0: हजुर दर्शन,
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले नेपालीमा समाचार सुन्नुहुनेछ भने नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 36 सम्म, र 6:30 को समय अन्तर सम्वादको रहनेछ। अहिले भने संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा हिजो पदभार ग्रहण गर्नुहुँदै उहाँले अबदेखि कुनै पनि नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा संवेदनशील भएर लाग्ने बताउनुभयो। मन्त्री गुरुङले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने भन्ने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने निर्णय पनि गर्नुभयो। उहाँले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय पनि गर्नुभएको छ। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गरी सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम गठन गर्ने उहाँले बताउनुभयो। उहाँले नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाइने बताउनुभयो। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दाको अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टकृत समूह गठन गर्ने निर्णय पनि उहाँले गर्नुभएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी मन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपति भवनमा हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष शपथ लिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले हिजै मन्त्री परिषद विस्तार गर्नुभई गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्नुभएको थियो। गृहमन्त्री गुरुङ गोर्खा एकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ। त्यस्तै नवप्रवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। शपथ समारोहमा उपराष्ट्रपति राम साहेब प्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख टोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो। सरकारले निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकको निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा 16 संशोधन नियमावली स्वीकृत गरेको जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको हो। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परेको खण्डमा प्रश्नहरूको जवाब दिन फेरि संसदमा उपस्थित हुने जानकारी दिनुभयो। मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयमा बजेट अभाव नहुने गरी आवश्यक बजेट विनियोजन गरिएको र शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याइएको जानकारी दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण हिजो पनि प्रतिनिधि सभाको बैठक अघि बढ्न सकेन। प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध जनाउनु भएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र विपक्षी दलहरूबीच संवाद सुरु भइसकेको सन्दर्भमा सदनको काम कारवाही अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको थियो। यद्यपि सांसदहरूले नमानेपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो बिहान 11 बजे बस्ने गरी स्थगन गरिएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरे, जसका कारणले भोलि 1:15 बजे बस्ने गरी स्थगन गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर्निकाय समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी कार्यान्वयन गर्दै निर्धारित उद्देश्यहरू पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले आर्थिक वर्ष 2082-83 पुँजीगत र चालू
खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्नुहुँदै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। मन्त्री तिमल सिन्हाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमहरूको कार्यान्वयनमा सम्बन्धित निकायहरूबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको बताउनुभयो। सरकार अन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम स्पष्ट रूपमा सम्पन्न गर्ने सके सरकारको कार्य सम्पादन प्रभावकारी हुने उहाँले बताउनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य एवं सूचना तथा संचार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुखहरूले आआफ्नो कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनु भएको थियो। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। प्रतिवेदन बुझ्नुहुँदै मन्त्री श्रेष्ठले जिम्मेवारी अनुसार गहन ढंगले काम पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिनुभयो। उहाँले प्रतिवेदनमा समितिएका सुझावहरूको कानूनी र प्राविधिक मूल्याङ्कनसहित तत्काल कार्यान्वयन गरिने पनि बताउनुभयो। समितिले अनुमति पत्र प्रणालीमा व्यापक नीतिगत कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझावसहितको प्रतिवेदन पेश गरेको हो। मन्त्री परिषदको 100 बुँदे शासकीय सुधार कार्ययोजनाको बुँदा 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न चैत्र 19 गते उच्चस्तरीय समिति गठन गरियो। मन्त्रालयका सहसचिव मोहन साकेको संयोजकत्वमा रहेको समितिमा डाक्टर दिवस बहादुर बस्नेत, निकुञ्ज भण्डारी, शालिकराम भण्डारी र जीवन राणा मगर सदस्य हुनुहुन्थ्यो। समितिले हालसम्म जारी भएका अनुमति पत्रको अवस्था र प्रगतिबारे विस्तृत अध्ययन गरी अनुमति पत्र वितरण प्रक्रियामा रहेका नीतिगत, प्राविधिक, आर्थिक र कानूनी कमजोरीहरू पहिचान गर्दै सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गरिएको जनाएको छ। समितिले विद्युत खरिद सम्झौता पीपीए सम्पन्न भइसकेपछि पनि लामो समयसम्म निर्माण कार्य अघि नबढाउने प्रवर्तकहरूको अनुमति पत्र विद्युत ऐन 2049 दफा 8 बमोजिम खारेजी प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ। नवलपरासीको बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका 1 सिसेनी क्षेत्रमा हिजो आएको वर्षासहितको हुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। केही कच्ची घरहरूको पर्खाल भत्किएको र एउटा घरको ब्लकको पर्खाल भत्किएको प्रहरीले जनाएको छ। हुरीका कारण विभिन्न घरका टिनका छाना उडाइदिएका छन् भने केही घरमा रुखका हाँगा खसेर क्षति पुर्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई एकताबद्ध भई जनतामा जान निर्देशन दिनुभएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा रहेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचनको समीक्षा तथा आगामी कार्यदिशाबारे धारणा राख्नुभयो। बैठकमा निर्वाचनको समीक्षा गरिएको, संगठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे विस्तृत रूपमा छलफल भइरहेको एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरेको छ। मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले सैया संख्या अनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। ती संस्थाहरूबाट 1,78,84,000 रुपियाँ असुल गर्ने निर्णय गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानूनी जवाबदेहता सुनिश्चित गर्ने उद्देश्यका साथ निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो। महालेखा परीक्षकको प्रतिवेदनले औल्याएका विषयलाई सम्बोधन गर्दै बकेउता रकम असुली प्रक्रिया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ। गर्मी अत्यधिक बढेपछि बाँकेका 2 स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाले 29 गतेसम्म विद्यालय बन्दको निर्णय गरेको छ। त्यसै गरी खजुरा गाउँपालिकाले 31 गतेसम्म गर्मी बिदा दिएको गाउँपालिकाले जनाएको छ। पोखरा महानगरपालिका 31 स्थित बेगनास तालमा जेठ 27 गतेदेखि 6 संस्करणको खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ। बेगनास ताल डुङ्गा व्यवसायी समितिको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिताले बेगनास ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नका साथै तालको महत्वबारे उजागर गर्दै जल दुर्घटना सम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिले जनाएको छ। र आज विश्वभर सभ्यता बीच सम्वाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द, असमानता, अविश्वास र विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2024 जुन 7 प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन 10 अन्तर्राष्ट्रिय सभ्यताबीच सम्वाद दिवसका रूपमा मनाउने निर्णय गरेको हो। चीनले

0: आयोजनामा अझै केही बाहिरी समस्या यथावत छन्। अहिले सरकार ती समस्यालाई सम्बोधन गर्ने गरी अघि बढेको आयोजना प्रमुख नेपालले जानकारी दिनुभयो।
1: पश्चिम पोर्टल भन्दा बाहिरपट्टि रोड साइड सर्भिस स्टेशन भन्ने निर्माण गर्नुपर्ने थियो। त्यसमा चाहिँ जग्गा विवाद भएको कारणले गर्दाखेरि आयोजनाले त्यसलाई चाहिँ तत्कालको लागि अगाडि नबढाउने भन्ने निर्णय गरेको छ। स्पेसल एम्बुलेन्स सुरक्षा संयन्त्रका रेस्क्यूको लागि जान लागेका सवारी साधनहरूलाई दस्तुर लिने कि नलिने एउटा निर्णय गर्न बाँकी रहेको छ।
0: सुरुङ मार्ग भूमिगत संरचना हो। सुरुङ मार्गलाई आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा पनि लिने गरिन्छ। परिकल्पना गरिएको टोखा छ रे सुरुङ मार्ग होस् वा निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सुरुङ मार्गसँगै बन्दै गरेको सिद्ध बाबा सुरुङ मार्गले नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्दै गरेको भानुहुन्छ। यसुदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: नवलपरासी बर्दघाट सुस्तापूर्वकको विनय त्रिवेणी गाउँपालिका एक सिसेनी क्षेत्रमा हिजो अपराह आएको वर्षासहितको हुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता कार्यकर्तालाई एकताबद्ध भएर जनतामा जान निर्देशन दिनुभएको छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे धारणा राख्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सय्या संख्या अनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने 11 स्वास्थ्य संस्थालाई कार्यवाही गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। गर्मी अत्यधिक बढेपछि बाँकेका 2 स्थानीय तहले विद्यालयमा गर्मी विदा दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी विदा दिएका हुन्। हिजोदेखि 29 गतेसम्म विद्यालय बन्द गरिएको शिक्षा महाशाखा उपसचिव गोर्खा बहादुर थापाले जानकारी दिनुभयो। खजुरा गाउँपालिकामा पनि आजदेखि 31 गतेसम्म गर्मी विदा दिएको खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो। पोखरा महानगरपालिका 31 स्थित बेगनास तालमा यही जेठ 27 छैठौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ। आज विश्वभर सभ्यता बीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरू बीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा लामो समयदेखि पानी नपरेपछि स्थानीय बासिन्दा परम्परागत रूपमा देउताको प्रार्थना गर्दै वर्षाको कामना गरिरहेका छन्। मौसमविदहरूले भने यस क्षेत्रमा केही दिनमा वर्षा हुने सम्भावना रहेको बताएका छन्। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
3: खेतबारीमा बाली लगाउनै नपाएको र रोपाईको तयारी समेत प्रभावित भएपछि यहाँका नागरिकहरू चिन्तित बनेको र जसरी पनि वर्षा गराउनै पर्ने बाध्यता भएको बताउँदै मदना देवताका पुजारी औँसी रोकायले बोल बिन्ती गर्दै भन्नुभयो। मध्यनजर गर्दै स्थानीय बासिन्दाहरूले सामूहिक रूपमा पूजा आराधना गरी मदना देवतालाई वर्षा गराइदिन प्रार्थना गरेका हुन्। स्थानीय परम्परा अनुसार देवता हेराउने क्रममा गाउँका ज्येष्ठ नागरिक, धामी तथा श्रद्धालुहरूको सहभागितामा मदनालाई वर्षा गराइदिन काले देवताले आफ्नै भाषामा आग्रह गर्दै बिन्ती चढाउनु भयो। यस किसिमको अवस्थामा वर्षा गराउन नसक्ने बताउँदै गर्दा स्थानीय नागरिकले भने वर्षा नगराए हामीलाई बाँच्न गाह्रो भइसकेको बताउँदै बिन्ती चढाए पश्चात नै भाषामा भन्नुभयो। स्थानीय वासीका अनुसार विगतदेखि नै प्राकृतिक विपत्ति, रोग व्याधि वा लामो खडेरी पर्दा मदना देवताको पूजा गर्ने चलन रहँदै आएको छ। यता कृषि क्षेत्रमा निर्भर अधिकांश किसानहरू समयमै वर्षा नभए खाद्यान्न उत्पादनमा असर पर्ने चिन्तामा रहेका छन्। रोपाईको समय नजिकै जाँदा पनि पानी नपरेको भन्दै किसानहरूले वर्षाका लागि कामना गरिरहेका छन्। मौसमविदहरू उहाँहरूले

0: मनसुनी प्रणाली क्रमशः सक्रिय हुँदै गएकाले आगामी दिनमा वर्षाको सम्भावना भएको बताएका छन्। तर स्थानीय स्तरमा भने परम्परागत विश्वास र आस्था अनुसार वर्षाका लागि धार्मिक अनुष्ठानहरू जारी रहेका छन्। काली बहादुर थापा, रेडियो नेपाल, हुम्ला।
1: हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानमाथि जवाफी हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार एपाचे हेलिकप्टरलाई इरानी ड्रोनले खसालेको थियो। हेलिकप्टरका दुई चालक दलका सदस्यलाई अमेरिकी समुद्री ड्रोन मार्फत उद्धार गरिएको जनाइएको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कारवाहीलाई अत्यन्त शक्तिशाली भन्नुभएको छ। यता इरानले अमेरिकी आक्रमण निस्तेज पार्न क्षेप्यास्त्र र ड्रोन प्रहार सुरु गरेको जनाएको छ। इरानी विदेश मन्त्री अब्बास अराघाचीले अमेरिकाबाट भएको कुनै पनि आक्रमणको गतिलो जवाफ दिने चेतावनी दिनुभएको छ। इरानका तटीय क्षेत्र सिरिक बन्दर अब्बास र केस्ममा विस्फोटका आवाज सुनिएको प्राप्त समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: चालू आर्थिक वर्षको वैशाख महिनामा नेपालमा हालसम्मकै धेरै रेमिटेन्स रकम भित्रिएको छ। 2083 वैशाख महिनामा मात्रै 2,57,00,000,000,000 रुपियाँ रेमिटेन्स रकम नेपाल भित्रिएको नेपाल राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। वैशाख महिनाको रेमिटेन्स मासिक रूपमा भित्रिने रेमिटेन्स रकमका आधारमा पनि हालसम्मकै उच्च हो। चालू आर्थिक वर्षको 10 महिनामा रेमिटेन्सका प्रभाव गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढेको छ। चालू आर्थिक वर्षको वैशाख सम्ममा 19,16,90,00,000,000 रुपियाँ रेमिटेन्स नेपालमा भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13,57,00,000,000 रुपियाँ बराबर रेमिटेन्स नेपालमा भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिटेन्स आप्रवाह 1,65,30,00,000,000 रुपियाँ बराबर भएको थियो। चालू आर्थिक वर्षको वैशाख सम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 13,26,00,000,000 रुपियाँ बराबर पुगेको छ। स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्री परिषदको मंगलबारको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान DDC का उत्पादनको देशव्यापी प्रवर्धन तथा बजार विस्तार गर्ने विषयमा छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्री परिषद बैठकमा DDC को उत्पादन प्रवर्धनको विषयलाई मुख्य रूपमा उठाउनु भएको छ। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनहरूको संरक्षण, किसानको हित प्रवर्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि DDC का उत्पादनको प्रयोग र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनु भएको जानकारी दिनुभयो। उहाँले DDC लाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकाय बीच आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेको जानकारी दिनुभयो। सरकारले आगामी 10 वर्षको अवधिलाई आन्तरिक रोजगारी परिवर्तनको दशकको रूपमा मनाउने तयारी अघि बढाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी 10 वर्षलाई आन्तरिक रोजगार परिवर्तनको दशकका रूपमा मनाउने जानकारी गराउनु भएको छ। स्विजरल्याण्डको जेनेभामा आयोजित 114 अन्तर्राष्ट्रिय श्रम संगठन ILO को सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली युवाहरूको आकांक्षा पूरा गर्न एक उत्पादन र समावेशी श्रम बजार निर्माण गर्ने गरी 10 वर्षीय कार्ययोजना बनाएको जानकारी गराउनु भयो। म्याग्दी जिल्लामा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जल विद्युत आयोजना निर्माण सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्राली प्रवर्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा सोमबारदेखि सुरुङ खन्ने काम सुरु गरेको छ। आयोजना निर्देशक रमण सिंहले आगामी 4 वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले छिट्टै बाँध प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल IME ब्याङ्कको नेतृत्वमा विभिन्न ब्याङ्कहरूको लगानी रहेको वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको नेचुङ स्थित भन्सार कार्यालयले AZ 16 गतेसम्म 6,66,26,00,000 रुपियाँ बराबर राजस्व संकलन गरेको छ। गत भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरोला नाकाबाट गत भदौदेखि यता चीनबाट नेपालमा पैठारी गरिएका माल वस्तुबाट 13,87,78,00,000 राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो।
1: भुवन आचार्य, अब खेल समाचार।
4: जापानको आइची नागोयामा हुने विश्व एसियाली खेलकुदको तेक्वान्दो तर्फ नेपालका अभिषेक बराल छनौट भएका छन्। अभिषेक पुरुष 80 केजी मुनि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। गत मे 21-24 तारिकसम्म मंगोलियाको उलान बटारमा भएको 27 एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा अभिषेक सहित 3 पुरुष र 4 महिला गरी 7 खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। अन्य खेलाडीको पनि एसियाली खेलकुदमा वाइल्ड कार्ड मार्फत सहभागिताका लागि प्रक्रियामा रहेको तेक्वान्दो संघले जनाएको छ। एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस प्यारालिम्पिकी ऐतिहासिक कास्य विजेता पलेसा गोवर्धन विश्व वरियताका आधारमा छनौट भइसकेकी छिन्। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएलको तेस्रो संस्करण असोजको 2 साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आयोजना हुने जनाएको छ। यसअघि 2 संस्करण भव्य रूपमा सम्पन्न भएपछि तेस्रो संस्करण अझ वृहत र परिष्कृत रूपमा सञ्चालन गरिनेछ। यसअघि पहिलो संस्करण काठमाडौँमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। कर्णाली एसबीसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो। दोस्रो संस्करणमा कर्णाली एसबीस सहित ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए। पोखरामा यही जेठ 30 गतेदेखि खेल सप्ताह हुने भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्य सहित आउँदो असार 5 गतेसम्म खेल सप्ताह हुने भएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताउनुभयो। खेल सप्ताहमा कुल 7 खेल समावेश गरिएका छन्। तीमध्ये 2 राष्ट्रिय स्तरका र 5 ग्रासरुट तहका प्रतियोगिता हुने भएको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय स्तरमा मुआथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हकी, फुल कन्ट्याक्ट, कराते, टेबल टेनिस लगायतका खेल ग्रासरुट तहमा सञ्चालन हुने तयारी गरिएको त्यहाँबाट हाम्रा संवाददाता दिननाथ बरालले जानकारी दिनुभयो।
1: रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27.5 र न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि मन्त्री महावीर पुनद्वारा पदभार ग्रहण, राजदरबार हत्याकाण्डको थप छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय। विपक्षी दलहरूको अवरोधका कारण हिजो पनि संघीय संसदका दुवै सदनको बैठक स्थगित। नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा, सञ्चालनका लागि प्रक्रिया अघि बढ्यो। र हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि इरान विरुद्ध अमेरिकाको जवाफी हमला सुरु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।
5: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।
8: नमस्कार, कानुनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
9: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचार पछि प्रसारण हुन्छ। गत साता कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले राजधानीमा कानून अधिकृतहरूको दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गर्यो। आजको कार्यक्रमलाई सोही सम्मेलन केन्द्रित बनाउने प्रयास गरेका छौं। देशभरका कानून अधिकृतहरूको सहभागितामा दुई दिन चलेको सम्मेलनमा कानून तर्जुमादेखि संशोधन, एकीकरण, संघ, प्रदेश तथा स्थानीय तहका कानूनमा एकरूपता, आवश्यकता, औचित्य लगायतका विभिन्न विषयमा छलफल भएको थियो। सम्मेलनको उद्घाटन गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून अधिकृतहरूको क्षेत्र, भूमिका र दायरा राज्य सञ्चालनमा निकै महत्वपूर्ण हुने भएकाले अझ सक्षम, जनउत्तरदायी, पारदर्शी बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो। उहाँले कानून मन्त्रालयले समस्या मात्र सृजना गर्छ भन्ने भाष्य चिरेर समाधान दिन्छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बताउनुभयो।
10: कानून मन्त्रालय सिंहदरबारभित्र छ, तर कानूनको अन्तर्गत रहेका हाम्रा कर्मचारी साथीहरू, अधिकृतहरू, सहसचिव, उपसचिव सबै तपाईँहरू विभिन्न ठाउँमा रहनु भए पनि तपाईँहरू त्यो ठाउँमा मन्त्रालयको प्रतिनिधित्व गर्ने हो। जे गरे पनि त्यो मन्त्रालयमा पनि आखिरमा त केही काम गर्नुपर्दा कानूनको रायका माग्नुहुन्छ। त्यस कारणले सत्ता सञ्चालन गर्दै गर्दाखेरि देशलाई कहाँ पुर्याउने भन्ने बाटो तय गर्नको लागि त्यसमा कानूनका साथीहरूको महत्वपूर्ण भूमिका हुन्छ। कानूनले अड्कायो होइन, कानूनले समाधान दियो भन्ने किसिमको भाष्य अबको समाजमा निर्माण होस्, अहिले अब त्यसरी निर्माण होस्। अस्ति मलाई कति खुसी लाग्यो एउटा विषय, अर्थ मन्त्रालयमा बजेट बनाउने बेलामा साह्रै धपेडी हुन्छ, सबैलाई थाहा नै छ, विधेयकको रूपमा आउने भएको भएर कानून मन्त्रालयको भूमिका हुन्छ, तर अन्तिम समयमा मात्रै, एकदमै अन्तिम समयमा 700 पानाको हुन्छ। अघि यहाँ सर्वमाथि कतै हुनुहुन्छ, उहाँ भन्दै हुनुहुन्थ्यो 700 पानाको हुन्छ अनि एक रातमा सकिसक्नु भनेर आउँछ। अब त्यो एक रात भने पूर्ण रात पाइँदैन, यो खालका समस्याहरू छन्। अस्ति मैले अर्थमन्त्रीजीसँग कुरा गर्ने मौका पाएँ, गुनासो पोखेँ भनौँ न, हाम्रो कानुनको साथीहरूलाई साह्रै अप्ठ्यारो पारेर तपाईँहरूले यस्तो गर्नुभयो भनेको, कानुनले मलाई धेरै सहयोग गर्यो योपालि भन्नुभयो। यी सबै मन्त्रालयबाट कानुनले मलाई सहयोग गरे, कानुनले मलाई बाटो दिए, कानुनले मलाई उपाय दिए भन्ने किसिमको भाष्य तपाईँहरूले नै निर्माण गर्ने हो, र त्यो निर्माण गर्नको लागि एकदमै उच्च हृदय राखेर तपाईँहरू अगाडि बढ्नुहोस्।
9: उहाँले कानून आयोगलाई सुविधा सम्पन्न बनाइने, सरकार सञ्चालनमा कानून अधिकृतहरूको भूमिका तथा सुझाव कार्यान्वयन थप विकास गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
10: कानून आयोग चाहिँ एक हिसाबले भन्दा कर्मचारीहरूलाई खन्क्याउने ठाउँ हो कि भन्ने जुन भाष्य निर्माण भएको छ त्यसो होइन। कानून आयोग भनेको कानूनको क्षेत्रको लागि महत्त्वपूर्ण ठाउँ, त्यहाँ रिसर्चहरू हुन्छ, कानून तर्जुमा कति उहाँहरूले कति मेहनत गर्नुभएको हुन्छ, संसारभरिका अभ्यासहरू, संसारभरि कानून आयोगहरू, ल कमिसनहरू कस्ता कस्ता छन्, कति कोष दिएर ती संस्थाहरूले काम गरिराखेका छन्। तर हाम्रो नेपालमा यो भाष्य बनिसकेका छ भने चिर्नु पनि पर्यो नि, त्यो कानुन आयोगलाई हामीले सशक्त पनि बनाउनु पर्यो नि भनेर कानुन आयोगलाई चाहिँ सशक्त आयोगको रूपमा अब अगाडि लैजाने सरकारको तयारी रहेको छ। म यहाँलाई यही कुरा भन्न चाहन्छु, कुनै पनि कानुन बन्दै गर्दाखेरि अहिले विभिन्न मन्त्रालयहरूले अवधारणा त मन्त्रीजीवनले बनाउनु होला अथवा सरकारले तय गरेको होला, तर त्यसपछि त्यो पहिलो ड्राफ्ट चाहिँ कता बनेर आउँछ त्यो हामीलाई थाहा छैन। मैले आफै पनि संसदमा हुँदाखेरि उठाएको थिएँ, मैले सरकारले बनाउने कानुन, संसदमा आएको कानुन बाहिरै कतै ड्राफ्ट भएर आउने त्यो त उचित कुरो होइन नि। जुन कन्सल्टेन्सीहरू हायर गर्ने परिपाटी छ अब त्यसलाई तोड्न जरुरी छ, र कानुन आयोगलाई त्यो हदसम्मको सशक्त बनाउनको लागि के गर्नुपर्छ, कानुन मन्त्रालय त्यसको अभिभावकत्व लिनको लागि तयार छ भन्ने कुरा पनि तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु।
9: कार्यक्रमको विशेष अतिथिका रूपमा सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गाना उपस्थित हुनुहुन्थ्यो। उहाँ पूर्व कानून सचिव समेतका रूपमा कार्यक्रममा सहभागी हुनुभएको हो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै न्यायाधीश ढुङ्गानाले कानून अधिकृतहरू बहुविषयको जानकार हुनुपर्ने बताउनुभयो। उहाँले विषय एवं पेशागत क्षमताका साथै भाषिक रूपमा पनि कानून अधिकृतहरू सक्षम हुन्छन् भन्ने विश्वास कायम राख्नुपर्नेमा जोड दिनुभयो।
11: संविधान निर्माण र त्यसको संशोधन, कानून निर्माण र संशोधन, अन्तर्राष्ट्रिय कानूनको विकास र विस्तार, प्रत्यायी विधानको तर्जुमा, कानूनी राय मार्फत कानूनको शासनको प्रवर्धन लगायतका न्यायिक र अर्धन्यायिक कार्य सम्पादनमा समेत सहभागिता जनाई शासन सञ्चालनका विविध आयामहरूमा बहुआयामिक भूमिका निर्वाह गर्ने भएको हुनाले कानून अधिकृतहरूलाई शासन व्यवस्थाको मेरुदण्डको रूपमा हिँडि गरिएको छ। कानून तर्जुमामा क्रियाशील कानून अधिकृतहरूमा संविधान कानून, अन्तर्राष्ट्रिय कानून, विधिशास्त्र, तुलनात्मक विधिशास्त्र एवं समाजका सबै विधाको विहङ्गम ज्ञानको साथमा भाषा र व्याकरणको गुड कमान्ड पनि हुनुपर्ने र हुने भएको हुनाले जुनसुकै विधा र क्षेत्रमा बिना हिचकिचाहट जिम्मेवारी वहन गर्न सक्ने विशिष्ट क्षमता काम अधिकृतहरूमा रहने मैले पाएको छु। हाम्रो मुलुकमा न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका लगायत राज्यका सबै निकायहरूमा समानुपातिक रूपमा भाषिक र एउटा व्याकरणको ज्ञानको कमान चाहिँ अत्यन्तै द्रुत गतिमा क्षयीकरण भइरहेको महसुस मलाई पनि हुन्छ। यसमा कोही एउटा इन्डिभिजुअलप्रति होइन, एउटा संस्थाप्रति होइन, समग्र रूपमा हामी सबैले मम भन्नुपर्ने अवस्था छ। हामी भाषिक र व्याकरणगत रूपमा हाम्रा कानुनहरू, हाम्रा फैसलाहरू, हाम्रा लेखाइहरू अत्यन्तै कमजोर छन्। त्यो कुरा हामीले स्वीकार गर्नुपर्दछ जस्तो लाग्छ मलाई पनि। किनभने कुनै पनि कुराको भाषिक र व्याकरणगत रूपमा कुन कुरा ठिक हो भन्यो भने हाम्रा अग्रजहरूले हामीलाई सिकाएको के हो त भन्दा संविधान र ऐन पल्टाएर हेर्नुहोस्, त्यहाँ जसरी लेखेको छ त्यही ठिक हो भन्ने हाम्रो बुझाइ। तसर्थ त्यो त्यस्तो पवित्र दस्तावेज हामीले तयार गर्दछौँ जुन ठाउँमा त्रुटि गर्ने छुट हामीलाई हुनु हुँदैन। हामीले पटक पटक त्यसलाई दोहोऱ्याएर त्यसलाई चेक गर्नुपर्दछ र दुरुस्त रूपमा प्रयोग गर्नुपर्दछ। र यो विशिष्ट क्षमता कानुन अधिकृतहरूमा हुन्छ भन्ने कुरा हाम्रो अग्रजहरूले हाम्रो अगाडि प्रमाणित गर्नुभयो। नेपालको संविधानले सङ्घीय स्वरूपमा तिनवटै फेडरेटिङ युनिटहरूलाई शासकीय सक्षमता कम्पिटेन्स प्रदान गरेको छ। संविधानले तिनै तहमा ल मेकिङ कम्पिटेन्स पनि प्रदान गरेको छ। तर संविधानले ड्राफ्टिङ कम्पिटेन्स वितरण गर्न सक्दैन। यो वर्षौँदेखिको साधनाबाट आर्जन गर्न सकिने विशिष्ट गुण संविधानले अरू कम्पिटेन्सी त दिन्छ, ड्राफ्टिङ कम्पिटेन्सी, इन्टरनेसनल लको चाहिँ नेगोसिएसनको कम्पिटेन्सी यो दिन सक्दैन, कानुनको व्याख्याको कम्पिटेन्सी दिन सक्दैन। तसर्थ त्यो अनवरत साधनाबाट प्राप्त गर्ने यो विशिष्ट गुण र तर्जुमाको सिप ज्ञान अनुभवबाट खारिएका कानुन अधिकृतहरूको जुन सेवा छ राष्ट्रका तिनटै सङ्घीय इकाइले प्राप्त गर्नुपर्दछ भन्ने मेरो स्पष्ट धारणा छ। यस क्रममा हामी कहाँनिर चुकेका छौँ भनेर भन्दाखेरि कि मुख्य न्यायाधिवक्ताको संवैधानिक व्यवस्था र प्रत्येक प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थाको कारणले गर्दा प्रदेश तहमा त कानुन अधिकृतहरूको सेवा विस्तारित भएको छ। प्रदेशहरूले केही न केही रूपमा यो प्रोफेसनल ल अफिसरहरूको सेवा प्राप्त गरेका छन्। तर यसमा हाम्रो जुन सबैभन्दा बटमको जुन फेडरेटिङ युनिट छ स्थानीय तह, त्यहाँ कानुन अधिकृतहरूको उपस्थिति पूर्णत शून्यको अवस्था। तर त्यो स्थानीय तहलाई पनि ल मेकिङ कम्पिटेन्स पनि छ, त्यसलाई त अझ न्याय सम्पादनको लागि त्यहाँ डेडिकेटेड न्यायिक समिति पनि छ, त्यसले गभर्नेन्सका थुप्रै एक्जिक्युटिभ डिसिजनहरू पनि गर्दछ। त्यो एज गुड एज फेडरल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट जस्तै गभर्मेन्ट पनि हो। तर त्यो युनिटलाई हामीले यो कानुनको शासनलाई बरकरार राख्नको लागि कानुन अधिकृतहरूको संस्थागत व्यवस्था आजसम्म गर्न सकेका छैनौँ। मुख्य सचिव भएर रिटायर भइसक्नु भएको म्याडम पनि यहाँ हुनुहुन्छ, अहिले बालवाला सचिवजी हुनुहुन्छ, माननीय मन्त्रीज्यूलाई म विशेष अनुरोध के गर्न चाहन्छु भने कानुन मन्त्रालयले हस्तक्षेपकारी भूमिका निर्वाह गरोस्, मन्त्री परिषदबाट ओएनएम सर्वे होस् र सबै स्थानीय तहमा एकदमै लोकसेवा आयोगको परीक्षाबाट आएका क्यारियर ल अफिसरहरू ती स्थानीय तहलाई आवश्यक छ भन्ने मलाई लाग्दछ।
9: पूर्व मुख्य सचिव लीला देवी गर्तौलाले पछिल्ला दिनमा कानूनको ड्राफ्टिङ कमजोर भयो भनी उठेका प्रश्नमा मन्त्रालय र कानून अधिकृतहरूले ध्यान दिन जरुरी रहेको बताउनुभयो। पछिल्लो दिनमा कानून अधिकृतमा देखिएको समावेशी चरित्रले आफू निकै खुसी भएको पनि उहाँले बताउनुभयो।
12: आज यति खुसीको दिन भयो कि जुन बेला म कानुन मन्त्रालयमा छिरे त्यस बेला यसो हेर्दाखेरि हामी दुईजना थियौँ, दुईजना छिरेका इन्दिरा म्याडम र म है, दुईजना महिला थियौँ, अरू पुरुष हुनुहुन्थ्यो, उहाँको त तालिम केन्द्रमा पोस्टिङ भएको थियो, कानुन मन्त्रालयको अफिसर म मात्रै थिएँ। आज यति खुसी लागिरहेको छ कि झन्डै 50% महिला कर्मचारीहरू चाहिँ यहाँ देख्न पाउँदा एकदम खुसी लागेको छ। र यो समावेशीको कारणले कानुन समूह चाहिँ अझ राम्रो बन्दै जान्छ भन्ने पनि मलाई चाहिँ लागेको छ। कानुन मन्त्रालयको र कानुन अधिकृतहरूको नेगेटिभ कुरा सुन्दाखेरि चाहिँ त्यो आफैलाई गाली गरे जस्तो फिल हुँदो रहेछ। अहिले बाहिर चाहिँ जहाँ भेटे पनि यो अहिले तिमीहरूको कानुन मन्त्रालयको ड्राफ्टिङ किन खस्किएको हुन्छ, अन्तर्राष्ट्रियको त्यति सुनिँदैन, ड्राफ्टिङ किन खस्किएको हुन्छ यो मैले मात्रै सुनेको छैन, मलाई पूर्व सचिवज्यूहरू धेरैले सुन्नुभएको छ। त्यो सुन्दाखेरि चाहिँ म चाहिँ अलि अर्कै खालको उत्तर दिने हो, त्यहाँ अगाडि चाहिँ मलाई गाली गरे जस्तो नगरिकन, तर यो किन भयो भन्ने कुरा खोल्न चाहिँ कानुन मन्त्रालयले जरुरी छ। कानुन मन्त्रालयको मुटु भनेकै हुन त अरू पनि शाखा छन्, त्यहाँ 6 शाखा छन्, ती सबै महत्त्वपूर्ण नै शाखा छन्, किनभने कुनै पनि शरीरको एउटा अङ्ग बिग्रियो भने त्यसले काम गर्दैन भने जस्तो कुनै पनि शाखा नराम्रो हुँदैन, त्यो पनि नराम्रो हुन्छ। तर पब्लिकले देख्ने के रहेछ भन्ने चाहिँ ड्राफ्टिङै रहेछ, कानुन बनाउने नै रहेछ। त्यो कानुन बनाउनेको बिग्रियो भने कानुन मन्त्रालय खत्तम बनाउँछ, फेरि कहिलेकाहीँ चाहिँ अर्कै मन्त्रालयले बनाइरहेको हुन्छ, नियम बनाइरहेको हुन्छ, निर्देशिका बनाइरहेको हुन्छ, गाली खाइरहेको छ कानुन मन्त्रालयले। त्यसैले यो ड्राफ्टिङको महत्त्व चाहिँ यो सेवाकालीन तालिम, सेवा प्रवेश तालिममा 2-5 दिनको ड्राफ्टिङ पढाएर मैले ड्राफ्टिङको तालिम दिएँ। भाषिक कार्यक्रमहरूको हाम्रो पुरा भयो, हाम्रो रेड कति के पुग्ने हो त्यो मात्रै भरेर हामी उम्किनेवाला छैनौँ।
9: पूर्व कानुन सचिव फणीन्द्र गौतमले सम्मेलन सहभागिताका दृष्टिले मात्र नभई गुणात्मक दृष्टिकोणबाट पनि सफल हुनुपर्नेमा जोड दिनुभयो।
13: पहिलो कार्यक्रम गर्दाखेरि भनेका थियौँ कि घोषणा पत्र पनि हामीले पारित गरेका थियौँ र त्यतिखेर अब यो क्रमले निरन्तरता पाउँछ भन्ने कुरा त्यतिखेर गरेका थियौँ। ठ्याक्क समयबद्ध नभए पनि पहिलेको भन्दा व्यवस्थित रूपमा यो आयोजना भएको छ, यसका लागि मन्त्रालय परिवारप्रति आभारी छु र समावेशी सङ्घीय शासन व्यवस्थाको सुनिश्चितताको कुरा हाम्रो ओभरअल संवैधानिक एउटा जिम्मेवारी हुँदै हो। न्यायमा पहुँच सुनिश्चित गर्ने अर्को कुरो छ। यसमा दुईटै उद्देश्यका लागि डिजिटल युगमा कानुन निर्माणमा अबको हाम्रो पर्सपेक्टिभ के हुने, हाम्रो एप्रोच के हुने भन्ने कुरा हामीले परिगेल्नु पर्ने छ जस्तो लाग्छ। कानुन निर्माण भनिरहँदाखेरि राष्ट्रिय कानुन निर्माण मूलभूत रूपमा हुँदै हो, अन्तर्राष्ट्रिय कानुन पक्ष बन्ने र त्यसको परिपालना गर्ने कुरा पनि सँगसँगै आउँछ। त्यसमा अब सर्वोच्च अदालतका निर्देशनका आदेशहरूको कार्यान्वयनको विषय पनि आइ नै हाल्छ। अहिले हाम्रो कानुन निर्माण चाहिँ कस्तो भयो भने हामी जङ्गलमा हराएको जस्तो भएको छ। हामीले ठ्याक्कै अगाडिको संशोधन हेरे पनि हामी भेट्दैनौँ, त्यसको लेजिस्लेटिभ हिस्ट्री खोजे पनि भेट्दैनौँ। एउटा राम्रै प्र्याक्टिस गरिरहेको लयरलाई अथवा हामी ल अफिसरलाईहरूलाई पनि कानुन बुझ्न र पर्गेल्न गाह्रो भएको छ। त्यसैले पहिलो हामीले गर्नुपर्ने काम चाहिँ यो लिगल एमेन्डमेन्ट ट्र्याकिङ सिस्टम ल्याड्स भन्दो रहेछ, जस्तै अमेरिकामा चाहिँ लेक्सिस नेक्सिस स्टेट नेट भन्ने रहेछ भने युमा चाहिँ यु ल ट्र्याकर भन्ने रहेछ। यस्तो खालको एउटा हामीले सिस्टम बनाउन सके कानुन प्रयोगकर्ता त्यसको व्याख्याता हामी सबै अभ्यासकर्ताहरूलाई त्यो सजिलो हुन्थ्यो। नभएदेखि विषय उठेर आउँछ पहिलो संशोधनमा के थियो भनेर 9 संशोधन भइसकेको हुन्छ, पहिलो दोस्रो तेस्रो चौथो संशोधनको सम्पूर्ण हिस्ट्री हामीले कहीँ पनि हेर्न पाउँदैनौँ। हामीसँग पुरा खण्ड पुरानो ऐन सङ्ग्रह ती पनि उपलब्ध सजिलै हुँदैनन्, अपडेटेड त्यो यसरी राखिएको हुँदैन। अनि हामी के हुन्छ भन्दाखेरि हामी हराउँछौँ। त्यसैले लेजिस्लेटिभ हिस्ट्रीको र एमेन्डमेन्टको प्रत्येक स्टेजको ट्र्याक रहने गरी ल मेकिङको ट्र्याकिङ सिस्टमको एउटा सफ्टवेयर बनाउन साह्रै जरुरी छ।
9: कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले राष्ट्रिय सम्मेलनमा उत्साहपूर्ण सहभागिता देखिएकोमा खुसी व्यक्त गर्दै सम्मेलनको महत्वबारे प्रकाश पार्नुभयो।
14: अत्यन्त ऊर्जाका साथ यस सम्मेलनमा उपस्थित हुनुभएका कानुन अधिकृतहरूको उत्साहजनक उपस्थितिले यस सम्मेलनको औचित्य पुष्टि गरिरहेको छ। आफ्नो कार्यालयको जिम्मेवारीलाई व्यवस्थापन गरेर सम्मेलनमा उपस्थित हुनुभएको छ यहाँहरू सम्पूर्ण कानुन अधिकृतहरूलाई समेत म धन्यवाद दिन चाहन्छु। वर्तमान राज्य प्रणाली कानुनी राज्यको सिद्धान्त बमोजिम सञ्चालन हुने प्रणाली हो। कानुनी राज्यका लागि कानुन बमोजिम शासन सञ्चालन भएर मात्रै पुग्दैन, कानुन न्यायपूर्ण र औचित्यपूर्ण पनि हुनुपर्छ। कानुन न्यायकर्मी, न्यायकर्ता, कानुन निर्माणकर्ता, कानुनका पेसाविदका लागि मात्र होइन, त्योभन्दा महत्त्वपूर्ण विषय कानुन आम मानिसका लागि हो। त्यसैले वर्तमान सन्दर्भमा कानुन औसत मानिसले बुझ्ने गरी हुनुपर्छ भन्ने धारणा विकास हुँदै गएको छ। विगतमा कानुन न्यायपूर्ण हुनुपर्ने मान्यता रहेको थियो भने अब कानुन न्यायपूर्ण हुनुका साथै सरल, बोधगम्य र पठनयोग्य हुनुपर्ने आवश्यक हुन गएको छ। राज्यका लागि न्यायपूर्ण, सरल, बोधगम्य र पठनयोग्य कानुन निर्माण अवसर र चुनौती दुवै रूपमा रहेको छ। कानुन अधिकृतहरूले यस चुनौतीलाई अवसरका रूपमा लिई आफूलाई न्यायपूर्ण, सरल, बोधगम्य र पठनयोग्य कानुन निर्माणमा योगदान गर्न सक्ने बनाउने यस सम्मेलनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। आज सूचना, सञ्चार तथा प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ताको प्रयोग र डिजिटाइजेसन आम मानिसको दैनिकी बन्दै गएको छ। यसको प्रयोगबाट डेटा संरक्षण र साइबर सुरक्षा, सीमापार डिजिटल अपराध नियन्त्रण, क्रिप्टो करेन्सी र डिजिटल सम्पत्तिका विषयहरू, जलवायु परिवर्तन र वातावरणीय न्याय, वर्तमान पुस्ताले निर्माण गर्ने नीति र कानुनले भविष्यका पुस्तामाथि पार्ने असर लगायतका विषयलाई सम्बोधन गर्ने कानुन निर्माण पनि थप चुनौती र अवसरको रूपमा लिनुपर्ने भएको छ। यस्ता प्रविधिगत, आर्थिक र सामाजिक समस्या समाधानका लागि आवश्यक नीति तथा कानुन निर्माणमा सम्पूर्ण कानुन अधिकृतहरूले आफूलाई परिष्कृत गर्दै आफ्नो कार्यक्षेत्रमा सुझबुझका साथ योगदान गर्नुपर्ने हुन गएको छ। यी विषयहरूमा समसामयिक छलफल गरी सम्भावित चुनौती सामना गर्नका लागि अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा समूहगत विमर्श गरी निष्कर्ष निकाल्ने र सोही बमोजिम अघि बढ्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बेहोरा निवेदन गर्दछु।
9: सचिव ढुङ्गानाले सम्मेलनले गर्नुपर्ने र खोज्नु पर्ने विषयमा पनि आफ्नो धारणा राख्नुभयो।
14: सम्मेलन अवधिमा संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको अवधारणा र अभ्यास, कानुन निर्माणमा कृत्रिम बौद्धिकता जस्ता प्रविधिको प्रयोग, चुनौती अवसर र सीमाहरू, अन्तर्राष्ट्रिय कानुन र सन्धि सम्झौताको निर्माण तथा पक्ष बन्ने विषय, आम नागरिकको न्यायमा पहुँच कायम गर्ने विषय, कानुन अधिकृतले सामना गर्नु परिरहेको व्यवहारिक समस्या र मन्त्रालयले खेल्नुपर्ने भूमिका लगायतका विभिन्न 8 विषयहरूमा समूहगत रूपमा गहन र विस्तृत छलफल गर्नेछौँ। समूहगत छलफलबाट समस्या पहिचान र व्यावहारिक समाधान सहितका सुधारका सिफारिस गर्ने निष्कर्ष पत्र तयार गर्नेछौँ। प्रत्येक समूहबाट आएका विचार, तर्क र निष्कर्ष मन्त्रालयको आगामी नीतिगत सुधार, न्याय प्रणालीको प्रभावकारिता वृद्धि र समग्र कानुन प्रणालीको विकासका लागि मार्गदर्शक बन्ने अपेक्षा रहेको छ। यो सम्मेलन केवल औपचारिकतामा मात्र सीमित नभई हाम्रो कार्य सम्पादनसँग सम्बन्धित विषयहरूमा छलफल गरी टुङ्गोमा पुग्ने र सेवा प्रवाह तथा शासकीय सुधारमा कानुन अधिकृतको भूमिकालाई प्रभावकारी बनाउने उपायहरू पहिचान गरी कार्यान्वयनको मार्ग तय गर्नेछ। यसबाट कानुनी राज्य र विधिको शासन सहज र प्रभावकारी कार्यान्वयनमा योगदान पुग्नेछ।
9: सम्मेलनमा समूह छलफल समेत गरी निष्कर्ष समेत निकालिएको थियो।
15: कार्यक्रम कानुनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
16: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: को रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
4: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
3: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
4: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण सङ्कलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
3: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
4: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ, सरकारलाई हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
3: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैन नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
4: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क एन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
3: ए, त्यसो भए त म पनि ढुक्क भए दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
4: हो, त्यसरी नै सबैलाई भन्नुपर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मद्दत पुग्छ।
5: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 8 केही समय बाँकी छ, यो बाँकी समयमा केही स्वदेश गानहरू सुनाउनेछौँ र 8 यहाँले अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ। अहिले राख्दछु यो स्वदेश गान धनबहादुर गोपाली र साथीहरूको स्वरमा, श्याम मलिकको शब्दलाई धनबहादुर गोपालीको सङ्गीतमा।

अहिले सुनायो धनबहादुर गोपाली र साथीहरूको स्वरमा यो स्वदेश गान, श्याम मलिकको शब्दलाई धनबहादुर गोपालीको सङ्गीतमा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, अहिले सुनाउँदैछौँ स्वदेश गान। यसै क्रममा यो अर्को स्वदेश गान सत्यराज आचार्य र निशा देसारको युगल स्वरमा, राजु अर्यालको शब्दलाई गैरे सुरेशको सङ्गीतमा।

0: के विज्ञापन छैन? बाँकी छ त समय।
1: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
5: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 5 42 13 5 9।

0: Remittance inflows increased by 41% during the first 10 months of the current fiscal year. And U.S. launches strikes in Iran following helicopter incident in Strait of Hormuz. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website radionepalonline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.
1: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: अब सुन्नुहोस् पुरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
4: मद्यपान र धुम्रपान सेवन नगरौँ।
5: स्वस्थ रहौँ सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

नारीका सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, आजको श्रृङ्खलामा स्वागत गर्छु प्राविधिक साथी सुलोचना बज्राचार्यसँगै म चन्दा विष्ट। महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवनी अनुभवसँगै महिला सवालका विविध विषयलाई यहाँहरूमा आज राख्दै आएका छौँ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान भन्ने नाराका साथ यो जेठ 16 गते शनिबार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित 8 राष्ट्रिय महिला अधिकार दिवस 2083 मूल समारोह कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट महिला उद्यमीहरूलाई महिला उद्यमी समुन्नति पुरस्कारबाट सम्मानित गरिएको थियो, जस अन्तर्गत गण्डकी प्रदेशबाट पोखरा ओमन स्किल डेभलपमेन्ट प्रणालीको तर्फबाट रामकली खड्काले यो पुरस्कार यो सम्मान हासिल गर्नुभएको थियो र आज हामी उहाँसँग कुराकानी गर्न लागेको छौँ। र आजको यो आजका नारीको श्रृङ्खलामा हामी

0: अहिलेको जुन यो पुरस्कार प्राप्त गर्नुभएको छ यो प्रसङ्गलाई, र यसपछि भने हामीले पोखरा सृजना चोक स्थित महिला विकास संस्थामा उपस्थित रहेर भएको कुराकानी पनि हामी यहाँहरूलाई सुनाउनेछौँ। सबैभन्दा पहिला त हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौँ। रामकली म्याम नमस्कार।
1: नमस्कार,
0: धेरै धेरै बधाई छ 2083 सालको महिला उद्यमी समुन्नति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ गण्डकी प्रदेशको तर्फबाट। हजुर, धेरै धेरै बधाई छ यहाँलाई।
1: हस्, धन्यवाद। हजुर, मन्त्रालयलाई पनि धन्यवाद दिन चाहन्छु, हामीले यस्तो गाउँ क्षेत्रमा काम गर्ने महिलाहरूलाई पनि सम्झेर पुरस्कार दिनुभयो। त्यसै गरेर यहाँहरू मिडियाले पनि खोज्नुभयो र यसो इन्टरभ्यू दिने हाम्रो महिलाहरूको बारे भन्ने मौका दिनुभयो, यहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
0: सृजना चोक स्थित महिला शिव विकास संस्थाको प्राङ्गणमा नै रहेर संस्थामा अवलोकन गरेर पनि हामीले यसभन्दा अगाडि यहाँसँग भएको अन्तर्वार्ता रेडियो नेपालबाट सुनाएका थियौँ, प्रसारण गरेका थियौँ। आज यहाँले उद्यम क्षेत्रमा लागेको 50 वर्ष पुगिसकेको छ, होइन? यो 50 वर्षको यो लामो अनुभव र महिला उद्यमीहरूलाई जुन अगाडि बढाउँदै हुनुहुन्छ, एउटा उद्यमीकै नाताबाट अरू धेरै उद्यमीहरू अगाडि बढाइराख्नु भएको छ, महिला उद्यमी समुन्नति पुरस्कार प्राप्त गर्दै गर्दाखेरिको त्यो अनुभव कस्तो रह्यो, आज हामी यो सुन्न चाहन्छौँ।
1: धन्यवाद हजुर, एकदमै खुसी लाग्यो। यो राष्ट्रिय अवार्ड पाउनु भनेको गौरव मानेको छु म, मात्र नभइकन म कहाँ कार्यरत हामी सबै दिदी बहिनीहरू चाहिँ खुसियाली पनि मनायौँ। लामो समय काम गरेको आधारमा सरकारले महिलाहरूले गरेको यसरी पुरस्कार गऱ्यो भने म मात्रै होइन अरू दिदी बहिनीहरूलाई पनि प्रेरणा मिल्छ जस्तो लाग्छ।
0: अब यहाँले त शारीरिक अशक्त, दृष्टिविहीन, एकल, गरिब, असहाय मात्र होइन कि उद्यमी बन्न चाहने जो कोही महिलालाई शिव विकासको एउटा अवसर दिनुमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ नि त, होइन?
1: हजुर,
0: यो शिव उद्यमशीलता र महिलाको जीवन अन्तर सम्बन्धित छ नि त, यसलाई नजिकबाट निहाल्नु भएको छ। यो महिला उद्यमी समुन्नति पुरस्कार प्राप्त गरिसकेपछि जब फर्किनु भयो नि त, होइन, दिदीबहिनीको प्रतिक्रिया कस्तो थियो र अबको योजना के कस्तो छ त्यो पनि हामी सुन्न चाहन्छौँ।
1: हजुर, हामीले सुरु गर्ने अवस्था र अहिलेको अवस्था धेरै फरक छ, परिवर्तन भएको छ। हामीले सुरु गर्दाखेरि दिदीबहिनीहरू घरबाट तानेर आउनुहोस् भनेर उहाँहरूलाई यसरी अगाडि ल्याउनु पर्थ्यो भने अहिलेको दिदीबहिनी आफै खोजी गरेर म पनि काम गर्छौँ, दिदीहरू जस्तै लाग्छौँ, हामी पनि उद्यमशीलतामा लाग्छौँ, जोड्छौँ, हजुरहरू पनि गाइड गरिदेऊ भने दिदीबहिनीहरू धेरै आउनुहुन्छ, धेरै परिवर्तन भएको छ, हामीले पनि केही गरे रहेछ भने जस्तो आफूलाई लाग्छ। अर्को कुरा, हामीले चाहिँ गर्दाखेरि हामीले आफ्नो नेपाली हाम्रो दिदीबहिनीहरू अहिले धेरै जसो विदेश जाने पनि एउटा लहर आएको छ, त्यसलाई चाहिँ रोकोस् जस्तो चाहिँ मलाई चाहिँ लाग्छ। पुरुष गए पनि महिलाहरू चाहिँ यहीँ बस्नुभयो भने आफ्नो बालबच्चा बुढाबुढीको स्याहार सबै हामी छोरी मान्छेले गरेको कारणले नि अहिले हाम्रो नेपाली संस्कार रीतिहरू राम्रो भएको कारण पनि त्यो हो, बालबच्चाहरू पनि अनुशासन हुने, राम्रो हुने, त्यसको कारणले हामी एउटा कुरा चाहिँ त्यो भयो भने अर्को कुरा हामीसँग कामै नभएपछि अहिलेको युग जमानामा हातमा पैसा आउनु चाहिँ नितान्त आवश्यक छ, त्यसको लागि केही न केही सिप गर्ने, रोजगार गर्ने, त्यो गर्यो भने घरमा दुईवटा आय आर्जन पनि हुने भयो। अनि विशेष गरेर मैले चाहिँ के भन्छु भने सामान चाहिँ उत्पादन गर्दाखेरि हाम्रो स्थानीय कच्चा पदार्थहरूलाई जोडेर काम गर्नु सक्यो भने त्यो सामान चाहिँ विदेशमा पनि निर्यात गर्न सक्यो। अब हामी त 80% नै बाहिर बेच्छौँ, डोमेस्टिक मार्केटमा 20% मात्रै बेच्छौँ, त्यसले अब सरकारलाई अनि गभर्मेन्टलाई पनि 2 पैसा विदेशी मुद्रा पनि आर्जन गर्यो। त्यो क्षेत्रमा लाग्नु चाहिँ हाम्रो यो क्षेत्रमा सङ्घर्ष छ, गाह्रो छ, तर चाहिँ त्यसलाई चाहिँ नराम्रो भविष्यमा चाहिँ राम्रो छ। अहिलेको हामीले सुरु गर्नेको र अहिले गर्नेमा धेरै परिवर्तन भएको छ, अहिले हामीलाई अलिकति सहज छ। सबैले गभर्मेन्टले पनि हामीले गर्दाखेरि धेरै गाह्रो थियो उहाँहरूलाई बुझाउनु, अहिले बुझाउनु पनि त्यति गाह्रो छैन। वडाहरूले, मेयरहरूले, मन्त्रीज्यूहरूले पनि धेरै कुराहरू यो बुझ्दै आउनु भएको छ। महिलालाई उद्यमशीलता चाहिन्छ, महिलालाई सिप चाहिन्छ, महिलाहरूलाई रोजगार चाहिन्छ भन्ने कुराहरू बुझ्नु भएको जस्तो मलाई लाग्छ। अब यसलाई चाहिँ हामी सबैले, सबभन्दा ठुलो त मिडियाको भूमिका रहन्छ। मलाई चाहिँ धेरै कुराहरू समस्या परेको बेला पनि मिडियाले ठुलो समस्याबाट मलाई मुक्त गर्नुभयो। उहाँहरूले चाहिँ एकदम पोजिटिभहरू गरेर मिडियाको पनि ठुलो हात छ यसमा। चाहिँ अब नेपाली रीतिरिवाज, संस्कार, हाम्रो उत्पादन, हाम्रो त्यो उत्पादनसँग हाम्रो नेपाली कला संस्कृति, हाम्रो रूपरेखा चाहिँ त्यसैमा आउँछ। एक किसिमले आफ्नो सिप बिक्री गर्नु छ, अर्को कुरा चाहिँ हामी त्यो सिप सँगसँगै हाम्रो नेपालीपना पनि गइरहेछ, सबैले थाहा पनि पाउँछ। त्यो चाहिँ एकदमै राम्रो जस्तो मलाई चाहिँ लाग्छ। हजुर,
0: यही कुरालाई जोडेर भन्नुपर्दा पोखरा वुमन स्किल डेभलपमेन्ट प्रणालीले अहिले मुख्यतया यसको विशेषता होइन, यसले के कस्ता खालको सामग्रीहरू सबैभन्दा बढी होइन कहाँ अनि कसरी निर्यात गर्दै आएको छ, कसरी उत्पादनसँग पनि जोडिएको छ र महिला रोजगारसँग पनि जोडिएको छ?
1: हामी त सुरुमा एक्सपोर्ट चाहिँ युरोपमा चाहिँ इटालीबाट सुरु गरेको हो। एसियामा चाहिँ हामीले जापानलाई नै सुरु, जापानमा पहिला एक्सपोर्ट गरेको हो। अहिले हामी एसियामा चाहिँ कोरियामा बेच्छौँ, ताइवानमा पनि बेच्छौँ, अनि यता उसमा सिङ्गापुर, हङकङमा पनि जान्छ। अहिले गर्दाखेरि हामी एसिया भनेर होइन, चाइनिजले पनि हाम्रो पोडाहरू मनपर्छ, उहाँहरूले पनि लानुहुन्छ। युरोपमा चाहिँ हामी अहिले युकेमा बेच्छौँ, जर्मन, धेरै युरोप कन्ट्रीहरूमा पनि युके बिक्री गर्छौँ भने अमेरिका, अस्ट्रेलियाहरूमा पनि बिक्री गर्छौँ। आज हामी चाहिँ फेयरट्रेडको पनि मेम्बरको हैसियतले धेरै जसो मेरो फेयरट्रेडका साथीहरूले बिक्री गर्नुभएको छ भने कुनै कुनै चाहिँ निजी व्यवसायहरूले पनि हाम्रो पोर्ट मन पराएर उहाँले चाहिँ तिमीहरूको पोर्ट राम्रो छ, युजफुल छ, क्वालिटी राम्रो छ भनेर किन्ने चाहिँ हुनुहुन्छ अहिले। पहिला चाहिँ हामी फेयरट्रेडको मेम्बरहरू धेरै लान्छौँ भने अहिले चाहिँ हाम्रो क्वालिटीको कारणले पनि अरूहरूले पनि किन्नु भएको छ। त्यो चाहिँ एकदमै खुसी लाग्दो।
0: हजुर, उत्पादित सामग्रीहरूमा मुख्यतया के कुराहरू, कुन हस्तकलाका के वस्तुहरू निर्यात गर्दै आउनु भएको छ?
1: हाम्रो चाहिँ टिपिकल हाम्रो नेपाली र मेटेरियलको अल्लो भयो, हेम भयो, सुतीको धागो भयो, ऊनीको धागो भयो, त्यस्तोबाट हामीले सामानहरू उत्पादन गरेर बिक्री गर्दै आएको थियौँ। अब अहिले चाहिँ वातावरण मैत्री भन्ने पनि भएको छ। वातावरण मैत्रीले चाहिँ हामीले खेर गएको चिजहरू, र मेटेरियलहरू, जस्तै लुगा, हाम्रो पुरानो चिजहरू पनि राम्रोसित धोई पखाली गरेर नयाँ चिजहरू बनाउने, त्यस्तै गरेर सबभन्दा धेरै फोहोर मैला गर्ने चाहिँ बोरै हो। नालीहरू बुझाइदिने, मान्छेले युज गरेपछि बोराहरू, आलु ल्यायो, प्याज ल्यायो, यताउता किन ल्यायो, बोरा चाहिँ सडकमा फाल्थे, त्योबाट पनि हामीले उत्पादनहरू बनाउँछौँ, रिसाइकल सामानहरू बनाउँछौँ। प्लास्टिक नि एज अ प्लास्टिक पनि बाटो बाटोमा फालिरहेको हुन्छ, त्यो प्लास्टिकलाई नै धोई पखाली गरेर भित्रपट्टि राखेर बाहिरपट्टि कपडाहरू मोरेर बच्चाहरूले खेल्ने कुराहरू बनाउने, विभिन्न चिजहरू बनाउन सकिन्छ। त्यस्तो सामानहरू पनि अहिले हामी बनाउँदै आएछौँ। त्यो वातावरण मैत्री चाहिँ अहिले विश्वव्यापी सफा हुनुपर्छ, वातावरण राम्रो हुनुपर्छ भन्ने भएको छ। हामीले चाहिँ टोको पारेर आगो बाल्ने, धुवाँ गराउने, प्रदूषण गराउने त्यो नगरेर आफूले जहाँ देख्यो त्यही टिपे ल्याएर सफा गरेर एक त काम पनि पायो दिदी बहिनीलाई, अर्को कुरा वातावरण पनि राम्रो भयो। झन् हाम्रो पोखरा जस्तो ठाउँ त हिमालय हिमाल भएको ठाउँमा हामीलाई चाहिँ एकदमै वातावरण राम्रो राख्नुपर्छ भनेर हामीले सोच पनि गऱ्यौँ। हामीले ब्रसरहरू लिभलेसहरूमा लेख्ने पनि गरेछौँ, वातावरण मैत्री सामान उत्पादन गर्छौँ भनेर। हजुर
0: हजुर, वातावरण मैत्री हस्तकलाका सामानहरू उत्पादन, उत्पादनसँगै निर्यात र उत्पादन र निर्यातमा धेरै रोजगार पनि जोडिएको छ नि त होइन? रोजगार कतिजनालाई अहिले दिइराख्नु भएको छ?
1: अर्को कुरा चाहिँ हामीले दिदीबहिनीको शारीरिक बनावट अनुसारकै काम लिन्छौँ। हामी सामाजिक संस्थाबाट व्यापार गरेका हुनाले एकल महिला भयो, दृष्टिबिन बहिनीहरू भयो, व्हील चेयरमा हेर्ने बहिनीहरू भयो, बैशाखी टेक्ने बहिनीहरू भयो, कान नसुन्ने बहिनीहरू भयो, उहाँहरूको लागि हामीले उहाँहरूको शरीरको बनावट जस्तो जस्तो छ त्यस्तै त्यस्तै कामहरू दिन्छौँ।
0: उहाँहरूको क्षमता अनुसारको काम होइन,
1: हजुर, उहाँलाई सानो सानो कामहरू दिएर सजिलोसँग आफ्नो जीवनयापन हुने खालको पोटोहरू उत्पादन गर्थे। बाहिर पनि केही किसिमले हामीले चाहिँ बिक्री गर्ने चाहिँ व्यवस्था गर्थे।
0: लगभग 27,000 हाम्रा दिदीबहिनीहरूलाई सिप सिकाएर उहाँहरूको क्षमता अभिवृद्धिसँगै आत्मनिर्भर बनाउने कार्यमा सफल हुनुभएको छ। यसै गरी लगभग 600 हाराहारीमा अहिले रोजगारी उहाँहरूले पाइराख्नु भएको छ दिदीबहिनीले, र अहिले महिला उद्यमी समुन्नति यो पुरस्कार 2083 यो राष्ट्रिय पुरस्कारबाट एउटा उद्यमीको रूपमा पुरस्कृत भइरहँदाखेरि अबको दिनको योजना चाहिँ के छ यहाँको?
1: अब हामीले चाहिँ दिगोपनाल दिनुपर्छ र धेरै दिदीबहिनीको माग पनि छ, हामीलाई पनि उद्यमशीलता चाहिन्छ, हामी पनि यस्तो गर्छौँ भन्ने छ। धेरै ठाउँमा ब्रान्चहरू खोल्ने कामहरू दिने त्यस्तो चाहिँ हाम्रो सोच राखेको छौँ। अब हामीले दिँदै आएको स्कलरसिपहरू भयो त्यो पनि वृद्धि गर्ने, दिदीबहिनीहरूलाई सकेसम्म बढीभन्दा बढी उहाँहरूलाई कसरी हुन्छ त्यस्तो कुराहरू गर्ने र क्षमता अभिवृद्धि गर्ने कामहरूमा चाहिँ लाग्ने, स्वरोजगार गर्ने नयाँ बहिनीहरूलाई पनि हामीले फेरि विगतको जस्तै गर्दै आउने त्यो लक्ष्यहरू राखेको छौँ। निर्यातमा बढी जोड गर्ने, किनभने नेपाली हस्तकला नेपालमा भन्दा बाहिर धेरै बिक्री भएको हुनाले बाहिरलाई चाहिँ बढी जोड गर्ने भन्ने हाम्रो लक्ष्य चाहिँ त्यही लिएको छु।
0: हजुर, यो लक्ष्य अनुसार यहाँलाई सफलता हासिल हुँदै जाओस् यो शुभकामनासँगै फेरि पनि महिला उद्यमी समुन्नति राष्ट्रिय पुरस्कार 2083 पुरस्कृत सम्मानित हुनुभएकोमा फेरि एकचोटि यहाँसँगै गण्डकी प्रदेशका सम्पूर्ण उद्यमी दिदीबहिनीलाई बधाई छ।
1: हजुर, धन्यवाद।
0: अहिले हामीले महिला उद्यमी समुन्नति पुरस्कार 2083 गण्डकी प्रदेशको तर्फबाट सम्मानित रामकली खड्कासँग भएको छोटो कुराकानी यहाँहरूमाझ सुनायौं। अबको पालोमा भने उहाँसँग भएको भेटवार्ताको पुनः प्रसारण यहाँहरूमाझ राख्दैछौ। हाम्रा दिदीबहिनीले समुदाय स्तरमा रहेर के कति कार्य गर्नुभएको छ र कुन सफलतामा पुग्नु भएको छ भन्ने कुरा अहिले राष्ट्रिय स्तर मात्र होइन अन्तर्राष्ट्रिय स्तरसम्म एउटा पहिचान पनि बनेको छ। त्यही पहिचान बनाउन सफल रामकली खड्का आज हामीसँग हुनुहुन्छ। हामी उहाँसँग भएको यो उहाँकै संस्थाको प्राङ्गणमा रहेर गरिएको कुराकानी आज तपाईँहरूलाई सुनाउन लागिरहेको छौँ। 50 भयो उद्यम क्षेत्रमा लागेको भनौँ न होइन, निरन्तर रूपमा दिदीबहिनीहरूलाई प्रशिक्षण दिँदै आउनु भएको छ, व्यावसायिक रूपमा अगाडि बढ्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ, अनि कसरी आर्थिक रूपमा हाम्रा दिदीबहिनीहरूलाई सशक्त बनाउन सकिन्छ भन्ने कार्यमा दिनरात खटिराख्नु भएको छ। 50 भयो उद्यम क्षेत्रमा लागेको भनौँ न होइन, निरन्तर रूपमा दिदीबहिनीहरूलाई प्रशिक्षण दिँदै आउनु भएको छ, व्यावसायिक रूपमा अगाडि बढ्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ, अनि कसरी आर्थिक रूपमा हाम्रा दिदीबहिनीहरूलाई सशक्त बनाउन सकिन्छ भन्ने कार्यमा दिनरात खटिराख्नु भएको छ। 50 भयो उद्यम क्षेत्रमा लागेको भनौँ न होइन, यो लामो अनुभव चाहिँ कस्तो रह्यो नि?
2: धन्यवाद बहिनी, धेरै कथा लामो छ।
0: हजुर,
2: हामीले यो 2032 सुरु भएको हाम्रो यो महिला शिशु विकास हो। विगतमा हामीले केही तालिमहरू दिएर दिदीबहिनीले सानोतिनो भए पनि घरमा आफूले गर्न सकोस् भनेर उद्देश्यले ट्रेनिङ मात्र चलायौँ। ट्रेनिङ चलाउँदाखेरि चाहिँ उहाँहरू दिदीबहिनीहरूलाई चाहिँ बजारको समस्या, र मेटेरियल नपाउने धेरै कुराहरू समस्या चाहिँ हुँदो रहेछ। हामीले सबै सामूहिक रूपमा मिलेर गऱ्यो भने यो सफल हुन्छ जस्तो हामीले लागेर 2-3 बहिनीहरूलाई लिएर यो सुरु गरेको हो। हामी ठुलो रकमबाट सुरु गरेको होइन, थोरै रकमबाट, मैले 10-12 हजारबाट सुरु गरेको यो व्यवसाय हो। यो चाहिँ अहिले हामी 600 जना यहाँले भनिसक्नुभएको छ, 600 जना दिदीबहिनी छौँ। हस्तकला सामानहरू बनाउँछौँ। शारीरिक रूपमा कमजोर भएको दिदीबहिनीहरूलाई नि गर्नु सक्नु भएको छ। सबभन्दा खुसी कुरा त्यही हो, उहाँहरूलाई चाहिँ परिवारमा कसैले पाल्नु पर्दैन, आफ्नो खुट्टामा उभिएर आफै गर्नु सक्छ। सबभन्दा राम्रो कुरा महिला सिपिकासको यही छ।
0: त्यसमा पनि गरिब, पछाडि परेका, अपाङ्गता भएका, एकल, दलित, द्वन्द्वपीडित, उत्पीडित र दिनदुखी महिलाहरूलाई एउटा नयाँ जीवन दिने कार्य पनि महिला सिपिकाले गर्दै आएको छ। यो कुरा हाम्रो कार्यक्रम मार्फत सुनाउन पाउँदा हामीलाई खुसी पनि लागेको छ र यसकै एक आयाम माध्यम बन्नुभएको छ रामकली खड्का। उहाँ हुम्लाको मुचु गाविसमा जन्मिनु भयो नि, होइन? त्यही बाल्यकाल व्यतीत भयो
2: पक्का।
0: त्यो विकट गाउँमा उकाली ओह्राली गर्दै गर्दा पढ्नुको लागि पनि सङ्घर्ष गरेर पढ्नु पर्दाखेरि त्यो बाल्य अवस्थामा पछि गएर के बन्छु अथवा कहिले यस्तो सोच्नु भएको थियो?
2: त्यो मेरो बुवा चाहिँ गाविसको प्रधान पञ्च पनि हो, जडीबुटीको डक्टर भन्छ नि, वैद्य भन्छ नि, बुवाले वैद्य पनि गर्नुहुन्थ्यो। मेरो बुवा चाहिँ शिक्षित हुनुहुन्थ्यो। मेरो स्कुलमा चाहिँ छोरा मान्छे मात्रै जान्थ्यो, छोरी मान्छे जाने चाहिँ मेरो मुचु गाविसको म पहिला हो। हाम्रो जिल्लामा पनि धेरै दिदीबहिनीहरू थिएन, हामी 2-3 जना दिदीबहिनीहरू मात्रै थियौँ। बुद्धिस्ट परिवारमा त मै हो पहिलाचोटि, म चाहिँ अक्षर चिन्ने मौका पाएको चाहिँ मेरो बुवाको कृपाले हो। अनि उकालो ओह्रालो त गाउँ पार हो, दुःख हाम्रो अहिले जस्तो यस्तो स्थिति होइन। हामी त भट्ट मकै भुटेर खाजा लिएर स्कुल जाने चलन थियो, कहिले मास्टर आउँथ्यो, कहिले स्कुलमा टिचर आउँदैन थियो। त्यस्तो अवस्थामा हामीले बिए अक्षर जानेको हो।
0: हुम्लामा शिक्षा हासिल गर्नुभयो, स्कुले जीवन बिताउनु पाउनु भयो, त्यही एउटा अध्ययन गरेको एउटा सानो मौकाले यहाँलाई महिला कार्यकर्ताको रूपमा स्थापित हुनलाई सहयोग गर्यो र महिला कार्यकर्ता भइसकेपछि पोखरा आइपुग्नु भयो। महिला कार्यकर्ताको यो जागिरे जीवन कसरी व्यवसायपट्टि मोडियो नि यहाँको?
2: यो चाहिँ कार्यकर्ताको काम कस्तो थियो भने गाउँ गाउँमा जाने, 3-3 महिना ट्रेनिङहरू पनि दिने, विभिन्न सङ्घ संस्थासँग नै आबद्ध हुन्थ्यो, वनकोसँग, शिक्षासँग, होइन, युनिसेफको पनि प्रोग्रामहरू हुन्थ्यो, जस्तै बिउ बिजन दिने, तथ्याङ्कहरू सङ्कलन गर्ने। त्यो कामको चाहिँ म गाउँ गाउँमा धेरै हिँड्ने मौका चाहिँ पाएँ, धेरै दुःख पनि मैले देख्ने मौका पाएँ कि। त्यति बेला मैले महिलाहरूको घर घरमा जाँदा महिलाहरूको दुःख यति छ कि सानो सानो कुराले गर्दा बच्चाहरू स्कुल छुटेको छ, सानो सानो कारणले चाहिँ औषधिहरू नपाएको अवस्था छ, शुभ कार्यहरूमा जानलाई आफूलाई सानो पैसा नपाएको कारणले जान नसकिरहेको अवस्था छ, सानो फरियाको कारणले पनि सामाजिक क्षेत्रमा उभिनु नसकेको कारणले छ। त्यो बेला चाहिँ मलाई के छोयो भने महिलाहरूसँग हातमा पैसा चाहिँ हुनै पर्दो रहेछ भन्ने चाहिँ मैले महसुस गरेर मैले यो रोजगार कार्यक्रम चाहिँ सुरु चाहिँ त्यसरी गरेको
0: हो। हजुर, जति बेला तालिम दिने, प्रशिक्षण दिने यो काम सुरुवात गर्नुभएको थियो त्यति बेला सजिलो गाह्रो कस्तो थियो अवस्था?
2: गाह्रो थियो त्यति बेला चाहिँ, यो हाम्रो पर्वते जातिहरू दिदीबहिनीहरू चाहिँ श्रीमानको नामै नभन्न नजाने, एकदम अप्ठ्यारो मान्ने। यो मतवाली जातहरू जस्तै गुरुङ मगरहरू बहिनीहरू चाहिँ एकदमै आफ्नो खास्टोले मुख ढाकेर आफ्नो नाम भन्नु भने ज्यान गयो नामसम्म भन्नु मान्नुहुन्न थियो। बल्ल बल्ल कति दिन, 3-4 दिन त उहाँलाई त्यो सम्झाउँदै बुझाउँदै लाग्थ्यो के, अनि बल्ल ट्रेनिङहरू सुरु गर्नु पर्थ्यो। त्यस्तो खालको जुग जमाना थियो। आफ्नो श्रीमानको नाम भन्नु भने पनि छेउको साथीलाई भन्न भन भनिदेऊ त, मेरो बुढाको नाम भनिदेऊ त भन्ने त्यस्तो समय थियो, होइन? अहिले यो हेरेर त अहिले धेरै परिवर्तन भएको छ। दिदीबहिनीलाई घर घरबाट तालिममा आउनुहोस् भनेर तान्नु पर्थ्यो, अहिले हामी कहाँ आऊ भन्नै पर्दैन। यहाँ एउटा तालिमको सूचना निकाल्नुपर्छ, ठेलम ठेलै आइपुग्नुहुन्छ, छान्नु गाह्रो हुन्छ अहिलेको समयमा। त्यो समय चाहिँ धेरै परिवर्तन चाहिँ भएको छ।
0: रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारीमा हामीले यस्तो एउटा कर्मनिष्ठ व्यक्तित्वको प्रेरक भेटवार्ता सुनाइरहेको छौँ जसले आफ्नो जीवन नै व्यावसायिक यात्रामा र दिदीबहिनीहरूलाई आर्थिक सशक्तिकरणमा कसरी लान सकिन्छ भन्ने कुरामा नै व्यतीत गर्नुभयो। महिला विकास संस्था स्थापना मात्र होइन, 50 वर्ष भयो उद्यम क्षेत्रमा लागेको भनौँ न, होइन? 600+ हाम्रा दिदीबहिनीले तालिम लिइराख्नु भएको छ, रोजगार प्राप्त गर्नुभएको छ। रामकली खड्काको कुरा गर्नुपर्दा महिला शिव विकास संस्था अन्तर्गत रहेर विभिन्न उहाँले हस्तकलाको सामान उत्पादन मात्र गर्नुभएको छैन,
3: त्यो उत्पादित सामान अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सफल पनि हुनुहुन्छ र गुणस्तर सामान पुर्याएर नेपालको एउटा पहिचान राख्न पनि सफल हुनुहुन्छ, होइन?
2: हजुर, पक्कै हो। यो हामीले एउटा सामान वस्तु राम्रो बनाउनु पर्छ, व्यक्तिले भन्दा वस्तुले चिन्ने हो। हामीले महिला सिपिकाले महिलाहरूले बनाएको भनेर किन्ने मान्छे चाहिँ 5% मात्रै हुन्छ। एउटा सामान राम्रो भयो भने 95% आँखा छुन्छ र उहाँलाई मन पराउँछ, त्यो नै बजार हो। मुख्य कुरा त त्यही हो।
3: यहाँको संस्था महिला शिव विकास संस्थाबाट उत्पादित हस्तकलाका सामानहरू कुन कुन देशमा निर्यात हुँदै आएको छ?
2: पहिला सुरुमा त हामी इटालीमा हामीले एक्सपोर्ट पहिला सुरुवात त्यहाँ गरेको हो। एसियामा चाहिँ हामीले जापानमा गरेका हो। अहिले लगभग हामी 10 देशहरूमा एक्सपोर्ट गर्छौँ, जस्तै नेदरल्यान्डमा पनि गर्छौँ, जर्मनमा पनि दिन्छौँ, युकेमा दिन्छौँ, अमेरिका पठाउँछौँ, अस्ट्रेलिया पठाउँछौँ, कोरिया भयो, ताइवान भयो, धेरै देशहरूमा पठाउँछु। हामी चाहिँ अर्डर आएरै सामान बनाउने हो। उहाँहरूले के चाहन्छ, होइन, अब आउने वर्षमा के कलर चल्छ, कस्तो डिजाइन चल्छ, त्यो कुरा हामी यहाँ बसेर थाहा पाइन्न। त्यो उहाँहरूको बजार कस्तो छ भनेर हामी इमेल इन्टरनेटमा सम्पर्क भइराख्छौँ, उहाँहरूकै आधारमा चाहिँ हामी सामान उत्पादन गरेर बिक्री गर्छौँ।
3: हजुर, यो भेटवार्ताभन्दा केही क्षण अगाडि मात्र हामीले महिला शिव विकास संस्था जुन पोखराको सृजना चोकमा छ यो संस्थाको भ्रमण पनि गऱ्यौँ, निरीक्षण पनि गऱ्यौँ, होइन? धागो बनाउनेदेखि, धागो रङ्गाउनेदेखि, अनि त्यो धागोलाई फेरि बन्नेदेखि सामान तयार पार्ने प्रक्रियामा हाम्रा धेरै दिदीबहिनीहरूको संलग्नता देख्यौँ र हामीले उहाँहरूलाई सोध्यौँ पनि कति वर्षदेखि काम कार्य गर्दै आउनु भएको छ यो हस्तकलाको सामान उत्पादनमा भन्दा उहाँहरूले कसैले 30 कसैले 29 कसैले 12 कसैले 15 भन्नुभयो र उहाँहरू खुसी पनि हुनुहुन्थ्यो। हाम्रो दिदीबहिनीहरू सुरुमा प्रशिक्षण तालिम लिन आउँदाखेरिको स्थिति र पछि सक्षम भएर स्वावलम्बी बन्नुहुन्छ नि, त्यसपछिको परिवर्तनलाई त धेरै दिदीबहिनीको कथा नजिकबाट निहाल्नु भयो। कस्तो हुँदो रहेछ स्वावलम्बन, स्वरोजगार बन्दा र नबन्दाको हाम्रो दिदीबहिनीको दैनिकी र उहाँहरूको जीवन?
2: छोरी मान्छे चाहिँ हत्तपत्त म दुःख पाएछु भनेर व्यक्त चाहिँ गर्दैन है। हामी नजिकमा बसेर उहाँहरूसँग नजिक बस्यो भने त्यो कुराहरू बिस्तार बिस्तार खुल्छ। हामी कहाँ सबैको दिदीबहिनीको कथा त्यही नै हो। अब हाम्रो संस्थाको दिदीबहिनी हामी कहाँ आउने दिदीबहिनीको नै कथा त्यही हो। सुरुमा गाह्रो भन्छ, गाह्रो भएपछि अब बालबच्चा सानो हुन्छ, उहाँहरूलाई कठिनाइहरू हुन्छ। अहिले हामी कहाँ त दिदीबहिनीहरू राम्रो धेरै वर्ष भयो, उहाँहरूको बच्चाहरू कोही इन्जिनियर भएको छ, कोही डक्टरै भएको छ, कोही नर्स भएको छ, कोही लाउरे हुनुभएको छ, ब्रिटिस लाउरेहरू सक्षम धेरै दिदीबहिनीहरूको बच्चाहरू हुर्किसके। त्यो आमाको कारणले हो नि। आमा सबैभन्दा राम्रो हुनुपर्छ भन्ने कुरा चाहिँ मैले यहाँ बसेर सबभन्दा नजिक हेर्ने मौका र खुसीको क्षण भने नि त्यही हो। मैले चाहिँ दिदीबहिनीको खुसीको क्षणहरू हेर्ने मौका पाएँ। हामी कहाँ शारीरिक कमजोर भएको बहिनीहरू पनि यहाँ गएर कसैको हात थाप्नु पर्दैन, उहाँहरू आफै कमाउनुहुन्छ,
3: असक्षम विशेष क्षमता भएको हाम्रो अपाङ्गता भएको हाम्रो दिदीबहिनीहरू पनि मजाले काम गरिरहेको देख्यौँ। भनेपछि मौका चाहिँदो रहेछ, सिक्ने चाहना हुनु पर्दो रहेछ, मनमा लगन हुनु पर्दो रहेछ, काममा निरन्तरता हुनु पर्दो रहेछ, नसकिने केही पनि कुरा छैन। यसकै एक उदाहरण, व्यवसायी महिला, प्रशिक्षक महिला, धेरै आर्थिक सशक्तिकरणमा महिलाहरूलाई जुटाउने कार्यमा नेतृत्व गरिराख्नु भएको व्यक्तित्व हो हामी आज कुराकानी गरिरहेको छौँ महिला शिव विकास संस्थाको संस्थापक साथै अहिले प्रबन्ध निर्देशक रामकली खड्कासँग। र भनिन्छ नि महिलाहरूले चलाएको संस्था भने पनि मूल काम हाक्ने चाहिँ पुरुषहरू नै देख्छौँ हामीले प्राय ठाउँमा, होइन? तर यहाँको संस्थामा आएपछि हामीले जहाँ जता जुन काममा हेर्दा पनि अफिस चलाउनेदेखि लिएर विभिन्न सामान उत्पादन गर्ने कार्यमा त्यो र मटेरियलहरूलाई अब कसरी उत्पादनमा ल्याउने, र धागो रङ्ग्याउनेदेखि अलिकति जटिल कामहरूदेखि सरल काम जति पनि छन्, होइन, प्रशासनिक कामसम्म हाम्रो दिदीबहिनीहरू नै देखेँ। यहाँ दिदीबहिनीहरू मात्र हुनुहुन्छ?
2: हामी कहाँ मैले महिला हो, दिदीबहिनीहरू नै मात्रै भएर नै हाम्रो त मार्केटिङदेखि लिएर उत्पादन रङ टाइङमा सबैले गाह्रो हुन्छ भन्छन्, सबैमा महिला मात्रै छ। हाम्रो संस्थामा चाहिँ पुरुषले काम गर्दैन, त्यो चाहिँ हाम्रो विशेषतै हो। हाम्रो सहकारी बचत सहकारीमा पनि महिला मात्रै हो। हाम्रो यहाँ अफिसभित्र जति कार्यरत हुनुहुन्छ बहिनीहरू नै हुनुहुन्छ, उहाँहरू मासिक 500-1000 बचत पनि गर्नुहुन्छ। अब दिदी बहिनीले पैसा कमाएपछि सबै घरमा ल्यायो, खर्च हुन्छ, कहिले काहीँ आपत पर्या बेला आफूले युज गर्नुपर्छ। हामीले बचत सहकारी पनि खोलेको छौँ, नामै महिला सिपिका बचत तथा ऋण सहकारी भनेर राखेको छौँ। यो सँगैसँगै अर्को पनि गाँसेको छ, उहाँहरूले आफैले बचत गर्नुहुन्छ, आफै ऋण लिनुहुन्छ, आपत पऱ्यो भने कसैको दैलो दैलो हात फैलाउनु पर्दैन, इष्टमित्रहरू गुहार्नु पर्दैन, कसैको वचन खानु पर्दैन, पाएको बेला आफैले अफिसमा आउनुहुन्छ, ऋण लिनुहुन्छ, जानुहुन्छ।
3: एउटा व्यक्तिले यति धेरै आयामहरू, धेरै कामहरू, होइन, धेरै व्यक्तित्वको नेतृत्व गर्ने र 4 दशक व्यावसायिक रूपमा प्रशिक्षण दिएर नेतृत्व गर्ने त्यो सजिलो कुरा होइन। कति पटक अप्ठ्यारो आयो होला, कति चुनौती खेप्नु पर्यो होला, सबै दिन सजिलो भएनन् होला। जब जब गाह्रो अवस्था हुन्थ्यो त्यति बेला के कुराले प्रेरित गर्थ्यो फेरि अगाडि बढ्नुको लागि?
2: हामीलाई चाहिँ यो 71-72 सालमा चाहिँ निकै गाह्रो भयो, महिला सिपिकालाई आँधी बेरी हुरी नै आयो। अब एउटा व्यक्ति एउटा कहिलेकाहीँ राम्रो भयो भने पनि त्यसलाई डा गर्ने, रिस गर्ने चाहिँ अवश्य हुन्छ। त्यति बेला हामीले धेरै सामनाहरू गर्नु पर्यो। त्यति बेला त एकचोटि त यो संस्थाै हरायो, यो व्यवसाय हरायो जस्तो लागेको थियो। यहाँको दिदीबहिनीहरू चाहिँ एकदमै मलाई सहयोग गर्नुभयो के दिदीलाई, हामी यो हराउन दिनौँ, हामी केही पैसा उठाएर पनि हामी पहिला अर्कै ठाउँमा थियौँ, त्यहाँबाट मुभ भएर यहीँ आएको हो। एकदमै उहाँहरूको सहयोगले गर्दा अहिले हामी यो ठाउँमा आएको। मलाई त आँसु पनि आयो, त्यति बेला धेरै दुःख पनि भयो। दिदी बहिनीहरू कसैको बच्चाको फी तिर्नुपर्ने थियो, कसैको घरबाट तिर्नुपर्छ, आधा मान्छे त यसैमा आत्मनिर्भरै गर्नुपर्ने बहिनीहरू छ। त्यति बेला गाह्रो अप्ठ्यारो धेरै परेको थियो, अहिले चाहिँ ठिक छ। अब यो दिदीबहिनीहरू पनि यो हामी इस्टाब्लिस भयौँ भन्नु सम्झिनु सम्झेको छौँ।
3: भनेपछि काम गर्दाखेरि चुनौती आउँछ, समस्या आउँछ, अप्ठ्यारो स्थिति पनि आउँछ, तर आट्यो भने फेरि सहयोगी साथ जुट्दो पनि रहेछ।
2: सबभन्दा मलाई सहयोग चाहिँ मीडिया साथीहरूले सहयोग गर्नुभयो है, उहाँहरूले हिम्मत नहार्नु, तपाईँहरूको राम्रो काम छ भने दिदीबहिनीको कुरा सुन्यो, दिदीबहिनीले सहयोग गर्यो, मीडियाहरूले सहयोग गर्यो, त्यस्तै गरेर हामीले उद्योग वाणिज्य सङ्घहरूले सहयोग गरेर एकदमै हामी जस्ताको तस्तै पुरानो ठाउँमै आएँ। त्यो चाहिँ सबैभन्दा ठुलो कुरा यही छ। अब दिन अब यहाँहरू जस्तोको सहयोग पायो भने अझ हामी दिदीबहिनीको गाउँमा धेरै मागहरू छ, उहाँहरू अझै रोजगार बिनाको हुनुहुन्छ। सबभन्दा गाह्रो भएको महिला भनेको उमेर पुगेको नानी, विवाह नभएको, शिक्षा दीक्षा नपाएको बहिनीहरू, यता दाई भाउजूसँग हात थापेर खानुपर्ने अवस्था, अर्को कुरा त्यस्तो दिदीबहिनी भयो। अर्को चाहिँ एउटा शारीरिक कमजोर भएको बहिनीहरू छ भने उहाँहरूलाई नै समस्या छ। यस्तै एकल महिलाहरूलाई त झनै समस्या छ, दुईवटा नानी छ, श्रीमान छैन, कुनै श्रीमानसँग अलग भएको बहिनीहरू छ, उहाँहरूलाई पनि गइरहेर हामीले हेरेको चाहिँ छैनौँ। उहाँहरूको पीडा यति छ, यति छ, यति छ, सीमै छैन। रोजगार छैन, आफूले बचाली गर्दाखेरि दिनभरि मेला जानु सक्दैन। गाउँकै कुरा गर्ने भने उसको घरमा थोरै रकम भए पनि आउने भयो भने त्यो दिदीबहिनीको साह्रै ठुलो कल्याण चाहिँ हुन्छ। यो चाहिँ हामी मिडियाहरूले पनि सहयोग गर्नुहोस्, नेपाल सरकारले जुन क्षेत्रले पनि त्योतिर चाहिँ एकदमै ध्यान दिनुपर्ने चाहिँ मैले चाहिँ अत्यन्त देख्छु। गाउँबाट सहरमा बोलाउने भन्दा थोरै काम भए पनि हामी गाउँमा लाने के, गाउँमा लग्यो भने त्यो गाउँको विकास हुन्छ। धेरै दिदीबहिनीलाई थुप्रै पैसा चाहियो भनेको छैन, त्यहाँ गाउँको मान्छेले आफूले निर्वाह हुने, राम्रो हुने त्यति खोजेको छ। त्यो चाहिँ सबैले ध्यान दिनु सक्यो भने अति राम्रो हुन्थ्यो।
3: हजुर, र आज तपाईँको यो महिला शिशु विकास संस्थाको निरीक्षण गर्दै गर्दा जुन जुन ब्लकहरूमा, जुन जुन टहराहरूमा हामी पस्यौँ, त्यहाँ हाम्रा दिदीबहिनीहरू खुसी खुसी होइन एकदम सुरक्षित ढङ्गबाट आफ्नो सिप मार्फत स्वरोजगारमा लाग्नुभएको हामीले देख्यौँ। तपाईँ एकजनाले 600+ बढी हाम्रा दिदीबहिनीहरूलाई रोजगार दिनुभएको छ, सिप सिकाउनु भएको छ। हामी आज यही कार्यक्रमबाट भन्न चाहन्छौँ, गर्न चाह्यो भने नसकिने के रहेछ र होइन? र कतिपय हाम्रा दिदीबहिनीहरू यस्तो पनि हुनुहुन्छ, मनमा इच्छा त थियो तर गर्न सकेन, पैसा पनि छ, शिक्षा पनि छ, तर केही गरिराख्नु भएको छैन। कोही गर्ने मन छ तर आठ भरोसा छैन भनेर बसिराख्नु भएको छ, उहाँहरूलाई अगाडि बढ्नुको लागि हाम्रो दिदीबहिनीहरूलाई के भन्नुहुन्छ?
2: त आँट्नु म पुऱ्याइदिन्छु भन्छ नि, भगवान्को एउटा उखानै छ पहिलाको बुढापाकाको, यहाँहरू चाहिँ बाहिर निस्किनुहोस् हेर्नुहोस्, अहिलेको त युग त नयाँ टेक्नोलोजीको युग छ, पहिला हाम्रो जस्तो युग होइन, यहाँहरू आँट्यो भने दिदीबहिनी पैसा हुनेले पैसा लगानी गर्नुहोस्, सिप हुनेले सिप लगानी गर्नुहोस्, सबभन्दा आफ्नै देशमा स्वरोजगार सिर्जना गरौँ, म त यही भन्न चाहन्छु सबैलाई। त्यो भयो भने हाम्रो दिदीबहिनीले नेपालमै बस्न पाऊँ, आफ्नो परिवारसँग आनन्द रमाउनु पाऊँ, बच्चाहरू छोडेर विदेश जान नपरोस्, नराम्रो समाचारहरू सुन्नु नपरोस्, जोसँग पैसा छ त्यो लगानी गरौँ, हामी सबैले रोजगार नेपालमै सिर्जना गरौँ, नेपालमा नहुने कुनै पनि छैन, नेपालमा भूमिमा सबै त खेर गइरहेछ, तराईमा हेर्ने हो भने मुज छ, पहाडमा हेर्ने हो भने अल्लो छ, हेम छ, ऊन छ, माटाहरू छन्, माटाको सेरामिकको कति राम्रो राम्रो सामान हुन्छ, विदेशमा निर्यात गर्न सक्छौँ, अल्लोको सामान निर्यात गर्न सक्छौँ, ऊनको सामान निर्यात गर्न सक्छौँ, हामी आफ्नै कहाँ छ, आफ्नै चिजलाई हामी आफैले नचिनेर कुनामा फालेर धुलो मैला भएर एक दिन त्यही फोहोर भएर आउँछ, त्यसलाई मोहोर बनाउन सक्छौँ, त्यो कुरामा चाहिँ सरकारको पनि ध्यान जाओस्, दिदीबहिनीले पनि त्योतिर मन गरेर गाउँमा बसेले पनि मसँग गाउँमा बसेछौँ मसँग के छ र भनेर सम्पर्क गर्नुहोस्, हामी उहाँहरूलाई पनि सिप सिकाइदिन्छौँ, आफूसँग भएको कच्चा पदार्थहरूलाई पैसामा बनाऊ, त्यही नै रोजगार हो, आफूले पनि रोजगार पाऊँ अर्काले पनि रोजगार दिउँ, हेर्ने हो भने त पैसै पैसा छ गाउँमा, तर हामीले व्यवस्थापन गर्नु नसकेको कारणले हो। अहिले बाग्लुङमा जाने हो भने त जति पनि लोक्ता पेपर छ नि, त्यो लोक्ता पेपर त सबै विदेश निर्यात हुन्छ नि, त्यसलाई राम्रो व्यवस्था गर्नु सक्यो भने त पैसै पैसा फलिया छ नि, हेमै हेमको भुट छ, अल्लै अल्लोको बुट छ, भरमा लाउन नै पर्दैन, बिउ सर्न नै पर्दैन, आफै उम्रिन्छ आफै सुकेर जान्छ, त्यो त वनमा त पैसा त यत्तिकै कुहिएछ नि, त्यसले हामीले जान्नु पर्यो, नेपालको सरकारले नि जान्नु पर्यो, त्यहाँ बस्ने बहिनीहरूले पनि जान्नु पर्यो,
3: यस्तै खेर गइरहेका वनस्पति जडीबुटी सबै बोट बिरुवाहरूबाट होइन खेर गइरहेको त्यो फोहोरबाट मल बनाउने विभिन्न सामानहरू उत्पन्न गर्ने त्यही कार्यमा लागेको छ महिला शिव विकास संस्था होइन, के गर्दैछ आज हामी हाम्रो श्रोताहरूलाई सुनाउन चाहन्छौँ?
2: हामी चाहिँ कटनको सामानहरू ब्याग बनाउँछौँ, अल्लोको सामानहरूको ब्याग बनाउँछौँ, पर्स बनाउँछौँ, रुम डेकोरेसन आइटम बनाउँछौँ, हामीले बच्चाहरूको लागि खेलाउने गुडियाहरू बनाउँछौँ, हामीसँग ठुलो सामान बनाएर रहेकोलाई सानो सामान उत्पादन गर्छौँ, हाम्रो दिदीबहिनीको पैसा खेर नजाओस्, त्यो सकेसम्म हामीले त्यसलाई सदुपयोग गरेर बजारमा कसरी जान्छ, घाटा कसरी नपर्ने, दिदीबहिनीको दुई पैसा कसरी आय आर्जन बढोस्, त्यहीतिर ध्यानमा लागेछौँ हामीले, धेरै जसोले सबैले सङ्घ संस्थाले पनि विदेशी बाहिरहरूले पनि अहिलेसम्म हामीले पत्याउनु भएको छ, सामान किनिदिनु भएको छ, हाम्रो एउटा सामान किनिदिनु भयो भने हाम्रो दिदीबहिनी सधैँ मुख खाली र हात खाली चाहिँ रहँदैन।
3: हजुर, हामीले यहाँ निरीक्षण गर्ने क्रममा पनि देख्यौँ होइन, गर्नुपर्ने धेरै कुरा रहेछ, व्यवस्थित रूपमा हामीले गर्न सक्यौँ भने सफल पनि हुँदो रहेछ भन्ने कुरा हामीलाई यहाँ आएपछि महसुस पनि भयो। अहिले हाम्रो जति पनि दिदीबहिनीहरू यहाँ काम गरिराख्नु भएको छ, सिप सिकेर यहीँ आएर सिप सिकेर यही स्वरोजगारमा लाग्नु भएको पनि छ होइन, अब जस्तो अरू धेरै दिदीबहिनी पनि हुनुहुन्छ होला नि त होइन, सिप सिक्ने इच्छा, स्वरोजगारमा लाग्ने इच्छा, स्वावलम्बी बन्ने इच्छा, आर्थिक रूपमा आफै सशक्त हुने इच्छा भएको हाम्रो दिदीबहिनीहरूले कसरी सम्पर्क राख्ने अनि त्यसको लागि उहाँहरूले के गर्नुपर्छ? सिप सिक्दाखेरि फेरि लगानी गर्नुपर्छ कि पर्दैन?
2: सिप सिक्नले त लगानी गर्नु पर्दैन, आफूले इच्छा हुनु पर्यो, लगनशील हुनु पर्यो, सिप भन्ने कुरा आज एक दिन आएर सिकेर सिप सिकिन्न, निरन्तरता लाग्नुपर्छ, सिप सिक्यो भने तपाईँले पक्कै पनि त्यो सफल व्यवसाय हुनसक्छ, मान्छे अरू खोज्नु नै पर्दैन। अर्को कुरा, यहाँहरूले व्यवसाय सफल गर्ने हो भने व्यवसाय थाल्दा आफूले जानेको चिज व्यवसाय गर्नुहोस्, अवश्य पनि त्यो पनि सफल हुन्छ। हामी पनि यही क्षेत्रमा आफूले जानेको सिप र आफूले जानेको व्यवसाय सुरु गरे हो, त्यही भएर महिला सिपिका चाहिँ आज 42 वर्ष 42 वर्ष लागेको कारण यो हो। हामी अर्को कुरा चाहिँ खेर गएको चिजलाई नै हामी सदुपयोग गर्ने हो, हामीलाई रङ रगाउँछौँ नि, सबैले अनार चाहिँ भित्रको खान्छ, बाहिरको बोक्रा चाहिँ सबैले फाल्छ। हामी त्यो अनारको बोक्रा लिएर गएर बजारमा फोहोर पनि भएन, हामीले बजार त्यो रङ रङ्गाउँछौँ। अनि अर्को कुरा, हामीले प्याज सबैले भित्रको खान्छ, प्याजको बोक्रा सबैले फाल्छ, सबैले धुलो मैला हुन्छ, टोलभरि मैला हुन्छ, हामीले त्यो बोक्रालाई पनि हामीले रङमा परिणत गराउँछौँ। त्यस्तै गरेर ओखर भित्रको दिउल सबैले खान्छ, बाहिरको बोक्रा सबैले फाल्छ, त्यो पनि हामी रङमा युज गर्छौँ। त्यस्तै खेर गएको चिल्ला चाहिँ हामी लिन्छौँ, जस्तै तितेपाती भने त
3: रङको निर्माण
2: हामीले आफै गर्छौँ, त्योलाई कसैले केही चिज लगानी पनि ठुलो गर्नु पर्दैन। त्यो टिप्ने बहिनीलाई नै रोजगार पायो, हामी रङ्गाउनेलाई नै रोजगार पायो, बिक्री गर्यो त्यो पनि पैसै आयो, सबै दिदीबहिनीको हातमा पैसा जाने कारण चाहिँ त्यो पनि हो। सबैको हातमा डुली डुली सबैको धेरै थोरै सबैको हातमा पैसा आउँछ। अर्को कुरा, देशलाई पनि राम्रो भयो नि त, फोहोर मैला भएन, खेर त्यो ऊ भएन, त्यो सरकारले नगरपालिका कति फोहोर बटुल्नुपर्छ।
3: आफ्नो ठाउँबाट हामीले यदि जाँगर चलाउने हो, मनमा आँट हुने हो भने गर्न सक्ने धेरै काम कुराहरू रहेछन् है, र सफल पनि हुन सकिँदो रहेछ। आज तपाईँ 600 रोजगार दिइराख्नु भएको छ, दिदीबहिनीहरू खुसी खुसी काममा लाग्नु भएको छ। अबको दिनको योजना चाहिँ के छ?
2: हामी चाहिँ दिदीबहिनीहरू धेरै माग छ, अहिले त गाउँ क्षेत्रकै दिदीबहिनीको धेरै माग छ, अहिले यति धेरै माग छ कि कति ठाउँमा त हामी जानु सक्ने अवस्था पनि छैन। किनभने हामी पनि एउटा सानो संस्था हो नि त, हामीसँग कसैको डोनर छैन, कसैको सहयोग छैन, त्यस्तो ठुलो रकम सहयोग नहुने मान्छेलाई टाढो टाढोसम्म हामी पहुँच पुग्नु गाह्रो छ। अवश्य पनि कसैले हामीले सहयोग गर्यो भने अरू नपुगेका ठाउँमा हामी पुगेर नै महिलाहरूलाई रोजगार दिन चाहिँ सक्छौँ जस्तो लाग्छ मलाई।
3: यो काममा यहाँलाई सफलता पनि मिल्दै जाओस्। एउटा हुम्लाको विकट गाउँमा जन्मिएर पाएको थोरै शिक्षालाई सदुपयोग गर्दै आज 600 रोजगार दिने व्यक्तित्व बन्नुभएको छ। 40 निरन्तर रूपमा महिला विकास संस्थालाई हाँक्नुभएको छ, ऋण तथा बचत सहकारी यसै अन्तर्गत सञ्चालन पनि गर्नुभएको छ। चाहे भने सकिँदो रहेछ हाम्रा दिदीबहिनी, विशेष त हामी आजका नारीमा कुराकानी गरिरहेका छौँ। हामी आजका नारी सधैँ स्वावलम्बी भएको, आफ्नै पहिचान बनाएको, कुनै न कुनै काममा र योगदानमा स्थापित भएको हेर्न चाहन्छौँ। ती आजका नारीहरूलाई आफू जस्तै बन्नको लागि आफ्नो सफलतालाई आत्मसात राखेर आज हाम्रो कार्यक्रम मार्फत अन्तमा हाम्रो दिदीबहिनीलाई के भन्न चाहनुहुन्छ?
2: मैले त रोजगार त थोरै 600 दिदीबहिनीले दिएको हो, ट्रेनिङ त मैले धेरै दिदीबहिनीले दिएछु, गाउँ गाउँमा गएर नि ट्रेनिङहरू दिएको छु। लगभग मैले 13,000 बहिनी दिदीबहिनीलाई आजसम्ममा ट्रेनिङ दिएर पठाएको छु। धेरै दिदीबहिनीहरूले त आफैले पनि धेरै थोरै गर्नुभएको छ। सबभन्दा अप्ठ्यारो परेको दिदीबहिनीलाई हामीले यहाँ रोजगार दिएको हो। मैले के भन्न चाहन्छु भने, तपाईँहरू आफू गाह्रो छ भने तपाईँहरूले सिप आइडिया नजिकबाट कोही टेलिफोनको माध्यममा पनि सम्पर्क गर्न सक्नुहुन्छ, हामीसँग सोध्नु सक्नुहुन्छ, र हामीले जानेको कुरा पक्कै पनि यहाँहरूलाई बताउने छौँ र बुझाउने छौँ। र यहाँहरूलाई हामीले आफूले जे जानेछ त्यो चाहिँ पक्कै पनि हामी मरेर जाने कुरा हो, हामीले जानेको सिपहरू यहाँहरूलाई छोडेरै जानेछौँ, र यहाँहरूलाई मार्गदर्शन भने यही नै हो। यहाँहरूलाई चाहिँ पक्कै पनि यहाँले रोजगार सुरु गर्नु चाहेको छ भने अवश्य पनि रोजगार सुरु चाहिँ गर्नुहोस्, मैले यहाँहरूलाई यही नै शुभकामना दिन चाहन्छु।
3: हजुर, यहाँले जुन काम कार्य गर्नुभएको छ, एउटा व्यावसायिक महिलाको रूपमा आफ्नो अनुभव अनुभूति हामीमाझ हाम्रो श्रोतामाझ राखिदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद रेडियो नेपाल परिवारकै तर्फबाट।
2: हजुरलाई पनि धन्यवाद, बहिनीलाई पनि, रेडियो नेपाललाई पनि धन्यवाद दिन चाहन्छु। यहाँहरूलाई पनि यो मौका दिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद। यहाँ टाढाबाट महिला शिविका सम्झेर यहाँ आइदिनु भयो, हाम्रो यस्तो कुनामा परेको ठाउँमा पनि खोज्दै खोज्दै आइदिनु भयो, बहिनीलाई पनि धेरै धेरै धन्यवाद।
3: हामी अझै यस्तै कर्मठ कर्मशील, आफू मात्र होइन अरूको लागि पनि जिउन जान्ने रामकलीहरूको खोजीमा छौँ, र यही खोजीमा आज तपाईँ श्रोतामाझ कार्यक्रम आजका नारीमा सङ्घर्ष र सफलताको भेटवार्ता सुनाउने क्रममै हामीले सुनायौँ पोखराको सृजना चोकमा रहेको महिला शिव विकासको संस्थापक सञ्चालक हाल प्रबन्ध निर्देशक, हामी उहाँलाई व्यावसायिक महिला व्यक्तित्वको रूपमा पनि चिन्छौँ, कुशल प्रशिक्षकको रूपमा पनि चिन्छौँ, र आर्थिक सशक्तिकरणको लागि हाम्रो दिदीबहिनीहरूलाई नेतृत्व गरिराख्नु भएको एउटा सशक्त अभियन्ताको रूपमा पनि चिन्छौँ। रामकली खड्कासँग भएको यो भेटवार्ता हामीले आज यहाँहरूमा सुनायौं।
0: अर्को साता महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीमा हामी महिला सवालका विविध विषयवस्तुलाई उठान गर्नको लागि उपस्थित हुने नै छौ। आजको लागि भने कार्यक्रम आजका नारीको यो प्रस्तुतिबाट प्राविधिक साथी सुलोचना बज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
4: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 9 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। विपक्षी दलहरूको अवरोधका कारण हिजो पनि संघीय संसदका दुवै सदनको बैठक स्थगित। नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि मन्त्री महावीर पुनद्वारा पदभार ग्रहण। र हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि इरान विरुद्ध अमेरिकाको जवाफी हमला सुरु। अब समाचार विस्तारमा। प्रतिपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण हिजो पनि प्रतिनिधि सभाको बैठक सञ्चालन हुन सकेन। प्रतिनिधि सभाको हिजोको बैठक सुरु हुना साथै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र विपक्षी दलहरू सँग संवाद सुरु भइसकेकाले सदनको काम कारवाही अगाडि बढाउन आग्रह गर्नुभएको थियो। बैठकको सुरुवातमा नेकपा एमालेका सांसद क्षितिज थेवेले राष्ट्रियताका सवालमा सिङ्गो प्रतिनिधि सभा एक ठाउँमा हुनुपर्ने भन्दै प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने बताउनुभयो। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र बहादुर साईले संसदमा प्रस्तुत भएको बजेटमा भन्सार दरका विषयमा उठेका प्रश्नको पनि सरकारले जवाफ दिनुपर्ने बताउनुभयो। नेपाली काङ्ग्रेसका सांसद निष्कल राईले प्रतिपक्षी दलले विरोधका लागि मात्रै विरोध गरेको नभई राष्ट्रिय हितका पक्षमा आफूहरू सधैँ उभिरहने बताउनुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले राष्ट्र हित विपरीत संसदमा प्रधानमन्त्रीले बोल्नु भएको कुरा रेकर्डबाट हटाउँदै त्यस्ता अभिव्यक्ति कसैले पनि व्यक्त गर्न नमिल्ने गरी प्रतिबद्धता प्रस्तावका रूपमा सदनबाट पास गर्न प्रस्ताव गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठक प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ 28 गते बिहिबार 1:15 बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कार्यसूची अनुसार बैठक अगाडि बढाउन आग्रह गर्नु भए पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेकाले बैठक स्थगित भएको हो। अध्यक्ष दाहालले जनताले अनुभूति गर्ने गरी सरकार र राजनीतिक दलहरूबीच पर्याप्त परामर्श हुन नसकेको र सदनमा नाराबाजी गरी पटक बैठक स्थगित गरिनुपर्ने अवस्थाले सम्पूर्ण नेपाली जनता र सिङ्गो देश नै प्रभावित बनेको बताउनुभयो। अध्यक्ष दाहालले सबैको साझा समस्या समाधान गर्न सरकारको तर्फबाट पनि तत्परताका साथ समय सापेक्ष रूपमा समस्या सम्बोधन हुनुपर्ने भनी उपस्थित मन्त्रीहरूको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको व्यक्तिको सरकारी तहमा कुनै प्रमाण नभएकाले त्यस्तो संवेदनशील विषयमा बोल्दा सन्धि तथा ऐतिहासिक दस्तावेजलाई आधार बनाउनु पर्नेमा जोड दिनुभयो। सरकारले निजामती सेवा नियमावली 16 संशोधन 2083 स्वीकृत गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा नियमावली 16 संशोधन स्वीकृत गरेको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरुण जलविद्युत, लोवर न्यादी खोला जलविद्युत, घुन्सा खोला जलविद्युत र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकमा विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेड क्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आवश्यक परेको खण्डमा प्रश्नको जवाफ दिन सदनमा उपस्थित हुने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्ति गर्दै प्रधानमन्त्री शाहले हिजो मन्त्री परिषद विस्तार गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूले हिजो नै पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदभार ग्रहण पनि गर्नुभएको छ। गृह मन्त्रालयमा पुनः सुदन गुरुङलाई दोस्रो पटक जिम्मेवारी दिएको हो। सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि उहाँमाथि एक समिति गठन गरी अनुसन्धान गरिएको थियो। समितिले सम्पत्ति सम्बन्धी विवादमा सफाई दिएसँगै गुरुङ गृहमन्त्रीमा फर्किनु भएको हो। स्वतन्त्र सांसद महावीर पुनलाई पहिलो पटक गठन गरिएको विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रीको भूमिकामा हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनु भयो। मन्त्री डाक्टर तिमिल सिन्हाले आर्थिक वर्ष 2082-83 पुँजीगत र चालु खर्चको अनुपात 41.05% रहेको उल्लेख गर्नुहुँदै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले हिजोदेखि र खजुरा गाउँपालिकाले आजदेखि संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढङ्गले कार्यभार पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित तत्कालै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। आज विश्व सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र कार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। पोखरा महानगरपालिका 31 स्थित बेगनास्थालमा आजदेखि 6 संस्करणको खुल्ला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता आयोजना हुँदैछ। बेगनास्थाल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका एकको क्षेत्रमा हिजो अपराह्न आएको वर्षासहितको हुरीले 17 घर र 2 गोठमा क्षति पुर्याएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानमाथि जवाफी कारवाही सुरु गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार अपाचे हेलिकप्टरलाई इरानी ड्रोनले खसालेको खसालेको थियो। हेलिकप्टरमा दुई चालक दलका सदस्यलाई अमेरिकी समुद्री ड्रोन मार्फत उद्धार गरिएको जनाइएको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कारवाहीलाई अत्यन्त शक्तिशाली भन्नुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपक्षी दलहरूको अवरोधका कारण हिजो पनि संघीय संसदका दुवै सदनको बैठक स्थगित। नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि मन्त्री महावीर पुनद्वारा पदभार ग्रहण। र हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि इरान विरुद्ध अमेरिकाको जवाफी कारवाही सुरु। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: बिनी प्रदेश सनिल नेता इज खुगुमिनेटे बी रेडियो नेपाल नेपाल भाषा समाचार पुवन छिथाइले नेपाली भाषा समाचार नेनादिस शुभ
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
6: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
5: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
6: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा न्यौपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, क्रिस्टिय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टिय अभिवादन। जय मसीह। प्रिय मित्र, आजको बाइबल सन्देशको शीर्षक छ मानिसहरूप्रति परमेश्वरको प्रेम। प्रेम शब्द संसारमा सबै मानिसहरूले थाहा गर्ने शब्द हो। यो शब्द अति नै महत्त्वपूर्ण छ। अझ बाइबलमा यो शब्दलाई महत्त्वपूर्ण दिएर राखिएको छ। बाइबलको सार नै प्रेमको प्रदर्शन हो। बाइबल धर्मशास्त्र पहिलो कोरन्थी 13 अध्यायमा प्रेमको बारेमा यसरी वर्णन गरिएको छ, प्रेम नकारात्मक हुँदैन, सधैँ सकारात्मक हुन्छ, प्रेम सहनशील हुन्छ, दयालु हुन्छ, प्रेमले डाहा गर्दैन न सेखिने गर्छ, प्रेम हठी हुँदैन न ढिट्ने हुन्छ, प्रेमले आफ्नो कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन, प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँछ, प्रेमले सबै कुरा सहन्छ, सबै कुरा पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। यसैले मानिसहरू बाइबललाई परमेश्वरको प्रेम पत्र सम्झन्छन्। बाइबलले प्रेम मानिस जातिको लागि परमेश्वरको अपार तथा अद्वितीय प्रेमको रूपमा देख्न सकिन्छ। तर परमेश्वरले मानिसलाई योग्य तथा असल भएकोले प्रेम गर्नु भएन, तर परमेश्वरको स्वभाव नै प्रेम गर्ने भएकोले उहाँले मानिसलाई प्रेम गर्नुभयो। मित्र, बाइबल धर्मशास्त्रको भजन संग्रह भन्ने पुस्तक 145:17 हामी परमेश्वरको स्वभावलाई देख्दछौँ। परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्छ। यसै गरी बाइबलको अर्को खण्ड भजन संग्रह 136:1 यसरी लेखिएको छ, परमप्रभुलाई धन्यवाद देऊ किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। परमेश्वरको स्वभाव नै प्रेमिलो भएकोले उहाँ
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
3: नेपालको समावेशी आवाज

नमस्ते, कार्यक्रम विश्व परिवेशबाट। विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: संसारकै बुढो चराले पार्यो अण्डा, किन बढिरहेको छ भाडामा प्रेमी प्रेमिका खोज्ने चलन, जापानले बनायो मान्छे धुने वासिङ मेसिन, प्रेमिकाले 1 खर्ब रुपियाँ बराबरको बिटकॉइन फोहोरमा फालिदिएपछि लामखुट्टेले ओ रक्त समूह भएकालाई धेरै किन टोक्छ, र इन्डोनेसियाको जङ्गलमा विश्वकै लामो फुल। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग, संसारकै बुढो चराले पार्यो अण्डा। संसारको सबैभन्दा बुढो जङ्गली चराले सबै कठिनाई पार गर्दै 74 वर्षको उमेरमा एउटा अण्डा पारेको छ। विजडम नामक त्यो लेन अल्बाट्रस चराले अमेरिकाको हवाई नजिकै रहेको प्रशान्त महासागर स्थित मिडवे एटोल राष्ट्रिय निकुञ्जमा अण्डा पारेको हो। यो प्रजातिको चरा आम रूपमा 12 देखि 40 वर्षको उमेरसम्म बाँच्दछन्। त्यसैले औसत आयु भन्दा करिब दोब्बर पाएको उमेरमा यो चराले अण्डा पार्नुलाई निकै अनौठो मानिएको छ। यो चरामा पहिलो पटक सन् 1956 ट्याग लगाइएको थियो। त्यसबेला यो करिब 5 वर्षको थियो। धेरै चरा प्रेमीहरू बीच यो विशेष चरा निकै लोकप्रिय छ। यो चराले यसअघि अन्तिम पटक सन् 2021 अण्डा पारेको थियो। यसले आफ्नो जीवनकालमा 30 भन्दा धेरै बच्चा कोरलेको छ। अमेरिकी मत्स्य तथा वन्यजन्तु सेवा विभागले विजडमलाई आफ्नो अर्को एक नयाँ साथीसँगै आफूले पारेको अण्डाको स्याहार गरिरहेको बेलाको तस्विर खिचेको छ। उसले त्यस क्षणको भिडियो नै सार्वजनिक गरेको छ। त्यो पोस्टमा विजडम विश्वको सबैभन्दा पाको उमेरको जङ्गली चरा भएको भन्दै ऊ एक नयाँ साथीसँगै फर्किएर आएको र उसले अहिले एउटा नयाँ अण्डा पारेको बताइएको छ। विभागका अनुसार अन्य लेसन अल्बाट्रस जस्ता विजडम पनि आफ्ना साथीसँग पुनः भेटघाट गर्नका लागि हरेक वर्ष सोही गुँड रहेको स्थानमा फर्किने गर्दछ, र यदि सक्षम भएमा त्यो गुँडमा एउटा अण्डा पार्दछ। दशकौँदेखि उसले एउटै भाले साथीसँग अण्डा पारेर कोरल्ने गरेको थियो, तर उसको त्यो भाले साथी पछिल्ला केही वर्ष यता देखिएको छैन। एक्समा सेयर गरिएका तस्विर तथा भिडियोहरूमा पनि 74 वर्षको यो चरा आफ्नो परिचित Z333 देख्न सकिन्छ। जीव वैज्ञानिकहरूले 74 वर्षको पानी चराले अण्डा जन्माउने कुरा निकै अनौठो रहेको टिप्पणी गरेका छन्। जीव वैज्ञानिकहरूले विजडमको पहिलो अण्डा एक दुर्लभ घटना भएको बताएका छन्। विश्व परिवेशमा राख्दैछौँ एउटा रोचक प्रसङ्ग, किन बढिरहेको छ भाडामा प्रेमी प्रेमिका खोज्ने चलन। भनिन्छ पैसाले सबै कुरा किन्न पाइन्छ, तर साँचो प्रेम पैसामा खरिद गर्न सकिँदैन, किनकि प्रेम अमूल्य हुन्छ र केवल भाग्यले मात्र पाइन्छ। प्रेम एउटा यस्तो चीज हो जसको कुनै मूल्य नै हुँदैन। तथापि अहिलेको जमानामा केही देशहरूले यो मान्यतालाई गलत साबित गर्नका लागि प्रेमको मूल्य तय गर्नमा जुटेका छन्। यसै क्रममा केही धनी देशहरूमा भाडामा प्रेमी तथा प्रेमिका खोज्ने चलन तीव्र रूपमा बढिरहेको छ। यदि कसैलाई प्रेमको केही पल बिताउनु छ, कसैको साथ चाहिएको छ, वा कसैको काँधमा आफ्नो टाउको राखेर मनका भव पोख्ने मन छ भने त्यसका लागि निश्चित दर रेट तय गरिएको छ। खास गरी चीन र जापानमा भाडामा प्रेमी प्रेमिका खोज्ने यस्तो चलन तीव्र रूपमा बढिरहेको छ, जहाँ हरेक चाहना परिपूर्तिका लागि मानिस उपलब्ध छ। अहिले यो चलनले एउटा व्यवसायको रूप लिइसकेको छ। त्यसै गरी हालै दक्षिण पूर्वी एसियाली देश भियतनाममा यही चलनसँग सम्बन्धित एउटा रोचक समाचार पनि सार्वजनिक भएको छ। त्यहाँ पनि मानिसहरूले आफ्ना बाबुआमालाई खुसी पार्नका लागि प्रेमी तथा प्रेमिका भाडामा लिइरहेका छन्। मिन थु नामकी 31 वर्षीय कामकाजी युवती प्रेम सम्बन्धको खोजीमा थिइन्। उनका माता पिताले उनीमाथि बिहे गर्ने दबाब दिइरहेका थिए, किनकि आफ्नी छोरी त्यस उमेरसम्म पनि अविवाहित रहन् भन्ने उनीहरू चाहँदैनथे। यस्तो परिस्थितिमा मिनले त्यो समस्याको अनौठो समाधान निकालिन्। उनले एकजना प्रेमी भाडामा लिइन्। समयसँगै भाडाका प्रेमीसँग उनको वास्तविक रूपमै प्रेम बस्यो र सम्बन्ध गाढा बन्दै गयो। समाचार अनुसार भियतनाममा 1 हप्ताका लागि प्रेमिका वा प्रेमी भाडामा लिनका लागि $100 बराबरको शुल्क तिर्नुपर्छ। यदि 1 महिनाकै लागि भाडामा लिने हो भने त्यसको शुल्क चाहिँ करिब 40,000 रुपियाँ बराबरको रकमसम्म पर्न जान्छ।
जापान र चीनमा पनि बढ्दैछ यस्तो चलन। चीन तथा जापानमा भाडामा प्रेमी प्रेमिका खोज्ने चलन अहिले सामान्य भइसकेको छ। कयौं मानिसहरूका लागि यो पछिल्ला दिनमा पैसा कमाउने माध्यम पनि बनिरहेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार यसरी भाडामा प्रेमी तथा प्रेमिका खोज्नेमा कार्यालयमा काम गर्ने कर्मचारीहरू हुने गरेका छन्। उनीहरूसँग फुल टाइम जागिर हुने तर आफ्नो खाली समयमा भाडाको प्रेमी प्रेमिका बनाएर राम्रो रकम कमाउने गरेका छन्। यस्तो चलन किन बढिरहेको छ त? विज्ञहरूका अनुसार भाडामा प्रेमी तथा प्रेमिका खोज्ने चलन पारम्परिक सम्बन्ध तथा विवाह बन्धन भन्दा फरक सोचका कारण बढिरहेको छ। पहिले जहाँ मानिसहरू सम्बन्धलाई स्थायी तथा भावनात्मक सम्बन्धको रूपमा हेर्दथे, उनीहरूले अहिले यसलाई एउटा आर्थिक तथा सामाजिक आवश्यकताको रूपमा हेर्न थालेका छन्। मानिसहरू लामो समयसम्म सम्बन्धमा बाँधिनुको साटो अस्थायी तथा सुविधाजनक सम्बन्धहरूलाई अगाडि बढाइरहेका छन्, जहाँ उनीहरूका अपेक्षा कम हुन्छन् र पारिवारिक वा सामाजिक दबावलाई पूरा गर्न सकिन्छ। यस्तो परिवर्तनका पछाडि एउटा कारण यो पनि हुन्छ कि मानिसहरूले अहिले विवाह तथा दीर्घकालीन सम्बन्धलाई लिएर त्यति धेरै प्रतिबद्ध हुन छाडेका छन्। उनीहरूले अस्थायी खालका सम्बन्ध तथा साझेदारीहरूलाई अधिक स्वीकार गर्न थालेका छन्, जसमा भावनात्मक सम्बन्धको साटो सामाजिक वा कुनै खास क्षणमा सँगै हुने कुरालाई जोड दिइन्छ। विश्व परिवेशमा अब राख्दैछौँ अर्को एउटा अनुसन्धानको प्रसङ्ग। जापानले बनायो मान्छे धुने वासिङ मेसिन। लुगा कपडा धुनका लागि वासिङ मेसिनको प्रयोग त गर्नु भएकै होला, तर कुनै बेला मानिसलाई नै धुने वासिङ मेसिन पनि आउला भन्ने हामीले कल्पना चाहिँ गरेका थिएनौँ। तपाईँ हामीले सोच्दै नसोचेको यही मेसिन जापानले तयार गरेको छ। बाथरूमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वासिङ मेसिन निर्माण गरेको छ। यो एउटा यस्तो भाँडा हो जसले केवल 15 मिनटमै मानिसलाई धोएर सफा गराइदिन्छ। यो मानव वासिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरणमा मात्र रहेको छ। निकट भविष्यमा यसलाई व्यावसायिक रूपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरूका लागि सञ्चालन गर्ने योजना कम्पनीको रहेको छ। जापानी सञ्चार माध्यमका अनुसार यो मेसिन सन् 1970 जापान ओल्ड एक्सपोमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ। त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी, जुन अहिले प्यानासोनिक कम्पनी बनेको छ, यसले एउटा अण्डाकार अल्ट्रासोनिक बाथ सार्वजनिक गरेको थियो। यो मेसिनमा कुनै व्यक्ति बस्दा त्यो अटोमेटिक रूपमा तातो पानीले भरिन्थ्यो। त्यसमा अल्ट्रासोनिक तरङ्ग तथा मसाजको सुविधा पनि थियो र पछि पानी आफै निस्किन्थ्यो। यद्यपि अल्ट्रासोनिक बाथ त्यो बेला लोकप्रिय बन्न सकेन, तथापि यसले एकजना बालकलाई भने निश्चित रूपमा प्रेरित गर्यो। ती बालकको नाम थियो यासुआकी युआमा, जो अहिले त्यस साइन्स कम्पनीका अध्यक्ष हुन्। जापानको हस्पिटालिटी बजारका लागि बाथरूमका स्नान सम्बन्धी उपकरणहरू बनाउने साइन्स कम्पनीले बनाएको मानव वासिङ मेसिनको नाम मिराई निङ्गेन सेन्टाकुकी हो। यसलाई केही समयपछि हुने प्रदर्शनीमा सार्वजनिक गरिनेछ। यो मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा सेन्सर रहेको छ, जसले मानिसको शरीरको अवस्था हेरिकन ठिक्कको तापक्रमको पानी छोड्दछ। साथै नुहाउने बेलामा सम्बन्धित व्यक्तिले पारदर्शी खोलमा विभिन्न खालका आनन्ददायक भिडियोहरू पनि हेर्न सक्छन्। कम्पनीले तयार पारेको मानिस धुने वासिङ मेसिनले ससाना माइक्रो बल्ब्स छाड्दछ, जसले उत्कृष्ट सफाईमा सहयोग गर्दछ। यो मेसिनले भविष्यमा स्नानको अनुभवलाई बदल्ने क्षमता राख्छ र आधुनिक प्रविधिको साथमा सफाई प्रक्रियालाई स्वचालित तथा कुशल बनाउने दावी कम्पनीले गरेको छ। यो मेसिन निर्माणको परियोजना करिब 70% सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष तथा यसका परिकल्पनाकार आयोमा बताउँछन्। भविष्यमा यो मेसिन अन्य आम घरायसी विद्युतीय उपकरण जस्तै आम प्रचलनमा आउने विश्वास पनि उनको रहेको छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौँ एउटा मिठो गीतबाट।

0: यो मिठो साङ्गीतिक सौगात पछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा। र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग, अबको प्रसङ्ग अनौठो छ। प्रेमिकाले 1 खर्ब रुपियाँ बराबरको बिटकोइन फोहोरमा फालिदिएपछि। संयुक्त अधिराज्य बेलायतको वेल्समा बस्ने एक युवककी भूतपूर्व प्रेमिकाले एउटा यस्तो गल्ती गरेकी छिन् कि त्यो सायद उनको जीवनको सबैभन्दा ठूलो गल्ती तथा पछुतोको विषय बनेको छ। समाचार अनुसार वेल्सका जेम्स हावेल्सले आफ्नो हार्ड ड्राइभमा 8,000 बिटकोइन राखेका थिए। सो बहुमूल्य हार्ड ड्राइभ उनकी पूर्व प्रेमिका हेल्फिनाले भूलवश फोहोरमा फ्याँकिदिइन्। त्यो बिटकोइनको मूल्य आजको भावमा करिब 1 खर्ब रुपियाँ बराबर हुन्छ। ती युवककी पूर्व प्रेमिकाका अनुसार त्यो दुर्घटना घरको सरसफाई गर्ने क्रममा भएको हो। उनी भन्छिन्, जेम्सले मलाई फोहोरको एउटा झोला फ्याँक्नका लागि भनेका थिए। मलाई त्यो झोलामा के थियो भन्ने थाहा थिएन। त्यसैले जेम्सले त्यो क्षतिका लागि मलाई जिम्मेवार ठहराउन सक्दैनन्। त्यो करोडौं डलरको बिटकोइन भएको हार्ड ड्राइभको खोजीमा जेम्स अहिले यत्रतत्र पुगिरहेका छन्। जुन झोलामा उनको हार्ड ड्राइभ थियो त्यो झोला न्यूपोर्ट सहरको डम्पिङ साइडमा पुगिसक्यो र 1,00,000 टन फोहोरको थुप्रोमा कहीँ हराएको छ। त्यसैले त्यो हार्ड ड्राइभ खोज्ने कुरा असम्भव जस्तै बनेको छ। तथापि जेम्सको आशा भने मरेको छैन। त्यति मात्र होइन, जेम्स कानुनी लडाईमा पनि उत्रिँदैछन्। जेम्सले न्यूपोर्ट नगर परिषदमाथि 49,50,00,000 पाउन्ड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन्। प्रशासनले आफूलाई आफ्नो हार्ड ड्राइभ खोज्नका लागि फोहोरको थुप्रोसम्म जान नदिएको उनको आरोप छ। उनी भन्छन्, यो खजानाको मूल्य हरेक दिन बढिरहेको छ, मैले यो भेटाउनै पर्दछ। यदि आफ्नो त्यो हार्ड ड्राइभ फेला पारेमा सो बिटकोइनको 10% हिस्सा न्यूपोर्ट सहरको विकासका लागि खर्चिने पनि उनले घोषणा गरेका छन्। उता न्यूपोर्ट नगर परिषदले भने फोहोरको थुप्रो खोतल्ने अनुमति दिन अस्वीकार गरेको छ। पर्यावरणीय कारणले गर्दा फोहोरको उत्खनन असम्भव रहेको परिषदको भनाइ छ। जेम्सले नगर परिषद विरुद्ध हालेको मुद्दाको सुनवाई हुन बाँकी छ। त्यसैले जेम्सलाई उनको 1 खर्ब रुपियाँ बराबरको बिटकोइन प्राप्त हुनेछ वा त्यो सधैँका लागि फोहोरमै दबिएर रहनेछ भन्ने कुरा भविष्यको गर्भमा रहेको छ। विश्व परिवेशमा अब राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग। लामखुट्टेले ओ रक्त समूह भएकालाई धेरै किन टोक्छ? पृथ्वीमा मानिसलाई हमला गर्ने सबैभन्दा खतरनाक जीवमा लामखुट्टेको नाम सबैभन्दा पहिलो स्थानमा आउँछ। यही एकमात्र जीव हो जसले सर्वाधिक मानिसलाई आफ्नो शिकार बनाइरहेको हुन्छ। लामखुट्टेले टोकेपछि अनेक प्रकारका रोग लागेर हरेक वर्ष 10,00,000 भन्दा बढी मानिसको मृत्यु भइरहेको पनि छ। संसारमा लगभग 3500 लामखुट्टेका प्रजाति पाइन्छन्। एउटा लामखुट्टेले आफ्नो ओजनभन्दा 3 गुणा बढी रगत पिउन सक्छ। भाले लामखुट्टेले कहिले पनि टोक्दैन। अण्डाको विकास गर्न धेरै प्रोटिन चाहिने भएकोले पोथीले मात्रै टोक्छ। भाले चाहिँ रुख बिरुवाको रस पिएर बाँच्छ। तुलसीको बोट छेउछाउमा लामखुट्टे कहिले आउँदैन, किनभने उसलाई तुलसीको गन्ध मन पर्दैन। यो जीवले गर्भवती महिला तथा ओ ब्लड ग्रुप भएका मानिसलाई अधिक मन पराउँछ। उनीहरूलाई खोजी खोजी टोक्छ। लामखुट्टेको दाँत हुँदैन, उसको तिखो र लामो चुच्चोले रगत चुस्ने गर्छ। यदि तपाईँलाई पसिना धेरै आउँछ भने लामखुट्टेले धेरै टोक्छ। बियर धेरै खाने मान्छेलाई पनि लामखुट्टेले अधिक मन पराउँछ। विभिन्न अध्ययन अनुसार बियर नपिउने भन्दा पिउनेलाई धेरै लामखुट्टेले टोकेको पाइएको छ। कुनै कुनै लामखुट्टेका प्रजातिले मानिसलाई नटोकेर भ्यागुता, मौसुली आदिलाई पनि टोक्छन्। जब तापमान घट्छ लामखुट्टे कम लाग्छन्, किनभने यो जीवका लागि गर्मी राम्रो हुन्छ। यसले फैलाउने सबैभन्दा प्रमुख रोग मलेरिया हो, जसबाट हरेक वर्ष 250 मिलियन भन्दा बढी मानिस संक्रमित र लगभग 10,00,000को मृत्यु भएको तथ्याङ्क छ। हाम्रो श्वासबाट निस्किएको कार्बन डाइअक्साइडको गन्ध थाहा पाएर लामखुट्टेले अध्ययारोमा पनि मानिसलाई खोजेर टोक्छन्। पोथी लामखुट्टेले एकपटकमा करिब 300 अन्डा दिन्छ। भाले लामखुट्टे लगभग 10 दिन तथा पोथी 6 देखि 8 हप्ता बाँच्ने विभिन्न अध्ययनले देखाएका छन्। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ। इन्डोनेसियाको जंगलमा विश्वकै लामो फूल राफ्लेसिया फूललाई प्राय राक्षस फूलको नामले चिनिन्छ। यसको परजीवी गुण र प्रतिकूल दुर्गन्धका कारण यो फूललाई राक्षस भनिएको हो। इन्डोनेसियाका वन्यजन्तु अधिकारीहरूले सबैभन्दा ठूलो र लामो राक्षसी फूल भेट्टाएका छन्। पश्चिम सुमात्राको जंगलमा फुलेको राफ्लेसिया बोट झण्डै 4 फिटको छ। प्राकृतिक स्रोत तथा संरक्षण केन्द्रका अनुसार पश्चिम सुमात्रामा फुलेको राफ्लेसिया फूल अहिलेसम्मको ठूलो फूल हो। सन् 2017 पनि यो स्थानलाई सबैभन्दा ठूलो राक्षसी बोट पाउने स्थानको रूपमा रेकर्ड कायम गरिएको थियो। त्यो समयमा राफ्लेसिया 4 इन्चको मात्र थियो। यो बिरुवाको कुनै पात र हाँगा छैन, यो परजीवी हो। फुलको डरलाग्दो मुखले सडेको मासुको जस्तै गन्ध फाल्ने गर्छ। यसलाई लासको फुल उपनाम दिइएको छ। यसको दुर्गन्धले किराहरूलाई आकर्षित गर्छ। यसको जीवन छोटो छ। यो फुलको मुख 1 हप्तासम्म खुल्ला रहन्छ र फुल मर्नु अघि नै बोट मर्दछ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौं, स्वस्थ रहौं।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 10 बज्न लागेको छ। अब केही भरमा सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्दै प्रधानमन्त्री शाहले हिजो मन्त्री परिषद विस्तार गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूले हिजो नै पद तथा गोपनीयताको शपथ ग्रहण र पदभार पनि ग्रहण गर्नुभएको छ। सरकारले निजामती सेवा नियमावली 16 संशोधन 2083 स्वीकृत गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा नियमावली 16 संशोधन स्वीकृत गरिएको जानकारी दिनुभयो। सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यान्दी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढङ्गले पूरा गरेकोमा समिति सदस्यहरूलाई धन्यवाद दिनुभयो। उहाँले प्रतिवेदनमा समितिका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित तत्कालै कार्यान्वयनमा लैजाने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15*7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। आज विश्वभर सभ्यता संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जुन 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन 10 अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई 80+ देशहरूले समर्थन गरेका थिए। र हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानमाथि जवाफी हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार एपाचे हेलिकप्टरलाई इरानी ड्रोनले खसालेको थियो। हेलिकप्टरका 2 चालक दलका सदस्यलाई अमेरिकी समुद्री ड्रोन मार्फत उद्धार गरिएको जनाइएको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्ट कमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यवाहीलाई अत्यन्त शक्तिशाली भन्नुभएको छ। यता इरानले अमेरिकी आक्रमण निस्तेज पार्न क्षेप्यास्त्र र ड्रोन प्रहार सुरु गरेको जनाएको छ। इरानी विदेश मन्त्री अब्बास अराघासीले अमेरिकाबाट भएको कुनै पनि आक्रमणको गतिलो जवाफ दिने चेतावनी दिनुभएको छ। इरानका तटीय क्षेत्र सिरिक, बन्दर अब्बास र केस्ममा विस्फोटका आवाज सुनिएको प्राप्त समाचारमा जनाइएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ। सदाको दिन चाहिँ आजको दिन पनि हामी यहाँहरूसँग कुराकानी गर्नेछौँ, यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू सुनाउनेछौँ र यहाँहरूका गीतलाई यहाँहरूको साथीसँग पुर्याउने जमरौ गर्नेछौँ। कार्यक्रम लेख विषयमा हामी हरेक साता केही न केही जानकारीमूलक कुराकानी गर्दै पनि आइरहेका छौँ। गत साता हामीले यो चर्को खामबाट भित्र पस्ने बित्तिकै चिसो पानी पिउनुहुन्छ कि हुँदैन, पिउँदा के हुन्छ भन्ने कुरा पनि गरेका थियौँ र अब आज भने हामी केही फलका कुरा गर्नेछौँ। गर्मी बढेको छ, अब कति फलफुलहरू स्वाद मात्र होइन त्यसले स्वास्थ्यको लागि पनि अति उपयोगी पनि हुन्छन् होइन, कुनै स्वादका लागि हुन्छ नि, कति स्वादका फलहरू स्वास्थ्य उपयोगी पनि मानिन्छ। त आज हामी यो स्वास्थ्य उपयोगी फलफुल भुइँ कटहरको कुरा गर्नेछौँ। अहिले यो गर्मी मौसममा शरीरलाई स्वस्थ र डिहाइड्रेट यो हाइड्रेट राख्न चाहिँ यो अति उपयोगी फल मानिन्छ भुइँ कटहरलाई। यो भुइँ कटहरमा 85% पानीको मात्रा भएको भुइँ कटहर उपयोगी हुने विज्ञहरू बताउँछन्। जति पानी हामी यो गर्मी जति बढ्छ त्यति बेला चाहिँ पानीको आवश्यकता शरीरलाई पर्छ नै होइन, डिहाइड हुन्छ, त्यसले गर्दा चाहिँ हाइड्रेट गर्नको लागि चाहिँ शरीरमा पानीको अति आवश्यकता पर्छ नै। यो चर्को गर्मीमा शरीरलाई डिहाइड्रेट गर्न सक्छ कामले तातोले होइन, हामी हिँड्छौँ कामको व्यस्तताले गर्दा हिँडिरहेका हुन्छौँ, भित्री गर्मी भइ पनि रहेको हुन्छ र पनि कामको व्यस्तताले हिँड्नु नै पर्छ। त यो देशले तीव्र गर्मी अनुभव गरिरहेको छ यतिखेर होइन, निकै गर्मी बढेको छ। यस्तो अवस्थामा स्वास्थ्यप्रति धेरै लापरवाहीले पनि तपाईँको हाम्रो स्वास्थ्य बिग्रिन सक्छ। त्यसैले यो मौसममा आफ्नो आहारको विशेष ख्याल राख्नु पनि जरुरी हुन्छ। भुइँ कटहरहरू धेरै रुचाइने फलमध्ये एक हो। गर्मीको बेलामा पाइने यो रसिलो फल मन नपर्ने व्यक्ति कमै होलान्। यो जति स्वादिलो र रसिलो हुन्छ त्यत्तिकै गुणकारी पनि मानिन्छ यसलाई। यसमा प्रशस्त पानीको मात्रा हुने भएकाले शरीरलाई हाइड्रेट राख्नको लागि पनि यो निकै उपयोगी मानिन्छ। र पाकेको भुइँ कटहरलाई ताछेर त्यत्तिकै पनि खाइन्छ भने यसको जुस बनाएर पिउने रुचाउनेहरू पनि धेरै देखेका छौँ, हामी बाटोमा देख्छौँ पनि यतिखेर होइन। त यो भुइँ कटहर गर्मीको बेला स्वास्थ्यलाई निकै फाइदा गर्छ, त यसका फाइदाहरू पनि त के छन् होइन, केही फाइदाहरू पनि कुरा गर्छु, धेरै लामो त गर्न सक्दिनँ, केही छोटो जानेको सुनेको कुराहरू। यो भुइँ कटहरमा रहेको ब्रोमोलिन नामक इन्जाइमले पाचन प्रणालीलाई बलियो बनाउँछ र भुइँ कटहरले सुन्निने समस्या पनि कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि यसले बढाउँछ। भुइँ कटहरमा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ जसले छालालाई चम्किलो र स्वस्थ राख्न मद्दत गर्छ। भुइँ कटहरमा पाइने फाइबर, म्यागजिन र एन्टिअक्सिडेन्टले शरीरलाई ताजा बनाउँछ र धेरै रोगहरूबाट बचाउन पनि यसले मद्दत गर्छ। आयुर्वेदका अनुसार भुइँ कटहर एन्टी इन्फ्लेमेटरी एन्टिभाइरल गुणहरूले भरिपूर्ण हुन्छ। यसले शरीरमा सुन्निने समस्या कम गर्छ भने भाइरल सङ्क्रमणलाई रोक्न समेत यसले मद्दत गर्ने आयुर्वेदमा पनि उल्लेख गरिएको छ। यो विशेष गरी महिलाहरूको लागि लाभदायक छ। यसमा फलामको राम्रो मात्रा पाइन्छ जसले महिनावारीको समस्यामा दुखाइ र थकान कम गर्न पनि यसले मद्दत गर्छ भनिएको छ। भुइँ कटहरको जुस पिउनाले महिनावारीको समस्या पनि कम गर्छ भनेर यो आयुर्वेदमा पनि भनिएको छ। त विज्ञहरूको अनुसार चाहिँ भुइँ कटहरमा 85% पानीको मात्रा हुन्छ, यसमा फाइबर कार्बोहाइड्रेट पनि प्रशस्त हुन्छ र जसले गर्मीमा ऊर्जा कायम राख्न मद्दत गर्छ र गर्मी मौसममा दैनिक थोरै मात्रामा भुइँ कटहर सेवन गर्दा पनि शरीरलाई शीतलता प्रदान गर्नुको साथै शरीरलाई भित्रैबाट स्वस्थ राख्न पनि मद्दत गर्छ। त यो गर्मी यो बढेको छ यतिखेर पक्कै पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै पर्छ होइन, कामको व्यस्तता सबैलाई छ, दौडधुप भइरहेको हुन्छ, त्यसलाई हामीले दौडधुप मात्र गरेर स्वास्थ्यलाई नेग्लिजेन्स गऱ्यौँ, लापरवाही गऱ्यौँ भने त्यसले हानि पनि पुऱ्याउन सक्छ। त्यसले गर्दाखेरि शरीरलाई चाहिने पानी होइन, हाइड्रेटको लागि बढाउनुको लागि पानी, कुनै पनि चिजबाट पानी खाउँ या फलफुल खाउँ कतैबाट पनि शरीरलाई चाहिन्छ र यो हामीले गर्नुपर्छ। र जति कुरा हामी भन्छौँ सुन्छौँ लेखेका कुरा हुन्छन् तर कति कुराहरू स्वास्थ्यलाई नपच्ने पनि हुनसक्छ र यी कुराहरू हामीले प्रयोग गर्दा सुनेका कुराहरूलाई प्रयोग गर्दा आफू स्वस्थ छु कि छैन र दबाईहरू खाइरहेको छैन, औषधिहरू मैले प्रयोग गरिरहेको छु भने कुन औषधि प्रयोग गर्दा कुन खानेकुरा खान हुन्छ या हुँदैन, ती कुराहरूलाई चाहिँ एकचोटि आफू यहाँहरूले चिकित्सकसँग सल्लाह गरेर खानुभयो भने अझ लाभदायक पनि हुन्छ, राम्रो पनि हुन्छ। त यो थियो गर्मीको बेला भुइँ कटहरको फाइदा होइन, के गर्छ भुइँ कटहरले, भुइँ कटहर खाँदाखेरि के फाइदा हुन्छ
होइन छोटो जानकारी गरौँ। अब नै म यहाँलाई कार्यक्रमतिर फेरि लान्छु। अब कार्यक्रमको थालमा यहाँलाई थाहै छ, सधैँ हामी केही न केही पुराना स्रष्टाका मिठा फाकाहरू सुनाउँदै आइरहेका पनि छौँ र यहाँका गीत, यहाँका गाउँठाउँका कुराकानी, यहाँका गाउँठाउँका फाकाहरू पनि सुन्दै आइरहेका छौँ। त आउनुहोस् कार्यक्रमको थालनीमा यो राखेँ। अब पनि गीत राख्छु प्रशान्त शिवाकोटी र शान्ति श्री परिहारको स्वरमा रहेको यो मिठो फाका यहाँलाई राख्छु। त्यसपछि म आउँछु 82 र 7, 21 र 82 र 7, 36।

0: लाखौँको प्रेम मेरो हजुर नलाऊ हतार, पक्कै पनि हतारमा लागेको माया लतार हुन्छ भन्छन् पनि होइन, तर माया नहुँदा सोच्नु त पक्कै पर्छ। यही मिठो आवाज, मिठो प्रस्तुति थियो प्रशान्त शिवाकोटी र शान्ति श्री परियारको आवाजमा। अब पनि म साथीहरूसँग कुराकानी लाग्छु, साथीहरूको पनि गीत सुन्छु, हाम्रो गीत त सुनाउने छँदैछ, साथीहरूको पनि सुन्छु, साथीहरूको गीतलाई साथीसँग पुरन जमरको पनि गर्नेछु। त्यतिखेर कोही साथी आइसन रहेछ टेलिफोनमा, काँडाको हुनुहुन्छ। हेलो
1: हजुर, नमस्ते राजन दाई, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ। धरान विष्णु पादुकाबाट जस्तो लाग्यो मलाई त,
1: सकै पनि म रोशन फुलाहाङ राई।
0: आराम हुन्छ रोशनजी?
1: राजन दाई, म एकदमै सन्चै छु भन्नुपर्छ, अनि राजन दाई हजुरको अनि रेडियो
0: एकदम एकदम एकदम हामी पनि ठिकठाक छौँ। अनि के छ हौ अनि धरानतिरको खबर खाबर के छ, कतिको गर्मी बढेको छ होइन?
1: धरानतिरको कुरा गर्नु पर्दाखेरि हिजो अस्तिको दिन भन्दा चाहिँ अगाडि निकै नै गर्मी थियो, दुई दिन लगातार पानी थोरै थोरै भए पनि परिरहेछ, त्यही भएर चाहिँ अहिलेको समयमा चाहिँ शीतलै छ भनौँ न।
0: यतिखेर अब शीतल, अब गर्मी त अब बेलै हो होइन, बेलै अब होइन भने पनि सकिँदैन होइन,
1: भन्नुपर्छ, किनकि अब यो दुई तिन दिन अगाडि एकदमै गर्मी थियो क्या, हबी गर्मी थियो भने अहिले चाहिँ अलिकति पानी परेर चाहिँ त्यस शीतल चाहिँ एकदमै भइरहेछ।
0: धरान त अलिक गर्मी नै गर्मी पनि हुन्छ नि,
1: अनि खासै घाम पनि त्यति देख्न पाइँदैन, अँध्यारो अँध्यारै भइरहेछ बढी
0: पानीले गर्दा शीतल भयो।
1: पानीले गर्दाखेरि चाहिँ एकदमै शीतल छ भनौँ न, पानी फाटाफुटा परिरहेछ, त्यही भएर चाहिँ शीतल छ भनौँ न।
0: ओके, अब त्यो शीतल यतातिर पठाउनु चाहिँ निकै गर्मी चाहिँ देखेर चाहिँ होइन,
1: हजुर
0: तातो भइरहेको छ,
1: अलिक

0: गर्मी छ है,
1: एकता गर्मी नै छ,
0: गर्मी
1: छ
0: हजुरहरूलाई चाहिँ एकदमै शीतलको अब मेसेज गरेर पठाइदिन्छु तपाईँहरूलाई चाहिँ एकदमै न्यानो हुनु
1: हस् धन्यवाद। कस्तो गीत सुनाउनु आज?
0: छोटो पूर्वतिरै अलिकति चलेकै गीत गाउनुपर्छ म पुरानो यो हाम्रो रोशन गुरुङजीको आवाज भनेको गीत सुनाउँछु ल।
1: रोशन गुरुङको
0: हजुर
1: ओके ल।
0: रेशमैको पछौरी अझै छ जङ्गली काँडैमा, सिल्की घामा हेरी नाकान्छे जौवन चुडाडैमा, सिल्की घामा हेरी नाकान्छे जौवन चुडाडैमा, रेशमैको पछौरी अझै छ जङ्गली काँडैमा, सिल्की घामा हेरी नाकान्छे जौवन चुडाडैमा।

0: होला नयाँ बजारैमा, ढकमकलाली गुरा माई पोखरीमा, फेरि भेट हुन्छ होला नयाँ बजारैमा, नयाँ बजारैमा, रेशमैको पछ्याउ अल्झे छ जङ्गली काँडैमा, झुके घामा हेरी नाकन्ति जौवन चुडाडैमा, झुके घामा हेरी नाकन्ति जौवन चुडाडैमा।
1: मिठो मिठो प्रस्तुति, प्रिभिली मिठो भाका रोशनजी। ओके, यदि मिठो भाषाको लागि यहाँलाई धेरै धेरै धन्यवाद, अहिले यहाँसँग छुट्टी है त। ओके बाबा, आई रोशन फुलाङ राई हुन्थ्यो, धरान विष्णु बहादुरबाट। अर्को साथी फेरि आइसन भएको हुनुहुन्छ, कहाँबाट? हेलो
2: हेलो राई, नमस्कार नमस्कार नमस्कार, दुई हात जोडी दशमलाको नमस्कार, हाम्रो प्राधिक छ र रेडियो नेपालको इन्टा टिमलाई मेरो एकदमै शिर झुकाई नमस्कार। राई, म दिपिका थापा, हजुर गत हप्ता हामीलाई एक्लै बनाएर हजुर बाहिर जानुभएछ, आज भेट भयो खुसी लाग्यो। फेरि
1: पनि एक्लै एक्लै बनाएको थिइनँ, मैले मनमा सबैलाई राखेकी थिएँ, तर अस्वस्थताको कारणले म आउन सकिनँ त्यो दिन, होइन अस्वस्थ भयो। यस्तो हो नि, अब यो शरीर हो होइन, कति बेला के हुन्छ कसलाई के हुन्छ थाहा हुन्न, अलिकति बिसन्चो भएको कारणले त्यो दिन उपस्थित नहुन सकेको मैले, होइन, तर पनि सबै साथीलाई सम्झेको थिएँ मैले, होइन, सम्झिरहेको थिएँ आज भेट भएन, अर्को साता भने पक्कै हाम्रो भेट हुन्छ, कुराकानी हुन्छ, मनका बहरहरू पोखिन्छन्।
2: अब हजुरलाई भगवान्ले छिटै निको बनाएर हाम्रो माझमा ल्याइदिनु भयो, यो रेडियो नेपाल यहाँ मात्रै नभएर संसारभरि संसारभरि नै फिजिएको रेडियो नेपाल सबैको अभिभावक हो रेडियो नेपाल, होइन, हजुरहरू मेरो अभिभावक हुनुहुन्छ, म त त्यो भन्न चाहन्छु, किनकि मलाई रेडियो नेपालले धेरै दिएको छ, मलाई बाँच्ने आधार दियो, मलाई साथ दियो, एक्लोपनमा रोग लागेको बेलामा मलाई दबाई बनाइदिनु भयो, त्यो कारणले मेरो चाहिँ सबै अभिभावक हो र रेडियो नेपालभित्रको सम्पूर्ण हजुरहरूको इन्टरटेन मेरो आफन्त, मेरो अभिभावक, मेरो दाई, मेरो दिदी, मेरो आमा बुवा, मेरो भाइ बहिनी सबै हुनुहुन्छ भन्ने लाग्छ मलाई।
1: यहाँको जीवन सधैँ फुलिरहोस् हामी पनि कामना गर्छौँ, यस्तै कुरा गर्न पाइरहोस् हामी सधैँ कामना गर्छौँ, सम्झना गरिरहन्छौँ दिपिकाजी। अनि आज कस्तो गीत सुनाउनु?
2: आज निकै पुरानो गीत सुनाउन मन
1: लाग्यो,
2: बिर्सेँ कि सम्झेँ थाहा छैन, तर म सानो दुखा गुनाउन चाहिँ
3: मानेर रेडियो नेपाल सबैको अभिभावक बन्ने, रेडियो नेपाल सबैको अभिभावक बन्ने, मैले पनि सधैँभरि आफन्त नै गन्ने, हजुर आफन्त नै गन्ने,

0: दिक्क पके मान्नु न, हुक्का पके तान्नु न, हुक्का स्वास्थ्यलाई हानिकारक छ, यति बेला बरु जुस ताने भने नरिवल पानी ताने भने स्वास्थ्यलाई फाइदा हुन्छ होइन। ओके बाबा नमस्कार, दिपिका थापा कुलेश्वरबाट धेरै धन्यवाद तपाईँलाई। अर्को साथी फेरि आइसन भएको हुन्छ। हेलो हेलो नमस्कार।
1: हजुर नमस्कार,
0: कताबाट को बोल्नु भयो?
1: हजुर म धनकुटाबाटै हो, पुरानो साथी गरिमा बान्तावराई।
0: ओ गरिमाजी आराम हुनुहुन्छ?
1: आराम भन्नाले पनि यसो हिजो आज यसो अलिअलि रुगा मार्गीले सताइरहेको छ, त्यस्तै भन्नुपर्छ हजुर। गर्मी धेरै छ, गर्मीले गर्दाखेरि यता त्यस्तो जानु पाइँदैन, गर्मीले धेरै सताएको हुनाले रुगा मार्गीले सताइरहेको छ भनौँ न।
0: यता पनि त छ त गर्मी त, अब धनकुटा त यहाँभन्दा अलिकति कमै गर्मी हुन्छ भन्छन् होइन र?
1: होइन यस्तो हो नि, अब गर्मी भन्नाले पनि तपाईँको अलिकति लेक साइडतिर अलिकति उचाइमा चाहिँ गर्मी छ, हामी चाहिँ अलिकति बेसी साइड बस्छौँ।
0: हजुर
1: हजुर, त्यो अब तपाईँको तराई जस्तै भन्नुपर्छ नि, अब तराई जस्तै अलिकति यो हाइवे रोड साइडमा बस्यो भने चाहिँ धेरै गर्मी हुन्छ।
0: गर्मी हो हजुर, अब माथि सल्लेरीमा चाहिँ म पनि बसिरहेको थिएँ कि, त्यसले गर्दा त्यहाँ चाहिँ अलिकति मौसम ठिकै हुन्थ्यो गर्मीमा पनि।
1: तपाईँको त्यो धनकुटा सल्लेरी भयो, माथि हिले
0: बसन्तपुरा
1: भयो, अनि एउटा तेह्रथुम, उता चाहिँ अब यता हाम्रो यता भेटा साइड अलिक शीतलै हुने साइड हो, तर अब हामी त अलिकति तल भनौँ न त्यस्तोमा बसेको हुनाले अलिकति गर्मी हुन्छ।
0: तल तल तल हाइवेको साइडमा तल समतलमा त गर्मी निकै हुन्छ नि त्यहाँ त।
1: हजुर अब त तराई जस्तो नै गर्मी हुन्छ, तर यहाँ अब घामको हिसाब गर्नु तपाईँको अब 30-32 डिग्रीसम्म पुग्छ, त्यसले गर्दा पनि अलिकति गर्मी नै होला जस्तो लाग्छ मलाई।
0: अब यतिखेर हेर्ने भने त अहिले काठमाडौँमा यतिखेर चाहिँ लगभग 30 पुगेको होला अहिले त होइन, यहाँ पनि निकै गर्मी छ यतिखेर चाहिँ, अब सिजन गर्मीकै बेला छ होइन। अब हिजो पनि आएको थियो, अब आज आउँछ भोलि अब जान्छ, भोलि गएपछि फेरि हामीलाई चिसैको पिरियड लाग्छ, जातो आयो नि हुन्थ्यो भन्छौँ, फेरि जातो आउँछ चिसो आयो हुन्थ्यो भन्छौँ, दैनिकी चलिरहन्छ यसरी, अब त्यसलाई सहनुपर्छ, त्यो शरीरले पनि त्यहाँ थाम्ने एउटा उद्या छ होइन, हामीले आफूले आफूले शरीरलाई केयर चाहिँ गर्नुपऱ्यो।
1: त्यो त हो, तर होइन यस्तो अब यसपालि चाहिँ पहिला पोहोरको जस्तो त अब भएको त त्यति त छैन, पानी त पर्दैन छ महिनै पछि, तर भए पनि अब हप्ता दिन जति पानी परेन उकुस मुकुस हुने गर्मी हुँदछ, फेरि त्यो तपाईँको त्यो एकदम तातो क्या, पानी परे पनि एकदम उकुस मुकुस एकदम हप्प हप्प हुने गर्मी हुने, पानी परिहाले पनि त्यस्तो खालको गर्मीले गर्दा पनि अलिकति साफ
0: पानी पऱ्यो भने पनि अब माटो भिज्ने गरी आयो भने त पक्कै चिसो भइहाल्छ होइन, तर माटो भिज्दैन भने चाहिँ त्यो मुनिको बाफले झन् बढी गर्मी
1: पर्छ, हावा नचल्दिने क्या, कहिले हावा आए पनि एकदम हावा हुरी बतास आउने, एकदम हावाले रुखै ढाल्ने गरी हावा चाहिँ आउने, तर एकदम शीतल हुने खालको हावा नआउने
0: हावा
1: आइदिने, त्यसले गर्दा पनि त्यस्तो अब भनौँ न मान्छेले अलिकति अब स्वास्थ्यमा अलिकति अब खराब गरिदिएको होला जस्तो पनि लाग्छ है।
0: पक्का पक्का, अब अब गर्मी छ, अब आफूले पनि स्वास्थ्यलाई अलिक ख्याल राख्नु छ, पानी अलिक बढी पिउनु छैन,
1: पानी त अब पिइराखेको छ, आज भोलि अब हाम्रो गाउँमै फलेको काँक्राहरू खाइन्छ, पदार्थहरू खाइन्छ, अब
0: काँक्रो भयो, भुइँकटर भयो, तरबुजा भयो होइन,
1: तरबुजा त हामी त रोप्दैन, त्यो किनेर खाए
0: मात्रै काँक्रोको त सिजनै होइन, काँक्रो निस्किने बेलै भयो होइन, जति काँक्रो खाँदा पनि हुन्छ, काँक्रोले त अब पानी लगायत अन्य फाइदाहरू पनि छ शरीरलाई।
1: हजुर त्यही काँक्राहरू खाइन्छ, भुइँकटर त अब अहिले पाक्ने बेलामा भएको छैन, अरू ठाउँमा पाक्यो भन्ने के थाहा, तर हाम्रो गाउँमा चाहिँ अहिलेसम्म पाएको छैन, असार लगाइकन चाहिँ पाक्ने गर्छ भुइँकटर चाहिँ, अनि असार साउन भरमा पाक्छ त्यो चाहिँ, तर काँक्राहरू चाहिँ खाइँदैछ, तर भए पनि अब यसो जति तपाईँको पानी खाए पनि गर्मी चाहिँ हुँदो रहेछ कि, यो बेसीमा बस्ने मान्छेलाई
0: गर्मी जस अब भित्री शरीरलाई ठिक गर्न सक्यो भने बाहिरी तातोले त खास केही गर्दैन होइन,
1: अलिअलि अब तर यही हो, अब गर्मी भनेको बेलामा तपाईँको अब अलिकति बादल लाग्दाखेरि पनि अब किन त्यसो उकुस मुकुस हुने बाफ के बाफ एकदम तातो बाफ आइदिने, अनि त्यसले पनि अलिकति मान्छे अब लाई अब अलिकति अब गर्मी पनि नभए नहुने, जाडो पनि नभए नहुने, तर भए पनि त्यस्तो चाहिँ हुँदो रहेछ क्या मान्छेलाई अलिकति थोरै।
0: अब यो गर्मी अलिक बढी छ, अब यो अब तपाईँहरू राई लिम्बू अब अलिकति गोरागुदी हुन्छन् होइन, अलिक कालो होला भन्ने डर हो होइन, अरू त खासै के भएर होइन,
1: अब कालो भनेर रिसाउनु पनि भएन, गोरो भनेर अलिकति फुर्ती लाउनु पनि भएन, मान्छे त अब हामी राई लिम्बू भनेको मङ्गोलियन जातको मान्छे हौँ होइन, अब कालो गोरो त भइहाल्छ
0: तपाईँको,
1: अरू जाति पनि कालो गोरो त हुन्छ,
0: मेरो भन्ने मतलब चाहिँ अब गरिबमा अलिक गोरो हुनेलाई त चाँडै अब त्यो गरिबले त कालो बनाउँछ नि त, त्यसले गर्दा आफू अलिक सेफ रहनु सुरक्षित रहनु घाममा हिँड्नु भएन होइन, बढी पानी
1: सुन्नु न, अब तपाईँ हामी अब
0: गाउँ गोरु बढ्नको भनौँ न, हामी
1: खेती किसान गर्ने मान्छे तपाईँलाई घाम पनि भन्नु
0: मिलेन,
1: पानी पनि भन्नु मिलेन, काम त गर्नु पर्यो नि,
0: काम
1: गर्नु पर्यो, खानु पर्यो, अब खानको लागि भए पनि काम त गर्नु
0: पर्यो,
1: त्यसले गर्दाखेरि अब घाम पानी नभने काम त गरिन्छ, त्यति बेला चाहिँ होला अब त्यो स्वास्थ्यमा अलिकति अब असर पर्ने, अब खराब गरिदिने, अब रुवामार्गी भन्ने, पेट दुखिदिने, हरेक गरिदिने, अब त्यो घाम पानी नमिलेर पनि जुटेर पनि होला जस्तो लाग्छ।
0: त्यो पनि हो, त्यही त आफूले अलिकति अब अलिक ख्याल राख्नु पर्यो शरीरलाई होइन, रुगा मर्खीलाई पनि अब हेलसकै गर्नु भएन होइन, त्यो अब एक हप्ता टाइम त लिइहाल्छ त्यसले पनि होइन।
1: होइन अस्ति चाहिँ अब तपाईँको यो आज बुधबार ठ्याक्कै, अब भोलि बिहिबार ठ्याक्कै 8 दिन पुग्छ, अनि अब अलिकति अलिकति कम हुँदै
0: जान्छ
1: लाग्दैछ।
0: अब अलिक बेसार पानी अथवा तातो पानी होइन, मन तातो, अब गर्मी छ, तातो पानी खाने कुरो धेरै सकिँदैन होइन, मन तातो पानीमा
1: तपाईँको यो हेर्नु न आगोमा तताउनै पर्दैन, आकाशको घामले आगोले तताइदिइहाल्छ त तपाईँको, अब त्यो अब त्यो राख्नु मात्रै पर्छ, बोतलमा राख्नु मात्रै पर्छ, तपाईँको यो आगोले तताएको भन्दा पनि तातो
0: हुन्छ,
1: माथिबाट तातेको।
0: अब धेरै तातो पनि भएन, अब गर्मी छ होइन, त्यसले गर्दा धेरै चिसो पनि खाइदिनु भएन, फेरि स्वास्थ्यलाई झन् ह्याम्पर गर्छ होइन। अब चिसो ठिक्क शरीरले धान्ने आफूले खान सक्ने चिसो मन त पानी चाहिँ प्रयोग चाहिँ गरिरहनु पर्यो, पिइरहनु पर्यो होइन, त्यसले पनि फाइदा छ। ओके ठिक छ, आफूलाई केयर गर्नु होला गरिमाजी होइन, अब आफ दुःख सुख आफ्नो ठाउँमा छ, काम कुरो सबैले गर्नै पर्छ, नगरे पनि हुँदैन होइन, गर्नै पर्छ, र पनि आफूलाई स्वास्थ्यलाई सबै कुरो गर्नलाई स्वास्थ्य नै चाहिन्छ, स्वास्थ्य चाहिँ धन हो होइन, अब कमाइ कमाउनु भनेको स्वास्थ्य, कमाउनु सकियो भने धन पनि कमाइ होला, धन कमाएर त स्वास्थ्य कमाउनु सकिन्न, त्यसले गर्दा आफूलाई पहिला पनि केयर गर्नु पर्यो होइन गरिमाजी। गत सातामा आएन, अलिक अस्वस्थै थिएँ म पनि, त्यसले गर्दा म अस्ति
1: म त अब रेडियो त्यति खासै अब कहिले भ्याएको भएर सुन्ने, कहिले नसुन्ने, अब कहिले फोन गरेर पनि लाग्दैन, ठिकै छ, हजुर पनि बिमारी हुनु भएको रहेछ, स्वास्थ्य लाभको कामना गरेँ,
0: स्वास्थ्य लाभको
1: कामना, अनि अब ठिकै छ, अब के अरे म पनि अब निको हुँदैछु,
0: शीघ्र स्वास्थ्य लाभको कामना गर्छु म पनि है, यहाँलाई चाँडै निको होस्। अनि आज कस्तो गीत सुनाउने त गरिमाजी?
1: होइन अब सानो सानो चिज गाइदिउँला न, त्यति साह्रो उयो स्वास्थ्य पनि उयो भएको छैन, त्यही छ, म सानो टिका गाइदिन्छु।
0: हजुर हुन्छ,
1: साथीलाई पनि यसो
0: पालो दिनु पर्छ,
1: गर्नु दिनु पर्यो नि त।
0: हजुर,
1: साउने झुला फुल राउँदा सुनकुसी दामिनु, सडाको माया नलाउनु रहेछ मनमा तयामिनु,
0: छोटो मिठो प्रस्तुतिको लागि यहाँलाई धेरै धन्यवाद गरिमाजी, अहिले यहाँसँग छुट्टी है,
2: धन्यवाद।
0: ओके बाबा, गरिमा अन्त बाराई हुनुहुन्थ्यो धनकुटाबाट, छोटो मिठो कुराकानी गीत सँगै छुट्टी छन्, बजारको साथी फेरि आइसन भएको छ, कुरा गरिहाल्छु। हेलो,
3: हजुर नमस्ते।
0: हजुर नमस्ते, को बोल्नु
3: भयो?
0: शेर्पा
3: मिमा। हजुर
0: ए मिमाजी, आराम हुनुहुन्छ?
3: आरामै छु।
0: अनि के छ अनि त्यतातिरको खबर खबर?
3: ठिकै छ, राम्रै छ, बिहान त पानी पर्दै पर्न आँटिरहेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ।
0: बालाजु साइड त अलिक बढी नै पानी पर्छ नि होइन?
3: हजुर,
0: त्यहाँ त पानी परे, अब किन माथि रानीवनको माथि साइडमा बढी जङ्गल छ नि त,
3: हो
0: त्यसले गर्दा नि पानी अलिक बढी पर्छ, त्यहाँ कति त्यति चिसो के अरे तातो पनि छैन होला, त्यहाँ त
3: त्यति तातो भन्दा पनि गर्मी त छ न त,
0: गर्मी त हुने भइगयो,
3: अब अहिले शीतल हुने, अब घाम लाग्यो भने गर्मी हुने।
0: अनि आज ड्युटी जानु भएन?
3: आज छुट्टी हो मेरो।
0: ए आज छुट्टी,
3: हजुर,
0: आज गुड फ्राइडे त्यसो भए,
3: त्यही
0: भन्छ नि होइन, शुक्रबार प्राय फ्राइडे गुड फ्राइडे भन्छ नि त, अब बिदाको दिनलाई होइन, आज बुधबार पऱ्यो तर है, के छ अनि प्रोग्राम सोग्राम होला नि त अनि आज बिदा भएपछि?
3: मजाले
0: हुँदा हजुर, अनि के छ योजना आज बिदामा, योजना चाहिँ के बनाउनु भएको छ?
3: योजना केही छैन, त्यत्तिकै बस्ने, अब लुगा धुनु पर्यो, नुहाइ धुवाइ गर्नु
0: पर्यो। ए धोइदिने भने चाहिँ एक्लै हुनुहुन्छ, धोइदिने मान्छे छैन? ल्याउनु पर्यो नि त धोइदिने मान्छे,
3: तपाईँले नै यसो सहयोग गरिदिनु होला,
0: एकदम म गरिदिइहाल्छु नि, भन्नुहोस् न तपाईँ,
3: तपाईँलाई भन्दै थियो म, अब खोजिदिनुहुन्छ होला।
0: ओके, म प्रयास गरौँ है त मेवाजी।
3: हुन्छ,
0: ओके, अनि कस्तो गीत सुनाउने आज?
3: आज थोरै सुनाउँछु ल।
0: हजुर हजुर, हुन्छ
3: हुन्छ। अघाएर थुकेको काखा खोजेर नि पाउँदैनौ याद राख, मेरो अभाव कसैले मेटेन नसकुन्, तिम्रो

0: भेटिन नसकुन् दुखेको काखा ओइ काखा खोजेर नि पाउँदैनौ याद राखा मेरो अभाव कसैले मेट्न नसकुन् तिम्रो सहर छोडेर यति यति चढ जान्छु कि सकेलास पनि भेट्न नसकुन् सकेलास पनि भेट्न नसकुन्
1: कसले यस्तो धोका दियो तपाईँलाई
2: धोका दिने मान्छेहरू धेरै छन्
1: धेरै छन् है अनि उहाँ जो धोका दिनलाई सुनाएको हो
2: धोका दिनलाई सुनाइदियो तर सुन्नु चाहिँ भएको छैन
1: आफै छोडेर हिँडेपछि त अनि सकिएको नि त छोड्नु त भएन नि त अनि
2: सक्यो वा कतै कसैले सुनाइदिने हो कि भन्ने एउटा आशा पनि हुँदो रहेछ क्या
1: आश पनि है तर आफैले सुनाउनु राम्रो होइन अहिले सुनाइदिनु त अहिले बढी थपेर सुनाइदिएला होइन आफूले सुनाइदिएर राम्रो
2: सुनाइदिनु भने अब यता स्पेस पर्ने सुनाइदियो भने त पुगिहाल्यो
1: नि गीतमै यस्तो कुरो छ अब झन् अहिले झन् थपिदियो भने त झन् त हो रहेछ भने झन् झन् टाढिहाल्ला नि त होइन ओके मेवाजी छोटो प्रस्तुति लिएर धेरै धन्यवाद अहिले यहाँसँग छुट्टी है त
2: हुन्छ बाई बाई
1: ओके बाई बाई मेवा शेर्पा हुन्थ्यो दाजुबाट छोटो मिठोसँगै छुट्टी छ भन्छ अर्को साथी फेरि हेलो
3: नमस्ते हजुर
1: नमस्ते हजुर
3: म तारा शङ्कर
1: तारा शङ्कर कहाँबाट हजुर
3: यो त पाँचको जिल्ला फिदिमबाट है कुमाइक पाँचवटा
1: फिदिमबाट
3: हजुर
1: धेरै पछि गर्नु ताराजीले फोन त
3: अरू अरू कार्यक्रममा त सहभागी हुन्थ्यो यो चाहिँ अलिक लाम समयमा भन्नुपर्छ है त
1: हो अनि पहिला पहिला सुन्नुहुन्थ्यो यो कार्यक्रम
3: मजाले सुनेर त साथ दिएको हो तर कल गर्न चाहिँ अलिक कार्य कारणले चाहिँ नभएको
1: समय समय समयले साथ दिएन
3: हजुर
1: होइन अनि के छ ताराजी अनि तपाईँको हालखबर के छ फिल्मतिर के छ कस्तो छ
3: फिल्म पानी पर्दैछ होइन
1: ए अहिले पानी परेर फिल्मतिर
3: हजुर हजुर
1: अब यस्तो सबैतिर गर्मी भएर सब मान्छे गर्मी भयो भनेर बेला त्यहाँ चाहिँ छिमछिम पानी चिसो मौसम भन्दा त आनन्द रहेछ होइन
3: आनन्द छ नि हो सर हाम्रो त अब एकदम पर्यटक स्थल अब पुर्खौली धेरै पुर्खाहरू आउने अब आउने जाने धेरै राम्रो छ भन्नुपर्छ है त
1: ओके अनि के छ आज कस्तो गीत सुन्नुहुन्छ ताराजीले
3: आज म अब कार्यक्रमको फलो गर्छु नि त
1: ओके हुन्छ ल छोटो मिठो प्रतिलाई धेरै धन्यवाद ताराजी हामीलाई यस्तै सम्झना गर्नु होला अहिले छुट्टी है त
3: हुन्छ
1: ओके तारासँग हुनुहुन्थ्यो फिल्मबाट धेरै धन्यवाद मलाई अर्को साथी फेरि को हुनुहुन्छ हेलो
4: हजुर पोखरेली नमस्कार गरे दाई हजुर
1: हजुर
4: हजुर पक्कै पनि म रेडियो नेपाललाई माया गर्ने अत्यन्तै अब साथै प्रदेशमा स्वागत जनाउने मनको साथी जीवन कार्की भक्तपुरबाट आइपुगे दाइ
1: जीवन कार्की आराम हुनुहुन्छ जीवनजी
4: हजुर ठिकै छ दाइ हाम्रो यो गरिमाजीलाई चाहिँ अलिकति म सुझाव दिन चाहेँ उहाँले बोल्दाखेरि एकदम लामो बोल्नुहुन्छ दाइ
1: होइन
4: मलाई चाहिँ 6-7 मिनटमा होलमा बसाइदिनु भयो अनि फोन आफै कप्छ क्या दाइ
1: ए हजुर हजुर अब मैले सबै साथीहरूलाई भनेकै छु होइन
4: गीत पनि छोटो मिठो बोलिदिनु होला
1: छोटो मिठो बोलिदिनु होला छोटो
4: नेपालमा फोन लाउने यति
1: गाह्रो छ
4: गरिमाजी चाहिँ जहिले लामो बोल्नुहुन्छ अनि त्यसरी नबोलिदिनु होला अरू साथीहरूको नि सुझाव हो मेरो पनि उहाँ नरिसाउनु होला भन्नु
1: ओके ओके जीवनजी अनि के छ जीवनजी
4: अनि दाइ हजुर ठिकै छ यहाँ पनि अब पानी परेको थियो दाइ जात भयो अनि हाम्रो सिंहदरबारमा के थियो दाइ
1: एकदम यहाँ त घाम लागिरहेको छ अहिले मस्तले
4: ल दाइ हजुर बिरामी हुनु हुँदैछ अहिले त फिट फाइदा हुनुभयो हजुरको अब त सधैँ भनिसक्छु हजुरलाई चाहिँ स्वास्थ्यको कामना गरेँ रेडियो नेपालको जय
1: होस्ट
4: है
1: ओके ओके ओके
4: हुन्छ हाम्रो जहिले पनि विदेशीले गाउने सधैँ पनि नेपाली सङ्गीत रेशम फिरी रेशम फिरी उडेर चौकी डाँडामा भन्छन् रेशम फिरी एक नाले बन्दुक दुई नाले बन्दुक मृगालाई ताकेको मृगालाई मैले ताकेको होइन मायालाई ताकेको यति नै भने त्यति नेपालको पनि जय होस् हजुरलाई पनि स्वास्थ्यको काम
1: पनि जय होस्
4: मिठो माया मिठो सम्झन हस् त हजुर पक्रेली नमस्कार
1: हस् मेरो पनि नमस्कार जीवन कार्की छोटो मिठो कुराकानीसँग साथी फेरि को हुनुहुन्छ हेलो
5: हजुर नमस्कार
1: को बोल्नु भयो कताबाट
5: म यता वसुन्धराबाट बोल्दैछु प्रमिसा चामलिङ राई दाई
1: प्रमिसा चामलिङ राई
5: हजुर
1: आराम हुनुहुन्छ प्रमिसाजी अब अहिले सबैतिर यस्तै भएको छ, अलिक गरिम पनि बढेको छ होइन, रुगामर्खी भई पनि गरिमा जिल्ला भन्थ्यो हाम्रो गरिमाजीले नि भन्थ्यो रुगामर्खी लाग्छ, यो गरिम निकै बढिया छ भन्छ, अब आफूलाई अलिक केयर गर्नु अब यो गर्मी छ, अब यसले गर्दा धेरै तातो पानी पनि खान सकिँदैन, खान पनि भएन होइन, त्यसले गर्दा अब रुगै लागेको छ भने हल्का मन तातो पानी, तातो पानीलाई नै अलिक मन तातो बनाएर अलिकति बेसार हालेर होइन अथवा अदुवा हालेर थोर थोरै पिउनुभयो सकिन्छ, अब गर्मी त धेरै हुन्छ तर पनि थोरै मरिच पनि हालेर त्यसलाई हल्का हल्का यसो पिइरहनु भयो भने डिहाइड्रेसन पनि हुँदैन होइन, त्यो रुगामर्खीलाई पनि ठिक गर्छ, त्यसै गरी आफूलाई स्वास्थ्यलाई अलिकति केयर गर्नु पर्यो
5: होइन।
1: अरू के छ परमेशजीको नयाँ नौलो?
5: मेरो खबर ठिक छ भाइ, अलिकति मलाई त उस्तो स्वास्थ्यमा भन्दाखेरि खानेकुरा नपच्ने भइरहेको छु कि, अनि त्यही कारण म ड्युटी गर्नु पनि नसक्ने अवस्था भइरहेको छ, दुई तिन दिन भइसक्यो अनि दुई दिन जति भयो होला।
1: ए अब एकचोटि चेक गराउनु पर्यो, देखाउनु पर्यो होइन, डाइजेसन सिस्टम अब बिग्रियो भने अलिक अब आफू गाह्रो हुन्छ नि त मान्छेलाई पनि होइन, डाइजेसन सिस्टम तरकारी तरी राम्रै राख्नुपर्छ, अब एकचोटि राम्रोसँग चेक गर्नु, शीघ्र स्वास्थ्य लाभको काममा गर्छु परमेशजी होइन, राम्रोसँग चेक गर्नुहोस् डक्टरलाई होइन, गाइनोलोजिस्टलाई देखाउनुहोस् होइन, अब पक्कै पनि केही न केही त रिजल्ट आइहाल्छ होइन, त्यो आत्तिनु पनि त खासै छैन होइन, तैपनि बेलैमा आफूले सचेत भयो, आफूले चेक गरायो, स्वास्थ्यप्रति अलिक ध्यान दियो भने आफूलाई पनि सजिलो हुन्छ, सहज हुन्छ नि होइन।
5: हजुर, सबैभन्दा यो खानेकुरा पचेन भने ड्युटी गर्न सकिँदैन कि, गाह्रो हुन्छ, प्रब्लम भइरहेछ,
1: एकचोटि चेक गराउनुहोस् न डक्टरलाई।
5: हुन्छ दाइ, अब जाने योजना छ, अघि नाम टिपिसके कल गरेर डक्टरलाई।
1: ओके, एकदम चाँडै निको होस् हामी पनि कामना गर्छौँ प्रेमेशजी, अनि कस्तो गीत सुनाउने प्रेमेशजी, छोटो मिठो गीत त सुनौ।
5: हुन्छ दाइ, मलाई त खासै गाउन आउँदैन, अब छोटो गाउने कोसिस गर्छु है।
1: ओके,
5: अब यो प्रकाश सापकोटकै गाउँछु है छोटो।
1: ओके,
5: गलबन्दी जतियो तिमीले तानेर फसाउन खोज सोधी थानेर, गलबन्दी चटियो तिमीले तानेर फसाउन खोज सोधी थानेर, भोकान्छ नगर मेरो यो दिलैमा हुँदैन बस मेरो गलबन्दी, गलबन्दी चटियो तिमीले तानेर फसाउन नखोज सोधी थानेर, गलबन्दी चटियो तिमीले तानेर फसाउन नखोज सोधी थानेर। धन्यवाद,
1: मिठो मिठो प्रस्तुतिको लागि यहाँलाई धेरै धन्यवाद प्रमेशजी, शीघ्र स्वास्थ्यको लाभको कामना गर्दै अहिले यहाँ छ छुट्टी है त। नमस्ते बाबाई, प्रमिसा चामलिङ राई हुन्थ्यो वसुन्धाराबाट। साथीहरूको गीत त हामीले सुन्यौँ, अब भने हाम्रो पनि गीत सुन्नु नेपाल भएको छैन, साथीहरूको धेरै साथीहरूले साथीहरूसम्म पुगिसकेका साथीहरूले पनि सुन्नुभयो होला, अब हाम्रो गीत सबै साथीहरूलाई यो मीरा राणाको स्वरमा रहेको निकै पुरानो मिठो भाका यहाँहरूको लागि, त्यसपछि फेरि म आउँछु 82/7, 21/7, 36/7।

0: यो मिठो प्रस्तुति मिरा राणाको स्वरमा राखेर निकै पुरानो मिठो भाका अहिले यहाँको लगाइराख्यौँ कार्यक्रम लेखपछि हामी सकेसम्म पुराना षष्ठका दिन मिठा पुराना भाकाहरू प्रस्तुत गरिरहेका छौँ, सुनाउने प्रयास गरिरहेका छौँ, सुनाइ पनि रहेका छौँ, जति हामीसँग छ जति भेटिरहेका छौँ त्यति यहाँहरूसँग पुरानो जमर्को गरिरहेका छौँ र आगामी दिनमा पनि अझै हामी यस्ता पुराना षष्ठका मिठा भाकाहरू सुनाउने प्रयत्न गर्ने नै छौँ। यतिखेर कोही साथी आइसक्नु भएको छ, काँडाको हुनुहुन्छ, हेलो
1: हजुर दादा नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कताबाट?
1: हजुर म सिन्धुलीबाट सोनु तामाङ।
0: हजुर
1: सिन्धुलीबाट सोनु तामाङ।
0: सोनुजी आराम हुनुहुन्छ सोनुजी?
1: हजुर एकदम आरामै।
0: अनि के छ नयाँ नौलो?
1: हाम्रो एकदम ठिकै छ भन्नुहोस् त दादा।
0: सिन्धुलीतिर के छ नयाँ नौलो, के छ, गर्मी कतिको छ, पानी परिरहेको छ कि छैन सिन्धुलीतिर?
1: पानी परिरहेको छ, हल्का फुल्का ठिकै छ भनौँ न, गर्मी पनि
0: गर्मी त्यति छैन है।
1: हजुर
0: अब यो गर्मी बढ्ने बेलामा त्यति गर्मी छैन, अब यहाँ सबतिर गर्मी छ, सब मान्छे आत्याछन् गर्मी भयो भनेर होइन, त्यहाँतिर आनन्द रहेछ नि त होइन। अनि आज के छ त, अनि गीत कस्तो लिएर आउनु भएको छ सोनुजीले? हुन्छ ओके।
1: मैले गाइने भनेर नाउँदैतम पूर्वै गलर झल्को आउँदा भेटौँ न मनाउँदा आउँछु ख्याल राखे।
0: ओके ओके ओके, मिठो प्रस्तुति जस प्रयास गर्नुभयो सोनी जसको लागि धेरै धन्यवाद, अहिले छुट्टी है त।
1: हुन्छ
0: सुन्नु तामाङ हुन्थ्यो सिन्धुलीबाट छोटो प्रस्तुतिसँगै छुटिसक्नु भएको छ, अर्को साथीसँग कुरा गर्छु म। हेलो
2: नमस्ते हजुर, राजन सर के छ हालखबर?
0: नमस्ते, सब ठिकठाक छ सर, को बोल्नुभयो कताबाट?
2: म काभ्रेको रुसी गाउँपालिकाबाट जीवन सहयात्री भन्नु।
0: जीवनजी आराम हुनुहुन्छ?
2: अहिलेसम्म त आरामै छु,
0: भोलिका दिन पनि आराम हुनु रहनु हुनेछ हामी पनि कामना गर्छौँ
2: होला सायद।
0: अनि जीवनजी के छ नयाँ नौलो काभ्रेतिर के छ?
2: नयाँ नौलो ठिकै छ होइन, अझल भोलि खेतीपातीको सिजन भयो, खेतीपाती गर्ने मेरो त्यहाँ नर्सरी काम थियो, यो नर्सरीलाई पानी सानी दिएर अनि यसो प्रोग्राममा फोन लगाएको, फोन पनि
0: लागिहाल्यो। के छ सिजन अहिले यतिखेर? के
2: खेतीपाती यहाँ माथितिर चाहिँ मकै सकै गोड्नेको धन्दा छ, तलतिर यस्तो बिउ ब्याडहरू राख्ने त्यही हो, मेरो चाहिँ निजी भन्नुहुन्छ पनि नर्सरीमा बेर्नाहरू राख्ने, त्यसलाई बिक्री गर्ने।
0: अहिले नर्सरीमा विशेष गरी बढी बिक्री हुने बिरुवाहरू चाहिँ केमा के पर्छन् अहिले?
2: चिराइतो, बुद्ध चित्तको माला, पाँच अम्ले, सदुवा, अशोकगन्धा, यहीहरू नै बढी जान्छ कागती।
0: यो अशोकगन्धाको के रुखै हुने हो?
2: रुख भन्दा पनि सानो सानो यो पोथ्रा पोथ्रा हुन्छ, जे होस् रुख चाहिँ रुखै जस्तो भनौँ न, तरु जस्तो हुन्छ कि, लहरा लहरा जस्तो।
0: अनि यसलाई के यो लहरा बेच्ने, अब यहाँले उत्पादन गर्यो भने त्यो पनि बेच्न मिल्यो नि होइन?
2: मिल्यो, त्यसको ज्वरो चाहिँ खनेर बेच्ने हो कि सर, त्यो इस्कुस तर जस्तो हुन्छ नि हो, त्यही ज्वरो चाहिँ बेच्ने हो कि।
0: अनि त्यो यो त जडीबुटीमै पर्छ होइन?
2: हो।
0: अनि यसको उत्पादन के यो यहाँ मतलब काठमाडौँमै भनौँ अथवा यो भित्र चाहिँ के सहज छ यो उत्पादन हुन्छ?
2: यो काठमाडौँभन्दा बाहिरतिर जान्छ होइन, म चाहिँ खास बिरुवा मात्रै बेच्ने भयो, उहाँहरूले यो बिरुवा लानेहरूले खेती गरेर ऊ
0: कस्तो ठाउँमा यो उत्पादन चाहिँ कस्तो ठाउँमा हुन्छ, फल्छ भनौँ, यो छप्रिने चाहिँ कुन कस्तो जमिनमा अथवा गर्मीमा चिसोमा कस्तोमा खास?
2: जहाँ पनि हुन्छ,
0: ए जाने हुन्छ,
2: जहाँ पनि हुन्छ, अलिक मलिलो बलौटे माटोमा चाहिँ अलिक फस्टाउँछ।
0: ए भनेपछि यहाँ भित्री उसमा चाहिँ त्यति खासै यो फस्टाउँदैन भनेपछि, यहाँको किन त्यति माटो छैन?
2: बलौटीवाला माटोमा चाहिँ एकदम राम्रो हुने रहेछ कि।
0: ए हजुर हजुर, ए ए ओके। अहिले भनेपछि बुद्ध चित्र अब त यहाँ त्यति हुँदैन यो पनि होइन, अलिकति चिसै ठाउँमा चाहिँ
2: हुन्छ, त्यो लगाउनेको तरिका हो होइन।
0: ए हजुर,
2: स्याहार गर्नु जान्नु पर्यो, अब छोराछोरी मैले जन्माएर मात्रै छोडिदिएर, त्यो समयमा जन्माएर मात्रै छोडिदिएर ठुलो हुने होइन,
0: त्यसलाई शिक्षा ज्ञान शिक्षा होइन दीक्षा दिनु पर्यो।
2: हजुर, अनि पो तपाईँ अहिले यो संसार मिडियामा बोल्नु पाउनुहुन्न थियो नि, मैले जन्मादो निर्णय भनेर छोडिदिएको भए
0: हो त, हो हो त्यो पनि
2: होइन, स्याहार चाहियो कि,
0: त्यसलाई पनि स्याहार चाहियो, त्यो पनि हुन्छ।
2: हजुर
0: ओके। अनि आज के छ गीत कस्तो सुनाउनु त, आज काभ्रेतिरै सुनाउनु त?
2: काभ्रेको होइन, हाम्रो सानो एउटा त्यो प्रेम दाईले गाउनु भएको कुर्खे गाइदिन्छु म।
0: ओके हस् हस्।
2: घर छोडेर उडेको बेलैमा मलाई सम्झि, नरौ है मेलैमा नरौ मायालु, यति नै
0: छोटो मिठो
2: पालो देऊ न सबै साथीहरू फोन लाउनु गाह्रो
0: भन्नुहुन्छ
2: मलाई चाहिँ खासै गाह्रो हुँदैन लाग्छ जहाँ पनि
0: हजुर ओके
2: अरू गाउनुहोस् न है त
0: ओके ल यो छोटो मिठो
2: प्रस्तुति बुद्ध जय पशुपतिनाथ हजुर राजन सरको भलो होस्
0: ल यहाँको पनि भलो होस्
2: हस् थ्याङ्क
0: यू हस् वेलकम जीवन सहयात्री काभ्रेबाट छोटो मिठो कुराकानीसँगै छुट्टी छन् बजारको साथी फेरि आउनुभएको छ उहाँसँग म कुरा गरिहाल्छु हेलो
3: हजुर नमस्ते सेवा दाइ
0: नमस्ते सेवाहरू कताबाट को बोल्नुभयो
3: म बोल्दैछु है यता झापाबाट करुणा चामलिङ अब घर चाहिँ उदयपुर हो अहिले म हाल यता झापाबाट बोल्दैछु ल
0: अनि यस्तो गर्मीमा पुग्नु भएछ त
3: हजुर
0: निकै गर्मी होला नि झापा त अहिले होइन र
3: हजुर गर्मी छ दाइ हिजो हल्का पानी परेको थियो शीतल शीतल जस्तै भइरहेको छ अहिले पनि एकदमै मौसम चाहिँ कुलकुल छ भन्नुपर्छ है त दाइ अनि
0: एकदम एकदम मेरो पनि ठिकठाक छ यता त गर्मी छ यहाँ पनि होइन घाम लागिरहेको छ होइन
3: गर्मी छ विशेष आज मेरो प्यारो साथी ऋतु चामलिङको जन्मदिन परिरहेको छ हजुर लगायत हाम्रो रेडियो पुरा होल्डिङलाई इन्भाइट छ आउनु है
0: एकदम ल मेरो तर्फबाट धेरै धेरै शुभकामना भनिदिनु होला जन्मदिनको
3: हजुरलाई
0: वेलकम अनि कस्तो गीत सुनाउने त आज करुणाजीले
3: थ्याङ्क यू दाई म गीत सुनाउनु भन्दा मेरो प्यारो साथीलाई चाहिँ आज जन्मदिन परिरहेको छ उहाँ साथीलाई एनिभर्सरी जन्मदिनको धेरै धेरै शुभकामना दिन
0: चाहेँ
3: थ्याङ्क यू हजुरलाई हुन्छ म थोरै छोटो मिठो गाइदिन्छु नि है
0: हजुर
3: ए दिलको माया
0: रुदै रुदै नजानु होला हाँसेरै जानु होला मिठो प्रस्तुतिलाई धेरै धन्यवाद गर्नुहोस् अहिले छुट्टी है त ओके बाबा करुणा चामलिङ हुन्थ्यो झापादेखि छुट्टिसक्नु भएको छ अर्को साथी फेरि आइसक्नु भएको छ को हुनुहुन्छ हेलो
4: नमस्ते शुभ बिहानी राजन सर
0: नमस्ते शुभ बिहानी को बोल्नुभएको त
4: श्रीराम दाहाल भक्तपुरबाट
0: भक्तपुरबाट आराम हुन्छ श्रीरामजी
4: म आराम छु हजुरलाई अब स्वास्थ्य लाभको कामना अस्तिको हप्ता हजुरको आवाज सुन्न पाइएन
0: म अलिकति अस्वस्थ भएको कारणले म आउन पाइनँ ड्युटी नभएन सम्झिरहेको सबै साथीलाई सम्झिरहन्छु अब आउने हात साथा साथीहरू को कोसँग कुरा आउने हो को कोसँग नआउने को सन्चो बिसन्चो के छ कस्तो छ त्यो मनमा लागिरहेको हुन्छ कि र पनि अब यो हप्तामा एक दिन त कुरा भइहाल्छ होइन अब कुराकानी
4: नसा हो हामीलाई चाहिँ रेडियो सुन्ने फोन लगाउने नसा भने हजुर पनि हामीसँग बोलेन भने एक दिन बोल्न पाइएन भने आज के खाइएन होला के नुन पुगेन होला
0: यस्तो कि अब लोकगीत अब हामी कार्यक्रम लेखिसके गफ गर्छौँ अब यसो सुन्दाखेरि त अब लोक गफ त हो नि एउटा सानो कुराकानी हुन्छ भन्ने जस्तो छ हामी लाग्छ पनि होइन र पनि अब यो यसमा चाहिँ तपाईँको पूर्वदेखि पश्चिमसम्म साथीहरूको के छ कस्तो छ मौसम के छ होइन त्यहाँको वातावरण के छ कस्तो छ ती जानकारीहरू पनि हामीले पाउने गर्छौँ साथीहरूसँग होइन
4: प्रभाव हुन्छ रेडियो त जस्तो हजुरले अब अघि झापाको साथीसँग कुरा गर्नुभयो होइन उदयपुरको साथी झापा पुग्नु त्यसै गरी यता अब भोलि धनगढीको होइन ऊ त बाजुराको साथीसँग फोन लाग्छ देशसँग सोध्न पाइयो नि त
0: सबै ठाउँको कुरा पनि थाहा पाइन्छ त्यो एउटा समाचार सप्रेसर पनि हुन्छ नि त होइन
4: हजुर हजुर पक्कै पनि
0: अनि अरू नयाँ नौलो के छ
4: ठिक छ सर अब असार लाग्दैछ अब बिउ राखियो अब धान रोप्नुपर्छ बिस्तार
0: मङ्सिरी धान होला होइन
4: हजुर हाम्रो त दुई बाली हुँदैन एक बाली हो अब कार्तिकमा काटिन्छ
0: कार्तिकमा काटिन्छ भने कार्तिकको लास्टतिर काटिन्छ
4: अब यस्तो असोज असोजको लास्ट अब कार्तिकको दस बाह्रसम्ममा काटिसकिन्छ
0: हजुर
4: अनि त्यसपछि अब आलु रोप्ने खाली रहन्छ नत्र गहुँ छरिन्छ
0: ओके अनि आज कस्तो किसिम अन्त श्रीरामजी
4: आज मैले यसो पूर्वेली हाम्रो कमल भेटवालको के भन्छ उहाँको गीत यसो सुनाउनु मन
0: लाग्यो
4: सबै र बाख्रा उकाली लागे सबै र बाख्रा उकाली लागे

अरू है आउँदा जेसुकै भन, अरू है आउँदा जेसुकै भन, म आउँदा चाहिँ ओइ भन झम्के गुलेली, म आउँदा चाहिँ ओइ भन झम्के गुलेली, कलम नि ल्याउन कापी नि ल्याउन, ए कलम

0: सासै पटक सबैलाई देख्छु, सासै पटक सबैलाई देख्छु, मायालाई चाहिँ देख्दिन हो जम्के गुलेली, मायालाई चाहिँ देख्दिन हो जम्के
1: गुलेली। मायालाई देख्नु होला, हामी पनि कामना गर्छौँ, त्यस्तो छुट्टी त नहाल्नु होला होइन। मिठो प्रस्तुति, मिठो छ यो गीत होइन।
2: पर्सि मेरो जन्मदिन आउँदैछ सर, शुक्रबार।
1: एकदमै मेरो तर्फबाट शुभकामना, हाम्रो रेडियो नेटवर्क तर्फबाट यहाँलाई धेरै धेरै शुभकामना।
2: धन्यवाद, साथीहरूले सबैतिरबाट विस गर्नुभएको सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।
1: श्री राम दाल भक्त गराउनु धेरै धेरै धन्यवाद, जति साथीले फोन गर्नुभयो उहाँको लागि धेरै धन्यवाद। अब पनि हामी छुट्टिने बेला भइसकेको छ, समय छैन, धेरै कुरा गर्ने मन छ, किनभने दुःख सुखका कुरा पोख्न त सबैलाई मन लाग्छ, तर कि अनि समय पापीले नेटवर्क काट्नै लागेको छ, त्यसैले अब जाँदा जाँदै क्षेत्र गुरुङ र साथीहरूको सर्वर गयो मिठो भागा यहाँसँग छोड्दै कार्यक्रम लेखबिसीबाट प्राविधिक मित्र मोहम्मद असलम अनि म प्रस्तुत राजन क्षेत्री बिदा हुन्छु। 11 बजी यहाँले समाचार सुन्न सक्नुहुन्छ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्दै प्रधानमन्त्री शाहले हिजो मन्त्री परिषद विस्तार गर्नुभएको हो। नवनियुक्त मन्त्रीद्वयले हिजो नै पद तथा गोपनीयताको शपथ ग्रहण र पदभार पनि ग्रहण गर्नुभएको छ। गृह मन्त्रालयमा पुनः सुदन गुरुङ दोस्रो पटक जिम्मेवारी उहाँलाई दिइएको हो। सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि उहाँमाथि एक समिति गठन गरी अनुसन्धान गरिएको थियो। मन्त्री परिषदको हिजोको बैठकमा उक्त समितिको प्रतिवेदन पेश भएको थियो। समितिले सम्पत्ति सम्बन्धी विवादमा सफाई दिएसँगै गुरुङ गृहमन्त्रीमा फर्किनु भएको हो। स्वतन्त्र सांसद महावीर पुनलाई पहिलोपटक गठन गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको अनुमानका मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट पार्नुभयो। मन्त्री वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ थियो। सरकारले निजामती सेवा नियमावली 16 संशोधन 2083 स्वीकृत गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजामती सेवा नियमावली 16 संशोधन स्वीकृत गरिएको जानकारी दिनुभयो। सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोबर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाले खर्च व्यवस्थापन र अन्तर्निकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2082/83 तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो बसेको बैठकमा सञ्चार मन्त्री तिमिल्सिन्हाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले हिजो प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले कानुनी र प्राविधिक मूल्याङ्कनसहित तत्कालै सुझावहरू कार्यान्वयनमा लैजाने बताउनुभयो। आज विश्वभर सभ्यता सम्वाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरू आपसी समझदारी, सम्मान र सहकारी प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जुन 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन 10 अन्तर्राष्ट्रिय सभ्यताबीच सम्वाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई 80 बढी देशहरूले समर्थन गरेका थिए। र हर्मुज जलमार्ग नजिकै अमेरिकी हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानमाथि जवाफी हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार एपाची हेलिकप्टरलाई इरानी ड्रोनले खसालेको थियो। हेलिकप्टरका 2 चालक दलका सदस्यलाई अमेरिकी समुद्री ड्रोन मार्फत उद्धार गरिएको जनाइएको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कारवाहीलाई अत्यन्त शक्तिशाली भन्नुभएको छ। यता इरानले अमेरिकी आक्रमण निस्तेज पार्न क्षेप्यास्त्र र ड्रोन प्रहार सुरु गरेको जनाएको छ। इरानी विदेश मन्त्री अब्बास राखाचीले अमेरिकाबाट भएको कुनै पनि आक्रमणको गतिलो जवाफ दिने चेतावनी दिनुभएको छ। इरानका तटीय क्षेत्र सिरिक, बन्दर अब्बास र किस्ममा विस्फोटका आवाजहरू सुनिएको प्राप्त समाचारमा जनाइएको छ। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह 12 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारण। कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारणपछि यहाँहरूले लोकगीतहरू सुन्न सक्नुहुनेछ करिब 12 बजेसम्म। मध्याह बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ करिब 1 बजेसम्म। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ करिब 2 बजेसम्म। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 बजेदेखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारण।

0: नमस्कार। कार्यक्रम बदलिदो जीवनशैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवनशैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ रेडियो नेपाल online.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिन दैनिकी, हाम्रो खानपान, रहन सहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा पनि कुराकानी गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनैतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी कार्यस्थलमा महिलाहरू किन पछि परिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्नेछौँ। समयको अभाव, घर र कार्यालयको दोहोरो जिम्मेवारी, त्यसले महिलाको करियर तथा सिङ्गो जीवनशैलीमा पार्ने प्रभावका विभिन्न पक्षहरू आज हामी कार्यक्रममा समेट्नेछौँ। साथै जब श्रीमान श्रीमती दुवै कामकाजी हुन्छन् र घरको काम पनि सँगै बाँडिन्छन्, त्यसले जीवनशैली र सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि हामी कुराकानी अनि छलफल गर्नेछौँ। हालै युनिभर्सिटी अफ इस्ट लन्डनका प्रोफेसर तोयिन आदिसा र उनको टोलीले गरेको एक अनुसन्धानले देखाएको छ कि महिलाहरू कार्यस्थलमा पछि पर्नुको कारण क्षमता वा महत्वाकांक्षीको कमी होइन, बरु हिडन टाइम ग्याप अर्थात् समयको अभाव हो। इन्टरनेसनल जर्नल अफ म्यानेजमेन्ट रिभ्यूमा प्रकाशित यस अध्ययनले 88 अनुसन्धानको विश्लेषण गर्दै देखाएको छ कि धेरै महिलाहरू वास्तवमा दुईवटा जागिर गरिरहेका छन्। एउटा त कार्यालयको पारिश्रमिक पाइने काम र अर्को घरभित्रको बेतलबी काम। यही दोहोरो कार्यभारका कारण उनीहरूसँग करियर विकासका लागि आवश्यक अतिरिक्त समय नै बाँकी रहँदैन। कामकाजी महिलाहरूका लागि घर र कार्यालय बीच सन्तुलन मिलाउनु आफैमा ठूलो चुनौती बनेको छ पछिल्लो समय। समयको अभाव, दोहोरो जिम्मेवारी र निरन्तरको दबावले उनीहरूको दिनचर्या नै निकै व्यस्त र थकानपूर्ण बन्दै गएको छ। जब यो जिम्मेवारी बाँड्ने कोही हुँदैन, न घरको काममा साथ दिने न सन्तानको हेरचाहमा सहयोग गर्ने, त्यति बेला एउटी महिलाले यी सबै भूमिका एक्लै निर्वाह गर्नुपर्छ। सन्तान र करियर बीच सन्तुलन मिलाउँदै अघि बढ्नु यस्ता महिलाहरूका लागि केवल दैनिकी मात्रै होइन, एक प्रकारको निरन्तर सङ्घर्ष बन्न पुग्छ। कार्यक्रमको सुरुमा सुनौँ यस्तै वास्तविकता बोकेकी एक कामकाजी महिलाको अनुभव।
1: लक्ष्मी पौडेल, ड्युटीफुल भएर ड्युटी पनि सकौ, जागिरको काम पनि गर, अनि त्यसमाथि घर व्यवहार बालबच्चा पनि सँगसँगै सम्हाल्नु चाहिँ मानसिक रूपमा टर्चर हुन्छ। कस्तो टर्चर भने देखिँदाखेरि चाहिँ त्यो पागलपन होइन, बौलाहापन होइन, तर त्यसले त्यो कामको प्रेसर, अनि त्यसपछि बिहान उठ्न नपाउँदै, सास पनि फेर्न नपाउँदै, सारा काम भ्याउनु पर्दा, रेस्ट रुम जान नपाई, अरू काम भ्याउनु पर्दा, ड्युटी आउनु पर्दा, फेरि अनि ड्युटीमा कामहरू कहिलेकाहीँ अझ यति प्रेसर हुन्छ, काम बिग्रिन्छ कहिलेकाहीँ, त्यो खालको प्रेसरले चाहिँ एकदम चिडचिडाहट हुने, रिस धेरै उठ्ने, म्याक्सिमम् रिस त यति धेरै उठ्छ कि हातमा भएको भाँडाकुँडा कति फुट्छ है। अनि त्यसपछि झर्को लाग्ने मान्छेहरूसँग पनि, कहिलेकाहीँ आफ्नो मुड ठिक छ भने त्यो मान्छे बोलेको ठिक लाग्छ, मुड ठिक छैन, रिस उठिरहेछ, त्यो व्यस्तताले आफूलाई गाँजिरहेछ भने त्यो मान्छेले सही नै बोलिरहेछ कसैले भने पनि इरिटेट हुने, एकदम इरिटेट हुने, रिस मात्र होइन त्यो मान्छेसँग नै, कहिलेकाहीँ यस्तो कुराले चाहिँ त्यो धेरै मान्छेहरूसँग सम्बन्ध पनि बिग्रिन्छ। मलाई यस्तो यस्तो असर परिरहेछ भन्ने थाहा छ, यो कारणले परिरहेछ भन्ने थाहा छ, तर कन्ट्रोल गर्ने यसरी हो भन्ने पनि थाहा छ, तर सकिँदैन, म्यानेज गर्न सकिँदैन, आफैले आफूलाई कन्ट्रोल गर्न नि सकिँदैन।
0: हजुर चाहिँ एउटा बच्चाको आमा,
1: म चाहिँ एउटा बच्चा
0: कामकाजी हुनुहुन्छ,
1: कामकाजी,
0: अनि घर परिवारमा बालबच्चा कसरी हेर्नुहुन्छ?
1: एकदम थोरै सदस्य, हामी परिवारको सदस्य पनि थोरै, अनि गर्दाखेरि अब त्यो सामान्य हेऱ्यो भने बुझ्यो भने कसले जब बच्चा हुँदा छैन, कसले गरे छैन भन्ने विषय हुन्छ होइन, तर त्यही नै हो, त तपाईँले जसरी देख्नु भएको छ र मलाई क्वेसन सोध्नु त्यो त्यही नै हो कि सबैले चाहिँ बालबच्चा पनि स्याहार, स्याहार सुसार गर, उसको खानपान लवाई खवाई स्वास्थ्य सरसफाई ध्यान देऊ, प्लस आफ्नो पनि ध्यान देऊ, फेरि घर परिवारको पनि ध्यान देऊ,
2: अनि फेरि अफिस
1: फेरि कार्यालयको पनि काम गर होइन। त एकदमै इरिटेट त्यो मानसिक रूपमा चाहिँ त्यसले एकदम धेरै असर परिरहेको हुन्छ। यसको असर अहिले एकदम धेरै चर्चामा आइरहेको छ क्या, पछिल्लो समय यो बच्चा भएको तपाईँले कोही केस निकाल्नुभयो, बच्चा भएपछि अधिकांश महिलाहरू एक दुई वर्षसम्म चाहिँ एक खालको डिप्रेसनबाट गुज्रिरहेका हुन्छन् क्या। अनि त्यो डिप्रेसन भनेको कस्तो भने व्यक्त गर्दाखेरि कसलाई अरूको हुँदैन र अथवा सामान्य रूपमा बुझ्ने मान्छेहरू बुझ्नेले बुझिहाल्छ, नबुझ्ने जो सामान्य घर परिवारको सदस्यहरू अथवा आम साधारण मान्छेहरूले कसको हुँदैन र उसको मात्र भयो जस्तो भन्ने तरिकाले रियाक्ट गरिदिनु भयो भने त्यसमा झनै धेरै ठुलो मानसिक असर चाहिँ पर्छ। मैले काम गर्दा गर्दै मलाई किन चाहिँ सपोर्ट मिलिरहेको छैन त, मैले यत्रो गरिरहेको छु मलाई किन सपोर्ट मिलिरहेको छैन, मैले यत्रो गरिरहेको छु भन्ने कुराले चाहिँ धेरै असर पार्दछ।
2: परिवारबाट साथ पाउन एउटा बच्चाको आमालाई त्यसमाथि पनि अलिकति काम
1: कस्तो कुरा गरिदिनु भयो भने तैँले गरिरहेछस्, तँलाई गाह्रो पनि भइरहेछ, हामी बुझेका छौँ है मात्र भनिदियो भने पनि तनावको 50% चाहिँ भाग घट्छ क्या, तर कति नगरिरहेछस् र भनिदियो भने अर्को 100% थपिन्छ क्या, होइन है।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ रोजिना बस्नेतको शौर्य रोशन सिंहको रचना र सङ्गीतबाट। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, हजुर नमस्कार।
1: नमस्ते हजुर, नमस्ते।
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म सबिन तामाङ खटाङको बराबर खोलीबाट।
0: सबिन जी आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु, फर्स्टमै लाग्यो त हौ कल त।
0: त्यही त, सुरुमै लाग्यो। अनि के छ, गर्मी कतिको छ खोटाङतिर?
1: गरी बढिरहेको छ मजाले। हजुरहरूकोतिर के कस्तो छ?
0: यहाँ पनि हजुर होस् पानी चाहिँ बेला बेला परिरहेको छ, अलि दिउँसो चाहिँ गर्मी नै छ सबिन जी। अनि केमा व्यस्त हुनुहुन्छ घरतिर आजभोलि, के गर्दै हुनुहुन्छ?
1: केही छैन, बसी बसाइ हजुरहरूको प्रोग्राम सुन्दै
0: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। हुन्छ, अब प्रश्नतिर लागौँ।
1: हुन्छ,
0: नेपालमा राष्ट्रिय याक दिवस कहिले मनाइन्छ? याक दिवस कहिले मनाइन्छ? यो प्रत्येक वैशाख महिनामा मनाइन्छ, 5 गते, 6 गते, 7 गते वा 8 गते?
1: ओहो, फेरि प्रश्न।
0: नेपालमा राष्ट्रिय याक दिवस कहिले मनाइन्छ?
1: यो वैशाख 7 गते भने।
0: कस्तो तपाईँलाई थाहा थियो?
1: लाग्थ्यो
0: र सही उत्तर हो। अब म तपाईँलाई एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।
1: हुन्छ, कोसिस गरिहेरौँ।

0: सलिनजी
1: हजुर,
0: मेरी पुतली यो गीत सुन्नु भएको थियो?
1: सुन्नु त सुनेको तर ठ्याक्कै आएन
0: हो र,
1: गाह्रो पार्नुभयो त, अलिक सजिलो राख्नुभयो भए हुन्थ्यो।
0: यो निकै चलेको गीत हो, यो मैले कार्यक्रममा एकचोटि राखी पनि सकेको थिएँ यो क्लिप चाहिँ।
1: मैले त सुन्नु भ्याइन,
0: त्यो कार्यक्रम सुन्न भ्याउनु भयो नि क्या,
1: मैले पासै गरेँ
0: हो। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सबिन तामाङ आउनुभएको थियो हाम्रो टेलिफोन सम्पर्कमा खोटाङबाट, सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको चाहिँ मिलाउन सक्नु भएन र छुट्टिनुभयो। र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
2: हेलो, नमस्कार सर।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, म सल्यानबाट, विश्व प्रकाश बुढाथोकी।
0: विश्व प्रकाश बुढाथोकी,
2: हजुर हजुर,
0: विश्वजी आरामै हुनुहुन्छ?
2: एकदमै सन्चै आरामै छु म त। हजुरलाई के छ, सन्चै हुनुहुन्छ?
0: हामी एकदमै सन्चै छौँ। कुन ठाउँ भन्नुभयो?
2: सल्यानको सिद्धकुमारबाट है।
0: सल्यानबाट,
2: हजुर हजुर।
0: अदुवा कस्तो छ सल्यानतिर यसपालि?
2: यसपालि अदुवा अब भक्री लगायो सर, अब कस्तो हुन्छ है।
0: जे होस् सल्यानमा भनेपछि अदुवाको लागि प्रख्यात,
2: पक्कै पनि सर है।
0: अनि के छ, तपाईँ घरमा व्यावसायिक हिसाबले लाउनु भएको छ कि घरको प्रयोगको लागि मात्रै लाउने गर्नु भएको छ?
2: हजुर, व्यावसायिक पनि हुन्छ सर अलिअलि।
0: सिजनको बेला कसरी पाउँछ सल्यानतिर अदुवा?
2: सिजनको बेला हेर्नुहोस् अब किलोलाई 50 रुपियाँ पर्छ सर है।
0: 50 रुपियाँ केजी,
2: हजुर हजुर,
0: सस्तो है।
2: हजुर, अलिक सस्तै छ भन्नुभयो, हेर्नुहोस् अब बिउ त अलिक महँगै छ,
0: बिउ चाहिँ महँगो अनि किसानलाई चाहिँ सस्तो हुने,
2: हजुर हजुर।
0: अनि गर्मी कतिको छ सल्यानतिर?
2: सल्यानमा गर्मी कस्तो अलिक त्यति त छैन, ठिकठिकै छ भन्नुभएको छ। हजुर,
0: ठिक ठिकै छ, पानी परिरहेको छ त्यसो भए बेला बेला?
2: पानी भर्खरै पऱ्यो, हेर्नुहोस् बिहान 2-3 घन्टा माथि पऱ्यो
0: हजुर
2: कल्याणमा।
0: हजुर, हुन्छ, अब प्रश्नतिर लाग्छु। यो प्रश्न पनि तपाईँलाई आउँछ होला जस्तो लाग्छ। यो अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? यो तारिकमा छ, मे 1 तारिक, 2 तारिक, 3 तारिक वा 4 तारिक?
2: 1 तारिक हुनसक्छ।
0: एकदमै सही उत्तर। अब म तपाईँलाई एउटा गीत सुनाउँछु, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ, गायिकाको म भनिदिउँला है।
2: हजुर हजुर हजुर।

0: हजुर विश्वजी,
1: हजुर
0: गायकको नाम
1: हजुर अप्सन छैन सर?
0: अप्सन छैन नि सर,
1: अप्सन छैन है?
0: हजुर
1: हेमन्त शर्माजी
0: मिलेन, हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा विश्व प्रकाश बुढाथोकी आउनु भएको थियो सल्यानबाट, उहाँले पनि सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको चाहिँ मिलाउन सक्नु भएन। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सोनी लिम्बु, छत्र गाउँपालिकाबाट भन्नुभयो? छत्र जोरपाटी गाउँपालिका। सोनीजी आरामै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ यतिखेर?
2: प्रोग्राम सुनेर बसिरहेको।
0: अनि अरू अरू केमा व्यस्त हुनुहुन्छ?
2: अरू खासै केही छैन भन्नुहोस् त।
0: केही छैन, रेडियो सुन्ने। अनि घरतिर के कामहरू आजभोलि बारीतिर के लगाउँदै हुनुहुन्छ?
2: बारीको काम चाहिँ अब खेतमा आलि काट्ने बेला हुँदैछ भन्नुहोस्
0: र आजभोलि अलिअलि व्यस्त हुनुहुन्छ त्यसो भए। हुन्छ, एउटा प्रश्न राख्छु म, त्यो प्रश्नको सही उत्तर आएमा तपाईँलाई गीत सुनाउँछु, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ है। सरकारले जलाशययुक्त जलविद्युत आयोजनाको अनुमति पत्र अवधि कति वर्ष कायम गर्ने निर्णय गरेको छ? 40 वर्ष, 50 वर्ष, 60 वर्ष वा 70 वर्ष? साठी भन्नुहुन्छ? मिलेन, हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सोलिन लिम्बु आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा र अब एकजना मित्रसँग कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
3: नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: प्रवीण मगर, काठमाडौँबाटै।
0: प्रवीणजी कहिले आउनुभयो काठमाडौँ?
3: अब भयो धेरै, एक महिना जति भयो होला।
0: घरतिर कहिले फर्किनुहुन्छ? अब
3: अब दसैँतिर।
0: दसैँतिर के छ, काममा व्यस्त हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ क्या?
3: काममा व्यस्त नै छु अनि यतै आफ्नो हेल्थ पनि चेक गरिरहनुपर्छ।
0: हजुर,
3: त्यही भएर
0: ए स्वास्थ्यको उपचार सँगसँगै काम पनि गरिराख्नु भएको छ।
3: हजुर,
0: हुन्छ, स्वास्थ्यको लाभको कामना गर्दछौँ हामी।
3: हुन्छ, धन्यवाद।
0: अब एउटा प्रश्न राख्छु, तिनवटा अप्सन रहेका छन्। सरकारले जलाशययुक्त जलविद्युत आयोजनाको अनुमति पत्र अवधि कति वर्ष कायम गर्ने निर्णय गरेको छ? 40 वर्ष, 50 वर्ष वा 70 वर्ष?
3: 50 वर्ष भन्छु ल।
0: 50 भन्नुहुन्छ?
3: हजुर,
0: एकदमै सही उत्तर हो, 50 वर्ष। अब एउटा गीत सुनाउँछु म तपाईँलाई, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ।
3: हुन्छ, सुनाउनु न।

0: तर्पणीजी
1: हजुर,
0: यो गीत त सुन्नु भएको थियो होला?
1: एकदमै सुनेको, आशिष अग्रवालले लिना तोनले गाएको गीत हो।
0: एकदमै सही उत्तर। अनि कुन गीत रोजाइमा राख्नुहुन्छ?
1: कुन कुन छ
0: आज? राजेश पाल राई र मिलन अमात्यको, अनि अर्को सरिता सुनवारको, त्यसै गरी रोशन राई, अर्जुन सापकोटा र प्रिया भण्डारी, प्रतीक मोक्तान र काजल तामाङ, महेन्द्र विकर र स्पु सन्ज्याल।
1: अर्जुन सापकोटाको कुन गीत हो?
0: प्रिया भण्डारीको स्वर लोक डोरी भाका।
1: मलाई त्यही अर्जुन सापकोटाको बजाइदिनु न ल।
0: हुन्छ, सम्झिन सक्नुहुन्छ?
1: हुन्छ, फर्स्ट अफ अल तपाईँहरूको लागि धेरै धेरै सम्झना। हामी साथी मिमा शेर्पा बस्ने दिदी भूमिका लक्ष्मी वरुण अब जसले रोशन फुलाङ दाई जसले सुन्नुहुन्छ मलाई सबैलाई त बाबाई
0: बाबाई। हाम्रो टेलिफोन सम्पर्कमा प्रवीण मगर आउनु भएको थियो काठमाडौँबाट। उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र गीतको पनि मिलाउनु भएको छ। रोजाइमा राख्नु भएको छ अर्जुन सापकोटा र प्रिया भण्डारीको स्वर, सन्तोष सापकोटाको रचना हो, अर्जुन सापकोटाको सङ्गीत। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायो अर्जुन सापकोटा, प्रिया भण्डारीको स्वर, सन्तोष सापकोटाको रचना, अर्जुन सापकोटाको सङ्गीत रहेको थियो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.103 मेगाहर्जबाट सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142-711-721 र 42-711-736। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हेलो,
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रमिला राई भोजपुरबाट।
1: रमिला,
0: ए रमिला राई भोजपुरबाट। रमिलाजी आरामै हुनुहुन्छ?
1: धनकुटाबाट।
0: आज पनि धेरै दिनपछि आउनुभयो रमिलाजी? एक महिना जति व्यस्त हुनुहुन्छ क्या? हो के काम छ आज भोलि घरतिर? त्यस्तो
1: आज भोलि घरतिर भनेको काम गर्नु बाँकी, अनि त्यहाँ अब कामहरू भइरहेको छ।
0: अनि गर्मी कतिको छ तपाईँ बस्ने ठाउँतिर?
1: गर्मी त त्यस्तै छैन, घाम छोरोछोरै हुन्छ, न त जाडै छ।
0: हुन्छ, तपाईँको आवाज अलिअलि कटेर आइरहेछ, म प्रश्नतिर लाग्छु है।
1: हुन्छ,
0: सगरमाथा सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही कुन देशका नागरिक हुन्? तपाईँलाई अप्सन रहेको छ अमेरिका, बेलायत, भारत वा चीन। मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। रमिला राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धनकुटाबाट, र फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म तारा शङ्कर।
0: तारा शङ्कर, आरामै हुनुहुन्छ?
2: आरामै भन्नुपर्छ है त सर।
0: कता हुनुहुन्छ, पसलमा कि घरतिर?
2: आफ्नो पसलतिरै हो भन्नुपर्छ है त।
0: पसलतिरै, के छ व्यापार, कस्तो छ आज?
2: व्यापार ठिक ठिकै छ, यसो के गर्नु, अब बर्खा लागेको छ, त्यस्तै त्यस्तै छ भन्नुपर्छ है त सर।
0: बर्खा सुरु भइसक्यो
2: हजुर।
0: के छ, पानी परिरहेछ जहिले नि?
2: छैन सर, यसो हल्का हल्का यसो फिसफिस
0: त्यो
2: त्यस्तै छ।
0: पाँचथरको फिदिम बजार साह्रै सुन्दर ठाउँ छ तारा शङ्करजी।
2: हजुर हजुर।
0: अनि त्योभन्दा तपाईँको माथितिर कि कता हो पसल, कुन ठाउँमा?
2: यासक बजार।
0: त्यो व्यापार मेलाले गर्दाखेरि ठिकै भयो यसपालि है। अब यो सगरमाथा धेरै आरोहण गर्ने एकजना विदेशी हुनुहुन्छ, उहाँ चाहिँ कुन देशका हुन्? अमेरिका, बेलायत वा चीन? सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही कुन देशका नागरिक हुन्? अमेरिका, बेलायत वा चीन?
2: चीनको भन्नुपर्छ है त।
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। तारा शङ्कर आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा पाँच थरबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, 42-711-721 र 42-711-736 दुईवटा टेलिफोन लाइन खुल्ला रहेका छन्। हेलो,
3: हेलो रमेश सर, दर्शन नमस्ते।
0: नमस्कार हजुर, नरेन्द्रजी
3: पक्कै।
0: के छ खबर?
3: खबर एकदम ठिकठाक छ, आराम छ, कुशल छु, तपाईँहरू पनि आराम कुशल हुनुहोला भन्ने पूर्ण विश्वास लिएको छु।
0: एकदमै हामी सन्चै छौँ। अनि के छ स्याङ्जातिरको खबर सुनाउनुहोस्?
3: स्याङ्जातिरको खबर ठिकै छ, मौसमको कुरा गर्ने भने पानी परिरहेको छ, बिहान पनि परिरहेको थियो, अहिले धुम्म धुम्म छ।
0: बादल आतङ्क कतिको छ?
3: अब बादल छ, अहिले
0: बादल छ।
3: हजुर,
0: अनि बारी भनौँ न, बारीहरू नष्ट गर्न के अरे बाँदरहरूको आतङ्क खुब छ स्याङ्जातिर भन्ने सुनिन्छ कि छ?
3: बाँदरको सङ्ख्या त कुरै नगर, हजुर 150-200 हुल आउँछ।
0: पहिला कम थियो है गाउँघरतिर? यो
3: पहिला त एकदमै कम थियो नि त, तपाईँको उस्तै गऱ्यो भने मार्थ्यो पनि, बन्दुक हान्थ्यो, अहिले बन्दुक भन्ने अब कतै छैन।
0: हजुर,
3: मार्न पनि पाइँदैन, मार्न पनि हुन्न भन्छ, अब यो नेपाल मात्रै होइन अन्तर्राष्ट्रहरूले पनि मार्न त
0: कुनै जनावरलाई पनि मार्न हुँदैन भन्ने छ।
3: त्यसैले पनि तपाईँको त सङ्ख्या त दिन बढेको बढै छ क्या,
0: हजुर,
3: त्यो नियन्त्रण गर्नै सकिन्न। हेर्नुहोस्
0: त्यो स्याङ्जातिर आज पनि के छ, पानी परिरहेछ कि?
3: पानी परिरहेछ।
0: त्यसो भए खेतबारी हरियो छ अहिले?
3: हरियो मकै छ के अरे, अब बानरले अलि कुनै कुनै ठाउँमा अलि घरको बिचतिर हुन्छ नि बारी, हो त्यस्तै ठाउँमा अलि अलि जोगिन्छ, नत्र भने त तपाईँको बारीको त हुँदैन, हाम्रो त खेतकै हो मकै त।
0: अनि के छ धानको बिउ राख्ने?
3: हजुर राखिसक्यो
0: अब रोपाईको लागि।
3: हजुर
0: हुन्छ, अब दुईवटा अप्सन यो प्रश्न राखेको थिएँ, तपाईँलाई थाहा पनि छ होला।
3: मैले आज सुने छैन कि।
0: हो र, सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने विदेशी आरोही कुन देशका नागरिक हुन्? अमेरिका वा बेलायत?
3: ओहो, दुईवटा मात्र रह्यो अप्सन।
0: अप्सन दुईवटा, भारत र चिन बाहिरी सके।
3: त्यसो भए म बेलायतै भने।
0: एकदमै सही उत्तर हो। अब तपाईँलाई आज चाहिँ गीतको पनि मिलाउनुहुन्छ भन्ने आशा छ। उहाँका थुप्रै गीतहरू चर्चित छन्, म सुनाउँछु एकछिन।

0: हेलो
1: हजुर, यो गीत त सुन्नु भएको छ होला।
0: सुनेको त जस्तो थियो, ठ्याक्कै आएन सुन्नु।
1: हो र, यहाँका थुप्रै गीतहरू चर्चित छन्। हुन्छ, एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ। 42 11 7 21 र 42 11 7 36 सुन्न आई कोड रहेको छ। भर्खरै मात्र रेडियो सुनेका श्रोताहरूलाई जानकारी गराउन चाहन्छु। र फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: नमस्ते।
1: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हुन्छ, नेपालमा सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजना अगाडि सारेको छ? सातौँ योजना, आठौँ योजना, नौ योजना वा दसौँ योजना? सातौँ, आठौँ, नौ वा दसौँ योजना? मिलेन। हुन्छ, रुबिनाजी टेलिफोन गर्नुभयो, त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा रुबिना राई आउनु भएको थियो इलामबाट। अब पाँच नम्बर गीत सुनाउँछौँ। प्रतीक मुक्तान र काजोल तामाङको स्वर रहेको छ, कमल घलानको रचना हो, प्रताप जिम्बाको सङ्गीत रहेको छ। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर भर्खरै यहाँको मनोरञ्जन गरायौँ प्रतीक मोक्तान र काजल तामाङको छोरो कमल घलानको र सेना प्रताप जिम्बाको सङ्गीत रहेको थियो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हेलो नमस्ते दादा।
0: हजुर नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: यति बेला सुन्दर सुदूरपश्चिमको डडाधुराबाट भन्नु पर्छ। म दिनेश साउद है।
0: दिनेश साउद
1: हजुर।
0: दिनेश आरामै हुनुहुन्छ?
1: इच्छा भन्नु पर्छ हजुरलाई।
0: डडाधुरा कुन ठाउँ भन्नुभयो?
1: नवदुर्गा।
0: नवदुर्गा गाउँपालिका
1: हजुर।
0: डडाधुराबाट कति लाग्छ?
1: ठ्याक्कै लाग्छ, 1-1.5 घन्टा लाग्छ भन्नुपर्छ है।
0: के गर्नुहुन्छ दिनेश जी?
1: बसी बसाइ छ भन्नुपर्छ।
0: डडाधुरा भनेपछि चिसो नै होला?
1: चिसै छ, दिउँसो अलिअलि गर्मी नै भइरहेको भन्नुपर्छ है। पानी परेको छैन आजभोलि
0: हजुर,
1: त्यो अलिक गर्मी नै छ।
0: आजभोलि के हुन्छ फलफुलहरूमा दिनेश जी?
1: फलफुलहरूमा आरू बचाडाहरू हुन्छ, आरूहरू हुन्छ होइन, अब कापलहरू मतलब सिजन लागेको छ भन्नुपर्छ।
0: यसपालि कतिको कापलहरू फलेका थिए?
1: खासै धेरै छैन, अलिअलि छु भन्नुपर्छ। अब कुनै सिजन अलिक धेरै फुल्छ होइन, त्यसले यो सिजनमा चाहिँ अलिक थोर थोरै थियो भन्नुपर्छ।
0: पेसाले केमा आबद्ध हो दिनेश जी?
1: म अझै वैदेशिक रोजगारीतिर
0: थिएँ,
1: अलि घरतिर आएको छु।
0: कुन ठाउँ कुन ठाउँ जानुभएको थियो?
1: म कतार गएको थिएँ।
0: कतार कति वर्ष बस्नुभयो?
1: 3 वर्ष भन्नुपर्छ।
0: अब फेरि के छ त्यतै घरतिरै केही गर्ने विचार छ कि या फेरि केही छ है? अब हुन्छ, अब प्रश्नतिर लागौँ। एउटा अप्सन चाहिँ बाहिर गइसकेको छ। नेपालमा सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजनाले अगाडि सारेको हो? अब यसमा चाहिँ 3 वटा अप्सन छन्, 7औं योजना, 8औं योजना वा 9औं योजना।
1: 9औं योजना
0: के छ यो अनुमान गर्नुभयो या हो र? सही उत्तर हो 9औं योजना हो, सही उत्तर दिनुभएको छ। अब म तपाईँलाई एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ है।

0: दिनेशजी, तपाईँको टेलिफोनमा डिस्टर्ब आइरहेछ।
1: हुन्छ, अहिले सामसाम सुन्यो, तर सुन्नु चाहिँ सुने हो ठ्याक्कै यो गायक थाहा
0: भएर। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ, सोचिन्छौँ। दिनेश साउद आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा डणिल धुराबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: हजुर नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दाङबाट।
2: युद्ध चौधरी।
0: के चौधरी भन्नुभयो?
2: युद्ध चौधरी।
0: युद्ध चौधरी,
2: हजुर हजुर।
0: युद्धजी आरामै हुनुहुन्छ?
2: एकदम ठिकठाक
0: छ हजुर। कहाँ खाना खास एक्लि?
2: हजुर खाइली।
0: कतरा भा, गर्मी कतरा हो? बिहान कि पानी परल कि अब?
2: हजुर चार बजे परल।
0: कहाँ गर्थे अपने जुत्ताजी?
2: मैले बिहान घुसरा गर्नु युरिया दाको तिल बिहारमा।
0: धान के बिहारमा?
2: हजुर धान के बिहारमा।
0: कहिया से हो रोपाइ कहिना? चार पाँच गते हो र? जुद्ध चौधरी हुनुहुन्छ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा दाङबाट। उहाँले धानको बिउमा चाहिँ मल राखिसके, भर्खरै कामबाट आएको, अब चार पाँच गते रोपाई सुरु हुन्छ भनेर भन्दै हुनुहुन्छ। जुद्धजी, अब प्रश्नतिर लाग्छु है। सन् 2025 सम्पन्न 13 आइसिसी महिला एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जित्ने राष्ट्र कुन हो? श्रीलङ्का, नेपाल, बङ्गलादेश वा भारत?
2: श्रीलङ्का।
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र सोटिन्छ। हाम्रो टेलिफोन सम्पर्कमा जुद्ध चौधरी आउनु भएको थियो र दाङबाट। आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा महेन्द्र विकर स्पु सञ्जालको स्वर जोहन बमको रचना र सङ्गीत रहेको छ। यही गीत यहाँका माझमा छोड्दै कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट छुट्टिन्छौँ। 1 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
7: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
8: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
7: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
8: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
7: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
8: फोन नम्बर 5423159।
9: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
10: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
9: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
10: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकारी।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बिवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध मुद्दा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 16 लाख भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो। केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वान समेत गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढङ्गले पूरा गरेकामा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कन सहित तत्कालै कार्यान्वयन लैजाने बताउनुभयो। समितिले अनुमति पत्र प्रणालीमा व्यापक नीतिगत कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझाव सहित प्रतिवेदन पेश गरेको छ। फ्लाइ दुबईले पोखरा दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइ दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च स्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। आज विश्वभर सभ्यता संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्र महासभाले सन् 2024 जुन 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन 10 अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई 80+ बढी देशहरूले समर्थन गरेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी आयरल्यान्डको बेलफास्ट सहरमा गैराती चक्कु आक्रमणपछि भड्किएको हिंसामा घर कारहरूमा आगजनी तथा व्यापक तोडफोड भएको छ। मास्क लगाएका अज्ञात मानिसहरूको समूहले परिवारका सदस्यहरूलाई बाहिर निकाल्दै घरहरूमा आगो लगाएका थिए। एकजना स्थानीयले आक्रमणकारीले अश्वेत मूलका स्थानीयको घरहरूलाई लक्षित गरेका बताएका छन्। करिब 100 जनाको संख्यामा रहेका नाका नकाबधारीहरूले विदेशीहरूलाई लखेट्ने भन्दै घर घरमा आगजनी गरेका बीबीसीले जनाएको छ। गत सोमबार 30 वर्षीय एकजना सुडानीले बेलफस्टमा चक्कु आक्रमण गरी एकजना स्थानीयलाई गम्भीर तुल्याएपछि स्थानीयहरू विदेशी आप्रवासीसँग आक्रोशित भएका छन्। अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृङ्खलाबद्ध आक्रमण सुरु गरेको छ। इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले होर्मुज जलमार्ग नजिक रहेका इरानी राडार प्रणालीमा आक्रमण गरेको हो। त्यसको बदलामा इरानले पनि खाडी क्षेत्रका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको छ। इरानी सेनाले बहराइन, जोर्डन लगायतका 21 अमेरिकी केन्द्रमा आक्रमण गरेको छ। इरानले ड्रोनबाट अमेरिकाको अपाचे हेलिकप्टरमा आक्रमण गरेर खसाले पनि त्यहाँ रहेका 2 पाइलटलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको थियो। अब मौसम। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
4: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
5: अनि म कृति आचार्य।
4: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा भने हामी सुक्खा छरुवा धान खेती प्रविधि र रासायनिक मलको विकल्पको रूपमा रहेको एजोटोब्याक्टर जीवाणु मलको बारेमा जानकारी प्रस्तुत गर्दैछौ। श्रोताविन्द, अबको प्रस्तुतिमा सुक्खा छरुवा धान खेती प्रविधि बारे जानकारी प्रस्तुत गर्दैछौ। सुक्खा छरुवा धान खेती प्रविधि। सुक्खा अवस्थामा छरुवा धान खेती गर्ने प्रविधि। सुक्खा अवस्थामा अर्थात् खेत नहिल्याई पनि छरुवा धान खेती गर्न सकिन्छ। त्यसको लागि मेसिनको आवश्यकता पर्दछ। ती मेसिन हुन् पावर टिलरबाट चल्ने सिड ड्रिल र ट्र्याक्टरबाट चल्ने जिरो टिल सिड कम फर्टिलाइजर ड्रिल। यी दुईटै मेसिनबाट जोतेर तयार गरिएको खेतमा धानको सुक्खा बिउ छर्न सकिन्छ। छरुवा धान खेती लगाउँदा हुने फाइदाहरू। खेत हिल्याउँदा हुने खर्चको बचत हुन्छ। खेत हिल्याउँदा चाहिने पानीको बचत हुन्छ। खेत नहिल्याइने हुँदा माटोको भौतिक गुण नबिग्रिने र सूक्ष्म जीवाणुको रास पनि नहुने, अर्थात् माटोको उर्वरा शक्ति पनि घट्दैन। छरुवा धान खेती लगाउँदा बाली 15 दिन अगाडि नै पाक्ने हुँदा हिउँदे बाली समयमा लगाउन सकिन्छ। त्यसै गरी छरुवा धान खेती लगाउँदा बालीको अवधि छोटो हुने हुँदा पानीको आवश्यकता पनि कम हुन्छ। छरुवा धान खेती लगाउँदा धान रोपाई गर्दा हुने बेर्ना उमार्ने, उखेल्ने र रोप्ने झन्झट समाप्त भएर जान्छ। छरुवा धान खेती गर्दा उत्पादन लागतमा प्रति हेक्टर कम्तीमा ₹4,000 सम्मको बचत हुन्छ। त्यसै गरी छरुवा धान खेती लगाउँदा हिल्याएर रोपाई गरेको धान खेतमा भन्दा छरुवा धान प्रविधिबाट लगाइएको धान खेतमा धाजा फाट्ने समस्या आउँदैन। त्यसैले सिँचाइको आवश्यकता कम हुन जान्छ र धानको उत्पादनमा पनि वृद्धि हुन्छ। सुक्खा धान छर्न प्रयोग गरिने मेसिनहरू पावर टिलर, ट्र्याक्टर, ट्र्याक्टरबाट चल्ने राइस ग्रेन प्लान्टर, ट्र्याक्टरबाट चल्ने मल्टिकप सिड कम फर्टिलाइजर ड्रिल आदि मेसिनहरू प्रयोग गर्न सकिन्छ। मेसिनहरूबाट सुक्खा धान छर्नको लागि जोतेर तयार पारिएको खेतमा मेसिनहरूबाट सुक्खा बिउ लगाइन्छ। पावर टिलरबाट चल्ने सिड ड्रिलबाट बिउ छर्नुभन्दा अगाडि नै खेतमा मलहरू जस्तै डिएपी, युरिया र पोटास हातैले छर्नु पर्दछ र बिउ मात्र मेसिनबाट छरिन्छ। यस मेसिनले एकै पल्टमा जोताई गर्दै लाइनमा एकै गहिराईमा एकनासले बिउ छर्ने काम गर्छ र सँगसँगै पाटा पनि लगाउँदै जान्छ। ट्रेक्टरबाट चल्ने राइस ग्रेन प्लान्टर वा सिड कम फर्टिलाइजर ड्रिलरहरूबाट बिउ छर्नुभन्दा अगाडि युरिया र पोटास हातैले छर्नु पर्दछ। तर बिउ र डिएपी मल मेसिनको सहायताले एकै गहिराईमा एकनासले छरिन्छ। त्यसपछि बिउ छोप्ने गरी हलुका पाटा लगाउनु पर्दछ। मेसिनबाट छरुवा धान लगाउन खेत समतल हुनु आवश्यक छ। यसको लागि खेत जोत्ने बेलामा प्रत्येक जोताइपछि पाटा लगाउन जरुरी पर्दछ, किनकि पछि सिँचाइ गर्दा एकनासले खेतमा पानी वितरण हुन्छ। बालीको सुरु अवस्थामा बढी समयसम्म खेतमा पानी जम्नु हुँदैन। बाली पानीमा धेरै समयसम्म डुबेमा गलेर जाने र सुक्खा भएमा सुक्ने समस्या आउन सक्दछ। साथै सुक्खा भएमा झारपात बढी आउने देखिन्छ। त्यसैले खेतको सतह समतल पार्न पाटा लगाउन अथवा लेभलरको प्रयोग गर्न जरुरी पर्दछ। छरुवा धान लगाउँदा बिउको गहिराई पावर टिलर र जिरो सिड कम फर्टिलाइजर ड्रिल दुईटै मेसिनबाट धानको बिउ छर्दा 1 इन्चदेखि 1.5 इन्च मात्र गहिराई हुनु पर्दछ। यी दुईटै मेसिनबाट गहिराई मिलाउने सुविधा हुन्छ। धेरै बिउ खसालिएमा बिउ उम्रिँदैन र बिउ जमिनको सतहमा नै भएमा पनि उम्रिने संख्या घटेर जान्छ तथा चराले खाइदिने समस्या पनि आउन सक्दछ। छरुवा धान खेती गर्नको लागि दुईटै मेसिनबाट बिउ छर्दा खेत हिल्याएको हुनु हुँदैन, तर माटोमा प्रशस्त चिस्यान हुन पर्दछ। ट्रेक्टर अथवा पावर टिलरको चक्का नचिप्लिने गरी माटोमा चिस्यान भएमा बिउ राम्ररी उम्रिन्छ। छरुवा प्रविधिबाट धान खेती गर्दाखेरि मेसिनबाट बिउ छर्दा कम बिउको आवश्यकता पर्दछ। 1 कट्ठा जग्गाको लागि सामान्यतया 700 ग्रामदेखि 1 किलोग्रामसम्म राम्रो उमार शक्ति भएको शुद्ध बिउ भए पुग्दछ। मसिनो दाना भएको धानको बिउ कम र मोटो दाना भएको बिउ धेरै चाहिन्छ। मल्टी कप सिडर जसमा कप सिस्टम हुन्छ त्यसबाट बिउ छर्दा बिउको दाना फुट्ने सम्भावना हुँदैन, जबकि फ्लुटेड रोलरबाट बिउ छर्दा केही दाना फुट्ने भएको हुँदा 25% बिउको दर बढाउन उचित हुन्छ। मेसिनबाट जुनसुकै जातको धानको बिउ लगाउन सकिन्छ। छोटोदेखि मध्यम अवधिको धानको जात यी मेसिनहरूबाट लगाउन ठिक हुन्छ। खास गरी हाइब्रिड बास्नायुक्त र छोटोदेखि मध्यम अवधिका जातहरू लगाउँदा बढी फाइदाजनक हुन्छ। राधा 4, सोना मन्सुली, हरदिनाथ 1, सावित्री धानका जातहरूबाट परीक्षण गर्दा राम्रो उत्पादन पाइएको छ। छरुवा धान जेठ महिनाको 15 गतेदेखि 30 गतेसम्ममा मेसिनबाट धानको बिउ खेतमा छरिसक्नु पर्दछ। तर ध्यान दिनुपर्ने कुरा के छ भने पानी जमेको अवस्थामा अर्थात् खेतमा हिलो भएको अवस्थामा मेसिनहरूबाट बिउ छर्न सकिँदैन। त्यसैले जुन बेला ब्याडमा बिउ राखिन्छ त्यस बेलामा नै मेसिनबाट खेतमा बिउ छर्न उचित हुन्छ। छरुवा धान मेसिनबाट छरिएको धान बालीमा पनि सिफारिस अनुसारको नै मलखाद गर्नु पर्दछ। धान छर्ने बेलामा फस्फोरस तथा पोटासको पुरा मात्रा र नाइट्रोजनको आधा भाग हाल्नु पर्दछ। बाँकी आधा भाग नाइट्रोजनलाई 2 भाग गरी 2 पटक अर्थात् बिउ छरेको 30-35 दिनमा र 60-65 दिनमा टप ड्रेसिङको रूपमा छर्दा बढी प्रभावकारी हुन्छ। छरुवा धान बालीको सफलता समयमा झारपात व्यवस्थापनमै निर्भर गर्दछ। धान बालीको सुरुको अवस्थामा झारपातको व्यवस्थापन गर्नु नै सफल छरुवा धान खेतीको साँचो हो। सुक्खा याममा जोतेर तयार गरिएको खेतमा छरुवा धान लगाउनु भन्दा अगाडि सिँचाइ दिएर झारपात उम्रिन दिई सबै किसिमको झारपातलाई मार्ने विषादीहरू जस्तै ग्रेमोक्सिन अथवा ग्लाइफोसेट प्रति लिटर पानीमा 10 ml बिउ छर्नुभन्दा 2 दिन अगाडि प्रयोग सम्पूर्ण झारपातलाई मार्न सकिन्छ। यस तरिकालाई स्टेलबेट तरिका पनि भनिन्छ। यसको विकल्पमा विषादीको प्रयोग नगरिकन खेतलाई 1-2 पटक जोतेर झारपात मार्नु पर्ने स्टेलबेट तरिका हो। त्यसपछि बिउ मेसिनबाट छर्ने र पछि आएको झारपातलाई गोडमेल गरी झिकिदिनु पर्दछ। छरुवा धान लगाइसकेपछि जमिनको सतहलाई प्रति हेक्टर 4 टनका दरले भुस वा परालबाट छापो लगाएर पनि झारपात नियन्त्रण गर्न सकिन्छ। झारनाशक विषादीको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ, जस्तै पेन्डी मिथालिन 3.3

0: खरपात नियन्त्रणका लागि टुफोडी 2 ग्राम प्रतिलिटर पानीमा मिसाई बिउ छरेको 21 दिनपछि छर्नु पर्दछ। बिउ छरेपछि उम्रेको झारपात नियन्त्रणको लागि ह्विप सुपर 1 लिटर अथवा सनराइज 125 मिलिलिटर अथवा नोमनी गोल्ड 250 मिलिलिटर झोल 600 देखि 800 लिटर पानीमा मिसाई प्रति हेक्टरमा छर्दा साँगुरो तथा चौडा पातवाला झारपातलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्दछ। छरुवा धान खेतीमा मेसिनबाट छरिएको धानको बिउ उम्रेपछि 7 देखि 15 दिनमा सिँचाइ दिनु पर्दछ। ढिलोबाट गरिने सिँचाइले गर्दा जरा तलसम्म जान्छ र बेर्नालाई सुक्खा सहन सक्ने बनाउँदछ। माटो नहिल्याइने भएको हुँदा धाजा फाट्दैन, त्यसै कारणले धेरै पानी जमाएर राख्नु पर्दैन। धान बाली वर्षा सिजनमा लगाइने हुँदा सिँचाइको खासै आवश्यकता पर्दैन। पानीको आपूर्ति कम भएमा वा सुक्खा अवस्था भएमा 10 देखि 15 दिनको अन्तरमा सिँचाइ गर्नु पर्दछ। रोपाई गरिएको धान बालीमा जस्तै छरुवा धान बालीमा पनि आवश्यकता अनुसार रोग किराको व्यवस्थापन गर्नु पर्दछ। सकभर रोग र किरा नलाग्ने अवरोधक धानको जातहरू लगाउनु उचित हुन्छ। हिले छरुवा धान खेती प्रविधि। धान रोप्ने बेला ज्यामीको अभाव, समय बढी लाग्ने तथा परम्परागत तरिकाको कारण बढ्दो लागत खर्चलाई घटाउन ड्रम सिडरको प्रयोग गरी लाइनमा धान लगाउन सकिन्छ। यस मेसिनको प्रयोगले 1 हेक्टर जमिनमा धान छर्न 2 जना ज्यामीलाई 8 घण्टा लाग्छ। तर यस प्रविधिको प्रयोगले गर्दा सिँचाइ र निकासको उचित व्यवस्था प्रयोग गर्दा सिँचाइ र निकासको उचित व्यवस्था हुनुपर्छ। यो मेसिन मेटल तथा प्लास्टिक दुवैमा उपलब्ध छ। यस मेसिनमा 26 सेन्टिमिटर लामा 4 वटा ड्रमहरू हुन्छन्, जसलाई घुमाउन एउटा पाङ्रो हुन्छ। प्रत्येक ड्रमको छेउमा 6 देखि 7 मिलिमिटर व्यासको फरकमा 2 लाइन प्वालहरू हुन्छन्। यसको तौल करिब 18 केजी हुने हुँदा किसानले सजिलै खेतबाट अर्को खेतमा लैजान सक्दछन्। ड्रम सिडर प्रयोग गर्नको लागि धानको बिउ 24 घण्टासम्म पानीमा भिजाई अङ्कुर को लागि थप 36 देखि 48 घण्टासम्म छोपेर राख्नु पर्दछ। त्यसपछि टुसाएको बिउलाई 4 ड्रमहरूमा आधा भन्दा अलि बढी हुने गरी राख्नु पर्दछ। खेतलाई हिल्याइ पाटा लगाउनु पर्दछ। बिउ छर्ने बेलामा खेतमा पानीको गहिराई 2 देखि 3 सेन्टिमिटर मात्र कायम गर्नु पर्दछ। साथै धानको प्रकार अनुसार एउटा लाइनको पालहरूलाई रिबन वा रबरले छोप्नु पर्दछ। बिउ छरेको खेतमा 2 देखि 7 दिन सम्म सिँचाइ गर्नु हुँदैन। साथै पानी परेमा निकासको उचित व्यवस्था गर्नु पर्दछ। सिँचाइ गर्दा माटो भिज्ने गरी पानी राख्नु पर्दछ। हिले छरुवा धानको लागि बेर्ना उमार्न ब्याड राख्ने बेला जेठको 15 देखि 30 गतेसम्ममा नै। हिले छरुवा धान खेतीको लागि बिउ छरेको 3 दिनभित्र प्रिटिल्याक्लोर 2.5 ml प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ। लाइनमा लगाइने हुनाले औजारको प्रयोग गरी झारपात व्यवस्थापन गर्नु पर्दछ।
1: श्रोताबिन, अबको प्रस्तुतिमा रासायनिक मलको विकल्पमा प्रयोग गर्न सकिने एजिटोब्याक्टर जीवाणु मल र पिना सम्बन्धी एक विशेष रिपोर्ट। एजिटोब्याक्टर स्वतन्त्र रूपमा माटोमा बसी नाइट्रोजन स्थिरीकरण गर्ने एक जीवाणु हो। कोसे बाली बाहेकका खाद्यान्न, तरकारी र तेल बालीहरू आदिमा बिरुवाको स्वास्थ्यको लागि एजिटोब्याक्टर अत्याधिक प्रभावकारी पाइएको छ। यस मलको प्रयोग बिउ र माटोमा मिसाएर दुवै तरिकाबाट गर्न सकिन्छ। जीवाणु मलहरू प्रयोग गर्दा माटो तथा वातावरणमा कुनै प्रतिकूल असर नगरी 20% भन्दा बढी उत्पादनमा वृद्धि गरेको पाइएको छ। एजिटोब्याक्टरको प्रयोग बिउको उपचारबाट गर्न सकिन्छ। एउटा सफा भाँडोमा 1 लिटर पानीमा 100 ग्राम चिनी वा सखर राखी सो झोललाई उमाल्ने र चिसो हुन दिने। उक्त झोलमा उपचार गर्नुपर्ने बिउ राखी राम्ररी चलाउने र 15 मिनट जति भिजाउने। भिजेको बिउमा जीवाणु मल हाली राम्ररी चलाइ मिसाउने। हरेक बिउमा मल राम्ररी टाँसिएको हुनुपर्दछ। त्यसपछि बिउलाई छायामा 1 छिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। त्यसै गरी एजिटोब्याक्टरको लेदो बनाई बिउ उपचार गर्न सकिन्छ। बिउ उपचारको तरिकामा जस्तै चिनी वा सक्खरको झोल उमालेर चिसो पार्ने, उक्त झोलमा जीवाणु मल राखी राम्ररी चलाई लेदो बनाउने, अर्को एउटा सफा भाँडोमा चाहिने जति बिउ राखी त्यसमा उक्त मलको लेदो खन्याएर सबै बिउमा टाँसिने गरी राम्ररी चलाउने, त्यसपछि जीवाणुयुक्त बिउलाई छायामा एकछिन सुकाएपछि तुरुन्तै बिउ रोप्नु पर्दछ। एजिटोब्याक्टर जीवाणु मलको सिफारिस मात्रा 1 केजी बिउको

0: लागि 40 ग्राम एजिटोब्याक्टर मलको इनोकुलम रहेको छ। पिनामा नाइट्रोजन, फस्फोरस, पोटास तथा सूक्ष्म पोषक तत्वहरू प्रशस्त मात्रामा पाइने भएकोले बालीहरू उत्पादनमा मलको रूपमा प्रयोग गर्न सकिन्छ। यसले माटोको उर्वरा शक्ति दीर्घकालीन रूपमा सुधार गरी रासायनिक मलको आवश्यकता घटाउँछ, साथै 10-20% उत्पादनमा वृद्धि गर्दछ। मकै खेतीमा 10 टन प्रति हेक्टर तोरीको पिना मात्र प्रयोग गर्दा औसत मकै उत्पादन 7 टन प्रति हेक्टर पाइएको छ। साथै माटोको जैविक पदार्थ उल्लेखनीय रूपमा बढेको पाइएको छ। माटोको जैविक पदार्थ वृद्धिका लागि तोरी, तिल, सूर्यमुखी आदिको पिना एक उत्कृष्ट स्रोत हो। यसको प्रयोगले माटोको स्वास्थ्य सुधार, सूक्ष्म जीवाणुहरूको क्रियाकलापमा वृद्धि तथा दिगो कृषि प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। पिनाको प्रयोग 2 तरिकाले गर्न सकिन्छ। बाली लगाउनु भन्दा अगाडि पिनालाई माटोमा मिलाउन सकिन्छ भने धान बालीको पहिलो गोडाईपछि टप ड्रेसिङ पनि गर्न सकिन्छ।
1: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम, खास गरी ग्रीष्म र वर्षा ऋतु, मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
2: श्रोताबिन, आजको प्रस्तुतिमा हामीले सुक्खा छरुवा धान खेती प्रविधि र रासायनिक मलको विकल्पमा प्रयोग गर्न सकिने एजोटोब्याक्टर जीवाणु मल र पिना सम्बन्धी जानकारी प्रस्तुत गर्यौं। तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री नम्बर 1650005000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्।

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको संगीत साधना कार्यक्रममा हामी वरिष्ठ गीतकार मनोज खड्कालाई प्रस्तुत गर्नेछौँ।

प्रमोद खरेल र त्रिशला गुरुङको स्वर, कल्याण सिंहको सङ्गीत अनि मनोज खड्काको रचनामा रहेको गीत थियो यो। कहिलेकाहीँ एउटा गीत सुन्दा लाग्छ कसैले हाम्रो आफ्नै मनको कथा लेखिदिएको छ। ती शब्दहरू कसरी जन्मिन्छन्, कुन अनुभूतिले तिनलाई आकार दिन्छन् होला, र ती शब्दहरूको पछाडि कस्तो जीवन लुकेको होला त, यस्तो अनुभव पनि हामीलाई हुन्छ। हो, आज यिनै प्रश्नहरूको उत्तर हामी खोज्दैछौँ। एक यस्ता स्रष्टा जसले आफ्नो जीवनका अनुभव, समाजका दृश्य अनि मनका

0: मनोज जिल्लामा जन्मनुभयो। भोजपुरबाटै आफ्नो शिक्षाको प्रारम्भ पनि गर्नुभयो। तर समयको क्रम सँगसँगै उहाँले भोजपुरदेखि काठमाडौँसम्मको यात्रा मात्र तय गर्नुभएन कि उहाँले अमेरिकासम्म पुगेर अमेरिकाको कूटनीतिक नियोगसम्म पनि आफ्ना पङ्खहरू फिजाउनुभयो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूका कामका अनुभवहरू समेट्दै उहाँले आफ्नो गीती जीवनको परिचय पनि बनाउनु भएको छ। अलिकति फुर्सद भयो कि गीत लेख्न बस्ने, गीत सङ्गीतमा रमाउन खोज्ने, साहित्यमा रम्न खोज्ने मनोज खड्का यतिखेर पनि अमेरिकामै बसिरहनु भएको छ। केही समय अघि उहाँ नेपाल आउनुभएको थियो, त्यो पनि विशेष अवसरका लागि। उहाँ यसै वर्ष नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ। विशेष गरी माया, प्रेम र सकारात्मक सोचसहितका राष्ट्रिय प्रेमले अनुभूत हुने गीतहरू लेख्न बढी मन पराउनुहुने मनोज खड्का यही नेपाल आउनुभएको सन्दर्भमा हामीले भेटेर उहाँलाई गीतकारको यात्राका बारेमा केही जिज्ञासाहरूसँगै उहाँका जीवन यात्राहरूलाई खोतल्ने प्रयास गरेका थियौँ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनै वरिष्ठ गीतकार मनोज खड्काका गीती जीवनका यात्राहरूलाई छिचोल्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ वरिष्ठ गीतकार मनोज खड्कालाई। यहाँलाई हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद दुर्गाजी।
0: आरामै हुनुहुन्छ नि?
1: हजुर, अहिलेसम्म राम्रै छ। हजुर
0: हजुर, नातिकाजी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको क्षण छ यतिखेर, यसका लागि पनि यहाँलाई हार्दिक बधाई छ।
1: धेरै धन्यवाद, धेरै धन्यवाद। हजुर,
0: यो पुरस्कार पाउनु त एउटा गर्वको कुरा हो, होइन? पुरस्कृत हुनुभयो एउटा गीतकारको हिसाबले, तर यो सँगसँगै मातृभूमि फर्किँदा पनि अर्कै खालको अनुभूति हुन्छ होला नि।
1: म पेसाले अर्कै कुरा भए पनि मेरो साहित्य सृजना, यस साहित्यको पनि विधामा कुरा गर्दाखेरि गीती लेखनमा अलिकति बढी लगाव हुने हो। त्यस हिसाबले चाहिँ मैले अहिलेसम्म गरेको योगदानको लागि राष्ट्रपतिज्यूबाट राष्ट्रपति निवासमा आयोजना गरिने एउटा विशेष समारोहमा चाहिँ गीतकारको रूपमा सम्मान पाउँदाखेरि चाहिँ मलाई खुसी लागेको छ। नातिकाजी उहाँको स्तरका सङ्गीतका विज्ञ नेपालमा दुर्लभै भेटिएलान्, होइन? त्यसैले उहाँको नामबाट नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकारको रूपमा सम्मानित हुँदाखेरि एउटा ठुलो गर्व र आनन्दको महसुस भएको छ। म अमेरिकामा बस्ने गर्छु, के न्यु पाइन्छ होला नेपाल जाने भन्ने खोजिरहेका बेला यहीँ आएर चाहिँ भौतिक रूपमा आफै उपस्थित भएर पुरस्कार लिने, पुरस्कार सँगसँगै चाहिँ धेरै भेटघाट गर्ने, रेडियो नेपाल जस्तो रेप्युटेड ब्रोडकास्टिङ प्लेसमा आएर आफ्ना अनुभवहरू साट्न पाउँदाखेरि अर्को ठुलो गौरव र गर्वको कुरा अनुभूति भइरहेको छ मलाई।
0: एकदमै खुसी लागेको छ। अब यहाँको अलिकति जन्म ठाउँ पनि छिचोल्छु म। खास भोजपुरमा जन्मनु भयो?
1: हजुर, भोजपुरको चाहिँ पौवादुम्मा गाउँपालिका साबिकको सानोदुम्मा गाविस छ, त्यहाँ जन्मेको म।
0: हजुर, इटहरी पनि अहिलेको यहाँको?
1: भोजपुरबाट चाहिँ हामी बसाइसराई गरेर त्यतातिर आइयो, तर धेरै जसो बसाइ चाहिँ अझ धनकुटातिर भयो। यो मेरो चाहिँ जिन्दगी चाहिँ अलिकति स्कुल पढेसम्म चाहिँ घरमा बसेर पढियो, त्यसपछि चाहिँ घुमन्ते जिन्दगी भन्छ नि त्यस्तो जिन्दगी भयो क्या। कहिले कहाँ एक ठाउँमा बसेर चाहिँ केही गर्न पाइएको छैन, त्यसैलाई म आनन्द पनि मान्छु। तर त्यसले पनि मलाई साहित्य सिर्जना गर्ने कुरामा चाहिँ अझ ऊर्जा मिल्छ कि जस्तो लागिरहेछ।
0: हजुर हजुर, फरक ठाउँको अनुभवले अझै धेरै प्रेरित गर्ने भयो। यहाँले 100 बढी गीतहरू लेख्नु भएको छ, ती मध्येका धेरै गीतहरू धेरैले मन पराउनु भएको छ यहाँका गीतहरू, होइन? खासमा यो गीत लेख्नका लागि चाहिँ यहाँलाई केले प्रेरित गर्यो? जस्तै पूर्वी पहाडी जिल्ला भोजपुर, त्यहाँको सुन्दरता, प्रकृति, त्यहाँको हुर्काई बढाइले हो कि, अथवा भनौँ न पारिवारिक पृष्ठभूमि त्यस्तै थियो कि, अथवा भनौँ यहाँको कामको सिलसिलामा यहाँले देश विदेश गर्दै गर्दाका अनुभवले त्यतातिर प्रेरित गर्यो कि, यो गीत लेख्न चाहिँ कसरी थाल्नुभयो, केले प्रेरित?
1: म गाउँमै जन्मिए हुर्केको, एकदमै गाउँ पनि टिपिकल गाउँ क्या, दूरदराज भनिन्छ नि नेपाली भाषामा। त्यस हिसाबले चाहिँ त्यो सानोदुम्माको गाउँघरमा जन्मिएको मान्छे हो, अब सामान्य परिवारमा। म पढेको स्कुल त 2 घन्टा मेरो घरबाट हिँडेर जानु पर्थ्यो हाई स्कुल। विद्यालयमा चाहिँ हामी कहिलेकाहीँ हुने यस्ता कविता, निबन्ध, हाजिरी जवाफ यस्ता प्रतियोगिताहरूमा चाहिँ म चासो राख्थेँ। मलाई चाहिँ अलिकति कोर पढाइभन्दा पनि बढी यो एक्स्ट्रा एक्टिभिटीहरू, साहित्यको पाटोले अलिकति बढी ध्यान खिच्थ्यो क्या मेरो। पढाइको हिसाबले उत्कृष्ट खालको पढाइ चाहिँ होइन, सामान्य खालको पढाइ हो।

0: तर आफूलाई चाहिँ आनन्द चाहिँ यो म्युजिक सुनेपछि चाहिँ रेडियोसँगै बोकिरहन टाँसिराख्न पनि हुन्थ्यो भन्ने लाग्थ्यो है. हाम्रो बेलामा त अब रेडियोको एक्सेस पनि एकदमै कम नि, त्यति बेला त लाइसेन्स लिनु पर्थ्यो रेडियो राख्नलाई. अनि त्यो लाइसेन्सवाला रेडियो एउटा थियो, रातरातो खालको छालाको त्यो खोल्थ्यो, त्यो गरेर सुमसुमाइरहने क्या. गोठालो जाँदाखेरि चाहिँ के भन्थे भने, त्यो रेडियो बोकेर जान पाइयो भनेदेखि म जान्छु, रेडियो लान पाइएन भने चाहिँ नजाने भनिदिने क्या.
1: रेडियो नेपाल सुन्न,
0: रेडियो नेपाल सुन्नलाई. रेडियो नेपाल फेरि त्यो कति बेला हो कुनै एक्ज्याक्ट टाइम थाहा छैन, म दिउँसो चाहिँ बन्द हुन्थ्यो क्या, फेरि दिउँसो खाना खाएर मान्छे सुत्छन् कि क्या हो जस्तो लाग्थ्यो.
1: 12 बजेदेखि 1 बजेसम्म पहिला रेडियो नेपाल
0: बन्द हुन्थ्यो. फरमाइसी गीती कार्यक्रम भनेर आउँथ्यो है, आधुनिक गीतहरू होइन. ती शब्दहरू चाहिँ एक दुईचोटि सुनेपछि कण्ठ हुन्थ्यो. सबै धेरै जसो गीतहरू चाहिँ मलाई याद हुन्छन् अहिले पनि. अनि ती गीत सँगसँगै चाहिँ मेरो सिकाइ, मेरो लगाव झन बढ्दै बढ्दै गयो. अनि हामी त सानोदुम्मा साथ भोजपुरबाट फलाना फलाना मनोज खड्का कुनै के अनि साथीहरू भन्ने हुन्छ नि, त्यस्तो पनि पठाउँथ्यो, आउँथ्यो नाम पनि, आनन्द लाग्थ्यो. हो यस्ता कुराहरूले चाहिँ मलाई मोटिभेसन चाहिँ म्युजिकप्रति अलि बढी बनायो जस्तो लाग्छ.
1: रेडियो सुनेरै
0: त्यो आधुनिक गीतहरू जब बस्थे अनि शब्द सुन्ने, म यो शब्दले के भनेको होला भनेर शब्दमा हराउने, शब्दको विश्लेषण गर्न थाल्ने, भाव केलाउन थाल्ने क्या, त्यसले पनि मलाई लेख्नलाई चाहिँ अझ प्रेरित गर्यो होला.
1: पहिलो गीत लेखेको अनि त्यो गीत औपचारिक रूपमै रेकर्ड भएको सम्झना छ यहाँलाई?
0: पहिलो गीत लेखेको, लेख्न त मैले धेरैवटा गीत लेखेको छु. कविता चाहिँ आफ्ना लागि हुन्थे,
1: गीतभन्दा पहिला कविता लेख्नु भयो यहाँ साहित्यिक.
0: हजुर हजुर, हजारभन्दा बढीका संख्यामा कविताहरू छन् मेरा, तर ती प्रकाशित छैनन्. आफ्नो भावनाहरू एक्सप्रेस गर्ने,
1: पोख्ने, हजुर,
0: प्रस्फुटन गर्ने, पोख्ने माध्यम भयो नि त होइन कविता. तर गीत लेख्नलाई चाहिँ अलिकति सचेत हुनु पर्यो नि त फेरि है, शब्दहरूको छनौट गर्नु पर्यो, अलिक सेन्सिटिभिटी अप्नाउनु पर्यो. धेरै मान्छेले सुन्छन्, हेर्छन् होइन, भिजुअल गर्ने जमाना छ अझ अहिले पछिल्लो समयमा त. पहिलो चाहिँ बढी म मोटिभेसनल खालको लेख्छु भनेर, तिमी जे बन उदाहरण बन भन्ने गीत चाहिँ लेखेर रेकर्ड गराएँ.
1: रेकर्डेड भएको यहाँको औपचारिक
0: गीत चाहिँ
1: त्रिशला गुरुङ र प्रमोद खरेलले गाएको
0: हो. त्यो चाहिँ बाल गीत, बाल मनोविज्ञानमा आधारित, अभिभावकहरूले

0: यो गीत बजिसकेपछि चाहिँ मेरा नजिकका आफन्तहरू र केही चाहिँ मैले नचिनेका श्रोता दर्शकहरू पनि कनेक्ट हुनुभयो। मेरो चाहिँ युट्युब च्यानल छ मनोज खड्का अफिसियल भनेर, त्यहीँ हालेको थिएँ मैले चाहिँ, अनि त्यसमा चाहिँ एकदमै उत्साहित खालका प्रतिक्रियाहरू आए, समाजलाई चाहिँ यसले राम्रो सन्देश दियो है भन्ने खालको प्रतिक्रियाहरू आएको थियो। मैले खास यो चाहिँ आफ्नो छोरीहरूलाई सेन्टरमा राखेर लेखेको क्या, मेरो छोरीहरूले सधैँ सुनि पनि रहन्छन्।
1: जब यो गीत रेकर्ड भयो त्यसपछि सबैले मन पराउन थाल्नुभयो, त्यसपछि त यहाँलाई झन् गीत लेख्नका लागि हौसला थपिँदै गयो होला।
0: हो, यो गीतबाट चाहिँ मन पराउने कुरा पनि एकातिर आयो होइन, अनि लेख्नुपर्ने पाटो त गीत पो रहेछ त भने जस्तो महसुस भयो क्या। मेरो जागिर चाहिँ बाहिर होइन, अमेरिका बसेको लामो समय भयो, अनि जागिरी जिन्दगीमा मेरो फेरि विदेशी वैदेशिक सहायता सहयोगसँग सम्बन्धित खालका परियोजनाहरू इन्टरनेसनल प्रोजेक्टहरूमा ट्राभल गर्नुपर्थ्यो क्या। कहिले अमेरिकादेखि अफ्रिका गएँ है, फेरि त्यस्तै टाढा छ होइन, अनि त्यो प्लेनमा पट्यार लाग्दो जिन्दगीमा चाहिँ गीत लेख्थेँ क्या। यो गीत मैले नेपालबाट अमेरिका जाँदा लेखिसकेको गीत हो यो, तिमी जे बन उदाहरण बन भन्ने। मलाई के थाहा भयो भनेदेखि ओहो त्यो चाहिँ ट्राभलको टाइममा बढी म कन्सन्ट्रेट गर्न सक्दो रहेछु भने जस्तो भयो होइन, केही कुरा कल्पना गर्ने एउटा थिम बनाउने, त्यो थिम बनाएपछि त अब शब्दहरू छरिएका हुन्छन् नि, तिनलाई अर्गनाइज गर्दै लेख्ने, अनि आफैलाई पनि महसुस हुन थाल्यो कि ओहो गीत लेख्दा त मलाई कति आनन्द आउँदो रहेछ, गीत लेख्दा लेख्दै पनि मजा आउँदै जाने है, स्वाद खाना खाए जस्तो नि होइन, अगाए जस्तो हुन्छ नि, हो त्यस्तो लाग्न थाल्यो बिस्तारी, अनि त्यसले चाहिँ झन् प्रस्फुटन गर्दै जाँदो रहेछ।
1: हजुर, अमेरिकाको एउटा व्यस्त जीवनमा यहाँ पनि व्यस्त हुनुहुन्छ, अझ झन् भनौँ न अमेरिकाको पनि कुटनीतिक नियोगमा बसेर अझ यहाँले काम गर्नुपर्ने हुन्छ, फेरि एकातिर गीत भनेको त एकदमै सेन्सिटिभ कोमल भावना हो नि त होइन, त्यहाँका ती गम्भीर विषयहरूलाई उठान गरिरहेको अवस्थामा फेरि यता कोमल भावनाभित्र छिरेर गीत लेख्दाखेरि कहिलेकाहीँ सकसता जस्तो चाहिँ हुँदैन।
0: यो कस्तो राम्रोसँग प्रश्न सोध्नुभयो है, अहिले चाहिँ त्यो अमेरिकी सरकारको त्यो जुन सङ्घीय सरकारको थियो योभन्दा अगाडिसम्म लास्ट इयरसम्म थिएँ, अहिले म अर्कोतिर काम गर्छु अर्को निकायमा, त्यसमा छैन भन्न खोजेको पहिलो, तर जति बेर म यो अमेरिकी सरकारको कार्यक्रमहरूसँग प्रत्यक्ष रूपमा संलग्न हुन्थेँ त्यति बेर पनि त्यो ट्राभलको बेला लेख्ने, अनि दिनभरि त कामको यहाँले भने जस्तै थकान हुन्छ प्रेसर हुन्छ, अब त्यो सेन्सिटिभिटी फेरि गभर्मेन्टमा काम गर्ने मान्छे भनेपछि झनै एक्स्ट्रा सेन्सिटिभिटी हुनु पर्यो, तर ती कुराहरूलाई चाहिँ थकानलाई पनि शान्त गराउने माध्यम भन्थ्यो क्या मेरो गीत चाहिँ। अनि बेलुका मैले गीत लेख्न थालेँ भने एउटै मान्छेको विभिन्न रूप हुन्छ नि त होइन, जिन्दगीका आयामहरू अथवा बक्सहरू धेरै हुन्छ नि त मान्छेको होइन, फ्यामिली पनि एउटा जिन्दगी हुनसक्छ, जागिरहरूको जिन्दगी हुनसक्छ, अब मेरो प्यासनको हिसाबले क्रिएटिभिटीको हिसाबले मेरो सङ्गीत हुनसक्छ, मेरो साथीभाइको अर्को सोसियल सर्कल अर्को हुनसक्छ होइन, त्यसैले गर्दाखेरि चाहिँ त्यो एउटा सङ्गीत साधना चाहिँ मेरा लागि एकदमै आफूलाई काम डाउन बनाउने, शान्त राख्ने, तनावबाट चाहिँ मुक्ति पाउने एउटा उपाय जस्तो लाग्छ गीतमा, किनकि गीतले चाहिँ व्यक्त गर्न नसकेका कुराहरू कोमल भावनाहरूलाई चाहिँ प्रस्फुटन गराउने माध्यम नि त यो होइन, कडा मुटु भएको मान्छेले राम्रा गीत लेख्न सक्छ जस्तो लाग्दैन मलाई है, जो मान्छे आफ्नो काममा साधनामा निरन्तर लाग्छ नि त्यस्तो मान्छे चाहिँ सफ्ट हुन्छ, कोमल हृदयको मान्छे हुन्छ, अझ गीतकार भनेको त भावुक हुँदो रहेछ, लेख्दै जाँदाखेरि चाहिँ मन चाहिँ झन्नै कोमल भएको हो कि अथवा मन चञ्चल भएको हो कि मनले चाहिँ केही खोजिराखेको हो कि, यस्ता अनुभूतिहरू आउँदो रहेछ क्या गीत लेख्ने क्रममा जब फ्लोमा जान्छ नि गीतले चाहिँ, विभिन्न गीतहरूले डिफ्रेन्ट डिफ्रेन्ट मोमेन्टहरूको याद गराएको छ मलाई क्या, अनि कतिपय कुरामा चाहिँ मलाई एकदमै खुसी भएका मोमेन्टहरू, कतिपय मोमेन्टमा चाहिँ अलिकति दुःख भएका मोमेन्टहरू, अनि कतिमा चाहिँ आफूलाई आफ्नो रियल फिलिङ चाहिँ यसमा

0: भन्न पाए भन्ने लागेका कुराहरू चाहिँ गराउँदो रहेछ गीतले।
1: कुनै गीत आफ्नै जीवनको पर्याय बनेका गीतहरू पनि छन्, आफ्नै जीवनलाई हेरेर आफ्नै जीवनको कहानी लेखेका गीतहरू पनि छन् यहाँका।
0: म होल लाइफको रिफ्लेक्सन गर्ने खालको चाहिँ मैले लेखेको छैन। गीत भनेपछि फेरि अलिकति चाहिँ अरूले सुन्दाखेरि पनि मजा लाग्ने जस्तो हुनुपर्छ जस्तो लाग्छ। तर मैले एउटा चाहिँ के लेखेको छु भने मेरो दैनिकी मेरो तरिकालाई रिफ्लेक्ट गर्ने चाहिँ एउटा गीत छ। मेरो आत्मीय साथी रामकृष्ण ढकाल हुनुहुन्छ, उहाँले गाउनु भएको छ क्या एउटा गीत। गाउँघरले सोध्यो परदेशीलाई, गाउँघरले सोध्यो परदेशीलाई, भासिन्छौ कि उतै फर्किन्छौ भाइ।

0: भाँसिन्छौ कि फर्किन्छौ त्यो भाँसिने भन्ने शब्द चाहिँ त्यो एकदमै ओजनदार शब्द हो, अलिकति कडाहार शब्द पनि हो, त्यो प्रयोग गर्ने कि नगर्ने भन्ने नि लाग्थ्यो म है। पछि चाहिँ प्रयोग गरियो, त्यो रियालिटी पनि त्यही हो नि त होइन, मेरो पनि लाइफलाई रिप्रेजेन्ट गर्छ यो गीतले। म आफै पनि विदेशमा बसिरहेको धेरै जसो र नेपालमा फर्किने खालको भावनाबाट बाँचिरहे गइरहेको अवस्था छ नि त होइन। यो एक किसिमको चाहिँ राष्ट्रिय गीत हो, फेरि त्यो गीतको अन्तिम अन्तरामा गएर चाहिँ कनेक्ट हुन्छ। यो गीतले चाहिँ मेरो आफ्नो भावना मेरो तरिकालाई चाहिँ प्रस्तुति गर्छ।
1: यहाँले आमालाई सम्झिएर पनि गीत लेख्नु भएको छ।
0: अब त्यो गीत लेख्दाखेरि चाहिँ आफ्नै आमालाई अनुभूत गरेर लेखेको मैले, अनेस्टली भन्नु पर्यो नि होइन, पुण्यतिथिको बेलामा लेखेको, एकदमै डिपली मिसिङ खालका शब्दहरू छन् यसमा। जसले आफन्त वियोग बेहोरेका छन् त्यस्तो मान्छेलाई पनि प्रतिनिधि गर्न सक्छ यो गीतले भनेर शब्दहरू चाहिँ मैले सकेसम्म, मेरो आमाको नाम अप्सरा देवी खड्का, उहाँको नाम चाहिँ राखेको छु। यो एक दुई महिना अगाडि एकजना बुढी मान्छेसँग भेट भएको थियो, यो अमेरिकाको नर्थ क्यारोलाइनामा हुनुहुन्थ्यो, उहाँकोमा गएर हामी बस्यौँ अनि उहाँले चाहिँ यो गीत हेर्नुभयो क्या। हेर्दाखेरि चाहिँ धेरै रुनुभयो उहाँ। कहिलेकाहीँ चाहिँ अर्काको लागि पनि मान्छेले दुःख महसुस गर्छ नि होइन, त्यस्तो होला भनेको भरे। उहाँको चाहिँ अल्पायुमै छोराको निधन भएको रहेछ क्या, पौडी खेल्न गएको त्यहीँ नै बितेको है, ठुलो मान्छे बिहा गरिसकेको, अनि त्यो सम्झेर चाहिँ उहाँलाई रिलेट भएछ क्या। त्यसैले अब गीतकारले कुन सन्दर्भमा कसरी त्यो सिर्जना गरेको छ, कुन फिलमा आएर कुन भावले लेखिरहेको छ, त्यो एकतिर भयो। तर जब गीत बनेर सार्वजनिक हुन्छ त्यो चाहिँ हामी सबैले आफ्नो जिन्दगीमा ती शब्दहरूलाई कहाँनिर रिलेट हुनसक्छ भनेर चाहिँ महसुस गर्न सक्छौँ। कति गीतले हामीलाई स्याड बनाउँछ, कति गीतले हामीलाई चाहिँ नयाँ जिन्दगी जिउने प्रेरणा ऊर्जा दिन्छ। मलाई चाहिँ गीत सकेसम्म वियोगका गीत नलेखौँ जस्तो लाग्छ।
1: यहाँको भावनासँग जोडिएको यो गीत जुन आमालाई सम्झिएर यहाँले लेख्नु भएको छ, सम्पूर्ण आमा बुवा लगायत सबैलाई प्रतिनिधित्व गर्दै लेख्नुभएको यो गीत छ, हामी एकैछिन राख्छौँ। यो गीतको सङ्गीत कसले गर्नुभएको छ?
0: यो गीतको सङ्गीत पनि कल्याण सिंहले,
1: मेनका पौडेलले गाउनु भएको छ।
0: मेनका पौडेल सिंगर
1: इन्डियन आइडलमा टप 10 सम्म पर्नु भएको
0: हो, उहाँले गाउनु भएको छ, बहुत फिल ल्याएर गाउनु भएको छ। मैले जसरी जुन शब्द लेखेको उहाँ जस्तो मान्छेले नै न्याय गर्न सक्छ त्यो शब्दलाई जस्तो लाग्यो। भिजुअल चाहिँ बरु हामीले त्यस्तो ध्यान दिएनौँ किनकि यो कमर्सियल खालको गीत होइन होइन, त्यसले गर्दाखेरि चाहिँ उहाँको एकदमै जीवन्त बनाइदिनु भएको छ यो गीतलाई।

0: अब यो गीतपछि फेरि हामी कुराकानीको प्रसङ्गलाई नै जोड्छौँ। जस्तो यहाँले गीत लेख्दा नि विषय चाहिँ केलाई बढी प्रधानता हुन्छ भनौँ न, यहाँले कारुणिक खालका गीतहरू लेख्न उति मन पर्दैन, नलेख्न पाए हुन्थ्यो जस्तो लाग्छ भनेर भन्नुभयो होइन, माया प्रेम प्रकृति देश प्रेम होइन, कस्ता खालका सिचुएसनमा चाहिँ बढी गीत लेख्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ त यहाँलाई?
1: हजुर, सबभन्दा बढी चाहिँ अब मान्छे प्रेम बिना त रहन सक्दैन नि।
0: हजुर हजुर,
1: प्रेम चाहिँ एउटा त्यो ऊर्जाको सिम्बोल हो क्या, एनर्जीको सिम्बोल हो, त्यसलाई चाहिँ लेख्न मन लाग्छ मलाई। त्यस पछाडि सकेसम्म अलिकति नेसनलिस्टिक खालको राष्ट्रियतासँग कनेक्ट हुने, कृषि क्रान्ति गर्नुपर्छ भनेर नि मैले एउटा लेखेको छु। एउटा गीत लेखिसक्दाखेरि रेकर्डै नभए पनि साह्रै आनन्द अनुभूति हुन्छ मलाई कति दिनसम्म, कहिलेकाहीँ डायरी पल्टाएर हेर्दाखेरि पनि त्यसले छुट्टै खालको आनन्द महसुस गराउँछ मलाई।
0: डायरीमा त धेरै गीत
1: धेरै गीत छन्,
0: जस्तो अब यहाँले लेखिसक्नुहुन्छ गीत होइन, जुन आफ्नो भाव व्यक्त गरिसक्नुहुन्छ, त्यसपछि त्यसलाई सङ्गीत चाहियो, स्वर चाहियो होइन, त्यो त खोज्नु पऱ्यो नि त, त्यतिखेर चाहिँ छनौट कसरी गर्नुहुन्छ? जस्तो यो गीतलाई कसले न्याय गर्न सक्छ होला भन्ने खालको थिम आफै बनाएरै लेख्दैखेरि त्यो खालको आउँछ कि, अथवा भनौँ न पछि संयोगले जुर्ने हो कि, त्यो चाहिँ कसरी गर्नुहुन्छ? कलाकार छनौट गर्नुहुन्छ कि
1: दुइटै हुँदो रहेछ?
0: हजुर,
1: दुइटै हुँदो रहेछ।
0: हजुर,
1: कुनै गीत चाहिँ कसलाई गाउने भनेर नलेख्ने, त्यो नसोच्ने, त्यो विषयवस्तुमा आधारित भएर लेख्ने, लेखिसकेपछि त्यो कस्तो बन्यो शब्द, अनि त्यसले चाहिँ एउटा गायक स्वर नेपालको माग छ। कहिलेकाहीँ चाहिँ फेरि त्यो म्युजिक जब तयार हुन्छ नि, कम्पोज गरेर अरेन्ज गरिसकेपछि अर्कै खालको माग छ फेरि है। शब्द एक खालको हुन्छ, म्युजिकको प्याटर्न चाहिँ सोचे भन्दा फरक खालको तयार भइदिन्छ। कहिलेकाहीँ चाहिँ कसलाई लेख्ने भनेर पनि मैले लेखेको छु, जस्तै त्यो गाउँघरले सोध्यो परदेशीलाई भन्ने गीत चाहिँ रामकृष्ण ढकालकै लागि भनेर लेखेको।
0: यहाँले गुलाम अलीसँग पनि काम गर्नुभएछ होइन, उहाँ त विख्यात गजल गायक हुनुहुन्छ होइन, उहाँसँग काम गर्ने संयोग कसरी जुड्यो र उहाँ कसरी पुग्नुभयो यहाँ?
1: गुलाम अलीको नातिले पनि गाउने रहेछ क्या?
0: हजुर,
1: ले नाजिरले उहाँ तिनजनाको एउटा सो चाहिँ हुने भयो नेपालमा।
0: हजुर,
1: त्यो सो गराउनका लागि चाहिँ मैले पाकिस्तानको हो उहाँहरू, पाकिस्तानी गजलको सम्राट हो उहाँ त, पाकिस्तानी होइन कि वर्ल्डकै। त्यस पछाडि अब कसले कुरा गर्ने भन्दाखेरि चाहिँ यहाँका साथीभाइहरूले चाहिँ मलाई छान्नुभएछ मेरो सम्बन्धको हिसाबले होइन, अनि उहाँहरूसँग मेरो कुरा हुन थाल्यो नियमित रूपमा। म अमेरिकामै थिएँ अनि कुरा हुने क्रममा चाहिँ अब गुलाम अलीका केही गीतहरू असाध्यै चर्चित छन्। अब राजा महेन्द्रले लेख्नुभएको गाजलुती ठुला ठुला आँखा जस्ता गीतहरू त अद्भुत गीत छन् है।
0: यही रेडियो नेपालमा उहाँका चारवटा गीत रेकर्ड भएका छन्, दीपक जङ्गमले सङ्गीत गर्नु भएको छ।
1: हो, दीपक जङ्गमले गर्नुभएको छ त्यो उहाँको धेरै जसो सुरु सुरुवात कालका। अनि पाँचवटा गजल गाउने भन्ने कुरा भयो क्या, अनि पाँचवटा गजल मध्ये तपाईँले पनि एउटा लेख्नुहोस् है भनेर यहाँको आयोजकको मेन साथीहरू जो हुनुहुन्छ एकजना चाहिँ मिलन मोक्तान भन्ने, उहाँले चाहिँ मलाई एउटा लेख्नुहोस् न तपाईँले है उहाँकै लागि भनेर भन्नुभयो। मेरो गीत गाउने नगाउने भनेर मैले त्यस्तो ठुलो महत्त्वकांक्षा नै राखिनँ, यो सम्भवै हुँदैन भन्ने लाग्थ्यो क्या, कहाँ हाम्रो गीत चाहिँ त्यो बेलाको यस्तो दिग्गजले अहिले 85 वर्षको हुनुभयो उहाँ, उहाँकोले गाउनुहुन्छ भन्ने थियो होइन। अनि त्यस पछाडि चाहिँ अरू उहाँले अरू 3-4 जनाकोलाई पनि भन्नुभयो नाम एकदमै दिग्गज दिग्गज नेपाली गीतकारहरूको पनि छान्नुभयो उहाँले। अनि राजा महेन्द्रको गीत गाएको हुनाले चाहिँ हाम्रो मिलनजीले पूर्व राजा ज्ञानेन्द्रजी शाह भनेर लेख्नुहुन्छ नि उहाँले पनि साहित्यिक नाम, उहाँलाई पनि रिक्वेस्ट गर्छु 5 गीत चाहिँ गीतकारको पठाउँ उहाँलाई रिक्वेस्ट गरौँ भन्नुभयो। अनि मैले भने होइन 5 गीतको यस्तो छ हाम्रो रिक्वेस्ट, अब सोहरू गर्ने चाहिँ कन्फर्म भयो, अब कति पैसा के कस्तो लजिस्टिक्स कतिवटा प्राविधिक उहाँबाट आउने भन्ने कुरा ठुलो समूह थियो क्या, त्यो गर्ने क्रममा म चाहिँ जोडिएँ। अनि उहाँलाई 5 गीत पनि गाइदिनुपर्छ भनेर रिक्वेस्ट गरियो, गर्दाखेरि 5 त के एउटा पनि गाउँदैन भन्नुभयो। अनि लास्टमा गएर चाहिँ नेगोसिएसन हुँदै जाँदाखेरि एउटा गीत चाहिँ म विचार गरौँला नि त, त्यसो भए इङ्ग्लिसमा लेखेर पठाओ भन्नुभयो। हामी त एउटा गीतको पनि पैसा त तिर्ने त छैनौँ, यदि गिफ्टको रूपमा दिनुभयो नेपाल र नेपालीलाई भनेदेखि वी एक्सेप्ट इट, तर हामी पैसा तिर्न सक्दैनौँ भनेपछि चाहिँ एउटा पठाउनु नि सुरुमा भन्नुभयो होइन, यस नभनिकन। मैले लेखेको गीत पठाउँ भन्नुभयो यहाँ साथीहरूले, अरू अरू के हेर्नुभएछ होइन, त्यसमध्ये मेरो शब्दहरू चाहिँ अलिक यहाँको साथीहरूलाई मन परेछ के भएर उहाँहरूले पठाउनु भयो होइन। इङ्ग्लिस पठाएपछि चाहिँ यो इङ्ग्लिसले मात्रै भाव दिएन, मलाई उर्दू चाहियो भन्नुभयो है। उर्दूमा चाहिँ त्यो स्क्रिप्ट होइन कि, पुरै भावै आउने गरी लेखिदिनु पर्ने उफ्रे। अनि त्यो गीत पठाएपछि उहाँलाई शब्द एकदमै मन परेछ, सुरुमा क्रिएट गरियो कम्पोजिसन उहाँलाई मन परेन, फिर्ता भयो, फेरि अर्को बनाउनु पर्यो शब्द चाहिँ त्यही, फेरि अर्को, अनि अनि अन्तिम चाहिँ शब्द र सङ्गीत बल्ल अलाइन भयो भन्नुभयो।
0: कति पटकमा उहाँले स्वीकृति दिनुभयो?
1: गीत यो गाइदिनु पर्छ भनेको त लगभग हामीले 10-15 चोटि चाहिँ कुरा गर्यौँ होला।
0: सङ्गीत गर्दै पठाउँदै गर्नुभयो, कतिउँ सङ्गीत चाहिँ फाइनल भयो?
1: टुक्रै टाक्रे नपठाऊ मलाई, पुरै गरेर मात्रै पठाऊ भन्नुभयो। पुरै गर्नलाई लगभग 1 महिना लाग्यो सङ्गीत सिर्जना गर्न। उहाँको स्तरको डमी गाइदिनु पर्ने भयो। डमी चाहिँ प्रदीप राज पाण्डे भन्ने एकजना वरिष्ठ गायक हुनुहुन्छ, उहाँको बहुत मिठो स्वर छ, उहाँले डमी स्वर दिनुभयो। उहाँको स्वर सुनेपछि त हामी सबैलाई आनन्द भयो होइन, त्यो पठाएको सोझै रिजेक्ट भयो। अनि अन्तिममा चाहिँ त्यो गीत बनाउनलाई सङ्गीत दिनलाई चाहिँ हामीलाई लगभग 2 महिना जति लाग्यो। कहीँ अरू कसैको स्टुडियोमा जानु हुँदो रहेछ अहिले, उमेरले गर्दा पनि होला, अब उहाँ त्यो लेभलको लिभिङ लेजेन्ड भइसक्नुभयो। अनि बल्ल बल्ल बल्ल स्वीकार गरेर उहीँ उहाँको स्टुडियोमा 1 पैसा नलिकन गरिदिनु भयो,
0: त्यसरी उत्पादन भयो।
1: त्यसरी उत्पादन भएर चाहिँ उहाँले गाइदिएको, अनि मलाई चाहिँ त ठुलो एउटा रेकग्निसन, त्यस पछाडि के भने त्यसको रिवार्ड पुरस्कार जे भने पनि एकदमै गर्वको महसुस भएको छ।
0: हजुर, यो गीत सबैले सुनेपछि चाहिँ यहाँलाई साँच्चै नै अब चाहिँ म एउटा गीतकारको रूपमा मेरो परिचय स्थापित गर्न सक्छु भन्ने पनि फिल भयो होला।
1: अब गुलाम अलीले एक्सेप्ट गर्नु भनेकै मेरो लागि चाहिँ जस मेरो स्तर चाहिँ ठिक ठिकै रहेछ है भने जस्तो देखेँ मैले होइन। त्योभन्दा अगाडि चाहिँ त्यस्तो मलाई कन्फिडेन्स चाहिँ त्यो लेभलको थिएन नि त होइन। नेपाली गायकहरूले त गाउनु भएको थियो, अनि गुलाम अलीले गाएपछि साथीभाइहरूले पनि अहिले भन्नुहुन्छ, अनि अलिकति दृष्टिकोण चाहिँ फरक जस्तो लाग्दो रहेछ, अनि मलाई पनि ठुलो सन्तुष्टि मिलेको छ।
0: हजुर, गुलाम अली र उहाँको छोरा अनि नाति समेत गाउनु भएको।
1: यसको एउटा चाहिँ यसको रोचक पक्ष के छ भनेदेखि, अहिलेसम्म गुलाम अलीको 3 जेनेरेसनले गाएको यो फर्स्ट एभर रेकर्डेड सङ रहेछ उहाँहरूको जिन्दगीकै पनि। स्टेजमा चाहिँ उहाँहरूले गाउनु भएको रहेछ, तर फर्स्ट एभर सङ है यो भन्नुहुन्थ्यो कि उहाँहरूले,
0: औपचारिक रूपमै
1: रेकर्ड भएको सङ चाहिँ पहिलो अरे, त्यसैले उहाँहरूको लागि पनि यो विशेष इमोसनली अट्याच भएको सङ हो भन्नुहुन्थ्यो उहाँहरूले।

0: यो मिठो गीतपछि फेरि पनि कार्यक्रममा यहाँलाई स्वागत गर्छु। जस्तो अब गीत लेख्दाखेरि चाहिँ अब यहाँको व्यस्त जीवन छ, विशेष गरेर गीत चाहिँ बढी मोबाइलको नोट प्याडमै बढी नोट हुन्छन् कि कपीमा लेखेर डायरी पनि बनाउनुहुन्छ? एउटा गीतकारले कहिलेकाहीँ मोबाइलमा भइराखेको ए मेरो त मोबाइलमा थियो भनेर भन्नुहुन्छ क्या, यहाँको चाहिँ के हुन्छ?
1: मेरो सुरुवात चाहिँ मोबाइलबाटै हुन्छ, किनभनेदेखि यो मोबाइल ह्यान्डी भएछ अनि यसको उपयोगिता पनि त गर्नु पर्यो नि है। ट्राभल गरिरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कुन ठाउँमा खाना खाइरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कति मुड आउँछ, कहाँ चाहिँ चिया कफी खाइरहेको हुनसक्छ बाहिर गएर त्यहीँ लेख्न मन लाग्छ, अनि डायरी सँगसँगै खोजेर त नहुने भयो। तर म पछि चाहिँ त्यसलाई चाहिँ उसमा फाइनल भएपछि डायरीमा पनि उतार्छु।
0: हजुर हजुर, थ्रो गीतकारको भिड छ, अहिले त धेरै गीतकारहरू हुनुहुन्छ, कलाकारहरू उत्पादनको क्रम पनि एकदमै अगाडि नै छ भनौँ न अहिले त, होइन? नेपाली सङ्गीत बजारले पनि ठुलै फड्को मारेको छ अहिले त, होइन? यो गीतकारहरूको भिडमा छुट्टै मनोज खड्का हामीले कसरी भेट्न सक्छौँ त्यो गीतमा?
1: गीतमा चाहिँ मनोज खड्काको पहिचान बनाउनका लागि चाहिँ सृजनशीलतामा विश्वास गर्ने मान्छे म चाहिँ शब्दहरू टुक्रे टाक्रे हालेर कहिलेकाहीँ चाहिँ एक्साइटेड शब्दहरू हालिदिएर उत्तेजना बढाउने अनि सकेसम्म धेरै मान्छेले हेरौँ नै भन्ने खालको लाग्ने खालको चाहिँ होइन, म सुगम सङ्गीतलाई विश्वास गर्ने, आधुनिक सङ्गीत चाहिँ मेरो बढी पाटो भयो होइन। त्यसैले आधुनिक सङ्गीतमा चाहिँ नेपाली सङ्गीत क्षेत्रलाई योगदान दिनका लागि सफ्ट खालको मेलोडी राखेर म्युजिकहरू पनि मैले कुनै कुनै म्युजिक चाहिँ 8-9 त्यो डिजाइन गर्न लाउँछु क्या। यो एउटा गीत मैले बनाएको थिएँ, 9 कम्पोजिसन भएपछि एक्सेप्ट गरेको होइन। पहिलो कुरा चाहिँ म आफू अनि मेरो नजिकको साथीभाइ परिवार यस्तोलाई सुनाएपछि अँ यो ठिक छ भनेपछि मात्रै म त्यसपछि नेक्स्ट स्टेजको गफ गर्न थाल्छु होइन। त्यसैले कुनै पनि गीतले चाहिँ हामीलाई सकारात्मक ऊर्जा दिने अनि केही गर्न एउटा प्रेरणा दिने, मान्छेलाई चाहिँ निराशा भन्दा पनि आशाको किरण देखाउने बाटो चाहिँ मेरा गीतहरूले सृजना गरून् भन्ने लाग्छ। सायद प्रेममा होस् अथवा परदेशमा होस् अथवा अन्य कुनै क्षेत्रमा होस् होइन, मोटिभेसनका कुराहरू चाहिँ थोरै भए पनि फ्लेभर चाहिँ हुन्छ,
0: अलिकति मान्छेलाई पोजिटिभ थिङ्क गर्नलाई चाहिँ बाध्य बनाउने टाइपको,
1: होइन?
0: पोजिटिभ वेमा लान खोज्नुहुन्छ, सकारात्मक कुरामा लान खोज्नुहुन्छ। आजको नेपाली सङ्गीत बजारलाई यहाँले कहाँसम्म देख्नुहुन्छ?
1: छोटोमा विश्लेषण गर्नलाई एकदम गाह्रो छ,
0: हजुर,
1: मिक्स छ, सङ्गीतको टेस्टहरू एकदमै बदलिएको छ अहिले यो आर्टिफिसियल इन्टेलिजेन्सले गर्दाखेरि, सङ्गीतको नयाँ धारै चेन्ज होला जस्तो जोखिम छ होइन। कम्पोजिसन नै मेसिनले गरिदिइसक्यो,
0: गीत नै एआईले लेखिदियो,
1: गीत लेखिदिइसक्यो। तर यो सधैँ यस्तो हुन्न, अब कुन कुरा अर्ग्यानिक र कुन कुरा बढी कृत्रिम आर्टिफिसियल जस्तो हुन् भन्ने श्रोता दर्शकहरूलाई छुट्याउनुहुन्छ अहिले। त्यो लेभलको लिट्रेसी चाहिँ, म्युजिकप्रतिको लिट्रेसी चाहिँ बढेको छ मान्छेमा, अलिअलि चुनौती चाहिँ छ, त्यसैले यसले त्यत्रो फरक पार्दैन, केही केही चाहिँ हुइम ल्याउँछ तर अगाडि बढ्नुपर्छ।
0: अब एउटा रमाइलो प्रसङ्ग भनौँ न, यसरी दिनभरि पनि काममा व्यस्त हुनुहुन्छ अनि राति पनि कहिलेकाहीँ गीत लेख्नुहुन्छ होला होइन, समय त कहिलेकाहीँ रातको एकान्तमा गीत लेखौँ भन्ने पनि लाग्छ होला नि गीतकारहरूलाई, त्यतिरको मन पनि हुन्छ होला। परिवारमा चाहिँ दिनभरि पनि काममा अनि बेलुका पनि यो गीत गीतमा भन्ने जस्तो एक खालको पारिवारिक त्यस्तो कहिलेकाहीँ त्यस्तो चाहिँ आउँछ कि आउँदैन?

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाऊ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: मा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
4: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
3: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
5: झन्डु आयुर्वेद,
6: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
5: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
6: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
5: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
6: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई।

केही यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोशेली स्वरूप सुनाउँदैछु। लास्मित राईको स्वरमा सजिएको यो गीत रचना सुरेश स्थापितले गर्नुभएको हो भने सङ्गीत न्यू बज्राचार्यको रहेको छ।

मित्र, जीवनमा उद्देश्य राख्नु महत्वपूर्ण कुरा हो। उद्देश्य बिना हिँड्नु खोक्रो दृष्टिकोण राख्नु सर हो। महान व्यक्तिहरू उद्देश्य राख्छन्, अरू भने चाहना मात्रै राख्छन्। हामीलाई लक्ष्य, चाहना र सपनामा जहिले पनि दुविधा पर्छ। सपना र चाहनाहरू चाहभन्दा बढ्ता केही होइनन् भने लक्ष्य त्यो सपना हो जसमा समय सीमा र काम गर्ने लगाव हुन्छ। लगावले सपनालाई यथार्थतामा परिवर्तन गराउँछ। आजको कार्यक्रम समय संगीतको यो श्रृङ्खलामा गीतकारले कसरी सपनाका बारेमा गीतहरू लेखेका छन्, गीतकारले सपनाका बारेमा लेखेका भाव पर गीत वरपर रहेर तपाईँलाई यो समयमा भरपूर मनोरञ्जन गराउने कोसिस म गर्छु। त आउनुहोस्, यसै क्रममा म अर्को गीत सुनाउँछु। मीरा राणाको स्वरमा सजिएको गीत रचना चिरञ्जीवी अधिकारीले गर्नुभएको हो भने सङ्गीत बुलु मुकारुङको रहेको छ।

मित्र, मानिसले आफ्नो मनमा अनेक इच्छा आकाङ्क्षा रूपी सपना सङ्घालेको हुन्छ। ती इच्छा आकाङ्क्षा रूपी सपना पुरा गर्न दिन रात मानिस तल्लीन हुने गर्छ। तर सबै मानिसले जीवनप्रति देखेको सपना पुरा हुन्छ भन्ने छैन। तर आफूले सजाएका हाम्रा राम्रा जीवनका सपना पुरा गर्न भने हामीले कोसिस लगातार जारी राख्नै पर्छ। लगातार कोसिस गरेको खण्डमा हाम्रा सपना अवश्य पनि पुरा हुन्छ। त आउनुहोस् अब नै अर्को गीत सुनाउँछु म, योगेश वैद्यको स्वरमा सजिएको। गीत रचना शिव अधिकारीले गर्नुभएको हो भने सङ्गीत नातिकाजीको रहेको छ।

हजुर, मायालुको चाहना यही हुन्छ कि आफ्नो कल्पनालाई आफ्नो मायालुले सपना पनि नठानिदियोस् अनि आफूले उसँग गरेका वाचाहरू झुटो भनी नलत्याइदियोस्। हाम्रो मनमा सधैँ एक प्रकारको डर उब्जने गर्छ, कतै आफूले आफ्नो मनमा सँगालेको इच्छा सपना कल्पनामा मात्रै सीमित हुने पो हो कि भन्ने, होइन त मित्र? माया पवित्र हुनुपर्छ, चोखो हुनुपर्छ अनि निस्वार्थी हुनुपर्छ। यदा कदा हामीले गर्नै नसक्ने र दिनै नसक्ने वाचा पनि गर्छौँ मायामा, तर यस्ता झुटा वाचाको सँगले आनन्द दिन सक्दैन। खुसी क्षणिक आनन्द दिए पनि यसले चाहिँ कालान्तरमा असाध्यै धेरै पीडा दिन्छ। त्यसैले हामीले पुरा गर्नै नसक्ने र गर्नै नसक्ने कुरा कहिले पनि नगरौँ, सत्य कुरा मात्र गर्ने गरौँ तितो भए पनि। यही आग्रह गर्दै अब भने म अर्को गीत सुनाउँछु। मधु छेत्री र ज्ञानु राणाको स्वरमा सजिएको गीत रचना भीम विरागले गर्नुभएको हो भने सङ्गीत पनि भीम विरागकै रहेको छ।

हजुर मित्र, हाम्रो पनि विपनाभरि पनि तपाईँ हुनुहुन्छ अनि सपनाभरि पनि तपाईँ नै हुनुहुन्छ। तपाईँको साथ बिना हामी अधुरो अनि अपुरो हुन्छौँ, त्यसैले साथ दिनुहोला, माया गर्नुहोला, हामी यही आग्रह गर्छौँ। यही आग्रहका साथमा अब अर्को गीत सुनाउँछु म, साधना स्वर्गमको स्वरमा सजिएको गीत रचना तुलसी घिमिरेले गर्नुभएको हो भने सङ्गीत रञ्जित गजमेरको रहेको छ। अनि मित्र, हामीले यो गीत लिएका हौँ नेपाली चलचित्र दक्षिणाबाट।

मित्र, हामीलाई जहिले पनि लक्ष्य, चाहना र सपनामा दुविधा पर्छ। सपना र चाहनाहरू चाहभन्दा बढ्ता केही होइनन्। चाहना कमजोर हुन्छ, चाहना तब शक्तिशाली हुन्छ जब निर्देशन, समर्पण, लगाव, अनुशासन, समय सीमा जस्ता कुराहरूको सहयोग पाउँछ। निर्देशन, समर्पण, लगाव, अनुशासन, समय सीमा जस्ता कुराहरूले चाहना र लक्ष्यमा फरक ल्याउँछ। लक्ष्य त्यो सपना हो जसमा समय सीमा र काम गर्ने लगाव हुन्छ। लगावले सपनालाई यथार्थतामा परिवर्तन गराउँछ। त आउनुहोस् अब नै हामी अर्को गीत सुन्छौँ। मुरलीधरको स्वरमा सजिएको गीत रचना कालीले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंको रहेको छ।

मित्र, तपाईँले जीवनप्रति देखेका सपना सबै पुरा होस् हामी यही कामना गर्छौँ आजको यो श्रृङ्खला मार्फत। अनि यही कामनाका साथमा आजको लागि चाहिँ अब बिदा भएर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ तपाईँ सबैलाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा मिलन चक्खुको स्वरमा सजिएको एउटा गीत सुनाउँदै म बिदा हुन्छु। गीत रचना डाक्टर कृष्णहरि बरालले गर्नुभएको हो भने सङ्गीत नातिकाजीको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँ ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा हुन्छु। जाँदा जाँदै प्रविधि संयोजनमा साथ दिनुभएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्छु। हौस् त, नमस्कार।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बजेट पेश हुनु अघि सूचना चुहावट भएको प्रचारमा कुनै सत्यता नरहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको स्पष्टोक्ति। सम्पत्ति विवरण बुझाउनु पर्ने दायरामा परेका पदाधिकारीलाई विवरण बुझाउने म्याद असारसम्म थप। र इरान र अमेरिका बीच पुनः आक्रमण सुरु। समाचार अब विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बिवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको प्रष्ट गर्नुभयो। मन्त्री डाक्टर वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकोले संशोधन गरिएको प्रश्न पार्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी 1 महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण सङ्कलनका चरणमा रहेकोले समय अपुग भएको भन्दै म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको उहाँले प्रष्ट पार्नुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण सङ्कलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढङ्गले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित तत्काललाई कार्यान्वयनमा लैजाने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। फ्लाइ दुबईले पोखरा दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। वीरगन्जमा आज बिहान भएको हावाहुरीले नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र अन्तर्गत पर्ने बरियारपुर र शीतलपुर फिडर क्षेत्रमा विद्युत संरचनामा ठूलो क्षति पुर्याएको छ। भीषण हावाहुरीले सो क्षेत्रमा दर्जनौं विद्युत पोल ढालिदिएको छ भने तारहरू चुँडिएका छन्। साथै रुखका हाँगाहरू विद्युत लाइनमा खस्दा र केही स्थानमा पोल नै उप्किँदा ती फिडरहरू अन्तर्गतका क्षेत्रमा पूर्ण रूपमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ्दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय सुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
1: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रुपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रुपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे।
2: सुरुदेखि नै यो वर्षलाई बेरुजु शून्य गाउँपालिका बनाउने हो भनेर प्रतिबद्धता जनाएको हो।
1: देशभरका स्थानीय तहहरू बेरोजु नियन्त्रणको चुनौतीसँग जुधिरहेका बेला मासिला गाउँपालिकाले कानूनको पूर्ण पालना, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन, न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरोजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुषाल।
2: पर्वत जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको, राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र भएर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले, प्रदेशले, स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
1: मासिला गाउँपालिकालाई शून्य बेरोजु कायम गराउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँ सभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमानदारीता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन र विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तह मध्ये शून्य बेरोजु कायम गर्ने पर्वतको मासिला बाहेक स्थानीय तहको सूचीमा काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको मासिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासनतर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
0: यो रिपोर्टपछि अब बाँकी समाचार। आज विश्वभर सभ्यता सम्वाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 2024 जुन 7 एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन 10 अन्तर्राष्ट्रिय सभ्यता बीच सम्वाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। चीनद्वारा प्रस्तावित सो प्रस्तावलाई 80 बढी देशहरूले समर्थन गरेका थिए। गत वर्ष असार 24 लेन्दी खोलामा आएको बाढीले क्षति पुर्याएको 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्र गतिमा अघि बढाइएको छ। बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ। करिब 23.73 अर्ब रुपियाँको लागतमा आयोजना निर्माण भएको थियो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसानहरू मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारी।
3: गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300 देखि 3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500 देखि 2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 किसान अनिल कुमार यादवको भनाइ छ।
4: 3300 देखि 3500 थियो, अहिले 2600 भाव छ। बिघामा 7 बोरा लाग्छ डिप, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाव।
3: त्यस्तै रङ्गेली नगरपालिका 4 किसान मरुङ बाबु बेसराले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठुलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
5: धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्लै हो, खाद मल दुनियाँहरूको महँगो छ, खाद मल समयमा पाइँदैन।
3: मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150 देखि 200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
6: यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
3: गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
7: नेपाल टेलिकमको 4G। भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलि

0: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब बाँकी समाचार। बाँकेमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जले ठूलो परिमाणको अफिमसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। ब्युरोका अनुसार गैराती करिब 10 बजे प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले कोहलपुर नगरपालिका 1 कौशिला नगरस्थित बरपिपल प्रतीक्षालयबाट बैजनाथ गाउँपालिका 3 नौबस्ताका 29 वर्षीय विशाल थापा मगरलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले मगरको साथबाट 1 किलो 200 ग्राम लागु औषध अफिम बरामद गरेको जनाएको छ। पक्राउ परेका मगरसँग गरिएको प्रारम्भिक सोधपुछका क्रममा उक्त अफिम कारोबारमा कोहलपुर नगरपालिका 1 कौशिला नगर निवासी 48 वर्षीय गगन बहादुर परियारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो। नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरु गरेको छ। नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साबिक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो। सो मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृङ्खलाबद्ध आक्रमण सुरु गरेको छ। इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले होर्मुज जलमार्ग नजिक रहेको इरानी राडार प्रणालीमा आक्रमण गरेको हो। त्यसको बदलामा इरानले पनि खाडी क्षेत्रका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको छ। इरानी सेनाले बहराइन, जोर्डन लगायतका 21 अमेरिकी केन्द्रमा आक्रमण गरेको छ। इरानले ड्रोनबाट अमेरिकाको अपाचे हेलिकप्टरमा आक्रमण गरेर खसाले पनि त्यहाँ रहेका 2 पाइलटलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको थियो। उत्तरी आयरल्यान्डको बेलफस्ट सहरमा गैराती चक्कु आक्रमणपछि भड्केको हिंसामा घर कारहरूमा आगजनी तथा व्यापक तोडफोड भएको छ। मास्क लगाएका अज्ञात मानिसहरूको समूहले परिवारका सदस्यहरूलाई बाहिर निकाल्दै घरहरूमा आगो लगाएका थिए। एकजना स्थानीयले आक्रमणकारीले अश्वेत मूलका स्थानीयको घरहरूलाई लक्षित गरेका बताएका छन्। करिब 100 जनाको सङ्ख्यामा रहेका नकाबधारीहरूले विदेशीहरूलाई लखेट्ने भन्दै घर घरमा आगजनी गरेका बीबीसीले जनाएको छ। गत सोमबार 30 वर्षीय एकजना सुडानीले बेलफस्टमा चक्कु आक्रमण गरी एकजना स्थानीयलाई गम्भीर तुल्याएपछि स्थानीयहरू विदेशी आप्रवासीसँग आक्रोशित भएका हुन्। अब मौसम। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मध्य प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा गड्याङगुडुङ र चट्याङसहित मध्यम स्तरको पानी पर्ने सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। बजेट पेश हुनु अघि सूचना चुहावट भएको प्रसारमा सत्यता नरहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको स्पष्टोक्ति। सम्पत्ति विवरण बुझाउनु पर्ने दायरामा परेका पदाधिकारीलाई विवरण बुझाउने म्याद असार मसान्तसम्म थप र इरान र अमेरिका बीच पुनः एक आपसमा आक्रमण सुरु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभाभित्र अर्थ समितिक बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेक सांसद पुष्पराज कणेले बित्ला समय सरकार र कमजोरी देखाएको अर्थमन्त्री डाक्टर स्वर्णिम वागलाई आफ्नै कर्ल गल्तीबाट बचे नै मिल्लार बाजिरेलक। बैठकमा सांसद लगे आफ्नै विचार धरतिर चढ्ने प्रतिनिधि सभा बैठक भइधरले। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले संसदमा बजेट बुझ्या भन्दा पहिला सूचना निस्केको फेरबदल हखल बाल्लार कुरो सत्यता नै अख्ल बाजिरे लग। प्रतिनिधि सभा अर्थ समितिको आज बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व तसु खर्च अनुमान बजेटक मुख्य मुख्य व्यवस्था बारेमा उत्तर दिती वै धर्ल प्रस्तावक करक दरबारे सूचना निस्केको जेठ 14 गते बिबाइडी गाडी भित्र ल बाइकको आफ्नै उपरलाई ल दोस्रा सरसत्य नयखल स्पष्ट पारिरे लग। मन्त्री डाक्टर वागले आफ्नै विरुद्ध सिब्बे मेलीको नै चाहिँ दो हल्ला फैला

लिलार विषयमा बुझ्लार नेपाल पुलिस केन्द्रीय छानबिन ब्युरो लाई अझै बलियो बनालार तसु छानबिनमा रहला छानबिन प्रक्रिया टुङ्गोमा पुरालार तसु हरेक फाइल खोल्ला निर्णय गर्ला मन्त्री गुरुङे बाजिरेल। नेतृत्व पाइलासँगै नयाँ गठन अख्ला विज्ञान प्रविधि तसु नवप्रवर्तन मन्त्रालय संस्थागत तसु नीतिगत काम सुरु गरिरहेले नेपाल सरकार पासलो काम छुट्टालाबाटे अख्निक शिक्षा विज्ञान तसु प्रविधि मन्त्रालयबाटे विज्ञान तसु प्रविधि हट्टाको नवप्रवर्तन थपेको विज्ञान प्रविधि तसु नवप्रवर्तन मन्त्रालय बनाल हो। यी मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुने जैला कानु सोकोने मन्त्रीक रूपमा जिम्मेवारी सम्हालिरहेलक। मन्त्री पुने नयाँ मन्त्रालय सुन्नागबाटे काम थाले पर्ला राखेको पदकबाट रिटायर हख्नेछु मन्त्रालय संगठन तसु व्यवस्थापन सर्वेक्षण गर्ला निर्णय गरिरहेलक। ऊर्जा जलस्रोत तसु सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ आगु विद्युत विकास विभागबाट जारी अख्ल पानीबत्ती आयोजनाबारे अनुमति पत्र लखक अख्निक अवस्था प्रगति तसु सोलरी समीक्षा कार्यलाई गठन अख्ल उपग स्तरक समिति आज प्रतिवेदन बुझाएर लेख समितिक प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नै जिम्मेवारी अनुसार गैरीको पूरा कर्लामा समितिक सदस्य लखलाई धन्यवाद दिति प्रतिवेदनमा समेतलाई सुझाव कानुनी तसु प्राविधिक मूल्याङ्कन सहित चारो काम व्यवहारमा कर्लार बाजिरेलक। समिति अनुमति पत्र प्रणालीमा व्यापक नीतिगत कानुनी तसु संरचनागत सुधार चैला सुझाव सहित प्रतिवेदन बुझाएर लिग। भारतक हरियाणा राज्य एकता पोल्ट्री फार्ममा बानीको धर्ला ठिकै अवस्थामा धर्ला 16 नेपाली उद्धार गर्ला रचिक महोत्तरिक बर्तीवास मुसहर बस्तिक उलखलाई नेपाली दूतावास नयाँ दिल्ली समन्वय तसु हरियाणा पुलिसक क्राइम ब्रान्च भित्रक मानुष तस्करी विरोधी इकाइ भारत सरकारक निकाय तसु आफन्त इन्डिया फाउन्डेसनक सहयोगमा उद्धार गरेको दिल्लीमा रहल नेपाली दूतावासकबाट सभ्य चैलार कानुनी प्रक्रिया पुरा गरेको नेपाल आने लाग्लो हो। ओलग आजसम्म जलेश्वर नगरपालिका तिनक भिट्ठा मोड नाका आइपुग्लार आफन्त इन्डिया फाउन्डेसनक निर्देशक विनोद कुमार खाती बाजिरेलक। उद्धार गर्ला मध्ये 7 18 एठक रह। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझालार म्याद असार मसान्तसम्म थप गरिरहेक सम्पत्ति विवरण बुझालार भित्र पर्ला पदाधिकारी आफ्नै लखे सम्पत्तिबारे विवरण जम्मा गर्थे तसो समय नै पुग्ल जनानेसो लास्ट पल्टाक लागि विवरण बुझालारको 1 म्याद थप गर्ला आयोगक अध्यक्ष राजेन्द्र कुमार भण्डारी जानकारी दिल र छार। जेएनजी आन्दोलनमा कटका कार्यालय आगीमा परेको विवरण जम्मा गरेले गाह्रो हकला अनुमान गर्ल तसो सम्पत्ति बारेमा 60 बढी उजुरी पाइला आयोगक अध्यक्ष भण्डारी जानकारी दिल र छात। बठ्या लखले जागिर कर्ला तसु व्यावसायिक शिवसिकालार उद्देश्य काभ्रे पलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका आयोजनामा तसु इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर बनेपाक समन्वयमा चालालार 160 घन्टे बारिस्टा तालिम कार्यक्रम जैलाकानो औपचारिक रूपमा सुरुवात गर्ल रछिक। जिल्ला पाँचखाल नगरपालिकाको उपमेयर सूर्यमाया दनुवार मुख्य पाहुना तसु इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरक प्रोपाइटर कामदेव शाह ठकुरी विशेष उपस्थितिमा आयोजना गर्ल उसे कार्यक्रममा 30 सिक्लारलक सहित तालिमक उद्घाटन गर्ल हो। उद्घाटन कार्यक्रममा साराती उपमेयर दनुवारे बटनिया लखलै समय माग गर्ला अनुसारक सी पखला बानालाई नगरपालिका कट्टर रहलबास्ती एनक तालिमे बढ्ने क्षमता बढालारसँगै आर्थिक रूपमा बलियो बानालारमा सुरा सहयोग पुग्लार विश्वास व्यक्त गर्ल रहेस। तालिम कार्यक्रमकबाट कफी बानालार ग्राहक सेवा कफी मेसिन चालालार खाइलार तसु पिलार चिजबारे ज्ञान सहित बारिस्ता पेसाकसँगै मिल्लार व्यवहारिक तसु सैद्धान्तिक सिप दिलार ट्रेनिङ सेन्टरक प्रोपाइटर कामदेव शाह ठकुरी बाजिरेलग। कृषि वन तसु पर्यावरण मन्त्रालय किसान सूचीकरण प्रणालीमा देशभरि करिब 25 किसान आबद्ध भइरहेला। किसानलाई जग्गा विवरण तसु खेती फरालार आधारमा सूचीकरण गर्ल हो। फरालारमा बढ्यालाई चैलार व्यवस्था तसु सुविधा दिलार उद्देश्य किसानलाई 32 स्तम्भबाट सूचीकृत गर्ल सूचना केन्द्रक अधिकृत सञ्जीव पण्डिते जानकारी दिल र छाट। कृषि जनगणना 2078 अनुसार 41,30,000 सङ्ख्या रहेको बाँकी 16,00,000 बढी किसानलाई पनि सूचीकृत गर्ला काम भइधरल उहीँ बाजिरहेलग। पुलिसले देशक भिन्न भिन्न ठाउँबाट लागु औषधसहित 16 समातिरहेली। केन्द्रीय पुलिस समाचार कोठाको अनुसार सुनसरीकबाट 3 चितवन बर्दिया बाँके उदयपुर तसु काठमाडौँबाट 2 तसु जुम्ला मोरङ अंश ललितपुरकबाट 1 समात्लो हो। पुलिसले ओलखकबाट लागु औषध अफिम खैरो हेरोइन तसु गाँजा अंश डाक्टरक सिफारिसमा मात्र किने मिल्लार ट्रामाडोल नाइट्राभेट तसु स्पाइस पेन समात्ल रछिक।
यसनिके चेक अनादर मुद्दामा 2 वर्ष कैद सजाय अघिको एकजनालाई बुढा नीलकण्ठकबाट समातेको पुलिसले आज सार्वजनिक कार्यालय एक समातलामा काठमाडौँ बुढा

कण्ठ नगरपालिका दशक 67 वर्षक फणीन्द्र नेपाल रहल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तसु एसपी रामेश्वर कार्की जानकारी दिलरछात् वादी युवराज खत्री तसु प्रतिवादी निज फरिण्ड नेपाल अख्लचेक अनादर मुद्दामा काठमाडौँ जिल्ला अदालतक फैसला बिगो बापत 2 वर्ष कैद सजाय ठहर अखिको पाराला ओखले बुढा नीलकण्ठ 10 कटारी बस्तीबाट समातल हो। समातल नेपालले आज फैसला लागि काठमाडौँ जिल्ला अदालत बबर महल पाठाला एसपी कार्की बाजिरे लग। दार्चुलामा पानी घट्टा कुलामा चिप्लीको लड्ती एकजना पुलिस बटन्याक ज्यान जैरेलिक। जैलकानो राति नौगाड नगरपालिका 5 खोपरी काड पुलिस चौकीमा काम गरी धर्ल पुलिस बटन्याक गस्ती करीको फर्कते खनी कुलामा चिप्लीको लड्ल हो। लडीको घाइते अख्नेसो गोकुलेश्वर अस्पतालमा स्वास्थ्य जाँचकर्ता गर्ती बैतडी जिल्ला 25 वर्ष खेमराज भट्टक आज बिहानी ज्यान जैल। जिल्ला पुलिस कार्यालय दार्चुला सूचना अधिकारी तसु इन्सपेक्टर हेमराज भट्टै जानकारी दिलरछात्। उदयपुर लिम्चुङबुङ गाउँपालिका 1-3 सिमानामा पर्ला सेती ढुङ्गा खहरे खोलामा ट्र्याक्टर दुर्घटना अख्ते चालालारक ज्यान जैरेलिक। जिल्ला कार्तिक एकबाटे पाठर लोड गरेको वडा नम्बर 1 कार्यालय प्रति जैटिकरल ट्र्याक्टर खहरे खोला उकालो तसु बिरालो कच्ची बाटमा फस्नेसो निकाल्ते खनी ब्रेक फेल हकीको नियन्त्रणमा आने नेपारीको पछाडि सरीको लरीमा पल्टल हो। दुर्घटनामा परेको उयो ठाउँ बस्लार 32 वर्ष हिमाल राई घटना अख्ल ठाउँमै ज्यान जैल पुलिसले जनाल रिक। ट्र्याक्टरक 27 वर्ष खलासी प्रदीप राई भने सकुशल रहेस। आजलाई दनवारी भाषाक समाचार सिद्धि लेख हस्त सेवा ढोक गरिनु।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई करिब 4 बजेसम्म राष्ट्रभाषाका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब राख्दैछौँ मगर भाषामा रहेको यो गीत, र यो गीतमा स्वर रहेको छ अरुण थापाको, भने शब्द सङ्कलन रहेको छ संजोग लाज लाफा मगरको।

यति बेला यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू सुनाइरहेका छौँ र यस क्रममा भर्खरै राख्यौँ मनाङ भाषामा रहेको गीत र यो गीतमा स्वर तथा शब्द सङ्कलन थियो धर्मा गुरुङको। अब यहाँहरूलाई अर्को राष्ट्रभाषाका गीत सुनाउनेछौँ यस क्रममा राख्दैछौँ गुरुङ भाषामा रहेको गीत। यो गीतमा स्वर रहेको छ चन्द्रबहादुर गुरुङको भने सङ्कलन रहेको छ रेशम गुरुङको।

यहाँहरूलाई भर्खरै राख्यौँ लिम्बू भाषामा रहेको यो गीत र यो गीतमा स्वर थियो रुद्र काङबाङ र देसु सुहाङको भने शब्द सङ्कलन थियो रुद्र काङबाङको. अब यहाँहरूलाई अर्को राष्ट्रभाषाकै गीतहरू सुनाउने क्रममा सुनाउँदैछौँ अवधि भाषामा रहेको यो गीत. यो गीतमा स्वर रहेको छ बिन्दु श्रेष्ठ, बिमला श्रेष्ठ र साथीहरूको र यसमा सङ्कलन रहेको छ कालीप्रसाद शर्माको.

यहाँले यति बेला रेडियो नेपालबाट राष्ट्रभाषाका गीतहरू सुनिरहनु भएको छ र यसक्रममा भर्खरै यहाँहरू माझ राख्यौँ राई भाषामा रहेको यो गीत र यो गीतमा स्वर थियो शान्तिराम राईको भने सङ्कलन थियो पदम कुमार राईको। अब यहाँहरूलाई अर्को राष्ट्रभाषाकै गीत राख्ने क्रममा नेवारी भाषामा रहेको यो गीत राख्दैछौँ। यो गीतमा स्वर रहेको छ दिपेन्द्रमान सिंहको भने सङ्कलन छ प्रेमलाल सिंहको।

यहाँहरूलाई भर्खरै राख्यौँ भोजपुरी भाषामा रहेको यो गीत र यो गीतमा स्वर तथा सङ्कलन थियो उद्धव चिमरियाको। यहाँहरूलाई राष्ट्रभाषाका गीतहरू राख्ने क्रममा अब अन्तिम गीत राख्दैछौँ। किराती भाषामा रहेको यो गीत र यो गीतमा स्वर तथा सङ्कलन रहेको छ चुडामणि चामलिङको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। त्यसपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। समाचारपछि यहाँले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ। 4:15 सुन्न सक्नुहुनेछ नेपाल भाषाको जीवन्त बुक कार्यक्रम। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
2: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र भारतबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहँदै आएकोले दुई देशबीचको सीमा सम्बन्धी विषय ऐतिहासिक दस्तावेज नक्सा एवं प्रमाणका आधारमा कूटनीतिक तरिकाबाट समाधान गरिने बताउनु भएको छ। प्रतिपक्षी दलहरूबाट केही दिन यता निरन्तर माग भए बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिबारे प्रश्न पार्दै परराष्ट्र मन्त्री खनालले सो कुरा बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्रीको भनाई नेपाल भारत सीमाका सम्बन्धमा 10 गजा क्षेत्रमा स्थानीयवासीहरूबीच क्रस बोर्डर अकुपेन्सी हुने गरेको तर्फ मात्र लक्षित रहेको प्रश्न पार्नुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले सन् 1816 सुगौली सन्धिमा बेलायतको संलग्नता रहेकोले सन्दर्भ सामग्रीको रूपमा मात्र बेलायतको नाम उल्लेख गर्नुभएको र त्यसमा दुई देशबीचको सीमाको विषयमा तेस्रो पक्षका रूपमा बेलायतको संलग्नता नखोजिएको प्रश्न पार्नुभयो। संसद बैठकमा प्रधानमन्त्रीका तर्फबाट परराष्ट्र मन्त्री खनालले जवाब दिनुभएपछि अहिले प्रतिपक्षी सांसदले बोल्ने क्रम जारी छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुवावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिनुहुँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुवावट भएर जेठ 14 गते BYD गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट पार्नुभयो। मन्त्री डाक्टर वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध मुद्दा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी 1 महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। स्वदेश तथा विदेशमा रहेका व्यक्तिले आफूहरू विवरण सङ्कलनका चरणमा रहेकाले समय अपुग भएको हुँदा म्याद थप गरिदिन बारम्बार आग्रह गरेपछि माग अनुसार विवरण बुझाउने म्याद थप गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण सङ्कलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। पछिल्लो केही हप्ता यता बर्ड फ्लू संक्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ। हालसम्म 5,53,750 कुखुरा नष्ट गरिएका छन्। यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी आयरल्यान्डको बेलफस्ट सहरमा गैराती चक्कु आक्रमणपछि भड्केको हिंसामा घर कारहरूमा आगजनी तथा व्यापक तोडफोड भएको छ। मास्क लगाएका अज्ञात मानिसहरूको समूहले परिवारका सदस्यहरूलाई बाहिर निकाल्दै घरहरूमा आगो लगाएका थिए। एकजना स्थानीयले आक्रमणकारीले अश्वेत मूलका स्थानीयको घरहरूलाई लक्षित गरेका बताएका छन्। करिब 100 जनाको संख्यामा रहेका नकाबधारीहरूले विदेशीहरूलाई लखेट्दै घर घरमा आगजनी गरेका बीबीसीले जनाएको छ। गत सोमबार 30 वर्षीय एकजना सुडानीले बेलफस्टमा चक्कु आक्रमण गरी एकजना स्थानीयलाई गम्भीर तुल्याएपछि स्थानीयहरू विदेशी आप्रवासीसँग आक्रोशित भएका हुन्। अब मौसम। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्ग्युर सेन्डोनाङ प्रतिपक्षी सोखा टिभी ङोकुल क्युन्जक्सीमा तन्दा प्रतिनिधि सभाकी छोक्दु याङलुङ गोचुन ग्वा प्रतिपक्षी सोखी छोक्मी टिभी ङोकुल क्यासीमा तेन्तेन क्याउ तुछुला गोजुमा थुपु छोक्दु तन्दा छुजो सुमदाङ कमा चेङला गोचु येन सिलोन बालेन्द्र साकी गलुप चेटलाकी गते चुपदिने छिर्मु प्रतिनिधि सभा छोक्दुला ग्याकर्ताङ यम्बु पर्की सन्छामकी कोला नङ्गो सुङ्लपकी खप्त्याला प्रतिपक्षी सोखी छोक्मी तिवी ङोकोलेखी वाउयिन सिनाङ सुङकी छोक्ने तिकी कोला आरिङ छोक्दुला सल्बु जप थुन लामु छुङसीमा छोक्दु गोचो येन तन्दा छोक्दुकी आकस्मिक दुछोला छोक्मी तिवी कोर्ना सुक्की कोला सुङ्लप नङ्गेन वतो सेन ग्वा प्रतिनिधि सभाकी आरिङ छोक्दुला नोर्लोनपु डाक्टर स्वर्ण मुगवाग्लेकी पल्जो लोङितङ गेचुग्या सुमताङ गेचुग्या सिकी ग्याठलताङ डोसुङ यामसिप कोला टोङ्गो किगोकी सिरु प्रस्ताव जोकु तङ तिकोला छोकमी तिवी जको ठिवाकी लेन गेकु लाकी थो वतो सेनक्वा नोर्लुनपु डाक्टर स्वर्णिम वाकले कि टोचोक बजेट चिगेको सिनाङ गमला फिला थेन्दुप कोर्की लेन ट्याङ्बु मेतो सुङसुङ प्रतिनिधि सभाकी पल्जोर छोक्पी आरिङकी छोकदुला पल्जोर लोङितोङ गेचुग्या सुमताङ गेचुग्या सिकी ग्याठलताङ बजेट कि खाक्सेन पटरी कोला ख्यान्थोक नङ्गिन लुनपु वाकले कि ग्याठल कोला लेन फिला थेनी जेटला कि गते चुप्जी छेर्मु बिवाइडी गाडी खोर्नी वाउ कोला थेन्दुप क्युन ट्याङ्बु मेतो कोला सर्बुजो नाङसुङ लुनपु डाक्टर वाकले कि रङ्गी खप्तेला ख्याफेल चुङ्गुप लेन टिभी कोला सल्बुजो नाङ्गेन बजेटला जोकुला तमियला लुन वतो तकी पल्जोर विदेकला याङलुङ गिरुवा जो सल्बुजो नाङसुङ पल्जोर छोक्पी छोक्मी नरेन्द्र कुमार केरुङकी गोमी सुङकी तुछोला खाङ लाका माक्यौ सिरुप तमियासाङ ट्याङ्बो मिदुप सुङसुङ सम्बा कोचक छुङ्गुप नाङसित लोन पो सुदन गुरुङकी दाङ नाङसित लोन खाङला फेम्ने कोसाकी लागेन लानाङ्गवा लोन खाङला लोनपो गुरुङला नाङसित टुङ्गी कोर्सुङ मग्मी चो तिवाताङ लोन खाङकी लचित पातिवी टस सेलेक्सु नाङ्गो भिएन कोसाकी लागेन लानाङ्गिन लोनपो गुरुङकी विक्रम लोङ्गी तोङ्गो ङपचुङा केला नारायण हिटी दरबाला छुङ्गुप खटनाकी कोला ङ्यामसिप कितुब्लाका गोजु तोप्ताङ याम्बा थाक्छु जिक्याउ सुङसुङ तिरिम्बला लोनपो गुरुङकी जेन्जी ङोकुलकी फौसारी खम्जु लोकु कोला लोपजुङ कितुब याम्बी कोर्सुङ मक्मीकी सिआइपीला मङ रम्बो जफ ङ्यामसिप कि रिम्बला वतो खम्जु तिवा थाक्छु कितोप्ताङ तन्दा लुन गोतु फाइल तिवा तेरि बेतुप थाक्छु क्याउ सुङसुङ सेन्डिक लक्ष्य तेजिन नवप्रवर्तन लोनखाङकी ल्यागेन लाडङसीमा लोनपो महावीर पुनकी लोनखाङकी नेताङताङ सिजु यार्ग्या जब्लाका गोचुन ग्वा एमबी सुङकी लोपजुङ सेन्ड्रिक तेजिन लक्ष्य लोनखाङला तन्दा लोपजुङ लोनखाङ कुतुग्राङ सेन्ड्रिक लक्ष्य तेजिन नवप्रवर्तन लोनखाङ टडी क्याउगेन लोनपो महावीर पुनकी दाङने जुन लोनखाङकी ल्यागेन लानगोभिएन सिसी लोनखाङकी टुङ्गीकी शिला इन्जिनियर प्रमिला बज्रचार्यकी सङ्गीमा चाहिँ गोमलारङ ल्यागेन लानगोभिएन लोनपो फुन आरिङने जुन लोनखाङकी ल्याखुङ सिंहदरबालारङ जु सेनक्वा लोक छुलोक ते जिन सिन्चाइ लोनपो विराज भक्त श्रेष्ठला लोक यार्ग्या छोकपी तेमा ख्याफेल छुङ्गोप छुलोक आयोजना कोर्की अनुमति पत्र तिवी तन्दी नेताङ तेजेन यार्ग्या कि कोर्ला जो थोरी मिस्टर कि छोकपी आरिङ प्रतिवेदन चिगेम ग्वा छोकपी प्रतिवेदन ला नङ्गिन लोनपो श्रेष्ठ कि ल्यागेन रूपा क्याउला छोकपी छोकमी तिवला थुचिचे सु नङ्गेन प्रतिवेदन ला वतो टोङ्गो तिवी ठिम तङ लक्ष्य कि कोर कि ङ्याम शिव सर्केक लगेन कितो सुङसुङ छोकपी अनुमति पत्र प्रणालीला सिजु ठिम तङ सम्राचुनागत यार्ग्या जब्ला खाक्सेन पु वतो टोङ्गो जङ्ने प्रतिवेदन चिगेम ग्वा कृषि नाथुङ तेजिन पर्यावरण लोनखाङकी ससिङलाका कितुप तिवी थोला ग्यालखप नङ्गी मिग्याछा निसु ङाकी छोक्सु क्यान ग्वा ससिङलाका कितुप मितिवला ससिङकी थोताङ लतोकी शिला थोगेपो येन लतोक तिवा लाक्पा जब्ला ताङ गौछा ताङ सुविधा तेरो मिग्युलकी ससिङलाका कितुप तिवला सूचीकृत क्याउ कृषि सूचना केन्द्रकी अधिकृत सञ्जीव पञ्जितकी ख्यान्थोक नाङसुङ कृषि जनगणना निङ दिन्छु थोन ग्याकी नाङसिन बुम शिवजुस्या चिक्ताङ तोङ सुमजु कि थो वतोप तप्के लुन वतोप बुम चुरुक ससिङ लाका कितुप मितिवला सङ थोगेको लाका खि वतोप सुङसुङ
टोङबाङ याङसिप छोकपी टोङबी थोची गेको तुछु असर लाकी गते तिङसोक स्याक परुप्सेन गय टोङबी थोची गेको कुछप तिबी टोङबी थोची गेको तुछो लाचुक परु छोकपी चुख्याफ राजेन्द्र कुमार फन्टारीकी सोङसोङ जेन्जिङको कि रिम्बला ल्याखुङ तिवा बङ्गी मेचिङने मेता गलोप्ताङ ती ल्याखुङ तिबी थो तेन तेन क्यान दुमा थोपुङ याङयुङ क्यान गय सुङकी तन्दा बर्ड फ्लू नजा फेल वतुप दासा तिवला नजा युङ जप्ताङ याम्बा दासाला फेल मिजुतुप्ला लाका गोचुन गए पशु सेवा विभागकी महानिर्देशक डाक्टर उमेश दाहालकी बर्ड फ्लू नजा फेल वतुप चोङखा चिथम्बला च बुम चेङा मेता सो ख्यान्थोक नाङ गए सुङकी निर्देशन नाङसिन लक्लेन क्याउ छोकपी चे मेदक बुम तिनताङ सैचिकताङ गेचुग्या सुमटन तेजिन चे समासाङ मेता जो सेन गए तन्द झापा मोरन सुनसरी मौतरी बारा चितवन तेमा काठमाडौँकी भक्तपुर ललितपुर तङ नवलपरासी जोङखालासँग बर्ड फ्लू नजा वतो सेन गए दिपलरङ ग्याकर्ने ठिम्की खप्तेला यम्बुला खुन्नी वाउ तोङ दिन्ताङ सैजी चे चब्रोक मेता जो पर्सा जोङकी बिन्दाभासिनी यो छोकपा वराङ झिकी ल्याखुङकी सेन गए तन्द सशस्त्रको सुङमकमी सन्छाम सखुल्ला ठिम तम्बु तङ्गुप तङ्ग पर्सा जोङखी नायब उपरीक्षक मोहन राज निरौलाकी सुङसुङ फ्लाइ दुबईकी पोखरा दुबई नम्रु जिन्क्योङ कितुब्लाका गोचुतुप कलगुए तहुङ्गुप सेप्टेम्बर लाकी तारिक निसु सुम्ने सुन दुबई पोखरा दुबई निमिटेङमा नम्रु जिन्क्योङ कितुप तन्दोकला नेपाल नागरिक उड्डयन प्राधिकरणकी फ्लाइ दुबईलाई अनुमति फिन्डो पोखरा जम्बुलिङ नम्रु थाङकी महाप्रबन्धक जगन्नाथ निरौलाकी सुङसुङ फ्लाइ दुबईकी छोकपी निमा चे गोमला पोखरा जम्बुलिङ नम्रुथाङकी सुङक्योप तेताङताङ जिन्क्योङ कोर्की याङसिप क्याउ येन सुङकी तहुङ्गु पजुलो निङ गेचुग्या सुमताङ गेचुग्या सुकी सिजु तेजुन ल्यारिम्ला पोखरा जम्बुलिङ नम्रुथाङने सुकेला नम्रु जिन्क्योङ खितुब्ला लाका गोचु तुसो चे तिङलारङ फ्लाइ दुबईकी नम्रु जिन्क्योङ खितुब्ला अनुमति फिन्दो सेन गए ग्याकर्की हरियाणा ग्यालखाप्ला वतु पोल्ट्री फार्मला उम्ने जगो नेताङला एम्बी मिमेरा चुरुकला सुङक्योप क्यान गए महोत्तरीकी बर्दिवासला वतु मुसहर बस्तीकी खोङतिवला आफन्त इन्डिया फाउन्डेसनकी रोकलामला सुङक्योप क्याने दिल्लीला वतु एम्बी सुङछाप खाङने तेरी यिगी सोने एम्बु टिङ येन आफन्त इन्डिया फाउन्डेसनकी निर्देशक विनोद कुमार खातीकी सुङ्गुवा सुङक्योप क्याउ तिवी नाङला मेरा दिन लोचप गेसिनाङ मार्गेम केति वतुप गेन सुङक्योप क्याउ जुग्ला खोङतिवला लाका तेरी सिंह ग्याका टिने डबितिवला जिम्ने ठिम ताङ्गु लाका गोचु ताङ क्योन फोकुतिवला टेङ्गा बोमिङि बिन्दुसाङ सेन गए छिगेला लाका किडपला तुङ्गी सि टेङ्गा बोम सिप्जु सिनाङ थाक्पा ठगी क्याउ क्योनला मेरा जिल्ला कोर्सुङ मक्मी जिम्बु सेन गए काठमाडौँ उपत्यका उपत्यका अनुसन्धान ल्याखुङकी कोर्सुङ मक्मी छोकपी क्रुसिया स्विजरल्यान्ड अस्ट्रिया ताङ फ्रान्स तुङ्गी सि मितिवाला खाङथेप्चे टेङ्गा लाउ क्योला सिन्धुपाल्चोकी लो निसु गोकी सुमन साई रामेछापकी लो सिप्जुस्या दिनकी भेदबहादुर सुनवार छापकी लो सिप्जुस्या ङकी अनिल अग्रवाल ताङ तनहोकी लो निसु दिनकी विवेक अधिकारीला कोर्सुङ मक्मी जिम्नी ठिम ताङ सेन गए उदयपुरकी लिम्चुङभुङ युलसोकपा वराङ चिक्ताङ सुम्की सन्छामला खेलु सेतु ढुङ्गा खरे चाङबुला ट्र्याक्टर दाप्योग्ला सर्नी ट्र्याक्टर तुङ्गुपमी नासागल गए लिम्चुङभुङ कातिकेने दोखुर्नी वराङ चुकी ल्याखुङ छोक्ला दै वतोरिम्बला ट्र्याक्टर ब्रेक फेल गर्ने ट्र्याक्टर तुङ्गुपमी ती दासकी लोङ्गी सुङ्गीकी हिमाल राई नासागलोफ इलाका कोर्सुङमाकमी ल्याखुङकी सेतुभिएन आरिङ ग्यालखापकी दासा नाछोक्ला छर्वा बङ्गी ग्याथोपु सेन गए जल तेजिन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी सेतुप नाङसी नारिङ निर्मो कोशी प्रदेशताङ ग्यालखापकी खाङरीताङ फुसाखुला मुक्पा छुपुएन तुग्राङ क्याने कोशी बागमती गण्डकीताङ लुम्बिनी प्रदेशकी दासा ललालाताङ मधेस प्रदेशताङ कर्णालीताङ सुदूरपश्चिम प्रदेशकी खाङरीताङ फुसाखुकी दासा ललला थोकताङ डुगेको ताङ छर्वागेको नेताङ गोतोप महाशाखाकी सेन गए रेडियो नेपालनी शिर्वी साङ्ग्यो डुप्सुङ थुचिसे

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी

0: हजुर अनि हामी भाजी मेसपी चिङचिङ इन्जिना चुनादीको ख रेडियो नेपाल ले रेडियो नेपाल बुधबार पतिको झ्याका उयाचनगो जीवन दबु ज्याजो जना जी ज्याजो झ्याका उपेश मर्जन्सी पिन्जन उयाचना अले निना भाजी मेसपी थौ या जीवन दबु ज्याजोले दार्शनिक अशोक सोकी नापा खलापाले यागु जी अशोक सोकी जो छि छु ध्यादि दक्ले नापा दर्शन धाउ छुख रेका जे भतिस न्ह्यनुनि दर्शन छुख
1: दर्शन रहेको यथार्थ खैट चाहिँ उही त कलात्मक ढङ्गमा प्रस्तुत्या हो
0: हजुर
1: गुपत्नी झिसिका सामान हनी डु उही व सत्यता उयो उही त चाहिँ वास्तविक रूपै त प्रस्तुत्या होलाई दर्शन राईका
0: हजुर छु त दर्शनीय खलाबले चाहिँ थिति कथा चाहिँ दर्शनीय खलाबले आध्यात्मिक दर्शनीय न खै अले चाहिँ थिति कथा यस म्यो म्यो दर्शन न चाहिँ दुधाई गते कि रान्ति शास्त्रीय दर्शन आदि इत्यादि धाई छु दार्शनिक थो या त छु दर्शनीय मूल स्रोत या त छु दर्शनीय चाहिँ केन्द्रबिन्दु ध्याउ या त छु दर्शनीय ओरिएन्टेसन छु
1: दर्शनीय चाहिँ वास्तविक खर हो मेपिन त ठो व्यवहारिक जुया चौँ त गैना प्रस्तुति न यथार्थ खसिएको हो मनै त शान्ति गैना हेरेको छु दया छु दया दुःख जुई मग्छ छु मरिया न दुःख कायम जो छु दया र सुख जुई मग्छ छु मरिया न दुःख कायम जो उही त हे झिसे प्राथमिक मनुटैके गैना शान्ति हेऊ आत्मसन्तुष्टि हेऊ यो चाहिँ प्रश्न धार्मिक दृष्टि ढाभ धार्मिक दृष्टि ढाँसा ज्यो अलि पछिमा चाहिँ अति दर्शन ढाँसा ज्यो
0: त्यसले चाहिँ छिउँथो मूल आज या त छिए चोयादीको या त छिउ चाहिँ दर्शन यो तातुन धाइको पनि अध्यात्मवादै जुल धार्मिक अध्यात्मवाद हजुर गथिका छिन्चुयादीको अन्तर्मनको दृष्टि जी छिउ हने थन सुयाच्नुको जुल सत्यम ओम अमृतम सौम्यम धाउपट्टि थो छुख
1: सत्यम ओम अमृतम
0: हजुर
1: सौम्यम थो थो धाउ यो अर्थ चाहिँ छौ सत्यम रह्योला सत्य ख ओम रह्यो चाहिँ थो ब्रह्माण्ड ख अलि वय अमृतम खम अलि वय चाहिँ अमृत अमृत रह्यो आ चाहिँ चिसिएँ अमृत समान हामीलाई उकैलाई चाहिँ आनन्द यो चाहिँ छौ तामल गाखला अलि सौम्यम रह सकिन व्यवहारिकता
0: छौ थन दुनिया छ धार्मिक आध्यात्मिक दर्शन छ आदि धायु अनुसार थो जस्तै कि सत्यम शिवम सुन्दरम धाइनी ऊ ढाउ छु ख छिउ पनि दर्शन छु धाइ थो शिव द्य शिव त फिट कुला तौ ख कि छु ख ध्याट सङ्कु छु सत्यम शिवम सुन्दरम
1: सत्यम सत्यम शिवम सुन्दरम सत्यम राव सत्य झिउ गोपति याचुन शिवम अलि थो ब्रह्माण्डै छौ शिवम ठाँठे जुला अलि शक्ति उके प्रकृति उलि शक्ति यथाठ ऊ शक्ति गुपति झे जुयाच्ने ऊ गुण टोटाट्ने ल यो गुण टोटाट्ने लखम मियो गुण मि मिटवट मियो गुण

0: द्वारात्नि अथेतेन दु ठौ ठौ गुन्ते द्वारात्नि नि वयका शक्ति रियो चीज
1: छौ आथो दर्शनीय खलाबले अध्यात्मवादी दर्शनीय खलाबले जस्तै ओम धाइनी उकै अर्थ छुख ओम धाइपट्टि उकै यो पनि उकै न एकदम दर्शन टु धाइ एकदम दार्शनिक महत्त्व चिन ख धाइ छु नजरे ओ ओम धका धाइनी ओ छुख थे त्यागा दिया झिन्जेन बाजमि ट्विटर सिक्न मास्यो जिफु एल झिन्जेन छिट
0: ओम धाइलाई चाहिँ ओ भने ठो छौजको शब्द ढुकी ओ हो म धाइलाई चाहिँ कठुई चाहिँ गो पनि कुनैन छौजको शब्द ढुक म्यौ शब्द मरौँ जस्तै चाहिँ पाठे अलिक गप्टे अलिक चाहिँ मुनि अठि नै खोले जे ओ छौजको शब्द ढु ओम ठोया चाहिँ छौ ब्रह्माण्ड ब्रह्माण्ड ढु ठोयाका
1: ओम ब्रह्माण्ड त्यहाँ ओम ध्याउ पनि चाहिँ ध्याटसौँ छु खास चाहिँ ध्याटसौँ छुख ध्याट दिनु छिट ओम ध्या ध्याटसौँ छुख त्यहाँ ओम धका चाहिँ झे पिच्छु पिन्छे या त झे फुवै पिन्छेन ओम धका धाइपट्टि दो ओम छुछु धाउपट्टि ओमकार परिवार धाउन झिसेनजना थौकुने उया चौकपट्टि आदि इत्यादि आ ओम नम शिवाय होला छि नकर्ने चाहिँ धाया दिए नङ्ल चाहिँ ध्याटसौँ ओम धाइपट्टि चाहिँ ब्रह्माण्ड या त ब्रह्माण्डमा पाँच झिपी लिप्त जुवा चुपी या त ब्रह्माण्डे झिपी जन्मे चुल ब्रह्माण्डे झिपी चाहिँ मनासिना उन मनी अर्जुमी ध्यासन चाहिँ उखैपट्टि चाहिँ अर्थ चाहिँ सुख ध्यासनसित
0: ओम ढा ब्रह्माण्ड यो चिज चाहिँ जस्तै चाहिँ कृष्ण चाहिँ छ अठि मामा यस्ता म चाहिँ भिटा चौँलाई चान याकेन चानया चौँ क्यौँ बोले चाहिँ ऊ चालिकाहरू गा सु बोले कृष्ण मुटी ब्रह्माण्ड केन
1: हजुर
0: अब ब्रह्माण्ड क्यौँ बोले ऊ यो चिज छोडेर आएको छ झिपी पञ्चतत्व झिपी ठो ब्रह्माण्ड सृजना जो ख उकै हुने एजेन्टी चाहिँ झिपी पञ्चतत्वले से घुम मनाउन मिले जुया छ नि उही त उपयन रङ कैमुख रहे खा जस्तै चाहिँ झिपी मन्दिर मुनि बोले लका छ्याटोटे
1: हजुर
0: लगा टोटियो कारण छुर्का आएको छ लन्डन मन्दिर चाहिँ छौ पूजैनाथ तिमीलाई अन पूजा याइबले अन प्रार्थनायोजक भावना दै जन अन प्रार्थनायोजक भावना याइबले अन सत्कर्म छौ सत् भावना छरेज यात्री अलिक ऊ सत् भावना छरेज यात्रीलाई अनि यो ऊर्जा अनि अनुमनि पिण्ड मनाउँदा आया आनन्द भयो नि मन्दिर अर्को चाह्यो नि साथी आनन्द भयो नि
1: अलिक
0: ऊ आनन्द भयो अलिक ऊ झिपी पञ्चतत्व मिलाएर जाथ्यो झिपी लका टोटा हुने मलाई चाहिँ अन दु ऊर्जा झेउ शक्ति झेउ पञ्चतत्व देखि झेउ शरीरले चाहिँ मिलाइजुए मिलाइजुलाई एक रोगैट चाहिँ अथि रोग कैमुख निरोगी नापैपि मनोट चा चा मिट्यो चा अथि भुजिया एक याना तिमीलाई एन्ट झिसे चाहिँ मधुमेह है अथवा सुगर
1: होला
0: अलिक ब्लड प्रेसर ठयौ रोग मरो कारण चाहिँ छ पञ्चतत्व दिसे मिलाइदियो यहाँमा सुठे मनोट चाह्यो नि कारण सुठयो हावन छौ शुद्धिकरण जो यात्री हो अलिक सुठे भरि त एक मन्दिर उनी बोले चाहिँ मन्दिर चाहिँ छौ मतलब चाहिँ सकारात्मक भावना हुने निछिन ऊ भावना दया छ नि माटो कारण ऊ जिउ खका
1: हजुर
0: मलाई आ अठ्यारो मन्दिर त चाहिँ छौ दायाँ छ्याटैले ऊ त झिसे चाहिँ जख न छ्या चाहिँ
1: हजुर
0: नाप नाप मनुटे बोले जब विवाह या मल्लास मला युवा न छ युवती त अठियामा लाग्छ अनि सङ्घर्षमा अलिक ऊ सङ्घर्ष बेला मिसै त खवेटया जवल हाती तरवार चलाइएको
1: हजुर
0: मला जर त अलिक जवल हाती तर अया अलिक झिसे सुई त सहयोग काम होला उइटा जवेटै सुई त सहयोग बिमाला उइटा खवेटै या चाहिँ मन्दिरी त जाउँ चाहिली होइन त प्रकार ठोका दर्शनीय हिसाबमा झिउ यथार्थ ठयौ एक प्रस्तुति आउ दर्शक
1: ध्याले चाहिँ छिँ ध्यादिन घडियो पनि सुइन छिँदै थिएँ ध्यालो देगले छि चाइल्यु उसले घरियो सुइन ओ छिँ धाइदि थिएँ छि यु थन स्टोरले न छि खनाचु गुदु ठुके पाखेँ जो पाखेँ खौए हिला चु गुदु ध्याले थो सृष्टिकर्ता या त ब्रह्माण्ड यो खलाबले टुपी चाहिँ छिँ धाइदि थिएँ उयो दर्शन चाहिँ उयो धाइ जवे खौए यु हे सार्थकता यो ख ख ठो टाइम या त सुख
0: छौ स्वाभाविक प्रकृति नियम थिएन त मतलब चाहिँ झि त उल्टो याबले चाहिँ भति त मनुष्य नि मनुष्य नि गैना चाहिँ झि त मन आनन्द दैला गैना जुया छु न उही त चाहिँ झिसे चाहिँ स्वाभाविक रूपमा सकारात्मक भावना सया फै छु जुया म छु न उही त चाहिँ सया ठाकु अहिले त्यो चाहिँ प्रभाव परापूर्व कारण हे जव चाहिलियो जु कारण होइन गरिन देखि मन जवाय चाहेका हल्का
1: त्यसले चाहिँ झिउटे चाहिँ त्यसले त दर्शन या त अध्यात्मवादी दर्शन यो या छि चोयादिगो या त छिउपटि गुल्न चोया चुइगुनी लय दु ऊ चाहिँ अध्यात्मवादी पाखे ख जीवन दर्शन पाखे झुल त्यसले अथो धर्म व आस्थायु खलाहरूले चु ध्यादि छिसे धर्म छिसे माने यामा धर्म माने यामा चाहिँ नाचल छिन दे गयो खन लाना दिल आस्तिकता यो खलाई आफूले चिसे धर्म कर्म या हो देवटे माने या उप्रिन छोजुल छु खटो छु दर्शन छुटाइ धर्म माने यामा अध्यात्म ल दर्शन धाउलो फरक फरक छु ल छु दर्शन या त छु जीवन दर्शन चिसे चाहिँ धर्म माने यामा देवटे त माने यामा देगले हुना पुज यामा छुदाइ
0: धर्म या बोले व मया बोले धर्म छौ चाहिँ नीतिगत प्रकृति नियम नियम ख नियमै ख कहाँ एजुन चाहिँ धर्म याबले चाहिँ छौ झिसे मन उठाइ मन्त्र बनिका मन मन्त्र बनिबेला चाहिँ उही त मन छ्याजिएर ओ अनेट अनेक खुवैमुख मनयो गति त रोकाइएका मन्त्र जब मन्त्र बने बेला मनयो गति रोकाइ बेला मन शान्ति भई शान्ति भई बेला आनन्द दै ठु जीवन छिपे छ्या जन्मे जसले रहेछ झिसे चाहिँ बाँलाव ज्याएना सत्कर्म जनाउने उलिज मनोटेसे चाहिँ थन टोटाउने त कमाया त भ्याजुल अनि जनाउनेपट्टि कमाया त मसोल एजुन त्यो इमान्दारिता नैतिक सत्यता मरु कारण मनोटे मतलब चाहिँ छौ छुजुया हुन ढाँछ देशे चाहिँ छल कपट यो बिग बिगी जुया हुन उप अपजुया हुन एजुन त्यो ठुइ त जब धर्म दैमा हो अन शान्ति दैमा हो छौ धर्म यो डर होइन मनोटाइसे चाहिँ छौ सत्कर्म यही जी मसीको ठोयार यो चिज भावना ठो सुना न मसो ठो जी गल्ती आशा जो जो ठो इच्छा छौ पुऱ्याएरका मनोटाइसे या नाच्ने उसले पाप कर्म हो यो नि जब चाहिँ धर्म खना गए ऊ पाप कर्म या हो किन वञ्चित जी लिचिली अब लिची बोले उहाँ या फैमाको ऊ लिचिली बोले उहाँ चाहिँ जी ठरे गल्ती याना रह्यो चिज पश्चाताप कोही त जुइमुखो उयो जी बन्ने सुठालाई छौ मनोटाइ चाहिँ चिन्त काटा जन्म जुयो मखु नि चिन्त काटा जन्मको यो मखु चिसे चिन्त काई चिन्त गैना वैर्का रहेछ ठटमय ढ्याकियो
1: त्यसले छु दर्शन छु धाइ गथेके चिन्ता झिपे चिन्त या त मनोमुखो तर मन त्यसमा चिन्त यही नि धर्म कर्म म्याटलाई चाहिँ स्वर्ग थिने मुखु धाइ न छौ चिन्त दुन अझ चाहिँ पाप यामा जो धार्मिकै जुमा धर्मकर्म यामा धाइनी त्यहाँले चाहिँ छिउ दर्शन चाहिँ श्रीरङ्गात्मको स्वर्ग थिनी ख कि स्वर्ग धाउपट्टि छिउपट्टि छे छे दुई
0: डक्कै टर्नु यो चिज छ
1: हजुर
0: भौतिक सार्न मनोटाइसे गुरु सुख सुविधा काट सोही
1: हजुर
0: उकेन वे चाहिँ छौ इच्छा ओ इच्छा होइन चाहिँ मनोटा दुःख जुयु
1: हजुर
0: ओ इच्छा पुर्याउने मुखो अनेकौँ मनोटेटा चाहिँ मनोटेटा चाहिँ ठुकै होइन दुःख जुइ आफ्ने जस्तै चाहिँ झे छे समाज चाहिँ छौ सुझिरहेछ झे वरिपरि ठिठी जो झे पास भइए पनि पासै कला न

0: ख ट्विटर जिङ या फु र यो चिज मन ट्याकी माल सचिव युद्ध त्यासा न मन बुटला फुक बुटका सचिव युद्ध लडाई भु भु सान मन त्याला फुक त्याटका ठो संसार ब्रह्माण्डय छौ छु करास मन ट्विटर सिक ठो सिक फेर लास गुम्ने टुक जिमको सूर्यके घुम्ने न रात परे जुइला जिमको नि अठेठेन टो मनै त न गुब्ले दुःख जुइमको गुब्ले जुइमुख रहेछ ज्ञान दै ज्ञान ठो छुवा भएको यो चिजमा म ड ठोयामा वयामा थरियामा अरियामा वा भुलि मनुके चाहिँ छौ इच्छा शक्ति इच्छा त जागे जु उसले मनु त दुःख जु वे ठो संसार वै वे मनै त ट्याकी त झक्कै मनु ट्याकिया जुया छौँ ख आखिर चाहिँ मन ट्याक्छ म छुवामा फुक ट्याट घुम मनो न मन ट्याक्से ऊ घुम्ने पुगिनु
1: तपाईँले चाहिँ मसी कहे स्वर्ग चाहिँ झिउ जीवन दर्शन हे चिसे चाहिँ स्वेफै स्वर्ग स्वेफै सिमुवा स्वर्ग हुन्छ छु दर्शन अर्थै
0: मलाई चाहिँ झिसे छौ तपछि ऋषि मुनि चाहिँ ठाउँ खोजकै न्यानिउ ख फुक्क मनौट चाहिँ सिनाजकै स्वर्ग ठेनी ख स्वर्ग ठेना स्वर्ग ठेङ्का सिना माफी सुन मरु एजुन्ती थो चाहिँ भनै ऋषि मुनि त्यो भनै जक्कै चिसे उकै चाहिँ मध्य नजर टया चाहिँ उकै जक्कै चिसे चाहिँ अनुभव बिना निनिउ ख

0: शून्यता वना आनन्द काया छुवा मरो ढिल चिज भावना कासै उइट न चिक्वी न टानै उइट उस प्रकट्यो रूप प्रकट्यो अथिन उइट चाहिँ बाहिर न छुवा आक्रमण याफैम बाहिर प्रकार आठौ झिसे खलाई यो कोही नियनिदु मतलब चाहिँ बन्धु दत्तैट चाहिँ नरेन्द्र राजा चाहिँ छनु कर्णामय ढका बोले चाहिँ ऊ अन्धालक चाहिँ छौ मग जगचा अथवा चाहिँ छौ कलश है ऊ त्यो बोले चाहिँ ऊ जुजल निभाएका त्यो बोले दण्ड बोट्नु अर्को भाइ बोले चाहिँ ए जे राजा थियो यस्ता है थर भाइमा ठुइट जिजुको जो स्याना बिरे स्या मामुको यो टुक्रे या मामुका राजा मन अर्थ है अहिले बन्धु दत्त चाहिँ ठुन इच्छा छौँ पुरै नाबिहेरेका मन अठाई ऊ अवस्था यसले थियो नि बोले ठो चाहिँ मतलब चाहिँ छ नाप इच्छा आओ आ छौँ फुक इच्छा पुऱ्याइ त आज त पाला बियो सानो सानो बिर्घा मखु गुरुदेव जी थरिया मखु जी ठो रेगा चाहिँ पसा आ छ मन टेरुङ्कुल छ यारुङ्कुल आज त मख छ कुसै हो त चाहिँ पाला कुसै त चाहिँ पाटाला चाहिँ अब जोर काटाला अहिले ठाउँ प्राण चाहिँ कुसै प्राण उकै टबलाई चाहिँ बन्धु दत्त दन्त अथि गुरुजु सित
1: हजुर
0: मलाई सित अरू धै अरू प्राण न टे अरे जिउ कार्न यसो न अरे याउका न कि टाबलाई म प्राण चाहिँ मेठा टाउका हजुर वन सक्थेँ अब उसले झिसे चाहिँ छौ ठुलो झिसे नेनौ खोजेको जुला ठुइट चाहिँ चाहिँ अनुसरण नेना झिपिन ठटिया जुइ या फेमर यो चिज झिसे प्राय स्याउ ख छु न बालाउ चिज बुन्यौ बालाउ चिज याहरू या चाहिँ सटकर्म याहरू अलि ठो इतिहास यो पात्र त देवता त नाप जोपी जस्तै चाहिँ बुद्ध यो फिलोसिप त ठुपी ठुपी बुना चाहिँ झिउ जीवन सकेन सबैले याउलाई त्यो चिज चिपी लगै जुया इमौ इमिट चाहिँ इमिसे याना टाउ अनुसरण याना छिपी वल्नै वन आश सुख शान्ति
1: छिथो दर्शन सम्बन्धी चोसु चेउ चाहिँ गुबे नासे चाहिँ छि याकादि गुह
0: ठोला चाहिँ गर्जुया वन नगराश ठुकै अनुभव चाहिँ जी जन्मजात साकारी जुलका
1: अच्छा
0: जन्मजात साकारी अलि साकारी जुला अलि झिटो अलि ल भइहाल्छु नि ल ल सिटी उखुना ड अथि जुला अहिले ऊ छक चाहिँ ठुल्ला खाए मोबाइल भिक्रा अब मल यो डल आनन्द बोल अहिले झिट ऊ निस्न मल यो त ऊ त जिन्दिया आम झि लान म चाहे मने आफ्नो म न निस्न लु ढुफा छक च्याके जेट चाहिँ ढुफाना छक च्याकिरा ढुफा च्याकु च्याकु झिट चाहिँ छौ छौ सपना मन्त्र अयो विभिन्न बोलका ओबलाई चाहिँ जी उइट चाहिँ यहाँ उनबलाई चाहिँ जिउ झि छु न पाप छु न मखु मेरो पनि त चित्त दुखाइआट झि म फुका अहिलेलाई चाहिँ सुइट न छौ ऊ चाहिँ ठोया बोला मेरो पनि त चित्त दुखाइ जुइलाई ठिक चिजका भावना भयो हुन्थे मेरो पनि मन सेन्यु ज्या चाहिँ या मखु बोला अलिक जी मेरो पनि त न प्रेरणा बि बोला अलि छु न चाहिँ झुके जुइ पो लुके जुया ज्याया टाछ सुला या माउ ज्याया टका रहेछ ठाउँ शिर झुके जुइ मलाई सुलि ऊ लुके मुजिउ झुके मुजिउ ज्याया टाछ झिउ शिर झ्याप्लेन ठाडो जुइ उच्च जुइ अहिले झ्याप्लेन छ्या सुख्ना झुके जुइ उसलाई हेर्छ सुइलिसिन छुन गल्तीमा या टाछ ऊ झुके जुइमा हो ठाउँ झ्याकु

0: yenta chuya mala sugar maru me yo wasan maru me yo wasan ne mala aje ja chai jise chai guli nayo anusar uke je uke yeso sai athwa jaina ma na sa jiu sari ga maintain yana
1: sa hajur dalu cha cha chi tho dhaya chuna tib le chi chama saiti chuchu chi darshan le chi jajna chuna di gu kha ya ta darshan chuchu saiti na chuya di gu kha chu kha चाहिँ साहित्यकार नापा अलिअलि पर दार्शनिक ज्वादीको ख दर्शनीय चाहिँ छु अनुभव
0: वे ख
1: हजुर ख
0: पहिला जी चु अभ्यास जी जब चाहिँ जिउ बिचारे वे वही बेला जी मेनोटे मनोटे दिसे थरे तर्क बिहा हुने बेला चाहिँ छँला चुयाउ या बाँडाहरू गाह्रो कहाँ चोया सोहेरका चोया सोहे चोया सोहीसँग अहिले ऊ चोहीबाट चाहिँ जित चाहिँ दर्शनप्रति
1: हजुर
0: इच्छा
1: त्यसले चाहिँ छि चाहिँ दक्लै नापा देश मेरो पुस्तक ढका चाहिँ छि लेख्न दिल उके न छङ्गु याद ओ या ढका चाहिँ छि चोया दिल उके चाहिँ गुल्न छिउ चाहिँ चोसु त दु चिनाख त दु ओ दर्शन सुहान छिको चाहिँ साहित्य भाव थ त लगे जुप्टी चाहिँ छि चुया दिगो खना अलि लिपलिप चाहिँ छि धेरै चुल धैगुब्लिन छिउ चाहिँ गुलि गुलि चाहिँ साहित्यिक दर्शनीय चाहिँ छिउ चाहिँ साहित्य चाहिँ दर्शन चाहिँ थन लुया हो खण्ड त थन छि गथिक बुद्धिलाल ज्यापो जु थन छि धेरै चुल धैगुबुटी थन छिउ त्यो मुना छिँ चाहिँ पिकनादीको त्यहीँ थो चोसु ध्याउ या त चिनाख चिनाखे चाहिँ छिउटी चाहिँ एकको चाहिँ दर्शन एकको अग्ना तोपटी चाहिँ चिनाको दो छु ध्यादि जीवन यो सार्थकता जे छिट थो छि धेरै जुलो धायुपट्टिले छिट निनुस्यान जीवन सार्थकता छुख ढका चाहिँ छि उत्तर चाहिँ चोसु पाहाँ ब्यादीलाई ढकान चिसै चाहिँ नुको ठाउँ चाहिँ छिट न्यासत्य चुद्यादि छिगु छि धेरै चुल धायुले चाहिँ छि चाहिँ जीवन सार्थक ढका छि चुयादि ल ऊ नि अर्थ कविता चाहिँ गएको ठाउँ छिँ चुयादिको ख थोकै भाव छुख
0: कविता प्रकृति अवस्था कमजोर जुई घन गोथा प्रकृति अवस्था सक भनम उत्थे जुइमुखो गुब्ले गुब्ले प्रकृति न त चाहिँ अले फे गो फे ढाकु फे वही गाँव बस्ती सूचक पुग चुइकनी पुगनी गुब्ले प्रकृति या लुए वही जुइ अले भख्या वही मिफे वही गुब्ले चल चल उनी प्रकटिया ढ्याकुए विपद व सान लिचो पृथ्वीया प्राणी पिण्डलाई गुली गुली प्राणी अकाल फुई उली जक मुखु प्राणी मात्र या जीवन अस्त व्यस्त जुई प्राणी दुःखसी उके प्राणी त दुःख जुइगु छुन मया मनु हे ठो धरती सर्वश्रेष्ठ प्राणी ख मनुष्य कुतल छुए भतिचा दुःख वे वे वे या फु मनु ज्ञानशील प्राणी ख मनु भक्तिशील प्राणी ख भिगो लपो लिना ठो पृथ्वी ऊर्जा भूमि देका सक्ल प्राणी या कल्याण या फु
1: त्यसले त प्रकृति यो विषयले छि चाहिँ कुला दिगो ख प्राकृतिक विपत्ति या त प्रकृति झिमुनु त्यो त त्यसले प्राकृतिक शक्ति योपट्टि छि चाहिँ थो उदाहरण बिहा चाहिँ चुयादिगो चोसु जुल थुके दर्शन नढु
0: प्रकृति एउटा चाहिँ झिसे जब सत्कर्म याना मुनि बेला छौ झिउ शरीर चाहिँ छौ ऊर्जा भएका
1: हजुर
0: ऊ ऊर्जा है झिसे प्रकृति त प्रयोग यही वास्तविक प्रकृति है झिटा शक्ति बिहा
1: हजुर
0: प्रकृति है झिटा शक्ति बिहा छ नि तर झिसे ऊ शक्ति झिसे प्रयोग याना है तर जीवी नाश चाहिँ प्रकृतिको उसले नाश चाहिँ मको
1: हजुर
0: ऊ यथावटा चले जिहाल्छ नि उनी कारण छुटकाएर आएको छ प्रकृति झिट बी तर झिपी प्रकृति त चाहिँ प्रयोग न या फै तर झिपी छन् फुनाउने समय न तर प्रकृति
1: हजुर वेक ख अशोक स्वकी वेक साहित्यकार दार्शनिक नै ख जिउ रेडियो नेपाल या थो जीवन दोबो ज्याझोले वेकलिसे दर्शन व साहित्य सम्बन्धी वेकलिसे खलबला इनाक चुनाको जुल अलि दक्ले नाप वेक पिग्ना दिगु देश मेरो पुस्तक धैगुपट्टि छङ्गु याद वो या धैपट्टि वेक्ल दक्लै नाप पिटना दिगो थो

0: भाषा व्याकरण थुपुक्क चिनाख नेपाली भाषा दु अर्थ खे भाषा दु धाचा व्यक्ल छौ जग्गा चोसु चाहिँ नेवासँग चोयाद गुदु व चोसु जिहे छिक त निहने निहव्य जिहे बुनि अलि ऊ ढङ्गा वेक यो बारे भरि कुला कुलेगो चाहिँ छिक निहने इनाप्या जि बुनि अशोक सोकिजो
1: हस्
0: छगु याद ओया तो जित नाचमा बुनप्ले यो के न्यायपुसे चौनी ठुकेपट्टि छ सुख त कार्न चितनी नि खुसी छिना वने वहे खुसी पाली तुना वन लुभा लुई वहे खसु प्यान भुना वन सफा लख थि वहे दाग जुल माया छापा जुया वे वहे राग लुल छाया छन्त मन तुना छगु छगु गल्ती जुल छन्त माया याना मेगु भुल जुल देव न लव नल पूजा जिगु कया देह न यथार्थ जुल छङ्गु याद उया थो साहित्य गते कि थो छौ साहित्य जुल थुके दर्शन न भटिभुटी खन्डु ठ्याक्क छिए चाहिँ थो गयो कठ चाहिँ छो यादिगु ख थो चिनाख ताउस्या न थो चिनाखै जुल छेउ नेपालवासी चिनाख
1: जस्तै चाहिँ जब मन मनोटेटा चाहिँ छौ चोट परेजी नि
0: हजुर
1: ऊ चोट परेजी भले चाहिँ ऊ अवस्था
0: हजुर
1: थो जे नेपाली भाषामा चोगु सान छौ जी नेवार नेपाल भाषा न चोमा
0: हजुर
1: जी नेपाल भाषा न झिसे चाहिँ लो मङ्की मजुट यो चिज छौ अथि बिचाएन चाहिँ आ खुसी छिना हुने भए खुसी पाली टुना हुन
0: हजुर
1: एउटा चाहिँ खुसी थिए उहाँ चाहिँ दुःख गइरहेको छ मजु खाउँ घुब्ले जुल झि त स्वाभाविक रूपमा प्रकृति ध्याना त चाहिँ ऊ चिज त मजु उहाँ झुल लगाइरहेको छ अन्ठालको छेउ चोट वै वै बेड नाइ त प्रस्तुत ज्यानु जस्तै चाहिँ झिसे डक्कै परे आ अन्ठालको चिट छु होला हुन्छ झिसे निस्न डेर त बुझेन तर डेर्न चाहिँ झिट जो भाग्य छठाटु डेर्न झिट आशीर्वाद म बिउ हेठे चाहिँ छौ लोभ
0: हजुर
1: जय जी आशीर्वाद इच्छा प्रकट जो इच्छा पुरैना बिर्खा मुना जी डेर्न म बि साथी जी झिट चाहिँ डेर्न पुजे त कया लभ त न ल
0: हजुर
1: व्यापारी छौ जिउ मुख या चाहिँ बिठेन त्यो लवजक न ल जिटा छुन म बिउ यो चिज के भावना उठे जो कारण ऊ वास्तविक ठोक म हो तर जिटो मने अर्थ्यो भएको कारण जे ठिटा प्रस्तुति हानु
0: हजुर जस्तै आछि चोयादीको जे धेरै चुल धाइको पनि थन चिनाख्न झिउ नि अनि दो थो फुक्क त नेपाल भाषै कथौँ वेक्न चोयादीको चिनाख चुल तो वास्तव्य छि चोयादीको जे धेरै चुल यो थो थो चिनाख सफु यो पनि मूल तातोना छुख
1: उकै यो अर्थ चाहिँ छुर्काएर जित्छम जिउ मनसाय बोल जिसम्म छुन मखु जिसम्म कमजोरी मनु ख जी छौ छुए मख मखुर यो चिज भावना प्रस्तुत ज्यानु एजो निटे चाहिँ मतलब चाहिँ उके चाहिँ छौ कविता जी धेरै चुलहरूका चाहिँ चुनौगा जसले चाहिँ कविता
0: हजुर बनादिसा छ बालाउ चिन्ताका छो जे धेरै चुल ढका झि नेपाल भाषा मेन दु तजेको एकदम लोकप्रिय न मे ख छिन चिनाख यो कथा चोयादीको दु छ क बनादिसा
1: जी धेरै चुल गिलासे गिलास धनी शिशिर गोटली जी धेरै चुल छ धेरै चुल छन्ट झिट व्यापार न मागु राजनीति न मागु छ जी जी मा झिट छ न मा ढेवा डेगु मागु ढेवा लागि न्याकु हे जी या मालिगु छ या मालिगु अथे जुया झिन छ मागु छन्ट न जी मागु छ याना गिलास धनी शिशी गोटली जी याना गिलास धनी शिशी गोटली जी ढेटे चुल छ न ढेटे चुल
0: धाउले चाहिँ छि चाहिँ जीवन दर्शन नपा स्वाना अझै नेवा कल्चर नेवा संस्कृति नेवा तजुले चाहिँले नेवा त्यो रहन सहन नपा स्वाना छि चाहिँ दर्शन त चाहिँ पिजु आदिको थो धाउले चाहिँ एलाटोन्यु यो विषयले चाहिँ कना चाहिँ छि चाहिँ थिटा चाहिँ छौ चाहिँ दार्शनिक कोन चाहिँ चोयादिल कठुए चाहिँ खलाबुला झिके खुगु नेगु मिनेर चाहिँ के बाग्दनी गते कि कलम यसरी चिप्लियो ढका चाहिँ चोयादिगु पनि विशुद्ध थो खे बस यो थो चिनाको ख अलि ठुके चाहिँ दार्शनिक रूपमा चाहिँ चोयादिगु हुने न थो यो को बजारे चाहिँ थो चुलो ढाएन छि धाइदिल छुख थो कलम यसरी चिप्लो ढका चाहिँ छि चाहिँ चोयादिगु थो किताब यो उद्देश्य ध्याउ या त थो गयो कथा चाहिँ थो कलम यसरी चिप्लियो ढका चाहिँ छि दार्शनिक मुना चिनाख चाहिँ चाहिँ पिठादिगु ख
1: जिटा गोपट्टि लगाए झोला
0: हजुर
1: ऊ लगाए जो खैन जो भावना टा जे जब चाहिँ भावना लोली जिटा गठे चाहिँ भावना लोल ल्याए
0: हजुर
1: ढका चाहिँ जे ठाउँ भावना टा कलम यसरी चिप्लेर यो चाहिँ प्रस्तुत गर्नु
0: त्यसले चाहिँ ठुकै लिसले चाहिँ छिटो ध्या आछि अशोक महर्जन अशोक कुमार महर्जन अशोक सोकी चाहिँ गोलेनाथ छि अशोक सोकी ज्यादिको ख
1: अशोक राव सोकै ठ्याक उल्टका शोक राव दुःख छ अशोक राव सुखका आठुकेटा चाहिँ छौ ना गठित छौ प्रस्तुतिया लक्ष्मी प्रसाद थियो पनि सरस्वती प्रसाद भयो अशोक नाम रहेर पनि शोकै शोकमा डुब्यो जी मतबलाई चाहिँ छ पछि चाहिँ भावुक जो हुन्थे भावना डुबे जो हुन्थे छौ भावुक जो बोलाई चाहिँ शोकै शोक थिएँ जुल अलाई जी अशोक राव सुख छ शोक राव दुःख अशोक शोकी लक्ष्मी प्रसादलाई ख नि लक्ष्मी प्रसाद ढ्याउको डेमा हो अब यहाँ ढ्याउमहरू सरस्वती प्रचार भयो अनि अलि अशोक नाम रहेर पनि शोकै शोकमा डुब्यो अलि अशोक शोकी गा उठ्यो
0: तले चाहिँ छि दार्शनिक जी ढङ्गा तिनीहे तो तया दिउ ख या त साहित्य
1: जी नाप म त भले त जित ठो फाउन उठे जुल जी ठो जी
0: म त भले भुल वर्ष वर्ष भले
1: ठो जी चाहिँ करिब 20 22 वर्ष भले त योगा
0: उले ल्याम अवस्था जुल ल्याम त्यसले ठ्याक्के जी उपरि प्रश्न यो न्यासन ठ्याक्के ठन जी चाहिँ ठ्याक्के कुला कुला चाहिँ जी छिटो न्यासले न ओया सङ्गु याद ओया धका उहे कथा ख छिगो ल्याम्बले यो अशोक सोकी अहिले सङ्गु याद ओया ढ्याब्लेला उब्ले यो ला माया मतिना यो खै
1: प्रकृति
0: माया मतना अब दैनि प्रकृति प्रेम र जुहे जुल तर प्रकृति छिट छिउ दर्शन ध्याउ खास प्रकृति हो देन छिपी चोली झिसे यामा पनि माया उब्ले यो पनि टिनेज यो पनि माया यो कथा ख छि थो चोयादिगु सङ्गु याद ओया
1: वो उब्ले यो खाँझिर लुमन्टी ल
0: मवा हजुर
1: तर जे अन्ठा भटी चाहिँ भावक जो हुन्थे है जे छौ वे आठो देश मेरो पुस्तक ढकान झिउ ठो दर्शन ढाथे नि त झिउ ठो छुन म ठो झिसे उल्मुची किताब सो यो ख उल्मुची खाने ऊ किताब ठु फुक ठनाए भाउपट्टि ख ठने टोटे भयो नि
0: हजुर
1: ठनाए भाउ खाने ए जुन ती ठु ब्रह्माण्ड अलिक ठो देशै झिउ चाहिँ छौ चिसे अनुभव या कारण वे छौ जिउ पुस्तक खर्गा चाहिँ देश मित्र मेरो पुस्तक प्रियमा
0: देश त है समर्पण नाचे छि चाहिँ गुल्न चुयादिको चोसु त उपला नेपाली जुल नेवा भाषा उपरि छि चाहिँ चोसु न तयार ल ध्याबले आ छिगु पनि आ किताब त छन् जी चाहिँ ढेको च्यागु खना आख्न चाहिँ छि छौ इतिहास न रचेना दिगु ढका जी निना छक्न न्याउ न्याउ सपुत चाहिँ पिटो बोया दिल आ यो पनि छु योजना दो छिगो
1: जी जी छौ चाहिँ उही त चाहिँ मच्याक त छ यो छौ किताब विमोचन या बोला न अठे खर्च हुने अठे यामल अलि यो यासान अठे यामल अलि ठो ठम गुलिफु उली या उठ यो भावना चाहिँ न्याउ पिक्यो खक
0: हजुर
1: आन चाहिँ जब चाहिँ आ सिरौ प्रेसे मौनि प्रेसे वन त सूर्जी त्यौँ ढुगा जस्तो चाहिँ घमाइलो घाम समय र शक्ति कल्प कल्प वृक्षको मन होइन ठुपी चाहिँ जे प्रस्तुति आँटिनु ठुपी दर्शन ला छौ उपन्यास ला
0: हजुर ध्याबले चाहिँ छिउ लगभग लगभग छिउ इन फिरङ ल एक मिनट छि चाहिँ छिन्जेनामे भाजी बेच पनि निन मास्यौ पनि या त छिटो चाहिँ ध्या मास्यौ छिउ जीवन दर्शन विषयले छि त ध्या माओ पनि जिन निन मफु पनि छि ध्या मास्यौ पनि छोटो आज छि नोचु त्यहाँ दिए त पै
1: ओला ख जी चाहे जोला झिसे चाहिँ मनोजन्म जुया चाहिँ झिसे चाहिँ ठन ठन डोजक ठन टोट्यौ जक कमा मतलब चाहिँ कमायाव सो मुखु जनाउने न कमायाव ख जनाउन त चाहिँ धर्म ख ए जुन ती छुन दया सुख जुई मक्स छुन मर्या दुख काया मते मलाई अठेन्टो चाहिँ झिसे झुकेजुई ज्याया मल्ला चाहिँ लुकेजुई माली लुकेजुई ज्याया मल्ला झुकेजुई माली अर्जुन टी चाहिँ झिसे ठुइ त चाहिँ मनस्थितया ज्ञान ध्यान योग सार्ने चाहिँ वना झिउ जीवन झिपी थन धरती छ्या वया उही त पुङ्कीमा झिपी मनो अठे जन्म जुइ मखो म्यौ जन्म ठे चाहिँ मनो त ठेन्थु मखो झिसे चाहिँ ठाउँ जन्म त सफल या
0: हजुर यो कुयोको सुया अशोक सोकिजो झियो यी कोचार थन् प्राविधिक पासा धाइदिगुली यो कुयोको सुभा दिशा छिन् जेनामी भाजमेचमी जीवन दोबो ज्याजोसँग जी ज्याजो न्याकामी उपेश ब्या सुभा

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नमस्कार, हार्दिक स्वागत गर्दछौ। प्रविधि संयोजनका साथीहरू धर्मपाल प्रसाद शाह, पुष्परत्न बज्राचार्य अनि बलराम कोइरालाको तर्फबाट हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोल्दैछौ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गज अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको आजको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बााउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पिया धुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले सन् 1816 सुगौरी सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिएको अभिव्यक्तिका बारेमा मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रष्ट पार्नुभयो। बैठकमा नेपाली कङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले भारतको जमिन कहिल्यै नमिचेको भन्दै भारतले नै नेपालको जमिन मिचेको विभिन्न तथ्यले देखाएको बताउनुभयो। यो सँगै विगत केही दिनदेखि जारी प्रतिनिधि सभाको गतिरोध अन्त्य भएको छ। सत्तापक्ष र प्रतिपक्षी दलहरूले आज भएको छलफलपछि सदनको गतिरोध अन्त्य भएको हो। प्रतिनिधि सभामा परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा जवाब दिने सहमति भएसँगै सदन सुचारू भएको हो। प्रतिनिधि सभाको बैठक जारी छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदमा बजेट पेश हुनुपूर्व सूचना चुवावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुवावट भएर जेठ 14 गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट पार्नुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी 1 महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृङ्खलाबद्ध आक्रमण सुरु गरेको छ। इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले होर्मुज जलमार्ग नजिक रहेका इरानी राडार प्रणालीमा आक्रमण गरेको हो। त्यसको बदलामा इरानले पनि खाडी क्षेत्रका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको छ। इरानी सेनाले बहराइन, जोर्डन लगायतका 21 अमेरिकी केन्द्रमा आक्रमण गरेको छ। इरानले ड्रोनबाट अमेरिकाको अपाचे हेलिकप्टरमा आक्रमण गरेर खसाले पनि त्यहाँ रहेका 2 पाइलटलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको थियो। अब मौसम। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब यहाँले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि केन्द्रीय प्रसारणबाट शैक्षिक रेडियो कार्यक्रमको विषयगत पाठको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

लासो फ्याफुल्ला तिनी मजुश्री सम्मत 2862 तालु ड्वाफ्रे लाला छेपा निचुई सिंहा विक्रम सम्मत 2083 साल जेठ लाला निचुई सिंगी सुन्नारे बिहिबार छु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरी राख्दा डेनमुला ना सूर्य मोक्तान प्रतिनिधि सभालाई चिसाङला आकस्मिक दुईरी तामथान बस सांसद गदेसे मिग्लुबा चुङमाला तस्करी द काबारी खामदोबा जामेकोला द लबन खाबा हिंसा द थुम्न लदोबा फिर्का भ्युली लबा गे द सुरक्षित सोबारी खामदोबा थेन धर्म पोपन खाबा द कातो बारङमा ताम्री सरकारलाई ध्यान छेङ्न लबमला विपक्षी दल गदेसे तिनी चिसाङ टिपारी पिनबाली छ तिनीलाई चिसाङ तोक लबा दुई बिमा घण्टा घिक लिउ ती बोबा काइब्लुन बालेन्द्र साहसे चुनुन जेठलाला चुइसेङ स्कुनु टिबा चिसाङरी नेपाल थेन भारतला मुरलाई फेरि सुङमा ताम्दा किन्छ विपक्षी दलका दिशे चिसाङ टिबारी आपिन्न काबन खाबरी सरकारलाई तर्फ ग्याम तिनी ता थे ताम्री प्रष्ट ताने लैसी पिन्सेल मोला बिसी पाङमा लिचा तिनीलाई चिसाङ ती बहिन्न चुनुन ताङरी रोङसाब्लोन शिशिर खनाल छे प्रतिनिधि सभालाई तिनीलाई चिसाङरे राङला भारत कोर काइपुलुन बालेन्द्र साहसे चुनुन जेठलाला चुइसे निस्कुनु संसद रे सुङमा ताम्ला जवाफ थिएन नेपाल थिएन भारतला मुरला फेरि जानकारी दोन्छु बम्बा रोङसाब्लोन खनाल छे चुनुन जेठलाला निचुइसे निकुनु हेन्से निचुइसे ब्लि कुनु दोना खिम्सा ह्युल भारत रे दोमा भारतला रोङसाब्लोन डाक्टर जय यस जयशङ्कर थिएन गोर्गी ह्युल पक्ष काठुला चाहिँ गोर्गी हिलपक्षीय ब्रेलवाला फेरि लाबा काठुई लामन ज्याबता बमुला बिसिनन् सुङ्से बमुला प्रतिनिधि सभालाई चिसाङ धान्दै टिबन मुला नोर्बोन डाक्टर स्वर्णिम वागले चाहिँ संसदले बजेट बाबीमा गाछन् सूचना पिन्ची अनियमितता लजिबिबा ताम देनमा हाइन विषय सुङ्क्षेप मला प्रतिनिधि सभा नोर समितिलाई तिन टिपची साङ्री नोर्डिङ 2083-84 राजस्व थिएन व्यय अनुमान बजेटलाई ग्रेन ग्रेन थिमलाई फेरि जवाब दोन्छिवान ब्रोन वागले चाहिँ प्रस्तावित करलाई दर सम्बन्धीलाई सूचना गाछन् पिन्ची जेठ लाला चुइसे ब्लेकुनु बिवाइडी गाडी बाबा हिन्न बिबा ताम्री राङदा लागब लाबा आरोपी खाजी बैनुन् आधार आरएबिसे सुङ्क्षेपमा हिन्ना ब्लोन डाक्टर वागले चाहिँ राङदा दान्दे बिरान्सेन सङ्गठित रूपले विरोध लाबारी भाइबा चेकिन हिन्न विषय सुङसिमान बजेट बाबा दुईरी थान्डुन तोबातीलाई तामगादै छुट तापसै नोर विधेयक दातीलाई संशोधन लाभ हिन्न विषय सुङसे बमला समितिलाई मुलमी नरेन्द्र कुमार केरुङ सिंह गाछला सरकारलाई पालोरे तिलाइन ताबा आरएबी ताम देनमा हाइन विषय सुङसे बमला ऊर्जा किनोर्थेन सिन्चाइ ब्लोन विराज भक्त श्रेष्ठदा विद्युत विकास विभागसे जारी लाबा जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रका देला दान देला अवस्था प्रगति थिएन प्रभावकारितालाई फेरि कोही तामलाबारी शोभा ग्रेन स्तरीय समितिसे तिनी प्रतिवेदन दोन्छ बमला समितिलाई प्रतिवेदन किन्छुमान ब्लोन श्रेष्ठ चाहिँ राङला जिम्मेवारी अनुसार गेला सिपिनमा चाहिँ समितिलाई मूलमी गरिदिँदा थुजे छे दोन्छुमान प्रतिवेदन निथानमा सुझाव गरिदिँदा थिम थिएन प्राविधिक मूल्याङ्कन लसी योनन कार्यान्वयन लबारी बाङ्लासेल मला विषय सुङ्क्षेप मला समिति चाहिँ अनुमति पत्र ठिम याम ह्युल्ला ठिम संरचना दा ज्याबसोबारी खाम्तोबा ब्राङ्बा तामलाई सुझाव गर्दै प्रतिवेदन दि थान्बा मला विज्ञान प्रविधि थिएन नवप्रवर्धन वनखाङसे छार गोबाङ याङमाला पाइयान्नुन संस्थागत थिम शोभा गे ती बम्बला नेपाल सरकार चाहिँ लिचाला रेम्रे गाछला स्यार विज्ञान थिएन प्रविधि वनखाङ याम विज्ञान थिएन प्रविधि स्यासे नवप्रवर्धन काप्सी विज्ञान प्रविधि थिएन नवप्रवर्धन वनखाङ शोभा हिन्ना वनखाङरी स्वतन्त्र सांसद महावीर पुनसे तिनमा हिँड्छे ब्लोनलाई जिम्मेवारी किन्छु बम्बला वनखाङलाई लोन्छेन रि इन्जिनियरिङ सेवाला प्रमिला वज्राचार्यसे तिलाई रे गाछा जिम्मेवारी किन्बम्बा लोन्छेन वज्राचार्यसे सिंहदरबार नाङरी मुबा गाछालाई ब्योन्थेन क्लाङबा ब्लोनखाङलाई गे दिम ग्याम गे ती बम्बा ब्लोनखाङलाई ब्लोन्डी पुन्द जिम्मेवारी पिनमा लिचा सरकारी दान्सा तबला लसी तिनी हिँड्छे ब्लोनखाङरी लेसिजिन बमुला भारतला हरियाणा राज्य रे मुभा गोर्गेको पोल्ट्री फार्मरी बन्धक सोसिथानमा ग्लाग्याम मेन्दो चुइसे ढु नेपाली त उद्धार लाभ मला मोहतरीला बर्दिवास मुसहर बस्तीरी टिबान खाबा गतिदा आफन्त इन्डिया फाउन्डेसनलाई रोरी उद्धार लसे नेपाली भए हिन्न उद्धार लाभ लिचा दिल्ली रे मुभा नेपाली ग्लेबन खाङ्याम बेनान ठिम प्रक्रिया छोन लसे नेपाली भए मला उद्धार लाभ गतरी मेन्दोङ्गिस विसाम चुइसे ब्रेदिङ मार्ला मुला बर्दिवास इलाका प्रहरी गेदिम सेपिनमा सूचनालाई आधारले नेपाली ग्लेबनखाङ छार दिल्ली रि मुबा दिल्लीला रोरी हरियाणा प्रहरीला क्राइम ब्रान्चला मिलै तस्करी विरोधी इकाइ भारत सरकारलाई सम्बन्धित निकाय थिएन आफन्त इन्डिया फाउन्डेसनलाई रोरी नेपालीका देला उद्धार लाभ हिन्न उद्धार लाभ नेपालीका दिँदा हरियाणा झन्झर जोङरी मुबा मातन हेललाई गोर्केको पोल्ट्री फार्मरी बन्धक सोसी थान्बा अवस्थारी स्याप्पा मुबा
फ्लाइ दुबई से पोखरा दुबैरी सिधा उडान सेवा तिसेलता बमुला खबर असोज लाला निस्कुन हेन्से दुबई पोखरा दुबैरी रेदाङ से उडान लबरी नेपाल नागरिक उड्डयन प्राधिकरण से फ्लाइ दुबई दा अनुमति पिनमा मुला विषय पोखरा मुख्युल विमानस्थल ल महाप्रबन्धक जगन्नाथ निरौला से सुनसे बहिन फ्लाइ दुबई ला टोली से तिलाई रेगा छ पोखरा मुख्युल विमानस्थल ला ग्रेन स्तरीय सुरक्षा सेफ्टी तेन विमानस्थल सेङमा ताम थेरी दोषी गोबोमोबा सरकार से खाबा नोर्दिङ 83-84 ला ठिम थेन गेखोरी पोखरा मुख्युल विमानस्थलले मुख्युलिन वायु सेवा सङ्गमान खाबा गरेता बाबरी खम्बा कूटनैतिक बङ्गला सेल मलाई बेसी पाङमाला तिलै दुईली छन् फ्लाइ दुबई से उडान अनुमति याङ बहिन्न सम्पत्ति छानबिन आयोग से सम्पत्ति विवरण बुजब्लाबा म्याद असार मसान्त दोनादा काप्पमुला सम्पत्ति विवरण बुजब्लाबा दायरारी परप्ताबा दानपोका देला सम्पत्ति सम्बन्धी विवरण रूपताङरिन मुबासे दुई आछोजी विवताम खाबा लिच्छा खापै बिमा लिच्छला रेम्दा विवरण बुजब्लाबरी लागेकला म्याद काप्प हिन्ना विषय आयोगला चोहो राजेन्द्र कुमार भण्डारी से सुङ्सेप हिन्ना जेन्जी आन्दोलनला ताङरी लामाडाङमा गेदिम गदेरी मे दिवासे विवरण रूपारी गाह्रो तबरी खाम्बा अनुमान लपमुला ओसेम सानम रिथेन पर्यावरण ब्लोनखाङसे सानम बोन सूचीकरण ठिम्रे युल्क्योङला छ्यो आछ्यो लाख निचुसे यहाँ सानम बोन गदेता जुम्न लपमुला सानम बोन गदेसे पिनमा विवरण थिएन खेती उत्पादनलाई आधारित सानम बोन गदेता सूचीकरण लपहिन्न उत्पादन लिन लबरी तोबा रो थिएन सुविधा पिनमा उद्देश्य से सानम बोन्दा विद्युतीय ठिम्से सूचीकृत लपमुला विषय कृषि सूचना केन्द्रलाई अधिकृत सञ्जीव पण्डित से सुनबहिन्न कृषि जनगणना 2078 अनुसार लाख ब्लिचुई से गिक तोङ सोमसुई चेकेन सानम बन गदेता आबद्धता बारी तानाला बारी खाम्बा से स्यान लाख चुई से ढु बिमा लामा सानम बन गदेता धनन सुरज सूचीकृतिला बारी बङ्गला बन मुला विषय अधिकृत पण्डित से सुङ्गमा मुला चुनुन साङ्गुर गदेला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लसेको लसो फ्याफुल्ला

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको एकाइ 8 सरल यन्त्र अन्तर्गत घिर्नी, यसको प्रकार, प्रयोग, यसको फाइदा, यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमताका बारेमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: सर,
3: एकछिन पर्ख।
2: एकछिन, सर आउँदै हुनुहुन्छ।
4: नमस्कार सर।
3: नमस्कार, नमस्कार। ल भित्रतिर आऊ त, त्यहाँ कुर्सीमा बस है। अनि हिजोको वक्तृत्व प्रतियोगितामा के भयो?
2: हामीले जित्यौँ सर, अब दोस्रो राउन्डमा पस्यौँ।
3: मलाई प्रिन्सिपलले भन्नुभएको थियो रमा र अदिति कक्षा 9 हाजिरी जवाफमा स्कुलको तर्फबाट भाग लिन जाँदैछन्। आज कक्षामा पढाएको कुरा भोलि शनिबार सरको घर आएर पढ्छन्, पढाइदिनुहोस् है भन्नुभएको थियो।
2: हो सर, हामीले प्रिन्सिपल सरलाई अनुरोध गरेका थियौँ।
3: हिजो मैले कक्षामा के पढाएँ थाहा पायो?
2: त्यही यन्त्र भन्ने पाठको घिर्नी बारे पढाइ भयो। अरे,
3: हिजो मैले घिर्नी बारे धेरै कुराहरू पढाएको थिएँ।
2: मलाई त चिन्ता पो लाग्यो, बुझ्न गाह्रो हुन्छ कि के हो?
3: होइन, म बुझाइहाल्छु नि। पहिले घिर्नीको परिभाषा सुन है। कुनै निश्चित अक्षको वरिपरि स्वतन्त्र रूपले घुम्न सक्ने एक वा एक भन्दा बढी पाङ्राको परिधिमा डोरी वा स्ट्रिङ अड्याउनुको लागि खाल्डो पारेर बनाइएको साधारण यन्त्रलाई घिर्नी भनिन्छ।
2: परिधिमा खाल्डो पार्नुको मतलब नै डोरी वा स्ट्रिङ बेर्नलाई हो?
3: हो त, डोरी वा स्ट्रिङ बिना घिर्नीले काम गर्दैन नि
2: सर। त्यसो भए घिर्नी भनेको पाङ्रा नै रहेछ?
3: पाङ्रा नै घिर्नी होइन, पाङ्रा त साधारण यन्त्र नै होइन नि। पाङ्राको परिधिमा डोरी वा स्ट्रिङ बेरेपछि मात्र घिर्नी बन्छ।
2: सरले एक वा बढी पाङ्रा हुन्छन् भन्नुभयो, यसको मतलब घिर्नी धेरै प्रकारका हुन्छन् जस्तो छ।
3: हो, तर जुन घिर्नी कुनै स्थिर आधारमा जोडिएको हुन्छ र तौल सँगसँगै तलमाथि चल्न सक्दैन त्यसलाई अचल घिर्नी भनिन्छ।

0: एक चक्के अचल घिर्नी कस्तो हुन्छ?
1: ल सुन है त, एउटै मात्र चक्का भएको घिर्नीलाई कुनै स्थिर आधारमा जोडिएको छ र यसको परिधिबाट गएको डोरी वा स्ट्रिङको एक छेउलाई तौलसँग जोडेर अर्को छेउमा बल लगाइन्छ भने त्यसलाई एक चक्के अचल घिर्नी भनिन्छ।
0: घिर्नी चाहिँ आफ्नै ठाउँमा मात्र घुम्ने र एउटै मात्र चक्का भएकोले यसलाई एक चक्के अचल घिर्नी भनेको जस्तै छ।
1: हो, अङ्ग्रेजीमा सिङ्गल फिक्स्ड पुली भनिन्छ।
2: सर, यसमा बल दुरी र तौल दुरी कुन लामो हुन्छ?
1: बराबर हुन्छ।
0: कसरी?
1: डोरीलाई जति तल तानिन्छ त्यो बलले पार गरेको दुरी अर्थात् बल दुरी हो, र त्यति नै दुरी बराबर तौल माथि उचालिन्छ।
2: ए, त्यसो भए यो घिर्नीबाट कम बलले धेरै तौल उचाल्न सकिँदैन।
1: ठिक भन्यौ, तर कारण याद छ?
0: म भन्छु, सरले अघिल्लो क्लासमा भन्नुभएको थियो सरल यन्त्रमा कम बलले धेरै तौल उचाल्न तौल दुरी भन्दा बल दुरी लामो हुनुपर्छ।
1: ठिक,
2: त्यसो भए यो सरल यन्त्र नै भएन त।
1: किन?
2: यसमा बल दुरी र तौल दुरी बराबर भएपछि यसले कार्यको वेग पनि बढाउँदैन, किनकि त्यसको लागि त तौल दुरी लामो हुनुपर्छ।
1: कुरा त ठिक हो, यसबाट कम बलले धेरै तौल उचाल्न सकिँदैन र यसले काम गराएको वेग पनि बढाउँदैन, तर पनि यो सरल यन्त्र हो। ल कसरी भन त?
0: म भन्छु,
1: भन त।
0: थोरै बलले धेरै तौल नउचाले पनि र काम गराएको वेग नबढाए पनि यसले पक्कै बलको दिशा परिवर्तन गरेर कामलाई सुविधाजनक बनाउँछ।
1: ठिक भन्यो नि।
2: कसरी सर, मैले बुझिन।
1: एक चक्के अचल घिर्नी प्रयोग नगरी खाली हातले तौल उचाल्दा बलको दिशा माथि हुन्छ।
2: ए, बुझे सर। यो घिर्नीको प्रयोग गर्दा डोरीलाई तल तान्दा अर्थात् बल तल लगाउँदा तौल माथि उचालिन्छ।
1: याद आयो, अघिल्लो क्लासमा मैले कस्तो यन्त्रलाई सरल यन्त्र भनेको थिएँ?
0: याद छ सर, त्यस्तो यन्त्र जसले कामलाई सजिलो, छिटो वा सुविधाजनक बनाउँछ।
2: यसले बलको दिशा परिवर्तन गरेर कामलाई सुविधाजनक बनाएकोले यो सरल यन्त्र हो।
1: ठिक, अनि यसमा गति अनुपात चाहिँ कति होला भन्न सक्छौ?
0: बल दुरी र तौल दुरी बराबर भएपछि गति अनुपात पक्कै पनि एक हुन्छ।
1: कसरी?
2: म भन्छु,
1: भन त।
2: यन्त्रमा बल दुरी र तौल दुरीको अनुपात नै गति अनुपात हो। यहाँ दुवै दुरी बराबर भएकोले गति अनुपात एक हुन्छ।
1: ठिक भन्यो।
0: अब एक चक्के चल घिर्नी बारे बुझौ न।
1: ल सुन है त, एउटै मात्र चक्का भएको घिर्नीमा तौल जोडेर घिर्नीको परिधिमा डोरी वा स्ट्रिङ बेरेर यसको एक छेउलाई कुनै स्थिर आधारमा बाँधी अर्को छेउमा बल लगाएर वस्तुलाई उचालिन्छ भने त्यसलाई एक चक्के चल घिर्नी भनिन्छ।
2: सर, यहाँ त घिर्नी पनि तौलसँगै माथितिर उचालिने भयो।
1: ठिक भन्यो।
0: त्यसो भए यसले बलको दिशा परिवर्तन गर्दैन?
1: गर्दैन।
2: सर, यसबाट के फाइदा पाइन्छ त?
1: यसले कम बलले धेरै तौल उचाल्न मद्दत गर्दछ नि।
0: कसरी सर?
1: तौललाई एक मिटर माथि उचाल्न डोरीको छेउलाई दुई मिटर माथिसम्म तान्नु पर्छ।
2: मतलब तौल दुरी भन्दा बल दुरी दोब्बर हुन्छ हो सर?
1: हो त नि।
0: त्यसो भए यसको गति अनुपात दुई हुन्छ।
1: ठिक भन्यो।
2: त्यसो भए एक चक्के चल घिर्नीले सरल यन्त्रबाट पाउन सकिने एउटा मात्र फाइदा दिन्छ।
1: हो, कम बलले धेरै तौल उचाल्ने।
0: एक चक्के अचल घिर्नीले पनि त एउटै मात्र फाइदा दियो नि,
2: बलको दिशा परिवर्तन गर्ने।
0: प्रत्येक घिर्नीले सरल यन्त्रबाट पाउन सकिने एउटै मात्र फाइदा दिने हो?
1: होइन होइन, यसरी बुझ्ने होइन। दुई चक्के घिर्नीले त कम बलले धेरै तौल उचाल्नुको साथै बलको दिशा पनि परिवर्तन गर्दछ।
2: दुई चक्के घिर्नी भनेको त त्यही एक चक्के अचल र एक चक्के चल घिर्नी मिलेर बनेको होइन सर?
1: अहिले चाहिँ तिमीले एकदमै ठिक कुरा पत्ता लगायौ।
0: त्यसो भए सरल यन्त्रबाट पाउन सकिने फाइदा मध्ये घिर्नीले दुईवटा फाइदा दिन सक्छ।
2: एउटा कम बलले धेरै तौल उचाल्ने र अर्को बलको दिशा परिवर्तन गर्ने।
1: ठिक भन्यो।
3: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले पाङ्राको परिधिमा डोरी वा स्ट्रिङ प्रयोग गरेर घिर्नी बनेको हुँदो रहेछ भन्ने कुरा बुझ्नुभयो। त्यसै गरी चल घिर्नी तौलसँग जोडिएको र अचल घिर्नी कुनै स्थिर आधारमा जोडिएको हुँदो रहेछ भन्ने पनि थाहा पाउनुभयो। घिर्नीबाट कम बलले धेरै तौल उचाल्न सकिने र बलको दिशा परिवर्तन गर्न सकिँदो रहेछ भन्ने कुरा पनि थाहा पाउनुभयो। भाइ बहिनीहरू, अब हामी घिर्नीको यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमताका बारेमा छलफल गर्दैछौँ। ध्यानपूर्वक

0: रेडियो सुन्नुहोस् है त।
1: सरले अघिल्लो कक्षामा पढाएको यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमतालाई घिर्नीमा हिसाब गरेर निकाल्नु पर्छ सर?
2: पर्छ। सबै यन्त्रमा यान्त्रिक फाइदा निकाल्न एउटै सूत्र, यान्त्रिक फाइदा बराबर तौल अपन बल हो। तर गति अनुपात निकाल्ने सूत्र फरक हुन्छ।
1: सर, गति अनुपात भनेको बलले पार गर्ने दूरी र तौलले पार गर्ने दूरी बीचकै अनुपात होइन र?
2: हो, तर घिर्नीमा त्यो अनुपात भनेको तौललाई थाम्न प्रयोग भएका डोरीको अंशहरूको संख्या वा घिर्नीको संख्या हो।
1: बुझ्न अलि अप्ठ्यारो भयो सर।
2: तौललाई थाम्न प्रयोग भएका डोरीको अंशहरूको संख्या वा घिर्नीको संख्या चित्रमा गनेर थाहा पाइन्छ वा घिर्नी हेरेर पनि सजिलै थाहा पाइन्छ।
1: हामीलाई दिएको गणितीय समस्यामा नि सर?
2: गणितीय समस्यामा सिधै दिएको हुन्छ।
1: जस्तै
2: चार चक्के घिर्नीमा 300 न्यूटन बल लगाएर 400 न्यूटन तौल उचालिन्छ भने यान्त्रिक फाइदा, गति अनुपात र कार्यक्षमता कति हुन्छ भनेर सोध्यो भने यहाँ गति अनुपात 4 हो भनेर त्यसै बुझिएन?
1: बुझियो सर।
3: सर, हामीले कार्यक्षमताको कुरा गरेकै छैनौ। सरले हिसाबमा कार्यक्षमताको हिसाब ल्याइसक्नु भयो।
2: न कार्यक्षमताको के कुरा बुझ्नु छ र?
1: घिर्नीमा कार्यक्षमता भनेको के हो?
2: सबै सरल यन्त्रमा कार्यक्षमता भनेको उत्पादित कार्य र लागत कार्य बीचको अनुपात नै हो, जसलाई प्रतिशतमा व्यक्त गरिन्छ।
3: अनि सूत्र पनि त्यही हो, कार्यक्षमता बराबर उत्पादित कार्य अपन लागत कार्य इन्टु 100%।
2: हो त नि। अनि अर्को सूत्र पनि छ,
1: कार्यक्षमता बराबर यान्त्रिक फाइदा अपन गति अनुपात इन्टु 100%, होइन?
2: हो, दिएको तौल र बलको मद्दतले यान्त्रिक फाइदा निकाल्ने,
3: यान्त्रिक फाइदा बराबर तौल अपन बल भन्ने सूत्र प्रयोग गरेर होइन?
2: हो।
1: अघि सरले भन्नुभएको हिसाबमा 100 न्यूटन बलले 300 न्यूटन तौल उचाल्न सकिन्छ भन्ने थियो। यहाँ तौल अपन बल राख्दा यान्त्रिक फाइदा 3 आउँछ, होइन?
2: हो त। अनि चार चक्के घिर्नी भन्नाले गति अनुपात बराबर घिर्नीको संख्या लेखेर सिधै 4 लेख्न पाइयो, होइन?
3: हो सर।
2: अनि यान्त्रिक फाइदा र गति अनुपात भएपछि कार्यक्षमताको सूत्र प्रयोग गरेर कार्यक्षमता निकाल्न सकिँदैन?
1: सकिन्छ सर, प्रतिशतमा आउँछ।
2: हो त नि।
3: सर, घिर्नीमा पनि कार्यक्षमतालाई घर्षणले नै असर गर्छ?
2: हो, घर्षणले गर्दा कार्यक्षमता जहिले पनि 100% भन्दा कम हुन्छ। तर यहाँ अर्को कुरा पनि छ।
1: के कुरा सर?
2: घिर्नीमा तौलको साथमा चल घिर्नीलाई पनि उचाल्नु पर्ने भएकोले यहाँ बललाई घर्षणले मात्र नभई चल घिर्नीको तौलले पनि खेर फाल्छ।
3: घिर्नीमा धेरै चक्काहरू पनि हुन सक्छन्, होइन?
2: हो, 2 चक्का भन्दा बढी 3, 4, र 6 चक्का पनि हुन सक्छ।
1: धेरै चक्का हुँदा के फरक पर्छ र सर?
2: ल, अनि बढी चक्का हुँदा गति अनुपात बढी भएन?
3: गति अनुपातले के फरक पार्छ र सर?
2: गति अनुपात बढी हुनुको मतलब बलले पार गर्ने दूरी धेरै हुने, होइन?
1: बलले धेरै दूरी पार गर्नु अर्थात् बल दूरी धेरै हुनुको मतलब थोरै बलले गरुङ्गो तौल उचाल्न सक्नु हो, होइन त सर?
3: हो त साँच्ची।
1: त्यसो भए उत्ति नै तौललाई 2 चक्के घिर्नीले भन्दा 4 चक्के घिर्नीले थोरै बलले उचाल्न सक्छ, हो?
2: हो त।
3: मतलब घिर्नीमा चक्काको संख्या जति बढी भयो त्यति नै कम बलले धेरै तौल उचाल्न सकिन्छ।
2: ठिक भन्दैछौ।
1: घिर्नीको प्रयोग कहाँ हुन्छ सर?
2: इनारबाट पानी तान्न।
3: मैले देखेको थिएँ सर, तराईतिर जाँदा त्यो 1 चक्के घिर्नी हो जस्तै लाग्यो, किनकि त्यहाँ एउटा मात्र चक्का हुन्छ।
1: मलाई पनि थाहा छ, त्यहाँ डोरीको अर्को छेउमा पानी भर्नलाई बाल्टिन बाँधेको हुन्छ।
2: दुवैजनाले देखेको रहेछौ। अनि हाम्रो स्कुलमा झन्डा टाङ्ने पोलको टुप्पोमा पनि त घिर्नी छ नि।
3: ए, हो त, त्यो घिर्नीको परिधिबाट डोरी लगेको हुन्छ, त्यो पनि 1 चक्के अचल घिर्नी हो।
2: हो, क्रेनमा पनि गरौँ भारी उचाल्न घिर्नीको प्रयोग हुन्छ नि।
1: हो सर।
2: हिसाब गर्न पनि जानिहाल्यो। हिजोको क्लासमा पढाएको कुरा यति नै हो।
3: आज धेरै पढियो, अब ढिलो पनि भयो, हामी जान्छौँ है सर।
4: नमस्कार सर।
2: नमस्कार।
5: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।
5: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
7: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 3 रहेको नेपाली चित्रकला पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
8: शेखर, तिमी त हिजो स्कुल आएनौ नि, किन?
9: हिजो त म उता गएको नि, नारायण हिटी सङ्ग्रहालयतिर। बाबा आमाले मलाई र भाइलाई घुमाउन लग्नु भएको।
8: ए हो, अनि त्यहाँको के कुरा तिमीलाई धेरै राम्रो लाग्यो नि?
9: मलाई त त्यहाँका भित्तामा बनाइएका चित्रहरू साह्रै राम्रो लाग्यो।
8: ती चित्रकारहरूले कति मेहनत गरेर बनाएका होला नि ती चित्र?
9: हो नि शोभा, मैले पनि त्यही सोच्दै थिएँ त्यहाँ।
8: शेखर, हेर त, राजेन्द्र सर पनि यतै आउँदै हुनुहुन्छ।
10: नमस्कार सर।
11: नमस्कार। अनि के को विषयमा छलफल चल्दैछ तपाईँहरूको स्कुलको चौरमा बसेर? खाजा खानुभयो त?
8: खाजा खाएर एकछिन बस्दै गरेको नि सर।
9: हामी त चित्रहरूको बारेमा कुरा गर्दै बसेको नि सर।
11: कुन चित्र शेखर?
9: म हिजो बाबा आमासँग नारायण हिटी सङ्ग्रहालय गएको थिएँ, त्यहाँ देखेको चित्रहरूको बारेमा शोभासँग कुरा गर्दै बसेको नि सर।
8: सर, मलाई त चित्रकलामा निकै रुचि लाग्छ, चित्र कोर्न पनि क्या रमाइलो लाग्छ नि।
9: जसको चित्र बनाउने ढङ्गै छैन उसलाई चित्र बनाउने रुचि छ रे।
8: नजिस्का है शेखर, तिम्रो भन्दा त राम्रै बनाउँछु के। अस्ति नै एकपटक त चित्रकलामा दोस्रो पनि भए कि नि म।
9: ए हो र?
8: हो नि सर, नेपाली चित्रकलाका बारेमा केही बताइदिनु न हामीलाई।
11: भइहाल्छ नि, ल सुन्नुहोस् है त।
9: हस्।
11: चित्रकला नेपाली परम्परागत कलाहरूमध्ये एक हो। नेपाली परम्परागत कलालाई 3 भागमा विभाजन गरिएको छ। ती हुन् चित्रकला, वास्तुकला र मूर्तिकला।
9: सर, यो कला भनेको के हो नि?
11: कला भनेको मानवको सृजनशीलता, भावना तथा मस्तिष्कको कल्पनाशीलतालाई अभिव्यक्त गर्ने माध्यम हो।
8: नेपाली कलामा हाम्रा परम्परा, रीतिरिवाज, जीवन पद्धति र संस्कार प्रतिबिम्बित भएको छन्, होइन सर?
11: हो शोभा, तपाईँले ठिक भन्नुभयो। धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले नेपाली परम्परागत कलाको विशिष्ट स्थान रहेको छ।
9: सर, कलाले समाजको विकासको अवस्थालाई प्रतिबिम्बित गर्छ है?
11: हो शेखर, नेपाली परम्परागत कलाले विगतको सामाजिक, आर्थिक, राजनैतिक तथा धार्मिक परिवेशलाई बुझ्न सहज बनाएको छ।
8: सर, नेपाली परम्परागत कलाको महत्व पनि बताइदिनुहोस् न।
11: नेपाली परम्परागत कलाले मौलिक पहिचान र संस्कृतिलाई जीवन्त बनाउने काम गरेको छ। नेपाली कलाको मौलिकता र शैली विदेशीका लागि समेत आकर्षण बनेको छ।
9: यसले समाज परिवर्तन र विकासमा महत्त्वपूर्ण योगदान दिएको छ, होइन सर?
11: हो नि, पछिल्लो समयमा नेपाली परम्परागत कलाले रोजगारीको अवसर समेत सिर्जना गरेको छ। यसले राष्ट्रको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचान कायम राख्न समेत मद्दत पुर्याएको छ।
8: सर, अब हामी चित्रकलाका बारेमा छलफल गरौँ न है।
9: हुन्छ हुन्छ, गरौँ न सर। यो चित्रकला भनेको के हो नि?
11: चित्रको माध्यमबाट कुनै पनि कुरा अभिव्यक्त गर्ने कलालाई चित्रकला भनिन्छ शेखर।
8: सर, यो चित्रकलालाई संसारको सबैभन्दा प्राचीन कला भन्छन् नि, हो र?
11: हो शोभा, यो संसारकै प्राचीन कला हो।
9: तर प्राचीन चित्रकलाको नमुना त अहिले भेटिँदैन नि, किन सर?
11: हो, भेटिँदैन। ढुङ्गा, माटो र धातुबाट बनेका मूर्तिको तुलनामा चित्रकलाको आयु कम हुन्छ। अब त्यति बेला वैज्ञानिक ढङ्गले चित्रकलाको संरक्षण गर्ने प्रविधिको विकास पनि भएको थिएन।
9: ए, त्यसैले होला प्राचीन चित्रकलाका नमुना नष्ट भएका, होइन शोभा?
8: होला, 900 वर्ष पुराना प्राचीन बौद्ध ग्रन्थमा चित्रित बौद्ध चित्रकलाहरू नै नेपालको चित्रकलाका प्राचीन नमुना हुन्।
9: अनि चित्र केमा बनाइन्थ्यो र सर?
11: चित्र बनाउने काम साधारणतया काठ, कपडा, ताडपत्र, कागज र घर वा मन्दिरको भित्ता आदिको प्रयोग गरिन्थ्यो।
8: नेपाली चित्रकलाको इतिहासका बारेमा पनि बताइदिनु न सर।
11: भइहाल्छ नि, ल सुन्नुहोस्। नेपाली चित्रकलाको इतिहास देवी देवताको चित्र र धार्मिक आस्थासँग जोडिएको छ। हाम्रो परम्परा, रीतिरिवाज र संस्कृतिको झलक पनि चित्रकलामा पाउन सकिन्छ।
9: ए, भनेपछि प्राचीन चित्रकला धार्मिक उद्देश्य प्राप्तिमा केन्द्रित थियो।
11: हो शेखर, चित्रकलाको उद्देश्य कलाकारको स्वतन्त्र अभिव्यक्तिका लागि भन्दा पनि धार्मिक उद्देश्य प्राप्तिका लागि थियो।
8: सर, नेपालमा कहिलेदेखि चित्रकलाको विकास भएको हो नि?
11: नेपालमा लिच्छवी शासनकालबाट चित्रकलाको विकास भएको पाइन्छ। लिच्छवीकालीन दरबारहरू चित्रकलाले सजिएका हुन्थे।
9: नेपाली चित्रकला ग्रन्थ चित्र, पौवा चित्र र भित्ते चित्र गरी तीन प्रकारका छन्, है सर?
11: हो शेखर।
8: सर, ग्रन्थ चित्र भनेको कस्तो चित्र हो नि?
11: धार्मिक कथा वा विषयवस्तुमा आधारित चित्रलाई ग्रन्थ चित्र भनिन्छ। ग्रन्थ चित्रमा कलाकारले विषयवस्तुको आधारमा रङ तथा कपडा, गरगना र मुखको हाउभाव मिलाएर चित्र कोर्छन्।
9: केमा चित्र बनाउँथे नि सर पहिला पहिला? कागजको त आविष्कार भएको थिएन।
11: कागजको आविष्कार हुनुभन्दा पहिले ताडपत्र र भोजपत्रमा ग्रन्थ चित्र कोरिन्थे।
9: यो ताडपत्र र भोजपत्र भनेको के हो नि फेरि?
8: ताडको रुखका पातलाई ताडपत्र भनिन्छ भने पातलो र चिल्लो कागज जस्तो पत्रै पत्र बोक्रो हुने एक जातको रुख हुन्छ नि, हो त्यसैको बोक्रालाई भोजपत्र भनिन्छ।
9: त्यसमा केले चित्र कोर्ने नि?
11: त्यसमा चित्र कोर्नको लागि बाँसको कलम प्रयोग गरिन्थ्यो। चित्रमा रङ लगाउन चराको प्वाख तथा कलाकार आफैले बनाएको रङको ब्रस प्रयोग गरिन्थ्यो। ग्रन्थ लेख्न र चित्र कोर्न कटुस, आँप र अमलाको पातलाई पकाएर बनाएको मसी प्रयोग गरिन्थ्यो।
8: नेपालमा पाइएको सबैभन्दा पुरानो ग्रन्थ चित्र कुन हो नि सर?
11: प्रज्ञा पारमिता हो।
9: सर, नेपाली परम्परागत चित्रकलाको इतिहासका बारेमा अरू पनि बताइदिनु न, मलाई त एकदम सुन्न मन लाग्यो।
11: प्राचीन कालमा नेपालका बौद्ध विहारमा धर्मग्रन्थ लेख्ने र प्रतिलिपि उतार्ने काम पनि हुन्थ्यो। अष्ट सहस्रिका, प्रज्ञा पारमिता र पञ्चरक्षा सबैभन्दा बढी सारिएका ग्रन्थ हुन्।
8: सर, पञ्चरक्षा ग्रन्थ चित्र भक्तपुरको चित्र सङ्ग्रहालयमा रहेको छ रे नि, हो सर?
11: हो शोभा, यो चित्र ताडपत्रमा लेखिएको छ। त्यस बेला ससाना ताडपत्रमाथि ग्रन्थ चित्र लेखिन्थ्यो। प्रत्येक ताडपत्रको दुवैपट्टि अक्षर लेखिन्थ्यो भने मध्य भागमा विभिन्न चित्र तथा बुट्टा बनाइन्थ्यो।
9: अनि सर, यिनीहरू त निकै पुराना होला नि है?
11: पुरानै हुन् शेखर, तर नेपालमा 11 औं शताब्दीभन्दा अगाडिका ग्रन्थ चित्र पाइएका छैनन्।
8: ग्रन्थ चित्रको मुख्य विशेषता चाहिँ के हो नि सर?
11: ग्रन्थको विषयवस्तुसित मिल्ने कथालाई नै चित्रको माध्यमबाट प्रस्तुत गर्नु ग्रन्थ चित्रको मुख्य विशेषता हो शोभा।
9: ग्रन्थ चित्र निकै आकर्षक हुन्छ नि सर?
11: हो, यसमा चित्रको पृष्ठभूमि गाढा रातो रङको बनाइएको हुन्छ भने फूल र पात बनाएर कतै पनि ठाउँ खाली छोडिएको हुँदैन।
8: शेखर, अब सरसँग पौभा चित्रको बारेमा पनि सोधौ न है।
9: हुन्छ नि सर, पौभा चित्र भनेको के हो?
11: कपडामा बनाइने चित्रलाई पौभा चित्र भनिन्छ। यस्तो चित्रलाई थाङ्का पनि भनिन्छ। अनि पौभा चित्रमा देवी देवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाइन्छन्।
8: पौभा चित्र कति किसिमका हुन्छन् नि सर?
11: पौभा चित्र पट र मण्डला गरी दुई किसिमका हुन्छन्। पटचित्रमा मुख्य देवी देवताका चित्रलाई बीचमा राखी अन्य सहायक देवी देवतालाई वरिपरि राखिन्छ। मण्डला चित्रमा चाहिँ नि बीचमा मण्डला र चारैतिरबाट देवी देवताका चित्रले घेरिएको हुन्छ।
9: कुन कुन अवसरमा पौभा चित्र बनाइन्छ नि सर?
11: बौद्ध धर्मको धार्मिक कार्य गर्दा, नेवार समुदायमा भीम रथारोहण संस्कारमा, बौद्ध मार्गी समाजमा व्यक्तिको मृत्यु संस्कारमा, यी आदि कार्य जस्ता अवसरमा पौभा चित्र बनाउने चलन रहेको छ।
8: भनेपछि पौभा चित्र त हिन्दू र बौद्ध दुवै धर्ममा प्रचलित रहेछ, होइन सर?
11: हो नि शोभा, धार्मिक सहिष्णुतामा आधारित हुनु, हिन्दू र बौद्ध दुवै धर्ममा प्रचलित हुनु पौभा चित्रका विशेषता नै हो नि।
9: सर, यो पौभा चित्रमा पहिलेदेखि नै देवी देवताको चित्र बनाइन्थ्यो?
11: 16 औं शताब्दीदेखि नेपाली पौभा चित्रमा तान्त्रिक शैलीको प्रयोग भएको पाइन्छ। त्यसपछि देवी देवताका चित्र समावेश गर्ने चलन बसेको देखिन्छ।
8: सर, नेपाली पौभा चित्रको प्रदर्शनी पनि हुन्छ कि हुन्न नि?
11: काठमाडौँ उपत्यकाभित्र विभिन्न बहालहरूमा वर्षको एकपटक भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म पौवा चित्र प्रदर्शन गर्ने चलन छ। नेपाली पौवा चित्रका नमुना त विभिन्न सङ्ग्रहालयमा पनि राखिएका छन्।
9: अब हामी भित्ते चित्रका बारेमा पनि कुरा गरौँ न है।
11: ल शेखर, तपाईँ नै भन्नुहोस् न त, कस्तो चित्रलाई भित्ते चित्र भनिन्छ?
9: घर, मठ मन्दिर, दरबार, गुम्बा, विहार आदिको भित्तामा बनाइएका चित्रलाई भित्ते चित्र भनिन्छ।
8: तिमीलाई थाहा छ शेखर, भित्ते चित्रहरू प्राय पुराना दरबार, मन्दिर, विश्राम गृह, मठहरू र अन्य सार्वजनिक ठाउँमा पाइन्छन् नि।
9: सर, किन भित्ते चित्र राख्ने चलन बसेको होला?
11: नराम्रो सङ्केतबाट जोगिन भित्ते चित्रहरू राख्ने चलन रहेको हो शेखर।
8: नेपालमा भित्ते चित्रको सुरुवात कहिलेदेखि भएको हो नि सर?
11: नेपालमा भित्ते चित्रको सुरुवात लिच्छवी कालदेखि भएको मानिए तापनि मल्लकालभन्दा अगाडिका भित्ते चित्रका नमुना प्राप्त भएका छैनन् शोभा।
9: 15 शताब्दीतिर बनेको भक्तपुरको 55 झ्याले दरबारमा भएका चित्र नेपालमा पाइएका सबैभन्दा प्राचीन भित्ते चित्र मानिन्छन् है सर?
11: हो शेखर, यस्ता प्राचीन र अति महत्त्वपूर्ण भित्ते चित्रहरूमा तलेजु भवानीको मन्दिरमा रहेको राधा र कृष्णको चित्र, काठमाडौँको कुमारी घरमा रहेको रातो र सेतो मच्छिन्द्रनाथको चित्र, यसै गरी काभ्रेको चण्डेश्वरी मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, जनकपुरको जानकी मन्दिर, कृष्ण मन्दिरको भित्तामा रहेका भित्ते चित्रहरू पर्दछन्।
8: नेपाली भित्ते चित्रका विशेषताहरू के हुन् नि?
11: धार्मिक सहिष्णुताको गुण हुनु, तान्त्रिक शैलीको प्रभाव रहनु, मुगल शैलीको प्रयोग तथा अनुसरण हुनु र विभिन्न किसिमका रङ रोगनको प्रयोग हुनु भित्ते चित्रका मुख्य विशेषता अनुसार।
9: सर, एउटा कुरा सोधौँ, नाग पञ्चमीको दिनमा ढोकामा टाँस्ने नागको चित्र पनि भित्ते चित्र नै हो सर?
11: हो नि शेखर, ठुलो एकादशीमा तुलसीको मोठमा विभिन्न देवी देवताका चित्र बनाउने र सिँगार्ने प्रचलन पनि रहेको छ। थारू जातिमा घरका भित्तामा चित्र बनाउने परम्परा रहेको छ।
8: तराई क्षेत्रमा मैथिली नारीले स्थानीय वस्तुको प्रयोग गरी घरको भित्ता, चोक, बरन्डा आदिमा चित्र कोर्ने गर्छन्। यो त मैले पनि देखेकी छु नि।
9: उनीहरूले खास गरी के को चित्र बनाउँछन् नि शोभा?
8: यस्ता चित्र बनाउँदा उनीहरूले खास गरी धार्मिक गाथा, जनावर, फुल आदिका सुन्दर चित्र कोर्ने गर्दछन् शेखर।
11: आजकल त आधुनिक चित्रकलाको रूपमा घरका भित्ता, विद्यालयका पर्खाल, होटल, रेस्टुरेन्ट आदिका भित्तामा पनि चित्र बनाएको देख्न सकिन्छ।
9: सर, चित्रकलामा लागेर पैसा पनि कमाउन सकिन्छ र?
11: सकिन्छ नि, अहिले त झन् नेपाली चित्रकलाको माग नेपाली र अन्तर्राष्ट्रिय बजारमा समेत दिन प्रतिदिन बढ्दै गएको छ। यसले गर्दा नेपालमा चित्रकला व्यवसायीकरण हुँदै गएको छ।
8: चित्रकलाको विकासका लागि नेपालमा के प्रयास गरिएको छ नि सर?
11: चित्रकलाको विकासका लागि हाल नेपालमा ललित कला क्याम्पसमा विद्यावारिधि तहसम्म पढाइ हुने व्यवस्था छ। त्यस्तै गरी निजी क्षेत्रका थुप्रै क्याम्पसमा पनि यसको पढाइ हुने गरेको छ।
9: यसलाई अझै राम्रो गर्न के कुरा गर्नुपर्छ होला?
11: यसलाई अझै राम्रो गर्न यसको प्रचार प्रसार गर्नुपर्छ, यस सम्बन्धी सिपमूलक तालिम दिनुपर्छ, प्रतियोगिताहरू आयोजना गर्नुपर्छ र कलाकारलाई पुरस्कार र सम्मान पनि दिलाउनु पर्छ।
8: यसो गर्नाले त नेपाली चित्रकलाको संरक्षण, प्रवर्धन र व्यवसायीकरणमा पनि थप टेवा पुग्न सक्छ।
11: हो शोभा, तपाईँले ठिक भन्नुभयो।
9: सर, घण्टी लाग्यो, अब जाउँ है कक्षातिर?
11: हुन्छ हुन्छ, जाउँ, म पनि जान्छु।

0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

अहिले सुन्नुभयो स्वदेश गान सञ्जीव कोइराला र साथीहरूको समूह स्वरमा किशोर खतिवडाको सङ्गीत रहेको थियो, रचना बलराम कोइरालाको।

0: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कर्णाली प्रदेशमा मनसुनजन्य विपदको सम्भावित जोखिम पूर्वानुमान, पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी प्रथम कर्णाली प्रदेश मनसुन फोरम 2026 सम्पन्न भएको छ। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड प्रतिबद्ध तीन परियोजनाको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो। फोरममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले कर्णालीका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताउनुभयो। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कडेलले जल तथा मौसम जन्य विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्गतका कार्यालयहरूको भूमिका, मनसुन सिजन 2083 जलवायु आकलन सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो। पिपल इन निड प्रतिबद्ध तीन परियोजनाका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले मनसुन पूर्व तयारी तथा सम्भावित प्रभावबारे प्रस्तुतिकरण गर्दै 2083 सालमा मनसुनजन्य विपदबाट देशभर 59,868 घर परिवारका 2,26,661 जनसङ्ख्या प्रभावित हुने जनाउनुभयो। चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले टोल टोलमा फिल्म महोत्सव कार्यक्रमले चलचित्र क्षेत्रका सबै विद्यालय समुदायसँग जोड्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको टोल टोलमा फिल्म फेस्टिभल कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उहाँले फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराउनुपर्छ। समुदाय स्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैर नाफामूलक सङ्घ संस्था, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह पुच्छलाई जिम्मेवारी दिने निर्णय गरेको छ। राप्तीको गाउँपालिकाको कार्यालय परिसरमा एयर पोल्युसन स्टेसन राखेपछि प्रदूषणको अवस्था विश्लेषण गर्न सहज भएको छ। राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिकामा राखिएको मेसिनले पालिकाभित्रको वातावरण प्रदूषणको अवस्था थाहा हुने भएकाले वातावरण संरक्षण, वृक्षारोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्य सम्बन्धी योजना बनाउन सहज भएको बताउनुभयो। उक्त यन्त्रले 24 घण्टा नै वातावरणको निगरानी गर्ने गरेको छ। पछिल्ला केही हप्ता यतादेखि बर्ड फ्लू संक्रमणका कारण कुखुरा र अन्डा नष्ट गर्ने क्रम बढेको छ। हालसम्म 5,53,750 कुखुरा नष्ट गरिएका छन्। यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ। रोग नियन्त्रणमा खटिएको पशु सेवा विभागको टोलीले दिएको जानकारी अनुसार प्रभावित 10 जिल्लामा 72 फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्। सरकारको निर्देशानुसार खटिएको द्रुत कार्य टोलीले कुखुरासँगै 10,09,000 अन्डा र 2,05,000 किलो कुखुराको दाना पनि नष्ट गरेको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले जानकारी दिनुभयो। सरकारले बर्ड फ्लूका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउनु बाध्य किसानलाई करिब 42 करोड राहत दिने भएको छ। वरिष्ठ पशु चिकित्सक डाक्टर श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा अन्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागि हो। चेक अनादर मुद्दामा 2 वर्ष कैद सजाय भई फरार रहेका एकजनालाई बुढानीलकण्ठबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका 10 का 67 वर्षीय फणीन्द्र नेपाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। वादी युवराज खत्री र प्रतिवादी निज फणीन्द्र नेपाल भएको चेक अनादर मुद्दा
07741615 काठमाडौँ जिल्ला अदालतको फैसलाले बिगो बापत 2 वर्ष कैद सजाय ठहर भई फरार रहेको निजलाई बुढा नीलकण्ठ 10 कटारी बस्तीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो। पक्राउ परेका नेपाललाई आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमहलमा सुनवाई भएको प्रवक्ता कार्कीले बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग 30 लाखभन्दा बढी ठगी गरेको अभियोगमा 4 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चौका 29 वर्षीय सुमन शाही, रामेछापका 47 वर्षीय वेदबहादुर सुनुवार, झापाका 45 वर्षीय अनिल अग्रवाल र तनहुँका 37 वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूले क्रोसिया, स्विजरल्यान्ड, अस्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम वसुल गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीले देशका विभिन्न भागबाट लागू औषधसहित 16 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट 3, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौँबाट 2-2 तथा जुम्ला, मोरङ र ललितपुरबाट 1-1 जनालाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरूका साथबाट लागू औषध, अफिम, खैरो हिरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र एसपेन बरामद गरेको छ। अब मौसम समाचार। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ। जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार आज कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको केही स्थान तथा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको

0: हुने कार्यक्रमहरू बारे जानकारी। अहिले केही छिनपछि नै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 46 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7 बजे समाचार सुन्नुहुनेछ। त्यसपछि कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 8:10 स्वरोजगार कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:25 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 कार्यक्रम सुन्न सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। बाँकी समयमा सदाभार गीत सुन्न सक्नुहुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि 10:10 प्रस्तुतिमा सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने निरन्तर सुन्न सक्नुहुनेछ। सुमधुर गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
6: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
5: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
6: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
5: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
6: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
5: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
6: फोन नम्बर 542-13-59।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। 46 बजे सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अब भने प्रस्तुत गर्दैछौँ कार्यक्रम बालबाटिका।

0: नमस्कार नमस्कार भाइ बहिनीहरू, बाल बाटिकाको एउटा अर्को श्रृङ्खलामा तपाईँहरूलाई धेरै भन्दा धेरै स्वागत छ। प्रत्येक बुधबार बाल बाटिकाको यो श्रृङ्खलामा तपाईँहरूकै दिदी विद्या चौधरी तपाईँहरू समक्ष आउने गरेकी छु। भाइ बहिनीहरू, हामीले तपाईँहरूका लागि अलि टाढाका साथीहरूसँगको कुराकानी लिएर आएका छौँ। हाम्रै रीता तिमल सिन्हा दिदी सिन्धुपाल्चोक जिल्लामा रहेको भोटेकोसी गाउँपालिकाको वडा नम्बर 5 रहेको मार्मिङ गाउँमा रहेको मार्मिङ माध्यमिक विद्यालयमा पुग्नु भएको थियो। त्यहाँ पुगेर कक्षा 9 अध्ययनरत पासाङ डोमु शेर्पा र कक्षा 4 अध्ययनरत दरुमा दावा शेर्पा गरी दुईजना तपाईँहरूकै साथीहरूसँग कुराकानी गर्नु भएको छ। अब भने सुनौ है त।
1: दावालाई के विषय पढ्न मन लाग्छ भन त?
2: मलाई नेपाली, सेरफेरो, इङ्ग्लिस,
1: म्याथ र साइन्स नै यति मात्र पढ्न मन लाग्छ। अरू किताब पढ्न मन लाग्दैन?
2: मन लाग्नु त लाग्छ, अलिअलि आउँदैन अनि मिसले सोध्छ, मिसले भनिदिन्छ।
1: तिम्रो को को साथीहरू छ?
2: मेरो दीक्षा, लक्की, मनिषा, केशव, पासा, अनुष्का अनि त्यसपछि सुमजोक।
1: यति साथीहरू छ? अनि साथीहरूसँग कतिको मिलेर बस्ने गरेको छ नि दावा?
2: डेली मिलेपछि
1: हो दावालाई गीत गाउन आउँछ भनेको सुनेको थिएँ। के गीत गाउन आउँछ, अलिकति गाएर सुनाइदेऊ न त हामीलाई।
2: बादलु।

0: त्यस्तै म कति मिठो हाँसु छ मायाको, यति मात्रै
1: यति मात्रै आउँछ। अनि दावाले मम्मी बाबाले भन्नुभएको कतिको मान्ने गरेको छ नि?
0: धेरै मान्नुभएको छ।
1: धेरै मानेको छौ?
0: अलिअलि चाहिँ मान्दिन।
1: किन नि, अलिअलि चाहिँ किन नमान्ने नि?
0: यत्तिकै।
1: अनि त्यो पछि दावाले स्कुलमा सरहरूले पढाएको नबुझिएपछि सोध्ने गरेको छ कि छैन त नि?
0: छ।
1: के भनेर सोध्छौ भन त?
0: सर यो के हो भनेर।
1: ए, बुझेन भनेर सोध्छौ? अनि स्कुलमा के के खाजा दिन्छ त दावा?
0: के के दिन्छ? रोटी दिन्छ, अनि त्यसपछि मासु भात दिन्छ, अनि चिउरा तरकारी दिन्छ, अनि फेन्दुक।
1: फेन्दुक भने चाहिँ के हो?
0: फेन्दुक, फेन्दुक भनेको
1: के को बनेको हुन्छ त्यो पनि भनिदिनु पर्यो नि साथीहरूलाई।
0: मैदाले।
1: ए, मैदाले बनेको हुन्छ, चौचौ जस्तो हुन्छ?
0: होइन, चौचौ जस्तो हुँदैन, अर्कै हुन्छ, रोटी जस्तै हुन्छ तर मिठो हुन्छ।
1: ए, के के हाल्या हुन्छ त्यो फेन्दुकमा चाहिँ?
0: खुर्तानी, नुन,
1: अनि पिठोमा मुस्ने,
0: फर्स्टमा पिठो हाल्ने, अनि त्यसपछि पानी हाल्ने, अनि मुस्ने, अनि प्लास्टिकमा हालेर छोपेर राखिदिने, अनि त्यसपछि बालो आधी घन्टा पछि निकाल्ने, अनि त्यसपछि बालो रोटी जस्तो बेल्ने, अनि त्यसपछि सिधा सिधा काट्ने, अनि त्यसपछि छट्के छट्के काट्ने, त्यसपछि निकालेर हाल्ने,
1: पकाउने अनि खाने फेन्दुक। अनि तिमीलाई सबैभन्दा मन पर्ने चाहिँ फेन्दुक हो त?
0: होइन, रोटी हो, सबै हो।
1: ए, सबै मन पर्छ। अनि तिमीले पसलमा बजारमा किनेर खाने खानेकुराहरू जुन पहिल्यै ल्याउन साथै खान मिल्ने चाउचाउ अनि चिप्सहरू त्यस्तो पनि खाने गरेको छ? अनि त्यो खानु हुँदैन भन्ने कुरा दावालाई थाहा छ कि छैन?
0: थाहा छ, तर दाँती र क्याभिटीहरू हुन्छ अनि जहिले ब्रस गर्नुपर्छ।
1: पासाङलाई चाहिँ के के गर्न मन लाग्छ नि?
2: मलाई यस्तै राइटिङ अनि त्यहाँदेखि यस्तै गाउन, गीत गाउन, नाच्न मनपर्छ।
1: अनि स्कुलमा साथीभाइहरू कतिजना छ पासाङको?
2: मेरो साथीभाइहरू तिनजना मात्रै।
1: जम्मा तिनजना?
2: साथी बेस्टी हो नि त।
1: बेस्टी चाहिँ तिनजना छ। अनि अब तिमी त 9 क्लासमा पढिरहेछौ, तिम्रो पढाइ चाहिँ कस्तो छ त नि?
2: ठिकै छ, पढ्नु पढ्यो भने त ठिकै छ, पढेन भने चाहिँ अलिक गाह्रो नै भनौँ।
1: ए, अनि साथीहरूलाई चाहिँ तिमीले के भन्न चाहन्छौ त? कसरी पढ्नु पर्दो रहेछ अनि सधैँ पास पास भएर माथि अर्को अर्को क्लासमा जानको लागि?
2: अलि राम्रोसँग पढ्ने, मोबाइल धेरै नहेर्ने, अनि यस्तै घुमेर नबस्ने, यसो भनौँ आफूसँगै पढ्नुपर्ने, अलि धेरै अरू बाहिरको कुरा दिमागमा नलिनु पर्ने बेला, अनि अहिले भित्र जे भइरहेछ पढ्ने बेला मात्रै त्यो कुरा मात्रै मनमा लिने भन्छु चाहन्छु।
1: अनि यो मार्मिङ स्कुलमा त होस्टेल पनि छ भन्ने सुनेका छौँ, तिमी होस्टेलमै बस्ने गरेका छौ कि डेरा लिएर बसेर पढिरहेछौ?
2: कोठा लिएर।
1: कोठा लिएर पढिरहेछौ? अनि को को आएर बस्नु भएको छ कि एक्लै बसेका छौ?
2: नाइ, मेरो भान्जी अनि मेरो साथी दुईजना, अनि त्यहाँदेखि साथीको भाइ छ,
1: चारजना बस्ने गरेका छ। अनि तिमीहरूले आफैले खाना पकाएर खाने गरेका छ?
2: आफैले पकाउँछु,
1: पालै पालो।
2: कहिले साथीले धेर पकाउनुहुन्छ,
1: साथीले पकाउनुहुन्छ। अनि तिमीहरू चारजना एउटै रुममा बसेपछि पढाइलाई अलि अप्ठ्यारो हुने, एउटाले पढ्दाखेरि अर्कोलाई अप्ठ्यारो हुने त्यस्तो हुन्छ कि हुँदैन?
2: नै हुँदैन, हामीले यस्तै रुटिन गरेर पढ्छ। अहिले हाम्रो साथीले खाना पकाउने बेला मैले चाहिँ केही काम गर्छु, अनि त्यहाँदेखि साथीको भाइ पढिरहेको हुन्छ, भान्जी र भाइ, त्यहाँदेखि अलि खाना साना खाएर साथी पढ्नुहुन्छ, अलि अगाडि 9 बजीसम्म साथी पढ्नुहुन्छ, त्यहाँदेखि साथी त्यसले निन्द्रा आएपछि सुत्नुहुन्छ, त्यहाँदेखि म पढ्छु, अनि त्यहाँदेखि त्यति हो।
1: अब हामी यो मार्मिङसम्म आइपुग्दाखेरि बाटो पनि कस्तो अप्ठ्यारो देख्यौँ होइन, अनि यस्तो अप्ठ्यारो बाटो हुँदै हुँदै बल्ल विद्यालयमा आइपुग्यौँ। यति विकट ठाउँमा आएर पासाङ किन पढ्न आएको त?
2: म यहाँको गाउँ नै राम्रो छ, त्यसैले मेरो गाउँ अब यही गाउँभरि हो क्या मेरो जन्म भएको, त्यसैले मलाई त आफ्नो गाउँ त जस्तो भयो नि राम्रो लाग्छ, मलाई मेरो गाउँ नै राम्रो लाग्छ जस्तो लाग्छ। अरूको गाउँहरू त आफ्नो गाउँहरू त धेरै डिफ्रेन्ट छ,
1: अनि राम्रो लाग्छ त्यही भएर यहाँबाट कहीँ गएनौ। अनि पासाङ यो गाउँ छोडेर अन्त कहीँ कुनै जिल्लाहरू पनि गएको छ, शैक्षिक भ्रमणहरू लगेको छ?
2: गएको छ, दोलखा।
1: दोलखा गएको छ? दोलखाको कुन कुन ठाउँ गएको छ अनि कस्तो लाग्यो त्यो पनि भन्नु?
2: बिगु ठाउँ, बिगु, बिगु अनि सिङ्गटी।
1: सिङ्गर टी अनि कस्तो लाग्यो?
2: भिगु भिगु त एकदम राम्रो छ, त्यहाँ त खतरा रहेछ, मलाई त त्यहाँ त झन् बसिरहँ जस्तो लाग्यो। तर यो गाउँभन्दा यो सिन्धुपाल्चोकभन्दा त अरू गाउँ पनि राम्रो रहेछ जस्तो लागिरहेछ। त्यहाँ त गुम्बाहरू पनि धेरै रहेछ, अनि यस्तो गुम्बाहरू भन्ने त्यहाँनिर गाउँहरू मिलेको छ, अनि भनौँ चौरहरू त्यस्तो खोलाहरू नभएको, अलि लेक साइडमा हिमाल पनि देखिने राम्रो रहेछ रहेछ।
1: अनि पासाङले गीत पनि गाउँछु भन्यो, अब एउटा गीत चाहिँ सुनाइदेऊ न त पासाङ।
2: गुन्दी

0: उतै नजारा। धन्यवाद।
1: आहा, कस्तो मिठो गीत सुनायो पासाङले, मलाई एकदम धेरै खुसी लाग्यो। यति विकट ठाउँमा पासाङ डेरा लिएर पढिराखेको अनि त्यसमाथि पनि यति राम्रोसँग गीत गाउन जान्ने, स्कुलमा पढाइ बाहेक पनि अरू के कार्यक्रमहरू हुन्छ त्यसको बारेमा पनि केही बताइदिऊ न पासाङ।
0: व्यक्तित्व कला अनि यस्तै हाजी जवाफहरू अनि यस्तै चित्रकलाहरू अनि यस्तो भलिबलहरू यति हुन्छ।
1: अनि स्कुलले नै खाजा पनि खुवाउने गरेको छ भनेर सुनि मैले, खाजामा चाहिँ दिनदिनै के कस्तो खालको खाजा खुवाउँछ त्यसको बारेमा पनि केही बताइदेऊ न।
0: मिठो मिठो खुवाउँछ, राम्रो नै हुन्छ, मिठो नै पकाउनुहुन्छ। कहिले रोटी दिनुहुन्छ, रोटी तरकारी दिनुहुन्छ, कहिले अन्डा तरकारी दिनुहुन्छ, कहिले चिउरा तरकारी दिनुहुन्छ, कहिले त्यो यस्तो दाल भात अचारहरू दिनुहुन्छ, कहिले मासु चिउरा दिनुहुन्छ, धेरै हुन्छ तर मैले त्यहाँ खासै दिमागमा राख्दैन। मलाई खानेकुरामा यस्तै बाहिरको पसलको भन्नु जङ्क फुड अनि भित्र यस्तै पकाएको खानामा भन्नुमा साग अनि त्यहाँदेखि दाल भात यति मनपर्छ।
1: पासाङलाई साग मनपर्ने रहेछ, सागमा के भिटामिनहरू पाइन्छ भन्ने कुरा पनि थाहा छ?
0: भिटामिन ए पाउँला जस्तो लागेको थियो अनि त्यसले अब अलि हामीलाई आँखाको केही गर्छ होइन, कम ठिक्काको मात्रामा पकाउनु पर्छ त्यसलाई चाहिँ, अनि धेरै पकायो भने नि हामीलाई अलि शरीरलाई असर नै गर्छ जस्तो लागेको थियो, अनि अलिक काँचै पकायो भने पनि रोग लाग्छ जस्तो लाग्छ।
1: आँखालाई राम्रो गर्छ भन्ने कुरा चाहिँ पासाङलाई थाहा छ?
0: हजुर, त्यो त मलाई पहिलेदेखि नै थाहा थियो।
1: हजुर, त्यही भएर पासाङले साग अलि धेरै खानुहुन्छ।
0: हजुर।
1: अनि पासाङ, अब कक्षामा पढ्ने बेलामा साथीहरूले हल्ला गर्दाखेरि अनि सरहरूले पढाएको नबुझ्दाखेरि प्रश्न गर्नुहुन्छ कि गर्नुहुन्न?
0: अलिअलि हाम्रो क्लासमा खासै हल्ला त गर्दैन, तर नबुझ्ने बेला चाहिँ बुझेन भन्नुहुन्छ सरलाई, अनि सरले नै बुझाइदिनुहुन्छ राम्ररी। बुझ्नेलाई चाहिँ राम्रै छ, सरहरू सबै राम्रो हुनुहुन्छ स्कुलको, अरू जस्तो सर छैन हाम्रो स्कुलमा, राम्रो त राम्रै हुनुहुन्छ सरहरू।
1: अहिले त अब कति धेरै भाइ बहिनीहरू मोबाइल खेल्ने, ल्यापटप खेल्ने, ट्याब्लेट खेल्ने गर्छन् नि त, पासाङको तर्फबाट त्यो खेल्नु चाहिँ राम्रो हो कि होइन, आफ्नो विचार चाहिँ राख्दैनौ न?
0: मेरो लागि त राम्रो होइन, म नि खासै खेल्दिनँ, मेरो पनि अहिले त मोबाइल त छैन, मैले पहिला चाहिँ चलाउँथ्यो तर बच्चामा अलि यस्तै सिक्स क्लास पढ्ने बेला चाहिँ धेरै चलाउँथ्यो, तर अहिले त्यो यस्तो सोच्दा त्यो मोबाइलले धेरै कुरा बिगार्छ तर भन्ने सोच आयो। तर मोबाइल खेलेर नि केही कुरा सिक्न त पाउँछ कि, तर त्यही पनि त्यो मोबाइलले देखाएको भन्दा त बरु आफैले दिमागमा राखेको राम्रो हो जस्तो लाग्यो। अनि मोबाइल धेरै हेऱ्यो भने नि दिमागमा असर गर्ने रहेछ धेरै जस्तो, अनि स्कुलमा पढ्दाखेरि पनि नि मोबाइल धेरै हेरेपछि नि नआउने, पढाइमा ध्यान नआउने रहेछ। पछि मैले बल्ल थाहा भयो जब मेरो हातबाट मम्मीले फोन खोज्नुभयो, जब मैले मोबाइल हेरेन त्यहाँदेखि चाहिँ म अलि टप नै भइरहेछु पढाइमा जस्तो लागिरहेछ।
1: अब पासाङले अघि नै गाएको गीत पनि कस्तो राम्रो थियो, अब एउटा फेरि पनि गीत गाएर अनि हामी छुट्टिनु पर्ला।
0: हाम्रो त गाउँ घरमा ढुङ्गाको चुलो छ, शेर्पाको पछाडि लाग्ने त धेरै छ, दिचोरी लाने लायो मन्चुरी लाने लाय, यो जो बन्दिउला हो जिन्दगी भरिलाई। धन्यवाद। मलाई खासै आउँदैन तर मलाई चाहिँ मलाई बेस्ट लाग्ने अरू कास्ट भन्दा नि मलाई शेर्पा कास्ट नै राम्रो लाग्छ, त्यसैले मैले शेर्पाकै त्यसरी भनेको।
1: पासाङ जस्तै साथीहरूलाई पासाङको तर्फबाट के भनाइहरू केही छ?
0: भनाइ त खासै छैन तर सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई।
1: पढाइको बारेमा पनि अलिकति भनिदेऊ न त, आमा बाबाले भनेको मान्नुपर्छ, राम्रोसँग पढ्नुपर्छ भन्ने त्यस्तो पनि केही भनिदेऊ न?
0: अहिले राम्रोसँग पढ्दैमा हुन्छ है, अनि त्यो मोबाइल भनेको चिज त जहिले चलाउँदा नि हुन्छ, अलि पढाइमा फोकस गऱ्यो भने मोबाइल त जहिले चलाउने हुन्छ होइन, आफ्नो पढाइमा अलि ध्यान दियो भने आफ्नो जीवन पनि अलि सुधार हुन्छ। त्यस्तो मोबाइल भन्दा ठुलो त आफ्नो पढाइ हो होइन, भविष्यमा मोबाइलले त मान्छे नै बिगार्न सक्छ, त्यसैले पढाइले त हामीलाई धेरै अलि सुधार्न सक्छ, धेरै माथि माथिसम्म पुर्याउन सक्छ।
1: अब बाबा मम्मीले भनेको मान्नुपर्छ कि पर्दैन त सबैजना भाइ बहिनीहरूले?
0: मान्नुपर्छ, आफूभन्दा ठुलो मान आफूभन्दा ठुलोले भनेको कुरा मान्नु नै हाम्रो कर्तव्य हो, हामीले मान्नै पर्छ।
1: अनि आफूभन्दा सानालाई
0: हामीले माया गर्नुपर्छ, अनि त्यस्तै नराम्रो बानी बेहोर देखे भने अलिअलि थर कराएर अलि यस्तो गर्नु हुँदैन भनेर यसरी अलि थर्काउनुपर्छ, अनि राम्रो बाटोमा देखाउनुपर्छ आफूभन्दा सानोलाई पनि। धेरै यस्तो नेगेटिभ कुरा गरेर अलि बच्चाहरूलाई आफूभन्दा ठुलोले नेगेटिभ कुरा गरेर यसरी सिकाउनु हुँदैन कहिले पनि भन्न चाहन्छु।
1: पेम्बाले हामीलाई समय दिएर आफ्नो विचारहरू राखिदियो रेडियो नेपालको तर्फबाट अनि कार्यक्रम बालबाटिकाको तर्फबाट धेरै धेरै धन्यवाद पासाङ।
0: थ्याङ्क यू।
2: भाइ बहिनीहरू, आजको बालबाटिकामा हामीले सिन्धुपाल्चोक जिल्लामा रहेको भोटेकोसी गाउँपालिकाको वडा नम्बर 5 रहेको मार्मिङ माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका दुईजना तपाईँहरू जस्तै साथीका कुरा सुनायौँ। आजको कार्यक्रमबाट प्राविधिक दिदी मिनर्वा बज्राचार्यसँगै म विद्या चौधरी बिदा हुन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
6: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्युपाने। आजको कृषि संवादमा हामी धान खेतीको सिजन सुरु हुने र मलको प्रयोग अत्याधिक मात्रामा हुने समयमा नेपालमा मलको उपलब्धता कस्तो छ, मलको अभाव हुनका मुख्य कारणहरू के हुन्, सरकारले मलमा अनुदान दिने नीति व्यवहारमा कतिको कार्यान्वयन भइरहेको छ र यो पटक मलको उपलब्धता कस्तो हुन्छ जस्ता प्रश्नहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं मन्त्रालयको कृषि विकास महाशाखाका प्रमुख डाक्टर रामकृष्ण श्रेष्ठ। यहाँलाई कृषि संवादमा स्वागत छ।
7: हस्, धन्यवाद।
6: नेपाली किसानका निम्ति आवश्यक पर्ने मलको माग आवश्यकता चाहिँ कस्तो हुन्छ, यहीँबाट सुरुवात गरौँ।
7: हाम्रो सिफारिस मात्रा छ बाली अनुसारको, होइन, नाइट्रोजन, फस्फरस र पोटास। अझ किसानहरूले बुझ्ने भाषामा युरिया, डिएपी र पोटासको प्रयोग कति हुन्छ भन्ने हिसाबले आवश्यकता निकालेका छौँ हामीले मन्त्रालयबाट। हामीले लामो समय लाएर, हामीले बिचमा अलिकति ग्याप थियो, केही वर्ष अगाडि थियो, हामीले त्यसलाई फेरि अपडेट गरेका छौँ, अद्यावधि गरेका छौँ। त्यसको आधारमा भन्दा चाहिँ नेपालमा हामीलाई करिब करिब 17,37,000 टन मल आवश्यक देखिन्छ। त्यो भनेको प्राविधिक दृष्टिकोणबाट सिफारिसको मात्रामा खेती गरिने बालीहरू अनि तिनको क्षेत्रफल अनि तिनमा तपाईँको हाइब्रिड अनि त्यसपछि उन्नत त्यसै गरिकन सिंचित असिंचित यो सबैलाई मिलाएर सिफारिसको आधारमा निकाल्दाखेरि 17,37,000 टन आवश्यक देखिन्छ। तर त्यो सिफारिस मात्रामा सबैले मल प्रयोग गर्नुहुन्न। हिमाल पहाड तराईमा मलको प्रयोगको दर फरक फरक छ। उच्च पहाडमा त मल पुगेको पनि छैन, प्राय त्यहाँ मल प्रयोग हुँदैन, मध्य पहाडमा प्रयोग हुन्छ, बढ्दैछ। भनेदेखि नाइट्रोजन, फस्फरस र पोटास अथवा युरिया, डिएपी र पोटासको पनि प्रयोगको मात्रा अलग अलग छ। धेरै किसानहरूले सस्तो पनि पर्ने तुलनात्मक रूपमा र बाली बिरुवा छिटै बढ्ने हरियो हुने देखिने कारणले गर्दाखेरि चाहिँ धेरै चाहिँ युरिया मल प्रयोग गरिदिनुहुन्छ। त्यसको मतलब यो होइन कि युरिया मतले मल मात्रैले उत्पादन हामीले चाहेको उत्पादन हुन्छ भन्ने होइन। चाहेको उत्पादन लिनको लागि, राम्रो उत्पादन लिनको लागि तिनै थरीको मल कम्तीमा 16 थरीको तत्त्व चाहिन्छ बिरुवालाई। धेरै किसानहरूलाई जानकारी पनि भइसकेको छ, त्यो मध्ये नाइट्रोजन, फस्फरस र पोटास धेरै चाहिन्छ। यी तिनवटा मध्ये नै स्वाभाविक रूपमा नाइट्रोजन बढी चाहिन्छ, तर यी तिनवटा मलको सन्तुलित मात्रामा प्रयोग गर्नुपर्छ। किसानहरूले सन्तुलित मात्रामा प्रयोग गर्नुहुन्न। अघि मैले भनेको जस्तै युरिया मलको बढी प्रयोग हुन्छ, त्यसकारणले फस्फरस र पोटासको कम प्रयोग हुन्छ। हामीले हिसाब गर्दाखेरि त आवश्यकता त फस्फरस र पोटासको पनि निकाले आउँछौँ। त्यसै गरेर प्रदेश अनुसार पनि हाम्रो विभिन्न छ। सिफारिस मात्र त एउटा छ, तर अब कर्णालीमा एकदमै थोरै मल प्रयोग हुन्छ, गण्डकीमा पनि कम प्रयोग हुन्छ, जबकि मधेसमा एकदम एकदमै धेरै प्रयोग हुन्छ। यहाँहरूलाई बताइहालौँ, मधेसमा रासायनिक मलको हामीले देशमा जति मल ल्याउँछौँ त्यो मलको 29% त जम्मा 8 जिल्लामा जान्छ,
6: मधेसमा मात्र
7: मात्रै जान्छ। अर्को तपाईँलाई तथ्याङ्क भनौँ, मधेसमा प्रयोग हुने जति त्यहाँ खेतीयोग्य जमिन छ त्यसको आधारमा भन्दाखेरि चाहिँ प्रति हेक्टर अथवा 20 रोपनी वा 30 कट्ठामा 216 किलो गएको देखेको छ गत वर्ष। यो भनेको लगभग हाम्रो छिमेकी देशहरूकै तुलना गर्न सकिने हो भने हाम्रै नेपालमा फेरि अरू प्रदेशहरूमा हेर्नुभयो, खास गरी पहाडी प्रदेशहरूमा हेर्नुभयो भने 60 किलो पनि छैन। त्यो खालको भेरिएसन छ, त्यो खालको विविधता छ। त्यो कारणले गर्दाखेरि अनि कृषि गणना पनि हामीले हेऱ्यौँ, कृषि गणनामा प्रमुख खाद्यान्न बाली लगायत अन्य बालीहरूमा, प्रमुख हाम्रो नेपालमा खेती हुने बालीहरूमा रासायनिक मल प्रयोग कसरी हुन्छ भनेर हेरिएको थियो। त्यसमा चाहिँ धानमा सबभन्दा बढी छ, 59% छ। यो सबैलाई 5-6 जति बालीको औसत गर्दा करिब करिब 50% चाहिँ ले चाहिँ अब रासायनिक मल प्रयोग गर्ने देखिएको छ। यो सबैलाई मिलाउँदाखेरि हामीले चाहिँ करिब नेपालमा 8,00,000 टन चाहिँ माग छ। पछिल्लो समय चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा छ, अब र यो हाम्रो लागि चुनौती पनि हो। एक त हाम्रो माटो बिग्रिँदै गएको छ मलको असन्तुलित प्रयोगको कारणले, र त्यसमा युरिया मात्रै प्रयोग गरिदिने कारणले, र हामीले प्राङ्गारिक पदार्थहरू माटोमा मिसाउन छोडेका छौँ। गोठे मल, कम्पोस्ट मल, हरियो मल, यस्ता थुप्रै गडेउले मल, यस्तो थुप्रै हामीले प्राङ्गारिक पदार्थ बढाउने खालको मल प्रयोग गर्नुपर्ने हुन्छ।
6: जीवाणु मल
7: हामीले सिफारिस त गरेका हुन्छौँ तर किसानहरूले प्रयोग गर्नु भएको छैन, जसले गर्दा माटो बिग्रिएको एकदमै अवस्था टड्कारो छ। राष्ट्रसङ्घ 2014 विश्वव्यापी अध्ययन गरेर निष्कर्ष के निकाल्यो भन्दाखेरि, जस्तो खालको खेतीपातीको तौर तरिका हामीले गरिराखेका छौँ नि, माटो बिग्रिँदै गएको कारणले गर्दाखेरि अब खेतीपातीको लागि चाहिँ हामीसँग 60 वर्षभन्दा बढी समय छैन। यो माटो बिग्रिँदै गएको हुनाले माटोलाई माया गरौँ, माटोलाई बचाउँ, र त्यसको लागि चाहिँ रासायनिक मलको सन्तुलित मात्रा प्रयोग गरौँ, र त्यसको साथसाथै प्राङ्गारिक र जैविक मल प्रयोग गरौँ। विभिन्न उपायहरू छन्, त्यो प्रयोग गरौँ।
6: आपूर्ति चाहिँ कसरी गरिरहनु भएको छ?
7: आपूर्तिको दुईटा माध्यम भन्न मिल्छ। त्यो कसरी भनेको भन्दा, एउटा चाहिँ अहिले अधिकांश किसानहरूले अहिले प्रयोग गर्ने मल भनेको चाहिँ नेपाल सरकारले लागत सहभागिताको आधारमा अनुदानमा कृषकलाई मल उपलब्ध गराउने नीति छ, त्यो नीति कार्यान्वयन गरिराखेका छौँ हामीले। एउटा चाहिँ त्यसबाट मल आपूर्ति भइराखेको छ अहिले देशभरि हुने। अर्को चाहिँ हामीले मल ल्याएर कारोबार गर्न निजी क्षेत्रलाई पनि खुला गरेको छ। उहाँहरूले अब युरिया, डिएपी, पोटासमा मात्रै हो सरकारको अनुदान, त्यो बाहेकका मलहरू ल्याएर कारोबार गरिराख्नु भएको छ। त्यो भनेको मतलब जस्तै एमोनियम सल्फेट, सिङ्गल सुपर फस्फेट, त्यस पछाडि गएर विभिन्न प्रोपोर्सनको विभिन्न दरको नाइट्रोजन, फस्फोरस र पोटास युक्त कम्प्लेक्स भनौँ न, कम्प्लेक्स फर्टिलाइजर भनिन्थ्यो पहिला, त्यो खालको मिक्स फर्टिलाइजर भनौँ न, मिश्रित फर्टिलाइजरहरू पनि प्रयोग हुन्छ। तर अधिकांश भाग अहिले मैले भनेको जस्तै अनुदानको मलले नै ओगटेको छ। किन भन्दाखेरि चाहिँ अनुदानको मलमा एकदमै ठुलो अनुदान छ।
6: यो चाहिँ यहाँहरू कसरी कार्यान्वयन गर्नुहुन्छ सरकारी जुन अनुदानको मल छ यसलाई चाहिँ?
7: छोटकारीमा तपाईँलाई भन्नुपर्दा, पहिला हामीले छवटा आधार भनेको खेतीयोग्य जमिन, सिँचाइ सुविधा उपलब्धता, बाली सघनता, त्यसपछि गएर त्यहाँ मलको माग र विगत 5 वर्षको खपत, त्यस पछाडि गएर चाहिँ प्रदेश वा पालिकाको आफूले विशेष जोड दिएको बाली गरिकन 6 आधारमा चाहिँ हामीले मलको कोटा विभाजन गर्छौँ। कोटा विभाजन गरेपछि प्रदेशमा चाहिँ यो कोटा विभाजन गर्ने लगायत यो मलको व्यवस्थापनको काम गर्ने मन्त्रालयमा सचिवको अध्यक्ष एउटा कमिटी छ, त्यो कमिटीले निर्णय गरेपछि हामी चाहिँ मन्त्रालयको निर्णय गराएर हामी चाहिँ प्रदेशमा पठाउँछौँ। प्रदेशको त्यो प्रदेशको सचिवको अध्यक्षता कमिटी छ, फेरि तिनै 6 आधारमा प्रदेश अन्तर्गतको पालिकाहरू, स्थानीय तहहरूलाई फेरि कोटा तोकिन्छ। त्यही 6 आधारमा कोटा तोकिन्छ। त्यो कोटा तोकेपछि अनि त्यस पछाडि चाहिँ पालिकाले चाहिँ आफ्नो मातहत रहेका सहकारी डिलर लिएका सहकारी वा सहकारी नभएको ठाउँमा निजी होइन एग्रोभेटहरूले पनि डिलरसिप दिने प्रचलन छ, उहाँहरूलाई चाहिँ क्षेत्र छुट्टिआएर मलको कोटा दिनुहुन्छ। जस्तै 100 टन एउटा पालिकामा गयो भने त्यसपछि कुन सहकारीलाई कति, कुन ओडामा कुन सहकारी छ, अब कति ओडा तोकेर उहाँहरूले टुक्र्याएर त्यसरी दिनुहुन्छ। त्यसपछि उहाँहरूले त्यो पालिकाको सिफारिसको आधारमा अहिले साल ट्रेडिङ कर्पोरेसन र कृषि रामी कम्पनी लिमिटेड दुईटाले मात्र यो अनुदानको मलको कारोबार गर्ने अनुमति पाएको छ नेपाल सरकारबाट, अरूलाई छैन। अनि उहाँहरूको देशभरि रहेको करिब 69-70 डिपो अथवा शाखा कार्यालयहरू छन्, त्यहाँबाट यो पालिकाको सिफारिसको आधारमा उहाँहरूले मल बुझेर लानुहुन्छ, र अनि जुन आफ्नो कार्यक्षेत्र तोकिएको छ त्यही कार्यक्षेत्रमा वितरण गर्नुहुन्छ। त्यसमा चाहिँ सहकारी हो भने सहकारी र गैर सरकारी हुने, सहकारी भने सदस्य हुने भेदभाव गर्न पाइँदैन। त्यही कुरालाई व्यवस्थित गर्नको लागि हामीले चाहिँ सफ्टवेयर सिस्टम, यो हाम्रो फर्टिलाइजर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम अथवा मल व्यवस्थापन सूचना प्रणाली विकास गरेका छौँ। यो सूचना प्रणालीमा अघि मैले भनेको जस्तै कोटा लागेपछि त्यो कोटा पनि त्यहाँ इन्ट्री हुन्छ, अनि कोटा पालिका अनुसारको कोटा पनि इन्ट्री भयो, उसले कति पायो त्यसको खबर उहाँलाई गए जान्छ र इन्ट्री पनि हुन्छ, अनि त्यो हेरेर पालिकाले चाहिँ त्यसकै आधारमा चाहिँ सहकारीलाई तोकेर सहकारीले लिन जानु पर्यो। अनि त्यसपछि सहकारीले मल लिन जाँदाखेरि उसले अघिल्लोचोटि पाएको मल कति पाएको थियो र त्यो मल कसलाई बेच्यौँ भनेर व्यक्तिको नाम, त्यसपछि उसले कति प्रिया डिपी पोटास कति लगेको हो, कति मूल्यमा लगेको हो, यो विवरण चाहिँ अध्यावधिक गर्नुपर्छ त्यो सफ्टवेयर सिस्टममा। त्यो गरेपछि मात्रै उसले चाहिँ अर्कोचोटि मल पाउँछ होइन, स्टक कति छ त्यो हेर्न पाउँछ र त्यसपछि गएर उहाँहरूले पाउनुहुन्छ, त्यसपछि गएर चाहिँ कसलाई मल वितरण गर्यो त सहकारीले, मेरो सहकारी
6: त्यो पनि हेर्न पाउनु
7: हेर्न पाउँछ। अब यहाँनिर एउटा कुरा मैले भन्नै पर्ने हुन्छ, अब हाम्रो सबै सहकारीहरू समान छैनन् होइन, कहीँ बिजुलीको समस्या होला, डेस्कटप कम्प्युटर नहोला, इन्टरनेटको सुविधा नहोला, त्यस्तो ठाउँमा चाहिँ यो इन्ट्री पुरा भएको छैन। तर उहाँहरूले फेरि मल लिन जाँदाखेरि साइबरको सहयोगले वा त्यो डिपो कार्यालयमै गएर इन्ट्री नगरिकन चाहिँ मल पाउनुहुन्न। अहिले त्यसलाई हामीले कडाईको साथ लागू गरेका छौँ।
6: जब जब यो धानको सिजन सुरु हुन्छ तब तब बजारमा चाहिँ मलको अभाव भयो भन्ने खबर चाहिँ फैलन्छ बेसरी, भित्री कुरा के हो?
7: आवश्यकता 17,37,000 देखिन्छ, तथापि अब पछिल्लो समय एकदमै संवेदनशील कुरा यो हाइब्रिड मकैको खेती यति व्यापक भएको छ, तराईमा त लगभग वर्षैभरि जस्तो हुन थालेको छ, त्यो हाइब्रिड मकैको खेतीले एकदमै धेरै मलको माग गर्छ। त्यसै गरी अरू व्यावसायिक बाली पनि बढिया छ, आजकल आलुको बढिया छ, तरकारीको बढेको छ, त्यस आलु पनि एकदमै धेरै चाहिनेमा पर्छ, त्यसपछि गएर उखु खेती, चिया खेती, अरू त अरू, अब अहिले माछा पोखरीमा पनि मल हाल्नुहुन्छ। अब यहाँहरू सुन्दा पनि छक्क पर्नु होला, अब कतिपय त अब जङ्गलमा प्राकृतिक रूपमा हुने निगुरोमा पनि, प्राकृतिक जङ्गल त कि त समुदायको हुन्छ कि त सरकारको हुन्छ, त्यहाँ पनि तपाईँले युरिया मल हालेर आफ्नो भाग छुट्याएर गर्ने गरिन्छ, बजारमा आउनेमा त्यसो पनि गरिन्छ। भनेपछि मलको अत्यधिक रूपमा माग बढ्दै गएको छ। यो पटक चाहिँ हामीले इतिहासमै सबैभन्दा धेरै मल किसानलाई वितरण गर्नेवाला छौँ, त्यो भनेको करिब 6 लाख टन हामीले 4.5-5 लाखको हाराहारीमा हुन्थ्यौँ, तर यो वर्ष चाहिँ त्यति जाँदैछौँ। अब यहाँनिर समस्या के भयो, एउटा ग्याप के भयो, 8 लाख त हामीले आवश्यकै भन्यौँ होइन त, अघि भनेको माग नै भन्यौँ
6: हजुर,
7: अब 5 लाख थियो अहिले 6 लाख भयो मानिलिउँ भने पनि 2 लाख चाहिँ त्यो ग्याप देखियो। अब त्यसको पूर्ति अघि मैले भनेको निजी क्षेत्रबाट भइराखेको छ, तर निजी क्षेत्रको मल त स्वाभाविक रूपमा त्यो त अनुदान छैन, त्यो त महँगो हुन्छ। अस्ति एक दिन त कस्तो परेको थियो भन्दा युरिया 1 किलोको 160 रुपियाँ, डिएपी 170 रुपियाँ परेको थियो, राज्यले निकै ठुलो अनुदान दिएको छ। किसानले बुझ्नुपर्ने कुरो, किसानले जस्तै हाम्रो 120 रुपियाँमा किसानको पर्ने भनेको 15 रुपियाँ, 1 रुपियाँ सहकारी, 15 रुपियाँ चाहिँ सरकारले तोकेको मूल्य हो, 1 रुपियाँ सहकारीले लिनुहुन्छ व्यवस्थापन खर्च, बाँकी ढुवानी।
6: यति ठुलो अनुदान मलमा दिइएको छ, तर यो अनुदान वास्तविक किसानले पाउने भन्दा पनि अलिकति पहुँचवालाहरूले मात्रै पाउँछन् भन्ने एउटा जनगुनासो छ यो लामो समयदेखि, यो चाहिँ के हो?
7: एउटा त यसलाई व्यवस्थित गर्नको लागि अघि मैले भनेको सफ्टवेयर प्रणाली भयो, यहाँ त हो, यहाँ त सचेत नागरिकले त, सचेत कृषकले त त्यहाँ मल कसले पायो, उसमा स्टक कति छ, फेरि अहिले त तपाईँसँग नै स्मार्टफोन छैन भने पनि तपाईँले यो सूचना पाएपछि त साइबरमा गएर आफ्नो चिनी जानेको, फेरि अहिले स्मार्टफोन हात हातमा प्रायकोमा छ, त्यहाँबाट तपाईँले मन्त्रालयको moald.gov.np तपाईँले पेज खोल्नुभयो भने त्यो फर्टिलाइजर म्यानेजमेन्ट सिस्टम भन्नेमा क्लिक गर्नुभयो भने त्यहाँ हेर्न सक्नुहुन्छ। नभए पनि कृषिका कोही साथीहरूलाई उहाँहरूले कसरी हेर्ने हो भनेर सोध्नुभयो भने जसले पनि बताइदिन्छ, एउटा त्यो उपाय हामीले गरेका छौँ त्यसैको लागि हो। दोस्रो कुरो के हो भन्नुहुन्छ भने हामीले कार्यविधि व्यवहारमा ल्याएका छौँ। कार्यविधिको कुरा गर्दाखेरि अब यहाँ कस्तो प्रचलन बसायौँ हामीले भन्दाखेरि देशभरिकै एउटा किसानले मल पाउनु भएन भने पनि मन्त्रीलाई फोन आउने, सचिवलाई फोन आउने, हामीलाई फोन आउने, यस्तो खालको हामीले संस्कार विकास गऱ्यौँ। जबकि अहिले यदि हामीले 6 लाख टन मात्रै मल ल्याउने हो भने कम्तीमा आजको मूल्यमा 72 अर्ब रुपियाँ हामीलाई चाहिन्छ, अहिलेकै बजार मूल्य र अहिलेकै अनुदान प्रतिशत राख्दा 72 अर्ब चाहिन्छ। कृषि मन्त्रालयको टोटल बजेटै अहिले 46 अर्ब छ, कृषि मन्त्रालयको बजेटको 70% मलमा मात्रै जान्छ। के कृषिको समस्या भनेको मल मात्रै हो? यो कारणले गर्दाखेरि अरू ठुलो हाम्रा अरू क्षेत्रहरू ओझेलमा परेका छन्। मन्त्रालयको डबल बजेट चाहिँ लगभग मललाई मात्रै अहिलेको हिसाबले चाहिने त्यो हो, त्यस कारणले त्यति राज्यको क्षमता पनि हुँदैन, त्यस कारणले हामीले विकल्पको कुरा गरे हो।
6: अहिले तत्कालका लागि चाहिँ किसानले अपनाउनु पर्ने वैकल्पिक उपायहरूका बारेमा अलिकति बताइदिनुहोस् न।
7: माटो जाँचको आधारमा नाइट्रोजन, फस्फोरस, पोटास, युरिया, डिएपी, पोटास मात्रै होइन, त्यहाँ के पनि भनिएको हुन्छ भन्नुहुन्छ भने तपाईँले प्राङ्गारिक मल कति हाल्नुपर्छ भन्ने हुन्छ, त कसैले हालिदिनुहुन्न। मलमा मात्रै हामी निर्भर भयौँ र मललाई हामीले मल मात्रै हालेको हुनाले माटोलाई बन्जर बनाइरहेको छौँ, त्यस कारणले पहिलो काम उहाँहरूले यो गरिदिनु पर्यो। दोस्रो काम भनेको चाहिँ तपाईँको युरिया, डिएपी, पोटासको सन्तुलित मात्रा हालिदिनु पर्यो। युरिया मात्रै बढी खुनाएर बढी फल्ने होइन, तपाईँको 4-5 वर्षसम्म चाहिँ त्यसले उत्पादन दिन्छ, तर पछि चाहिँ त्यो उत्पादन घसर पर्छ, यो दोस्रो काम गरिदिनु पर्यो। तेस्रो जुन यहाँले प्रश्न गर्नुभएको छ, अरू वैकल्पिक उपायहरू थुप्रै छ, जस्तो हाम्रो गोठे मल हाम्रो विभिन्न खालका कम्पोस्ट मलहरू होइन, बोकासी भन्छौँ हामी, अनि भर्मी कम्पोस्ट एकदमै अहिले चलेको छ, त्यसै गरिकन हरियो मल होइन, त्यसपछि गएर चाहिँ अब इजोला पनि प्रयोग गर्न सकिन्छ, बायोचारमा पनि कामहरू भइरहेको छ, तर बायोचार त्यो ठुलो लेभलमा गएको छैन, जैविक मलहरू, विभिन्न प्रकारका जैविक मलहरू प्रयोग गर्न सकिन्छ, यसको विस्तृतमा अहिले चर्चा गर्न सकिन्न। त्यसै गरिकन अर्को त मैले भन्नै पर्ने गाईबस्तुको पिसाब युरिया मल सरह हो। हरियो मलको कुरा गर्दाखेरि चाहिँ 40-45 किलो प्रति हेक्टर चाहिँ यसको बिउ लाग्छ, त्यसले चाहिँ लगभग 260 किलो युरिया बराबरको काम गर्छ। अघि मैले भनेको गोठे मलले एक हेक्टरको कुरा गर्ने हो भने हाम्रो 163 किलो जति युरिया प्राप्त हुन्छ। यति ठुलो कुराहरू हामीले गुमाइराखेका छौँ। माटोमा प्राङ्गारिक पदार्थ मिलाउनु भएन भने तपाईँले रासायनिक मलबाट मात्रै खेतीपाती सम्भव छैन, त्यो कुरो बुझ्नु पर्यो सबै किसानहरूले। दोस्रो कुरो, माटो जो हामीले बुरबराउन्ड मात्रै बनाएर यसमा हाम्रो वनस्पतिहरू, यसमा हाम्रा पात पतिङ्गहरू केही पनि नराख्ने गर्छौँ नि, त्यो अर्को खराब हो। त्यसकारणले माटोलाई सकेसम्म ढाक्ने गरौँ।
6: मध्य पूर्वको सङ्कट जुन छ, यसले नेपालमा ग्यासमा, तेलमा, पेट्रोलमा, डिजेलमा असर गरिरहेको छ, होइन, मलमा पनि असर गरिरहेको सुनिन्छ। हाम्रो सन्दर्भमा चाहिँ नेपालमा कतिको त्यसले असर गरेको छ मलको सन्दर्भमा चाहिँ?
7: 144,000 टन रासायनिक मल हाम्रो अहिले मौजदात छ। त्यसकारणले अहिले मैले यहाँलाई 6 लाख पुग्न सक्छौँ भनेको होइन, अहिलेसम्म हामीले यो वर्ष हामीले करिब करिब 4,65,000 टन त बिक्री गरिसक्यौँ। अनि हाम्रो चाहिँ त्यो मलले असारसम्म हामी कम्फर्टेबल पुग्छौँ, हामीलाई त्यो समस्या हुँदैन। अब जुन यो सङ्कटको असर कुरा गर्नुभयो, हामी चाहिँ त्यस पछाडि पनि साउन भदौ असोजसम्मै पुग्ने गरिकन हाम्रो टेन्डरहरू भएका थिए, सम्झौताहरू भएका छन्। यही वर्षको हाम्रो सम्झौता भएको 95,000 टन चाहिँ यो अहिलेको क्राइसिसले गर्दा आउन सकेको छैन। र त्यसको फेरि समस्या के पर्न थाल्यो, त्यो एकदमै अलिक सस्तो बजार हुँदाखेरि, ठिकै बजार हुँदाखेरि लिएको थियो, अहिले मूल्य बढेर कतिपय दोब्बर भएको अवस्था छ, त्यो एउटा चुनौती भएको छ। र नेपालमा टेन्डर खुलेको दिनदेखि नेपालमा मल भित्रिन 225 दिन लाग्छ, यो कुरा धेरैलाई थाहा छैन। त्यसकारणले यति लामो भनेको 7-8 महिना लाग्छ। त्यसकारणले हामीले बेलैमा चाहिँ त्यसको जोहो गरेको हुन्छ, भनेको मतलब खरिद प्रक्रिया हामीले अगाडि नै गरेको हुन्छ। जस्तै साउनदेखि भित्रिने मलको लागि, अब साउन त बल्ल आर्थिक वर्ष त साउनदेखि सुरु हुन्छ, तर यही चालु आर्थिक वर्ष 82-83 पुसदेखि चाहिँ हामीले खरिद प्रक्रिया सुरु गरेका छौँ। हो, त्यस्तो खरिद प्रक्रिया सुरु गरेको मलको पनि तपाईँको 2,15,000 टन, हामीले गरेको चाहिँ 3,05,000 टनको हो। 5,000 टनमा मध्ये हाम्रो चाहिँ यो पछिल्लो क्राइसिस भएपछि टेन्डर फेल भयो, त्यस्तो फेल भएको चाहिँ हामीसँग 60,000 फेल भयो, होइन, करिब 2,50,000 गरेकोमा चाहिँ हाम्रो चाहिँ 2,15,000 टन चाहिँ अहिले आउने क्रममा छ। यो अहिले क्राइसिसको बावजुद पनि
6: यो पटकको धानको सिजनमा नेपाली किसानले पर्याप्त मल पाउँछन् या पाउँदैनन् भन्ने कुरा यतिकै भन्न सकिने अवस्था छैन।
7: जति मल अहिले हामीसँग स्टक छ त्यसले चाहिँ असारसम्म हामी एकदम सन्तोषजनक अवस्थामा हुन्छौँ, त्यसले साउनसम्म पनि हाम्रो पुग्न सक्छ। तर अब यो ग्यासमा तेलमा जस्तो लाइन लाएर पाएको बेलामा जम्मै लैजाउँ भन्न थाल्नुभयो भने अर्को विषय भयो, नभए पोहोर परारको मागको हिसाबले, खपतको हिसाबले हेर्दाखेरि चाहिँ असारसम्म एकदमै सहज, त्यस पछाडि पनि हामी साउनको महिनासम्म जान सक्छौँ। तर साउनमा जाँदाखेरि हाम्रो अरू जुन अघि मैले भने 2,15,000 त्यो आउनेवाला छ। यहाँनिर अर्को पनि जोड्नुपर्छ मैले, अनि यो मन्त्रालयले के गरेका छ भन्ने सवालमा, हामीले यो विकल्पमा काम गऱ्यौँ, होइन, अब छिटो छिटो टेन्डर गऱ्यौँ, सप्लायरलाई बोलाएर हामीलाई मल तिमीले टाइममा दिनुपर्छ, सम्झौता अनुसारको मल दिनुपर्छ, बरु तिम्रो लागि चाहिँ सरकारले दिन सक्ने कानुन अनुसारको छुट सुविधा दिन हामी कोसिस गर्छौँ भन्यौँ। त्यसको साथसाथै हामीलाई सङ्कटको बेलामा चाहिँ अब भारतसँग हाम्रो यो G2G सम्झौता छ, MOU छ, अनि त्यसको अन्तर्गत रहेर चाहिँ कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर लिमिटेडको सम्झौता छ। त्यो सम्झौता अन्तर्गत चाहिँ हामीले क्याबिनेटले हामीलाई स्वीकृति दियो 80,000 टन, 60,000 टन युरिया, 20,000 टन डिएपी किन्ने स्वीकृति दिएपछि अहिले हामीले चाहिँ त्यसको प्रक्रिया अगाडि बढायौँ। र पहिलो चरणमा स्रोतको कारणले गर्दा हामी 50,000 टन, 30,000 टन युरिया, 30,000 टन डिएपी लिएका छौँ। हो, त्यो मलको हाम्रो अब आउने, अब भनौँ न, अब हामीले सम्झौता हुने क्रममा छ। अहिलेको अवस्था हाम्रो जुन तयारी छ त्यो अवस्थामा चाहिँ हामीलाई समस्या पर्ने देखिँदैन सामान्यतः।
6: हस्, यहाँले यो मलको मात्रै होइन कि मलका वैकल्पिक उपायका बारेमा किसान आफैले सचेत हुनुपर्ने, मलको उपलब्धताको बारेमा पनि किसान आफैले सचेत हुनुपर्नेदेखि लिएर विभिन्न महत्त्वपूर्ण कुराहरू जानकारी गराउनु भयो र आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
7: हस्, धन्यवाद, नमस्कार।
6: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु, नमस्कार।
8: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
9: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
10: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
9: वैदेशिक रोजगार बोर्डको सचिवालय।
11: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
12: नागरिक लगानी कोष। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: कृषक माझ बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
13: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
3: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
13: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
3: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
13: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
3: बिउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउबीजन समितिको सचिवालय ललितपुर।
13: फोन नम्बर 5423159।
14: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी बोर्डको प्रयोग तथा पालना गरौँ।
15: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
14: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सह कार्य। राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 11 दिन बाँकी।
16: आदरणीय श्रोता, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिपक्षको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारु। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण, इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्यसहित सुसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने र छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण, आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन, रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको औल्याउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्त्वपूर्ण दिशानिर्देश गरेको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन गरी बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो। बजेटमाथिको छलफलमा उठेका विषयमा आजै अर्थमन्त्री डाक्टर वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ। यसैगरी बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराउ गरेर नाराबाजी गरिरहनु भएको थियो। सभामुख डोल प्रसाद अरियालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेर अवरोध गर्नुभएको थियो। सभामुख अरियालले रोष्ठमा अगाडि उभिएर नाराबाजीसहित विरोध श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोल्न समय दिनुभयो। त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सदनलाई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै संविधान अनुसार संसद र शासन व्यवस्था सञ्चालन गरे मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो। उहाँले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती कुरा बोलेको भन्दै सदनमा बोलाउनका लागि रुलिङ गर्न सभामुख अरियालसँग माग गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको बोलीका कारण सिमानामा झन समस्या बढेको बताउँदै सीमा मिचिएको विषयमा हेर्न र बुझ्न सेनालाई सिमानामा पठाउन माग गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल भारत बााउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रको म्यापिङको काम भइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनैतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले सन् 1816 सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिकाबारे दिनुभएको अभिव्यक्तिका बारेमा परराष्ट्र मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई तत्कालीन समयका थप सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रश्न पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिग रहेको भन्दै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने बताउनुभयो।
4: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ। नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ, खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मान्य ज्यूले इङ्गित गर्नु भएको हो। म केही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
0: परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनालले जवाफ दिइरहँदा प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले भने उठेर विरोध गर्नुभएको थियो। बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाफ परराष्ट्र मन्त्री शिशिर खनालले दिने भएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश कुमार हमालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुःखद भएको बताउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सिमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएको थियो। रासोपा सांसद समीक्षा बाँसकोटाले नियमापत्ति जनाउँदै संसदको गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गर्दै सदनको चिरहरण, मुर्दा लास र मुर्दा शान्ति जस्ता शब्दहरू संसदको मर्यादा विपरीत रहेकाले संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना सुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटका मुख्य मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना सुहावट भएर जेठ 14 गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफू विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुदा आर्थिक विधेयकमा छुटेकाले संशोधन गरिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाण बिना अनावश्यक चर्चा गराइएको उहाँको भनाइ छ। बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी आएको बताउँदै अर्थमन्त्री वाग्लेको जवाफबाट धेरै विषय स्पष्ट भएको बताउनुभयो। समितिका सदस्य नरेन्द्र कुमार केरुङले विगतमा सरकारका पालामा केही भएन भन्ने भाष्य गलत भएको बताउनुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25,00,000 किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्यामा रहेको बाँकी 16,00,000 भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो। नेपालका अधिकांश स्थानीय तहमा बेरुजु बढ्दै गएका बेला पर्वतको महाशिला गाउँपालिकाले भने आर्थिक वर्ष 2081-82 शून्य बेरुजु कायम गर्दै वित्तीय अनुशासनमा नयाँ इतिहास रचेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आय व्ययतर्फको कुल 81,84,63,000 रुपियाँको लेखा परीक्षण सम्पन्न गर्दा एक रुपियाँ पनि बेरुजु नदेखिएपछि गाउँपालिकाले वित्तीय अनुशासन र सुशासनमा उल्लेखनीय सफलता हासिल गरेको हो। शून्य बेरुजु हुने गाउँपालिकाको सफलता ठूलो प्रयासले मात्र सम्भव भएको बताउनुहुन्छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। देशभरका स्थानीय तहहरू बेरुजु नियन्त्रणको चुनौतीसँग जुधिरहेका बेला महाशिला गाउँपालिकाले कानूनको पूर्ण पालना प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा पारदर्शी भुक्तानी प्रक्रिया मार्फत यो सफलता हासिल गर्न सफल भएको हो। सीमित स्रोत र साधन न्यून आर्थिक आय स्रोत भएको पालिका भए पनि आफूहरूले धेरै मेहनतका साथ शून्य बेरुजु बनाउन लागि परेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
6: पर्वत जिल्लामा आर्थिक हिसाबले हेर्ने हो भने सबैभन्दा कम आय स्रोत भएको राजस्व भएको हाम्रै पालिका पर्छ। आफ्नो स्रोत र साधन भित्र भएर पूर्वाधार निर्माणका कुराहरू यसलाई संघले प्रदेशले स्थानीय सरकारले तिनटैको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
5: महाशिला गाउँपालिकालाई शून्य बेरोजु कायम गराउन गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्यहरू गाउँ सभाका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूको इमान्दारिता र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको प्रतिवेदनको परिणामले नै देखाएको छ। आगामी दिनमा पनि सुशासन र विकासलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुहुन्छ प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। प्रतिवेदन अनुसार देशभरका 721 स्थानीय तह मध्ये शून्य बेरुजु कायम गर्ने पर्वतको महाशिला बाहेक स्थानीय तहको सूचीमा काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिका र गुल्मीको धुरकोट गाउँपालिका पनि रहेका छन्। भौगोलिक विकटता र कर्मचारी अभाव जस्ता चुनौतीका बावजुद आर्थिक अनुशासनको पूर्ण पालना गर्दै प्राप्त गरिएको महाशिलाको यो सफलताले देशभरका अन्य स्थानीय तहलाई समेत वित्तीय पारदर्शिता र उत्तरदायी प्रशासन तर्फ प्रेरित गरेको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढङ्गले पूरा गरेकामा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कन सहित तत्कालै कार्यान्वयनमा लैजाने बताउनुभयो। समितिले अनुमति पत्र प्रणालीमा व्यापक नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझावसहित प्रतिवेदन पेश गरेको छ। नेतृत्व पाएसँगै नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरु गरेको छ। नेपाल सरकारको पछिल्लो कार्य विभाजनबाट साविक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो। यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। मन्त्रालयका सचिवका रूपमा इन्जिनियरिङ सेवाका प्रमिला भज्राचार्यले पनि केही दिन अघि जिम्मेवारी पाउनु भएको थियो। मकैको उचित मूल्य नपाउँदा मोरङका किसानहरू मर्कामा परेका छन्। सरकारले गहुँ तथा धानको समर्थन मूल्य निर्धारण गर्दै आएको भए पनि मकैको समर्थन मूल्य निर्धारण नगर्दा किसान मर्कामा परेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: गत वर्ष स्थानीय बजारमा मकै प्रति क्विन्टल 3300-3500 रुपियाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष व्यापारीहरूले प्रति क्विन्टल 2500-2600 रुपियाँमा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउँपालिका 3 का किसान अनिल कुमार यादवको भनाइ छ।
8: 3300-3500 थियो, अहिले 2600 भाउ छ। बिघामा 7 बोरा लाग्छ डिएपी, 12 बोरा लाग्छ युरिया, जोत खर्च छ अनि डिजल छ, मोबिल छ, सबै थोक जोडेर 90,000 रुपियाँ खर्च छ। त्यो हिसाबले हामीलाई भएको छैन, जस्तो मन लाग्यो त्यस्तै भाउ।
7: त्यस्तै रङ्गेली नगरपालिका 4 का किसान मरुङ बाबु बेसराले अरू बालीको तुलनामा राम्रो आमदानी हुने भएपछि विगत 10 वर्षदेखि मकै खेती गर्दै आउनु भएको छ। मल बिउ विषादी तथा काम गर्ने मजदुर सहित ठूलो खर्च गरेर मकै खेती गर्दै आए पनि यो वर्षको मकैको भावले आफूलाई निराश बनाएको उहाँको भनाइ छ।
9: धेरै भावको समस्या छ, मजदुरहरूलाई काम गर्ने जेला पनि निस्किँदैन, किसानलाई खट्ने जेला पनि आफू खटे बेग्लै हो, खाद मल दुनिया अर्को महँगो छ, खाद मल समयमा पाइँदैन।
7: मकैको समर्थन मूल्य निर्धारण नहुँदा व्यापारीहरूले आफू खुसी मकैको भाव तोक्ने गरेको किसानको गुनासो छ। प्रति बिघा 150-200 मनसम्म मकै उत्पादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ। धान गहुँ जस्तै सरकारले मकैको पनि समर्थन मूल्य चाँडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाइ छ।
10: यो बेलामा चाहिँ मूल्य एकदम डाउनै भएको, हावा हुनरी आयो भने एकैचोटि लगानी जति भए पनि बर्बादै हुन्छ। त्यत्रो रिस्कमा गरेर पनि कृषकले त्यो भाव सुन्दाखेरि दुःख नै लाग्छ कि।
7: गत वर्ष मोरङ जिल्लामा 21,100 हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट 1,47,700 मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। यो वर्ष मोरङ जिल्लामा 21,300 हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएपछि कर्णाली करिडोर अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ। कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका 1 लालीघाटदेखि भौतिकुना सान्नी त्रिवेणी गाउँपालिका 1 रेगिल खण्ड र पचाल झरना गाउँपालिका 4 घाटफारी सडक खण्ड अवरुद्ध भएको हो। आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहे पनि झण्डै

0: हेलिकप्टर दुर्घटना भएपछि अमेरिकाले बुधबार इरानको दक्षिणी क्षेत्रमा क्रूर आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। उत्तरी आयरल्यान्डको वेल्फहस्ट सहरमा गैराति चक्कु आक्रमणपछि भड्केको हिंसामा घर र कारहरूमा आगजनी तथा व्यापक तोडफोड भएको छ। मास्क लगाएका अज्ञात मानिसहरूको समूहले परिवारका सदस्यहरूलाई बाहिर निकाल्दै घरहरूमा आगो लगाएका थिए। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक सुरुवात गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सड़क सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केभी सबस्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्। कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव तथा एमसिए नेपाल सञ्चालक समितिका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत प्रसारण पूर्वाधारलाई सुदृढ गर्नु आवश्यक भएको बताउनुभयो। कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्व स्तरीय स्किन केयर उत्पादन शुरू भएको छ। नेपाली ब्रान्ड ओआरएसले ललितपुरको इमाडोलमा 35 करोडको लगानीमा उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ। कम्पनीले कोरियन प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्व स्तरीय उत्पादन गरिरहेको जनाएको हो। ओआरए ब्रान्ड उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालीका प्रमुख तथा गैर आवश्यक नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरी सञ्चालन गरेको जानकारी दिनुभयो। देशभरका किसानहरूलाई एकै प्रणालीमा आबद्ध गर्ने सरकारले अघि सारेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत देशभरका 25 लाख किसान आबद्ध भएका छन्। किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
3: एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। यो हारसँगै नेपाल एसिसी T20 एसिया कप छनौट होडबाट बाहिरिएको छ। मलेसियाको कुलालामपुर स्थित बायोमास ओभल क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा नेपाल थाइल्यान्डसँग 56 रनले पराजित भएको हो। थाइल्यान्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 74 रनमा समेटियो। नेपालका लागि रुबिना छेत्रीले अभिजित 20 रनको योगदान दिन। यस्तै सोनी पाखरिनले 15 तथा सम्झना खड्का र सीता राणा मगरले समान 12-12 रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 130 रनको योगफल बनाएको थियो। थाइल्यान्डकी नाना पाट खोन्चा रोइनकाईले अभिजित 62 रनको योगदान दिन। यस्तै फानिता मायाले 26 रन बनाइन् भने चानिदा सुथी रुमाङले 16 तथा कप्तान नारुमय चाइवाईले 8 रन बनाइन्। बलिङतर्फ नेपालका कविता कुँवर, रुबिना छेत्री र रिया शर्माले समान 1-1 विकेट लिए। यसै महिना मलेसियामा नै भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियन गेम्स छनौटबाट पनि बाहिरिएको थियो। एसियन गेम्स यसै वर्ष जापानमा हुँदैछ। एसियन ई लर्निङ जयकुमार नाथ शाह स्मृति इन्टर स्कुल अन्डर 16 क्रिकेट प्रतियोगिताको उपाधि सुशील केडिया विश्व भारती स्कुल डिएभीले जितेको छ। मुल्पानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा डिएभीले नेपाल पुलिस स्कुललाई डीएलएस पद्धतिको आधारमा 7 विकेटले पराजित गर्दै उपाधि जितेको हो। डिएभीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। वर्षाले प्रभावित खेलमा जितका लागि 70 रनको लक्ष्य पछ्याएको डिएभीले 10.5 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। उपाधिसँगै डिएभीले 1,50,000 50,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पुलिसले 75,000 रुपियाँ पुरस्कार प्राप्त गर्यो। काठमाडौँ जिल्ला क्रिकेट संघको आयोजनामा जेठ 19 गतेदेखि शुरू भएको प्रतियोगितामा 24 टोलीको सहभागिता रहेको थियो।

खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। काठमाडौँको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 21 मिलिमिटर। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 41 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर। र दिपायलको अधिकतम 39.4 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 4 फुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारू। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनैतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाइ। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध। र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण, इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: एकता, सामाजिक सद्भाव र दिगो शान्तिका लागि रेडियो नेपाल।
1: रोजगार मात्र होइन अब सुरक्षित रोजगार।
2: कसरी?
1: त्यसका लागि आवश्यक छ व्यावसायिक सिप।
3: सिप भयो भने पैसा पनि धेरै पाउँछ, राम्रो काम पनि पाउँछ र मान्छे सुरक्षित पनि हुन्छ। सिप सिक्यो भने या त आफैले स्वरोजगार बन्न सक्यो या विदेशमा जान सक्यो। पाइराखेको भन्दा धेरै राम्रो पैसा, धेरै राम्रो मान सम्मान र मर्यादामा रहन्छ। त्यस कारण यो सुरक्षित वैदेशिक रोजगार, आत्मनिर्भर हुने खालको स्वरोजगार, यो दुइटै कुरा फाइदा छ भन्ने कुरा बुझ्न जरुरी छ।
1: व्यावसायिक सिपबाट सुरक्षित रोजगार,
2: सुरक्षित रोजगार, सुरक्षित भविष्य।
4: उहाँहरूको अनुभव के रहन्छ भने सिप परीक्षण गरेर सर्टिफिकेट लग्यो भने त्यसको भ्यालु अलिकति फरक छ। रोजगारदाताले पनि एक तह माथिको हामीलाई सुविधाहरू दिने अथवा काम पनि अलिक सहज किसिमले गर्न सकिने वातावरण त्यहाँ सिर्जना हुन्छ।
2: व्यावसायिक सिप र सुरक्षित रोजगारीका लागि आधिकारिक सूचना एवं गतिविधि समेटिने रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड सचिवालयको साझा प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारी
1: हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि रेडियो नेपालमा।
2: सिपयुक्त रोजगार आर्थिक समृद्धिको आधार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: राष्ट्रपा सभापति लामी छानेको पोहोरमा संसदको गतिरोध अन्त्य। सीमा विवादबारे परराष्ट्र मन्त्रीको प्रस्तुति सँगै आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु।
2: सरकारी वेबसाइटहरू अब सबैका लागि पहुँच मैत्री। विशेष आवश्यकता भएका नागरिकलाई सूचना पाउन सहज। हुलाकको कथा प्रेमबाट गुगल एडसेन्स सम्म।
1: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कामकाज औपचारिक रूपमा सुरु। मन्त्री पुनद्वारा शून्यबाट काम थाल्ने उद्घोष।
2: र विश्वकप विशेषमा विश्वकप फुटबलको नयाँ संस्करणले संसारभर उत्साह। नयाँ नियम र विशाल संरचनाको तयारी पूरा। नेपाली बजारमा जर्सी र समर्थकहरूको रौनक सँगै भोलिदेखि सुरु हुने फुटबलको भव्य उत्सव सम्बन्धी विशेष रिपोर्ट।
0: कार्यक्रम सुरु गरौँ प्रतिनिधि सभाको गतिरोध अन्त्य सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको विशेष पहलमा विपक्षी दलहरूसँग भएको सकारात्मक संवादपछि प्रतिनिधि सभाको गतिरोध आज अन्तत हटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ 17 गतेको बैठकमा नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका थिए। संवाद र समझदारीको वातावरण बनेसँगै बैठक निर्धारित समयभन्दा 1 घण्टा ढिला गरी अर्थात् अपरान्ह 3:15 सुरु भयो। बैठक प्रारम्भ हुनसाथ परराष्ट्र मन्त्री शिशिर खनालले सभामुखसँग विशेष समय लिएर प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा प्रश्न पार्नुभयो। उहाँले प्रधानमन्त्रीको भनाई क्रस बोर्डर अकुपेसन अर्थात् सीमापारीको स्वामित्व र बसोबासको व्यवहारिक अवस्थासँग सम्बन्धित रहेको प्रश्न पार्नुभयो।
3: बैठकमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण मर्मत 10 गजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत सङ्कलन गर्न दुई देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत सङ्कलन गर्ने काम भइरहेको छ।
0: यो कार्यक्रम तयार पार्दासम्म संसद बैठक जारी नै रहेको छ र अहिले सदनमा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भइसकेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेटमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सांसदहरूले आफ्नो धारणा राखिराख्नु भएको छ। बजेटमाथिको सामान्य छलफल र सांसदहरूले उठाएका प्रश्नमाथि आजै अर्थमन्त्री डाक्टर वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ। प्रविधिको यो युगमा वेबसाइट र मोबाइल एपहरू सूचना प्राप्त गर्ने मुख्य माध्यम बनेका छन्। तर सबै नागरिकका लागि यी माध्यमहरू उत्तिकै सहज भने थिएनन्। विशेष गरी दृष्टिविहीन, न्यून दृष्टि भएका वा शारीरिक रूपमा विशेष आवश्यकता भएका नागरिकका लागि सरकारी वेबसाइटबाट सूचना लिनु एउटा ठुलै चुनौती थियो। यसै सन्दर्भमा नेपाल सरकारले एक महत्त्वपूर्ण कदम चालेको छ। अब सबै सरकारी निकायका वेबसाइटहरूलाई पहुँच मैत्री अर्थात् एक्सेसिबिलिटी टुल्ससहित सञ्चालनमा ल्याइएको छ। यो नयाँ व्यवस्थाले नागरिक सूचनाको हकलाई कसरी प्रभावकारी बनाउला?
2: सरकारी सूचना र सेवाहरू अब सबैका लागि समान हुने भएका छन्। सूचना प्रविधि विभागका अनुसार अबदेखि दृष्टिविहीन, रङ्ग पहिचानमा समस्या भएका र ज्येष्ठ नागरिकले पनि सरकारी वेबसाइटहरू अरू सरह सहजै चलाउन सक्नेछन्। सरकारले गत चैतमा घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची अन्तर्गत यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो। यसको मुख्य उद्देश्य डिजिटल सेवामा कसैलाई पनि पछाडि नछोड्नु र अपाङ्गता भएका व्यक्तिको सूचना प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्नु रहेको विभागको भनाइ छ। अहिले कुनै पनि सरकारी वेबसाइट खोल्दा स्क्रिनको तलपट्टि मध्य भागमा एउटा एक्सेसिबिलिटी टुलको आइकन देखिन्छ। यसमा क्लिक गरेपछि प्रयोगकर्ताले आफ्नो सुविधा अनुसार वेबसाइटको स्वरूप बदल्न सक्छन्। जस्तै यदि कसैलाई साना अक्षर पढ्न गाह्रो हुन्छ भने उसले सजिलै अक्षरको आकार बढाउन सक्छ। त्यस्तै पृष्ठभूमि र अक्षर बीचको रङमा भिन्नता ल्याएर सामग्रीलाई स्पष्ट बनाउन सकिन्छ। रङ पहिचानमा समस्या हुनेहरूका लागि विभिन्न रङका फिल्टरहरूको व्यवस्था गरिएको छ भने कर्सर आकार सानो वा ठुलो बनाउने र अनावश्यक एनिमेसनहरू रोक्ने सुविधा पनि त्यहाँ उपलब्ध छ। यो प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुरूप बनाइएको छ। यसको अर्थ अब माउस चलाउन नसक्ने व्यक्तिले केवल किबोर्डको प्रयोग गरेर पनि वेबसाइटका सबै कुना काप्चामा पुग्न सक्छन्। दृष्टिविहीन प्रयोगकर्ताहरूका लागि तस्विर र लोगोहरूमा अल्ट टेक्स्ट राखिएको छ, जसलाई उनीहरूले प्रयोग गर्ने सफ्टवेयरले आवाजमा रूपान्तरण गरिदिन्छ। यदि मात्र होइन, अनलाइन फारम भर्ने क्रममा कतै गल्ती भएमा त्यसलाई सजिलै सुन्न र बुझ्न मिल्ने गरी इरर म्यासेज र सुधारका सुझावहरू पनि एकीकृत गरिएको छ। यो परिवर्तनलाई प्रभावकारी बनाउन सूचना प्रविधि विभागले यसअघि नै विभिन्न मन्त्रालय र विभागका कर्मचारीहरूलाई विशेष तालिम समेत प्रदान गरिसकेको छ। प्रविधिको यो समावेशी प्रयोगले सरकारी सेवा प्रवाहमा नयाँ इँटा थप्ने विश्वास गरिएको छ। सरकारी वेबसाइटहरूमा गरिएको यो प्राविधिक सुधारले विशेष आवश्यकता भएका लाखौँ नेपालीलाई राज्यको सूचनासँग सिधा जोड्ने अपेक्षा गर्न सकिन्छ।
0: कुनै समय थियो गाउँमा हुलाकी आउँदा उमङ्ग छाउँथ्यो, कसैका लागि मुङलानबाट छोराको खबर आउँथ्यो, कसैका लागि मायालुको प्रेम पत्र। तर समयको गतिसँगै ती दृश्य अब स्मृतिमा मात्र सीमित छन्। आजको डिजिटल युगमा हुलाकको थैलोभित्रका चिठी फेरिएका छन्। अहिले हुलाकका झोलामा प्रेमका शब्द होइन, बैङ्कका ऋण तिर्ने ताकेता र नयाँ पुस्ताका युट्युबरका लागि आउने गुगल एडसेन्सको गोप्य कोड भेटिन्छन्। थप सामग्रीसहित सहकर्मी सुनिता पोखरेल।
1: गत वर्षको प्रदर्शनका क्रममा सर्वोच्च अदालत परिसरमा आगजनी हुँदा धेरै संरचना खरानी भए, तर एउटा सानो हुलाक काउन्टर भने चोखियो। त्यही सानो कोठाबाट खरिदार हृदय नारायण झा र हल्कारा मनिषा थारू देशभरका 77 जिल्ला अदालतलाई जोड्ने काम गरिरहेका छन्। हृदय नारायण भन्नुहुन्छ, पहिले हरेक चिठीमा हुलाक टिकट टाँच्नु पर्दथ्यो, बिल हातैले लेखिन्थ्यो, अहिले सबै अनलाइन छ। कुन कागजात कहाँ पुग्यो सफ्टवेयरबाट ट्र्याकिङ हुन्छ। 1935 सालमा नेपाल हुलाक घरबाट सुरु भएको यो सेवा सवा शताब्दी भन्दा पुरानो भइसकेको छ। 78 रङ्गलाल उपाध्याय सम्झनुहुन्छ, भारतबाट आएको चिठी बुझ्न हस्ताक्षर अनिवार्य हुन्थ्यो। कहिलेकाहीँ त मान्छे घर पुगेको 15 मात्र चिठी आइपुग्थ्यो। आज हुलाकले आफूलाई गभर्नमेन्ट कुरियरका रूपमा चिनाउन खोज्दैछ। राहदानी र नागरिकता जस्ता महत्वपूर्ण कागजात नागरिकको घर दैलोमै पुर्याउने लक्ष्यका साथ 61 जिल्लामा सेवा विस्तार भइसकेको छ। घर दैलोमा राहदानी सेवा अन्तर्गत हालसम्म 60,446 राहदानी हुलाक मार्फत विभिन्न जिल्लामा ढुवानी भइसकेका छन् भने 3,113 राहदानी सिधै सेवाग्राहीको हातैमा पुर्याइएको छ। यातायात व्यवस्था विभागबाट प्राप्त 5,53,000 भन्दा बढी स्मार्ट लाइसेन्स सम्बन्धित जिल्लामा पठाइसकिएको छ। हाल 4 जिल्लामा त यसको घर दैलो वितरणको परीक्षण समेत भइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा 17 अस्पतालबाट 835 स्वास्थ्य परीक्षण नमुना अर्थात् ब्लड स्याम्पल आदि सुरक्षित रूपमा ढुवानी गरिएको छ। विद्यार्थीहरूलाई सहज होस् भनी शैक्षिक प्रमाणपत्र ढुवानी गर्ने कार्यको पनि सुरुवात भइसकेको छ। निजी कुरियरसँगको प्रतिस्पर्धा र प्रविधिको चुनौतीका बावजुद हुलाकको राजस्व भने उत्साहजनक देखिन्छ। पछिल्लो 5 यसको राजस्व उल्लेख्य रूपमा फडेको छ। हुलाकको सञ्जाल वडा तहसम्म छ, जुन अरू कसैसँग छैन। तर पर्याप्त सवारी साधनको अभाव र ढिलो ढुवानी यसको मुख्य कमजोरी हो। सल्यानबाट काठमाडौँ सामान पुग्न अझै 7-15 लाग्छ, जबकि निजी क्षेत्रले 2 पुर्याउँछन्। हुलाक अधिकृत चिन्तामणि रेग्मीको तर्क छ कि हुलाकलाई अब पूर्ण रूपमा व्यावसायिक बनाउनुको विकल्प छैन। सरकारले नीति तथा कार्यक्रममा डिजिटल रूपान्तरणको कुरा त गरेको छ, तर त्यसका लागि ठोस लगानी र आधुनिक मेसिनरीको खाँचो अझै देखिन्छ। हुलाकी बाबुराम भारतीले 37 पहाडका उकाली ओह्राली गर्दा बोकेका ती चिठीका यादहरू अब इतिहास बनेका छन्। तर बदलिदो स्वरूपमा हुलाकले फेरि एकपटक नागरिकको घर दैलोमा आफ्नो सान्दर्भिकता पुष्टि गर्ने प्रयास गरिरहेको छ।
0: नेपाल सरकारको मन्त्री परिषद विस्तारसँगै दुई महत्वपूर्ण मन्त्रालयले नयाँ नेतृत्व पाएका छन्। गृह मन्त्रालयको जिम्मेवारी सुदन गुरुङले सम्हाल्नु भएको छ भने साबिकको संरचनामा परिमार्जन गरी गठन गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको बागडोर स्वतन्त्र सांसद महावीर पुनको हातमा पुगेको छ। नयाँ नेतृत्वको आगमनसँगै गृह प्रशासनमा सुधार र मुलुकमा वैज्ञानिक अनुसन्धानको वातावरण बन्नेमा आम नागरिकले विशेष चासो र अपेक्षा राखेका छन्। यसै विषयमा केन्द्रित भई तयार पारिएको यो विशेष रिपोर्ट।
1: मुलुकको आन्तरिक शान्ति सुरक्षा अपराध अनुसन्धान र नागरिक प्रशासनको सर्वोच्च निकाय गृह मन्त्रालयमा सुदन गुरुङले कार्यभार सम्हाल्नु भएको छ। नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने र राज्यको संवेदनशीलतासँग गाँसिने भएकाले गृह मन्त्रालयको नेतृत्वलाई सधैँ निकै चुनौतीपूर्ण मानिन्छ। नयाँ गृहमन्त्री गुरुङका सामु सुरक्षा संयन्त्रलाई थप सबल बनाउने, अपराध नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग बढाउने र प्रशासनिक काम कारवाहीलाई सुशासन मैत्री बनाउनु पर्ने मुख्य जिम्मेवारीहरू रहेका छन्। अर्कोतर्फ सिंहदरबारमा यसपटक एउटा नितान्त नयाँ मन्त्रालयको कार्य पनि सुरु भएको छ। सरकारले साबिकको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान र प्रविधिलाई अलग गरी नवप्रवर्तन थपेर नयाँ मन्त्रालयको संरचना खडा गरेको हो। राष्ट्रिय आविष्कार केन्द्र मार्फत लामो समयदेखि स्वदेशमै प्रविधि र अनुसन्धानको वकालत गर्दै आउनुभएका स्वतन्त्र सांसद महावीर पुनले यसको नेतृत्व सम्हाल्नु भएपछि बौद्धिक र युवा पुस्तामा एक किसिमको उत्साह देखिएको छ। सिंहदरबार स्थित साविकको युवा तथा खेलकुद मन्त्रालयको कार्यकक्षबाट यस नवगठित मन्त्रालयले आफ्नो औपचारिक कामकाज समेत सुरु गरिसकेको छ। मन्त्रालयका नवनियुक्त सचिव प्रमिला बचाचार्यका अनुसार नयाँ संरचना भएकाले अहिले शून्यबाट काम थालनी गरिएको छ। मन्त्रालयको नयाँ प्रशासनिक खाका अर्थात् संगठन तथा व्यवस्थापन सर्वेक्षण ONM गर्ने कार्य अघि बढाइएको छ भने डिजिटल उपस्थिति दुरुस्त पार्न वेबसाइटको ढाँचा तयार गरी सूचना प्रविधि विभाग पठाइसकिएको छ। 24 कर्मचारीको प्रारम्भिक दरबन्दीबाट काम सुरु गरेको यस मन्त्रालयका मन्त्री महावीर पुनले मन्त्रालय परिसरमै आफ्नो सरकारी निवास कायम गर्नुभएको छ, जसलाई प्रशासनिक क्षेत्रमा निकै चासोका साथ हेरिएको छ। विगत लामो समयदेखि नेपालमा विज्ञान प्रविधि र अनुसन्धान क्षेत्रले राज्यबाट पर्याप्त बजेट र प्राथमिकता पाउन नसकेको गुनासो सुनिँदै आएको थियो। यस्तो पृष्ठभूमिमा सोही क्षेत्रकै अनुभवी व्यक्ति मन्त्री बन्नुले विश्वविद्यालय अनुसन्धानकर्ता र सरकारी निकाय बीच आगामी दिनमा बलियो समन्वय हुने आशा जगाएको छ। कृषि, स्वास्थ्य, ऊर्जा र संचार जस्ता हरेक क्षेत्रको आधुनिक विकासका लागि विज्ञान र नवप्रवर्तन अपरिहार्य बनिसकेको वर्तमान समयमा यी दुई नयाँ मन्त्रीहरूको कार्यकाल नीतिगत सुधार र व्यवहारिक कार्यान्वयनका हिसाबले कस्तो रहनेछ त्यो भने आगामी दिनमै कार्यशैलीले निर्धारण गर्नेछ।
0: नागरिक स्तरबाट उठेका प्रश्न र जेएनजी आन्दोलनको भावनालाई कदर गर्दै गत महिना नैतिकताको आधारमा राजीनामा दिनुभएका सुदन गुरुङ हिजो पुनः गृह मन्त्रालयको कमाण्ड सम्हाल्न आइपुग्नु भएको छ। सेयर लगानीको विवादमा आफूमाथि निष्पक्ष छानबिन होस् भनी पदबाट बाहिरिनु भएका गुरुङको यो पुनरागमनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। आखिर को हुनुहुन्छ त हिजो पुनः देशको शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा फर्किनुभएका सुदन गुरुङ र कसरी भयो उहाँको यो राजनीतिक उदय?
2: हाफ टी शर्ट र हाफ ज्याकेटमा काठमाडौँका सडकहरूमा आन्दोलनकारीहरूलाई पानी बाँड्दै हिँड्नुभएका एउटा तन्नेरी, भूकम्पपछिको पुनर्निर्माण, राहत र उद्धारमा मौन रूपमा खटिनुभएका एउटा निष्ठावान समाजसेवी। तर समयको चक्र र जेएनजी विद्रोहको रापले त्यही सामान्य युवालाई देशको किङ मेकर मात्र बनाएन, हिजो पुनः देशको गृह प्रशासनको कमान्ड सुम्पिने ठाउँमा पुर्याएको छ। उहाँ हुनुहुन्छ सुदन गुरुङ। सुदन गुरुङ त्यो नाम हो जसले नेपाली राजनीतिका तीन लोकप्रिय तर आआफ्नै टापुमा रहनुभएका अनुहारहरू रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङलाई एउटै कित्तामा उभ्याउने असम्भव जस्तै देखिने काम गर्नुभयो। वैकल्पिक शक्तिहरू एकजुट नभई मुलुकले निकास पाउँदैन भन्नेमा स्पष्ट गुरुङले संवादका क्रममा असमझदारी बढ्दा जबसम्म वैकल्पिक शक्तिहरू एक हुने सहमति हुँदैन तबसम्म यो कोठाको ढोका खुल्ने छैन भनी भिटो पावरयुक्त अडान लिनुभएको थियो। कुलमान घिसिङको टोलीसँग संवाद अड्किँदा उहाँ आफै जुर्मुराएर कुलमानलाई रवि र बालेन हुनुभएको ठाउँमा डोर्याउन पुग्नु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले त्यति बेला सामाजिक सञ्जालमा एउटा स्टाटस नै लेख्नु भएको थियो, देश बनाउने प्रयास कसले गर्छ त्यो महत्वपूर्ण हुन्छ। सुदनले निर्वाह गरेको भूमिका यो देशले 100 वर्षसम्म बिर्सने छैन, प्रधानमन्त्री बालेन्द्र शाहले त्यति बेला सामाजिक सञ्जालमा लेख्नु भएको स्टाटस। 2082 चैत्र 13 गते गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका गुरुङमाथि जब सेयर लगानीका विषयमा नागरिक स्तरबाट प्रश्न उठ्यो, उहाँले पदभन्दा नैतिकता ठुलो भन्दै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाउनु भयो। पद लोलुप्ताको क्यान्सरले ग्रस्त नेपाली राजनीतिमा आफूमाथि निष्पक्ष छानबिन होस् र स्वार्थको द्वन्द्व नदेखियोस् भनी पद त्याग गरेर उहाँले एउटा नयाँ मानक स्थापना गर्नुभयो। छानबिनको प्रक्रिया र आफ्नो नैतिकतालाई पुष्टि गर्दै उहाँ हिजो पुनः सोही सिंहदरबारको शक्तिशाली कुर्सीमा फर्किनु भएको हो। भाद्र 23 र 24 जेएनजी आन्दोलनपछि संविधान कोल्याप्स हुने आशंका बीच मुलुकलाई संवैधानिक निकास दिन उहाँले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको नाम अघि सार्नु भएको थियो। त्यति बेला बालुवाटार प्रवेश गर्दा प्रधानमन्त्री कार्कीको पाउमा गर्नुभएको दण्डवतलाई लिएर धेरैले उहाँको खिल्ली उडाए, मन्त्री पड्काउने भर्याङ भनी टिप्पणी गरे। तर जुनसुकै मन्त्रालय रोज्ने अवसर हुँदाहुँदै पनि उहाँ सरकारमा जानु भएन। कतिपयले उहाँलाई भूगोल एकीकरण गर्ने पृथ्वीनारायण शाहसँग तुलना गर्दै छरिएका नयाँ शक्तिहरूलाई वैचारिक रूपमा एकीकरण गर्ने आधुनिक गोर्खालीको उपमा समेत दिएका छन्। सुदन गुरुङको उदय केवल एउटा आन्दोलनको उपज मात्र होइन, यो नेपाली राजनीतिमा देखिएको रिक्तताको परिपूर्ति हो। उहाँले कुर्सी बाहिर बसेर पनि सत्तालाई सही मार्गमा हिँडाउन सकिन्छ भन्ने प्रमाणित गर्नुभयो र अहिले पुनः गृह मन्त्रालयमा आउनुहुँदा उहाँमाथि जनअपेक्षा झन चुलिएको छ। कुनै बेला अल जजिरा च्यानललाई अन्तर्वार्ता दिनुहुँदै देशको नेतृत्व लिन आफू तयार रहेको बताउनु भएका गुरुङले अब आफ्नो महत्वाकांक्षी योजना र सुशासनको मार्गचित्रलाई व्यवहारमा उतार्नु पर्ने चुनौती छ। जेएनजी आन्दोलनले उठाएको पारदर्शिता, सुशासन र जवाबदेहिताको मागलाई सम्बोधन गर्नु र विगतमा उहाँ आफैले राख्नु भएको नैतिकताको कडा मापदण्डलाई कायम राख्नु उहाँको मुख्य परीक्षा हुनेछ। पद नचाहेरै इतिहासमा किङ मेकरको नाम कमाउनु भएका सुदन गुरुङको यो दोस्रो इनिङ गृह मन्त्रालय र सिङ्गो देशको सुशासनका लागि कति निर्णायक होला त्यो भने आगामी दिनले नै देखाउनेछ।
0: कार्यक्रममा अब हामी फुटबल सम्बन्धी विशेष रिपोर्टहरू प्रस्तुत गर्दैछौँ। भोलि जुन 11 अर्थात् फुटबल प्रेमीहरूका लागि एउटा नयाँ युगको सुरुवात। फुटबल संसारकै यस्तो भाषा हो जसलाई बुझ्न नुकुनै शब्दको आवश्यकता पर्दैन। आज विश्वभरका अरबौँ खेल प्रेमीको धड्कन एउटै लयमा धड्किरहेको छ र संसारभर एउटै शब्द गुन्जिरहेको छ, फिफा विश्वकप। टिकट बिक्रीको अभूतपूर्व लहर र खेलप्रतिको चरम रोमाञ्चकताका बीच यस पटकको विश्वकप फुटबल इतिहासकै सबैभन्दा साहसिक र उत्साहजनक बन्ने निश्चित देखिएको छ। फुटबल इतिहासमा पहिलो पटक उत्तर अमेरिकाका 3 शक्तिशाली राष्ट्रहरू अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा यो महाकुम्भको आयोजना गर्दैछन्। मेक्सिकोमा भोलि सुरु हुने उद्घाटन खेलदेखि लिएर अमेरिकाको न्युजर्सीमा जुलाई 19 हुने फाइनल भिडन्तसम्मको यो यात्रा केवल खेल मात्र हुने छैन, यो त एउटा स्वर्णिम युगको अन्त्य र नयाँ इतिहासको सुरुवात हुनेछ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
2: यसअघिका संस्करणहरूमा 32 राष्ट्रहरूले मात्रै भाग लिने गरेकोमा यो पटक फुटबलको दायरालाई फराकिलो बनाउँदै कुल 48 राष्ट्रहरूलाई मैदानमा उतारिँदैछ। विश्वकपका लागि छनौट भएका देशका खेलाडीहरू यति बेला उत्तर अमेरिका पुग्ने क्रम जारी छ। एकातिर खेलाडीहरू मैदानमा उत्रिन आतुर देखिन्छन् भने अर्कोतिर मेक्सिकोमा हुने उद्घाटन खेललाई भव्य र अविस्मरणीय बनाउन अभूतपूर्व तामझामका साथ तयारी पूरा गरिएको छ। 3 देशका विभिन्न विशाल सहरहरूमा खेलिने यो पटकको विश्वकपमा कुल 1248 खेलाडीहरू सहभागी हुँदैछन्। यो पटकको संस्करण थप विशेष हुनुको कारण के हो भने केही नयाँ देशहरूले विश्वकपको मञ्चमा पहिलो पटक डेब्यू गर्दैछन्। फरक मौसम, फरक संस्कृति र आधुनिक रङ्गशालाहरूको विशाल उपस्थिति बीच हुन गइरहेको यो प्रतियोगिता अघिल्ला संस्करणहरू भन्दा प्राविधिक र व्यवस्थापकीय रूपमा नितान्त फरक देखिनेछ। प्रतियोगिताको ढाँचा पनि यसपटक बदलिएको छ। समूह चरणका खेलहरू सकिएपछि इतिहासमै पहिलो पटक राउन्ड अफ 32 अर्थात् नकआउट चरण सुरु हुनेछ। हरेक समूहका शीर्ष 2 यो चरणमा प्रवेश पाउनेछन्। त्यसपछि जुलाईको पहिलो सातादेखि क्वार्टर फाइनलका खेलहरू लस एन्जलस, क्यान्सस सिटी, मियामी र बोस्टन जस्ता सहरहरूमा खेलाइनेछ। फाइनल प्रवेशका लागि डालस र एटलान्टामा सेमी फाइनलका खेलहरू हुनेछन् भने विश्वकै सबैभन्दा प्रतिष्ठित ट्रफीको छिनोफानो जुलाई 19 न्युजर्सीको मैदानबाट हुनेछ। खेललाई थप व्यवस्थित मर्यादित र रोमाञ्चक बनाउन फिफाले यो पटक केही कडा र नयाँ नियमहरू लागू गरेको छ। अब मैदानमा रेफ्रीको निर्णय विरुद्ध हात वा जर्सीले मुख छोपेर विरोध गर्ने वा विरोध स्वरूप मैदान छाड्ने र उक्साउने खेलाडीलाई सिधै रेड कार्ड दिइनेछ। समय व्यवस्थापनका लागि पनि नयाँ नियम ल्याइएको छ। अब खेलाडीले थ्रो इन र गोल किक 5 सेकेन्ड भित्र नगरे विपक्षी टोलीलाई बल सुम्पिनेछ भने खेलाडी परिवर्तन गर्दा 10 सेकेन्ड भित्रै मैदान बाहिर निस्किनु पर्नेछ। खेलको अन्तिम समयमा खेलाडी परिवर्तन गरेर समय खेर फाल्ने प्रवृत्तिलाई रोक्न यो नियम निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। त्यस्तै खेलको बीचमा प्रशिक्षकसँग रणनीति बुझ्न नपाइने गरी 3 मिनटको अनिवार्य हाइड्रेसन ब्रेकको व्यवस्था समेत गरिएको छ, जसले खेलको दबाव र रोमाञ्चकतालाई दोब्बर बनाउनेछ। नियम र संरचनाको चर्चा चलिरहँदा यो विश्वकपलाई विश्वभरका प्रशंसकहरूले एउटा स्वर्णिम युगको विदायका रूपमा हेरिरहेका छन्। फुटबल जगतमा पछिल्लो 2 दशकदेखि एक छत्र राज गरिरहेका 2 महान खेलाडीहरू अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको यो सम्भवतः अन्तिम विश्वकप हुनेछ। संसारभर सबैभन्दा बढी फ्यान फलोइङ भएका यी 2 जादुगरहरूको विदाईको क्षणलाई लिएर समर्थकहरू भावुक र उत्साहित दुवै छन्। उनीहरू आफ्नो खेल जीवनको यो अन्तिम महाकुम्भलाई सुखद र ऐतिहासिक बनाउन हर सम्भव प्रयास गर्नेछन्। खेलमा कुन टोली बलियो र कुन कमजोर भन्ने कुरा पूर्वानुमान गर्न कठिन छ, किनकि विगतमा साना टोलीहरूले ठुला टोलीलाई स्तब्ध पारेका धेरै उदाहरणहरू छन्। यद्यपि हालको फिफा वरियता र लयका आधारमा स्पेन, फ्रान्स, अर्जेन्टिना, ब्राजिल र इङ्ल्यान्डलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ। युरोकप विजेता स्पेन युवा स्टारहरूको बलियो पासिङ गेमका कारण चर्चामा छ भने फ्रान्ससँग एम्बापे जस्ता म्याच विनर खेलाडीहरूको साथ छ। साबिक विजेता अर्जेन्टिना मेसीको कप्तानीमा उपाधि रक्षा गर्ने उच्च मनोबलका साथ मैदानमा उत्रनेछ भने ब्राजिल र इङ्ल्यान्ड पनि आफ्ना आक्रामक युवा खेलाडीहरूका साथ लामो समयदेखिको उपाधिको खडेरी तोड्ने दाउमा हुनेछ। यो विश्वकप केवल खेलको आकारमा मात्र होइन आर्थिक उपार्जनका हिसाबले पनि इतिहासकै सबैभन्दा ठुलो भन्ने देखिएको छ। कतार विश्वकपको कुल पुरस्कार राशि 440 मिलियन अमेरिकी डलर रहेकोमा यो पटक त्यसलाई बढाएर 50 करोड डलर भन्दा बढी पुर्याइएको छ। विश्वकप जित्ने टोलीले मात्रै 50 मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ, जुन इतिहासकै सर्वाधिक राशिको पुरस्कार हो। उपविजेताले 30 लाख मिलियन र तेस्रो स्थान हासिल गर्ने टोलीले 29 मिलियन डलर पाउनेछन्। समूह चरणबाटै बाहिरिने टोलीले समेत 9 मिलियन डलर पाउनेछन् भने हरेक सहभागी राष्ट्रलाई तयारी खर्च स्वरूप थप 1.5 मिलियन डलर प्रदान गरिनेछ। यति धेरै खर्च गरिरहेको फिफाको आमदानीको स्रोत पनि उत्तिकै विशाल छ। विभिन्न प्रक्षेपणहरूका अनुसार यो पटक विश्वकपबाट फिफाले करिब 9 बिलियन अमेरिकी डलर आमदानी गर्ने अनुमान गरिएको छ। यसको सबैभन्दा ठुलो हिस्सा अर्थात् 3.9 बिलियन डलर प्रसारण अधिकारबाट आउनेछ भने बाँकी रकम टिकट बिक्री, मार्केटिङ र VIP हस्पिटालिटी सेवाबाट सङ्कलन हुनेछ। टेलिभिजन र डिजिटल प्लेटफर्महरू मार्फत 5 अर्ब भन्दा बढी दर्शकहरूले यो खेल हेर्ने र स्टेडियममै 50 लाख भन्दा बढी दर्शक उपस्थित हुने अनुमान गरिएको छ। विश्वकपको यो रौनकबाट नेपाल र नेपाली समर्थकहरू पनि अछुत छैनन्। नेपाल विश्वकपमा सहभागी नभए पनि नेपाली बजारमा विभिन्न देशका जर्सीहरूको बिक्री वात्तै बढेको छ। सामाजिक सञ्जालदेखि गाउँ सहरका चोकसम्म आफ्नो मनपर्ने टोलीको जर्सी लगाएका समर्थकहरूको बहस र रमाइलो सुरु भइसकेको छ। विश्वकप केवल एउटा खेल मात्र होइन, यसले सिङ्गो विश्वलाई एउटै भावनामा बाँध्ने काम गर्छ। नेपाली समर्थकहरूको यो अभूतपूर्व उत्साहले नेपालमा फुटबल संस्कृतिको गहिरो जग विकास भइरहेको सङ्केत गर्छ। तर एउटा नागरिक र खेल प्रेमीका रूपमा केवल अरूको खेल हेरेर रमाउनु मात्र हाम्रो नियति हुनु हुँदैन। आज समर्थकका रूपमा विश्वकप मनाइरहँदा भोलि खेलाडीका रूपमा विश्वकपको मैदानमा राष्ट्रको झण्डा फहराउने सपना र दृढता हामीमा हुनुपर्छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
8: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अहिले 8:10 पछि स्वरोजगार कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98.1 र 103 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सकिन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको वडा नम्बर 2 सुका ठोकरका महिला दिदीबहिनीहरूले गाई खुरा महिला कृषि सहकारी संस्था सञ्चालन गरिरहनु भएको छ। 2080 साल माघदेखि गाउँपालिकामा सहकारी दर्ता गरेर महिलाहरूको आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ यो सहकारी सञ्चालन गरेको अध्यक्ष शोभा बस्नेतले स्वरोजगार कार्यक्रमको कुराकानीमा बताउनु भएको छ। 25 जना महिला दिदीबहिनीहरू मिलेर संस्था सुरु गरेको पनि अध्यक्ष बस्नेतले बताउनु भएको छ। सदस्यहरूबाट मासिक रूपमा केही रकम संकलन गर्दै महिलाहरूको आय आर्जनमा सहयोग पुर्याउने काम यो संस्थाले गर्दै आएको छ। अहिले संस्थामा 150 भन्दा बढी दिदीबहिनीहरू सहभागी हुनुभएको छ। सहकारी मार्फत गाई खरिद गरेर दिदीबहिनीहरूलाई हस्तान्तरण गरिएको पनि अध्यक्ष बस्नेतले बताउनु भएको छ। कसैले 1 गाई पालेका छन् भने कसैले 2 गाई पालेका छन्। गाईको दुध सहकारीले सङ्कलन गरेर डेयरी मार्फत बिक्री वितरण गर्दै आएको पनि अध्यक्ष बस्नेतले बताउनु भएको छ। दिदीबहिनीहरूलाई गाउँ घरमै बसेर पनि आफूले उत्पादन गरेको दुध बेचेर घर खर्च चलाउन सहज भएको अध्यक्ष बस्नेतले कुराकानीमा उल्लेख गर्नुभएको छ। आज स्वरोजगार कार्यक्रममा मेलुङ गाउँपालिका वडा नम्बर 2 सुका ठोकर पुगेर महिला कृषि सहकारी संस्थाकी अध्यक्ष शोभा बस्नेतसँग सहकर्मी मनुका कुँवरले स्थलगत रूपमा गर्नुभएको कुराकानी अब प्रस्तुत गर्दैछौ।
1: म श्री गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाको अध्यक्ष।
2: कतिजना महिला दिदी बहिनीहरू हुनुहुन्छ? कहिलेदेखि सुरु गर्नुभयो?
1: हाम्रो यो सहकारी 2080 साल अनि माघको 5 चाहिँ हाम्रो सहकारी मेलुङ गाउँपालिका कार्यालयमा दर्ता भएको हो। हाम्रो त्यसमा पहिला हामीले 25 शेर सदस्य महिला दिदीबहिनीहरूबाट हामीले सहकारीको स्थापना गर्यौँ। अहिले बढेर हाम्रो 147 लगभग 50 जति हामी पुगिसकेका छौँ।
2: सहकारी भनेको त बचतको नि कुरा आउँछ।
1: हाम्रो सहकारी बचत अब प्रायसो हामी अलि महिलाहरूको सहकारी कृषि सहकारी भनेर खोलेको हौँ। अब त्यहाँ बचत महिलाहरूले किन हामी हरेक कुरामा पछि पर्नु अलि भएदेखि हाम्रो महिला सहकारी आफ्नो बजेट पनि त्यहाँ अलि बेसी हुन्छ। सकभर हामीले अन्य आवश्यक खर्च गर्नुभन्दा केही पैसा बचत गरेर सहकारीमा अब सके महिनाको मासिक 500, सक्नेले 1000, नसके अब अलि साह्रै ऊ भएदेखि 100 रुपियाँले चाहिँ हामीले बचत गर्ने गरेका छौँ।
2: कसरी सकिन्छ होला, सुरु के गरी गर्ने होला भन्ने त्यति बेला पनि भयो होला नि, 80 दर्ता गरेर सुरु भन्नुभयो। त्यो चाहिँ कसले भन्यो? जस्तो तपाईँ अध्यक्ष हुनुभयो, तपाईँकै यो चाहिँ मेरो योजना भन्ने थियो कि अरू कसैले तपाईँहरूले यसो गरौँ भनेर भन्नुभयो कि?
1: त्यस्तो हाम्रो केही योजना थिएन। एउटा उहाँ अघि हाम्रो उपाध्यक्षज्यू अध्यक्षज्यूले नै भनिसक्नुभयो कि सुरुमा चाहिँ हाम्रो एउटा A4 प्रोजेक्ट र त्यो अर्को A4 प्रोजेक्ट र यहाँ हाम्रो गाउँपालिकासँग एउटा समझदारी हुनुभएको रहेछ। अब हाम्रो सबै बजेटहरू त गाउँपालिकाबाटै हो, अनि त्यसमा चाहिँ अब त्यहाँ चाहिँ एउटा चाहिँ हाम्रो यो मेलो गाउँपालिकामा महिलाहरू पनि पछाडिया हुनुहुन्छ, त्यहाँ चाहिँ एउटा सहकारी स्थापनाको साथसाथै चाहिँ त्यहाँ चाहिँ एउटा चाहिँ उहाँहरूलाई गरी खाने जीविकोपार्जन गर्ने खाले एउटा दुध सङ्कलन दुध डेरी स्थापना गरौँ।
2: अहिले अब तपाईँहरू स्वरोजगार हुनुहुन्छ भनेको आफै कमाउँदै हुनुहुन्छ, यो आफैले कमाउन थालेपछि परिवर्तन पनि भयो होला?
1: अब अहिले हामीले आफैले भन्यौँ, पालिकाबाट नै 50% अनुदान पाएर नै हामीले चाहिँ अब त्यो जुन हाम्रो चाहिँ भेगमा चाहिँ भइराखेका पशुजन्य चिजहरूमाथि चितवनबाट चाहिँ 34 गाईहरू चाहिँ हामीले यहाँ खरिद गऱ्यौँ। अनि खरिद भएपछि अब त्यो पहिला भएकाले पनि हामीले त्यस्तो ठाउँ देखेको वा त त्यही अलि अलिअलि जति हुन्छ त्यति पनि हाम्रो जीविका उपार्जन अलिअलि सुरुवात हुने रहेछ। अब अहिले चाहिँ हाम्रो यहाँ पालिका ओडाहरूले नै सबैजनाको चाहिँ उसले गर्दाखेरि चाहिँ होइन यतिले भन्दा पनि अब गरिखान्छु भने कृषकहरूलाई चाहिँ हामीले अनुदान दिउँ र चाहिँ गाई ल्याएर चाहिँ अनि दुध डेरीलाई चाहिँ अलि उँभो लैजाउँ व्यापार व्यवसाय पनि फस्टाउँ भन्ने योजना उहाँहरूकै गुरुले अनि हामीले त्यसरी ल्याउँ ल्याइसिएपछि अहिले हाम्रो दिदी बहिनीहरू भनौँ न महिलाहरूले नै एकजना बराबर एउटा गाई पाल्नेले 17-18 हजार दुईवटा पाल्ने 40 हाराहारीमा हामीले मासिक रूपमा आमदानी हुन्छ। त्यसको साथसाथै केराको पनि हामीले त्यहाँ व्यवसाय गर्छौँ। अब दुधको व्यवसाय हुन्छ गरेर खोर्सानी अकबरी खोर्सानी एक पाथी चाहिँ कोदो नआउने ठाउँमा उहाँहरूले त 15,000-20,000 खोर्सानी निम्न स्तरको एक पाउ खोर्सानी किन्न जाने मान्छेले त्यति आमदानी गरी भनेर भन्नुहुन्छ उहाँ जाँदाखेरि म पनि छक्क पर्छु। अब म नि अब यसो व्यवसाय गर्छु त्यहाँ जानुहुन्छ अनि कुरा गर्दा गर्दा अनि मामुली पनि वार्षिक त उहाँहरू अहिले हाम्रो दुई नम्बरको महिलाहरू त वार्षिक केही नभएको पनि 3-4 लाख रुपियाँ पैसा त हातमै पर्छ। त्यति भएपछि पुरुषहरूलाई त लिनुहोस् भन्ने आवश्यक नै परेन। अब आफ्नो भनेको आफ्नै नै हुन्छ। अब त्यही सहकारीमा नै बचत गर्न पनि त दुध बेचेर आएपछि त ल्याउनु न बुढा मलाई चाहिँ यहाँ राख्न पर्यो भन्नु परेन। त्यो पैसा त आफ्नै हो। पहिला नै हामीले त गर्थ्यौँ त घर खेती गर्थ्यौँ घाँस काट्थ्यौँ हरेक चिज गर्थ्यौँ तर आफ्नो हातमा पैसा हुँदैन त्यो आउँदैन त्यो पनि अब कहाँबाट हुनु नदिने त घरबाट त्यस्तो श्रम शोषण गर्ने नदिने भन्ने कुरो भएन कि भए पनि अनि त्यही कारणले गर्दै अहिले हाम्रो दुई नम्बरको चाहिँ महिला दिदीबहिनीहरूलाई चाहिँ एकदम परिवर्तन राम्रै भएको छ। उहाँहरूले आफ्नो परिश्रमले आफ्नो उसले सशक्तिकरण अगाडि बढ्ने जहाँ जाने हो नि अब एउटा पाटो पनि भयो नि अब आज हामी नै भनौँ न घरतिर हरेक काम गरेर बस्थ्यौँ केही नै नहोला यहाँ आयौँ मान्छे चिन्यौँ बोल्यौँ अब यतिखेर हामी घाँस काट्न पुग्थ्यौँ कि गर्न पुग्थ्यौँ एकजोट कपडा भने पनि फेरि सरसफाइ भएर आउन पायौँ यस्तो ठाउँ ठाउँमा अब त्यहाँ पनि मिटिङ हुन्छ भन्दाखेरि आउने गरेका छ चिनिन्छ नत्र त अब आफ्नो ठाउँमा बस्थ्यौँ अब थाहै हुँदैन थियो अनि अहिले त निकै परिवर्तन भएछ त्यहाँ पहिला अलिकति उहाँहरूलाई चाहिँ सुरुमा चाहिँ अब यस्तै भनौँ न ल्याएपछि नौलो ठाउँ नौलो गाई उहाँबाट चाहिँ अब पैसा धेरै नै हो नि त अब यहाँ ल्याउँदाखेरि त खरिदी गर्न आइपुग्छ पुग्दैन पालिकाबाट दिनमा छ आफ्नो पनि ऋणधन खोजेर ल्याएको छ यहाँ नल्याउँदै उहाँहरूलाई गाईहरूको नि सुरुमा त डढै भयो पछि त अब दुध दिने पैसा हातमा पर्ने भए पछि त त्यहीँ भन्नु सामान्य 1 किलो चिनी किन्न जाँदाखेरि पनि पसलतिर उँदो पनि दुधको पैसा आउँछ दिउँछ भन्दा त्यहाँबाट नि पत्याउने बाटो भयो यस्तो छ त्यहाँ आउन लाइचारे है पैसा हालिचाल्ने भनेर झुक्क्याउने बाटो भयो अर्थ केही नभए पनि त्यतिसम्म चाहिँ भयो हाम्रो दुई नम्बरमा चाहिँ निकै परिवर्तन भएछ। बच्चाहरूलाई पनि त अब यतिमा त आउँछ मेरो दिन्छु भन्दाखेरि त पाइयो नि त फी तिर्न सहिलो भयो कापी कलम भयो हरेक चिजमै सहिलो छ।
2: एउटा डेरी सञ्चालन गर्दाखेरि गाउँमा मान्छे टिकाउनु त सकिँदो रहेछ है
1: भने अति सकिने अब अहिले चाहिँ गाउँबाट चाहिँ सहरमा बच्चा पढाउने भन्नुभएको छ उहाँ जानुहुन्छ यहाँभन्दा बेसी दुःख देख्छु म। अब हामी पनि एक दुई अक्षर पढे लेखेकै मान्छे हामी पनि जान सक्थ्यौँ टिकाउन सहिलो हुन्छ तर किन हामी गाउँको गाउँमै गरौँ उहाँ गएर हामीलाई कसले चिन्ने छ हामीले महल नै गए पनि यहाँ त फलानु भन्छ आफ्नो गाउँ आफ्नो ठाउँ आफ्नो बाल आफ्नो बच्चा आफ्नो अहिले गाउँघरमा भनेको मैले त आज एक छ खाना पाइनँ भने पनि छरछिमेकीमा गएर खाना पाइन्छ नि सहरमा त त्यो गाह्रो हुन्छ त्यही भएर यहीँ टिक्नुपर्छ यहीँ गर्नुपर्छ यहीँ जीविको पालन गरौँ। सहरमा गए पनि पैसा नभए त बच्चा पढाउन सकिँदैन छाक टार्न गाह्रो हुन्छ यहाँ त आफ्नो झोपडीमा आगै बाल्ने ठाउँ त छ भन्ने सोच चाहिँ हाम्रो दुई नम्बरको महिलाहरूलाई धेरै भइरहेको छ। महिनामा त केही नभए नि अलि भनौँ न गर्न सक्छु जोस जाँगर हुनेले

0: 3,35 हुन्छ, त्यस्तो गरेर अनि हाम्रो 2 नम्बरको दिदी बहिनीहरू त डङ्गुर त्यस्तो कुनै अति आवश्यक नै छैन, उहाँहरूले जीविकोपार्जन गर्नुभएको छ। र सोच विचार पनि मलाई यति गर्व लाग्छ कि हाम्रो गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित भनौँ न गाउँपालिका वडादेखि भरे उहाँहरूको चाहिँ सोच सुरुदेखि के भएछ भने महिलाहरूलाई अगाडि बढाउँ, महिलाहरूलाई कसरी उनीहरूको जीविकोपार्जन गरौँ, उनीहरूलाई चाहिँ आफैमै निर्भर बनाऊ भन्ने सोचले नै उहाँहरूले नै गर्दाखेरि यतिको सामान भएको, नत्र हामी दिदीबहिनी जुटेर गरौँ भनेको पनि होइन। खास साँच्चै नै भन्दाखेरि उहाँहरूकै नै परिश्रम, उहाँहरूकै फल, अहिले पनि हामीले दुध डेरी सञ्चालन गरिरहेछौँ वहाँ, तर यतिवटा गाई चाहिँ बिरामी भयो अरे भन्दाखेरि कृषकलाई भन्दा पालिका अध्यक्ष उपाध्यक्षज्यू वडाहरू सहितलाई त्यति चिन्ता र पीड छ, बरु कृषकलाई त उहाँहरूले दिनुभएको थियो भने जस्तो पनि छ क्या। यसो विचार गर्दाखेरि म पनि अब त्यहीँ गाउँठाउँमा बस्ने हो नि त, अनि काहीँ बिरामी भएपछि आफै कुदेर हुन्छ कि घरमा गएर हुन्छ कि प्राविधिकलाई गरेर हुन्छ कि प्राविधिकहरू पनि खटिराख्नु भएको छ, उहाँहरूले अनि आफूले सकेको भएको गइराख्नु भएको छ, राति दिन भेल पानी झरी केही भन्नुभएको छैन। अनि त्यो त अब यहाँ अध्यक्ष उपाध्यक्षज्यू वडाहरूले चाहिँ प्रेसर दिएर नअराएको भए उहाँहरू पनि जानुहुन्न त्यो होला नि त, त्यति राम्रो गर्नुभएको छ, एकदम राम्रो भएको छ क्या। जीविकोपार्जन गर्नको लागि चाहिँ कुनै आवश्यक छैन, दिनु न बुढा आज मलाई यस्तो जानु पर्यो भन्ने कुरो भएन नि त, छन् त एउटै हो आफ्नो बुढाको र बुढीको सम्पत्ति, तर त्यस्तो भने आफ्नो भनेको आफ्नो मोबाइलतिर अलिकति पैसा भयो भने यति छ भन्न पायो कतै भन्दा ओहो त्योबाट हाल्नु पर्यो भन्दा नि आफै ठुलो मान्छे भइन्छ जस्तो हुन्छ नि त, त्यही भएर चाहिँ मलाई एकदम खुसी लागेछ क्या, एकदम राम्रो भइछ।
1: भनेपछि आफै रोजगार हुनु छ धेरै राम्रो कुरा,
0: कति राम्रो, साह्रै राम्रो, आफै रोजगार हुनु, आफै आत्मनिर्भर हुनु, कसैको डर छैन, कसैको हक छैन, आफ्नो आनन्दले कृषि खेती गर्ने कृषि गर्नुभएको छ, पशु पालन गर्ने पशुपालन गर्नुभएको छ, आफ्नो परिश्रमको फल त हो नि होइन, अब जति परिश्रम त्यति आफ्नो दुधको कर्मको फल लिनुभएको छ, त्यति गर्दाखेरि पनि केही नहुने नि, मैले भने नि 30-35 हजार 40 हजारसम्म एकजना महिलाहरूले चाहिँ आम्दानी केही गर्नुभएको छ, केही नहुने, अब भनौँ न सबैजना त सबै थोक अब भूमिको हिसाबले पनि त जग्गा कम हुन्छ, अब उहाँहरूले त केराहरू लाउने त्यति साह्रो नहुनेले पनि सामान्य पनि 20-25 हजार रुपियाँ हाम्रो 2 नम्बरको महिलाहरूले आफैले गरिहाल्नु भएको छ, अनि अरूसँग त आत्मनि गर्नै परेन नि, आश्रय गरेर बाँच्नै पर्ने आवश्यकता भएन नि।
2: भर्खरै यहाँहरूले सुन्नुभयो मेलुङ गाउँपालिका वडा नम्बर 2 सुका ठोकर दोलखाको गाईखुरा महिला कृषि सहकारी संस्थाकी अध्यक्ष शोभा बस्नेतसँग मनुका कुँवरले गर्नुभएको कुराकानी। अब कार्यक्रमको अन्तमा स्वरोजगार सम्बन्धी एउटा गीत सुनाऊ।

0: सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 4 रहेको यस्तो कहिले नहोस् मनोवादको अनुच्छेद 4 अन्तिमसम्म आधारित भई पठन प्रवाह, शुद्धोच्चारण, शब्द भण्डार र बोध प्रश्नोत्तरमा केन्द्रित छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: यो पार्कमा आनन्दसँग बस्ने को रहेछ भनेको त उत्तम पो रहेछन्। दायाँ बायाँ कतै नहेरी एकरो के गर्दैछौ हँ?
6: ए कृतिका, तिमी पो, म त ख्यालै नगरेको नि।
5: पार्कमा आउँदा किताब बोकेर आउने पढनदासको अन्त्यै ध्यान पनि कसरी जाओस् र?
6: उफ उफ, आफूलाई चाहिँ कसले भनिदियोस् नि, किताब बोकी बोकी आफू पनि आउने अनि गफ दिने, बाफ्रे।
5: अनि के पढ्दैछौ नि एक्लै बसेर?
6: त्यत्तिकै बसेर पाठचारको मनोवाद यसो हेर्दै थिएँ नि।
5: मनोवाद हेर्दै हो कि आफ्नै मनोवादमा रमाउँदै हो नि? ऊ परबाट तिमीलाई नै देखेर आउँदैछु म पनि।
6: कहिलेकाहीँ त आफ्नै मनमा पनि त कुराहरू खेल्छन् नि। हिजो आमोद सरले कक्षामा भन्नुभएको बिर्स्यो?
5: सरले भन्नुभएको सम्झनु मात्र होइन, आमोद सर नै यतै आउँदै हुनुहुन्छ। ऊ हेर त।
6: ए हो त।
5: नमस्कार सर।
7: नमस्कार है, नमस्कार। होइन, के गफगाफ चल्दैछ यहाँ उत्तम र कृतिकाको?
6: खासै त्यस्तो केही नै होइन सर, त्यहाँ मनोवादकै बारेमा भर्खर कुरा गर्दै थियौँ।
5: जहाँ इच्छा त्यहाँ उपाय भने चाहिँ आज हाम्रो मनोवाद पढ्ने इच्छा पनि हुनु, सरलाई पनि टुप्लुक्कै यहीँ भेट्नु, यो त हाम्रो भाग्य नै भयो नि। सरलाई पो कतिको फुर्सद छ कुन्नि?
7: फुर्सदै छ नि, साँझमा यसो टहलिन निस्केको थिएँ, तपाईँहरूलाई देखेँ। यो सुन्दर पार्कमा बसेर आनन्दले मनोवाद पढ्नुको मजा नै छुट्टै हुन्छ नि।
6: जे होस्, आज पार्कमा पनि सरसँगै बसेर सिक्न पाइने भयो, निकै खुसी लाग्यो।
7: तपाईँहरूसँग छलफल गर्न पाउँदा म पनि धेरै खुसी हुन्छु। बरु कता के छलफल गर्दै हुनुहुन्थ्यो कुन्नि?
5: भर्खरै उत्तमलाई देखेर म पनि यतै आएँ, उत्तम पनि भर्खरै आएका रहेछन्। हिजो कक्षामा मनोवादको 3 अनुच्छेदमा छलफल गरिएको थियो।
6: मनोवादमा सुकमानले आफू सामाजिक सञ्जालको सचेत बनेर प्रयोग गर्न नजान्दा फसेको घटना थियो, अब चाहिँ 4 अनुच्छेदबाट छलफल गर्नुपर्नेछ सर।
7: हो त, खै किताब यता दिनुहोस् त उत्तम, 2-4 वाक्य म पढ्छु है। तपाईँहरू उच्चारण, अर्थ र वाक्य निर्माण गर्न सिक्नुपर्ने शब्द ख्याल गर्नुहोस् है।
5: हुन्छ सर।
7: तपाईँलाई चिट्ठा परेको छ, यो चिट्ठा तपाईँले लिनुभएन भने अर्कैलाई दिन्छौँ भनेर फोन आएको थियो। थुक्क तेरो बुद्धि, पर्सिपल्ट बैङ्कको खातामा पैसा चेक गर्न जान्छु भन्दा त मेरी आम्मै नि, त्यस दुष्टले त उल्टै मेरो खाताको 5,00,000 पो गायब पारेछ। सित्तैमा धनको खोलो फर्काउँछु भन्दा पसिना बगाएर सँगालेको धन पो बगेर गयो भरै।
6: सर, यो गायब शब्दको अर्थ चाहिँ के हो?
5: त्यसको अर्थ त यही किताबको तल छ त उत्तम। गायब भनेको बेपत्ता अर्थात् हराउने काम त हो नि। बरु यो शब्दको पाठको भन्दा अलि भिन्न वाक्य चाहिँ सुन्न पाए हुन्थ्यो सर।
6: ए बुझेँ, यसको एउटा वाक्य म भनौँ सर?
7: भइहाल्छ नि, ल भन्नुहोस् त।
6: पवन बजारमा घुम्दा घुम्दै गायब भयो, मिल्यो त सर?
7: मिलिहाल्यो नि
5: सर। बाँकी अनुच्छेद म पढौँ?
7: हुन्छ, पढ्नुहोस्।
5: लोभले लाभ, लाभले विलाप भन्छन्, मेरो त लोभले लाभ नहुँदै एकैचोटि विलापै विलाप मात्र भयो। बुद्धि नपुर्याउँदा मोबाइलभित्रको साइबर संसारबाट दुनियाँले कति दुःख पाएका होलान्। पोहोर साल पनि एउटा अपरिचित व्यक्तिले फेक आइडी हो कि क्या हो त्यसबाट पठाएको मेसेज मेरा काकाकी छोरी पानमतीले एक्सेप्ट गरिछन्।
6: ए, यहाँ त अङ्ग्रेजी शब्द पनि पो रहेछन् त।
5: पख है उत्तम, म पढ्दैछु। त्यसपछि त त्यसले उनीसँग तारन्तार मेसेज गर्न थालेछ। आफूलाई हङकङको लाउरे हुँ, काठमाडौँमा बिए गर्न आएको हो भनी गुड्डी आँकेछ। पढेर के गर्छौ नानी? पढे पनि पैसा चाहिन्छ क्यारे, आखिर पैसा कमाउने नै हो, देश विदेश घुम्न पनि पाइन्छ भनेर फकाएछ। त्यसको केही दिनपछि त्यसैसँग बिए गरिछ।
6: सर, यो तारन्तर शब्दको अर्थ लगातार होइन त?
7: हो उत्तम, तपाईँले ठिक भन्नुभयो।
6: यहाँ त सुकमानको आफ्नो मात्रै नभएर अर्को व्यक्तिको पनि कहानी जोडियो।
7: यो पनि मनमा नै सुकमानले सम्झेको घटना हो उत्तम।
6: ए ए, अब म पढ्छु नि सर।
7: हुन्छ हुन्छ, पढ्नुहोस्।
6: दिल्ली हुँदै हङकङ लान्छु भनेर सुनौली पुर्याएछ। कति छिटै उसको कुरामा विश्वास गरेकी होली, अलिकति त विचार गर्नुपर्छ नि। उसको ठाउँ ठेगाना त बुझ्नुपर्छ, त्यो पनि कुनै कागजात र पासवर्ड बिना नै हङकङ लान्छु भन्दा कसरी पत्याए कि? झुक्क्याउनुसम्म झुक्क्याएछ बदमासले, धन्न संयोगले बचिछ।
5: सर, यो बदमास कि के भनेर कसरी उच्चारण गर्ने? यसलाई सरले एकपटक उच्चारण गरिदिनु भए हुन्थ्यो।
7: ल, तपाईँहरू पनि म सँगसँगै उच्चारण गर्नुहोस् है त।
5: हुन्छ सर।
7: बदमास,
5: बदमास।
7: फेरि एकपटक भन्नुहोस् है, बदमास,
5: बदमास,
7: बदमास,
5: बदमास। सर, संयोग भनेको अचानकसित मिलेको कुनै अवसर भन्ने होइन त?
7: हो हो, तपाईँले ठिक भन्नुभयो कृतिका। अगाडि पढ्दै जानुहोस् त उत्तम।
6: उसले सुनौलीको नाका पास गराउन खोजेको बेला एक सामाजिक संस्थाका कर्मचारीले देखेछन् र तिमी कहाँबाट आएकी हौ र कहाँ जान लागे कि भनेर सोधपुछ गर्न थालेछन्। अब समातिने भइयो र पोल खुल्ने भो भनेर त्यो हङकङको लाउरे हुँ भन्नेको त सातोपुतो उडेछ। यसरी जेलमा जाकिने भएँ भनेर सबैको आँखा छली त्यहाँबाट सुई कुचा ठोकेछ। धन्न सामाजिक संस्थाका दिदीबहिनीले बचाएर घर फर्काएछन् र पो नत्र।
5: सर, यो सुई कुचा के यसलाई एकपटक उच्चारण सिक्न पाए हुन्थ्यो।
7: ल, तपाईँहरू पनि म सँगसँगै उच्चारण गर्नुहोस् है त।
6: हुन्छ सर।
7: सुई कुचा,
5: सुई कुचा,
7: सुई कुचा,
5: सुई कुचा,
7: सुई कुचा,
5: सुई कुचा,
7: सुई कुचा,
5: सुई कुचा। सर, सुई कुचा ठोक्नु भनेको भाग्नु होइन त?
7: हो, ठिक भन्नुभयो तपाईँले।
6: सर, म यो शब्दको प्रयोग गरेर एउटा वाक्य बनाऊ?
7: हुन्छ, बनाउनुहोस्।
6: कृतिकाले मेरो कलम चोरेर सुई कुचा ठोकिन्।
5: मैले तिम्रो कलम कहिले चोरेकी छु हँ? जे पाए त्यही नभन है उत्तम।
6: मैले त वाक्य पो बनाएको त, अचम्म छ बा।
5: हेर्नुहोस् त सर, खुबै। त्यसो भए उत्तमले मेरो पैसा चोरेर सुई कुच्चा ठोक्यो, वाक्य बनाएँ मैले पनि। लु
7: भइगयो भइगयो, नरिसाउनुहोस् है तपाईँहरू।
6: सुकमानको त आफ्नै काकाकी छोरी पनि साइबर अपराधको शिकार भएकी रहेछन्। यस्तो थाहा हुँदा हुँदै पनि सुकमान के फसेको होला नै?
5: यस्तो थाहा हुँदा हुँदै फसेको, विचार पुर्याउन नसकेको कुराले गर्दा नै सुकमानलाई खुल्दुली भएर उसका मनमा अनेकौँ कुरा खेलेर सुत्न सकेका छैनन्।
7: ठिक भन्नुभयो कृतिकाले। अब भन्नुहोस् त, सुकमानको कति पैसा गायब भएछ?
5: 5 लाख सर।
7: ठिक भन्नुभयो कृतिकाले। अनि सुकमानकी काकाकी छोरीलाई कसले बचाएछन्?
6: म भन्छु है सर, सामाजिक संस्थाका कर्मचारीले होइन त सर?
7: हो, तपाईँले ठिक भन्नुभयो उत्तम। यस अनुच्छेदमा सुकमानको 5 लाख गायब भएको र काकाकी छोरी फस्नबाट बचेको कुरा सुकमानका मनमा खेलेका छन्।
5: सर, मनोवादको 5 अनुच्छेद म पढ्छु ल।
6: पढिहाल त कृतिका, मलाई सुकमानका मनोवादका घटना सुन्न खुब हतार भइसक्यो।
7: कृतिकाले अनुच्छेद पढ्नुहोस् अनि उत्तमले उच्चारण र अर्थ सिक्नुपर्ने शब्द ख्याल गर्नुहोस् है।
5: लौ हेर त, 12 पो बजिसकेछ, अब त निदाउनु पर्यो। हुने हार दैव नटार भन्छन्, 5 लाख डुब्यो भनेर अब मैले त्यसैमा चिन्ता लिएर मेरो ज्यान सुकाउन भन्दा आत्मविश्वासका ऊर्जाले ज्यान बचाउनतिर लाग्नुपर्छ।
6: सर, यो आत्मविश्वास यो शब्दलाई उच्चारण गर्न सिक्न पाए हुन्थ्यो?
7: ल, म सँगसँगै भन्नुहोस् है त। आत्मविश्वास,
8: आत्मविश्वास,
7: आत्मविश्वास,
8: आत्मविश्वास,
7: आत्मविश्वास,
8: आत्मविश्वास,
7: आत्मविश्वास,
8: आत्मविश्वास।
7: ल, अब अगाडि पढ्नुहोस् त कृतिका।
5: 2 वर्ष अरबको खाडीमा बसेर कमाएको धन गोल खाडीमा गयो त के गर्ने? आफ्नै बुद्धिले गयो।
6: सर, गोल खाडीमा गयो भनेको सकियो भनेको होइन त?
7: हो, तपाईँले ठिक भन्नुभयो उत्तम।
5: मरुभूमिमा पसिना बगाएर कमाएको त्यो मेरो धन झुक्क्याएर लाने त्यस्ता दुष्टलाई भगवान्ले पनि सजाय त देलान् नि। हे भगवान्, खै भगवान्ले पनि के गर्नु र आफ्नै बुद्धि बिग्रेपछि।
6: अब म पढ्छु। अस्ति एउटा समाचार पढेको थिएँ, साइबर अपराधका बारेमा लेखेको थियो। कोही जानी नजानी यस्तो संसारमा पसेका छन्, फसेका छन्, त्यसबाट उम्किने उपाय खोज्छन् र त्यस्तामा अरू पनि कोही नफसोस् भन्ने चाहन्छन् भने नेपाल प्रहरीको साइबर अपराध शाखामा तुरन्त सम्पर्क गर्नु भनी त्यसमा पनि लेखेको थियो।
5: सर, आश्वस्त भनेको के हो?
7: आश्वस्त भनेको चिन्तामुक्त हुनु हो।
6: म त फसेँ, मेरो पैसा त डुब्यो। अब अरू कोही पनि नफसुन् र नडुबुन् भन्नका लागि अब साइबर अपराध शाखामा जान्छु।
7: म अब तपाईँहरूलाई एउटा प्रश्न सोध्छु, उत्तर भन्नुहोस् है त।
8: हुन्छ सर।
7: सुकमानले साइबर अपराधको अनुसन्धान नेपाल प्रहरीले गर्ने कुरा कसरी थाहा पायो?
5: समाचार पढेर। मलाई त अर्को अनुच्छेद पढ्न हतार लागिसक्यो।
6: यो अनुच्छेद म पढ्छु, कृतिका तिमी सुन।
5: होइन, म पढ्छु, तिमी सुन।
7: तपाईँहरू दुवैजना मनमनै यो अनुच्छेद पढ्नुहोस् अनि उच्चारण र अर्थ सिक्नुपर्ने शब्द ख्याल गरी घटना पनि विचार गर्नुहोस् है त।
8: हुन्छ सर।
7: सक्नुभयो पढेर?
8: सक्यो सर।
7: उच्चारण र अर्थ सिक्नुपर्ने कुनै शब्द छन् कि?
6: यो अनुच्छेदमा त्यस्तो सोध्नै पर्ने कुनै शब्द छैन सर। एउटा प्रदायक शब्द छ, त्यसको अर्थ यही पाठको तल प्रदान गर्ने भनेर दिएको छ।
7: यो अनुच्छेदमा मनोवादको पात्रका के घटना छन् त?
5: सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत बन्नुपर्ने र सामाजिक सञ्जालको पासवर्ड कसैलाई दिन नहुने कुरा सुकमानको मनमा खेलेका छन् सर।
6: अनि इमेल र म्यासेजमा शङ्का लागे पुलिसलाई खबर गर्ने र मोबाइल हराए दूरसञ्चारमा खबर गरी सिम ब्लक गर्नुपर्छ भन्ने सचेतना सम्बन्धी कुराहरू सुकमानका मनमा खेलेका छन्। मनोवादको अन्तिम अनुच्छेद म पढ्छु है सर।
5: म पढ्छु, तिमी सुन न उत्तम।
6: होइन होइन, म पढ्छु, तिमी सुन।
7: तपाईँहरू दुवैजना पढ्नुहोस्। पढ्दा उच्चारण र अर्थ सिक्नुपर्ने शब्द पनि ख्याल गरेर पढ्नुहोस्।
5: कस्तुरीले आफ्नो नाभिमा भएको गन्ध खोज्दै जाँदा सिकारीका फेला पर्छ रे, म पनि फेला परे, 5 लाख लुट्ने सिकारीका फेला, अब धेरै सुर्ता लिएर के गर्नु, जेसुकै होस् साइबर अपराध शाखामा जान्छु।
6: समाजमा यस्तो तनाव कसैले पनि बेहोर्न नपरोस् र कोही यसरी अनाहकमा फस्न नपरोस्। अब साइबर अपराधीको सातो उडाउनु पर्छ, तिनलाई पक्राउनु पर्छ, किनकि अब कसैको जीवनमा कहिले यस्ता घटना नघटुन्,
5: कसैलाई पनि कहिले यस्तो नहोस्।
7: सक्नुभयो पढेर?
8: सक्यो सर।
7: उच्चारण र अर्थ सिक्नुपर्ने शब्द कुनै छन् कि?
5: सर, सुर्ता र गुपचुप शब्दको अर्थ पनि भनिदिनु न।
7: सुर्ता भनेको मनको ताप तथा पीर हो।
6: गुपचुप भनेको चाहिँ भित्रभित्रै काम कुरो दबाउने चाल होला, होइन त सर?
7: तपाईँले ठिक भन्नुभयो उत्तम। अरू केही छ कि?
5: मेरो त त्यस्तो केही छैन, उत्तमको छ कि?
6: मेरो पनि छैन सर।
7: मनोवादमा आज हामीले छलफल गरेका मुख्य घटनाहरू भन्नुहोस् त।
6: काकाकी छोरी पानमतीलाई पनि सामाजिक सञ्जालले बर्बाद पार्न लागेको सम्झनु। साइबर सचेतना सम्बन्धी कक्षा लिएर पनि सुकमान सचेत हुन नसकेकोमा चिन्तित हुनु।
5: सामाजिक सञ्जालको प्रयोग गर्दा पासवर्ड कसैलाई नदिने र लगआउट गर्ने जस्ता प्रयोग गर्ने तरिका सम्झनु र गैर कानुनी रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न नहुने कुरा सम्झनु।
7: मनोवाद कसरी टुङ्गिएको छ त?
6: सुकमानमा सामाजिक चेतना जगाउने काममा लाग्ने सोच आएको घटना वर्णन गरेर मनोभाव टुङ्गिएको छ।
7: त्यसो भए भन्नुहोस् त, साइबर अपराधबाट बच्न के गर्नुपर्छ?
5: साइबर अपराधबाट बच्न सामाजिक सञ्जालका पासवर्ड कसैलाई नदिने, काम सकिएपछि लगआउट गर्ने, अपरिचित व्यक्तिका इमेल खोल्नु हुँदैन,
6: अनि इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ।
7: तपाईँहरूले राम्ररी पढ्नुभएछ, निकै खुसी लाग्यो। यो पार्कको आनन्दमा रमाउँदा र तपाईँहरूसँग छलफल गर्दा गर्दै साँझ परेको पत्तै भएन।
5: सरको कति काम थियो होला, हामीले पो अल्मलायौँ।
7: त्यस्तो केही काम थिएन, तपाईँहरूसँग छलफल गर्न पाएकामा निकै खुसी लाग्यो। अब चाहिँ निस्किनुपर्छ, साँझ पनि पर्न लाग्यो।
6: हामी पनि जाने सर, अब आकृति जाउँ सरसँगै।
5: हुन्छ हुन्छ, जाउँ।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
9: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी, बोर्डको प्रयोग तथा पालना गरौँ।
10: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाबदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
9: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सह कार्य।
3: श्रोताबृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
11: Dear students, today we are going to discuss the reading text Strange Food from Around the World under the theme Food and Cuisine given in Unit 6 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
12: Namaste, sir.
13: Namaste, students. How are you?
14: We are fine. How are you, sir?
13: I'm good. Riya, can you tell me what we are going to discuss today?
15: Yes, sir, I can. We are going to discuss the reading text in Unit 6 today, and its title is Strange Food from Around the World.
13: You are right, Riya.
15: Thank you, sir.
13: Dear students, now open your book on page number 85. We are going to discuss Getting Started and the reading text Strange Food from Around the World. Dear students, let's start our lesson today by discussing the pictures on page number 85 given under the topic Getting Started. Look at the pictures and tell me the name of the food items.
16: May I try, sir?
13: Of course. Go ahead, Laksmad.
16: The first one is dal bhat served with meat, pickle and salad. I could not identify the second food item on the top right. The third one is sel roti and the fourth one on the left bottom is momo.
13: Good try, Laksmad. You could directly identify the three food items. Who will name the food item on the right top, that is the second food item?
15: I will, sir. I think the second food item is dhindo served with gundruk, mutton, pickle and curd. Am I right, sir?
13: Absolutely right, Riya.
15: Thank you, sir.
13: Welcome. Now let me ask you some more questions. Prem will answer first.
17: Okay, sir.
13: What is your favorite food?
17: My favorite food is dal bhat, sir.
13: What about yours, Laksmad?
16: I love eating momo very much, sir.
13: And yours, Riya?
15: I'm fond of sel roti, sir.
13: Great. Students, do you think that every country has special food and cuisine?
17: Yes, sir.
16: Every country has its special food items and cooking styles.
13: Great. Have you ever prepared any food item at home?
14: Yes, sir. We have prepared.
13: Wow, that sounds great.
15: I can cook dal bhat.
17: I'm good at preparing momo.
16: My parents have taught me how to prepare sel roti. Sir, I can prepare delicious sel roti.
13: Wow, that sounds great. Let me ask you to rank 1 to 4 to the food items according to your preference. The food items are given on page number 85 of your textbook. Let me clarify this. You will write 1 to the most favorite food for you, then 2, 3, and 4 to the least favorite food. Did you understand, students?
14: Yes, sir. We got it.
13: Now, you rank the food items according to your preference. I will offer you some time for this. Before we discuss the reading text, Strange Food from Around the World, we are discussing the pre-reading questions first. Now, let's discuss the pre-reading questions on page number 85. How many pre-reading questions are there, students?
14: There are two pre-reading questions, sir.
13: Would you read the first question, Prem?
17: Sure, sir. What are the common food items in Nepal? Which one is your favorite?
13: Riya, can you answer Prem's question?
15: Of course, sir. Dal, bhat, chapati, dhindo, corn, momo, beaten rice, etc.
13: You are absolutely right. Now, Laxmad will ask the second pre-reading question.
16: Okay, sir. The second pre-reading question is, have you ever eaten any dish that is quite uncommon in Nepal? If yes, what is it? How does it taste?
13: Who can answer this question? Who has tasted such food that is quite uncommon in Nepal?
17: I have tasted crab soup, sir. I tasted it when I went to Thailand to meet my parents last year. I did not like it much. However, it is one of the most famous food items among the Thai people.
13: Great experience, Prem.
17: Thank you, sir.
13: Dear students, the theme of this unit, that is Unit 6, is food and cuisine. From our discussion, it is clear that food is something that we eat, and cuisine refers to a style or quality of cook, also known as cookery. Now, I offer you some time to go through the first paragraph silently, which is on page number 86.
14: Okay, sir.
13: Did you complete reading it, students?
14: Yes, sir.
13: Now, let me present you a model reading of the first and second paragraphs. The first paragraph is very short.
14: Okay, sir.
13: Strange food from around the world. There is nothing like the feeling of challenging yourself and winning after taking a risk and having it succeed. That goes with so many things, and one of them is food. You have to challenge yourself with food when you travel. You have to take chances on things you would not normally even think of eating. This is what it is all about. Experiencing the way other people do things, trusting that they know what they are doing. The food stuff that seems so strange to you is actually so delicious to many others. It does not always work out. Sometimes the fermented horse milk in Mongolia, that sounds so bad, really, it's so bad. However, if you take a chance on the following dishes, you won't be disappointed.
15: What does disappointed mean, sir?
13: Disappointed means saddened or dissatisfied. So, the first paragraph is all about challenging oneself to do different things, and one of such things can be eating food. The second paragraph describes that while traveling to various places, we should take chance of tasting new food items. Food items that are uncommon and strange in one place can be quite famous and favorite of many people in other places. Now, I would like to ask Laxmad to read aloud about haggis, Scotland, on page number 86.
16: Okay, sir. This is about haggis, Scotland. Haggis is perhaps a food item that is found in Scotland. Let me read it aloud. Oddly enough, when you take all of the parts of a sheep that no one else wants, the heart, the liver, and the lungs, grind it up and mix it with mutton fat, oatmeal, and spices. Then pack it in a sheep's stomach and boil it for a few hours. It tastes really good. Scotland isn't exactly known for its cooking and eating skills, but give me haggis, neeps, and tats. Haggis with turnips and potatoes, any day of the week.
13: I like to ask Prem and Riya to note down the major ideas of the third paragraph about haggis and present. I'll offer you some time.
14: Sure, sir.
13: Who will present the pair work?
17: Riya will present, sir.
13: Good. Go ahead, Riya.
15: Generally, the heart, the liver, and the lungs are not liked by many people while buying the sheep meat. However, it becomes very tasty when the heart, the liver, and the lungs are grinded and mixed up with mutton fat oatmeal, that is, a type of flour made from oats and spices. There is a unique style of cooking this. The mixture is packed in the sheep's stomach and is boiled for a few hours. Its taste is awesome, according to the writer.
13: Good job, Riya. Now Lakshmad will read about Shiokara, which is quite popular in Japan. You will find it on page number 86.
16: Okay, sir. Most Japanese food is simple. It sounds delicious and it is delicious. But how about raw squid mixed with salty fermented squid belly? This is Shiokara, a Japanese staple and one I used to hate. However, I am slowly coming around. Once you get used to it and you have it with good conversation, this food takes on a whole new beauty.
17: What does Japanese staple mean?
13: Do you have any idea, Lakshmad?
16: I am sorry, sir.
13: It's okay, Lakshmad. Staple refers to the main or important. In the context here, Shiokara is the main or important Japanese food or diet. Is it clear now?
14: Yes, sir.
15: Sir, what is the meaning of squid?
13: It means a sea creature that has a long, soft body, 8 arms, and 2 tentacles around its mouth. Please note down the major ideas in the paragraph. I give you some time.
14: Okay, sir. We will note down.
13: Did you complete your work, students?
14: We completed, sir.
13: Lakshmad, can you present the major points that you found in the paragraph about Shiokara, Japan?
16: Of course, sir. Shiokara is a Japanese main food which is prepared mixing the squid, a kind of sea creature, with salty fermented squid belly. Once one is used to taking it, she or he finds it delicious.
13: Good. Now all of you read about jellyfish, China, on page number 87.
14: Sure, sir.
13: It's Riya's turn to present. What are the main points in the paragraph? Can you share the major idea presented there?
15: Okay, sir. Some may find the food item, jellyfish, a bit awkward because they might have perceived jellyfish as a scary creature. The rubbery texture may be challenging for them. The Chinese people know better how to prepare jellyfish mixing into salads and chicken. This is really good because it contains low fat.
13: Great. Now, please all of you read in group, and the group leader is Prem. Prem will present the main idea in the paragraph given under Green Ants Australia. This is on page number 87.
14: Okay, sir.
17: May I say the main points of this paragraph, sir?
13: Go ahead, Prem.
17: Green ants are the little insects that are pulled from trees, lightly crushed between your hands and then eaten. They are lemony, peppery, and delicious. They are even sold by putting them on top of goat's cheese now, with lemon myrtle for extra energy. And this is really delicious.
15: What is the meaning of witchetti, sir?
13: Witchetti means a large whitish wood-eating larva of a beetle or moth.
17: What is meant by myrtle, sir?
13: It means a bush with shiny leaves, pink or white flowers, and blue-black berries.
17: Thank you, sir.
13: Now, Lakshmad will read the paragraph about crickets, Thailand.
16: Okay, sir. Crickets, Thailand. You hear occasionally that insects are the protein source of the future. And to that, I say, no problem. In northern Thailand, deep-fried crickets are a staple and they are delicious. They are nutty and crunchy, perfect with salt. I still struggle. However, with the large insects, anything that requires more than one bite is a bridge too far for this guy.
15: What does nutty mean?
13: It means having a flavor like that of nuts.
16: I could not understand the last sentence, sir. It reads, anything that requires more than one bite is a bridge too far for this guy.
13: I got your point, Lakshmad. You might not have understood the meaning of the idiom, a breeze too far. So it became difficult for you. It means something that is too extreme. The last sentence means larger insects require more than one bite and that is too extreme for the writer.
16: Thank you, sir.
13: Dear students, now we are going to discuss the paragraph under Snails, France. I would like to assign it as a group work. Rhea will present the major idea of it. Please go through the paragraph silently and note down the main points.
8: Okay, sir.
13: I hope you have completed reading about Snails, France.
16: Yes, sir.
8: We completed. I'm presenting the main ideas of the paragraph. Many French restaurants include snails in their menu. It is famous in Australia as well. However, some people still feel nervous to have snails. Snail is really yummy when it is fried with garlic and butter. Snail is one of the main food items in Vietnam too.
13: Well presented, Rhea. Now without any delay, we are reading about Bon Rieu, Vietnam, which is last food item given in this text. It is on page number 88. All of you go through it and note down the main points.
8: Okay, sir.
13: Did you read and note down the main points, students?
8: Yes, sir.
16: We completed reading about Bon Rieu, Vietnam.
13: Who will present the main points of the paragraph?
17: I will do it, sir. Bon Rieu is a delicious crab-based soup mixed with noodles. It's topped with roasted tomatoes, crab meat, stewed pork, lime juice, chili, fresh herbs, banana flour, and bean sprouts. The writer also suggests to take it with solid pig's blood. Though it is challenging, it is really tasty.
16: It seems delicious in the picture on page number 88.
13: Thank you all for your active participation. Now we have almost come to the end of the lesson today. Let me summarize what we did today. First, we discussed the pictures under Getting Started. After that, we discussed the reading text, Strange Food from Around the World. I hope the lesson was fruitful to you all. Now it's time to end the lesson today. Have a good time. Goodbye, students.
8: Goodbye, sir.
3: Hasta Shruta Brind. आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
12: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
9: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
18: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
19: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रातिको 9 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रतिपक्षीको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारू। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद आषाढ मसान्तसम्म थप। किसान सूचीकरण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण। इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा। समाचार अब विस्तारमा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गर्ने छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले विप्रेषण आयात र बेरोजगारी जस्ता पक्षलाई उत्पादन रोजगारी र आर्थिक विकासतर्फ लैजाने गरी बजेटले रूपान्तरणकारी लक्ष्य लिएको बताउनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बजेटमा आम नागरिकका समय सापेक्ष समस्याहरू सम्बोधन हुन नसकेको बताउनुभयो। विद्युत खपतमा लगाइएको मूल्य अभिवृद्धि करले विद्युत खपत घट्ने र बजेटले लिएको लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्दै सांसदहरूले यथार्थ परिस्थिति आकलन नागरी बजेट ल्याइएको टिप्पणी गर्नुभयो। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधान्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानुनी सुधार आवश्यक भएकोले विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि समितिमा पठाएको छ। सभाको आजको बैठकमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले राख्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो। यसअघि सभामा कार्यसूचीमाथिको प्रक्रिया अघि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको वेल घेराव गरेर नाराबाजी गर्नुभएको थियो। सभामुख डोल प्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराव गरेर नाराबाजी गरेर अवरुद्ध गर्नुभएको थियो। सभामुख अर्यालले रोस्टम अगाडि उभिएर नाराबाजी सहित विरोध श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बोल्न समय दिनुभएको थियो। त्यसपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सदनलाई विधिबाट सञ्चालन गर्न आग्रह गर्दै संविधान अनुसार संसद र शासन व्यवस्था सञ्चालन गरे मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो। उहाँले सीमाबारे प्रधानमन्त्रीले गम्भीर गल्ती बोलेको भन्दै सदनमा बोलाउनका लागि रुलिङ गर्न सभामुख अर्यालसँग माग गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही जेठ 28 गते बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको आजको बैठकमा सभामुखसँग समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बााउन्ड्रिङ वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुङ्ग्याउनु पर्नेमा सरकार अडिक रहेको भन्नुहुँदै परराष्ट्र मन्त्री खनालले समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गर्ने बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदमा नेपालको सीमा सम्बन्धी विषयमा जवाफ दिने क्रममा राख्नु भएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ। नेपालको सीमाङ्कन सन् 1816 सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकोले मित्र राष्ट्र संयुक्त अधिराज्यको नाम उल्लेख गर्नुभएको हो। यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौ। खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्मानीय ज्यूले इङ्गित गर्नु भएको हो। म केही स्पष्ट पार्न चाहन्छु भने नेपाल भारत सीमा द्विपक्षीय विषय हो र नेपाल तथा भारत बीच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्ता मार्फत गर्न नेपाल प्रतिबद्ध छ।
0: परराष्ट्र मन्त्री खनालले सदनमा आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका विषयमा समेत जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा जवाफ दिएपछि नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको जवाब परराष्ट्र मन्त्री शिशिर खनालले दिएपछि आफूहरू सदन सुचारू गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो। काङ्ग्रेस संसदीय दलका नेता आङदम्बेले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भने झैँ गरी बोलेको र आफैले बोलेको अभिव्यक्तिमा प्रश्न उठे पनि संसदमा नआएका कारण संसद बन्धक बन्न पुगेको बताउनुभयो। यस्तै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले नेपालले कुनै पनि भारतीय भूमि नामिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिनुभयो। नेता थापाले परराष्ट्र मन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रवेश कुमार हमालले राष्ट्रियता राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षा जस्ता विषयमा संसद विभाजित भएर प्रस्तुत हुनु दुखद भएको बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सिमानाको विषय अति संवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभ्नुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रयोग गरेको शब्द अशिष्ट र अपमानजनक भएको भन्दै आपत्ति जनाएका थिए। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्यय अनुमानको बजेटका मुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको प्रष्ट पार्नुभयो। बैठकमा समितिका सदस्य लीमा अधिकारीले सदनमा प्रस्तुत बजेट ऐतिहासिक र रूपान्तरणकारी आएको बताउँदै मन्त्री वाग्लेको जवाफबाट धेरै विषय प्रष्ट भएको जनाउनु भएको थियो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद अषाढ मसान्त सम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत विकास विभागबाट जारी भएका जलविद्युत आयोजना सम्बन्धी अनुमति पत्रहरूको वर्तमान अवस्था प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्च स्तरीय समितिले प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्नुहुँदै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी गहन ढङ्गले पूरा गरेकोमा समितिका सदस्यहरूलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित तत्कालै कार्यान्वयनमा लैजाने बताउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। मध्य प्रदेश सभाको अवरुद्ध बैठक सुरु भएपछि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ। प्रदेश सभाका सभामुख राम आशिष यादवको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा सहमति भएपछि प्रदेश सभामा आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो। यसअघि प्रदेश सभाको बैठकको सुरुमा सम्बोधन गर्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विपक्षी दलबाट आएको गुनासोप्रति सरकारको ध्यान आकर्षण भएको बताउनु भएको थियो। प्रदेश सरकारले जेठ 15 गते नीति तथा कार्यक्रम ल्याएको भए पनि छलफलमा विपक्षी दलका सदस्यहरूले अवरुद्ध गर्दै आएका थिए। सर्वोच्च अदालतले ट्रेड युनियन खारिज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमाथिको सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनवाई सुरु भए पनि समय नभ्याएपछि हेर्दा हेर्दैमा यही जेठ 29 गते सुनवाई हुने भएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग 30 लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा 4 जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका 29 वर्षीय सुमन शाही, रामेछापका 47 वर्षीय वेद बहादुर सुनवार, झापाका 45 वर्षीय अनिल अग्रवाल र तनहुका 37 वर्षीय विवेक अधिकारीलाई पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका सैन्य केन्द्रहरूमा श्रृङ्खलाबद्ध आक्रमण सुरु गरेको छ। इरानी सेनाले अमेरिकाको एउटा सैन्य हेलिकप्टर खसालेको बदलामा अमेरिकाले होमरुज जलमार्ग नजिक रहेका इरानी रडार प्रणालीमा आक्रमण गरेको हो। यसैबीच इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणको इरानी विदेश मन्त्रालयले कडा निन्दा गरेको छ। स्ट्रेट अफ होर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि अमेरिकाले बुधबार इरानको दक्षिणी क्षेत्रमा क्रूर आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अब आर्थिक समाचार।
5: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले नुवाकोटको रातामाटे सब स्टेसन र नयाँ दमौली सब स्टेसन तथा 297 किलोमिटर लामो विद्युत प्रसारण लाइनको निर्माण कार्यको बुधबारदेखि औपचारिक सुरुवात गरेको छ। संयुक्त राज्य अमेरिकाबाट प्राप्त 55 करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको 19.70 करोड अमेरिकी डलर लगानीमा भइरहेको परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सडक सञ्जालको स्तर उन्नति कार्यमा सहयोग गर्नेछ। संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको MCC नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 KV सब स्टेसन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ। शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातामाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड, रातामाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन्।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
6: एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। यो हारसँगै नेपाल एसिसी T20 एसिया कप छनौट होडबाट बाहिरिएको छ। मलेसियाको कुलालामपुर स्थित बायोमास ओभल क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा नेपाल थाइल्यान्डसँग 56 रनले पराजित भएको हो। थाइल्यान्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 74 रनमा समेटियो। नेपालका लागि रुबिना छेत्रीले अभिजित 20 रनको योगदान दिइन्। यस्तै सोनी पाखरिनले 15 तथा सम्झना खड्का र सीता राणा मगरले समान 12-12 रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 130 रनको योगफल बनाएको थियो। थाइल्यान्डकी नाना पाट खोन्चा रोइनकाईले अभिजित 62 रनको योगदान दिइन्। यस्तै फानिता मायाले 26 रन बनाइन् भने चानिदा सुथी रुमाङले 16 तथा कप्तान नारुमय चाइवाईले 8 रन बनाइन्। बलिङतर्फ नेपालका कविता कुँवर, रुबिना छेत्री र रिया शर्माले समान 1-1 विकेट लिए।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षीको अवरोध हटेसँगै प्रतिनिधि सभा बैठक सुचारू। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु। प्रधानमन्त्रीले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिका विषयमा प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालद्वारा स्पष्टीकरण। सीमा समस्याको समाधान कूटनीतिक संवाद र वार्ताको माध्यमबाट गरिने परराष्ट्र मन्त्री खनालको भनाई। सम्पत्ति छानबिन आयोगद्वारा सम्पत्ति विवरण बुझाउने म्याद अषाढ मसान्तसम्म थप। किसान सूची करण प्रणालीमा देशभरका करिब 25 लाख किसान आबद्ध र इरानका सैन्य केन्द्रहरूमा अमेरिकाको श्रृङ्खलाबद्ध आक्रमण। इरानी विदेश मन्त्रालयद्वारा आक्रमणको निन्दा। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
7: पारदर्शिता, जवाबदेता र सदाचार प्रवर्धनका लागि जवाबदेताका औजारहरू सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन, सूचना पार्टी, बोर्डको प्रयोग तथा पालना गरौँ।
8: सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौँ। गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ। गुनासो भएमा सम्बन्धित कार्यालय प्रमुख वा गुनासो अधिकारी कहाँ राखेर सार्वजनिक सेवा प्रवाहको सुधारमा सहयोग गरौँ।
7: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
10: अब सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयहरूबाट विभिन्न सेवा समूह, उपसमूहका विभिन्न श्रेणी, तह र पदको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरूमध्ये वर्णानुक्रम अनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गरेकोले अन्तर्वार्ता र सामूहिक परीक्षणका लागि छनौट भएका उम्मेद्वारहरूले पासपोर्ट साइजको फोटो 2 प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र, आवश्यक कागजातहरू र दरखास्त फारमको प्रथम र द्वितीय पाना 2 प्रति भरी यो सूचना प्रसारण भएको मितिले 7 दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि आफैले प्रमाणित गरी रुजु गराई आवश्यक कागजातहरू लिएर तोकिएको स्थान, मिति र समयमा 1 घण्टा अगावै अन्तर्वार्ता तथा सिफारिस शाखामा उपस्थित हुनुहुन यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीका लागि मिति 2083 जेठ 27 गतेको गोरखापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सकिन्छ। लोकसेवा आयोग।
11: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
12: नागरिक लगानी कोष।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तरक्रिया
13: स्थलगत रेडियो बहस।
14: नमस्कार। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले विभिन्न ठाउँमा गएर स्थलगत रेडियो बहसको आयोजना गर्दै आएकोमा आज हामी दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा आइपुगेका छौँ। हामी दुईजना छौँ, मनुका कुँवर र महु रिता तिमल सिन्हा, अनि हामीलाई टेक्निकल्ली रूपमा सहयोग गरिरहनु भएको छ सुदर्शन अरियाल भाइले।
15: भीमेश्वर नगरपालिकाको सम्भावनाहरूलाई हेर्दा हामीले दुई भागमा यो बहस गर्दैछौँ। पहिलो भागमा कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषयमा रहेर बहस गर्नेछौँ भने दोस्रो भागमा विशेष पर्यटन बहस हुनेछ।
14: आजको कार्यक्रममा हामीसँग भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्दर हुनुहुन्छ, त्यस्तै गरी उप प्रमुख कमला बस्नेतज्यू हुनुहुन्छ, त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, त्यस्तै योजना शाखा प्रमुख हुनुहुन्छ, आर्थिक विकास

0: दृष्टिकोणले प्रसिद्ध एवं रमणीय नगरपालिका हो। यस नगरपालिकामा 9 वडाहरू रहेका छन्। आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्व सूचना दिने सहस्र अवतारका देवताको रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो। यस नगरपालिकाको केन्द्र चरीकोट नेपालको राजधानी काठमाडौँबाट 133 किलोमिटर उत्तर पूर्वमा अवस्थित छ।
1: अब सबैभन्दा पहिले त भीमेश्वर नगरपालिकामा कस्ता किसिमका कामहरू भइरहेको छ भन्ने विषयमा नै प्रमुख प्रशासकीय अधिकृतज्यूले प्रकाश पारिदिनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ विष्णु प्रसाद सुवेदी।
2: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट स्थलगत बहस सन्दर्भमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। यस नगरपालिकाले सञ्चालन गर्ने विभिन्न क्षेत्रमा सञ्चालन गर्ने कार्यक्रम योजना सेवा प्रवाह लगायतका विपद सम्बन्धी विभिन्न क्षेत्रका चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस सन्दर्भमा कार्यक्रमहरू थुप्रै छन्, मैले यहाँ चाहिँ वर्णन गरेर साध्यै छैन। हाम्रा योजना नि 400 बढी छन्। त्यसै गरी कार्यक्रमहरू पनि निकै नै छन्। शाखागत कार्यक्रमहरू पनि धेरै नै छन्। हामीसँग रहेको आर्थिक विकासको क्षेत्र, सामाजिक विकासको क्षेत्र, पूर्वाधारको क्षेत्र, त्यसै गरी विपदको क्षेत्र र अन्य क्षेत्र, सुशासनको क्षेत्र सन्दर्भमा यस नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। त्यस सन्दर्भमा अहिलेको भौतिक तथा वित्तीय प्रगति हेर्ने हो भने 40-45% माथि नै छौँ जस्तो लाग्छ। सायद उस्तैमा हामी 50% पनि कटेका छौँ विभिन्न क्षेत्रमा, र योजना कार्यक्रमका सम्झौताहरू पनि हाम्रो करिब 60%भन्दा बढी भइसकेको छ। वित्तीय प्रगति पनि त्यही आधारमा भएको छ। केही योजनाहरू सम्झौता हुनहरू बाँकी छन्, कार्यक्रमहरू सम्झौता हुन बाँकी छन्, तर अधिकांश योजना कार्यक्रमहरू सम्झौता भइसकेका छन्। मेयर साहब, उपमेयरज्यू, कार्यपालिकाबाट, नगरसभाबाट विभिन्न विशेष कार्यक्रमहरू, भौतिक संरचनाहरूलाई अगाडि बढाउने, पर्यटनलाई अगाडि बढाउने, धार्मिक सांस्कृतिक पक्षलाई अगाडि बढाउने विभिन्न कार्यक्रमहरू छन्। जस्तो चाहिँ यहाँ भौतिक पूर्वाधार सम्बन्धी चाहिँ यहाँ हाम्रो सामुदायिक हल, सिटी हल, त्यसै गरी टुन्डी खेलको चाहिँ संरचनाहरू निर्माण, त्यसै गरी पर्यटनका केही संरचनाहरू निर्माण भए सङ्ग्रहालय, यी चाहिँ मुख्य संरचनाहरू छन्। वडामा पनि वडागत संरचनाहरू चाहिँ निर्माण भएर सञ्चालन भइरहेका छन्। यस्ता खालका कार्यक्रमलाई मेयर साहब, कार्यपालिका, प्रमेयरज्यू लगायत सबैले चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइराख्नु भएको छ। त्यसमा चाहिँ प्रशासनिक तर्फबाट मैले नेतृत्व गरिरहेको छु, यसलाई चाहिँ अगाडि बढाइरहेको छु, प्रभावकारी रूपमा बढाइरहेको अवस्था छ। म ठ्याक्कै यति अङ्क, यति चाहिँ योजना भनेर भन्दाखेरि पनि अहिलेको परिस्थितिमा इन्धन आपूर्तिको समस्याले गर्दाखेरि केही योजनाहरू सञ्चालन गर्न कठिन छ भन्ने कुरा आइरहेको छ। मेटेरियलको अभाव, चाहिँ ढुङ्गानीको चाहिँ अभाव, ती चाहिँ गिटी ढुङ्गा बालुवा लगायतका चाहिँ आवश्यक पर्ने सामग्रीहरूको चाहिँ मूल्य वृद्धिका कारणले योजनाहरू, पूर्वाधार सम्बन्धी योजनाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्था पनि छ, र केही योजनाहरू चाहिँ रोकिरहेको र रोक्ने सम्भावना रहेको पनि देखिन्छ। त्यसै गरी चाहिँ हामीले आर्थिक विकासका सन्दर्भमा आत्मनिर्भर र विपन्न जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ। नगरसभाले पारित गरेका र स्वीकृत गरेका योजना तथा कार्यक्रमलाई अधिकतम सफल बनाउन र अधिकतम प्रगति हासिल गर्नको लागि प्रशासनिक तर्फबाट, मुख्य प्रशासकीय अधिकृतको तर्फबाट पूर्ण चाहिँ दोहोरो प्रयास हुनेछ, डबल प्रयास हुनेछ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।
1: प्रमुख प्रशासकीय अधिकृतज्यूलाई नै मेरो प्रश्न। थुप्रै यहाँ सेवाग्राहीहरू आउनुहुन्छ। अहिले अब संघीय सरकारको पनि त नीति नै बनेको छ, सुशासन, समृद्धि र पारदर्शिता। भीमेश्वर नगरपालिकामा त्यो कतिको पाउन सकिन्छ सर?
2: अधिकांश योजना तथा कार्यक्रमहरू हामी ई बिडिङ मार्फत नै गरेका छौँ। त्यो एक किसिमले त्यो अनलाइन हुने बित्तिकै त पारदर्शिताको कुरा भइगयो, र त्यसमा चाहिँ कसैले केही पनि इन्टरभेन्ट गर्न सक्दैन, यस्तो अवस्था छ। अनि अन्य कुराहरू चाहिँ हामीले सेवाग्राहीले ल्याएका हरेक निवेदनहरूलाई चाहिँ एड्रेस गरिरहेका छौँ। म पनि समयमै पूर्ण रूपमा चाहिँ कार्यालयमै बस्छु। सेवाग्राहीले भरसक चाहिँ ढिलो नहोस् भन्ने हाम्रो चाहिँ रहन्छ, जतिखेरि पहल त्यही रहन्छ। सेवा प्रवाहमा चाहिँ सबै शाखाहरू बाटो चाहिँ तदारुत रूपमा चाहिँ काम अगाडि बढेको छ, यसको प्रगतिले पनि यो देखाउँछ, र यसले जिम्मेवारी र उत्तरदायित्वलाई पनि।
1: अब उहाँले त एकदमै पारदर्शी, सुशासन, समृद्धि सबै कुरा जोडेर कुरा गर्नुभयो। यहाँहरू मध्ये पनि कतिपय त यहाँको सेवाग्राही हुनुहुन्छ होला, सेवा लिन आउनुहुन्छ होला। तपाईँहरूले त्यो अनुभव गर्नु भएको छ कि छैन, कसैको केही विचार छ भने हामी त्यो पनि सुन्न चाहन्छौँ।
3: नमस्कार, म किसान माधव प्रसाद नेउपाने। विगत 17 वर्षदेखि चाहिँ आधुनिक कृषि पेसामा लागेर यसै भीमेश्वर नगरपालिका वडा नम्बर 6 रामकोट स्थित चाहिँ व्यावसायिक कृषिमा संलग्न भएको किसान भीमेश्वर नगरपालिकाले दिने सेवाप्रति सन्तुष्ट हुँदाहुँदै पनि

0: मान्छेको मन हो, कहिलेकाहीँ सन्तुष्ट हुँदा अलिकति असन्तोष हो कि जस्तो लाग्छ। विशेष गरी कृषि क्षेत्रमा चाहिँ हामीले कृषिलाई पर्यटनसँग जोड्न सकेनौँ कि, हाम्रा जनप्रतिनिधिज्यूहरूले त्यो खालको कार्यक्रम बनाउन सक्नु भएन कि भन्ने मलाई अलिअलि आभास भएको छ। र साथसाथै विपदको कुरामा चाहिँ हामी कहाँ एउटा विपद आइलाग्यो, सायद नगरपालिकालाई थाहा छ कि छैन, हामी केही किसानहरू चाहिँ यति मारमा पऱ्यौँ कि हामीले 3 दिनसम्म चाहिँ राम्रोसँग सुत्न नि पाएनौँ। त्यो फर्म निर्माण गर्दाखेरि बल्ल बल्ल लगभग 90% चाहिँ अहिले हामी अधिकांश किसानहरूले बल्ल बल्ल तयार गर्दैछौँ। त्यसको लागि चाहिँ कतै हाम्रा कृषि प्राविधिकहरू हाम्रो फिल्डमा पुग्न नसक्नु भएको हो कि, अर्थात् यहाँ जानकारी नै भएन कि त्यो हावाहुरी त्यो विपद आउँदाखेरि त्यसमा चाहिँ प्रकाश पारिदिनु भएदेखि आभारी हुने थिएँ, धन्यवाद।
1: कृषकलाई पर्ने विपदका तयारीका सम्बन्धमा र मनसुनमा हुन सक्ने प्राकृतिक विपदका सम्बन्धमा चाहिँ नगरपालिकाले के गर्दैछ यसको बारेमा चाहिँ म मेयर साहबबाटै के छ तयारी भन्ने विषयमा प्रश्न पारिदिन आग्रह गर्छु।
2: भीमेश्वर नगरपालिका 132.5 वर्ग किलोमिटरमा फैलिएको क्षेत्र र समुद्री सतह 882 मिटरदेखि करिब करिब 3635-3600 मिटर उचाइसम्म फैलिएको 3 किसिमको वातावरण भएको नगरपालिका हो। यसको मुख्य अर्थतन्त्र कृषि नै हो र त्यो सँगसँगै हामीले प्राथमिकतामा दिएको पशुपालन हो र त्यसलाई हामी पर्यटनसँग जोड्न हामी प्रयत्नरत छौँ र पर्यटनका कामहरू हामीले धेरै नै गरिरहेका छौँ। तैपनि अवश्य पनि सत्य कुरा हो, हामीले सबै नागरिकहरूलाई सन्तुष्ट बनाउन सकेको छैनौँ र हामी आफै पनि सन्तुष्ट छैनौँ। त्यति भन्दै गर्दाखेरि पनि विगतका तुलनामा मेरो अनुभवमा मेरो अहिले चाहिँ यो नगर प्रमुख कुर्सीमा बसेर भन्नुपर्दाखेरि विभिन्न खाले समस्याहरूबाट हाम्रा कृषिसँग सम्बन्धित नागरिकहरू कृषकहरू अप्ठ्यारो स्थितिमा भए तापनि अहिले अलिकति सहज ढङ्गले अगाडि बढेको छ भन्ने मलाई लाग्छ। बाँदरको समस्या छ, कृषिबाट हाम्रा कृषकहरू हाम्रा नागरिकहरू जीविकोपार्जन हुन सक्दैन कि भन्ने एउटा चिन्तामा हुनुहुन्छ। त्यसले गर्दाखेरि पनि हामी गम्भीर ढङ्गले चाहिँ लागि नै रहेका छौँ। अहिलेको समयमा बाहिरबाट आयात भएर उपभोग गर्ने चिजहरू, अन्नहरू, तरकारीहरू, फलफुलहरू, अन्डाहरू, मासुहरू त्यसमा चाहिँ कमी आएको छ। अहिले हामी अहिले पनि यो चाहिँ यो मौसमी सिजन होइन, अहिले बेमौसमी सिजन हो तरकारीका सवालमा पनि हामी अहिले भीमेश्वर नगरपालिकाबाट सागहरू, आलुहरू, गुलबेडाहरू बाहिर निर्यात गर्दैछौँ, मासुहरू यहाँबाट निर्यात गर्दैछौँ। अन्नका सवालमा पनि विगतमा जति चाहिँ चामलहरू बाहिरबाट आउँथ्यो त्यसमा अहिले कमी आएको छ। त्यसले गर्दाखेरि पनि कृषिमा हाम्रा केही जग्गाहरू बाँझै रहे तापनि बाँदरले चाहिँ आतंक सिर्जना गरे पनि एक किसिमले बाँदरबाट कम क्षति हुने विषयहरूमा क्षेत्रहरूमा भीमेश्वर नगरपालिकाले प्रगति गरेको छ र गत वर्षको तथ्याङ्क विभागको तथ्याङ्क अनुसार हामी अहिले 1% चाहिँ कुखुराको अन्डा बाहिरबाट चाहिँ खान्छौँ र अन्य चाहिँ लगभग ढेरो पिठोको हिसाब किताबले भन्नुपर्दा तरकारीको हिसाब किताबले भन्नुपर्दाखेरि हामी कहिलेकाहीँ अलिअलि चाहिँ तरकारी बाहिरबाट आउँछ त यो साल आएको छैन। अन्नको सलमा केही आउला त त्यति अधिकतमा आउँदैन, तर मौसमको सिजनमा हामी यहाँबाट बाहिर चाहिँ निर्यात गर्छौँ। र पशुपालनको सवालमा अहिले गाई पालन फर्स्ट आएको छ, बाख्रा पालन फर्स्ट आएको छ, कुखुरा पालन फर्स्ट आएको छ, बङ्गुर पालन फर्स्ट आएको छ। त्यसले गर्दाखेरि यी जातिसँग सम्बन्धित चाहिँ मासुहरू हामी बाहिर चाहिँ निर्यात जिउँदै अथवा चाहिँ मासुका रूपमा चाहिँ हामीले निर्यात गरेका छौँ। र जहाँसम्म कृषिसँग पर्यटनसँग जोड्ने भन्ने कुरो छ, मुख्य कुरा कृषि पेसाबाट मात्रै हाम्रा नागरिकहरूको सबै इच्छा आकाङ्क्षाहरू पूर्ति हुँदैनन्। त्यसलाई पशुपालनले पनि सपोर्ट गर्नुपर्छ, त्यसलाई पर्यटनले पनि सपोर्ट गर्नुपर्छ। त्यसले गर्दाखेरि हामी पर्यटनमा धेरै काम गरिरहेका छौँ। यो अघि रीताजीले भन्नुभयो, यो चाहिँ एक शिला 3 अवतार र म विष्णु महेश्वरको चाहिँ नामबाट नामाङ्कन भएको भीमेश्वर नगरपालिका प्रकृतिले धेरै चिजहरू उपहार दिएको अवस्था यो ठाउँलाई हामी एउटा पर्यटकीय हबका रूपमा हामी विकास गर्दैछौँ। पर्यटनसँग सम्बन्धित धेरै हामीसँग चाहिँ चिजहरू छन्, त्यसलाई हामीले एक किसिमले प्रबन्धन गरेर त्यसलाई सौन्दर्यकरण गरेर अगाडि बढ्नका निम्ति हामी लागि परिरहेका छौँ। तैपनि अझ पर्याप्त भइसकेको छैन। त्यसले गर्दाखेरि यो हाम्रो ठाउँमा कृषि पशुपालन र पर्यटन सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेर हामी अगाडि बढेका छौँ। त्यसैमा हामी तल्लीन भएर काम गरिरहेका छौँ। यो हाम्रो धार्मिक चाहिँ दृष्टिकोणले पनि राजधानी उपत्यकालाई छोडेर धेरै मठ मन्दिर भएको जिल्ला हो, त्यसमा पनि भीमेश्वर नगरपालिका देवतै देवताको चाहिँ एउटा ऐतिहासिक स्थल हो। त्यहाँ चाहिँ धार्मिक पर्यटन र प्राकृतिक पर्यटन यहाँको चाहिँ महत्त्व चाहिँ यहाँको महत्त्वपूर्ण अङ्ग हो।
1: यससँगै फेरि पनि कृषिकै प्रसङ्ग अलिकति जोड्न मन लाग्यो। जस्तो दोलखाबाट सम्भावना भएका कुराहरू पनि गर्नुभयो, दोलखाले आलु निर्यात गर्न सक्छ, भीमेश्वर नगरपालिकाले विशेष तरकारीहरू विशेष गरेर निर्यात गर्न सक्छ, साग निर्यात पनि गरिरहेको छ, काउली। यससँगै अरू कृषिका सम्भावनाहरू के हुन सक्छन् भीमेश्वर नगरपालिकामा? नगरपालिकाले आगामी आर्थिक वर्षको लागि कृषिमा के कुरामा लगानी गरिदियोस्, के कुरालाई प्रवर्धन गरिदियोस्, यहाँहरूको केही सुझाव छ भने अहिले दिन सक्नुहुन्छ।
3: सबैमा नमस्कार, म बालकृष्ण बस्नेत, विनोपा 5 माकी। म नेपाल घरेलु तथा सानो उद्योग महासङ्घ भीमेश्वर नगरको अध्यक्ष पनि हो र म आफ्नो प्राइभेट प्लस समूहको कृषि फर्मसँग पनि जोडिन्छु। अब अहिले कृषिमा अन्तर्गत कृषि शाखामा नगरपालिकाले छुट्याएको बजेट पनि न्यून भएको देखिन्छ। अब देश विकासको मूल मेरुदण्ड नै कृषि भनेर चाहिँ नारामा छ। अहिले कृषि चाहिँ यान्त्रिकरणतिर मोडिएको छ, हरेक कुरा कृषि यान्त्रिकरण छ। कृषि यान्त्रिकरणको लागि चाहिँ कृषि क्षेत्रमा, कृषि फिल्डमा पुग्दा पुग्नको लागि, पुर्याउनको लागि कृषि सडकको चाहिँ पूर्वाभाव छ। चाहे ट्र्याक्टर होस्, चाहे थ्रेसर होस्, गुडाएर सडकबाट नभएको कारणले बोकेर गुरेटो बाटोबाट लाँदाखेरि चाहिँ त्यो 3-4 वर्ष टिक्ने चिज चाहिँ 5-6 महिना अथवा 1 वर्ष पनि नटिकेको अवस्था छ। कृषकहरूलाई चाहिँ ग्रेडिङ गर्दैछ त अर्थ होइन, जीविकोपार्जन गर्ने मात्रै कृषक हो कि, जीविकोपार्जन गरेर अलिकति थोरै मात्रै बेचेर अर्को घर चलाउने कृषक हो कि, या बजारमा लगेर अलिक ठुलोसँग बेच्ने कृषक हो कि, अथवा जिल्लाबाट बाहिर नै चाहिँ आफ्नो उत्पादन लग्ने कृषक हो कि, अथवा त्यसलाई ग्रेडिङ गरेपछि ग्रेडिङ अनि नगरपालिकाले दिने सुविधा, स्थानीय तहले दिने सुविधा, राज्यले दिने सुविधा पनि ग्रेडिङ अनुसार फरक फरक हुन सक्दछ।
4: नमस्कार, म प्रेम सिंह लामा, भिलमा 5। म पनि वास्तवमा एउटा कृषक नै हो। विगत वर्षदेखि कृषिमा नै निर्भर गरेर जीविकोपार्जन गरिरहेको छु। वास्तवमा मैले 2060 सालदेखि नै कृषि क्षेत्रमा लागेको हो। त्यहाँदेखि यहाँ 80 सम्म आइपुग्दाखेरि मेरो अनुभव चाहिँ के छ भने, हामी जति मेहनत गर्छौँ, हामी नगरपालिका वडा कार्यालयबाट नि धेरै अनुदानहरू पाएका छौँ, यसमा पनि पाएर पनि काम गरिरहेकै हो। जसमा काम गर्दा गर्दै पनि कृषि क्षेत्र चाहिँ यस्तो क्षेत्र हो कि जहाँ अब 100% अनुदान दिँदा पनि 99 नै फ्लप जाने क्षेत्र रहेछ मेरो अनुभवबाट चाहिँ। किनभने हामी काम गर्छौँ, काम गर्दाखेरि कहिले मौसम अनुकूल भइदिने, कहिले रोगव्याधि लागिदिने, अनि त्यसले गर्दा चाहिँ हामी धेरै उछौँ। अब यसमा हाम्रो भन्ने बाटो पनि कसैले छैन, किनभने अब हामी आफैमा सन्तोष मान्नै पर्ने हो एकता। अर्को त के छ भने, हामीले धेरै उत्पादन गर्यो तर सबैको उत्पादन हुन्छ त्यतिखेर लास्टमा गएर चाहिँ के हुन्छ भने, त्यहाँ बिक्री गर्दाखेरि त्यसको मूल्य एकदम न्यून भइदिन्छ। जब उत्पादन कम भयो त्यतिखेर मूल्य बढ्ने, अनि उत्पादन बढी हुँदा चाहिँ मूल्य नआउने, अनि मूल्य नआएर कहिले काहीँ त अहिले यतिखेर चाहिँ हाम्रो यति अभाव छ कि अब हाम्रो यो पशुपन्छी बङ्गुर बेच्नु छ, खसी बेच्नु छ, काठमाडौँ लान्छन् भैँसी रागहरू, अनि यतिखेर त्यो जुन मान्छे किन्नु आउँछ उनीहरूले के भन्छ भने, अहिले तेल भाडा सब बढिरहेको छ, पहिले जति दिने हामीलाई मूल्य दिन्थ्यो त्यो भन्दा नि घटाएर दिनु लाग्नेमा। यसले गर्दा हामीले के छ भने, हाम्रो जति पर्नु गयो त्यो दाना किनेको यताउति जोड्दाखेरि हामी जहिले नि घाटामै देखेको हुन्छ। यसको लागि चाहिँ कतै अब निकायबाट, सम्बन्धित निकायबाट चाहिँ यसलाई, यो कृषकहरूको जुन समस्या छ यसलाई चाहिँ नगरपालिका हुन्छ या सम्बन्धित निकाय यहाँबाट चाहिँ हेरिदियोस् भन्ने मेरो अनुरोध छ। हस्त, धन्यवाद।
1: हजुर, उहाँले विशेष गरेर बजार व्यवस्थापनको कुरा जोड दिनुभयो। नगरपालिकाले बजार व्यवस्थापनको लागि, बिक्रीको सुनिश्चितको लागि पनि कुनै प्रयास गरेको छ या उहाँको जस्तै गुनासो अरू कृषकमा पनि यो देखिरहन्छ? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
2: अवश्य पनि तेमसिंहजीले भन्नुभएको विषय सही नै हो भन्ने मलाई लाग्छ। भूगोल तिनै किसिमको हावापानी पाइने भूगोल, नम्बर 1। नम्बर 2, हामीसँग थुप्रै जग्गाहरू भएका कृषकहरू छन्, थोरै उब्जनी हुन्छ त्यसमा आफूले चाहिँ उपभोग गरेर बाँकी चाहिँ नि स्थानीय बजारमा र बाहिर निर्यात गर्ने भन्ने सन्दर्भमा चाहिँ नि ठुला जुन यो सङ्घ संस्था सहकारीहरू मार्फत चाहिँ नि जुन चाहिँ नि कृषि व्यवसायहरू गर्नुभएको छ र चाहिँ जहाँ समूहहरू गठन भएका छन् ती समूहहरूले, ती संस्थाहरूले चाहिँ बाहिर निर्यात गर्ने हो। जुन साना किसानहरू, जुन साना कृषकहरू हुनुहुन्छ, थोरै व्यापार गर्ने, बिजनेस गर्ने कृषकहरूलाई चाहिँ हाम्रो यहाँ हाट बजार व्यवस्था छ। अन्य दिन पनि हामीले उहाँहरूलाई जो चाहिँ ढोकामा साग बेचेर ल्याउनुहुन्छ, बोरामा आलु लिएर आउनुहुन्छ, केही गुलबेडाहरू लिएर आउनुहुन्छ, तिनलाई पनि हामीले चाहिँ पूर्ण रूपमा सुरक्षित रूपमा व्यवस्थित गर्न सकेका त छैन। स्थायी रूपमा हाम्रा चाहिँ कृषिसँग सम्बन्धित भवनहरू हाम्रो बन्दै छन्, कति बनेका छन् त्यसमा फिनिसिङ भइसकेको अवस्था छैन। अहिले डिजिटल कृषि प्रणालीमा आधारित भवन पनि बन्दैछ, बिस्तारै बिस्तारै हामी ती किसिमका सुविधाहरू दिनलाई हामी आतुर नै छौँ। तैपनि अब देशको परिस्थिति, हाम्रो आफ्नो अवस्था विविध कारणले गर्दाखेरि भने जस्तो गर्न सकिएको छैन।
1: कृषकहरूको कुरा सुन्दा अनि मेयर साहबको कुरा सुन्दा, कृषिमा आबद्ध भएर रोजगारी गरिराख्नु भएको त थुप्रै देखियो, अन्य रोजगारको क्षेत्रहरू चाहिँ भीमेश्वर नगरपालिकामा के छ होला? अरू रोजगारीमा पनि आबद्ध हुनुहुन्छ भने तपाईँहरूले आफूले चाहिँ कस्तो किसिमको स्वरोजगार गरिराख्नु भएको छ त्यो पनि हामीले सुन्न पाए एकदम राम्रो हुन्थ्यो।
5: नमस्कार, म एलिसा श्रेष्ठ, घर मेरो भीमेश्वर नगरपालिका नम दुई तिखतल। म चाहिँ यो नगरपालिकाबाट सञ्चालित लघु उद्यम कार्यक्रम मार्फत बाटेको धूप व्यवसाय हुँ। हामीले चाहिँ योभन्दा दुई तिन वर्ष अगाडि यहीँबाट सञ्चालन भएको कार्यक्रम मार्फत धूपको ट्रेनिङ तालिम लिएर अहिले हामीले नियमित रूपमा बाटेको धूप उत्पादन गरेका छौँ। पहिला हाम्रो भीमेश्वर मन्दिरमा धेरै जस्तो धूपहरू काठमाडौँबाट आउने गर्थ्यो, अहिले त्यो लगभग कम नै भइसकेका छ। र हाम्रो एउटा समूह पनि छ, हामीलाई भीमेश्वर नगरपालिकाले हाम्रो समूहलाई त्यो एउटा कच्चा पदार्थ उत्पादन गर्ने मिसिन पनि उपलब्ध गराउनु भएको छ। त्यसको लागि नगरपालिकाप्रति धेरै धेरै धन्यवाद। यो धूप व्यवसाय गर्न चाहिँ हामी अब घर छोडेर बाहिर जान नसक्ने महिलाहरूलाई चाहिँ एकदमै उपयोगी लाग्छ मलाई, किनभने हामी यो बिहान बेलुका थोरै बाँचेको समयमा पनि हामीले धूप उत्पादन गर्न सकिन्छ र यसमा लगानी पनि धेरै गर्नु पर्दैन। र यसमा हामीले जान्यौँ भने आफ्नो बारीमा भएको बाँझो कुँझो बारीमा फुलहरू लगाएर कपुरको बोटहरू लगाएर त्यो सबै सामानहरू आफैले उत्पादन पनि गर्न सकिन्छ। सबै पूर्ण रूपमा त नहोला, तर धेरै जसो चाहिँ उत्पादन गर्न सकिन्छ र हामीले गरिराखेका पनि छौँ। र अहिले पछिल्लो समयमा चाहिँ के भइरहेछ भने फेरि यो जुन जसले जे काम गर्यो सबैले त्यही काम गर्ने प्रचलन छ के। यो हामीले धूपको तालिम लिने बेलामा हामीलाई ट्रेनर ल्याउनलाई धेरै गाह्रो भयो भन्नुहुन्थ्यो कि हाम्रो यहाँ लघुदमको रेखा म्यामले। अहिले चाहिँ भन्ने हो भने घरै पछि जस्तो सबैसँग छ क्या धूप बनाउने प्रमाणपत्र, त्यही भएर अलि अहिले चाहिँ अलिक समस्या आएको छ, बजार व्यवस्थापनमा अलिक समस्या छ अहिले चाहिँ। अनि फेरि अब हामीले भन्दा अलिकति सस्तो कतैबाट सामान धूपहरू खरिद भयो भने यहाँको व्यवसायको धूप नकिन्ने सबै बाहिरबाट किन्ने पनि गर्छन् गर्न चाहिँ। अब पहिला भन्दा चाहिँ कम भयो, गाडीको गाडी धूप ल्याउँथ्यो, अहिले त्यो छैन भन्नुहुन्छ दोलखातिर पूजा पसलको व्यापारीहरूले। यो नगरपालिकाले लघुदम सम्बन्धी धेरै नै तालिमहरू दिइराख्नु भएको छ।
1: यहाँले भन्नुभयो धूप बाँट्नेहरू अहिले धेरै हुनुभयो भनेर, तपाईँले चाहिँ अब नगरपालिकाबाट चाहिँ कस्तो किसिमको सहयोगको अपेक्षा गर्नुभएको त? बजार व्यवस्थापन पनि नगरपालिकाबाटै भइदियो भने तपाईँहरूलाई सहज हुने हो कि, अथवा अरू केही कस्तो किसिमको अपेक्षा गर्नुभयो?
5: यो मेन त बजार व्यवस्थापन पनि समस्या हो, हामीले सबै सामानहरू उत्पादन गरेपछि जोडिने बजारमै हो, त्यही भएर बजार व्यवस्थापनमा पनि एकरूपता भएन। जस्तो प्रकारको धूप उत्पादन गर्दा पनि एउटै रेट हुन्छ क्या, अनि त्यही भएर क्वालिटीयुक्त धूप उत्पादन गर्ने हाम्रो समूहको चाहिँ योजना छ। त्यो गर्दा पनि हामीले उत्पादन गरेको धूप र अरू घर घरमा जो जसले बाँट्नुहुन्छ नि हाम्रो समूह बाहेक त्यो धूपको एउटै रेट हुन्छ क्या, त्यही भएर अनि गुणस्तरीय सामान उत्पादन गरेर सस्तोमा बेच्नु पनि गाह्रो छ।
6: नमस्कार, मेरो नाम मिश्री तामाङ हो, भिनपा तिन चरियाङ। अहिले नगरपालिकाबाट जो हामी महिलाहरूलाई पनि चाहिँ महिला उद्यमी हुनको लागि चाहिँ धेरै सहायता पुगेको छ, त्यही खुसीको कुरा हो। किन भन्दाखेरि अब पहिला हामीलाई जतिसुकै आफूले गर्न नसकेको कुरा भनेर हामी चाहिँ एकदमै कृषिमा मात्र आबद्ध भएर जति खेती गरे पनि आफूलाई खाना पुग्ने गरी मात्र चाहिँ हामी चाहिँ निर्भर हुन्थ्यौँ भने, अहिले उद्यमी बनिसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ थोरै लगानी गरेर पनि चाहिँ आफूले सिकेको सिपलाई प्रयोग गरेर हामीले आफूलाई चाहिँ आफ्नो जीविकोपार्जन गर्नको लागि चाहिँ एउटा माध्यम बनेको छ। त्यसको लागि पनि चाहिँ हामीले अहिले ट्रेनिङहरूमा पनि हामीले अचार बनाउने ट्रेनिङ हामीले लिएका छौँ, यो पनि एउटा महिला उद्यमीको लागि एकदमै आवश्यक कुरा नै हो होइन। अनि यसमा पनि चाहिँ म यहाँ पालिका हाम्रो नगरपालिकासँग चाहिँ के अनुरोध गर्न चाहन्छु भने, हामीले जति पनि हामीले चाहिँ अब अचारहरू चाहिँ निर्माण गर्न सक्यौँ भने अथवा हामीले अचार बनाएर चाहिँ बिक्री व्यवस्थापन गर्नको लागि चाहिँ अथवा नगरपालिकाबाटै एउटा कोसेली घर पनि छ नभएको होइन होइन त्यसमा त्यसमा पनि चाहिँ हामीले बनाएको जति पनि उत्पादन गरेको अचारहरू छ होइन हामीले चाहिँ उद्यमी बनेर सबैजना अब महिलाहरूले चाहिँ उद्यमी बनेर बनाएको चाहिँ अचारहरूको लागि चाहिँ अलिकति त्यसको लागि पनि बजार व्यवस्थापन चाहिँ राम्रो भइदिएको भए हुन्थ्यो। हामीले चाहिँ अब बिक्री गर्नको लागि अब उता काठमाडौँ पुर्याउनु पर्ने कता पुर्याउनु पर्ने भन्दा पनि चाहिँ यहीँ नगरपालिकाभित्रमा चाहिँ यहीँ आफ्नो सदरमुकाममा एउटा त्यस्तो स्टोर भएकोमा चाहिँ धेरै खुसी लाग्थ्यो भन्ने कुरा मेरो चाहिँ एउटा गुनासो छ। अब त्यसमा पनि चाहिँ हाम्रो चाहिँ अब कोसेली घरमा त लान्छौँ होइन कुनै बेला चाहिँ त्यहीँ भएको कुराहरू हुन्छ होइन त्यही भएको कारणले हामीले उत्पादन गरेको कुराहरू पनि चाहिँ बेला बेलामा बिक्री वितरण हुन पाएन भने त्यो त फेरि चाहिँ बिग्रिने अवस्था सिर्जना हुन्छ। त्यही भएको कारणले त्यस्तो व्यवस्थापन अझ राम्रो भइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो गुनासो हो। धन्यवाद।
1: हजुर यो गुनासोमा सम्बोधन पनि गरिदिइहाल्नुहुन्छ कि मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
2: एलिसा बहिनीले धेरै महत्त्वपूर्ण कुरा राख्नु हो। करिब चाहिँ एक डेढ दुई वर्ष जति भयो होला उहाँले दुध उत्पादन गर्नुभएको। अस्ति म तिनवटामा गएको पनि थिएँ, त्यहाँ एकजना हाम्रो सुवेदी दाईले चाहिँ नि दुध उत्पादन गर्नुभएको छ। उहाँले चाहिँ नि प्रायः सबै यहीँकै चाहिँ नि चिजहरू उत्पादन राखेर दुध उत्पादन गर्नुभएको छ, धेरै खुसी लाग्यो। र उहाँ तपाईँहरूले बजार व्यवस्थाको चाहिँ नि व्यवस्थापन गरिदियोस् नगरपालिकाले भन्ने सोच राख्नु स्वाभाविक हो, किनभनेदेखि तपाईँहरूले गुनासो राख्ने नै हामीसँग हो। हामी अभिभावकत्वको रूपमा चाहिँ नि तपाईँहरूले निर्वाचित गरेर पठाउनु भएको छ, त्यसले गर्दाखेरि तपाईँहरूको गुनासो सुन्ने हाम्रो चाहिँ कर्तव्य पनि हो। हामीले उत्पादन धेरै चिजहरू उत्पादन गरेका छौँ तर हामीसँग ब्रान्डिङ छैन, हामीले ब्रान्डिङ गर्न सकेका छैनौँ। अब यो तपाईँहरूको त सानो व्यवसाय हो, यसमा तपाईँको सानो लगानी हुन्छ, सानो लगानी भइसकेपछि तपाईँको त्यो चाहिँ बिग्रिँदाखेरि तपाईँको चाहिँ सकिन्छ। त्यसले गर्दाखेरि यो धुपको सवालमा अचारको सवालमा अस्ति पनि मैले भनेको थिएँ, मैले हाम्रो आर्थिक विकास शाखाका प्रमुखलाई नयाँ जिल्ला मैले निर्देशन पनि दिइसकेको छु, पहिला दर्ता गर्नुहोस्, नीति नियम पुर्याउनुहोस्, त्यसपछि ब्रान्डिङ गर्नुहोस्। ब्रान्डिङ भीमेश्वर नगरपालिकाको उत्पादनै भनेर राख्नुपर्छ भन्ने छैन, तपाईँहरूको स्थानीय चाहिँ ठाउँको प्रसिद्ध नामहरू राख्नुहोस्। सम्पूजा राख्नुहोस्, मञ्जुश्री राख्नुहोस्, त्रिपुरा सुन्दरी राख्नुहोस्, महाकाल भगवती राख्नुहोस्, अथवा जलेश्वर राख्नुहोस् त कालिन सुकै राख्नुहोस् त सैलुङ सार, त्यो नाम राखेर चाहिँ तपाईँ ब्रान्डिङ गर्नुहोस् र चाहिँ त्यसको चाहिँ लोगो स्टिकर भीमेश्वर नगरपालिकाले नै बनाइदिने भन्ने किसिमको कुरो भइ नै राखेको छ। त्यसमा अलिकति तपाईँले चासो चाहिँ राख्नुपर्छ, बच्चा नरुइकन आमाले दुध खुवाउँदिनन् यो तपाईँले बिर्सनुहुन्न। तपाईँहरूले हामीसँग झगडा गर्ने हो, तपाईँहरूले हामीसँग चाहिँ आफ्नो गुनासो सुनाउने हो, आफ्नो समस्या बताउने हो, त्यसपछि हाम्रो चाहिँ दिमागमा चाहिँ चल्छ नत्र भनेदेखि हाम्रो दिमागमा चाहिँ हतपत्त चल्दैन। त्यसले गर्दाखेरि तपाईँले उत्पादन गरेका चिजहरूलाई ब्रान्डिङ गर्नका निम्ति स्टिकर भीमेश्वर नगरपालिकाले निर्माण गरिदिन्छ, त्यसपछि ब्रान्डिङ हुन्छ, ब्रान्डिङ भइसकेपछि अनि विज्ञापनमा जान्छ। अनि विज्ञापनमा रहेका हाम्रा चाहिँ जुन एफएमहरू छन् यी एफएममा यो चाहिँ तपाईँको चाहिँ किनौँ भने जुन विज्ञापन शुल्क हो त्यो भीमेश्वर नगरपालिकाले त्यसको चाहिँ शुल्क भीमेश्वर नगरपालिकाले भुक्तानी गरेर भए पनि सहयोग गर्छ।
7: अचारको बारेमा पनि सम्बोधन गर्न पाए
2: अचारको सन्दर्भमा पनि त्यही नै हो। हामीसँग अहिले सबैभन्दा धेरै उत्पादन हुने दोलखा जिल्लामा आलुको हारारी नभनौँ दोस्रोमा पर्छ होला किबी छ, तर त्यसको हामीले बाई प्रयोग गर्न सकेका छैन। हामीसँग औद्योगिक ग्राम छ 92 रोपनी जग्गामा, हामीसँग औद्योगिक भवन छ, हामीसँग 50 मेट्रिक टनको चाहिँ कोल्ड चेम्बर छ, हामीसँग 3-फेज लाइनको एक्सिस छ, हामीसँग सडकको एक्सिस छ, हामीसँग पानीको एक्सिस छ, तर विविध कारणले केही समस्याका कारणले नगरसभाबाट कार्यविधि पनि बनाइसकेका छौँ। जुस बनाउने, त्यसपछि चाहिँ वाइन बनाउने भएर नगरसभा पनि पास गरिसकेका छौँ। तर अहिलेको वातावरण के छ भनेदेखि निजी क्षेत्रले विश्वासयोग्य रूपमा चाहिँ अगाडि आउन सकेको छैन। राज्यले अथवा हामी पनि राज्य नै हौँ एउटा, हामीले भरोसायोग्य उहाँहरूलाई चाहिँ विश्वास दिलाउन सकेका छैनौँ। त्यस कारणले निजी क्षेत्र चाहिँ लगानी गर्न आतुर छैन, लगानी गर्न चाहिँ अलिकति मन्जुर छैन। जबसम्म निजी क्षेत्र चाहिँ लगानी गर्न चाहिँ तपाईँको चाहिँ आतुर हुँदैन, उसले मनसाय राख्दैन, तब देश विकास सम्भव छैन, पालिका विकास सम्भव छैन। त्यस कारणले उहाँहरूलाई लगानी गर्न गर्ने चाहिँ वातावरण हामी बनाउँदैछौँ। यहाँ चाहिँ तपाईँको अचार भनेको सानो चाहिँ ऊ हो, त्यसको पनि हामीले संरक्षण गर्नुपर्छ भनेदेखि हामीसँग अन्य कच्चा पदार्थहरू जस्तो साबुनको चाहिँ अस्ति तालिम चाहिँ लिनुभयो, हामीसँग साबुनको चाहिँ उद्योग त ठुलो छ, तर चाहिँ उहाँ त्यसलाई त हामीले लगानी गर्नु परेको छैन। तर साना हाम्रा महिला दिदीबहिनीहरू जसले पुरुषले 1000 रुपियाँ चाहिँ दिनमा कमायो भनेदेखि उसले चाहिँ खाएर अथवा डुलेर अथवा चाहिँ अन्य काममा चाहिँ सक्छ, तर महिला दिदीबहिनीहरूले 500 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि अथवा 300 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि उसले आफ्नो बालबच्चाको कापी कलमको व्यवस्थापन गर्छ, आफ्नो सासू ससुर बाबुआमाको चाहिँ छिटामुलको व्यवस्था गर्छ, आफ्नो चाहिँ घर परिवारमा आइलाग्ने नाना खानाको उसले चाहिँ गजो टार्न सक्छ। त्यसले गर्दाखेरि पनि हामीले साना उद्यमीहरूलाई स्मल इज ब्युटिफुल भनेर हामीले चाहिँ साना उद्यमीहरूलाई हामीले प्रबन्धन गर्दै चाहिँ हामीले धेरै काम गरेका छौँ। कतिमा हामी सक्सेस भएका छौँ, कतिमा चाहिँ सक्सेस भएको छैनौँ। अन्य धेरै नै धुपको कुरा गर्नुभयो, अचारको कुरा गर्नुभयो, हामीसँग काठका सामग्री उत्पादन गर्ने हामीसँग चाहिँ मेन पावर पनि छ, बाँसका सामान उत्पादन गर्ने हाम्रा मेन पावर पनि छन्, धेरै उत्पादन गरेका छन्। तर हामीले यो चाहिँ सही हो कि यी सबै चिजहरूलाई हामीले चुस्त दुरुस्त रूपमा व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, तैपनि हामी निरन्तर मेहनत गरिरहेका छौँ, प्रयासरत छौँ।
1: नगर प्रमुखज्यूको यो कुरापछि स्थानीय सरकार र स्थानीयवासीसँगको यो अन्तर्क्रिया गरिरहँदाखेरि केही गुनासोहरू भन्नुभयो उहाँहरूले, म अहिले प्रमुख प्रशासकीय अधिकृत ज्यूतर्फ लाग्न चाहन्छु। गुनासोको लागि भनेर प्रशासनले के व्यवस्था गरेको छ?
8: गुनासोको संस्थागत व्यवस्था छ नगरपालिकामा, र यसअघि 9 तहको कर्मचारी हामीले गुनासो व्यवस्थापनको लागि गुनासो सुन्ने अधिकारीको रूपमा राखेका थियौँ, उहाँले रिटायर भएर जानुभएको छ। त्यसै गरी हामीले अहिले सिनियर कर्मचारीलाई तोकेका छौँ भनौँ न, मुख्य रूपमा तोकिसकेका छौँ। यो निरन्तर रूपमा सिनियर कर्मचारी अथवा कार्यालय प्रमुख सिनियर कर्मचारीबाट गर्ने व्यवस्था छ। आएका गुनासोहरूलाई गुनासो पेटिका पनि राखिएको छ, र संस्थागत रहेकोले गुनासोलाई समाधान गर्ने पनि हामीले व्यवस्था छ। तथापि गुनासोहरू त्यति धेरै मात्रामा आएको देखिँदैन, त्यहाँ हामीले विभिन्न क्षेत्रमा आएका गुनासोहरूलाई तत्काल सम्बोधन गरेर तत्काल उहाँहरूलाई चाहिँ सोल्युसन दिएर प्रशासनिक कुराहरू चाहिँ कार्यालय प्रमुखबाट हुन्छ कि त्योभन्दा नीतिगत कुराहरू भए योजनाका कुराहरू मेयर साहब उपमेयरज्यू कार्यपालिकामा लगेर त्यो गुनासोको समाधान हुन्छ कि, सबै चाहिँ उपाय हामी गरेका छौँ। शाखागत रूपमा पनि गुनासो व्यवस्थापनको चाहिँ आएका सानातिना चाहिँ गुनासोहरू चाहिँ तिनै निरूपण गर्ने पनि गर्नुभएको छ। न्यायिक समितिमा आएका गुनासाहरू चाहिँ उपमेयरज्यूको संयोजकमा हुने न्यायिक समितिमा र मेलमिलापकर्ताहरूले त्यो गुनासोको व्यवस्थापन गरिराख्नु भएको छ। यस तवरले चाहिँ संस्थागत रूपमा गुनासोको व्यवस्थापन भएको छ, र तत्काल हामीले चाहिँ गुनासो भन्दा पनि त्यसलाई चाहिँ समाधान केही बाटोमा चाहिँ अगाडि बढाएका छौँ।
9: भीमेश्वर नगरपालिकामा हामीले घुमिरहँदा थुप्रै सामुदायिक विद्यालयहरू देख्यौँ, यी विद्यालयहरूमा चाहिँ कस्तो छ त पढाइको स्तर, त्यसको बारेमा पनि तपाईँहरू कतिको जानकार हुनुहुन्छ, त्यसको बारेमा शिक्षासँग नै सम्बन्धित कोही हुनुहुन्छ भने चाहिँ उहाँले नै हामीलाई केही जानकारी गराइदिनुहोस्, अनि गुनासोहरू कसैको केही छ भने पनि केही भनिदिनु होला।
10: सम्पूर्णमा नमस्कार, म जय बहादुर श्रेष्ठ, भिनापा 9 खरडुङ्गाबाट। पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि। म चाहिँ भीमेश्वर नगरपालिकालाई चाहिँ शिक्षाको रूपमा चाहिँ विकासमा विद्यार्थी जोड्नुपर्छ भन्ने कुरा एउटा राख्न चाहन्छु। अहिले विकासमा विद्यार्थी संलग्न नभइसकेपछि न उसले सिक्यो न विकासै तीव्र रूपमा हुन सक्यो भन्ने लाग्छ। यति ठुलो जनसङ्ख्या चाहिँ विद्यार्थी हुँदो रहेछ, त्यसैले विकासमा विद्यार्थी भन्ने अभियान प्रोग्राम भीमेश्वर नगरपालिकाले सञ्चालनमा ल्याउनको लागि म अनुरोध गर्न चाहन्छु। भनेको यसको अर्थ चाहिँ काम गर्न लगाउनु भन्न खोजेको होइन, विद्यार्थीले नै विकासको काम गर्नुपर्छ। भर्खर मात्र माथि भ्यू टावरमा आक्रमण त्यो विद्यार्थीबाट भएको हुन्छ, यदि विद्यार्थीको संलग्नतामा भएको भए त्यो संरक्षण हुन्थ्यो कि भन्ने मेरो बुझाइ हो। त्यसैले विकासमा विद्यार्थी, एज अ प्रशासकको रूपमा खरडुङमा एज अ प्रिन्सिपलको रूपमा पनि काम गरेँ, मैले के बुझेँ भन्दाखेरि विद्यार्थी कमजोर हुनुको पछाडि किताब पढेर मात्रै हो भन्ने लाग्यो मलाई। प्रोजेक्ट बेसिस काम दिने र त्यो चाहिँ एउटा अभियानको रूपमा चलायो भने शिक्षामा सुधार अर्को लेभलको हुन्छ भन्ने लाग्छ। विद्यार्थी जीवनमा चाहिँ यो खेलकुद चाहिँ यति खेल्ने समय रहेछ, त्यसैले प्रत्येक विद्यालयमा खेलकुदको लागि पर्याप्त वातावरण छैन भने नगरपालिकाले अथवा स्थानीय निकायले त्यहाँ चाहिँ ध्यान दिनुपर्ने रहेछ। मलाई लाग्छ 80-82 स्कुलमा 5-10 मावि स्कुलहरू बाहेक अरू विद्यालयमा खेलकुद मैदानै छ, भए पनि एसेम्ब्ली बस्ने मात्रै छ। अब त्यो पूर्वाधार कसरी सम्भव हुन्छ? अनि अर्को अभिभावक शिक्षा चाहिँ एकदम अभाव देखियो। 25% विद्यार्थीको जिम्मेवारी, 25% विद्यार्थीको, 25% स्थानीय निकाय, अनि अर्को 25% यो अभिभावकको जिम्मेवारी छ जस्तो लाग्छ। एउटा 100% A+ रिजल्ट निकाल्नको लागि चाहिँ अभिभावकको जिम्मेवारी 25% चाहिँ छ। त्यो कसरी दिने हो? विद्यार्थीको कुरा बुझ्न सक्ने अथवा विद्यार्थीले ढाँटेको छ भने बुवा आमाले यो मेरा छोराछोरीले चाहिँ हामीलाई चिट गरिरहेको छ है भन्ने कुरा थाहा नभएको अभिभावक बढी पाएँ मैले।
11: नमस्कार, सम्पूर्णलाई धन्यवाद यस कार्यक्रममा उपस्थिति हुने सम्पूर्णमा। म बहिरा व्यक्ति हो, केही सूचनाहरूको कमी छ, म कान सुन्दिनँ। यहाँनिर कामहरू गर्दाखेरि दोभाषीको व्यवस्था छैन नगरपालिकामा, सबै ठाउँमा दोभाषे पुगेको छैन, किन नगरपालिकाभित्र दोभाषे किन छैन, सञ्चारहरू गर्नलाई समस्या भएको छ, शिक्षाहरूको लागि ठाउँहरूमा दोभाषे छैन, दोभाषेको व्यवस्था हुन पर्यो। धन्यवाद।
12: नमस्कार, म रामकृष्ण तामाङ। म नि लक्षित वर्गको कुरो र स्कुलको कुरोमा नै जोड्छु हजुर। हाम्रो अपाङ्गता क्षेत्रको हेऱ्यो भने म रामकृष्ण तामाङ, घर चाहिँ भीमेश्वर नगरपालिका वार्ड नम्बर 3 हो। सर्वप्रथम चाहिँ हाम्रो रेडियो नेपाललाई धेरै धेरै धन्यवाद हामीलाई यसरी बोल्नु पाएकोमा। अहिलेसम्म रेडियो नेपालमा बोल्नु पाएको थिएन। अनिखेर हाम्रो नगरपालिकाको प्रमुख उपप्रमुख हाकिम साहब, प्रशासकीय अधिकारी, सम्पूर्ण शाखा प्रमुखहरूज्यूलाई नमस्कार छ। हामीलाई चाहिँ अपाङ्गता क्षेत्रमा हाम्रो चाहिँ 555 अपाङ्ग छ यहाँ दोलखा जिल्लामा, भीमेश्वर नगरपालिकामा। भीमेश्वर नगरपालिकाको हाम्रो पहिलो त जिल्ला हुँदादेखि नै हामी सिभिआर कार्यक्रम गर्छौँ। त्यहाँबाट निरन्तर चाहिँ हाम्रो भीमेश्वर नगरपालिकाको बजेटबाट चाहिँ अपाङ्गता क्षेत्रमा काम गरिरहेको छौँ। अब सहायक सामग्रीहरू उपलब्धै भएको छ हाम्रो अपाङ्गताहरूलाई, यो 555 सिपुलक तालिम पनि त्यति कमी छैन, नगरेको मात्रै हो काम। अपाङ्गताहरूले थुप्रै काम पाएको छ, एउटाले नि 5 चाहिँ सिप सिकेको छ, तर निरन्तर चाहिँ उहाँ हाम्रो पहिलाको हाम्रो उहाँ नै टिचर गरेर सिकाइदिनु भएको धुपको कामहरू हाम्रो अपाङ्गताले सम्पूर्णले सिक्यो होला जस्तो लाग्छ। गर्नु चाहिँ आज 8-10 चाहिँ साबुन तालिम पनि प्रत्येक गरिरहेको छ, अहिले पनि 2 वडामा चलिरहेको छ, 5,00,000 सिगार के अरे साबुन डल्लो साबुन तालिम। त्यसबाट चाहिँ हाम्रो चाहिँ जिरीमा पनि गरिरहेको छ। अपाङ्गताले त्यति ऊ छैन, सहायक सामग्री पनि दिइराख्नु भएको छ। त्यसमध्येमा एउटा स्कुलकै कुरो आउँदाखेरि मेयर साहबलाई अस्ति पनि देखाइदियो, हाम्रो स्कुल अहिलेसम्म त्यो भैरव विद्यालय प्राथमिक भैरव विद्यालयको हावाहुरी चाहिँ ऊहरू सिलिङहरू उडाइरहेको छ, त्यो पनि गरिदिनु भएको भए राम्रो हुन्थ्यो। केही बजेटहरू हामीले अफिसको कम्प्युटरहरू अलिक क्षति भएको छ, अरू त के भन्नु सर, धेरै काम हाम्रो चाहिँ अपाङ्गता क्षेत्रमा त्यति असन्तुष्ट त छैन, काम गरिराख्नु भएको छ, दिनुभएको छ। हाम्रो चाहिँ सहायक सामग्री चाहिँ हो, यसपालि पनि 3,00,000 बजेटको मात्रै सहायक सामग्री ल्याउनु भन्नुभएको छ र यहाँ हाकिम साहब, मेयर साहब, उपमेयर साहबले अनिखेर त्यसरी काम गरिरहेको छ। हस्,
9: यहाँ थुप्रै युवाहरू पनि देखेको छु, युवाहरूको पनि केही गुनासो छ भने सबैजना मुसमुसो हाँसिराख्नु भएको छ, गुनासोहरू केही छ भने हामी गुनासो सुन्न चाहन्छौँ।
13: कुमार नेपाली, भिनपा 4-0। व्यवसाय चाहिँ 2 छ, एउटा कृषि पनि छ र एउटा बेकरी व्यवसाय पनि गर्छु म। मैले धेरै बेकरी तालिमहरू पनि सिकाइसकेको छु घरेलु तथा नगरपालिकाबाटै जोडेर, प्लस अहिले कृषिको कुरा आइरहेछ। कृषिको कुरामा चाहिँ अहिले मैले आफैले पनि बङ्गुर उत्पादन गरेँ, उत्पादन गर्नु गर्दा गर्दै मलाई 1,20,000 नगरपालिकाबाट मलाई सहयोग गर्नुभएको थियो अनुदानको कार्यक्रममा। मेरो फर्म लगभग 6.5-7 लाख रुपियाँ, लगभग 10,00,000 हाराहारी मैले चाहिँ जोस र जाँगरमा चाहिँ फर्म तयार गरेँ आफैले, अरू पैसा बाँकी म आफ्नै पैसाले पनि हालेर बनाएँ। बनाउँदाखेरि मैले 15-16 चाहिँ बङ्गर पनि हालेँ। कस्तो जोसमा हालेँ भने अब बिक्री भइहाल्छ, मार्केट गइहाल्छ, सबै कुरा व्यवस्थापन भइहाल्छ नि भनेर हालेँ। अनि अर्को समस्या के देख्यो भने तपाईँको बजारको जुन वेस्टेज दाना, त्यो खेर गएको दानाहरू उठाउन नउठाउँदाखेरिको चाहिँ बेफाइदा रहेछ। जस्तो किनेर प्लेट दाना हाल्दाखेरि मलाई घाटा हुँदो रहेछ, बजारको व्यवस्थापनको जुन त्यो कतल गाडा उठाएर हाल्न पाएको भए अलिक फाइदा हुने रहेछ। अब मसँग त्यो सम्भव पनि भएन। र अनि अर्को चाहिँ के भयो भने त्यो फोहोर दानाहरू दिँदाखेरि चाहिँ बङ्गुरमा रोग आउने होइन, बङ्गुरहरूलाई चाहिँ हरेक कुराको समस्या देखाउने भएको कारणले मैले चाहिँ आफ्नै प्लेट दानाबाटै गरेँ, मैले बजारको व्यवस्थापनबाट गरिनँ। नगर्दाखेरि तपाईँको बङ्गुर किनेको दानाले त बङ्गुर त तपाईँको हामीले त पाल्ने सम्भवै नै रहेनछ, सकिँदै सकिने रहन्छ। अनि नसकिने भयो लगभग मैले 6 कटिङमा पठाउनु पर्ने बङ्गुर, मैले 8-2 मेरो त्यो मार्केट खोज्दै मलाई टाइम लाग्यो, तपाईँको 700 उसले लगेर बेच्छ, हामीसँगबाट 300 किलोमा बङ्गुर दिए भन्छ। अर्को कुरा फेरि जोख्ने पनि व्यवस्थापन छैन हामीसँग वेटको। एउटा नगरपालिकामा मेरो मेन गुनासो भनेको अब चाहिँ नगरपालिकाले के गरिदिनु पर्यो भन्दा, जस्तो बिचौलिया जो किन्न आउँछ हामीसँग बङ्गुर, र हामी नगरपालिकासँग जोडे पछाडि भनेको चाहिँ हामीले चाहिँ नगरपालिकालाई सोध्नु परोस् सर रेट कति छ, जस्तो नगरपालिकाको जुन कृषि प्राधिक अथवा कृषि शाखाहरूलाई चाहिँ हामीले सोध्नु सर हामीले कति बेच्दा चाहिँ बङ्गुर बेच्दा हामीलाई 2 हुन्छ, र वेटको हिसाबमा चाहिँ एउटै तराजु भए पनि जस्तो अब हच्चुमा उठाइदिने। अनि यिनीहरूले मलाई के गर्यो भनेर मैले 18,000 मैले एउटा बङ्गुरको एउटा चाहिँ काटेर बेच्नु पर्यो भनेको 33,000 रुपियाँ उठ्यो बङ्गुरको ला गाउँमा काट्दाखेरि, भनेपछि उसले 18,000 मोलेको बङ्गुर 33,000 चाहिँ उठ्यो, भनेपछि हामी त अनि त्यो त मार्नै पर्ने रहेछ, हाम्रो त केही नै हुने नै रहन्छ भनेर मैले घाटा खाएर मैले 16 बङ्गुर मैले 2-4 चाहिँ के अरे ब्याटलाई भनेर पालेको थिएँ, पाल्नै नसक्ने भएपछि अब दानै उत्पादन गर्न नसक्ने भएपछि दानै व्यवस्था नभएपछि मैले गोठै रित्याएर मैले सक्ने भनेपछि अब चाहिँ मैले नगरपालिकासँग जोडेको कुरा के भने, जस्तो मैले नगरपालिकाको मैले अनुदान खाएको छु भने उहाँहरूसँग डाटा छ मेरो होइन, कम्ती पनि दानाको व्यवस्थापन होस्, दाना चाहिँ जस्तो प्लेट दानै भए पनि जस्तो नगरपालिकाले त धेरै दाना ल्याउँदाखेरि त सस्तोमा पनि ल्याउन सक्नुहुन्छ. उहाँले चाहिँ हाम्रो दानाको व्यवस्थापन गरिदिएदेखि अनि वेटको कुरामा जस्तो जोख्ने कुराहरू माध्यम यन्त्र अथवा कुनै कुराहरू चाहिँ व्यवस्थापन गरिदिएको हुन्थ्यो. नगरपालिकादेखिको कुरा हामीलाई राम्रो छ, फेरि पनि हामीलाई सहज गरिदिनुहोस्, सहयोग गरिदिनुहोस् होइन. हामीलाई वडाबाट पनि राम्रो गर्नुभएको छ, हाम्रो वडा सेलज्यूले पनि कुनैलाई पछि भन्ने कुरा नै छैन, उहाँले खुलेर सहयोग गरिदिनु भएको छ. तर व्यवस्थापन र यो दानाको कुराले गर्दाखेरि अलिकति समस्या छ. के अरे के भन्छ भने हाम्रो नगरपालिका काज मिलाउनु पर्छ, अनिखेरि तपाईँलाई कहाँ त्यत्रो मैले भने ए भाइ तिमी 700 लगेर बेच्छौ 500 त हामीले देऊ न भन्दाखेरि कहाँको हामीले के अरे पासको लागि मिलाउनु पर्छ, भेटनरीमा मिलाउनु पर्छ, यहाँ गर्नुपर्छ भन्छ, अनि हामीलाई त जम्मा 300 रुपियाँ किलो पो हिसाब त्यहाँ आउँछ. त्यसले गर्दाखेरि यो चाहिँ व्यवस्थापन गरिदिनु होला र नगरपालिकाले हाम्रो डाटाभित्र र हाम्रो सूचीभित्र नगरपालिकाले राखिदिनुहोस् र हामीलाई चाहिँ ल बुङ्गुर हाम्रो किन्न आयो भने हामीले नगरपालिका सोध्नु ल सर हाम्रो बुङ्गुर किन्न आएको छ हामी कति रेटमा चाहिँ दिन सक्छौँ भन्दाखेरि त कम्ती ऊ पनि हच्किन्छ नि त, यो नगरपालिकासँग चाहिँ सामान्य रहेछ नगरपालिका मार्फत पुग भएर छ भन्ने होस् भन्दै मेरो दुई शब्द टुङ्गो छ. हस्तान्तरण
1: यो हाम्रो जुन एउटा रोजगारीका कुरा रोजगारीसँग जोडिएका कुराहरूको तथ्याङ्क नगरपालिकासँग छ कि छैन?
14: हस् धन्यवाद. मेरो नाम डाक्टर निशान दाल, म चाहिँ भीमेश्वर नगरपालिका पशु विकास अधिकृत. हाम्रो दाइले उठाएको कुरामा चाहिँ बिचौलियाको चाहिँ अलिकति प्रभाव बढी नै छ, यो चाहिँ स्वीकार्नै पर्छ. यसलाई चाहिँ हामीले नियन्त्रण गर्न एकदम प्रयत्न गर्दा गर्दै पनि नसकिरहेको अवस्था हो. ढुवानी गर्ने खर्च देखाउने, विशेष तपाईँको चाहिँ पास बनाउने खर्च देखाउने, यो चाहिँ उहाँहरूलाई एक खालको छाल्लो जस्तो पेस गरेर अनि रकम चाहिँ बढी असुलिएको चाहिँ पाइएको छ. त्यसै कारवाही गर्ने सम्बन्ध चाहिँ हामीले अलिक कडाइका साथ गर्न सकिरहेको नसकिरहेको अवस्था हो. र यसलाई चाहिँ अब केही गरी कुनै संयन्त्र बनाएर त्यसलाई चाहिँ हामीले नियमन गर्नुपर्ने अवस्था रहेको छ.
1: अब भने म उपप्रमुखज्यूतर्फ लाग्छु. भीमेश्वर नगरलाई हिंसामुक्त नगर बनाउनको लागि के कस्ता प्रयास भएका छन्? सचेतना पनि आवश्यक होला.
15: भीमेश्वर नगरपालिकालाई हिंसामुक्त नगर बनाउनका लागि हामीले केही प्रयासहरू गरेका छौँ. यो मुक्त त मुक्त भन्ने शब्द चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ, न्यूनीकरण भन्नुपर्छ होला जस्तो लाग्छ मलाई. हामीले खास गरी महिलाहरूका क्षेत्रमा महिला हिंसा हिंसा थुप्रै किसिमका हिंसा हुन्छन्, त्यसमध्ये पनि विशेष हामीले चाहिँ बालबालिकामाथि हुने हिंसा र महिलामाथि हुने हिंसालाई अलि बढी जोड दिएका छौँ. समग्रमा लैङ्गिक हिंसा न्यूनीकरणका अभियानहरू सञ्चालन गरेका छौँ. त्यसो हुँदा चाहिँ महिलाहरूलाई सचेत गराउने सचेतीकरण कार्यक्रम, संविधानमा महिलामाथि गरिएका व्यवस्थाका विषयमा हामीले विभिन्न खालका तालिम गोष्ठी अवेरनेस प्रोग्रामहरू वडा स्तरबाट सञ्चालन गरेका छौँ र पालिका स्तरमा पनि सञ्चालन गरेका छौँ. त्यसै गरी विभिन्न विद्यालयहरूमा कलेजमा पनि हामीले यी अभियानहरू सञ्चालन गरेका छौँ. समग्रमा देशभरि मान्दै आएका यो 16 दिवसीय अभियान, त्यसै गरी 8 मार्च लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ. विशेष त स्थानीय सरकारसँग अहिले न्यायिक समिति छ, न्यायिक समितिको संयोजक पनि म आफै भएको नाताले न्यायिक समितिमा मलाई हिंसा भयो भनेर आउनुहुने महिला पुरुष बालबालिकाका सन्दर्भमा उहाँहरूले प्रक्रियागत रूपमा आउनुपर्छ, प्रक्रिया पुरा गरेर. र त्यो प्रक्रियामा आउँदा सबैभन्दा पहिला हामी चाहिँ दुवै पक्षलाई, पीडक र पीडित दुवैलाई बोलाएर छलफल गर्छौँ. पहिला घटनाको विषयमा जानकारी लिन्छौँ र ती घटना हुनका कारणहरू पत्ता लगाएर त्यसलाई चाहिँ यदि हामीले कानुनी कारवाही कस्तो खालको कानुनी कारवाही गर्नुपर्छ भन्ने सन्दर्भमा त्यसलाई प्रक्रियामा अगाडि लगेर कारवाही गरिएका कुराहरू पनि छन्। कतिपय घटनाहरू चाहिँ वृद्ध ज्येष्ठ नागरिक आमा बुवाहरू चाहिँ मलाई छोरा बुहारले खाना लाउन दिएनन्, पालन पोषण गरेनन्, हेरचाह गरेनन् भन्ने खालका घटनाहरू हामीसँग आएका छन्। अनि बुबा आमाले अंश दिनु भएन भनेर छोरा बुहारीहरू चाहिँ न्याय माग्न आएका घटनाहरू छन्। त्यसै गरी श्रीमानले चाहिँ मलाई ममाथि हिंसा गर्नुभयो भन्ने खालका घटनाहरू छन् भने बहुविवाहका घटनाहरू पनि हामीसँग छन्। र विशेष त बालबालिकाहरूसँग सम्बन्धित घटनाहरू चाहिँ धेरै यहाँ आउँदैनन्, ती घटनाहरू चाहिँ सिधै प्रहरी कार्यालयमा जाने भएको हुँदा हामी कहाँ आएका जति पनि यो हिंसाका कुरा, लैङ्गिक हिंसा र अन्य हिंसाका सन्दर्भमा हामीसँग आउँदा चाहिँ उहाँहरूलाई चाहिँ प्रक्रिया का न्यायिक समिति मार्फत प्रक्रियामा लिएर आएर ती घटनाहरूका विषयमा विशेष जानकारी लिने र त्यसलाई प्रक्रियामा कानुनी प्रक्रियामा अगाडि बढाएर यसलाई न्यूनीकरणका अभ्यासहरू गरिएका छन्। र सबैभन्दा पहिला चाहिँ हामीले रोग लाग्नुभन्दा रोग लाग्न नदिनु अथवा रोगको बाटो छेक्नु नै उत्तम हो भनेर हामीले विद्यालय कार्यक्रम, त्यसै गरी यो चाहिँ प्रहरीसँगको साझेदारी कार्यक्रम, त्यसै गरी अन्य सङ्घ संस्थाहरूसँग साझेदारी कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ, जसले गर्दा पछिल्लो अवधिमा भीमेश्वर नगरपालिकामा लैङ्गिक हिंसा र महिलामाथि हुने हिंसा, बालबालिकामाथि हुने हिंसा चाहिँ न्यूनीकरण भएको देखिन्छ। अहिलेसम्म प्रहरीकोमा देखिएका रेकर्डहरू, त्यसै गरी हामीसँग एउटा चाहिँ सेफ हाउस छ, त्यो सेफ हाउसमा देखिएका चाहिँ आएका चाहिँ उजुरीहरूका आधारमा समग्रमा हेर्दा, दोलखा जिल्लाभरिलाई हेर्दा भीमेश्वर नगरपालिकामा कम घटना घटेको चाहिँ आँकडाहरू छ, त्यसैले पनि न्यूनीकरणको अवस्थामा छ भन्ने लाग्छ मलाई।

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको संगीत साधना कार्यक्रममा हामी वरिष्ठ गीतकार मनोज खड्कालाई प्रस्तुत गर्नेछौँ।

प्रमोद खरेल र त्रिशला गुरुङको स्वर, कल्याण सिंहको सङ्गीत अनि मनोज खड्काको रचनामा रहेको गीत थियो यो। कहिलेकाहीँ एउटा गीत सुन्दा लाग्छ कसैले हाम्रो आफ्नै मनको कथा लेखिदिएको छ। ती शब्दहरू कसरी जन्मिन्छन्, कुन अनुभूतिले तिनलाई आकार दिन्छन् होला, र ती शब्दहरूको पछाडि कस्तो जीवन लुकेको होला त, यस्तो अनुभव पनि हामीलाई हुन्छ। हो, आज यिनै प्रश्नहरूको उत्तर हामी खोज्दैछौँ। एक यस्ता स्रष्टा जसले आफ्नो जीवनका अनुभव, समाजका दृश्य अनि मनका तरङ्गहरूलाई गीतका रूपमा अभिव्यक्त गर्नुभएको छ। व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित तर मनले सधैँ नेपाली भाषा, साहित्य र सङ्गीतसँग जोडिरहनुभएका गीतकार मनोज खड्कासँग आज हामी उहाँका गीत मात्र होइन, उहाँको जीवनभित्र प्रवेश गरेर कुराकानी गर्ने

0: खासमा मनोज खड्का भोजपुर जिल्लामा जन्मनुभयो। भोजपुरबाटै आफ्नो शिक्षाको प्रारम्भ पनि गर्नुभयो। तर समयको क्रम सँगसँगै उहाँले भोजपुरदेखि काठमाडौँसम्मको यात्रा मात्र तय गर्नुभएन कि उहाँले अमेरिकासम्म पुगेर अमेरिकाको कूटनीतिक नियोगसम्म पनि आफ्ना पङ्खहरू फिजाउनुभयो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक नियोगहरूका कामका अनुभवहरू समेट्दै समेट्दै उहाँले आफ्नो गीती जीवनको परिचय पनि बनाउनु भएको छ। अलिकति फुर्सद भयो कि गीत लेख्न बस्ने, गीत सङ्गीतमा रमाउन खोज्ने, साहित्यमा रम्न खोज्ने मनोज खड्का यतिखेर पनि अमेरिकामै बसिरहनु भएको छ। केही समय अघि उहाँ नेपाल आउनुभएको थियो, त्यो पनि विशेष अवसरका लागि। उहाँ यसै वर्ष नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ। विशेष गरी माया, प्रेम र सकारात्मक सोच सहितका राष्ट्रिय प्रेमले अनुभूत हुने गीतहरू लेख्न बढी मन पराउनुहुने मनोज खड्का यही नेपाल आउनुभएको सन्दर्भमा हामीले भेटेर उहाँलाई गीतकारको यात्राका बारेमा केही जिज्ञासाहरूसँगै उहाँका जीवन यात्राहरूलाई खोतल्ने प्रयास गरेका थियौँ। आजको सङ्गीत साधना कार्यक्रममा हामी उनै वरिष्ठ गीतकार मनोज खड्काका गीती जीवनका यात्राहरूलाई छिचोल्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ वरिष्ठ गीतकार मनोज खड्कालाई। यहाँलाई हार्दिक स्वागत छ।
1: धेरै धेरै धन्यवाद दुर्गाजी।
0: आरामै हुनुहुन्छ नि?
1: हजुर, अहिलेसम्म राम्रै छ। हजुर
0: हजुर, नातिकाजी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको क्षण छ यतिखेर, यसका लागि पनि यहाँलाई हार्दिक बधाई छ।
1: धेरै धन्यवाद, धेरै धन्यवाद। हजुर,
0: यो पुरस्कार पाउनु त एउटा गर्वको कुरा हो, होइन? पुरस्कृत हुनुभयो एउटा गीतकारको हिसाबले, तर यो सँगसँगै मातृभूमि फर्किँदा पनि अर्कै खालको अनुभूति हुन्छ होला नि।
1: म पेसाले अर्कै कुरा भए पनि मेरो साहित्य सृजना, यस साहित्यको पनि विधामा कुरा गर्दाखेरि गीती लेखनमा अलिकति बढी लगाव हुने हो। त्यस हिसाबले चाहिँ मैले अहिलेसम्म गरेको योगदानको लागि राष्ट्रपतिज्यूबाट राष्ट्रपति निवासमा आयोजना गरिने एउटा विशेष समारोहमा चाहिँ गीतकारको रूपमा सम्मान पाउँदाखेरि चाहिँ मलाई खुसी लागेको छ। नातिकाजी उहाँको स्तरका सङ्गीतका विज्ञ नेपालमा दुर्लभै भेटिएलान्, होइन? त्यसैले उहाँको नामबाट नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार

0: सानोदुम्मा गाउँपालिका साबिकको सानोदुम्मा गाविस छ, त्यहाँ जन्मेको म।
1: हजुर, इटहरी पनि अहिलेको यहाँको
0: भोजपुरबाट चाहिँ हामी बसाइसराई गरेर त्यतातिर आइयो, तर धेरै जसो बसाइ चाहिँ अझ धनकुटातिर भयो। यो मेरो चाहिँ जिन्दगी चाहिँ अलिकति स्कुल पढेसम्म चाहिँ घरमा बसेर पढियो, त्यसपछि चाहिँ घुमन्ते जिन्दगी भन्छ नि त्यस्तो जिन्दगी भयो क्या, कहिले कहाँ एक ठाउँमा बसेर चाहिँ केही गर्न पाइएको छैन, त्यसैलाई म आनन्द पनि मान्छु। तर त्यसले पनि मलाई साहित्य सिर्जना गर्ने कुरामा चाहिँ अझ ऊर्जा मिल्छ कि जस्तो लागिरहेछ।
1: हजुर हजुर, फरक ठाउँको अनुभवले अझै धेरै प्रेरित गर्ने भयो। यहाँले 100 बढी गीतहरू लेख्नु भएको छ, ती मध्येका धेरै गीतहरू धेरैले मन पराउनु भएको छ यहाँका गीतहरू, होइन? खासमा यो गीत लेख्नका लागि चाहिँ यहाँलाई केले प्रेरित गर्यो? जस्तै पूर्वी पहाडी जिल्ला भोजपुर, त्यहाँको सुन्दरता, प्रकृति, त्यहाँको हुर्काई बढाइले हो कि, अथवा भनौँ न पारिवारिक पृष्ठभूमि त्यस्तै थियो कि, अथवा भनौँ यहाँको कामको सिलसिलामा यहाँले देश विदेश गर्दै गर्दाका अनुभवले त्यतातिर प्रेरित गर्यो कि, यो गीत लेख्न चाहिँ कसरी थाल्नु भयो, केले प्रेम?
0: म गाउँमै जन्मिए हुर्केको, एकदमै गाउँ पनि टिपिकल गाउँ के दूरदराज भनिन्छ नि नेपाली भाषामा, त्यस हिसाबले चाहिँ त्यो सानोदुम्माको गाउँघरमा जन्मिएको मान्छे हो। अब सामान्य परिवारमा म पढेको स्कुल त 2 घन्टा मेरो घरबाट हिँडेर जानु पर्थ्यो हाई स्कुल। विद्यालयमा चाहिँ हामी कहिलेकाहीँ हुने यस्ता कविता निबन्ध हाजिरी जवाफ यस्ता प्रतियोगिताहरूमा चाहिँ म चासो राख्थेँ। मलाई चाहिँ अलिकति कोर पढाइभन्दा पनि बढी यो एक्स्ट्रा एक्टिभिटीहरू साहित्यको पाटोले अलिकति बढी ध्यान खिच्थ्यो क्या मेरो। पढाइको हिसाबले उत्कृष्ट खालको पढाइ चाहिँ होइन, सामान्य खालको पढाइ हो म, तर आफूलाई चाहिँ आनन्द चाहिँ यो म्युजिक सुनेपछि चाहिँ रेडियोसँगै बोकेर न टाँसिराख्न पनि हुन्थ्यो भन्ने लाग्थ्यो है। हाम्रो बेलामा त अब रेडियोको एक्सेस पनि एकदमै कम नि, त्यति बेला त लाइसेन्स लिनु पर्थ्यो रेडियो राख्नलाई, अनि त्यो लाइसेन्सवाला रेडियो एउटा थियो रात रातो खालको छालाको त्यो खोल थियो, त्यो गरेर सुमसुमाइरहने क्या गोठालो जाँदाखेरि चाहिँ के भन्थे भने त्यो रेडियो बोकेर जान पाइयो भनेदेखि म जान्छु, रेडियो लान पाइएन भने चाहिँ नजाने भनिदिने क्या।
1: रेडियो नेपाल सुन्नलाई
0: फेरि त्यो कति बेला हो कुनै एक्ज्याक्ट टाइम थाहा छैन, म दिउँसो चाहिँ बन्द हुन्थ्यो क्या, फेरि दिउँसो खाना खाएर मान्छे सुत्छन् कि क्या हो जस्तो लाग्थ्यो,
1: 12 बजेदेखि 1 बजेसम्म पहिला रेडियो नेपाल
0: बन्द हुन्थ्यो। फरमाइसी गीती कार्यक्रम भनेर आउँथ्यो है आधुनिक गीतहरू, होइन? ती शब्दहरू चाहिँ 1-2 चोटि सुनेपछि कण्ठ हुन्थ्यो सबै। धेरै जसो गीतहरू चाहिँ मलाई याद हुन्छन् अहिले पनि, अनि ती गीत सँगसँगै चाहिँ मेरो सिकाइ मेरो लगाव झन बढ्दै बढ्दै गयो। अनि हामी त सानोदुम्मा साथ भोजपुरबाट फलाना फलाना मनोज खड्का कुनि के अनि साथीहरू भन्ने हुन्छ नि त्यस्तो पनि पठाउँथ्यो, आउँथ्यो नाम पनि, आनन्द लाग्थ्यो हो। यस्ता कुराहरूले चाहिँ मलाई मोटिभेसन चाहिँ म्युजिक प्रति अलि बढी बनायो जस्तो लाग्छ।
1: रेडियो सुनेर
0: त्यो आधुनिक गीतहरू जब बस्थे अनि शब्द सुन्ने, म यो शब्दले के भनेको होला भनेर शब्दमा हराउने, शब्दको विश्लेषण गर्न थाल्ने, भाव केलाउन थाल्ने क्या, त्यसले पनि मलाई लेख्नलाई चाहिँ अझ प्रेरित गर्यो होला।
1: पहिलो गीत लेखेको अनि त्यो गीत औपचारिक रूपमै रेकर्ड भएको सम्झना छ यहाँलाई?
0: पहिलो गीत लेखेको, लेख्न त मैले धेरैवटा गीत लेखेको छु, कविता चाहिँ आफ्ना लागि हुन्थे,
1: गीतभन्दा पहिला कविता लेख्ने भयो साहित्यिक।
0: हजुर हजुर, 1000 बढीका संख्यामा कविताहरू छन् मेरा, तर ती प्रकाशित छैनन्। आफ्नो भावनाहरू एक्सप्रेस गर्ने,
1: पोख्ने, हजुर,
0: प्रस्फुटन गर्ने, पोख्ने माध्यम भयो नि त, होइन कविता। तर गीत लेख्नलाई चाहिँ अलिकति सचेत हुनु पर्यो नि त फेरि है, शब्दहरूको छनौट गर्नु पर्यो, अलिक सेन्सिटिभिटी अप्नाउनु पर्यो। धेरै मान्छेले सुन्छन् हेर्छन्, होइन, भिजुअल गर्नेको जमाना छ अझ अहिले पछिल्लो समयमा त। पहिलो चाहिँ बढी म मोटिभेसनल खालको लेख्छु भनेर तिमी जे बन उदाहरण बन भन्ने गीत चाहिँ लेखेर रेकर्ड गराएँ।
1: रेकर्डेड भएको यहाँको औपचारिक
0: गीत चाहिँ
1: त्रिशला गुरुङ र प्रमोद खरेलले गाउनु भएको
0: हो। त्यो चाहिँ बाल गीत, बाल मनोविज्ञानमा आधारित, अभिभावकहरूले दुइटैले सुन्नुपर्ने गीत। हामीसँग चाहिँ प्यारेन्टिङको पनि अभाव छ नि, बच्चालाई कस्तो मान्छे बनाउने भन्ने कुरा चाहिँ हामीलाई थाहा छ, प्यारेन्ट्सले के हो भन्ने ड्रिम चाहिँ देखे, कसरी पुग्न सकिन्छ त्यो बाटोमा, अनि हाउ डु यु प्रिपेयर युर किड्स, त्यो बच्चाहरूलाई चाहिँ कसरी प्रिपेयर गर्ने त्यो लेभलमा भन्ने चाहिँ हामीसँग प्यारेन्टिङको पनि अभाव छ। त्यसले गर्दाखेरि थोरै मात्रै भए पनि यसले चेतना चाहिँ दिन्छ कि भनेर मैले अभिभावकहरूका लागि पनि, सानो नानी बाबुहरूका लागि पनि तिमी जे बन उदाहरण बन महान बन, त्यो दुईवटा अन्तरा लाई र स्थायीलाई संलग्न गरेर त्यो गीत चाहिँ रेकर्डेड भएर पब्लिस भयो प्रमोद खरेल, त्रिशला गुरुङको, डाक्टर त्रिशला गुरुङ,
1: कल्याण सिंहको सङ्गीत रहेछ, होइन।

0: यो गीत बजिसकेपछि चाहिँ मेरा नजिकका आफन्तहरू र केही चाहिँ मैले नचिनेका श्रोता दर्शकहरू पनि कनेक्ट हुनुभयो। मेरो चाहिँ युट्युब च्यानल छ, मनोज खड्का अफिसियल भनेर त्यहीँ हालेको थिएँ मैले चाहिँ, अनि त्यसमा चाहिँ एकदमै उत्साहित खालका प्रतिक्रियाहरू आए, समाजलाई चाहिँ यसले राम्रो सन्देश दियो है भन्ने खालको प्रतिक्रियाहरू आएको थियो। मैले खास यो चाहिँ आफ्नो छोरीहरूलाई सेन्टरमा राखेर लेखेको क्या, मेरो छोरीहरूले सधैँ सुनि पनि रहन्छन्।
1: जब यो गीत रेकर्ड भयो त्यसपछि सबैले मन पराउन थाल्नुभयो, त्यसपछि त यहाँलाई झन् गीत लेख्नका लागि हौसला थपिँदै गयो होला।
0: हो, यो गीतबाट चाहिँ मन पराउने कुरा पनि एकातिर आयो होइन, अनि लेख्नु पर्ने पाटो त गीत पो रहेछ त भने जस्तो महसुस भयो क्या। मेरो जागिर चाहिँ बाहिर होइन, अमेरिका बसेको लामो समय भयो, अनि जागिरी जिन्दगीमा मेरो फेरि विदेशी वैदेशिक सहायता सहयोगसँग सम्बन्धित खालका परियोजनाहरू इन्टरनेसनल प्रोजेक्टहरूमा ट्राभल गर्नुपर्थ्यो क्या। कहिले अमेरिकादेखि अफ्रिका गएँ है, फेरि त्यस्तै टाढा छ होइन, अनि त्यो प्लेनमा पट्यार लाग्दो जिन्दगीमा चाहिँ गीत लेख्थेँ क्या। यो गीत मैले नेपालबाट अमेरिका जाँदा लेखिसकेको गीत हो यो, तिमी जे बन उदाहरण बन भन्ने। मलाई के थाहा भयो भनेदेखि, ओहो त्यो चाहिँ ट्राभलको टाइममा बढी म कन्सन्ट्रेट गर्न सक्दो रहेछु भने जस्तो भयो होइन। केही कुरा कल्पना गर्ने, एउटा थिम बनाउने, त्यो थिम बनाएपछि त अब शब्दहरू छरिएका हुन्छन् नि, तिनलाई अर्गनाइज गर्दै लेख्ने, अनि आफैलाई पनि महसुस हुन थाल्यो कि ओहो गीत लेख्दा त मलाई कति आनन्द आउँदो रहेछ, गीत लेख्दा लेख्दै पनि मजा आउँदै जाने है, स्वाद खाना खाए जस्तो नि होइन, अगाए जस्तो हुन्छ नि, हो त्यस्तो लाग्न थाल्यो बिस्तारी, अनि त्यसले चाहिँ झन् प्रस्फुटन गर्दै जाँदो रहेछ।
1: हजुर, अमेरिकाको एउटा व्यस्त जीवनमा यहाँ पनि व्यस्त हुनुहुन्छ, अझ झन् भनौँ न अमेरिकाको पनि कुटनीतिक नियोगमा बसेर अझ यहाँले काम गर्नुपर्ने हुन्छ, फेरि एकातिर गीत भनेको त एकदमै सेन्सिटिभ कोमल भावना हो नि त होइन, त्यहाँका ती गम्भीर विषयहरूलाई उठान गरिरहेको अवस्थामा फेरि यता कोमल भावनाभित्र छिरेर गीत लेख्दाखेरि कहिलेकाहीँ सकस्ता जस्तो चाहिँ हुँदैन।
0: यो कस्तो राम्रोसँग प्रश्न सोध्नुभयो यो है। अहिले चाहिँ त्यो अमेरिकी सरकारको त्यो जुन सङ्घीय सरकारको थियो योभन्दा अगाडिसम्म लास्ट इयरसम्म थिएँ, अहिले म अर्कोतिर काम गर्छु अर्को निकायमा, त्यसमा छैन भन्न खोजेको पहिलो, तर जति बेर म यो अमेरिकी सरकारको कार्यक्रमहरूसँग प्रत्यक्ष रूपमा संलग्न हुन्थेँ त्यति बेर पनि त्यो ट्राभलको बेला लेख्ने, अनि दिनभरि त कामको यहाँले भने जस्तै थकान हुन्छ, प्रेसर हुन्छ, अब त्यो सेन्सिटिभिटी, फेरि गभर्मेन्टमा काम गर्ने मान्छे भनेपछि झनै एक्स्ट्रा सेन्सिटिभिटी हुनु पर्यो, तर ती कुराहरूलाई चाहिँ थकानलाई पनि शान्त गराउने माध्यम भन्थ्यो क्या मेरो गीत चाहिँ। अनि बेलुका मैले गीत लेख्न थालेँ भने एउटै मान्छेको विभिन्न रूप हुन्छ नि त होइन, जिन्दगीका आयामहरू अथवा बक्सहरू धेरै धेरै हुन्छ नि त मान्छेको होइन, फ्यामिली पनि एउटा जिन्दगी हुनसक्छ, जागिरहरूको जिन्दगी हुनसक्छ, अब मेरो प्यासनको हिसाबले क्रिएटिभिटीको हिसाबले मेरो सङ्गीत हुनसक्छ, मेरो साथीभाइको अर्को सोसियल सर्कल अर्को हुनसक्छ होइन, त्यसैले गर्दाखेरि चाहिँ त्यो एउटा सङ्गीत साधना चाहिँ मेरा लागि एकदमै आफूलाई काम डाउन बनाउने, शान्त राख्ने, तनावबाट चाहिँ मुक्ति पाउने एउटा उपाय जस्तो लाग्छ गीतमा, किनकि गीतले चाहिँ व्यक्त गर्न नसकेका कुराहरू कोमल भावनाहरूलाई चाहिँ प्रस्फुटन गराउने माध्यम हो नि त यो होइन। कडा मुटु भएको मान्छेले राम्रा गीत लेख्न सक्छ जस्तो लाग्दैन मलाई है, जो मान्छे आफ्नो काममा साधनामा निरन्तर लाग्छ नि त्यस्तो मान्छे चाहिँ सफ्ट हुन्छ, कोमल हृदयको मान्छे हुन्छ। अझ गीतकार भनेको त भावुक हुँदो रहेछ, लेख्दै जाँदाखेरि चाहिँ मन चाहिँ झन्नै कोमल भएको हो कि अथवा मन चञ्चल भएको हो कि मनले चाहिँ केही खोजिराखेको हो कि, यस्ता अनुभूतिहरू आउँदो रहेछ क्या गीत लेख्ने क्रममा, जब फ्लोमा जान्छ नि गीतले चाहिँ, विभिन्न गीतहरूले डिफ्रेन्ट डिफ्रेन्ट मोमेन्टहरूको याद गराएको छ मलाई क्या, अनि कतिपय कुरामा चाहिँ मलाई एकदमै खुसी भएका मोमेन्टहरू, कतिपय मोमेन्टमा चाहिँ अलिकति दुःख भएका मोमेन्टहरू, अनि कतिमा चाहिँ आफूलाई आफ्नो रियल फिलिङ चाहिँ यसमा भन्न पाएँ भन्ने लागेका कुराहरू चाहिँ गराउँदो रहेछ गीतले।
1: कुनै गीत आफ्नै जीवनको पर्याय बनेका गीतहरू पनि छन्, आफ्नै जीवनलाई हेरेर आफ्नै जीवनको कहानी लेखेका गीतहरू पनि छन् यहाँका।
0: म होल लाइफको रिफ्लेक्सन गर्ने खालको चाहिँ मैले लेखेको छैन, गीत भनेपछि फेरि अलिकति चाहिँ अरूले सुन्दाखेरि पनि मजा लाग्ने जस्तो हुनुपर्छ जस्तो लाग्छ, तर मैले एउटा चाहिँ के लेखेको छ भने मेरो दैनिकी मेरो तरिकालाई रिफ्लेक्ट गर्ने चाहिँ एउटा गीत छ, मेरो आत्मीय साथी रामकृष्ण ढकाल हुनुहुन्छ, उहाँले गाउनु भएको छ क्या एउटा गीत, गाउँघरले सोध्यो परदेशीलाई, गाउँघरले सोध्यो परदेशीलाई, भासिन्छौ कि उतै फर्किन्छौ भाइ।

0: भाँसिन्छौ कि फर्किन्छौ त्यो भाँसिने भन्ने शब्द चाहिँ त्यो एकदमै ओजनदार शब्द हो, अलिकति कडाहार शब्द पनि हो, त्यो प्रयोग गर्ने कि नगर्ने भन्ने नि लाग्थ्यो मलाई है। पछि चाहिँ प्रयोग गरियो, त्यो रियालिटी पनि त्यही हो नि त होइन, मेरो पनि लाइफलाई रिप्रेजेन्ट गर्छ यो गीतले। म आफै पनि विदेशमा बसिरहेको धेरै जसो र नेपालमा फर्किने खालको भावनाबाट बाँचिरहेको गइरहेको अवस्था छ नि त होइन। यो एक किसिमको चाहिँ राष्ट्रिय गीत हो, फेरि त्यो गीतको अन्तिम अन्तरामा गएर चाहिँ कनेक्ट हुन्छ। यो गीतले चाहिँ मेरो आफ्नो भावना मेरो तरिकालाई चाहिँ प्रस्तुति गर्छ।
1: यहाँले आमालाई सम्झिएर पनि गीत लेख्नु भएको छ।
0: अब त्यो गीत लेख्दाखेरि चाहिँ आफ्नै आमालाई अनुभूत गरेर लेखेको मैले, अनेस्टली भन्नु पर्यो नि होइन, पुण्यतिथिको बेलामा लेखेको, एकदमै डिपली मिसिङ खालका शब्दहरू छन् यसमा। जसले आफन्त वियोग बेहोरेका छन् त्यस्तो मान्छेलाई पनि प्रतिनिधि गर्न सक्छ यो गीतले भनेर शब्दहरू चाहिँ मैले सकेसम्म, मेरो आमाको नाम अप्सरा देवी खड्का, उहाँको नाम चाहिँ राखेको छु। यो एक दुई महिना अगाडि एकजना बुढी मान्छेसँग भेट भएको थियो, यो अमेरिकाको नर्थ क्यारोलाइनामा हुनुहुन्थ्यो, उहाँकोमा गएर हामी बस्यौँ अनि उहाँले चाहिँ यो गीत हेर्नुभयो क्या।
1: हजुर।
0: हेर्दाखेरि चाहिँ धेरै रुनुभयो उहाँ। कहिलेकाहीँ चाहिँ अर्काको लागि पनि मान्छेले दुःख महसुस गर्छ नि होइन, त्यस्तो होला भनेको भरे। उहाँको चाहिँ अल्पायुमै छोराको निधन भएको रहेछ क्या, पौडी खेल्न गएको त्यहीँ नै बितेको है, ठुलो मान्छे बिहा गरिसकेको, अनि त्यो सम्झेर चाहिँ उहाँलाई रिलेट भएछ क्या। त्यसैले अब गीतकारले कुन सन्दर्भमा कसरी त्यो सिर्जना गरेको छ, कुन फिलमा आएर कुन भावले लेखिरहेको छ, त्यो एकतिर भयो। तर जब गीत बनेर सार्वजनिक हुन्छ त्यो चाहिँ हामी सबैले आफ्नो जिन्दगीमा ती शब्दहरूलाई कहाँनिर रिलेट हुनसक्छ भनेर चाहिँ महसुस गर्न सक्छौँ। कति गीतले हामीलाई स्याड बनाउँछ, कति गीतले हामीलाई चाहिँ नयाँ जिन्दगी जिउने प्रेरणा ऊर्जा दिन्छ। मलाई चाहिँ गीत सकेसम्म वियोगका गीत नलेखौँ जस्तो लाग्छ।
1: यहाँको भावनासँग जोडिएको यो गीत जुन आमालाई सम्झिएर यहाँले लेख्नु भएको छ, सम्पूर्ण आमा बुवा लगायत सबैलाई प्रतिनिधित्व गर्दै लेख्नु भएको यो गीत छ, हामी एकैछिन राख्छौँ। यो गीतको सङ्गीत कसले गर्नुभएको छ?
0: यो गीतको सङ्गीत पनि कल्याण सिंहले,
1: मेनका पौडेलले गाउनु भएको छ।
0: मेनका पौडेल सिंगर
1: इन्डियन आइडलमा टप 10 सम्म पर्नु भएको
0: हो। उहाँले गाउनु भएको छ, बहुत फिल ल्याएर गाउनु भएको छ। मैले जसरी जुन शब्द लेखेको उहाँ जस्तो मान्छेले नै न्याय गर्न सक्छ त्यो शब्दलाई जस्तो लाग्यो। भिजुअल चाहिँ बरु हामीले त्यस्तो ध्यान दिएनौँ किनकि यो कमर्सियल खालको गीत होइन होइन, त्यसले गर्दाखेरि चाहिँ उहाँको एकदमै जीवन्त बनाइदिनु भएको छ यो गीतलाई।

0: अब यो गीतपछि फेरि हामी कुराकानीको प्रसङ्गलाई नै जोड्छौँ। जस्तो यहाँले गीत लेख्दा नि विषय चाहिँ केलाई बढी प्रधानता हुन्छ भनौँ न, यहाँले कारुणिक खालका गीतहरू लेख्न उति मन पर्दैन, नलेख्न पाए हुन्थ्यो जस्तो लाग्छ भनेर भन्नुभयो होइन, माया प्रेम प्रकृति देश प्रेम होइन, कस्ता खालका सिचुएसनमा चाहिँ बढी गीत लेख्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ त यहाँलाई?
1: हजुर, सबभन्दा बढी चाहिँ अब मान्छे प्रेम बिना त रहन सक्दैन नि होइन।
0: हजुर हजुर,
1: प्रेम चाहिँ एउटा त्यो ऊर्जाको सिम्बोल हो क्या, एनर्जीको सिम्बोल हो, त्यसलाई चाहिँ लेख्न मन लाग्छ मलाई। त्यस पछाडि सकेसम्म अलिकति नेसनलिस्टिक खालको राष्ट्रियतासँग कनेक्ट हुने, कृषि क्रान्ति गर्नुपर्छ भनेर नि मैले एउटा लेखेको छु। एउटा गीत लेखिसक्दाखेरि रेकर्डै नभए पनि साह्रै आनन्द अनुभूति हुन्छ मलाई कति दिनसम्म, कहिलेकाहीँ डायरी पल्टाएर हेर्दाखेरि पनि त्यसले छुट्टै खालको आनन्द महसुस गराउँछ मलाई।
0: डायरीमा त धेरै गीत,
1: धेरै गीत छन्।
0: जस्तो अब यहाँले लेखिसक्नुहुन्छ गीत होइन, जुन आफ्नो भाव व्यक्त गरिसक्नुहुन्छ, त्यसपछि त्यसलाई सङ्गीत चाहियो, स्वर चाहियो होइन, त्यो त खोज्नु पऱ्यो नि त। त्यतिखेर चाहिँ छनौट कसरी गर्नुहुन्छ, जस्तो यो गीतलाई कसले न्याय गर्न सक्छ होला भन्ने खालको थिम आफै बनाएरै लेख्दैखेरि त्यो खालको आउँछ कि, अथवा भनौँ न पछि संयोगले जुर्ने हो कि, त्यो चाहिँ कसरी गर्नुहुन्छ, कलाकार छनौट गर्नुहुन्छ कि?
1: दुइटै हुँदो रहेछ।
0: हजुर,
1: दुइटै हुँदो रहेछ। कुनै गीत चाहिँ कसलाई गाउने भनेर नलेख्ने, त्यो नसोच्ने, त्यो विषयवस्तुमा आधारित भएर लेख्ने, लेखिसकेपछि त्यो कस्तो बन्यो शब्द, अनि त्यसले चाहिँ एउटा गायक स्वर नेपालको माग छ। कहिलेकाहीँ चाहिँ फेरि त्यो म्युजिक जब तयार हुन्छ नि, कम्पोज गरेर अरेन्ज गरिसकेपछि अर्कै खालको माग छ फेरि है। शब्द एक खालको हुन्छ, म्युजिकको प्याटर्न चाहिँ सोचे भन्दा फरक खालको तयार भइदिन्छ। कहिलेकाहीँ चाहिँ कसलाई लेख्ने भनेर पनि मैले लेखेको छु, जस्तै त्यो गाउँघरले सोध्यो परदेशीलाई भन्ने गीत चाहिँ रामकृष्ण ढकालकै लागि भनेर लेखेको।
0: यहाँले गुलाम अलीसँग पनि काम गर्नुभएछ होइन, उहाँ त विख्यात गजल गायक हुनुहुन्छ होइन, उहाँसँग काम गर्ने संयोग कसरी जुड्यो र उहाँ कसरी पुग्नुभयो यहाँ?
1: गुलाम अलीको नातिले पनि गाउने रहेछ क्या?
0: हजुर,
1: ले नाजिरले उहाँ तिनजनाको एउटा सो चाहिँ हुने भयो नेपालमा।
0: हजुर,
1: त्यो सो गराउनका लागि चाहिँ मैले पाकिस्तानको हो, उहाँहरू पाकिस्तानी गजलको सम्राट हो, उहाँ त पाकिस्तानी होइन कि वर्ल्डकै। त्यस पछाडि अब कसले कुरा गर्ने भन्दाखेरि चाहिँ यहाँका साथीभाइहरूले चाहिँ मलाई छान्नुभएछ मेरो सम्बन्धको हिसाबले होइन, अनि उहाँहरूसँग मेरो कुरा हुन थाल्यो नियमित रूपमा। म अमेरिकामै थिएँ अनि कुरा हुने क्रममा चाहिँ अब गुलाम अलीका केही गीतहरू असाध्यै चर्चित छन्। अब राजा महेन्द्रले लेख्नु भएको गाजलुती ठुला ठुला आँखा जस्ता गीतहरू त अद्भुत गीत छन् है।
0: यही रेडियो नेपालमा उहाँका चारवटा गीत रेकर्ड भएका छन्, दीपक जङ्गमले सङ्गीत गर्नुभएको छ।
1: हो, दीपक जङ्गमले गर्नुभएको छ त्यो, उहाँको धेरै जसो सुरु सुरुवात कालका। अनि पाँचवटा गजल गाउने भन्ने कुरा भयो क्या, अनि पाँचवटा गजल मध्ये तपाईँले पनि एउटा लेख्नुहोस् है भनेर यहाँको आयोजकको मेन साथीहरू जो हुनुहुन्छ एकजना चाहिँ मिलन मोक्तान भन्ने, उहाँले चाहिँ मलाई एउटा लेख्नुहोस् न तपाईँले है उहाँकै लागि भनेर भन्नुभयो। मेरो गीत गाउने नगाउने भनेर मैले त्यस्तो ठुलो महत्त्वकाङ्क्षा नै राखिनँ, यो सम्भवै हुँदैन भन्ने लाग्थ्यो क्या, कहाँ हाम्रो गीत चाहिँ त्यो बेलाको यस्तो दिग्गजले अहिले 85 वर्षको हुनुभयो उहाँ, उहाँकोले गाउनुहुन्छ भन्ने थियो होइन। अनि त्यस पछाडि चाहिँ अरू उहाँले अरू 3-4 जनाकोलाई पनि भन्नुभयो है, नाम एकदमै दिग्गज दिग्गज नेपाली गीतकारहरूको पनि छान्नुभयो उहाँले। अनि राजा महेन्द्रको गीत गाएको हुनाले चाहिँ हाम्रो मिलनजीले पूर्व राजा ज्ञानेन्द्रजी शाह भनेर लेख्नुहुन्छ नि उहाँले पनि साहित्यिक नाम, उहाँलाई पनि रिक्वेस्ट गर्छु 5 वटा गीत चाहिँ गीतकारको पठाउँ, उहाँलाई रिक्वेस्ट गरौँ भन्नुभयो। अनि मैले भने होइन 5 वटा गीतको यस्तो छ हाम्रो रिक्वेस्ट, अब सोहरू गर्ने चाहिँ कन्फर्म भयो, अब कति पैसा के कस्तो लजिस्टिक्स कतिवटा प्राविधिक उहाँबाट आउने भन्ने कुरा ठुलो समूह थियो क्या, त्यो गर्ने क्रममा म चाहिँ जोडिएँ। अनि उहाँलाई 5 वटा गीत पनि गाइदिनुपर्छ भनेर रिक्वेस्ट गरियो, गर्दाखेरि 5 वटा त के एउटा पनि गाउँदैन भन्नुभयो। अनि लास्टमा गएर चाहिँ नेगोसिएसन हुँदै जाँदाखेरि एउटा गीत चाहिँ म विचार गरौँला नि त, त्यसो भए इङ्ग्लिसमा लेखेर पठाओ भन्नुभयो। हामी त एउटा गीतको पनि पैसा त तिर्ने त छैनौँ, यदि गिफ्टको रूपमा दिनुभयो नेपाल र नेपालीलाई भनेदेखि वी एक्सेप्टेड, तर हामी पैसा तिर्न सक्दैनौँ भनेपछि चाहिँ एउटा पठाउनु नि सुरुमा भन्नुभयो होइन, यस नभनिकन मैले लेखेको गीत पठाउँ भन्नुभयो यहाँ साथीहरूले, अरू अरू के हेर्नुभएछ होइन, त्यसमध्ये मेरो शब्दहरू चाहिँ अलिक यहाँको साथीहरूलाई मन परेछ के भएर उहाँहरूले पठाउनु भयो होइन। इङ्ग्लिस पठाएपछि चाहिँ यो इङ्ग्लिसले मात्रै भाव दिएन, मलाई उर्दू चाहियो भन्नुभयो है। उर्दूमा चाहिँ त्यो स्क्रिप्ट होइन कि, पुरै भावै आउने गरी लेखिदिनु पर्ने उफ्रे। अनि त्यो गीत पठाएपछि उहाँलाई शब्द एकदमै मन परेछ, सुरुमा क्रिएट गरियो कम्पोजिसन, उहाँलाई मन परेन, फिर्ता भयो, फेरि अर्को बनाउनु पर्यो, शब्द चाहिँ त्यही फेरि अर्को, अनि अनि अन्तिम चाहिँ शब्द र सङ्गीत बल्ल अलाइन भयो भन्नुभयो।
0: कति पटकमा उहाँले स्वीकृति दिनुभयो?
1: गीत यो गाइदिनु पर्छ भनेको त लगभग हामीले 10-15 चोटि चाहिँ कुरा गर्यौँ होला।
0: सङ्गीत गर्दै पठाउँदै गर्नुभयो, कतिउँ सङ्गीत चाहिँ फाइनल भयो?
1: टुक्रै टाक्रे नपठाऊ मलाई, पुरै गरेर मात्रै पठाऊ भन्नुभयो। पुरै गर्नलाई लगभग 1 महिना लाग्यो सङ्गीत सिर्जना गर्न। उहाँको स्तरको डमी गाइदिनु पर्ने भयो। डमी चाहिँ प्रदीप राज पाण्डे भन्ने एकजना वरिष्ठ गायक हुनुहुन्छ, उहाँको बहुत मिठो स्वर छ, उहाँले डमी स्वर दिनुभयो। उहाँको स्वर सुनेपछि त हामी सबैलाई आनन्द भयो होइन, त्यो पठाएको सोझै रिजेक्ट भयो। अनि अन्तिममा चाहिँ त्यो गीत बनाउनलाई, सङ्गीत दिनलाई चाहिँ हामीलाई लगभग 2 महिना जति लाग्यो। काहीँ अरू कसैको स्टुडियोमा जानु हुँदो रहेछ अहिले, उमेरले गर्दा पनि होला, अब उहाँ त्यो लेभलको लिभिङ लेजेन्ड भइसक्नुभयो। अनि बल्ल बल्ल बल्ल स्वीकार गरेर उहीँ उहाँको स्टुडियोमा 1 पैसा नलिकन गरिदिनु भयो।
0: त्यसरी उत्पादन भयो,
1: त्यसरी उत्पादन भएर चाहिँ उहाँले गाइदिएको। अनि मलाई चाहिँ त ठुलो एउटा रेकग्निसन, त्यस पछाडि के भने त्यसको रिवार्ड, पुरस्कार जे भने पनि एकदमै गर्वको महसुस भएको छ।
0: हजुर, यो गीत सबैले सुनेपछि चाहिँ यहाँलाई साँच्चै नै अब चाहिँ म एउटा गीतकारको रूपमा मेरो परिचय स्थापित गर्न सक्छु भन्ने पनि फिल भयो होला।
1: अब गुलाम अलीले एक्सेप्ट गर्नु भनेकै मेरो लागि चाहिँ जस मेरो स्तर चाहिँ ठिक ठिकै रहेछ है भनेर जस्तो देखेँ मैले होइन। त्योभन्दा अगाडि चाहिँ त्यस्तो मलाई कन्फिडेन्स चाहिँ त्यो लेभलको थिएन नि त होइन। नेपाली गायकहरूले त गाउनु भएको थियो, अनि गुलाम अलीले गाएपछि साथीभाइहरूले पनि अहिले भन्नुहुन्छ, अनि अलिकति दृष्टिकोण चाहिँ फरक जस्तो लाग्दो रहेछ, अनि मलाई पनि ठुलो सन्तुष्टि मिलेको छ।
0: हजुर, गुलाम अली र उहाँको छोरा अनि नाति समेतले गाउनु भएको।
1: यसको एउटा चाहिँ यसको रोचक पक्ष के छ भनेदेखि, अहिलेसम्म गुलाम अलीको 3 जेनेरेसनले गाएको यो फर्स्ट एभर रेकर्डेड सङ रहेछ उहाँहरूको जिन्दगीकै पनि। स्टेजमा चाहिँ उहाँहरूले गाउनु भएको रहेछ, तर फर्स्ट एभर सङ है यो भन्नुहुन्थ्यो कि उहाँहरूले,
0: औपचारिक रूपमै
1: रेकर्ड भएको सङ चाहिँ पहिलो अरे, त्यसैले उहाँहरूको लागि पनि यो विशेष इमोसनली अट्याच भएको सङ हो भन्नुहुन्थ्यो उहाँहरूले।

0: यो मिठो गीतपछि फेरि पनि कार्यक्रममा यहाँलाई स्वागत गर्छु। जस्तो अब गीत लेख्दाखेरि चाहिँ अब यहाँको व्यस्त जीवन छ, विशेष गरेर गीत चाहिँ बढी मोबाइलको नोट प्याडमै बढी नोट हुन्छन् कि कपीमा लेखेर डायरी पनि बनाउनुहुन्छ? एउटा गीतकारले कहिलेकाहीँ मोबाइलमा भइराखेको ए मेरो त मोबाइलमा थियो भनेर भन्नुहुन्छ क्या, यहाँको चाहिँ के हुन्छ?
1: मेरो सुरुवात चाहिँ मोबाइलबाटै हुन्छ, किनभनेदेखि यो मोबाइल ह्यान्डी भएछ अनि यसको उपयोगिता पनि त गर्नु पर्यो नि है। ट्राभल गरिरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कुन ठाउँमा खाना खाइरहेको हुन्छ त्यहीँ लेख्न मन लाग्छ, कति मुड आउँछ, कहाँ चाहिँ चिया कफी खाइरहेको हुनसक्छ बाहिर गएर त्यहीँ लेख्न मन लाग्छ, अनि डायरी सँगसँगै खोजेर त नहुने भयो। तर म पछि चाहिँ त्यसलाई चाहिँ उसमा फाइनल भएपछि डायरीमा पनि उतार्छु।
0: हजुर हजुर, थ्रो गीतकारको भिड छ, अहिले त धेरै गीतकारहरू हुनुहुन्छ, कलाकारहरू उत्पादनको क्रम पनि एकदमै अगाडि नै छ भनौँ न अहिले त, होइन? नेपाली सङ्गीत बजारले पनि ठुलै फड्को मारेको छ अहिले त, होइन? यो गीतकारहरूको भिडमा छुट्टै मनोज खड्का हामीले कसरी भेट्न सक्छौँ त्यो गीतमा?
1: गीतमा चाहिँ मनोज खड्काको पहिचान बनाउनका लागि चाहिँ सृजनशीलतामा विश्वास गर्ने मान्छे म चाहिँ शब्दहरू टुक्रे टाक्रे हालेर कहिलेकाहीँ चाहिँ एक्साइटेड शब्दहरू हालिदिएर उत्तेजना बढाउने अनि सकेसम्म धेरै मान्छेले हेरौँ नै भन्ने खालको लाग्ने खालको चाहिँ होइन। म सुगम सङ्गीतलाई विश्वास गर्ने, आधुनिक सङ्गीत चाहिँ मेरो बढी पाटो भयो होइन, त्यसैले आधुनिक सङ्गीतमा चाहिँ नेपाली सङ्गीत क्षेत्रलाई योगदान दिनका लागि सफ्ट खालको मेलोडी राखेर म्युजिकहरू पनि मैले कुनै कुनै म्युजिक चाहिँ 8-9 त्यो डिजाइन गर्न लाउँछु क्या। यो एउटा गीत मैले बनाएको थिएँ, 9 कम्पोजिसन भएपछि एक्सेप्ट गरेको होइन। पहिलो कुरा चाहिँ म आफू अनि मेरो नजिकको साथीभाइ परिवार यस्तोलाई सुनाएपछि अँ यो ठिक छ भनेपछि मात्रै म त्यसपछि नेक्स्ट स्टेजको गफ गर्न थाल्छु होइन। त्यसैले कुनै पनि गीतले चाहिँ हामीलाई सकारात्मक ऊर्जा दिने अनि केही गर्न एउटा प्रेरणा दिने, मान्छेलाई चाहिँ निराशा भन्दा पनि आशाको किरण देखाउने बाटो चाहिँ मेरा गीतहरूले सृजना गरून् भन्ने लाग्छ। सायद प्रेममा होस् अथवा परदेशमा होस् अथवा अन्य कुनै क्षेत्रमा होस् होइन, मोटिभेसनका कुराहरू चाहिँ थोरै भए पनि फ्लेभर चाहिँ हुन्छ,
0: अलिकति मान्छेलाई पोजिटिभ थिङ्क गर्नलाई चाहिँ बाध्य बनाउने टाइपको,
1: होइन?
0: पोजिटिभ वेमा लान खोज्नुहुन्छ, सकारात्मक कुरामा लान खोज्नुहुन्छ। आजको नेपाली सङ्गीत बजारलाई यहाँले कहाँसम्म देख्नुहुन्छ?
1: छोटोमा विश्लेषण गर्नलाई एकदम गाह्रो छ,
0: हजुर,
1: मिक्स छ, सङ्गीतको टेस्टहरू एकदमै बदलिएको छ अहिले यो आर्टिफिसियल इन्टेलिजेन्सले गर्दाखेरि, सङ्गीतको नयाँ धारै चेन्ज होला जस्तो जोखिम छ होइन। कम्पोजिसन नै मिसिनले गरिदिइसक्यो,
0: गीत नै एआईले लेखिदियो,
1: एआईले लेखिदियो, गीत लेखिदिइसक्यो, तर यो सधैँ यस्तो हुन्न। अब कुन कुरा अर्ग्यानिक र कुन कुरा बढी कृत्रिम आर्टिफिसियल जस्तो हुन् भन्ने श्रोता दर्शकहरूलाई छुट्याउनुहुन्छ अहिले, त्यो लेभलको लिट्रेसी चाहिँ म्युजिकप्रतिको लिट्रेसी चाहिँ बढेको छ मान्छेमा, अलिअलि चुनौती चाहिँ छ, त्यसैले यसले त्यत्रो फरक पार्दैन, केही केही चाहिँ हुइम ल्याउँछ तर अगाडि बढ्नुपर्छ।
0: अब एउटा रमाइलो प्रसङ्ग भनौँ न, यसरी दिनभरि पनि काममा व्यस्त हुनुहुन्छ अनि राति पनि कहिलेकाहीँ गीत लेख्नुहुन्छ होला होइन, समय त कहिलेकाहीँ रातको एकान्तमा गीत लेखौँ भन्ने पनि लाग्छ होला नि गीतकारहरूलाई, त्यतिरको मन पनि हुन्छ होला। परिवारमा चाहिँ दिनभरि पनि काममा अनि बेलुका पनि यो गीत गीतमा भन्ने जस्तो एक खालको पारिवारिक त्यस्तो कहिलेकाहीँ त्यस्तो चाहिँ आउँछ कि आउँदैन?
1: हो, त्यो फेरि एकोरिएर लागेको लागि गर्ने खालको पनि छैन, सकेसम्म कुराहरूलाई ब्यालेन्स गरौँ नै जस्तो लाग्छ। एकै लाइन मात्रै मनमा आयो भने पनि मोबाइल यस्तो खोलेर ठ्याक्कै त्यहाँ टिपिहाल्छु क्या, बरु बेलुका यसलाई फुलबुट्टा भरौँला, अर्को लाइनसँग लिङ्क गरौँला, यो शब्द मलाई आएको छ ठ्याक्क मनमा, यो लेखिहालौँ भनेर लेख्छु, अनि कहिले काहीँ पल्टियो होइन, अनि यस्तो मनमा आउँछ कि ओहो मैले त त्यो थिएँ नि त, अनि पल्टिराखेको हुन्छ अनि यस्तो नोट निकाल्यो अनि पहिलो लाइन हेऱ्यो, त्यसपछि दोस्रो लाइन, ओहो अब तेस्रो लाइन, अब यो नै यहाँनिरको शब्द चाहिँ छाट्नु पऱ्यो अथवा यो मिठो आयो है भन्नु, त्यो गर्दा गर्दै 11, 12, 1, 2 बजेको छ मेरो, अनि 2 पनि बजेपछि यो त अति नै हुन्छ भनेर फेरि भोलि त काम गर्नुपर्छ होइन, अनि बन्द गर्छु। त्यसैले पारिवारिक हिसाबले त्यस्तो धेरै असर गरेको छैन मलाई।
0: गीत सङ्गीत प्रति परिवारको पनि रुचि छ?
1: गीत सङ्गीतमा रुचि नराख्ने मान्छे त को होला र है, एकदमै कम हुन्छन्, नत्र भावना मन भएका मान्छेहरू सबै हुन्छन्। अब टेस्ट अलग हुनसक्छ, तर मेरो अनुभवमा मेरो नजिक आसपास भएका मान्छेहरूमा गीत सङ्गीतप्रति चासो राख्ने नै देखिन्छ।
0: गीत लेखिसकेपछि परिवारमा सुनाउनु पनि हुन्छ, यहाँले यो गीत कस्तो भयो सुनौँ न भनेर भन्नुहुन्छ?
1: नजिकका आत्मीय साथीभाइलाई
0: हजुर
1: अनि परिवारलाई म सुनाउँछु, कहिलेकाहीँ चाहिँ कम्पोज भइसकेपछि मात्रै पनि हुनसक्छ, तर सेयर चाहिँ हुन्छ।
0: मैले यी पारिवारिक कुरा पनि किन गरिरहेकी छु भने एउटा गीतकारको जीवन के हुने रहेछ भन्ने कुरा सबैलाई होस्, र अर्को कुरा यहाँले जुन साहित्यतिर प्रवेश गर्नुभयो नि कामको काम सँगसँगै एउटा आफ्नो प्यासन भनौँ न अर्कोतिर यो साहित्यतिर जुन प्रवेश गर्नुभयो नि परिवारमा त्यो बिँडो थाम्ने यहाँको त्यो कलालाई समाउने बिँडो थाम्ने अरू कोही पनि हुनुहुन्छ कि हुनुहुन्न होला भन्ने क्वेसन जिज्ञासा राख्नको लागि पनि यो पृष्ठभूमि खोतलिरहेकी हुँ मैले।
1: अब नेक्स्ट जेनेरेसन मेरो छोरीहरू छन् दुईवटा, उनीहरूले पनि अब अलिअलि गरिदिए हुन्थ्यो भन्ने त लागिहाल्छ, तर ए सङ्गीतकार हुन् यस्तो हुन् भनेर त अहिलेदेखि फेरि अघि मैले त्यो भनेको गीत जस्तै हुन्छ है, तिमी जे बन उदाहरण बन भन्छु, तर उनीहरूको एक्स्ट्रा एक्टिभिटीको रूपमा भायोलिन बजाउने होइन सङ्गीतका अरू कुराहरू, अनि त्यस पछाडि डान्स गर्ने यो फ्लुट बजाउने गर्छन् मेरो छोरीहरू।
0: हजुर, त्यो प्रतिभा चाहिँ अलिअलि गुण चाहिँ सर्दै सर्दै
1: अलिअलि उनीहरूले देख्छन् पनि मेरो घरमा। अब धेरै सङ्गीतकार अथवा सिङ्गर साथीहरू नेपालबाट जानुभएको पनि र त्यही अमेरिकामा बस्नेहरू पनि जमघट भइरहन्छ, त्यस्तै खालको माहौलहरू देखिन्छ नि त होइन, उनीहरूले केटाकेटीले पनि देख्छन्, त्यो भएर उनीहरू आकर्षित भएको पनि हुनसक्छ अलिअलि।
0: हजुर, यहाँले लेखेका गीतहरू रेकर्ड भएका गीतहरू मध्ये परिवारलाई सधैँ मन परेको गीत चाहिँ ओहो कस्तो राम्रो लेख्नु भएछ भनेर प्रतिक्रिया दिएको गीत
1: मेरो छोरीहरूलाई एकदमै मनपर्ने त तिमी जे बन उदाहरण बन भन्ने नै हो।
0: हजुर,
1: तर यो जुन गुलाम अलीले गाउनु भएको छ नि त्यो गीत चाहिँ रोमान्टिक हिसाबले एप्रिसिएट गरेको गीत भनेर अलिकति बढी तुलनात्मक रूपमा बढी मन पराएको हो कि जस्तो लाग्छ। राम्रोसँग आफ्नो जिन्दगीलाई प्रेजेन्ट गर्ने कुरा चाहिँ फेरि त्यो गाउँघरले सोध्यो परदेशीलाई भन्ने कुरा चाहिँ हाम्रो टिपिकल गाउँ सम्झिने अनि सहर सम्झिने सबै कुराको रिफ्लेक्सन हुन्छ, त्यसैले यो नै ठ्याक्कै मन सबभन्दा मन पराएको भन्ने चाहिँ हुन्न। तर हामी चाहिँ गाडीमा टाढा कतै जानु पर्यो भने पनि मेरा गीतहरू सुन्छौँ होइन, अनि कहिलेकाहीँ चाहिँ मलाई ओहो त्यो शब्दमा चाहिँ यो राख्नु भएको भए अलिक राम्रो सुनिन्थ्यो कि जस्तो लाग्छ क्या,
0: कहिलेकाहीँ फेरि सिँगार पटर गर्नु मन लाग्छ,
1: यसलाई एकचोटि पाएदेखि भन्ने हुन्छ, त्यो शब्द चाहिँ बरु राखेर अर्को बनाउँछु त्यस्तो महसुस चाहिँ हुन्छ मलाई।
0: हजुर हजुर, मन त अझै पनि गीत लेख्ने मन त छ नि यहाँको होइन, लेख्दै नै जानुहुन्छ होला।
1: अझै लेख्दै नै जान्छु, तर मैले थोर थोरै गर्दै होइन वर्षको एउटा दुईवटा गर्दै, तर क्वालिटीको गर्नेवाला छु, सुन्ने मात्रै छैन नि त फेरि हेर्नुपर्ने भन्ने आएको छ नि त फेरि जमाना होइन,
0: भिजुअलै
1: बनाउनु पर्यो, त्यो अलिकति एक्सपेन्सिभ पनि हुन्छ, टाइम पनि लाग्छ, त्यसैले त्यसको लागि चाहिँ केही पर्खिँदै वेट गर्दै गर्दैछु, तर गीत लेखन चाहिँ यी विभिन्न कुरा भए पनि रोकिँदैन, निरन्तर हुँदै जान्छ।
0: हजुर हजुर, अब बाँकी जीवनमा पनि यस्तै मिठा मिठा गीतहरू यहाँका आउन लेख्नुहोस्, हाम्रो तर्फबाट पनि यही शुभकामना छ।
1: धेरै धेरै धन्यवाद दुर्गाजी, यस्तो मिठो वातावरणमा यस्ता मिठा मिठा प्रश्नहरू सोधेर है अझ सेयर गर्ने श्रोताहरू माझसम्म पुर्याउने अवसर दिनु भएकोमा धेरै आभार व्यक्त गर्छु।
0: अहिले भर्खरै सुन्नुभयो वरिष्ठ गीतकार मनोज खड्कासँग गरिएको त्यो कुराकानी। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया लेखेर पठाउन नभुल्नुहोला। हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीतहरू लिएर आउने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल सुरु भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित सो सम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने, छलफलका लागि 4 घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले देशको अर्थतन्त्रका समग्र समस्यालाई समाधान गर्ने गरी बजेट आएको बताउनुभयो। सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रको व्यापक पुनर्संरचना मात्र नभई शासकीय सुधारको लय समातेको भन्दै निजी क्षेत्रको मनोबललाई उकास्न महत्वपूर्ण दिशानिर्देश गरेको बताउनुभयो। यसै गरी बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउने उद्देश्यले मूल्य तथा शोधानन्तर स्थिरता कायम राखी समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न कानुनी सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 दफावार छलफलका लागि समितिमा पठाइएको छ। प्रतिनिधि सभाको अर्को बैठक यही जेठ 28 गते बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाको विषयमा दिनुभएको अभिव्यक्तिको विषयमा प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति 10 गज्जा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनु भएको छ। सभाको आजको बैठकमा सभामुख सङ्गल समय लिएर परराष्ट्र मन्त्री खनालले सीमा समस्या समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्रहरू नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहनु भएकोमा उहाँको समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज साँझ सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीको ऐतिहासिक उपलब्धिप्रति शुभकामना व्यक्त गर्नुहुँदै सुस्वास्थ्य एवं निरन्तर प्रगतिको कामना सहित भारतीय जनताको समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहले दुई देश बीच रहिआएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई अझ सुदृढ गर्न आफू इच्छुक रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा बजेट पेश हुनु पूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको अनुमान बजेटको मुख्य व्यवस्थाका सम्बन्धमा जवाब दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ 14 गते बीवाईडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आषाढ मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण सङ्कलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी 1 महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
0: लौ त यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ सुधीर मिश्र, सहयोगी केदार भट्ट अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्री।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

लागेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँ

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु।

0: हामी यताबाट गयो भने हामी जानेबाट आएको ल फेरि फेरि भेटौँला है ल ल राम्रोसँग जाउँ तिमीहरू पनि ल ल
1: रातो बाँकी छ एकैछिन बसिकन के कुरा

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: उन्नतिमूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98 100 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरू माझ हामी उपस्थित भइसकेका छौँ र आज कार्यक्रम आजका नारीमा हामी एउटा यस्तो अनुभव सुनाउँदैछौँ, नेपाली पत्रकारिताको क्षेत्रमा जसले आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ, आफूलाई स्थापित गर्नुभएको छ भन्ने पर्दा लगभग 3 दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रहेर सामाजिक रूपान्तरण, लैङ्गिक न्याय, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै कलम चलाउँदै कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको निर्मला शर्मा आज हामीसँग हुनुहुन्छ। नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्षको रूपमा अहिले हामीले उहाँलाई लिइरहेका छौँ भने नेपाल पत्रकार महासंघको 7 दशकको इतिहासमा पहिलो महिला अध्यक्षको रूपमा निर्मला शर्मा निर्वाचित हुनुभएको छ। उहाँ अध्यक्षमा निर्वाचित भएसँगै 69 वर्ष इतिहासमा पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ। 2081 साल मंगसिर 28 गते भएको महासंघको अधिवेशनबाट उहाँ अध्यक्षको रूपमा निर्वाचित हुनुभएको हो। सबैभन्दा पहिला त यहाँलाई यो नेतृत्वदायी भूमिकामा र यो निर्वाचनको सफलताको लागि बधाई र कार्यकालको सफलताको लागि पनि शुभकामना व्यक्त गर्छौँ रेडियो नेपाल परिवारको तर्फबाट।
1: धन्यवाद चन्दाजी।
0: र आज उहाँसँगको यो कुराकानी सुरु गर्नुभन्दा अगाडि अलिकति पृष्ठभूमि पनि राख्न मन लागेको छ। कास्की पोखरा जन्मथलो, 2052 सालमा श्री सगरमाथा राष्ट्रिय दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभयो। 2054 सालमा रेडियो नेपाल प्रवेश गर्नुभयो। त्यसपछि रेडियो सगरमाथा, यसै गरी उज्यालो रेडियो नेटवर्क,
1: हजुर
0: पछिल्लो समयमा भनौँ न प्रिन्टदेखि होइन सबै विदा हुँदै गर्दा टेलिभिजनबाट समकोण कार्यक्रमबाट देशको

0: मलाई एकदम पुरानो याद आयो होइन
1: हजुर.
0: अब यो निर्वाचनको बेला र निर्वाचित भइसकेपछि कस्तो भने पहिला चाहिँ एकदम धेरै नै यो कठिन पनि थियो छ पनि होइन महासङ्घको नेतृत्वमा अध्यक्षमा महिला पुग्न कठिन कुरा हो. त्यो जुन कठिन कुरालाई चाहिँ जुन अवसरको रूपमा हामीले प्राप्त गऱ्यौँ होइन यो सबै पत्रकारिता जगतकै जित हो भन्छु म. एउटा मिडियाले चाहिँ परिवर्तन चाहिँ गर्यो, मिडिया जगत चाहिँ परिवर्तन चाहन्छ. यो तपाईँ हामी एकजना दुईजना तिनजना अथवा थोरै महिलाको मतले पनि हुँदैन थियो. त्यस कारणले मैले समग्र पत्रकारिता क्षेत्रका व्यक्तिहरू जो मतदाताहरू जो शुभेच्छुकहरू हुनुहुन्थ्यो जो चाहिँ मलाई निर्वाचन लड्नुपर्छ भनेर मलाई शुभेच्छा व्यक्त गर्दै मैले आर्ट गराएको थिएँ त्यसैमा मलाई थप हौसला पनि दिनुहुन्थ्यो सबैजनालाई म धन्यवाद दिन चाहन्छु. पत्रकार महासङ्घको करिब 70 वर्षको इतिहासमा चाहिँ महिला अध्यक्ष बन्ने मौका हामीले बनाएका छौँ. त्यो मेरो जित मात्रै हो, सबैको जित हो भन्ने मलाई लाग्छ. कठिन छ र खुसी पनि त्यत्तिकै छु. च्यालेन्ज पनि मेरो अगाडि छन्। अरूले त पत्रकार महासङ्घ अध्यक्ष बन्छ त्यो 3 वर्ष जान्छ, धेरै कामको मूल्याङ्कन चाहिँ पुरुषहरूका लागि चाहिँ त्यति हुँदैन थियो होला. म त एउटा इतिहास बनाएको छ भनेर चाहिँ अझ मैले झन् राम्रो काम गरेर देखाउनु पर्नेछ. त्यस कारणले पनि मैले एकदमै धेरै अवसर
1: चुनौती र अवसर दुइटै छ. हजुर, चुनौती र अवसर दुइटै लिएर पत्रकार महासङ्घको नेतृत्व सम्हालिरहनु यो इतिहासमा होइन 69 वर्षको इतिहासमा महासङ्घले पहिलो महिला नेतृत्व र महिला नेतृत्वले फेरि गरेरै देखाउनु पर्ने
0: एकदमै
1: पर्ने
0: झन् धेरै गरेर.
1: हजुर, यो इतिहास तोड्न सफल किन निर्मला शर्मा नै भए त? निर्मला शर्मा को हो त? यो इतिहासलाई तोड्ने नेतृत्वदायी भूमिका निर्वाह गर्दै हुनुहुन्छ त धेरैलाई जिज्ञासा हुन सक्छ. हुन त यो निरन्तर पत्रकारितामा लागिरहँदाखेरिको एउटा आफ्नो अनुभव र कार्यदक्षतालाई देखाउने एउटा मौका पनि हो भने धेरैलाई जिज्ञासा पनि हुन सक्छ. तर पत्रकारिता क्षेत्रमा लागिरहेका पत्रकार महिलाहरूको लागि पत्रकारितामा महिलाको संख्यात्मक र गुणात्मक हिसाबले अभिवृद्धि र पहुँच बढाउनको लागि सङ्घर्षसँगै आफूभन्दा पछिल्लो पुस्तालाई सँगसँगै लिएर अगाडि बढ्नु पनि त्यो असाध्यै महत्त्वपूर्ण कुरा हो. पछिल्लो पुस्ताले, युवा पुस्ताले निर्मला शर्मालाई कसरी चिनेको छ, कसरी लिएको छ र उहाँहरूलाई पत्रकारिता क्षेत्रमा अगाडि बढाउनको लागि, स्थापित गराउनको लागि उहाँको भूमिका कस्तो छ त? यसको लागि हामीले नेपाली पत्रकारिताको क्षेत्रमा असाध्यै क्रियाशील, आफूलाई स्थापित गराउन सफल दुई युवा पुस्ताका पत्रकार महिलाको अनुभव समेटेका छौँ. सुदूरपश्चिमबाट पत्रकारिता आरम्भ गर्नुभएको लोकसरी कुवर र चितवनबाट पत्रकारिता गरिरहनु भएको प्रतिमा सिलुवालले व्यक्त गर्नुभएको यो अनुभवलाई यहाँहरूमा आज राख्दैछौँ.
2: निर्मला शर्मालाई जति बेला म पत्रकारिताको सुरुवात गरेँ त्यति बेलादेखि नै चिन्छु. अर्थात् मैले 2060 सालमा सुदूरपश्चिमको धनगढीबाट पत्रकारिता सुरु गरेको. पत्रकारितामा महिला अनुहार देख्ने बित्तिकै ए काठमाडौँमा अर्थात् केन्द्रमा त यस्तो महिला हुनुहुन्छ भन्ने दुई चारजना महिलाहरू भनौँ न, वन्दना राणा, बबिता बस्नेत अनि निर्मला शर्माहरूको नामहरू सुनिन्थ्यो. त्यति बेलादेखि नै चिन्यौँ र पछि लगत्तै निर्मला शर्माबाट चाहिँ मैले तालिम लिने अवसर पनि पाएको थिएँ. सञ्चारिकाले फिचर सेवा सुरु गरेको थियो र उहाँ सञ्चारिकाको अध्यक्ष हुँदा महिला खबर .com मैले सम्पादकको रूपमा काम गर्ने अवसर पाएँ उहाँको नेतृत्वमा. त्यो चाहिँ मेरो लागि एउटा स्वर्णिम समय थियो जस्तो लाग्छ. मलाई निर्मला शर्मा चाहिँ नेपाली पत्रकारिताको अथवा नेपाली महिला आन्दोलनको एउटा आइकन जस्तो लाग्छ कि. एउटा निडर क्षमता होइन, आफूले उठाएको कुरालाई पूर्ण रूप उहाँले दिनै पर्ने कामप्रतिको इमान्दारिता, लगनशीलता चाहिँ निर्मला शर्माबाट हामी जस्तो मान्छेहरूले सिक्नुपर्ने चाहिँ गुणहरू हुन् जस्तो लाग्छ. असाध्यै धैर्यताका साथ काम गर्ने उहाँको बानी होइन, अनि लागेपछि त्यो कामलाई चाहिँ चुचुरोमा पुर्याएर छोड्ने उहाँको जुन एउटा शैली छ नि त्यो असाध्यै प्रिय लाग्छ मलाई. अब अहिले हामीले पत्रकार महासङ्घको अध्यक्ष हाम्रो जित यो निर्मला शर्माको भन्दा पनि समग्र नेपाली महिला आन्दोलन र पत्रकारितामा एउटा महिलाको जित हो भन्ने हामीले त्यसलाई त्यसरी बुझेका छौँ होइन. सामाजिक सञ्जालमा पत्रकार मात्र होइन, मानव अधिकार कर्मीहरू मात्रै होइन, आम मान्छेले पनि निर्मला शर्मा चाहिँ अध्यक्षमा जित्नुपर्छ भन्ने एक खालको हुन जो हामीले देख्यौँ नि त्यो चाहिँ उहाँको पेसाप्रतिको इमान्दारिता, लगनशीलता, क्रियाशीलता नै थियो. पत्रकारको मात्रै होइन, आम मान्छेको कति धेरै विश्वास, कति धेरै भरोसा रहेछ, कति धेरै त्यो पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा जिताउने कति ठुलो चाहिँ सपना रहेछ भन्ने कुरा चाहिँ हामीले देख्न पायौँ. त्यसर्थमा चाहिँ अहिलेको जेनेरेसनले त झन् उहाँबाट खुक्रे

0: कुराहरू सिक्नुपर्ने मैले देखेको छु।
1: मैले पत्रकारिता थालेको 17 वर्ष लगभग भयो, चितवनबाट पत्रकारिता थाले। सुरुवाती अवस्थामा थिएँ पत्रकारिताको। चितवनका केही पत्रकारहरू मभन्दा सिनियर हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ पत्रकार भएर अब महिला भएर आउँदाखेरि चाहिँ निर्मला शर्माहरू जस्तो हुनुपर्छ भन्नुहुन्थ्यो कि, जति बेला मैले उहाँलाई चिनेको थिइनँ। त्यति बेला ओहो कस्तो रहेछ निर्मला शर्माहरू भन्ने लाग्थ्यो मलाई, होइन। त्यति बेला निर्मला शर्मा मात्रै व्यक्ति होइन कि, ब्रान्डको रूपमा कुरा गर्थे। आजको दिनमा पनि अब पत्रकार निर्मला शर्मा पत्रकार महासङ्घको अध्यक्ष हुनु भयो, यो एउटा इतिहास, नेतृत्वको इतिहास चिर्नु भयो। यद्यपि उहाँ पत्रकार महासङ्घको अध्यक्ष भएर मात्र होइन, निर्मला शर्मा पत्रकारको एउटा ब्रान्ड भएर चाहिँ हामीले गौरव गर्ने ठाउँ हो भन्ने मलाई लाग्छ। 6-7 वर्षको हाराहारीमा चाहिँ मैले उहाँसँग प्रत्यक्ष काम गर्ने मौका पनि पाएँ, र मलाई एउटा के पनि गौरव लाग्छ भने उहाँले दिनुभएको तालिम पछि चाहिँ आफ्नो सिप निखार लिएर आएर पत्रकारितामा अझ राम्रोसँग काम गर्न सकेको पत्रकार पनि हो क्या म। त्यस कारणले आजको दिनमा भन्दा एक निर्मला शर्मा नेपाली पत्रकारिताकै ब्रान्ड हो। उहाँ अध्यक्ष मात्रै भएर होइन, मैले फेरि पनि भनेको छु, पत्रकारितामा महिलाहरूलाई लिएर आउनु, क्षमता अभिवृद्धि गर्नु र पत्रकारिता क्षेत्रमा चाहिँ महिलाका विषयलाई मूल प्रवाहीकरण गर्न उहाँले जति भूमिका चाहिँ नेपाली पत्रकारिताको इतिहासमा विरलै अरूले खेलेका छन्, त्यसमाथि नेतृत्वमा पनि पटक पटक हार बेहोरेर पनि लागिरहने एउटा नाम पनि निर्मला शर्मा हो, जसको कारणले हामी जस्ता पत्रकारहरूलाई र महिलाहरूलाई चाहिँ के पनि उत्साह भएको छ भने, पत्रकारितामा यदि लागिरह्यो भने एउटा महिलाले महिला भएकै कारणले पत्रकारिताबाट हात धुनु पर्दैन भन्ने कुराको एउटा उदाहरण र उत्प्रेरणाको स्रोत पनि निर्मला शर्मा हो भन्ने मलाई लाग्छ। र अब उहाँ चाहिँ हामी पत्रकारहरू र त्यसमा पनि महिलाको पहुँच भन्ने कुरा चाहिँ उहाँको नेतृत्वले देखाउँछ जस्तो लाग्छ। जब निर्मला शर्मा निर्वाचित हुनुभयो, एकजना पुरुष पत्रकारले चाहिँ ल न उहाँसँग यसरी सम्पर्क गर्न पर्यो भन्नुभयो क्या, अनि मलाई के फिल भयो भने त्यहाँ चाहिँ पत्रकार पुरुष हुँदाखेरि मलाई कोही पनि एउटा पुरुष पत्रकारले ल यो अध्यक्षलाई फोन गर वा उहाँसँग कम्युनिकेसन गर भनेर भन्दैन थियो, भनेपछि मेरो पहुँच पनि निर्मला शर्मा रहेछ नि त। त्यो भनेको व्यक्ति होइन, उहाँ चाहिँ पत्रकारिताको ब्रान्ड हो, नेतृत्व हामी जस्ता दोस्रो तेस्रो पुस्ताका पत्रकारहरूको लागि उहाँ मार्गदर्शक र हामी पत्रकार महिलाहरूको लागि पत्रकारितामा र पत्रकार महासङ्घमा नेतृत्व बढाउने, क्षमता अभिवृद्धि गर्ने र झन अगाडि बढ्ने प्रेरणा पनि हो भन्ने रूपमा चाहिँ मैले उहाँलाई लिएको छु।
2: अहिले हामीले नेपाली पत्रकारिताको क्षेत्रमा युवा पुस्ताका दुई असाध्यै क्रियाशील पत्रकार व्यक्तित्वहरूले निर्मला शर्माको सन्दर्भमा व्यक्त गर्नुभएको अनुभव र विचारलाई यहाँहरूमाझ राख्यौँ। यो राखिरहँदा यहाँलाई पनि अब आफ्नो जुन पत्रकारिता क्षेत्रको यात्रा छ त्यो यात्राका धेरै कुराहरू सम्झना भयो होला होइन।
3: सबभन्दा पहिला त मलाई उहाँहरूको कुराले एकदम भावुक चाहिँ बनाएको छ होइन।
2: हजुर,
3: धेरै नै काम गरेको छु मैले, उहाँहरूले त यति मजाले भन्नुभएको छ कि त्यो मलाई यति बेला अघि मैले भर्खरै सुन्दा पनि मलाई एकदम सेन्टी बनाएको छ। र अब यो सबै महिलाहरूका लागि पनि एकदमै ठुलो उपलब्धि हो भन्छु म। मान्छेलाई के लाग्छ भने निर्मला शर्मा यतिकै अध्यक्ष बनेको होला भन्ने लाग्छ, तर मैले धेरै नै काम गरेको छु, धेरै नै सङ्घर्ष गरेको छु, एकदमै धेरै।
2: पक्कै पनि यो 30 वर्षको अवधि जुन छ, यो अवधिमा एउटा छोरीको रूपमा आमाको भूमिका निर्वाह गर्दै गर्दाखेरि र आफ्नो कार्यक्षेत्रलाई सँगसँगै लैजाँदाखेरिका कठिनाइहरू थुप्रै हुन्छन्, भन्नलाई सजिलो छ, तर पत्रकारिता क्षेत्र अहिले पनि महिलाहरूको लागि अवसर र चुनौती दुवै रहेको छ, र त्यो दुवै कुरालाई लिएर सँगसँगै अहिले हिँड्नु पनि परेको छ, यो एउटा अहिलेको वास्तविकता पनि त हो नि होइन।
3: हजुर चन्दाजी, मलाई चाहिँ यति यो चुनाव जितेर म धेरै इन्टरभ्यू गरेँ, तर मलाई यति सेन्टी चाहिँ बनाएको थिएन, आज मलाई धेरै सेन्टी भए होइन। कस्तो भन्दा यो मलाई के मेरो उपलब्धि के भन्दा निरन्तरता हो कि, म कति धेरै दुःख होस् सङ्घर्ष होस् होइन, निरन्तर हतोत्साहित नभइकन गरेको एउटा उपलब्धि हो भन्ने लाग्छ मलाई, गरेको कारणले हुने अघि प्रतिमाजीले भन्नुभएको छ। कहिलेकाहीँ तपाईँलाई हेरेर हामी पत्रकारितामा लागेको, तपाईँ जस्तो व्यक्तिले पनि अपर्च्युनिटी पाउनुहुन्न भने हामीले कहिले पाउँछ र भन्नुहुन्थ्यो उहाँहरूले, म पत्रकार महासँग पटक पटक निर्वाचन लडेको हो। पत्रकारिता क्षेत्र र पत्रकार महासँग पुग्नु फरक कुरा हुन् होइन, सबै मान्छे पत्रकारिता गरेको मान्छे पत्रकार महासँगमा पुग्ने इच्छा पनि राख्दैनन् कस धेरैले होइन। मलाई पत्रकारिता सँगसँगै पत्रकार महासँग जाने इच्छा मसँग जुन रह्यो नि त्यसलाई चाहिँ मैले पटक पटक प्रयास गरेँ तर कहिले पनि हतोत्साह चाहिँ भएन, त्यसैको उपज भन्ने लाग्छ मलाई चाहिँ। अरूले भन्दा बढी सङ्घर्ष चाहिँ महिलाले गर्नै पर्छ किन भन्दा काममा त्यत्तिकै धेरै च्यालेन्ज हुन्छ, घर व्यवहार त्यत्तिकै हुन्छ महिलाहरूको, अनि कन्टेन्टमा पनि त्यत्तिकै आफूलाई अब्बल बनाउनु पर्ने, रिसोर्स अथवा सूचनाको पहुँचमा पनि पुग्नुपर्ने, अनि नेतृत्वदायी भूमिकामा पनि अब्बल ठहरिनुपर्ने धेरै च्यालेन्ज छ महिलाहरूको लागि। त्यो चाहिँ मलाई कस्तो भयो भने रिपोर्टिङमा पनि मैले सँगसँगै आफ्नो काम गर्दै गएँ, त्यस सँगसँगै मैले एउटा महिला पत्रकारलाई सङ्गठित गर्ने, महिला पत्रकारको क्यापासिटी बढाउने, सङ्ख्या बढाउने, उहाँहरूको गुणात्मक वृद्धिका लागि पनि म सञ्चारिका समूह मार्फत मैले धेरै समय मेरा जीवनका ऊर्जावान समय चाहिँ मैले त्यहाँ व्यतीत गरेको छु कि। मेरो 22-25 वर्ष चाहिँ मैले आफ्नो मिडियामा काम गर्ने सँगसँगै सञ्चारिका समूहलाई मैले समय दिएको छु, मैले छोराछोरीलाई नदिने समय त्यहाँ दिएको छु, त्यसकारणले पनि मलाई महिला पत्रकारहरूले गरेका कुराहरूसँग म अलिक सेन्सिटिभ हुन्छु। अब अहिले पत्रकार महासङ्घमा गएर गर्नुपर्ने धेरै च्यालेन्जहरू छन्। अब अहिले मैले पत्रकारितामा महिलाको सङ्ख्या बढाएँ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि लडेँ, पत्रकारहरूको श्रमजीवी मुद्दालाई चाहिँ कसरी पत्रकारलाई यही पेसामा नै श्रमको सुरक्षा दिने लगायतका विषयमा मैले काम गरेँ, त्यसै गरी व्यवसाय र जवाफदेही पत्रकारितामा अझ बढी सुदृढ बनाउने यो पेसालाई भनेर म लागेको छु। मेरो टिम आएको छ केन्द्रदेखि जिल्ला प्रदेशमा, टिम वर्कको पत्रकार महासँग सफल हुने भन्ने कुरा चाहिँ, तर मैले यो 3 वर्ष पनि त्यत्तिकै धेरै नै समय दिएर मैले यसलाई चाहिँ सफल बनाउँछु भन्ने विश्वास पनि लिएको छु।
2: हजुर, यो टिसुको आवाज पनि आइरह्यो यो अनुभव व्यक्त गर्दा,
0: हजुर हजुर
2: आँसु पनि बग्यो, किन भन्दा यो पत्रकारिता क्षेत्रमा जीवनको धेरै समय व्यतीत भएको छ,
0: हजुर,
2: र त्यो जीवनको धेरै समय पनि एउटा ऊर्जावान समय व्यतीत मात्र भएको छैन, यसमा जीवनका सम्पूर्ण महत्त्वपूर्ण जुन सम्बन्धहरू, महत्त्वपूर्ण विषयहरू, महत्त्वपूर्ण अवस्थाहरू गाँसेको हुन्छ, र यो सङ्घर्षमा पूर्ण रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एउटा पत्रकार मात्र भएर चिनिनु भएको छैन, उहाँको अर्को एउटा भूमिका पनि असाध्यै महत्त्वपूर्ण छ जो नजिकका मान्छेहरूले चिन्नुहुन्छ, आमाको भूमिका। आमा बन्नु सजिलो छैन भनिन्छ होइन, कार्यक्षेत्रसँगै आमाको एउटा असल आमाको भूमिका निर्वाह गर्ने आमाको रूपमा पनि निर्मला शर्मा चिनिनुहुन्छ, 2 छोरीको आमा होइन, छोरीहरू अहिले आफ्नो कार्यक्षेत्रमा
3: आफै काम गर्न थालेका छन् 2 जना छोरीहरू।
2: आमा स्थापित हुँदाखेरि आमाको भूमिका, कामलाई एउटा गर्व गर्न सक्ने छोरीहरू र गर्व गर्न लायक आमा, यी 2 पुस्ताको कुरा पनि पत्रकारिता क्षेत्रसँग जोडेरै अगाडि बढिरहेको हुने त होइन।
3: एकदमै, मैले जब पत्रकारिता सुरु गरेँ त्यो बेलादेखि मेरो सानो छोरी त अझ भर्खरै 1-1.5 वर्षको थियो होला, मैले छोडेर पत्रकारितामा सुरु गरेको, मैले पत्रकारितामा मैले लागेको भएर समय चाहिँ अलिक कम दिएँ होला भन्ने लाग्छ। अनि यसपटक चाहिँ मेरो छोरीहरू जब म पत्रकार महासङ्घको निर्वाचनमा लड्दै गर्दा उनीहरूलाई के एउटा भइरहेको थियो भने, ओहो मम्मीले हार्यो भने चाहिँ के गर्नु होला भन्ने, उनीहरूलाई के खुसी पनि थियो तर हार्न हुँदैन भन्ने पनि, उनीहरूले एकदम धेरै सचेत भएर न्युजहरू हेरिरहेको थिए, बाहिर छन् 2 जना होइन, खुसी चाहिँ एकदम धेरै खुसी छन् किनभने मैले गरेको दुःख चाहिँ बच्चाहरूले एकदम धेरै देखेका छन्। पत्रकारिता मार्फत गरेको आमाको दुःख देखेको हुनाले पत्रकार महासङ्घमा उनीहरू जित्दा चाहिँ एकदम धेरै खुसी पनि भए। अब मम्मीले कसरी समय व्यवस्थापन गर्नुभयो हामीलाई सँगसँगै काम सँगसँगै भन्ने कुरा चाहिँ अहिले रियलाइज गर्दैछन् कि, उनीहरूलाई अहिले परिरहेछ। अनि अहिले चाहिँ मम्मीले त्यति बेला पनि यत्रो च्यालेन्जिङ सोसाइटीमा चाहिँ आफूलाई कसरी इस्टाब्लिस गर्नुभयो भनेर उनीहरू अहिले मलाई बिहान बेलुका मसँग कुरा हुन्छ अनि सोध्छन् उनीहरू होइन, कस्तो भने मसँग नि त परिवारसँग जाने समय
2: होइन,
3: अरू चाडपर्व होला, मेरा छिमेकीहरू होलान्, आमा बुवालाई अथवा मेरो सामाजिक ती परम्पराहरूमा म धेरै कम जान्थेँ, किन भन्दा मेरो टाइमै यता हुन्थ्यो धेरै, मम्मीले भ्याउनुहुन्न भन्ने कुरा चाहिँ उनीहरू सुनिरहेको हुन्थ्यो, मेरो परिवारबाट त मैले भ्याउँदिनँ भनेर कतिपय एकदम नजिकको चाडपर्व हुन्छ नि फ्यामिली ग्यादरिङमा पनि बोलाउँदैन थिए, किन भन्दा ऊ आउन भ्याउँदैन भनेर, म कहिलेकाहीँ समय व्यवस्थापन गरेर गएँ अहिले भने उनीहरू खुसी हुन्छन् कि, ए तिमीले कसरी समय निकाल्यौ भनेर, भनेको मेरो एउटा खालको काममा लागिसकेपछि मैले दुवैतिर त लड्डु हातमा हुँदैन मलाई थाहा छ होइन, तर मैले जति समय नानीहरूलाई दिनुपर्ने समय, उनीहरूको एजुकेसनलाई दिनुपर्ने समय बाहेक अरू धेरै सामाजिक ग्यादरिङमा मैले समय दिन पाइनँ।
2: आमाको एउटा भूमिकाले परिवारलाई र उसको सन्तानलाई कसरी सहयोगी भूमिका निर्वाह गर्यो अथवा बाटो देखायो त्यसले चाहिँ ठुलो प्रभाव पार्दो रहेछ। हरेक आमाले आफ्नो कार्यक्षेत्रलाई पनि सँगसँगै लानुपर्ने र लग्यो भने कुनै न कुनै दिन त्यसको मूल्याङ्कन पनि हुँदो रहेछ नि त, होइन?
3: हो, एकदमै। मैले चाहिँ त्यो चन्दाजीले भनेको जस्तो दिनुपर्ने बिहान बेलुकाको समय, होइन, व्यवस्थापन गर्नुपर्ने समय, उनीहरूको एजुकेसनमा ध्यान दिनुपर्ने समय, उनीहरूको हुर्काइमा उनीहरूले कुन बाटो अप्नाउँछन् होइन, अथवा कहिलेकाहीँ नराम्रो वातावरणमा पनि जान्छन् कि भन्ने कुरामा हरेकचोटि बाहिर रहेर पनि घरमा हुँदाखेरि पनि सचेत चाहिँ हुने, फोन गर्ने, होइन, के कता साथीभाइ कस्तो सङ्गत गर्दैछन् भन्ने कुरामा चाहिँ म एकदम धेरै नै फोन गर्थेँ, होइन। मेरो साथीहरूले कति फोन गर्नुहुन्छ, छोरीलाई पनि भन्नुहुन्थ्यो बाहिर जिल्लामा जाँदा पनि, होइन। त्यो भएको हुनाले बच्चाहरूले एकदम राम्रो नि, अब बाई द वे एकदम उनीहरूले त्यस्तो खालको गलत वातावरणमा हुर्किन परेन, उनीहरूले त्यो वातावरण पनि सिकेनन् भन्नुपर्छ, र उनीहरू आफ्नो लाइनमा पनि लागे। कहिलेकाहीँ चाहिँ हामी आमा हो, कहिलेकाहीँ काममा दिनुपर्ने समय चाहिँ कटौती हुँदो रहेछ, होइन। अनि म दिदी बहिनीहरूलाई भन्ने गरेको छु त्यो पनि व्यवस्थापन गर्ने, काममा पनि सँगसँगै समय दिने, त्यो दुइटै सँगै लैजान सकिन्छ। म अहिले पनि भन्छु सकिन्छ, तर इच्छा हुनु पर्यो।
2: हजुर, त्यसमा धैर्यता हुनु पर्यो, मनको आँट हुनु पर्यो, त्यो ठिक छ र निरन्तरता दिनुपर्छ भन्ने चाहिँ हुनु पर्यो। एउटा धेरै घर परिवारको लागि एउटा सन्देश पनि हुन सक्छ, होइन? र अर्को कुरा भनेको घर परिवारबाट सहयोग र साथ भयो भने मात्र अगाडि बढ्न सकिन्छ, त्यो वातावरण हुनु पर्यो भन्ने कुरा पनि उठ्छ। कुनै वातावरण नहुँदा, कुनै साथ सहयोग नहुँदा पनि मैले यो गर्नै पर्छ, यो मेरो जिम्मेवारी हो र यो कार्यक्षेत्रमा म जुट्नै पर्छ भने एउटा पत्रकारिता क्षेत्रमा भएको एउटा अवसर र चुनौती दुइटैलाई लिएर अगाडि बढ्नु भयो नि त, होइन? त्यहाँबाट पनि सिक्नुपर्ने कुरा छ नि त।
3: परिवारमा कस्तो, पहिला त तिमी आँट म पुर्याउँछु भन्छन्, भगवान्ले पनि भनेर भन्छ नि, जस्तै मैले चाहिँ आँट गरेँ काम गर्छु भनेर, तर परिवारबाट मलाई त्यसमा रोक चाहिँ भएन। व्यवस्थापन समय चाहिँ आफैले गर्नु पर्यो, होइन, कतिपय होइन, सबै गरिदिएर मात्रै आएको पनि होइन। मैले घरको कामहरू व्यवस्थापन बिहान 2 बजे 3 बजे उठेर राति सकेर पनि बिहान, पहिला पनि रेडियोमा हामी 6:30 आउनु पर्दाखेरि पनि बिहान म 2 बजे उठेर काम सकेका हुन्थेँ कि, भनेको बेलुका 12 बजे सुते, 2-3 घन्टा नै सुत्न पाइएन। अब अहिले पनि म पछिल्लो समय 10-12 वर्ष त मैले पब्लिक हियरिङ टेलिभिजन कार्यक्रम चाहिँ त्यो पनि जिल्लामा गएर होइन सञ्चालन गर्दाखेरि, त्यो सँगसँगै सञ्चारिका मार्फत महिला पत्रकारलाई तालिम दिने क्रममा मेरो समय भनेको काम गर्ने राति मात्रै हो। मैले एडिट गरेर बिहान 4 बजे गएका, बेलुका 9 बजे, किनभने महिलाहरूले धेरै लामो बोल्नुहुन्छ, त्यहाँ बोल्न दिने क्या, किनभने माइक दिएपछि उहाँहरूको कुरा त आउनु पर्यो नि, त्यहाँको माइक दिनेपछि कहाँ हामीले सोध्या प्रश्न गर्नुहुन्छ। र मैले हरेक करिब करिब 350-400 एपिसोड भयो, सबै एडिटिङमा म आफै बसेर गरेको छु, एउटा पनि आफूले एडिट नगरी गएको छैन। कन्टेन्टलाई यति धेरै दुःख गरेर मैले रिसर्च गराएको छु, उनीहरूको भोइस ल्याएको छु, मैले के कुरा त्यहाँ हाल्ने भन्ने कुरा मेरो जेन्डरमा र मेरो इस्युमा चाहिँ जति मेरो कन्फिडेन्ट हुन्छ त्यो त एडिटरसँग हुँदैन, त्योहरू म आफै नै बसेर।
2: हजुर, यही विशेषताले त हुन सक्छ, होइन?
3: हजुर,
2: निरन्तर रूपमा अगाडि मात्र बढाएन, चुनौतीलाई अवसरको रूपमा पटक पटक गरेर यो आजको सफलतासम्म पुग्नु पनि भएको छ। यति बेला फेरि पनि हामी भन्न चाहन्छौँ, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ भने आज कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा हामीले एउटा इतिहास बनाउन सफल नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्ष निर्मला शर्मासँग कुराकानी गरिरहेको छौँ। धेरै अन्तर्वार्ता हुन्छन् होला, तर ती अन्तर्वार्ताले कति जीवनका अनुभवलाई सङ्घर्षलाई समेटे त्यो छुट्टै होला, र पनि आज यो बसाइ भने हामीले उहाँको अलिकति जीवनीप्रति नै हामीले केन्द्रित गरेका छौँ भन्दा पनि हुन्छ। पोखरामा जन्मनु भयो,
3: हजुर,
2: उच्च शिक्षाको आरम्भ पनि पोखराबाट नै भयो,
3: होइन?
2: त्यो परिवारमा रहँदा त्यहाँ पढाइ गरिरहँदाखेरि लाग्थ्यो नेपाली पत्रकारिताको क्षेत्रमा यहाँसम्म पुग्छ भन्ने, अथवा पत्रकारिता क्षेत्र रोजाइको विषय थियो?
3: थिएन, पत्रकारिताको विषय थिएन। मैले आइएससम्म पोखरामा पढेँ, ब्याचलर र मास्टर चाहिँ मैले यहीँ पढेको। काम गर्ने क्रममा चाहिँ म पत्रकारिता क्षेत्रमा आएको, होइन, डेस्कमा त्यो पनि ट्रान्सलेसन गर्ने क्रममा चाहिँ म आएको थिएँ। तर जब ट्रान्सलेसन गर्ने क्रममा चाहिँ बोरिङ हुने, म त रिपोर्टिङ गर्छु भनेर 3 महिना ट्रेनिङ लिएर तालिमै लिएर अनि म पत्रकारितामा आएको। जब रिपोर्टिङ सुरु गरेँ नि अनि मलाई त्यसलाई कहिले छोड्नै मन लागेन कि, सधैँभरि नयाँ विषय, नयाँ मान्छेलाई भेटुने, नयाँ कुराको जानकारी हुने रिपोर्टिङ क्षेत्र त अहिले पनि मलाई पत्रकार महासङ्घमा अध्यक्ष भएर मैले अब सुरु गरेपछि मलाई त्यो मेरो कार्यक्रम, मेरो रिसर्च, मेरो इन्टरभ्यू मैले लिने होइन, त्यो कुरा मिस गरिरहेको छु क्या मैले.
2: हजुर,
3: भनेको अब मलाई त्यसैले नै यहाँसम्म ल्याएको होला भन्ने लाग्छ क्या. मलाई चाहिँ एकचोटि नयाँ कन्टेन्टहरू थाहा पाउने, आम नागरिकको लागि सूचना दिने कुरा भयो होइन, त्यसलाई चाहिँ हामीले थप इन्भेस्टिगेटिभ गरेर राज्यलाई झक्सगाउने कुरा लिएर कानुन परिवर्तन कुरामा लाग्ने भएको भएर होला म रिपोर्टिङ सुरु गरेँ. त्यसपछि मलाई कहिले पनि यो पैसा छोडाउनै लागेन क्या. कति दुःख त भयो, अब अहिले जस्तो पनि थिएन, पारिश्रमिक पनि न्यून थियो, तर पारिश्रमिक नलिएर त म काहीँ पनि काम गरिनँ होइन. एरियो नेपालमा पनि म पहिलो महिला रिपोर्टर हो है. अब यहाँ कतिको फाइलमा रहेको छ थाहा छैन मलाई. जस्तो 56 सालमा म छिर्दाखेरि म पहिलो महिला रिपोर्टरै हो. त्यसरी रिपोर्टिङमा महिला हुनुहुन्थेन, प्रोग्राममा हुनुहुन्थ्यो, घटनाको विचारमा पनि मैले काम गरेँ. जहिले पनि रिपोर्टिङ म इन्जोय गर्ने भएको भएर होला, पत्रकारिताको मुटु भनेकै रिपोर्टिङ हो भन्ने लाग्छ मलाई. त्यसैले नै यहाँसम्म ठिक आयो.
2: यो भनिरहँदाखेरि एउटा कुरा भन्नै मन लाग्यो, पक्कै पनि सफलता हासिल गर्दा जसले गर्छ होइन उसले काममा रमाउनै पर्छ, आफ्नो कामप्रति विश्वस्त हुनै पर्छ. काममा विश्वास र काममा रमाउन जाने भने हामीले सफलता हासिल गर्न सक्छौँ.
3: चन्दाजी तपाईँको यति लामो समय भयो होइन, अरू क्षेत्रमा भएको भए त मैले बिजनेसै गरेको भए नि म धेरै कमाउँथे होला होइन. तर मैले यही नाम कमाइरहेको छु र धेरै मान्छेहरूको बाहिर जिल्लामा जाँदाखेरि चाहिँ समको कार्यक्रमले चाहिँ धेरै महिलाहरू के भन्नुहुन्थ्यो नि, तपाईँले ल्याइदिएको कुरा त मेरै भए जस्तो लाग्छ भन्नुहुन्थ्यो. भनेको पुरुषहरू बाहिर भेट्दाखेरि मेरो घरमा चाहिँ पहिला म तपाईँको प्रोग्राम हेर्दै थिएँ, मेरो श्रीमतीले हेर्दा हेर्दा पछि म त्यो कार्यक्रम हेरेर यति धेरै रियलाइजेसन भयो मलाई, मैले घरमा गर्नुपर्ने कामको बाँडफाँड यताउता होइन, त्यसैले आनन्द दिइरहन्छ.
2: हजुर, संसारको शक्ति है,
3: शक्ति त्यही हो.
2: त्यो संसारको शक्तिलाई आफ्नो मुठीमा र आफ्नो दायित्व र भूमिकामा देखाउँदाखेरिको खुसीको ऊर्जा फेरि छुट्टै
3: छुट्टै हुन्छ. त्यो भोइस सुनिँदाखेरि यति धेरै, अनि त्यही भोइसले गर्दा परिवर्तन हुने कुरा पनि ठुलो कुरा हो नि त.
2: ठुलो कुरा हो नि. र यहीँनिर फेरि पनि जोड्न चाहन्छौँ, अलिकता व्यक्तिगत जीवनपट्टि नै गएको छ होइन. पोखरामको परिवार जसले चाहिँ काठमाडौँमा छोरी पत्रकारिता गरिराखेको छ भनेर सुन्दा हेर्दा अथवा पत्रकारितामा लाग्दा परिवारको एउटा प्रतिक्रिया हुन्छ नि, के हुन्थ्यो अनि अहिले के भएको छ?
3: 52 सालमा चाहिँ शिक्षकमा मेरो नाम निस्केको थियो कि, हाई स्कुलको टिचरमा.
2: हजुर,
3: अनि मेरो बुवा चाहिँ टिचर हुनुहुन्थ्यो, अनि बुवाले मास पहिला नै ब्याचलर सकिने बित्तिकै तिमीले लोकसेवा देऊ, शिक्षकमा नाम निकाल्नुपर्छ, शिक्षक बन्नुपर्छ, सजिलो पेसा हो महिलालाई भन्नुहुन्थ्यो. त्यसपछि म सँगसँगै मास्टर पढेँ. पढिसकेपछि बुवाले सरकारी जागिर खानुपर्छ तिमीले भन्नुहुन्थ्यो. अब मलाई जबरजस्ती इच्छा त थिएन, तर पनि एउटा जाब चाहिँ दिएको थिएँ, नाम निस्केको थियो. त्यही बेला नै श्री सगरमाथा राष्ट्रिय दैनिकमा रिपोर्टर माग्यो कि.
2: हजुर,
3: मैले यता रिजल्टै भएको थिएन, त्यो पनि डेस्कमा अङ्ग्रेजी टु नेपाली ट्रान्सलेसन गर्ने भनेर मागेको थियो. अनि मैले त्यहाँदेखि म त रिपोर्टिङमा जान्छु, त्यो डेस्कमा बस्नु मलाई इच्छा लागेन होइन. बाहिर रिपोर्टिङ गर्न जाँदा त धेरै मान्छे चिन्ने, महिला एकदमै कम, एकजना दुईजना थियो चिन्ने, अनि ल्याएर न्युज लेख्ने, बाइलाइन आउने, नाम आउने आफ्नो होइन. त्यो पत्रकारितामा यदि तानिसकेको थियो कि अब म त छोड्नै सक्ने वाला थिइनँ कि. बाइलाइन पत्रिकामा छापिने, निर्मला शर्मा भन्ने बाइलाइन आएको छ होइन, आफू लेखेको न्युज पढ्न पाएको छ. अब पत्रकारितामा मलाई आफूलाई बुझिसकेको थिएँ, म काठमाडौँमा बस्थेँ, छोरी भर्खरै सानो थियो, मेरो सानो छोरी 1 वर्ष 1.5 वर्षको. त्यसपछि म पत्रिकाबाट रेडियो नेपालमा काम गरेँ, रेडियो नेपालबाट म रेडियो सगरमाथामा काम गरेँ, त्यहाँ पनि रिपोर्टिङमै हो. त्यति बेला मैले सारथी साप्ताहिकमा चाहिँ खोजी रिपोर्टिङ हुन्थ्यो, त्यहाँ काम गरेँ. संचारिकामा अलिकति इन्भल्भ हुन थालेँ, महिला पत्रकारको संस्था, फेरि महिलाको समस्या हामीले बुझ्न थाल्यौँ होइन. अब त्यहाँ काम गर्न थालिसकेपछि चाहिँ अब मैले त छोड्ने कुरा आएन. त्यसपछि अहिलेसँग रेगुलर काम गरेँ, घटनाको विचारमा बोल्न थालेँ, अनि रेडियो नेपालमा घटनाको विचारमा मैले बोलेको सुनेर गाउँभरिका मान्छेलाई चाहिँ मेरो छोरी रेडियोमा बोल्छ भनेर भन्ने बुवाले. अब अहिले आएर चाहिँ म बुवा हुनुहुन्न मेरो, अनि आमालाई अस्ति सबैजनाले बधाई दिए, अध्यक्ष भएको पहिलो महिला भनेर भन्नुभयो मलाई आमाले. जहिले पनि म बुवा भए कति खुसी हुनुहुन्थ्यो भनेर भन्थेँ कि आमालाई. तर बुवा बितेपछि मात्रै म रेडियो मैले टेलिभिजन कार्यक्रम सुरु गरेँ कि. संचारिकाको महासचिव भएँ, पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष जितिसकेपछि मेरो इन्टरभ्यू आउन थाल्यो मिडियामा टेलिभिजनमा, अनि बुवाले हेर्नुहुन्थ्यो. पछि म टेलिभिजन कार्यक्रम सुरु गर्छु नि, बुवा भइदिएको भए कति धेरै मान्छेलाई हेर भन्नुहुन्थ्यो भन्थेँ कि मैले. त्यसको पछि चाहिँ खुसी हुनुभयो घरका परिवारहरू पनि. पहिला चाहिँ समय एकदम राति 12 बजी आउने, 11 बजी आउने, छोरीछोरी पनि हेर्न नभ्याउने, बिहान हिँड्ने, किन हिँडेको होला यस्तो भन्नुहुन्थ्यो. तर अब अहिले आएर चाहिँ काम गर्दै जाँदा चाहिँ मेरो दिदी बहिनीको छोरीहरू, अरू कोही मेरो नजिकका छन् भने निर्मला शर्मा जस्तो बन्नुपर्छ भनेर अब उहाँहरू भन्न थाल्नुभयो क्या, भनेपछि यो त परिवर्तन हो।
2: हजुर, यो परिवर्तनको कुरा गर्दा अनि महिला आन्दोलनले धेरै परिवर्तन ल्याएको छ, यही संसारले होइन आवाज उठाउँदै गर्दाखेरि धेरै परिवर्तन आएको छ। कतिजनाले सङ्घर्ष र आलोचना खेपेर अहिले हामीले सहज जीवन पाएका छौँ, अधिकार पाएका छौँ, र आज हामीले उठाएको आवाजले हामीले गरेको सङ्घर्षले भोलिको पुस्तालाई अझ सहज बनाउने जसरी परिवर्तन आयो, परिवर्तन यो खुसियालीसँगै यो पत्रकार महासङ्घको निर्वाचनपछि यो अध्यक्षको नेतृत्वदायी भूमिका लिएपछि आमालाई भेट्नुभयो?
3: आमालाई भेटेको छैन, मेरो कुरा चाहिँ हुन्छ, भिडियो कल हुन्छ। अब एउटा कुरा त मेरो जुन दिन म मेरो पद हस्तान्तरण भयो केन्द्रमा, मेरो छोरीको बच्चा पनि जन्मेको छ होइन, अहिले म
2: हजुरआमा
3: बनेको छु होइन, तर पनि म भेट्न पाएको छैन। भनेपछि मैले यो निर्वाचनको त्यो डेट नभएको भए अथवा अगाडि पछाडि भएको भए म यति बेला बाहिर हुन्थ्यो होला होइन। अब जब मेरो निर्वाचनको डेट थियो यहाँ सर्दै सर्दै छ महिना सर्या हो नि त, अनि मैले छ महिना अगाडि निर्वाचन भइदिएको भए मैले छोरीलाई भेट्न पाउँथ्यो होला, अनि मैले मेरो नानीलाई चाहिँ म हेर निर्वाचनले गर्दाखेरि म त्यहाँ आउन नपाउनु भएँ भन्दाखेरि होइन मम्मी, पहिलो चाहिँ तपाईँको निर्वाचन हो, तपाईँ अध्यक्ष बन्ने कुरा ठुलो हो, हामी त यहाँ म्यानेज गरिहाल्छौँ भनेर भने नानीले होइन। अब जुन कुरा चाहिँ म
2: बोली र आमाबाटै अलिकति टाढेको
3: टाढेको जुन कुरा चाहिँ म यति बेला मैले मेरो नानीलाई दिनुपर्ने नाति हो जन्मेको छ होइन, त्यसलाई दिनुपर्ने समय पनि मैले पाएको छैन अहिलेसम्म। आमालाई पनि मैले
2: अलिकति भूमिका ठुलो हुन्छ होइन, व्यक्तिगत जीवनका कुराहरू अलिकति गहुँ पनि हुँदो रहेछ, त्यस्तै गरी आएको हो नि।
3: त्यही हो मेरो, अब आमाले पनि बुझ्नुहुन्छ, अब टाढा त थिएन तर यहाँ यति धेरै प्रोग्रामहरू यति धेरै कमिटमेन्ट गरेको छु त्यसले गर्दा म जान पाइरहेको छैन, अब म छिटै आमालाई चाहिँ भेट्छु होला, छोरीलाई त अलिक समय नै लाग्छ।
2: छापा माध्यम होइन,
3: हजुर
2: छापा हुँदै फेरि रेडियो, रेडियो हुँदै फेरि अनलाइन पनि सञ्चारिकाबाट होइन, सञ्चारिका
3: महिला खबर सुरु गरेर
2: महिला खबर
3: पहिलो अध्यक्ष र संस्थापक सम्पादक,
2: यसै गरी सञ्चारिका लेखमालाको पनि सम्पादन गर्नु त्यति बेलाको समयमा होइन। अनि यसरी समकोण टिभी कार्यक्रम चलाइरहँदाखेरि एउटा भन्नै मन लागेको कुरा, परिवर्तन आफ्नो कारणले आउँदा अथवा केही कुरा सुन्नै पर्ने, भन्नै पर्ने, देखाउनै पर्ने कुराहरू हामीले देखाउन सुनाउन पाउँदाखेरिको त्यो सन्तुष्टि छँदैछ। समकोण कार्यक्रममा महिला स्वयं सेविकाको आवाजलाई होइन यहाँले राख्दा स्वास्थ्य मन्त्रालयको मन्त्रीसँगको एउटा प्रश्नले स्वयं सेविकाले पाउने सुविधामा तुरन्त निर्णय भयो, ठुलो कुरा हो नि त, त्यस्ता कति कुराहरू भयो होला यो वर्ष यो सयौँ एपिसोडहरू पुरा गरिरहँदाखेरि होइन।
3: एकदम धेरै, एउटा चाहिँ तपाईँले सम्झाउनु भयो त्यो स्वयं सेविकाहरूको पाउने सेवामा पनि परिवर्तन भयो होइन, सरकारको
2: तत्कालै परिवर्तन भयो।
3: एउटा चाहिँ हामीले यो अहिले बहुविवाह सम्बन्धी कानुन छ होइन,
2: हजुर
3: त्यो कानुन पनि कस्तो थियो भने बहुविवाह सम्बन्धी कानुन चाहिँ हुने दण्डनीय त्यो बनाउने तर बहुविवाह समाधान नरोकिने, दुईवटा तिनवटा एपिसोड के उठाएको थियो भने बहुविवाह चाहिँ खारिज नभएसम्म चाहिँ यो बहुविवाह रोकिँदैन भनेको थियो। अहिले बहुविवाहले कानुनी मान्यता पाउँदैन नि, तपाईँले बहुविवाह त हट्यो नि अहिले, किन भन्दा कानुनमै हटाइयो क्या, कसैको पनि एउटा बिहाभन्दा दोस्रो बिहाको कल्पना चाहिँ गर्न सक्दैन कानुनले। भनेपछि पहिला के थियो भने बहुविवाह दण्डनीय थियो तर विवाह चाहिँ चारवटा पाँचवटा भइरहेको थियो अनि मैले त्यो बहुविवाह अनि मैले उठाउँदै जाँदा जहाँ पनि बहुविवाहकै समस्या देशभरि, अनि मलाई त्यसले रिसर्च गर्दै के लाग्यो भने बहुविवाह त खारेजै हुनुपर्छ भनेर मैले उठाएँ। अनि बहुविवाह नि खारेज हुन्छ भने हाम्रो रिसर्चरहरूले होइन के भन्यो, यो खारेज हुन्छ भनेको बहुविवाह नै न एउटा मात्रै विवाह हुन्छ, त्यहाँ बरु अर्को विवाह गर्छ भने त्यहाँ कहीँ न कहीँ दुईजनाको अन्डरस्ट्यान्डमा डिभोर्स हुनु पऱ्यो होइन, भन्ने हिसाबले मैले चाहिँ बहुविवाह चाहिँ कानुनले खारेज हुनुपर्छ भनेर उठाएँ। अहिले कानुनमा चाहिँ बहुविवाह चाहिँ खारेजै भयो, बहुविवाहले कानुन मान्यता पाउँदैन भने चाहिँ खारेज भयो। यस्ता धेरै कुरा छन् हामीले उठाएको होइन। अनि अर्को राजनीतिमा महिलाको सहभागिता धेरै काम गरियो, धेरै संविधान बन्ने क्रममा चाहिँ धेरै नै यो पहिला संविधान सभाको निर्वाचनको बेला होइन यो संविधान पनि यति समावेशी बनाउ हुनुमा पनि हाम्रो धेरै ठुलो हात छ, धेरै नै छन्।
2: त्यो समस्यालाई बुझ्नु, बुझाउनु र त्यसको मर्मलाई आत्मसात गर्नु चाहिँ एकदमै आवश्यक छ भन्ने कुरा पनि अहिले मिडियाबाट हामीले लगिरहेछौँ। यसरी कुरा गरिरहँदा आजका नारीमा नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्मला शर्मासँग कुरा गरिरहँदा उहाँको लगभग 3 दशकको पत्रकारितामा निरन्तरता को एउटा अनुभव र सङ्घर्षको कुरालाई पनि हामीले जोडिरहेका छौँ। एउटा पृष्ठभूमि कस्तो हुन्छ होला भन्ने जस्तो एउटा लाग्छ, हेराइ हुँदाखेरि कति सजिलो लाग्छ, राम्रो मान्छे चटक्क भएर बोलिरहेछ, लेखिरहेछ, आइरहेछ भन्न, त्यहाँसम्म आउँदाखेरिको एउटा यात्रा हुन्छ नि, त्यो असाध्यै कठिन पनि छ। त्यो कठिनतालाई तोड्दै तोड्दै तोड्दै माथि आउँदाखेरिको आजको यो एउटा अवस्था हो कि नेपाल पत्रकार महासङ्घको 7 दशकको इतिहासलाई तोडेर अहिले महिला अध्यक्षको रूपमा यहाँको आगमन भएको छ, भनौँ न पत्रकार महासङ्घले महिला नेतृत्व पाएको छ। यो अवसर र चुनौतीलाई एकैचोटि यहाँले सँगसँगै लिएर जानु पनि पर्नेछ। युवा पुस्ताका जसलाई डोराउनु भएको थियो, जसलाई तालिम दिनुभयो, जसलाई सँगै राखेर काम गराउनु भयो, उहाँहरूकै भनाइलाई लिँदाखेरि पनि एउटा लिडर, क्षमतावान, कामप्रतिको इमान्दारिता, धैर्यता भएको मान्छे होइन, सञ्चार क्षेत्रमा रहँदा, पत्रकारिता गरिरहँदा महिला सवाललाई एकदम उठान गरेको भनिराख्नु भयो, ठुलो कुरा हो नि त।
3: मलाई अहिले त्यही मलाई अघि भावुक पनि बनाएको चाहिँ लोकसरी कुवर र प्रतिमा सिलवाल का भनाइले,
2: हजुर
3: म उहाँहरूलाई मैले करिब करिब 5-6 वर्ष काम पनि लगाएको छु,
2: हजुर
3: एकदमै धेरै रिसर्चमा, एकदम धेरै कन्टेन्ट गेस्ट खोज्ने कुरामा एकदम धेरै दुःख गर्नुभएको छ कि उहाँहरूले। अनि कहिलेकाहीँ चाहिँ रिसर्च कम भयो भने म एकदम कराउँथेँ होइन, पुगेन भनेर, अनि त्यो म त्यो दिन सम्झेँ क्या, उहाँहरूलाई दिने समय यति धेरै समय दिनुभएको छ। हामीले जुन अनलाइनमा अघि लोकसरीजी चाहिँ महिला खबरको सम्पादक हुनुहुन्थ्यो, म हरेक न्युजहरू हेर्थेँ र अनि पुगेन एडिट गर्ने होइन त्यो कुरा गर्थेँ। अनि कहिलेकाहीँ प्रतिमाजी चाहिँ मेरो समकोणमा चाहिँ रिसर्च गर्नुहुन्थ्यो,
2: हजुर
3: अनि एकदम धेरै उहाँहरूले मेहनत गर्न मैले सिकाएँ र उहाँहरूले पनि गर्नुभयो। अनि पछि अहिले धेरै पत्रकारहरू जो मसँग काम गर्नुभयो र इभन स्टाफहरू पनि म्यामले यति धेरै दुःख हामीलाई लगाउनुहुन्थ्यो, त्यस कारणले हामी जहाँ पनि टिकिरहेछौँ, यदि दिदीले अथवा म्यामले चाहिँ यदि हामीलाई दुःख गर्न नसिकाउनु भएको भए हामी अन्त चाहिँ अलिक काममा टिक्दैनथ्यौँ। त्यो बेला तपाईँले जुन हामीलाई समय एकदम धेरै काम गर्न सङ्घर्ष गर्न गराउनुहुन्थ्यो त्यसले गर्दा हामीलाई बाँच्न सिकाएको छ भनेर अस्ति भर्खरै मलाई भन्नुभयो। त्यस्ता धेरै देशैभरिका छन् पत्रकारहरू जसलाई मैले तालिम दिएर उहाँहरूको फिचर एडिट गरेर मैले उहाँहरूलाई एकदम ब्याक सपोर्ट गरेको छु कि। अनि कहिलेकाहीँ चाहिँ म चुनावको बेला म निर्वाचनमा अध्यक्ष लड्दै गर्दा प्रतिद्वन्दीहरूले लगाउने कतिपय चुनावी एजेन्डामा चाहिँ मैले के भनेको थिएँ भने मैले 30 वर्ष पत्रकारिता सँगसँगै महासङ्घको नेतृत्व र एउटा पत्रकार महिलाको नेतृत्व पनि गरेर आइसकेको मान्छे, तपाईँलाई मेरा कुनै पनि प्रोफेसनल टिका टिप्पणी गर्नुहोला जहाँ चाहिँ तपाईँभन्दा म काहीँ कमी छु भने, तर अरू व्यक्तिगत टिका टिप्पणी गरिदिनु भयो भने नभएको कुरा टिका टिप्पणी गरेर जुन मत ल्याउने कोसिस गर्नुभएको छ नि त्यति बेला तपाईँले तपाईँको आमाको अनुहार हेर्नुहोला, छोरीको हेर्नुहोला, तपाईँको श्रीमतीको हेर्नुहोला, बहिनीको हेर्नुहोला, जसले 30 वर्ष तपाईँहरू जस्तो पुरुषसँग सङ्घर्ष गरेर कम्पिटिसन गर्दै यहाँसम्म टिकेर आइरहेछ, त्यति भए पुग्छ, मलाई अरू केही पनि गर्नु पर्दैन भनेर भनेको थिएँ मैले। अनि कतिपय साथीले भावुक भयो भन्नुभएको थियो, कस्तो भने महिलाहरूले धेरै भोट दिन्छन्, महिलाहरू एकदम छन् भनेर महिलाको भोट तान्नलाई कतिपय टिका टिप्पणीहरू पनि गरे। अब मेरो बारेमा चाहिँ फेरि पनि महिलाको विषयमा कम गर्छ भन्ने खालको टिका टिप्पणी त म सहन सक्दिनँ नि त, ठुलो सङ्घर्ष छ नि त त्यहाँ,
2: ठुलो सङ्घर्ष छ। यहाँको कुरा गर्नुपर्दा त वैवाहिक जीवन पछि नै पत्रकारिता आरम्भ बच्चा हुर्काउँदै हुर्काउँदै पढाइलाई नै निरन्तरता दिनुभयो।
3: म त 16 वर्षमा बिहा भएको मेरो होइन, 16 वर्षमा विवाह गर्दै पढाइलाई निरन्तरता दिँदै बच्चा जन्माउँदै बच्चा पढाउँदै परिवार पनि ट्याकल गर्दै यहाँसम्म आएको म। समाजले गर्ने कतिपय अपेक्षाहरूलाई पनि त पुरा गर्नुपर्छ होइन, मेरो छोरी यस्तो, मेरो बुहारी त्यस्तो, उसको बुहारी यस्तो भन्ने टिका टिप्पणी पनि त सुन्न नपरोस् भन्ने चाहना त जसले पनि गरिहाल्छ, त्यसलाई पनि मेन्टेन गर्नु पनि ठुलो कुरा छ नि त।
2: यसरी त हामी भन्छौँ कर्मक्षेत्रमा चलेको पाइलाहरूलाई, त्यो व्यक्तित्वहरूलाई आक्षेप लगाउँदाखेरि, केही भन्दाखेरि कोही कसैको आँखामा आँसु आयो भने आँसु लिएर आउने व्यक्ति पक्कै राम्रो त हुँदैन होला
3: होइन।
2: हाम्रा काम कार्यले, हाम्रा कुराले, हाम्रा व्यवहारले कोही कसैको आँखामा आँसु नआओस्, त्यो हिंसा हो। तर त्यो हरेक कुराहरूमा असाध्यै चुनौतीलाई खेपेर नै अगाडि बढिरहँदा पत्रकारिताको क्षेत्रमा निर्मला शर्मा भन्ने बित्तिकै एउटा सम्पादक, रिपोर्टर, फिल्डमा खटिने एउटा पत्रकार होइन, यसरी मात्र चिनिँदैन, छापादेखि लिएर अनलाइनको अनुभव, रेडियोको अनुभव, टेलिभिजनको अनुभव सबैलाई समेटेर र यो क्षेत्रलाई निरन्तरता दिँदै गर्दाखेरि पत्रकारितासँगै महिला सवाललाई पनि निरन्तर रूपमा
3: उठाउँदै आएको, त्यो पनि गाली गर्छ होइन, यो कति धेरै भयो। अनि अर्को चाहिँ नीति निर्माता तहमा पोलिसी बनाउने क्रममा चाहिँ कानुन बनाउने क्रम ड्राफ्ट कमिटीमा पनि रहेर सरकारलाई पनि सुझाव दिइरहेको हुन्छु म।
2: हजुर,
3: प्रेस ल सँग सम्बन्धित कुराहरूमा भनेको म दुई तिनवटा कमिटीमा नि बसेको छु। त्यस कारणले मैले गरेको अनुभव चाहिँ अबको अनुभवलाई चाहिँ अब म इम्प्लिमेन्टेसन गर्ने ठाउँमा पुगेको छु, किनभने हामी महिलाहरू निर्णायक तहमा पुग्नका लागि जुन हामीले गऱ्यौँ त्यो चाहिँ अहिले निर्णायक तहमा पुगेको छु। मैले पत्रकार महासङ्घ मार्फत चाहिँ मार्जिनल भनेको जसको चाहिँ महिला होस् पछाडि पारिएको वर्गका व्यक्तिहरूलाई अझ बढी मिनिस्ट्रीमा ल्याउनका लागि, उहाँहरूलाई यो पेसामा टिकाउनका लागि पनि, अरू त म समग्र पत्रकारिता क्षेत्रलाई त गर्ने नै भए त्यसलाई विशेष प्राथमिकता चाहिँ मैले दिनुपर्छ भन्ने चाहिँ मैले पनि सोच बनाएको छु। त्यो
2: हजुर यही सोचलाई आत्मसात गरेर भन्ने हो भने पनि यसैले पनि समग्र नेपाली महिला आन्दोलन र पत्रकारिता क्षेत्रको महिलाको जितको रूपमा पनि यहाँको जितलाई लिएको छ।
3: हजुर,
2: र अब कार्यक्षेत्रमा जाँदा एउटा पत्रकारिता गरिरहनु र नेतृत्व लिनु फरक कुरा हो नि त, होइन?
3: म पत्रकार महासङ्घको लागि नयाँ चाहिँ होइन, म योभन्दा अगाडि निर्वाचनमा लडेको भएको हुनाले म निकटतम प्रतिद्वन्दी पत्रकार महासङ्घको सल्लाहकार हुन्छ। अहिले पनि म यो केन्द्रीय कमिटीमा एज अ सल्लाहकारको रूपमा म त्यहाँ थिएँ, भनेको म पत्रकार महासङ्घले गर्ने गतिविधिका बारेमा म अवगतै छु। तर योभन्दा राम्रो गर्नुपर्छ भनेर मैले लागिरहेको छु, लाग्ने सोच पनि बनाएको छु। र पत्रकार महासङ्घलाई यो 70 वर्षको इतिहास जुन छ यसको नागरिक अगुवा संस्थाको रूपमा एउटा आम मानिसमा चाहिँ एउटा लिइन्थ्यो भने यसलाई पनि मैले अझ बचाउनुपर्छ भनेर पनि म लागिरहेको छु, किनभने यसको मर्यादालाई अझ बढी उच्च बनाउनुपर्छ। अर्को चाहिँ प्रेसता अभिव्यक्ति स्वतन्त्रतामाथि कहिलेकाहीँ चाहिँ कस्तो राज्य पक्षबाट र गैर राज्यबाट पनि कुनै कुनै समयमा चाहिँ हस्तक्षेप हुन्छन्। त्यो हस्तक्षेप हुन नदिनका लागि चाहिँ, किनभने लेख्ने स्वतन्त्रता नभएसम्म चाहिँ लोकतन्त्र बलियो हुँदैन, लोकतन्त्रमा चाहिँ मिडिया बलियो नभइकन लोकतन्त्र पनि बलियो हुँदैन। एकदम अन्यनाश्रिक सम्बन्ध छ प्रजातन्त्रमा चाहिँ प्रेस अभिव्यक्ति स्वतन्त्रता चाहिँ कुण्ठित हुने, कुनै पनि कुरा आउँछ भने त्यो चाहिँ खतरा हो भनेर त्यस्तो जोगाउन पनि लाग्छ। अर्को अब अहिलेको न्यू मिडिया टेक्नोलोजीमा चाहिँ अब तपाईँ म त हातले लेखेर प्रिन्ट मिडियामा काम गरे मान्छे पहिला त एकदम A4 पेजमा यहाँबाट सुरु गऱ्यो भने बाङ्गोटिङबाट यहाँ पुग्थ्यो होइन, त्यो लेखेर आएको मान्छे हामी लिडरसिपमा छौँ भने जिल्लामा पनि त्यही अवस्था होला भने पत्रकार महासङ्घका सदस्य र पत्रकारहरूलाई चाहिँ अहिले न्यू मिडिया टेक्नोलोजीमा कसरी अभ्यस्त बनाउने, उहाँहरूलाई सिक्मूलक तालिमहरू कसरी, राज्यले पनि त लगानी गर्नु पऱ्यो। खालि अब अहिले रेडियो नेपाली पिएसपीमा गइसक्यो भने
2: हजुर
3: पिएसपीमा गएपछि यसका इन्फ्रास्ट्रक्चरहरू कस्तो हुनुपर्ने अनि पिएसपीले दिने कन्टेन्ट चाहिँ कस्तो हुनुपर्ने भन्ने कुरा त हामीलाई सिकाउनु पर्यो नि त, होइन? अनि अर्को कुरा आम नागरिकले चाहिँ कुनबाट चाहिँ बढी सूचना हेर्छन् सुन्छन् भने चाहिँ रेडियो नेपाली छ भने रेडियोका कन्टेन्टहरूलाई चाहिँ कसरी हामीले चाहिँ आम नागरिकसम्म पुर्याउने भन्ने कुरामा चाहिँ पनि छलफल हुन पर्यो। त्यस कारणले यी कुराहरूलाई पनि हामीले पत्रकार महासङ्घ मार्फत चाहिँ देशैभरिका मिडिया अर्गनाइजेसन र मिडिया कर्मीलाई पनि अझ सशक्त र मिडियालाई पनि आर्थिक रूपमा चाहिँ अझ स्तरोन्नति गर्नका लागि पनि सरकारसँग र प्राइभेट सेक्टरसँग साझेदारी गरेर अगाडि बढ्ने चाहिँ हामीले प्रण गरेका छौँ।
2: हजुर,
3: आशा छ यहाँहरू सहयोग भयो भने मात्रै सम्भव हुन सक्छ।
2: पक्कै पनि साथ सहयोग मिल्दै आएर त आज यो सफलता मिलेको छ भनेपछि साथ सहयोग रहने नै छ। र आज यो कुराकानी गरिरहँदा हुन त एउटा बसाइमा एउटा समयमा सबै कुराहरू समेट्न त नसकिएला, र पनि एउटा जिज्ञासा नराखिरहन चाहिँ सकिएला, किन भन्दा एउटा अध्यक्षको रूपमा आज यो भेटवार्ता गरिरहँदा महासङ्घलाई राजनीतिक हस्तक्षेप मुक्त कसरी बनाउन सकेला भनेर आवाज उठिरहेको हो नि त, होइन? पत्रकारकै हकमा कसरी लाने होला, पत्रकार महासङ्घलाई पत्रकारकै संस्था बनाउनु पर्छ नि भन्ने कुरालाई चाहिँ
3: एउटा मिडिया चाहिँ स्वतन्त्र हुन पर्यो, किनभने पत्रकार महासङ्घले मिडिया चलाउँदैन नि त। मिडिया चलाउने ओनरहरू हुनुहुन्छ, पत्रकारहरू त्यहाँ काम गर्नुहुन्छ। पत्रकार सबैले पहिला म भन्नु पर्यो, म चाहिँ कसरी स्वतन्त्र पत्रकार निष्पक्ष पत्रकार बन्न सक्छु भनेर पहिला व्यक्ति नै स्वयं सचिन्नु पर्यो नि त, होइन? व्यक्ति आफैले आफ्नै गर्ने उत्पादनमा काहीँ कतै मैले सत्य तथ्य समाचार बिना चाहिँ मैले समाचार सम्प्रेषण गरेँ कि कुनै पक्षलाई चाहिँ मैले नसोधिकन समाचार ल्याएँ कि भन्ने कुरामा एकदम धेरै सचेत हुनुपर्छ मिडिया कर्मी। अर्को सञ्चार माध्यम पनि लगानी गर्ने मान्छेहरूले पनि एउटा कुनै विशेष इन्ट्रेस्ट राखेर आउनु भएन, यो चाहिँ एउटा व्यावसायिक मिडिया हो नि त, व्यवसाय भए समाजप्रति उत्तरदायित्व हुन्छ कि मिडियाको, त्यो हुनु पर्यो। अर्को चाहिँ पत्रकार महासङ्घ चाहिँ का सदस्यहरूलाई चाहिँ म के भन्न चाहन्छु, कार्य समितिका सदस्य र केन्द्र जिल्लाको साथीहरूलाई के भन्छु भने महासङ्घ चाहिँ निर्वाचनको बेला विपक्षमा चुनाव लडिन्छ, तर चुनावपछि त सक्यो, अब
2: सक्यो
3: सक्यो, अब पत्रकार महासङ्घका छाताभित्र रहेर पत्रकार महासङ्घले गर्ने काम कर्तव्य अधिकार प्रति मन वचनले प्रतिबद्ध हुन पर्यो। म चाहिँ हुन्छु भने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अब सदस्यको हकमा धेरै साथीहरू चाहिँ सदस्यताबाट वञ्चित हुनुभएको छ भनेर गएको निर्वाचन कार्य समितिले बाट चाहिँ सदस्यता पाएनौँ भन्ने साथी हुनुहुन्छ। म पत्रकार महासङ्घले पत्रकार महासङ्घमा पत्रकारको मात्रै छात्र सङ्गठन बनाउने चाहिँ हाम्रो प्रण हुन्छ यो कार्यकालमा।
2: समग्र पत्रकारहरूको नेतृत्वमा हुनुहुन्छ र पनि आजका नारीमा कुराकानी गरिरहँदा र महासङ्घले महिला नेतृत्व यो पाएको यो इतिहास तोडिएको र यो एउटा अवसर चुनौती दुवै हो भनिरहँदा एउटा तरङ्ग फैलिएको छ पत्रकार महिलाहरूको लागि होइन। आज जाँदा जाँदा अन्तमा पत्रकार महिलाहरूको लागि उहाँहरूलाई भन्नै पर्ने कुरा आफ्नो अनुभवको आधारमा जो पत्रकारिता क्षेत्रमा लाग्ने चाहना राख्नु भएको छ जसले यसलाई पेसा बनाउन चाहनु भएको छ उहाँहरूको लागि आज अन्तमा के भन्नुहुन्छ?
3: एउटा त त्यो निर्मला शर्मा पुगेको होइन क्या, सबै महिला पत्रकारहरूको लागि चाहिँ सबै पत्रकारकै हो, त्यसमा पनि महिला पत्रकारले हकै राख्छ कि भनेको त्यो नेतृत्वमा पुग्नु भनेको भोलि अरू महिलाको लागि पनि यी नेतृत्वदायी भूमिका मिडियासँग सम्बन्धित अरू भूमिकामा चाहिँ अब खुला भएको छ भन्ने एउटा हामीले मान्नुपर्छ। अब मैले गर्ने जुनसुकै पनि कार्यक्रममा चाहिँ सकारात्मक विभेदको नीति चाहिँ हामीले अपनाउँछौँ किनभने म त्यसबाट अवगत छु, किनभने अपर्च्युनिटीहरूमा पक्कै पनि महिलाहरूलाई चाहिँ विशेष प्राथमिकता त हुन्छ नै। आज फेरि पत्रकार महासङ्घको अध्यक्ष भएर तपाईँको कार्यक्रममा आजको नारी भएको हुनाले अलि बढी नारीप्रति हामी सेन्टिमेन्ट भयो होला।
2: हजुर,
3: फेरि पनि मैले बिर्सिनु हुँदैन, म यो छाताकै अध्यक्ष पत्रकारको छाता सङ्गठन होइन। त्यो भित्र चाहिँ देशैभरि केन्द्रदेखि प्रदेश जिल्लाका साथीहरूले चाहिँ एउटा कम्तीमा गार्जेनसिप चाहिँ महसुस गर्न पाउनुहुन्छ पत्रकार महासङ्घमा, किन भन्दा मेरो त अध्यक्ष चाहिँ महिला हुनुहुन्छ नि त भनिसकेपछि धेरै उहाँहरूले त्यो न्यानो फिल चाहिँ पक्कै गर्नुहुन्छ। त्यसपछि तिन वर्षभित्र यहाँहरूका जहिले पनि सुझावहरू मेरा लागि चाहिँ जहिले वेलकम हुन्छन्, म त्यसलाई चाहिँ अन्यथा रूपमा लिन्न र मैले त्यति बाटो बिरायो भने पनि यहाँ जस्ता व्यक्तिहरूले मलाई बेला बेलामा सुझाव दिनुहोला, झकझकाइदिनु होला भन्न चाहन्छु।
2: हजुर, यो प्रतिबद्धतालाई साक्षी राखेर पनि आउने दिनमा फेरि यो पत्रकार महासङ्घको 7 दशकको इतिहासमा पहिलो अध्यक्षको रूपमा निर्वाह गरेको भूमिकाका सफलताका प्रसङ्गहरूलाई हामी सुनाउने त्यो अपेक्षा पनि हामी सँगसँगै राख्छौँ। र आज समय दिएर आफ्नो व्यक्तिगत जीवनका अनुभव अनुभूति कार्यक्षेत्रका अनुभव अनुभूतिसँगै भर्खरै नवनिर्वाचित भएर आइसकेपछिको त्यो भूमिकाका सन्दर्भमा पनि जानकारी गराइदिनु भयो, विचार दिनुभयो, यसको लागि हामीलाई सुनिरहनु भएको हाम्रा आदरणीय श्रोताहरू सबैको तर्फबाट र विशेष रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
3: हस् चन्दाजीलाई र रेडियो नेपाल परिवारलाई आजका नारी कार्यक्रमलाई पनि म विशेष विशेष धन्यवाद दिन चाहन्छु।
2: महिला सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा हामीले नेपाल पत्रकार महासङ्घको 7 दशकको इतिहासको पहिलो महिला अध्यक्षको रूपमा निर्वाचित निर्मला शर्मासँगको भेटवार्ता यहाँहरूमा राख्यौँ। लगभग 3 दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै कलम चलाउँदै कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको उहाँको यो अनुभवसँगै आजको लागि कार्यक्रम आजका नारीको यो भेटवार्तालाई बिट मार्नुपर्ने समय भएको छ। र संचार जगतमा महिला भूमिका र महिला भूमिकाले महिला सवालसँगै ल्याएको परिवर्तनका आवाजहरूलाई यहाँहरूमाझ राख्नको लागि फेरि अर्को साताको बुधबार बिहान कार्यक्रम आजका नारीको अर्को श्रृङ्खला लिएर हामी उपस्थित हुने नै छौँ। र हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माथ किनेको छु, होस लिलाममा राखी माथ किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.nb र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल ज्येष्ठ महिनाको 28 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथि। तदनुसार जुन महिनाको 11 तारिक सन् 2026 नेपाल सम्बत 1146 अनलागा एकादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा स्वागत तथा हार्दिक अभिवादन गर्छौ प्राविधिक सहकर्मी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म प्रस्तुता रमा ढुङ्गाना। सदाजे आजको प्रसारण आरम्भ गर्दैछौ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि वैदेशिक रोजगारी कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि सुशासन र समृद्धि कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 9 बजेको समयमा केही जागरण गीतहरू सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझैँ सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौँ कार्यक्रम नागरिक शिक्षा। 10 बजे समाचार, समाचारपछि लोकलहरी कार्यक्रम सुन्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 18 अर्जुन भन्दै हुनुहुन्छ, तोमक्षरम परमम वेदितव्यम तोमस्य विश्वस्य परम निधानम तोमव्ययः शाश्वत धर्म गुप्ता सनातनस्तोम पुरुषो मतोमे। अर्जुन भन्नुहुन्छ, हे श्री कृष्ण, तपाईँ एक अक्षर ओमकार हुनुहुन्छ, तपाईँ नै जान्ने योग्य परम ब्रह्म हुनुहुन्छ, तपाईँ नै समस्त ब्रह्माण्डको आश्रय स्थल हुनुहुन्छ, तपाईँ नै धर्मको रक्षा गर्ने हुनुहुन्छ र मेरो मत छ कि तपाईँ सनातन पुरुष हुनुहुन्छ। अर्जुन कुनै नयाँ व्यक्तिको नाम होइन, जीवनका दुःख र सुखको परम सङ्ग्रह देखिसकेको व्यक्तिको नाम हो। राजकुमार हुन्, सुशिक्षित हुन्, सुसभ्य हुन्, सुसंस्कृत हुन्, धर्मको ज्ञान छ, शास्त्रहरूको ज्ञान छ र सर्वश्रेष्ठ धनुर्धर मध्ये हुन् र जीवनमा दुःख र सुखको गहिराईका साथ अनुभव गरिसकेका छन्। पाकेको प्रज्ञा हो अर्जुन, पाकेको विवेक हो अर्जुन। त्यो पाकेको विवेकले के देख्छ त? जुन काँचो मनले देख्न सक्दैन। काँचो मनले के देख्छ? संसारमा जान्ने योग्य त भएका पुस्तकहरू हुन्। संसारमा जान्ने योग्य त इतिहास हो, भूगोल हो, अङ्कगणित हो। संसारमा जान्ने योग्य त ज्यामिति हो, ज्योतिषी हो। संसारमा जान्ने योग्य त धन कसरी कमाउने हो, पद कसरी सृजना गर्ने हो, यो देख्छ काँचो मनले। अर्जुनले जम्मै देखिसकेका थिए। अर्जुनलाई धन कसरी कमाउने, कसरी म अरू बढी प्रतिष्ठित बन्ने, यी समस्याहरू छँदै थिएन। आफ्नो प्रतिष्ठाको पराकाष्ठामा थिए अर्जुन। कसरी अरू बढी शिक्षित हुने, कुन पुस्तक पढेँ भने म अरू बढी जानकार हौँला, कुन उपाधि लिउँ, म कहाँ गएर उपाधि लिउँ, त्यो पनि चिन्ता थिएन। किनभने सर्वश्रेष्ठ गुरुकुल द्रोणाचार्यको गुरुकुलबाट यी उपाधि प्राप्त थिए। यी प्रश्न कुनै पनि अर्जुनको मनमा थिएन। अर्जुन संसारका सबै कुराहरू देखिसकेका व्यक्तिको नाम हो र त्यहाँ पुगेको व्यक्तिले के भन्छ? हे ईश्वर, हे कृष्ण, जान्ने योग्य त तिमी मात्रै रहेछौ। परमम वेदितव्यम, जान्ने योग्य एक अक्षर ओमकार तिमी रहेछौ। सबै कुरा हामीले जानेका छौँ, तर के त्यो एक अक्षर जानेका छौँ जुन एक अक्षरबाट सारा अक्षरहरूको निर्माण हुन्छ? जीवनमा हामीले धेरै कुरा जानेका आउँला, तर के त्यो एउटा कुरा जानेका छौँ जुनको आधारमा सबै कुराहरू चल्छन्? सारा ब्रह्माण्डको निधान स्थल हामीले देखेका छौँ। के त्यो एकको ज्ञान छ जुन ज्ञान भएपछि सबैको ज्ञान हुन्छ? अर्जुन भन्छन् कि हे कृष्ण, त्यो एक चाहिँ तिमी रहेछौ, त्यो एक जान्ने योग्य तिमी रहेछौ। आजसम्म मैले संसारमा के सिकेँ? कसरी सम्बन्ध बनाउने, कसरी राज्य हत्याउने, गाण्डीव कसरी चलाउने, उपाधि कसरी हासिल गर्ने, पद प्रतिष्ठा कसरी आर्जन गर्ने, विवाह कसरी गर्ने, बच्चा कसरी जन्माउने, यो कुराहरू त मैले सिकेँ, तर जान्ने योग्य कुरा यो मूल होइन रहेछ। मूल कुरा जान्ने योग्य एक अक्षर रहेछ, तोम अक्षरम परमम वेदितव्यम, परम रूपमा जान्न योग्य, जान्न लायक। र अबदेखि मैले जीवनमा मेरो ऊर्जा लगानी गर्नु पर्यो, धन लगानी गर्नु पर्यो, मन लगानी गर्नु पर्यो, तन लगानी गर्नु पर्यो, केही पाउन खोज्नु पर्यो, केही हासिल गर्न खोज्नु पर्यो भने त्यो एक अक्षर मात्रै रहेछ हासिल गर्नुपर्ने। त्यो एक अक्षर मात्रै रहेछ मैले यो देखेँ, यो सानो देखाइ होइन। हामी पनि सुन्दाखेरि मलाई पनि त्यस्तै लाग्छ भने हामीलाई भित्रभित्रै लागेको हुनसक्छ, तर अरू कसैले भनेर लाग्नु र आफूलाई भित्रबाट लाग्नुमा त्यति नै फरक हुन्छ जति कागजको फुल र प्राकृतिक फुलको बिचमा फरक हुन्छ। कागजको फुल त फुलको भ्रम मात्रै हो, धोका मात्रै हो, त्यसमा फुलको केही पनि गुण हुँदैन, न बासना आउँछ, न एकछिनपछि मर्छ, न त्यो जीवन्त छ, न त्यहाँ अरू केही हुन्छ। त्यहाँ विद्वानहरू मात्रै झुकिन सक्छन् कागजको फुलमा, मौरी पनि झुकिन्न, कुनै कागजको फुलमा मौरी आएर बस्दैन। तथाकथित विद्वानहरू मात्रै झुकिन्छन् कागजको फुलसँग, नक्कली कुराहरूसँग त विद्वान मात्रै झुकिने हुन्, प्रकृतिको कुनै पनि कुरा कहिले पनि झुकिँदैन। त्यो जान्न योग्य संसारमा मैले धेरै कुरो जाने, तर जानेर पनि केही जानिँदो रहन्छ जबसम्म त्यो एक अक्षरलाई मैले जान्दिनँ, एकाक्षरी ब्रह्म जुनलाई भनिन्छ। यो कुनै शास्त्रले भनेको विषय होइन, यो जीवनभित्रको विषय हो, यो ब्रह्माण्डको मूल मर्म हो, समस्त सृष्टिको परम साँचो हो, यो जीवनको केन्द्रबिन्दु हो। यो अर्जुन भन्छन् मैले यो विश्वरूपमा जे देखेँ, हे भगवान् मैले त आजसम्म जे पनि गरेँ मेरो जीवन त वृथा खेर फालेँ, मैले त गरेको केही काम लाग्ने रहन्छ। जे जान्ने योग्य हो त्यो चाहिँ मैले जानेन छु, जे नजाने पनि हुन्थ्यो त्यो मात्रै जान्न थालेछु मैले। कस्तो लुगा लगाउने, कहाँ जाने, कहाँ बस्ने, यो नजाने पनि जीवन चल्थ्यो, अलिक कम सुविधापूर्ण हुन्थ्यो होला, अलिक कम सुखपूर्ण हुन्थ्यो होला, तर जीवनको आनन्दमा लेस पनि कमी चाहिँ हुने थिएन। आज कसैले पनि भन्न सक्दैन कि हामी अग्ला भवनमा बसेका मान्छे भन्दा आदिम कालमा जङ्गलमा बसेका मान्छेहरू कम खुसी थिए भनेर कसैले पनि भन्न सक्दैन। हाम्रा पिता पुर्खाहरू अभावको माझमा बाँच्थे तर ती हामीभन्दा दुखी थिए भनेर भन्न सक्ने हामीसँग हिम्मत छैन। हामीसँग यो पनि हिम्मत छैन कि हाम्रा पिता पुर्खाहरूभन्दा हामी धेरै बढी खुसी छौँ, किनभने हामीसँग सम्पदा सृजना भएको छ, हामीले जानेका छौँ, भन्न सक्ने हामीसँग नैतिक अधिकार नै छैन, त्यो बल नै छैन हामीसित। अर्जुन भन्छन् कि भगवान् मैले छर्लङ्ग देखेँ अब कि आजसम्मको मेरो सारा जीवन त कमाउन खानमै सिद्धिएछ। जुन कुरा दीर्घजीवी हुँदैन, जुन कुरा आर्जन नगरिकन अरू केही पनि कुरा आर्जन गरेँ भने मलाई मृत्युको भयले सताइरहन्छ। जुन कुरा कहिले पनि स्थायी हुँदैन, चिरस्थायी हुँदैन, त्यही कुरा मात्रै मैले सिकेछु। जे कुरा स्थायी हुनसक्छ, जे कुरा चिन्दाखेरि म आफू प्रकाशित हुन्छु भित्रबाट, जे कुरा जान्दाखेरि आफ्नो प्रकाश जान्ने छु मैले, मेरो आत्म प्रकाश जाग्नेछ, त्यसको त मैले कहिले पनि जान्ने प्रयास गरिनँ। मैले आज देखेँ, हे ईश्वर, कि तिमी त्यही सनातन प्रकाश रहेछ। त्यो देख्दाखेरि हाम्रो मनमा जे भइरहेको छ अहिले, यसको तुलनामा अर्जुनलाई कस्तो भएको थियो होला? अर्जुनको त सारा उपाधि, सारा पद, सारा प्रतिष्ठा एकैचोटि ढलेर चकनाचुर भयो होला। मैले जाने भन्ने भ्रम सदाको लागि टुट्यो, सदाको लागि टुट्यो। ईश्वरको अगाडि मैले जान्दछु भन्ने भ्रम कहिले पनि टिक्न सक्दैन। मैले जान्दछु भन्ने कहीँ पनि मलाई लाग्छ भने त्यो मेरो निजी अहङ्कार बाहेक केही पनि होइन, मात्र निजी अहङ्कार हो। अर्जुनलाई के भयो होला? आजसम्मको केही पनि कुरा काम लागेन, न गाण्डीव काम लाग्यो, न युद्ध काम लाग्यो, न शस्त्र अस्त्र काम लागे, न उपाधि काम लाग्यो, न राजकुमारको पदवी काम लाग्यो, न मैले जानेको सिकेको बुझेको केही काम लाग्यो। त्यसरी ढल्छन्, ईश्वर दर्शनको दिन जीवनको पुरानो अङ्ग सबै ढल्छ, सकिन्छ पुरानो जीवन, मर्छ पुरानो जीवन। र हामी चाहन्छौँ कि ईश्वरको दर्शन पनि होस् र म पनि त्यही हुँ, त्यस्तो कदापि हुन सक्दैन। मेरो पुरानो मन ढल्नै पर्छ, मेरो पुरानो मन मर्नै पर्छ। जब यो देखे अर्जुनले, तत्काल के देखे, तोमस्य विश्वस्य परम निधानम, तिमी यो विश्वकै निधान रहेछौ, तिमी विश्वको आश्रय स्थल रहेछौ तिमी। त्यस दिन थाहा हुन्छ कि ईश्वरको आश्रयमा, ईश्वर माथि, ईश्वरको जगमा सारा ब्रह्माण्डको भवन खडा भएको छ, सारा ब्रह्माण्ड त्यसै माथि टिकेको छ, सारा ब्रह्माण्डको जग त्यही हो, आश्रय स्थल त्यही हो, त्यही एक ब्रह्म नै निधान हो। त्यहाँ माथि त्यसको एउटा सानो अङ्गको रूपमा हामी छौँ। अगाडि अर्जुनले भन्छन्, यो ध्यान दिनुहोला, जबसम्म एक अक्षर ईश्वर हो भन्ने देखिँदैन तबसम्म ईश्वर नै ब्रह्माण्डको निदान हो भन्ने गहिरोसँग अनुभूति हुँदैन, बोध हुँदैन। शास्त्र पढ्न सक्छौँ, गफ इत्यादि गर्न सक्छौँ, जे गर्छ ईश्वरले गर्छ भन्न सक्छौँ, आफूलाई पनि भ्रम पाल्न सक्छौँ, अरूलाई पनि मैले केही जान्दछु भन्ने भ्रमको खेती गर्न सक्छौँ, तर भित्रबाट प्राण हल्लिने गरी त्यो बोध आउँदैन र ईश्वर नै निदान हो भन्ने गहिराईमा चेतना आउँदैन। तो मव्ययः शाश्वत धर्म गोप्ता, धर्मको रक्षक, हे ईश्वर तिमी हौ, अर्जुन भन्छन्, धर्मको रक्षक भनेको के हो, धर्म भनेको के हो? हाम्रो साधारण पुरानो मनले के भन्छ भने, मेरो मनमा जे धारण गर्छु त्यही धर्म हो, मैले जे सोच्छु, मैले जे विचार गर्छु, राम्रा राम्रा कुरा सोच्छु, पुण्यका कुरा सोच्छु, त्यो धर्म हो। यो पुरानो मनको व्याख्या हो, यो अत्यन्तै घटिया मनको व्याख्या हो, यो यसमा कुनै पनि दम छैन। मैले धारण गरेको कुरो धर्म हुनै सक्दैन, मैले जे पनि धारण गरेको छु त्यो अधर्म बाहेक हुनै सक्दैन केही पनि। धर्म त त्यो हो जसले मलाई धारण गरेको छ, मलाई केले धारण गरेको छ खोज्नुपर्छ। अब यही हो ध्यानमा खोज्ने विषय, मलाई केले धारण गरेको छ, म कहाँ टिकेको छु, यो म भन्ने के हो र यसलाई केले धारण गरेको छ, यसको उद्गम स्थल के छ, कहाँ छ, मलाई केले धारण गरेको छ, सारा ब्रह्माण्डलाई केले धारण गरेको छ, त्यसलाई थाहा पाउनु नै धर्म हो। मैले धारण गरेको कुरा होइन, जसले मलाई धारण गरेको छ त्यो थाहा पाउनु, र जसले मलाई धारण गरेको छ उसले समस्त ब्रह्माण्डलाई नै धारण गरेको छ, यो थाहा पाउनु धर्म हो। र अर्जुन भन्छन् कि हजुर, धर्मको अत्यन्तै गोप्य संरक्षक, किन गोपनीय संरक्षक भने, किनभने आफ्नो हृदय गुफामा नगइकन देखिँदैन, अत्यन्तै गोप्य हो। हृदयको गुफामा लुकाउनु सबैभन्दा गहिराईमा लुकाउनु हो। त्यसो त मैले मङ्गल ग्रहको एउटा ढुङ्गोमा लगेर केही कुरा लुकाएँ भने पनि आम मान्छेले नदेख्न सक्छन्, तर कुनै न कुनै त दिन त देख्छन् आम मान्छेले पनि, कुनै न कुनै दिन त विज्ञानले संसारको कोष कोष केलाउनेछ र भेट्नेछ, त्यो सामग्री त अरूको पनि ध्यानमा आउनेछ। तर मेरो हृदयको गुफामा मैले लुकाएको छु भने म बाहेक कसैले पनि देख्न सक्दैन। अब त्यही भएर धर्मको गोप्य रक्षक भनिन्छ, गोपनीय हुन्छ कहिले पनि धर्म। यो होइन कि धर्म खुला छैन, खुला आँखाले पनि त्यही देख्न पाइन्छ जताततै, खुला आँखाले पनि त्यो धर्म बाहेक, त्यो एक अक्षर बाहेक केही पनि देख्दैन। तर अनुभूति गर्नको लागि भित्र जानुपर्छ। र गोपनीय किन पनि भनियो भने, जतिसुकै भन्न खोजे पनि त्यो गोपनीयता भङ्ग हुँदैन, भन्नै सकिँदैन, कुनै पनि शब्दमा व्याख्यामा आउँदैन, आँखा तरेर भन्न सकिँदैन, आँखाको इसाराले बोल्न सकिँदैन, लेख्न सकिँदैन, त्यसलाई कुनै पनि शब्दद्वारा भावभङ्गीमाद्वारा व्यक्त गर्न सकिँदैन, त्यस कारणले पनि गोपनीय भनियो त्यसलाई। व्यक्त त हुन्छ, यी अर्जुनले पनि भने कि हजुर प्रभु, हजुर त गोपनीय होइ बक्सदो रहेछ। अर्जुनले भगवान कृष्णलाई हजुर गोपनीय भन्ने बित्तिकै अर्जुनको लागि त गोपनीय भएन नि थाहा भयो अर्जुनलाई, तर पनि अर्जुनले भन्दाखेरि हाम्रो लागि गोपनीय भइहालेले, हेर्नुहोस्, भन्दा भन्दै के भनेको थाहै छैन हामीलाई, सदा गोपनीय रहनेछ ईश्वर। आफ्नो हृदयको गुफामा जबसम्म हामी पुगेर त्यसलाई बोध गर्दैनौँ तबसम्म त्यो परम गोपनीय रहनेछ, र जुन दिन बोध गर्नुहुन्छ त्यसपछि फेरि अरूलाई बुझाउन सक्नुहुन्न, फेरि गोपनीय रहनेछ, त्यसको गोपनीयताको भङ्ग कहिल्यै पनि हुने छैन।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

कृष्ण एवं ब्रजरानी श्री राधा रानी का चरणमा सभक्ति प्रणाम गर्दै प्रभातकालीन सत्सङ्गमा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, मन नै जीवको कर्मको कर्ता हो। ईश्वरीय राज्यमा मनले जे चिन्तन गरिन्छ त्यो नै टिपोट हुन्छ र भगवान त्यसै अनुसार जीवलाई फल प्रदान गर्छन्। यसै कारण वर्तमान मूल जगद्गुरु श्री कृपालुजी महाराज मनको साधनामा नै विशेष जोड दिनुहुन्छ। उहाँद्वारा प्रकटित सम्पूर्ण पद एवं सङ्कीर्तनहरूमा मनलाई नै विशेष सावधान गराए

0: श्रोताहरू, मन हाम्रो असाध्यै चञ्चल छ एवं संसारमा पनि निकै व्यस्त छ। यस्तो मनलाई सजिलै श्यामाश्यामका चरणमा या भनौँ भगवानको चरणमा लगाउन सरल छैन। यसको लागि बारम्बार तत्त्वज्ञान सुनेर मनलाई पक्का बनाउनुपर्छ। त्यो दृढ भएको मनले नै लक्ष्य प्राप्तिको कार्यमा सहयोग गर्न सक्छ। आउनुहोस् तत्त्व ज्ञानलाई दृढ पार्न अब श्रवण गरौँ स्वामी श्री हरिदासजीको प्रवचन।
1: यस प्रवचन श्रृङ्खलामा मैले तपाईँहरूलाई सम्झाएँ सनातन वैदिक धर्ममा अनेक शास्त्रहरू छन्, त्योमध्ये एक विशिष्ट शास्त्र दर्शन शास्त्रको सूत्रहरूको व्याख्या गर्दै बताइयो कि हामीसँग वेद शास्त्र एक निधि छन्, एकमा अनेक छन्, वेद पनि हरू छ, शास्त्रहरू छन्। वेद के हो? मूल ज्ञान, स्वयं भगवान वेदो नारायण साक्षात, वेदांत दर्शन त्यसको अर्थ हो, जुन 4 अध्याय 16 पाद 556 सूत्रहरूका छ। एवं पुराण आदिको बारेमा पनि मैले बताएँ, शतकोटि प्रविष्टरम मत्स्य पुराण अनुसार 100

को पुराण छ ओरिजिनल वास्तवमा, जुन अहिले यो संसारमा छैन स्वर्गमा छ। यहाँ केवल 4,00,000 श्लोकका 18 पुराण छन्। अतः यी पुराण इत्यादिको पारायण गरिन्छ, पूर्ण रूपमा त्यो पारायण हुनै सक्दैन किनकि त्यसको पूर्ण स्वरूप यहाँ छँदै छैन। त्यतै सूत्रात्मक रूपमा वेद व्यासले बनाइदिए र 18 भागमा विभक्त गरिदिए। मैले डिटेल्समा तपाईँहरूलाई सम्झाएँ र 18 पुराण के हो त्यसको नाम दाम पनि बताइदिए। त्यसै गरी 12 दर्शन, जुन 6 वेद मान्ने 6 वेद नमान्ने दर्शन, नास्तिक दर्शन पनि छन्, त्यसबारेमा पनि बताइयो। र फेरि यो वेद शास्त्रको ज्ञान स्वामीजीले यहाँ कहाँबाट बोल्नुभयो तपाईँलाई डाउट होला, त्यसैले मैले बताइदिए। वेद शास्त्रको ज्ञान भगवानबाट प्रारम्भ भयो। भगवानले ब्रह्माजीलाई दिए, ब्रह्माजीले वशिष्ठजीलाई दिए, वशिष्ठजीले शक्तिजीलाई दिए, शक्तिजीले पराशरजीलाई दिए, पराशरजीले वेदव्यासलाई दिए, वेदव्यासले शुकदेव परमहंसलाई दिए, शुकदेव परमहंसले गौडपादाचार्यजीलाई दिए, गौडपादाचार्यजीले गोविन्दाचार्यजीलाई दिए, गोविन्दाचार्यजीले आदि जगद्गुरु शङ्कराचार्यजीलाई दिए। र इतिहासमा 4 जगद्गुरुहरू भए, आदि जगद्गुरु शङ्कराचार्यजी, निम्बार्काचार्यजी, रामानुजाचार्यजी, माधवाचार्यजी। त्यसपछि 700 वर्षसम्म यो खाली रहेको सिटमा मूल जगद्गुरु श्री कृपालुजी महाराज, उहाँले जुन ज्ञान मलाई दिनुभयो यही भगवान्बाट प्राप्त लिङ्क अनुसारको त्यही ज्ञान म तपाईँहरूलाई दिँदैछु वेदशास्त्र अनुसार। र वेदव्यासको विशेष स्थान छ हाम्रो सनातन वैदिक धर्ममा। भगवानका अवतार थिए, मैले सब प्रकारले सिद्ध गरे, उनले जीव कल्याण हेतु धेरै काम गरे। अतः 1,00,000 मन्त्रको वेद कहिले खुट्याएर लाभ पाउँछन् यिनीहरूले, र पुराण पनि 100 करोड छ, त्यसको अर्थ कहिले कहाँ पढेर निकाल्न सक्छन् जबकि त्यो छँदै छैन यहाँ। त उनले एक यस्तो शास्त्र बनाइदिए जुन वेदको अर्थ हो, अर्थियम ब्रह्म सूत्राणाम सर्वोपनिषदोमपि। त्यो के हो? त्यो हो वेदान्त दर्शन। वेदान्त दर्शन यस कारण भनिन्छ कि वेदको परम चरम सिद्धान्तलाई दिग्दर्शन सूत्रात्मक रूपमा गरिएको छ। त्यसैले वेदान्त दर्शन, वेदान्त वेद माने जान्नु, विद धातुबाट बन्छ वेद संस्कृतमा, वेद माने जान्नु, जान्नुको अन्त वेदान्त, त्यसपछि अरू जान्न केही बाँकी रहँदैन, बस त्यो जान काम पुग्यो, त्यो बनाइदिए। र यसलाई ब्रह्मसूत्र पनि भनिन्छ। ब्रह्मसूत्र किन भनिन्छ? ब्रह्म सम्बन्धी विषयलाई समेटेर समन्वयात्मक ढङ्गले निष्कर्ष निकालिएको छ, भगवानको निरूपण गरिएको छ, त्यसैले ब्रह्मसूत्र। उत्तर मीमांसा पनि भनिन्छ। किन भनिन्छ? टोटल वेदलाई विवेचन गर्न हेतु 2 भागमा विभक्त गर्छन् आचार्यहरूले, एक पूर्व मीमांसा, एक उत्तर मीमांसा। पूर्व मीमांसाका सूत्रहरू महर्षि जैमिनीले बनाए वेदको पूर्व भागलाई लिएर, जसमा कर्म काण्ड यज्ञ यज्ञादिको निरूपण गरिएको छ। तर वेदव्यास भगवानका अवतारले जीवले खोजेको चिज कर्म काण्डबाट प्राप्त हुन सक्दैन, अतः त्यो पाठलाई निकालेर फ्याँकिदिए र त्यसको उत्तर भाग जुन छ ब्रह्म सम्बन्धी विषय निरूपण गरेको त्यसलाई तानेर वेदान्त दर्शन बनाइदिए। जीवको परम चरम लक्ष्य के हो? त्यो प्राप्ति हेतु। त्यसमा 4 अध्यायहरू छन्, समन्वयाध्याय, विरोधाध्याय, साधनाध्याय, फलाध्याय। समन्वयाध्याय ब्रह्मको हर प्रकारले समन्वयात्मक ढङ्गले निरूपण, पहिलो अध्यायमा। दोस्रो अध्यायमा वेद शास्त्रमा तमाम विरोधी सिद्धान्तले भरिएको छ, तमाम उदाहरणहरू मैले दिएँ तपाईँहरूलाई, तमाम विरोधी सिद्धान्त। रामायण भन्छ

0: अच्छा सुप्रीम पावर छ, जे चाहे त्यो गर्न सक्छ, यो सिद्धान्त राम मैनको। भागवतले यसलाई काटिदियो, कसले भनेको भगवान स्वतन्त्र छ? होइन, झुटको यो। अहम् भक्त पराधीनो यः स्वतन्त्र इव द्विजा, 9463 भागवत। स्वयं भगवान बोल्दैछन्, म स्वतन्त्र छैन, म भक्तको अधीनमा छु, उसले नाच भने नाच्छु, हिँड भने हिँड्छु, खा भने खान्छु। हेर्नुहोस् विरोधी सिद्धान्त। अब एक ज्ञाताले, रामायण ज्ञाताले यो सुनाइदिए, भागवत ज्ञाताले यो सुनाइदिए, सर्वसाधारणको भण्डाधार। टाढा खोज्न जानु पर्दैन, गीता एउटैमा मैले बताए। एकतर्फ भन्छन् जब जब धर्मको हानि हुन्छ, यदा यदा हि धर्मस्य, म यो संसारमा आउँछु धर्म स्थापना गर्नु छ, यो नभई हुँदैन। 18:66 श्लोक पुग्दा पुग्दा ए अर्जुन धर्म अर्म त्यागी दे। बताऊ यदि त्याग्ने भए किन आयो स्थापना गर्न, सोध्नु श्री कृष्णलाई। यो विरोधी सिद्धान्त, व्यापक भरमार। त्यसैले विरोधाध्याय, विरोधी सिद्धान्तको समन्वय गर्ने अध्याय। अर्को साधनाध्याय, ब्रह्म ज्ञानद्वारा भगवानको साक्षात्कार कसरी हुन सक्छ, यस विषयको निरूपण साधनाध्याय। र फलाध्याय वा साधनाद्वारा साधकको अधिकारित्व अनुसार के प्राप्त गर्छ फलाध्याय, यी चार अध्याय। 556 सूत्रमा छ, यद्यपि 556 सूत्र छ, एक एक सूत्रमा 12-12 वर्षसम्म बोल्न सकिन्छ, व्याख्या गर्न सकिन्छ, सूत्रात्मक रूपमा छ। त त्यसको संक्षिप्त दिग्दर्शन म तपाईँलाई यहाँ केही दिनदेखि गराउँदैछु। यो हो वेदान्त दर्शन। ठिक, त यहाँ पहिलो सूत्र अथातो ब्रह्म जिज्ञासा, ब्रह्म सम्बन्धी जिज्ञासा उत्पन्न भयो कि ब्रह्म भन्ने पर्सनालिटी छ कि छैन, कि त्यसै गप्प हो, भगवान परमात्मा छ कि छैन, यो प्रश्न छ भने कस्तो अनुहारको छ, के काम धाम गर्छ, उसमा के गुण छ, यहाँबाट सुरु हुन्छ वेदान्त दर्शन। मैले बताएँ, त्यसपछि यसको उत्तर फेरि सूत्रात्मक रूपमा जन्माद्यस्य यतः, ब्रह्मसूत्र पहिलो अध्यायको पहिलो पादको दोस्रो सूत्र, अघिको सूत्र पहिलो सूत्र बताइयो कि जसबाट यो संसार उत्पन्न हुन्छ, स्थित रहन्छ, महाप्रलयमा गएर जसमा लिनुहुन्छ, त्यही हो ब्रह्म, त्यही हो भगवान। र उसमा गुण छ, छ, के छ, सच्चित आनन्द, अनेक गुण छ त्यसमा, यो तीन गुण छ, माने सत्ता सदा रहन्छ, सत्य संकल्प छ उसको, ज्ञानमय छ, आनन्दमय छ, जसमा यो गुणहरू छ त्यही हो भगवान। त यहाँ भौतिकवादीहरू वैज्ञानिकहरूले प्रश्न गरे, यदि तिम्रो भगवानले यो संसार बना भए, तिम्रो भगवान आनन्दमय ज्ञानमय भए, यो संसार अज्ञानमय किन छ, दुःखमय किन छ, जवाब देऊ। मैले जवाब दिए तपाईँलाई हर प्रकारले, भगवान सुप्रिम पावर छ, किन प्रश्न गर्न मिल्दैन, तैपनि मैले दिए, भगवान सृष्टिकर्ता त हुन् तर यो बनाउँदैनन्, खालि प्रकट गर्छन्, यथा पूर्वम कल्पयत, नारायण उपनिषद्द्वारा मैले व्याख्या गर्दै सम्झाएँ। फेरि बताए कि हाम्रो चैतन्य शरीरबाट जड नङ कपाल पैदा हुन सक्छ, चेतनबाट जड भने भगवान चेतन आनन्दमयबाट यो जड किन पैदा हुन सक्दैन। यथा सतः पुरुषात् केशलोमाणि तथाक्षरात् सम्भवती हविश्वम्, मुण्डको उपनिषद् पहिलो मुण्डकको पहिलो खण्डको 7 मन्त्र इत्यादिद्वारा मैले सिद्ध गरे, वैज्ञानिकहरूलाई जवाब दियो। फेरि बताइयो कि भगवान सर्वव्यापक छ, यो बताउँछ वेद, सर्वम खल्विदम ब्रह्म आत्मकृते परिणामात्, यो सब ब्रह्म हो, भगवान हो, यदि हो भने किन अनुभव हुँदैन, त मैले बताएँ अनुभव गर्न सकिन्छ। तर यहाँ कुरा आयो कि किन अनुभव गर्ने, किन जान्ने भगवानलाई, मैले बताएँ कि हाम्रो तीन अवस्था हुन्छ, एक जागृत अवस्था, एक स्वप्न अवस्था, एक सुषुप्ति अवस्था। सुषुप्ति अवस्थामा हामी संसारको माया दुःखबाट अलग हुन्छौँ, परमात्माको मिलन हुन्छ, त्यो आनन्द हामी फिल गर्छौँ, अनुभव गर्छौँ। तर त्यो अस्थायी छाया मात्र हो, त्यो वास्तविक रूपमा प्राप्त गरेपछि हामी सदाको लागि सुखमय आनन्दमय हुन्छौँ। त्यसको निमित्त प्रयोजन मैले डिटेल्समा सिद्ध गरेँ। प्राप्ति हेतु बताए कि एक उपाय छ भगवानको कृपाद्वारा नै। वेदाह वेतम पुरुखम महान्तमादित्य वर्णम तमसः परस्तात्, अर्थात यो अन्धकारमय माया जुन छ त्यसले ढाकेको छ भगवान र हाम्रो बिचमा एक पर्दा छ, त्यो हटाएपछि हामी भगवानलाई जान्न सक्छौँ। हटाउने काम स्वयं भगवानले गर्छन्, अरू कसैले गर्न सक्दैन। वेद गीता रामायण सबद्वारा मैले सिद्ध गरे। दैवी हे सा गुडबई मम माया दुरत्यया मामेव ये प्रपद्यन्ते, मद्वारा नै मै हटाइदिन्छु, अरू कसैले हटाउन सक्दैन। अरे स्वाभाविक हो, तपाईँ कसैको घरमा जानुहुन्छ भेट्नलाई, प्रकाश ए प्रकाश ढोका बाहिरबाट बोलाउनुहुन्छ, तपाईँको भव्य स्वागत हुन्छ, मनुष्यद्वारा होइन यत्रो भोटेको गुरुद्वारा हौ हौ गर्दै तपाईँको सातो पुत्लो जान्छ, हे प्रकाश यार कुकुर यार यार त प्रकाश आयो, हे तामी चुप उता गएर बस, त आफ्नो पुच्छर लुकाएर साइडमा गएर बस्छ, नचला त केही गर्दैन तपाईँलाई, त मालिकले नै हटाउन सक्छ। त्यस्तै भगवानकै माया हो यो शक्ति, जब उसले हटाउँछ तब हट्छ, न त तपाईँ आफ्नो बलले हटाउन सक्नुहुन्न, उसको कृपा चाहिन्छ। कृपा तुमरी कृपा तुमही रघुनन्दन, उसको कृपाद्वारा नै नै हर प्रकारले मैले सिद्ध गरेँ। त कृपाद्वारा यसको मतलब त भगवानको कृपाद्वारा मात्रै प्राप्ति हुने, वो हाम्रो त केही काम रहेन, कर्ता भगवान भयो। मैले भने दुवै चिज सत्य हो, भगवान पनि कर्ता हो, हामी पनि कर्ता हौँ। भगवानको कृपा चाहिन्छ, हाम्रो प्रयत्न चाहिन्छ, तब काम बन्छ। जस्तै एक किसानले खेती गर्नलाई मेघको कृपा पनि चाहिन्छ, पानी बर्साइदियोस् मेघले र उसले हल वल चलाओस्, बिउ बिजनको प्रबन्ध गरोस्, तब खेती हुन्छ। केवल उसले प्रयत्न गरोस् हल जोतोस्, मेघले कृपा गरेन भने पनि हुँदैन। मेघले कृपा गरोस् उसले प्रयत्न नगरोस् हलो जोत्ने काम, तै पनि खेती हुँदैन। दुवै चिज चाहिन्छ, त्यो पनि मैले हर प्रकारले सिद्ध गरेँ तपाईँहरूको बिचमा। यानि कि जुन बाइबलको फिलोसफी छ, नट इवन अ लिफ स्टार विदाउट द विल अफ गॉड, अर्थात भगवानको इच्छा बिना पात पनि हल्लिँदैन, यो घोर पतनकारी पनि छ, उत्थानकारी पनि छ, कसरी, यो पनि मैले डिटेल्समा सम्झाएँ र बताइयो कि भगवानको कृपा प्लस हाम्रो प्रयत्न चाहिन्छ। प्रयत्न के हो? प्रयत्न हो उपासना, हामीले उपासना गर्नुपर्छ। तमाम वेद गीता भागवत रामायण बाइबल कुरान यहुदी धर्म आदि सबद्वारा मैले सिद्ध गरेँ। सब भन्छन् उपासना गर, उपासना मजदो सखारे मै रस्तो, पारसी धर्म पनि त्यही हुन्छ, वेद शास्त्रको साथ साथमा मैले सिद्ध गरे उपासना। त यहाँ अर्को चिज पनि बताइयो कि ईश्वर इच्छाबाटै सब काम बन्छ भनेर हामीलाई भाग्यको भर पर्नु छैन। हाम्रो जीवनमा केवल 2% मात्र भाग्यको हैसियत हुन्छ, 98% हामी स्वतन्त्र छौँ। यस बारेमा व्याख्या गर्दै मैले बताएँ, एक कृत कर्म हुन्छ, एक प्रारब्ध कर्म हुन्छ, एक क्रियमाण कर्म हुन्छ। त भाग्यको भरमा पर्नु हुँदैन, आफैले पुरुषार्थ गर्नुपर्छ। यो पनि डिटेल्समा, भाग्य जुन तपाईँहरूको समाजमा भयङ्कर जालो थियो त्यसलाई मैले काट्दै यो सिद्धान्त प्रस्तुत गरेँ। त यहाँ उपासनाको विषयमा हामीले तमाम उपासना गर्दै आयौँ, तर हामीलाई किन लाभ भएन, अहिलेसम्म भगवान प्रत्यक्ष किन भएनन्, यस सम्बन्धमा मैले बताएँ कि तपाईँले जे गर्नुभयो त्यो सब पाल परेको घ्याम्पोमा हालेको पानी समान भयो। किनकि तीन चिजहरू छन् जसलाई शास्त्रमा कपु या चरणको नाम दिइएको छ। यो तीन चिज तपाईँहरूमा रहेसम्म भगवत कृपा तपाईँहरूमा हुनै सक्दैन कुनै हालतमा।
1: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो। जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट आउनुहोस् अब जगद्गुरु श्री कृपालुजी महाराजद्वारा ब्रज भाषामा रचित यो सुमधुर